नमस्ते, स्वागत छ फेरि पनि आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। ब्रुनाईको समय अहिले बिहानको 8:09 गएको छ र हामी भर्खरै कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गर्यौँ रेमन्ती राईको गीत चङ्गाबाट। कार्यक्रमको यो दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु अनि दोस्रो घण्टामा आजको डेली सप्लिमेन्ट मङ्गलबार परेकाले सोसल मिडिया ट्रेन्ड्स हुनेछ। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। अब प्रस्तुत छ आजको राशिफल। आजको राशिफल सुरु गरौँ मेष राशिबाट। सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। रमाइलो यात्रा र आतिथ्यपूर्ण सम्मान प्राप्त हुने समय छ मेष राशि हुनेहरूको। वृष राशि, आँट गर्दा प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिएला। रोकिएका काम बन्नाले मनज्ञ लाभ हुनेछ अनि चुनौती पन्छाएर काम बनाउन सकिनेछ। मिथुन राशि, पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ अनि अध्ययनमा राम्रो प्रगति गर्ने समय छ। कर्कट राशि, अरूको फाइदाका लागि उपयोग भइनेछ भने अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला अनि ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्, सचेत रहनुहोला। सिंह राशि, नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचे जस्तै सफलता मिल्नेछ अनि पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। कन्या राशि, आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला। नसोची चुनौती अँगाल्ने बानीले काम रोकिन सक्छ अनि सहयोगको नाममा आफ्नो कमजोरीको फाइदा उठाउनेहरू फेला पर्नेछन्, सजग रहनुहोला। तुला राशि, आफन्त र साथीभाइको सम्पर्कबाट टाढा बस्न मन लाग्नेछ। आगन्तुकले व्यर्थैमा अल्म ल्याउन सक्छन् अनि केही अवसर प्राप्त भए पनि चुनौतीसँग जुझ्नुपर्ने देखिन्छ। वृश्चिक राशि, खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। फाइदाका लागि दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला अनि आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने स्थिति आउन सक्छ। धनु राशि, आमदानीका नयाँ स्रोत फेला पर्नेछन्। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ अनि डीको फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। मकर राशि, पारिवारिक असमझदारीले कुनै काम रोकिन सक्छ। पुरानो समस्या सुल्झनाले नयाँ अवसर प्राप्त हुनेछ अनि आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। कुम्भ राशि, सामाजिक काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ अनि शुभचिन्तकहरूको सहयोग जुट्नाले मनज्ञ फाइदा हुनेछ कुम्भ राशि हुनेहरूलाई। मीन राशि, स्वास्थ्य कमजोर रहनाले काम गर्न केही समय लाग्ने देखिन्छ। जिम्मेवारी बढ्नेछन् अनि न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने स्थिति देखिन्छ र स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनुहोला। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पुरा भयो। अब गीत सुनौ, बन्द किताब, यो कब वेब ब्यान्डको गीत हो।

0: FBS गोरखा रेडियो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

Lasso, Purti, Urgen Donko, Michigan Sunny Ramano and the Lirak Novak with you, BFS Gorka Radio Sunday Runsa, you Prabhat Kali Nawaz Karikram Ho, Brunei Go Studio Bata, Ohile Karikram Sansalan, Bairaka Savane, Hamila Bissovari Bivid, Madem Bata, Sunday Runsa, Editamai, Protects a Kurakani Gardens Anunsa, Hamisan Palakusari Garda, after Manka Havana Beck the Gardens Anun Savane, Hamila Samparga Gardens Sakunsa, telephone number of Duitas on the studio. 3224167 अनि 3220098 ब्रुनाई बाहिरबाट हो भने पहिला 00673 डायल गर्नुपर्ने हुन्छ हामीलाई यतिखेर नारायण सापकोटाजीले फिनल्यान्डबाट सम्पर्क गर्नुभएको छ र कार्यक्रम सुन्दैछु तपाईंको शुभकामना भनेर शुभकामना पनि टक्र्याउनु भएको छ नारायण सापकोटाजीले फिनल्यान्डबाट हाम्रो पनि यहाँ लगायत यहाँको परिवारजनका सम्पूर्ण सदस्यलाई दशैंको हार्दिक मंगलमय शुभकामना अब कार्यक्रमको नियमित स्तम्भतर्फ म यहाँहरुको ध्यान आकर्षण गराउँछु आज मंगलबारको दिन कार्यक्रमको यो दोस्रो घण्टामा हामी Daily Supplement अन्तर्गत Social Media Trends सम्बन्धी कुरा खानी गर्छौं Social Media मा के कुरा trending मा परेका छन् अब त्यस विषयमा हामी कुरा खानी गर्छौं अब अक्टोबर महिना झन्डै मिड अक्टोबर भइसक्यो भनेपछि अब ह्यालोविन का कुराहरु चलछन् हुन त नेपाली समुदायमा दशैं तिहार छँदै छ हामी दशैंको नै बड़ी प्राथमिकताका साथ कुरा गर्छौं र सोशल मिडिया तिर पनि पोस्ट आदि इत्यादि गर्ने गर्दछौं तर इन जनरल एभरेज मा विश्वभरिकै कुरा हो यो ह्यालोविन क्रिएटिभिटी सम्बन्धी यहाँहरुले अब ट्रेन्डिङ मा देख्नुहुन्छ सोशल मिडिया मा अनि अहिले ट्रेन्डिङ भएकाहरुमा एनिमे इन्स्पायर्ड एडिट्स डान्स च्यालेन्जेस अनि Unboxing videos, एकदमै satisfying unboxing videos तपाईंले देख्न सक्नुहुन्छ अनि celebrity entertainment content यी विषयवस्तुले प्राथमिकता पाइरहेका छन् social media मा Halloween costume reveals. Creator हरूले बिस्तारे Halloween को costume हरू देखाउन थालेका छन् अनि एकदमै dramatic camera cuts आदि इत्यादिले special effect दिँदै छन् spooky music हरू राख्न थालेका छन् र बिस्तारे transformation effect हरू त्यसमा दिन थालेको छ र Halloween themed video हरू बिस्तारे trending मा पर्दै छन् अब र त्यसको साथसाथमा ह्यालोविनको डेकोरेशन आदि इत्यादि ले अटेन्सन खिचिरहेको छ धेरैको एनिमे इन्स्पायर्ड एडिट्स अब एनिमे बाट तपाईं इन्स्पायर्ड हुनुहुन्छ भने एनिमे क्यारेक्टरहरु ट्रान्सफर्मेसन आफुलाई मानिसहरुले गर्न थालेका छन् अहिले अनि भिडियो अपलोड्समा देख्न सकिन्छ अनि आफुले कुन स्टाइलमा एनिमे का रूपमा प्रस्तुत हुने त्यस्ता क्यारेक्टरहरु अहिले देखिन थालेका छन् विशेष गरी टिकटक मा अर्को छ सटिस्फाइङ अनबक्सिङ भिडियोज र कुनै आइटम उपकरणहरुलाई खोल्ने अनबक्स गर्ने अनि रिभील गर्ने त्यहाँ के छ भनेर अनि त्यसमा एकदमै कलरफुल क्लोज अप भिडियोस लिएको देख्न सकिन्छ अनि भ्युअरहरुले त्यसप्रति एकदमै अहिले अट्र्याक्टिभ अथवा त्यसमा अट्र्याक्सन बढेको भन्ने बुझिएको छ र मानिसहरुलाई त्यसरी एकदमै कुनै कुरो नयाँ उपकरण खोल्दाखेरिको जुन सटिस्फ्याक्सन हुन्छ त्यो देखाउन खोजिएको छ र धेरै सामग्रीहरु अहिले Off the shelf ka item harupani, tapaile, minus her eggdam shakka pareko, kunai, water bottle lier baseko manseko, water bottle bhuima khasera, eggdamai, chakit pareko, tyo afno agadi saman dekhta, adi tadi,
कुराहरू अहिले ट्रेन्डिङ भइराखेका छन् र थुप्रै नयाँ नयाँ उपकरणहरू अहिले यसरी ट्रेन्डिङमा परिरहेका छन्। अर्को छ डान्स च्यालेन्जेस र एकदमै सोर्ट खालको डान्स रुटिनहरू अहिले ट्रेन्डिङमा परेका छन् र कोही ग्रुप च्यालेन्जेस पनि छन् त्यसमा। अनि एकदमै फेमिलियर सङ्ग्सलाई एडाप्टेसन गरिएको र फनी खालको अनि रिलेटेबल सिचुएसनहरू क्रिएट गरेर भिडियोहरू अपलोड गर्न थालिएको त्यो देख्न सक्छौँ र अहिले एकदमै पपुलर भएको छ यो डान्स च्यालेन्जेस। कोजी अक्टोबर लाइफस्टाइल भिडियोज, अक्टोबरमा ऑटम एस्थेटिक्स, कफी मोमेन्ट्स, रूम मेकओवर आदि आदि अहिले एकदमै चर्चामा आइरहेको छ र अक्टोबर महिनाको यो लाइफस्टाइल भिडियोहरूले निकै स्थान पाएको छ सोसल मिडियामा र यो ट्रेन्डिङमा पनि परेको छ। र यसमा अघि पनि भन्यौँ रुम मेकओभरहरू अनि कफी मोमेन्ट्स, सिजनल मोन्टाजहरू बनाएर प्रस्तुत गरिएका हामीले झाँकीहरू देख्न सक्छौँ अनि रिल्याक्स्ड सेयरेबल कन्टेन्टमा पर्दछन् यी कोजी अक्टोबर लाइफस्टाइल भिडियोज। सोसल मिडियाले हामीलाई बन्दी बनाएको कुरा नकार्न सक्दैनौँ हामी, किनभने सोसल मिडियामा हामी अब डाइरेक्टली होस् इन्डाइरेक्टली होस् त्यसमा एकदमै लिप्त भइरहेका छौँ, जुन कुरा रोकेर पनि रोक्न नसकिने अवस्था आएको छ अहिले। हामीले हाम्रो जीवन आफ्नो लागि नभएर अहिले सोसल मिडियाको लागि जिउन थालेको जस्तो भान भएको छ, तपाईँलाई कस्तो लाग्छ? किनभने सोसल मिडियामा जे एक्सपिरियन्स तपाईँले गेन गरिराख्नु भएको छ त्यसको डिस्कसन हुन्छ, साथीभाइसँग चर्चा पनि त्यसैको विषयमा हुन्छ, अनि के कुराहरू भाइरल भइरहेका छन्, ट्रेन्डिङमा परेका छन्, के कुराले तपाईँलाई इन्फ्लुएन्स गरिरहेको छ आदि इत्यादि कुराहरू दिनानुदिन हामी साथीभाइसँग पनि त्यही नै सेयर गरिरहेका हुन्छौँ र त्यसैले हामीले हाम्रो जीवन जिउन छोडेर सोसल मिडियाको जीवन जिउन थालेको हो कि भन्ने आभास पनि भएको छ। तपाईँले कहिल्यै अनलाइनमा ट्रेन्डिङ हुनको लागि अर्थात् सोसल मिडियामा ट्रेन्डिङ हुनको लागि केही गर्दै हुनुहुन्छ? अहिले यो प्रश्न तड्कार रूपमा हामी सामु खडा भएको छ। ह्याभ यु एभर डन समथिङ जस्ट बिकज इट वाज ट्रेन्डिङ अनलाइन? अनलाइनमा के कुरा ट्रेन्डिङ भइराखेको छ भनेर तपाईँले त्यसै विषयमा चासो लिने अनि त्यसै विषयमा कुराकानी गर्ने अनि तपाईँ पनि त्यसैमा इन्भल्भ हुने आदि इत्यादि त भएको छैन तपाईँलाई? यो प्रश्न सबैलाई हो, तपाईँ, मलाई, अरूलाई, सबैलाई। हजुर, सोसल मिडिया ट्रेन्ड्स आजका लागि यति नै। अब गीत सुनौँ केहर सिंह लिम्बूको सरर सरर।

बडो मिठो गीत केहार सिंह लिम्बूले गाउनु भएको हामीले भर्खरै सुन्यौँ। हामीलाई यतिखेर कृष्ण बहादुर राईजीले साउथ कोरियाबाट सम्पर्क गर्नुभएको छ फेसबुक मार्फत र कार्यक्रम सुनेर आनन्द लिइराखेको छु। बिएफएस परिवार ब्रुनाईलाई विजय दशमीको शुभकामना भनेर भन्नुभएको छ कृष्ण बहादुर राईजी, धेरै धन्यवाद छ शुभकामना टक्र्याउनु भएकोमा। हाम्रो पनि यहाँलाई विजय दशमीको हार्दिक मङ्गलमय शुभकामना। अनि अब परदेशमा हुनुहुन्छ भने जस्तो आफ्नो गाउँघरमा जस्तो त के मनाउनुहुन्छ होला र चाडबाड, तर पनि साथीभाइ मिलेर यसो रमाइलो गर्ने र केही तपाईँका अनुभवहरू हामी कहाँ सेयर गर्न सक्नुहुन्छ, आउँदै गर्नुहोला। र वन्स अगेन ह्याप्पी दसैँ। सुमन केसी र अनु चौधरीको पालो परेको छ अब अन्तिम सास, इन्जोय।

0: रेडियो
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुशी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

मिठो गीत प्रताप दास र अनु चौधरीको स्वरमा भाग्यले जुरायो। ब्रिटिश फोर्सेस बनाईमा आज केही समयपछि यानि कि 9:30 बजेपछि एडल्ट आर्ट्स एन्ड क्राफ्ट्स कार्यक्रम सुरु हुँदैछ र आजको यो आर्ट्स एन्ड क्राफ्ट सेसनमा क्यानभस पेन्टिङ हुने भएको छ र भर्खरै प्राप्त जानकारी अनुसार केही ठाउँ खाली छन् भनेर भनिएको छ यो क्यानभस पेन्टिङ क्लासका लागि। चिटच्याट कम्युनिटी सेन्टरमा सुरु हुँदैछ 9:30 बजे र प्रति व्यक्ति $6 लाग्छ यसमा भाग लिनका लागि। र आजको सेसनमा एकदमै बिगिनर्सलाई पनि स्वागत छ भनेर भनिएको छ। त्यही भएर तपाईँको स्किल्स यो क्यानभस पेन्टिङमा के छ त्यसको कुनै अर्थ छैन, तपाईँ निर्धक्क भएर जान सक्नुहुन्छ र बिगिनर्सलाई पनि सुरुदेखि नै मजाले सिकाइनेछ। र आजको यो क्यानभस पेन्टिङमा तपाईँ इच्छुक हुनुहुन्छ भने अब ढिला नगरौँ, समय धेरै बाँकी छैन, तपाईँले क्युआर कोड स्क्यान गरेर आफ्नो अटेन्डेन्स रेजिस्टर गर्नुपर्ने हुन्छ। 9:30 बजे सुरु हुन्छ अब केही समयपछि। शशि रावलको गीत अब म टक्र्याउँछु, त्यो ज्यानले मार्यो।

मेलिना मैनालीको नजिक नजिक र यो गीतको साथमा हामी कार्यक्रमको दोस्रो घण्टाको अन्त्यतिर आइपुग्यौँ। ब्रुनाईको समय अहिले बिहानको 9 बज्नको लागि अब 5:30 मिनट बाँकी रहेको छ। कार्यक्रमको यो दोस्रो घण्टालाई अब समापन गर्दैछु ब्वासो ब्लुज ब्यान्डको एउटा गीतबाट, बस पोखरा जान्छ भन्ने गीत छ। यो गीतबाट मनोरञ्जन लिँदै गर्नुहोला। त्यसपछि 9 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि हामी कार्यक्रमको तेस्रो घण्टामा भेट्नेछौँ। स्वीकार्नुहोस् ब्वासो ब्लुज ब्यान्डलाई।

0: छैन। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नेपाल र भारत दुवै पक्षलाई अनुकूल हुने समयमा भ्रमण हुने बताउनु भएको छ। नोभेम्बर 23 र 24 अर्थात् मङ्सिर 7 र 8 गते भ्रमण गर्ने प्रस्तावबारे चर्चा भए पनि औपचारिक निर्णय भएको छैन। प्रधानमन्त्रीको भारत भ्रमणको तयारीसँगै लामो समयदेखि अलपत्र पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउन पनि दुवै देशका संयन्त्र सक्रिय भएका छन्। नेपाल र भारतबीच पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डिपिआरमा अझै सहमति जुट्न सकेको छैन। पानीको उपयोग र लाभ बाँडफाँड लगायतका विषयमा सहमति जुटाउन बाँकी छ। यसका लागि संयुक्त विज्ञ टोलीको बैठक समेत बोलाउने तयारी छ। पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाबाट 6480 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ। महाकाली नदीमा बन्ने यो आयोजना नेपाल र भारतका लागि दुवै महत्वपूर्ण मानिन्छ। प्रारम्भिक अनुमान अनुसार आयोजनामा 3 खर्ब 36 अर्ब रुपियाँ लगानी आवश्यक पर्ने देखिएको छ, तर निर्माणमा ढिलाइ हुँदा लागत र आमदानीको अनुमान समेत परिवर्तन हुँदै आएको छ। आयोजना निर्माण गर्दा करिब 2926 घर धुरीका 22765 जनालाई पुनर्वास तथा पुनर्स्थापना गर्नुपर्ने अनुमान छ।
1: नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले पार्टीबाट टाढिएका नेता तथा कार्यकर्तालाई पुनः पार्टीमा फर्काउनु पर्ने बताउनु भएको छ। पोखरामा पूर्व सहायक मन्त्री प्रकाश बहादुर गुरुङको 13 पुण्यतिथिमा आयोजित कार्यक्रममा बोल्दै थापाले पार्टीप्रति असन्तुष्टि भएर टाढिएका नेता तथा कार्यकर्तालाई समेट्नुपर्ने बताउनु भएको हो। काङ्ग्रेस ठूला नेताहरूको मात्र नभई गाउँमा बसेर पार्टी निर्माणमा योगदान दिने सबैको पार्टी भएको उहाँको भनाइ छ। कार्यक्रममा दिवंगत नेता गुरुङले पार्टी र समाजमा पुर्याउनु भएको योगदानको स्मरण गरिएको थियो। नवलपुरको गैडाकोटमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। गैडाकोट 5 कुसुम घाटको भित्री सडकमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनामा गैडाकोट 6 का करिब 24 वर्षीय राजु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गम्भीर घाइते थापालाई उपचारका लागि चितवन मेडिकल कलेज पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए। प्रहरीले बस मोटरसाइकल र बस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ। बाढीले पुलको पहुँच मार्ग बगाएपछि अवरुद्ध बनेको बागलुङ पर्वत सडक 15 दिनपछि सञ्चालनमा आएको छ। कालीगण्डकी नदीमा आएको बाढीले मालडुङ्गा पुलको पहुँच मार्ग बगाएपछि असोज 11 गतेदेखि यातायात अवरुद्ध थियो। सडक डिभिजन कार्यालयले करिब 35 मिटर पहुँच मार्ग पुनर्निर्माण गरेपछि बिहानदेखि सवारी साधन सञ्चालनमा आएका हुन्। सडक खुलेसँगै बागलुङ सहित पूर्वी रुकुमका यात्रुलाई सहज हुने र चाडपर्वको समयमा व्यापार व्यवसायलाई समेत राहत पुग्ने अपेक्षा गरिएको छ। गोर्खाको चुम उपत्यकामा बाढीले पुल र पदमार्ग बगाएपछि 80 भन्दा बढी पर्यटक अलपत्र परेका छन्। अस्ति आइतबार बुढी गण्डकीमा आएको बाढीले आवतजावतका बाटो अवरुद्ध बनाएपछि पर्यटक गन्तव्यमा जान नसकेका हुन्। कतिपय पर्यटकलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गर्न थालिएको छ। मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्यापका अनुसार चुम उपत्यकाबाट 80 भन्दा बढी पर्यटक छन्। बाटो बन्द हुँदा भिजा सकिन लागेका पर्यटक समेत चिन्तामा छन्। सरकारले विपद प्रभावित क्षेत्रमा उद्धारलाई प्राथमिकता दिएको जनाएको छ। आपतकालीन अवस्था भए पर्यटकका सम्बन्धित कम्पनीले पनि उद्धार गर्न सक्ने व्यवस्था गरिएको छ। उदयपुरमा प्रहरीले एकै दिन 2 ठाउँबाट 1040 किलोभन्दा बढी गाँजा बरामद गरेको छ। गाँजा ओसार पसारमा संलग्न रहेको आरोपमा ताप्ली 2 का 22 वर्षीय विश्वराज राईलाई प्रहरीले पक्रेको हो। कटारी 6 को साँगुरी पुल नजिकैबाट 100 किलो गाँजा बरामद गरिएको हो। यस्तै चौदण्डीगढी 1 चोर घरेको भित्री सडकमा पार्किङ गरिराखिएको बोलेरोबाट 940 ग्राम गाँजा बरामद भएको छ। प्रहरीले गाँजा बोक्न प्रयोग भएका सवारी साधन नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको छ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास 12 घाँसी कुवामा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। धादिङ सिद्धलेख 6 का करिब 30 वर्षीय सञ्जीव मगरको मृत्यु भएको हो। दुर्घटनामा सहचालक प्रदीप बिक घाइते हुनुभएको छ। डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ट्रक चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब 20 मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान जारी छ। ललितपुरको पाटनमा प्रसिद्ध अष्टमातृका नाच सुरु भएको छ। यो नाच हरेक वर्ष घट स्थापनादेखि 11 दिनसम्म प्रदर्शन गरिन्छ। नमस्कार।

BFBS Gurkar Radio. Gurkar Radio. नमस्ते, स्वागत छ फेरि पनि आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। हामी भर्खरै कार्यक्रमको तेस्रो घण्टामा प्रवेश गऱ्यौँ। सुदीप अधिकारी र शान्ति श्री परियारले गाउनुभएको बडो मिठो लोकधोरी गीत घुमाउने घर पोखरामाबाट। कार्यक्रमको यो तेस्रो घण्टामा यदि तपाईँ हामीसँग जोडिन चाहनुहुन्छ र तपाईँ कसैलाई गीत समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो मनका भावना व्यक्त गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुक मेसेन्जर पनि छँदैछ। बिएफएस रेडियो सुन्दै आउनुभएको पनि वर्षौँ भइसक्यो, तर कहिल्यै तपाईँले बिएफएस रेडियोको अनलाइन सर्भेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ। यदि त्यसो गर्नुभएको छैन भने bfbs.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन् तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pound सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक तिन तिन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको कुरा हो 200 sterling pound सपिङ भाउचर। के थाहा, त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

छेवाङ लामाको गल्ती मिठो गीत। ब्रिटिस फोर्सेस बनाएमा हर्नबिल स्कुलको दसैँ पिकनिक डे 16 तारिक शुक्रबारका दिन दिनको 12 बजीदेखि हर्नबिल स्कुलमा नानीहरूका लागि दसैँ पिकनिक हुँदैछ र त्यो दिन नानीहरूले आफ्नो खुसीको लुगा लगाएर जान पाउँछन्। स्कुल युनिफर्म पर्दैन भनेर भनिएको छ र साथमा खानेकुराहरू लिएर जाने ताकि आफ्नो फ्यामिलीहरूसँग सेयर गरेर खान पाइयोस्। खानेकुरा अनि बस्ने कुरा पनि भनेर भनिएको छ। यदि आफ्नो छुट्टै अब म्याटहरू लिएर जानुहुन्छ भने त्यो एकदमै राम्रो हुनेछ। दसैँ पिकनिक डे हर्नबिल स्कुलको 16 अक्टोबरका दिन शुक्रबार हो, मध्यदिन 12 बजेदेखि सुरु हुनेछ। अनि 16 तारिककै कुरा, आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमले ब्रिटिस फोर्सेस ब्रुनाईमा चलचित्र प्रदर्शन गर्ने भएको छ र दिनको 3 बजे शुक्रबारको दिन प्याराडाइज चलचित्र घरमा मौआना भन्ने फिल्म देखाइने भएको छ। मौआना चलचित्र दिनको 3 बजे देखाइने भएको छ। त्यसर्थ आफ्नो रिफ्रेसमेन्ट, स्न्याक्स, जम्पर, ब्लाङ्केट आदि लिएर जान नबिर्सनु होला, किनभने त्यहाँ निकै जाडो हुनसक्छ। 30 प्याक्सको क्यापासिटी छ अथवा 30 अटाउने घर छ चलचित्र घर प्याराडाइज चलचित्र, र त्यसमा मजाले फिल्म हेर्न सक्नुहुन्छ। तर जम्पर, ब्लाङ्केट आदि बोकेर जान नबिर्सनु होला, अलिक जाडो हुन्छ त्यहाँ, अनि स्न्याक्स रिफ्रेसमेन्ट लिएर जानुभयो भने राम्रै होला। र यसपल्ट देखाइने चलचित्र मौआना यो सुइटेबल फर अल एजेस भनेर भनिएको छ, तर 8 वर्षभन्दा मुनिका नानीहरू एक्लै जान पाउँदैनन्, एडल्टले लिएर जानुपर्ने हुन्छ। अब स्वीकार्नुहोस् एक देव लिम्बुलाई, ब्ल्याक एन्ड व्हाइट।

0: त्यो हो।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

Sunt în întâi Oxatacu Alab. आज प्राकृतिक विपत्ति न्यूनीकरण दिवस हरेक वर्ष 13 अक्टोबरमा मनाइने प्रकोप प्राकृतिक विपत्ति न्यूनीकरण दिवसले प्राकृतिक प्रकोपको जोखिम बारे चेतना फैलाउँदै तयारी र सहनशीलतालाई प्रवर्धन गर्ने उद्देश्य राखेको हुन्छ र यो दिवसले विश्वभर प्राकृतिक प्रकोपहरू रोक्न सकिँदैनन् तर सही योजना र जोखिम व्यवस्थापनको माध्यमबाट तिनीहरूको प्रभाव न्यूनीकरण गर्न सकिन्छ भन्ने सन्देश दिन्छ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् 1999 सालमा पहिलोपल्ट यस दिवसलाई अन्तर्राष्ट्रिय प्राकृतिक प्रकोप न्यूनीकरण दिवसको रूपमा घोषणा गरेको थियो र पछि सन् 2009 यसको नाम परिवर्तन गरी प्राकृतिक विपत्ति न्यूनीकरण दिवस राखियो। नाम परिवर्तनसँगै यसको उद्देश्य केवल प्रकोपपछि प्रतिक्रिया जनाउनु मात्र नभई प्रकोपको जोखिमलाई नै घटाउनु भन्नेमा केन्द्रित रह्यो र यसले विश्वभरका समुदाय र सरकारहरूलाई रोकथाम पूर्व तयारी र दीर्घकालीन सहनशीलतालाई प्राथमिकतामा राख्न प्रेरित गर्यो। नेपाल भौगोलिक जटिलता र जलवायु अवस्थाका कारण विश्वकै प्राकृतिक प्रकोपको सम्भावना धेरै भएका देशहरूमध्ये एक हो। भूकम्प, बाढी, पहिरो, हिमताल विस्फोट जस्ता प्रकोपहरू यहाँ बारम्बार देखिन्छन्। यस कारणले गर्दा प्रकोप जोखिम न्यूनीकरण दिवस नेपालका लागि अझ विशेष सान्दर्भिक हुन्छ र यो कुरालाई हामी भोटे कोसीको बाढी र बुढी गण्डकीको बाढीसँग जोड्न पनि सक्छौँ। समुदायमै आधारित पूर्व तयारी, जनचेतनामूलक अभियान र विकास योजनामा प्रकोप जोखिम न्यूनीकरणको एकीकरण अति आवश्यक छन् जसले जनजीवन र जीविकोपार्जनलाई सुरक्षित बनाउन मद्दत गर्दछ। स्थानीय सरकार, नागरिक समाज संस्था र अन्तर्राष्ट्रिय साझेदारहरूको प्रयासले पछिल्ला वर्षहरूमा आपतकालीन प्रतिक्रियात्मक क्षमता सुदृढ गर्न योगदान पुर्याएको छ। यद्यपि जोखिम शिक्षा, प्रारम्भिक चेतावनी प्रणाली र सहनशील पूर्वाधारमा निरन्तर लगानी आवश्यक छ र यसले आपतकालीन अवस्थामा नेपाललाई थप सक्षम बनाउँछ। प्राकृतिक विपत्ति न्यूनीकरण दिवस केवल प्रतीकात्मक दिवस होइन, यो व्यक्तिहरू, संस्थाहरू र राष्ट्रहरूका लागि आह्वान हो कि प्रकोपको जोखिम अनिवार्य होइन भनेर। जब योजना, सहकार्य र चेतनाको सहारा लिइन्छ तब प्रकोपबाट हुने मानवीय र आर्थिक क्षति घटाउन सकिन्छ र आजको सहनशीलताको जगले भविष्यमा सुरक्षित र टिकाउ समाज निर्माण गर्न मद्दत पुर्याउँछ। आज प्राकृतिक विपत्ति न्यूनीकरण दिवस र नेपालको परिप्रेक्ष्यमा यो एकदमै समय सापेक्षिक पनि रहेको छ। एउटा प्रकोप सकिन पाएको छैन, अर्कोले गाँजिसकेको छ नेपाललाई र यसबाट पार पाउनका लागि हुन त अघि पनि हामीले भन्यो प्राकृतिक प्रकोप भन्ने कुरा त्यत्तिकै अभोइड गर्न सकिँदैन, त्यसलाई त्यसबाट पार पाउन सकिँदैन, तर न्यूनीकरण, जोखिम न्यूनीकरण कसरी गर्न सकिन्छ ताकि धनजनको क्षति कम होस् भन्ने हिसाबले मात्रै हामीले योजना बनाउन सकिन्छ। हजुर, प्राकृतिक विपत्ति न्यूनीकरण दिवसको यो अवसर पारेर हामीले केही कुरो गर्नुपर्ने हुन्छ र नेपालको परिप्रेक्ष्यमा जनचेतना ल्याउन पनि अत्यन्तै जरुरी छ। अब गीत सङ्गीततर्फ लागौँ। डम्बर नेपालीले गाउनुभएको गीत सुनाउँछु म, मलाई अन्तिम पल्ट भेट्न आऊ।

अन्तिम पल्ट भेट्न आऊ, हुन त जिन्दगीबाट छोडेर जाने मान्छेले अन्तिम पल्ट भेट्न आउँछ होला र यो सोचको विषय छ। तर डम्बर नेपालीले मिठो गीत गाउनु भएको थियो। ब्रिटिस फोर्सेस बनाईवासीका लागि बिङ्गो एन्ड बबल्स। आउँदो शुक्रबार 16 तारिक हुँदैछ, बेलुकी 7 बजे सुरु हुन्छ मुमोङ कम्युनिटी सेन्टरको प्याटियो बारमा बिङ्गो एन्ड बबल्स। $10 लाग्छ पर बुक एन्ड ग्लास अफ बबल्स भनेर भनिएको छ, र बिङ्गो प्रेमी जो जति हुनुहुन्छ तपाईँको लागि यो राम्रो मौका छ। हुन त सोसलाइज पनि हुने, रमाइलो गर्ने, अनि बिङ्गो खेलेर जित्ने पनि मौका छ। बिङ्गो एन्ड बबल्स 16 तारिक शुक्रबारको दिन बेलुकी 7 बजे द प्याटियो बारमा। एकचोटि अब पालो परेको छ एक्ट 6 ब्यान्डको।

0: BS Gorkha Radio.
1: आज प्रत्येक 3.6 सेकेंड में कसै न कसैले वेटरन्स आईडी कार्ड को लागि आवेदन दिन्छन्. वेटरन्स आईडी कार्ड यो एमओडी तथा अफिस फर वेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईको फौजी सेवा को प्रमाण दिन्छ. साथै

भोजन पुनको सम्झना ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खासँग आबद्ध हुनुहुन्थ्यो भोजन पुन र अहिले अवकाश लिइसक्नु भएको छ, युकीतिर बसोबास गर्दै हुनुहुन्छ र उनै भोजन पुनको स्वरमा हामीले भर्खरै सुन्यौँ मिठो गीत सम्झना। वोक्सवागन भन्ने बित्तिकै तपाईँलाई के को सम्झना आउँछ? अवश्य पनि मलाई त गाडीको सम्झना आउँछ, कार भ्यानहरूको सम्झना आउँछ। वोक्सवागन एकदमै प्रतिष्ठित कम्पनी हो र वोक्सवागन कारहरू एकदमै बलिया हुन्छन् र एकदम टिकाउ हुन्छन् भन्ने धेरैको बुझाइ छ र वोक्सवागन कुनै समयमा वोक्सवागन कार मैले पनि ओन गरेको थिएँ केही समयको लागि, 5-6 वर्षका लागि र वोक्सवागन कारसँग म एकदमै पक्का कन्टेन्ट छु भन्दा फरक पर्दैन। हुन त युकेमा एकपालि वोक्सवागन कारको अलिकति विवाद चलेको थियो किनभने वोक्सवागन कारले सुरुमै अलिकति त्यो सिस्टममा म्यानिपुलेट गरेर कार्बन एमिसन कम देखाउने, पोल्युसन कम देखाउने बनायो भन्ने हल्ला थियो र धेरै गाडीहरू कुन मोडलको गाडीहरू रिकल पनि गरिए अनि त्यसलाई फेरि ठिकठाक गरियो फ्री अफ चार्ज, त्यो चलेको थियो वोक्सवागनको। तर मैले यहाँ वोक्सवागनको प्रसङ्ग किन उठाएको भन्दा वोक्सवागनले ससेज पनि बेच्दो रहेछ भन्ने तपाईँलाई थाहा छ कि छैन र कुनै वर्षमा वोक्सवागनले कारभन्दा बढी ससेज बिक्री गर्यो अरे। सन् 2015 सालको कुरा हो, त्यति अगाडि पनि जानु पर्दैन। सन् 2015 सालमा वोक्सवागनले 7.2 मिलियन ससेजेस बेच्यो अरे, जबकि त्यो वर्ष वोक्सवागन कम्पनीले 5.82 मिलियन कारहरू बिक्री गरेको रहेछ। कारभन्दा वोक्सवागन ससेज एकदमै प्रसिद्ध भएको रहेछ सन् 2015का लागि भनौँ। हजुर, प्रसङ्ग थियो वोक्सवागन ससेजेस, कारभन्दा बढी ससेज बिक्दो रहेछ कुनै बेला, सधैँ होइन। अब सुनौ राम लिम्बूको गाह्रो।

Garo. BFS गोर्खा रेडियो सुनिरहनु भएको छ. यो प्रभातकालीन आवाज कार्यक्रम हो. हामी यतिखेर कार्यक्रमको अन्त अन्ततिर आइपुग्यौँ र मैले अब केही क्षणमा बिदा लिने बेला हुनै आँटेको छ. दसैँको माहौल छ. आउँदो शनिबार 17 तारिक फुलपाती पूजा हुँदैछ ब्रिटिस फोर्सेस बनाईवासीका लागि टुकर लाइन्सको मन्दिरमा. बिहान 9 बजे सुरु भइहाल्छ पूजाआजाका कार्यक्रम र 8:55 सबै त्यहाँ पुगिसक्नुपर्नेछ टुकर लाइन्सको मन्दिरमा. र फुलपातीको पूजाको कार्यक्रममा मन्दिरमा सुरु हुनेछ पूजा, अनि त्यसपछि ब्रिटिस फोर्सेस बुनाएको यो टुकर लाइन्स चक्कर लगाएर फेरि मन्दिरमा आएर अन्त हुनेछ. र 12:15 फुलपातीको पूजा कार्यक्रम समापन हुनेछ. र ब्रिटिस फोर्सेस बुनाईवासी सबैलाई आमन्त्रण गरिएको छ यो फुलपाती पूजामा. 17 तारिक शनिबारको दिन हो. बिहान 9:05 सबै टुकर लाइन्सको मन्दिरमा आइपुग्नुपर्नेछ फुलपाती पूजाका लागि. म भने अब बिदाको तर्खर गर्दैछु. जाँदा जाँदै दि एज ब्यान्डको एउटा गीत म टक्र्याउँछु, हाम्रो माया, र यो गीत यहाँहरूलाई सुम्पदै आजको कार्यक्रमबाट बिदा पनि हुन्छु. यो गीतपछि ब्रुनाईको समय 10 बजेको समाचार सुन्नुहुनेछ. समाचारपछि मझेरी कार्यक्रम लिएर आउनुहुनेछ हाम्रा सहकर्मी धनराज राई. म भने बिदा हुन्छु. भोलि बिहान ठिक 7 बजे भेटौँला. तबसम्मको लागि मलाई बिदा दिनुहोस्. नमस्ते. बाई बाई.

नवरात्रको तेस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी तेस्रो चन्द्र घण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्र घण्टाले हातमा चन्द्रमाको आधार भएको घण्टा लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रमा उल्लेख छ। चन्द्रघण्टा देवीको स्वरूप पहेँलो वर्ण

0: प्रस्तुत प्रस्तावित जबराले गोर्खा सैनिकको सम्बन्धलाई पनि प्राथमिकता दिने बताउनु भएको छ।
1: म ब्रिटिस गोर्खा सम्बन्धी विषयलाई विशेष गम्भीरताका साथ लिनेछु। मेरो सैनिक पृष्ठभूमिले ब्रिटिस सेनामा सेवा गरेको पुस्तौँ नेपाली पुरुष तथा महिला गरेको त्याग र योगदानलाई बुझ्न मलाई मद्दत गर्छ। साथै मैले पनि रोयल मिलिट्री एकाडेमी स्यान्डर्समा 1973 कोर्स गरेको छु, जसले गर्दाखेरि मेरो यो ब्रिटिस आर्मीमा धेरै सम्बन्धहरू पनि छन्।
0: भोलि सरू जोशी, सुरेश कुमार कर्ण, पद्माक्षी राणा, प्राध्यापक डाक्टर संगम श्रेष्ठ र प्राप्ति शेरचनको सुनवाई गर्ने समितिले जनाएको छ।
2: दशैंका लागि काठमाडौँ उपत्यकामा ल्याइएका पशुको स्वास्थ्य परीक्षण सुरु गरिएको छ। सरकारले काठमाडौँ उपत्यकामा मुख्य 10 स्थानीय बजारबाट खसी बोका, च्याङ्ग्रा र रागा भैँसीको स्वास्थ्य परीक्षण सुरु गरेको हो। पशु सेवा विभाग, जिल्ला पशु सेवा कार्यालय र सम्बन्धित स्थानीय निकायका प्रतिनिधि सहितको टोलीले यही आइतबारदेखि परीक्षण सुरु गरेको हो। पशु सेवा विभागका पशु चिकित्सक हरि सिंह भाटले उपत्यका भित्रिने 10 स्थानमा स्वास्थ्य परीक्षण गरेर मात्र खसी बोका र रागा भैँसी पठाइएको जानकारी दिनुभएको छ। खान योग्य पशुको कानमा हरियो रङ र अस्वस्थकर खसी बोकाका लागि रातो रङ लगाइएको पशु चिकित्सक भाटले जानकारी दिनुभएको छ। घटस्थापनाका दिनदेखि 9 मेसम्म 10 टोली परिचालन गरेर खसी बोकाको स्वास्थ्य परीक्षण गरिने उहाँले जानकारी दिनुभएको छ। विभागका अनुसार खसी बोका भित्रिने कलङ्की खसी बजार, तापाखेल र चापागाउँ खसी बजार, टुकुचा खसी बजार र खाद्य कम्पनी थापाथलीमा स्वास्थ्य परीक्षण सुरु गरिएको हो। यस्तै टोखा, कपन, सुकेधारा, लोकन्थली बजार, सलाघारी च्याङ्रा बजार, चोभार, चालनाखेल, राँगा बजार, चन्द्रागिरी, बालाजु बाइपास र बल्खु कालीमाटी माछा बजारमा बिहान 7 बजेदेखि 11 बजे र दिउँसो 3 बजेदेखि 5 बजेसम्म खसी बोकाको परीक्षण गरिएको विभागले जनाएको छ। आइतबार उपत्यकामा 2005 खसी बोका, च्याङ्रा भित्रिएको विभागले जनाएको छ। गत वर्ष दशैंमा 35,848 पशुको स्वास्थ्य परीक्षण गरिएको विभागले जनाएको छ। ओमनमा जारी आइसिसी विश्वकप क्रिकेट लिग 2 श्रृङ्खला अन्तर्गत त्रिदेशीय एकदिवसीय खेलमा नेपालले आज घरेलु टोली ओमनसँग खेल्दैछ। खेल नेपाली समयअनुसार बिहान 11:15 अल अमिरातमा सुरु हुनेछ। ओमनमा अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराउँदै नेपालले सुखद सुरुवात गरेको थियो। शीर्ष 4 बाहिरिसकेको नेपालका लागि एकदिवसीय मान्यता जोगाउन शीर्ष 6 पर्नुपर्नेछ। अहिले अङ्क तालिकामा नेपाल 33 26 अङ्कसहित 6 स्थानमा छ भने ओमन 29 खेलबाट 33 अङ्कसहित 4 स्थानमा छ। क्यानाडा 34 खेलबाट 25 अङ्कसहित 7 र युएई 32 खेलमा 19 अङ्कसहित 8 अर्थात् पुछारमा छ। कञ्चनपुरको बेलौरीमा 16 किशोरलाई जबरजस्ती जङ्गलमा लगेर खुकुरी देखाउँदै जान मार्ने धम्की दिएको आरोपमा 5 पक्राउ परेका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बेलौरी नगरपालिका नवरतनपुरका 21 अशिष्ट, 19 दिलीप भट्ट, 21 शङ्कर सुनार, 23 सुजित अधिकारी र 22 मिलन तिरुवालाई पक्राउ गरेको हो। अर्का 24 लक्ष्मण भण्डारी फरार छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेलौरी नगरपालिका 9 रतनपुरका ती किशोरलाई असोज 23 दिउँसो करिब 4 काम छ भन्दै ती किशोरहरूले जबरजस्ती स्कुटरमा राखेर खजुवा जङ्गल लगेका थिए। जङ्गलमा पुरानो रेसिपीका कारण किशोरलाई बन्धक बनाएर कुटपिट गर्नका साथै खुकुरी देखाएर जान मार्ने धम्की समेत दिएको प्रहरीले जनाएको छ। घटना सम्बन्धी भिडियो समेत सार्वजनिक भएको छ। प्रहरीले घटनामा प्रयोग भएको स्कुटर र खुकुरी समेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका 5 जनामाथि अनुसन्धान जारी छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: Gorkha Radio. Gorkha Radio. हिउँद लाग्यो, घाम लाग्यो, वर्ष दिनको रमाइलो चाड दसैँ पनि आयो। हजुर, दसैँ आइसकेको छ श्रोता। आज दसैँको तेस्रो दिनका रूपमा गन्ने गरेका छौँ, तृतीय तिथि हो आज र घटस्थापना भए सुरु भएपछि आज तेस्रो दिनमा प्रवेश गरिसकेका छौँ आज श्रोता। हजुर, यो मिठो दसैँ गीतसँगै कार्यक्रम मझेरी सुरु भयो। बिएफबिएस गोर्खा रेडियो ब्रुनाईको प्रत्यक्ष प्रसारण हो। म धनराज राईले यो कार्यक्रमलाई सञ्चालन गर्ने गर्दछु र आज पनि तपाईँहरूसँग मिठा मिठा गफ गर्दै, मिठा मिठा कुराकानी गर्दै, मिठा मिठा गीत सङ्गीत सुन्दै सुनाउँदै, अनि तपाईँको अनुरोध सङ्गीतहरू प्राप्त भएमा, तपाईँका भावनाहरू, मनका कुराहरू प्राप्त भएमा तिनीहरू पनि वाचन गर्दै यो कार्यक्रमलाई सञ्चालन गर्ने प्रायोजन सहित आएको छु सदा जस्तै। र आशा गर्दछु तपाईँहरूले मलाई भरपूर साथ दिनुहुने नै छ पक्कै पनि। आज मङ्गलबार हो श्रोता, 13 अक्टोबर 2026 साल। तदनुसार असोज 27 गते, विक्रम सम्बत 2083 साल। र अघि भनिहालेँ, आज दसैँको तेस्रो दिन हो र आज चाहिँ अब के भन्ने तृतीय तिथि आश्विन शुक्ल पक्षको, र तपाईँहरूले दसैँको सुरुवात गरिसक्नु भएको छ आफ्नो आफ्नो तौर तरिकाले। नेपालमा हुनुहुनेहरूले त मजाले गर्दै हुनुहुन्छ होला, हुन त अब फेरि यो बाढी पहिरोको कहरले देश गुज्रिरहेको स्थिति छ, तर पनि कतिले मान्नुहुन्छ कतिले मान्नुहुन्न, मान्नुहुनेहरूले त्यही अनुसारले तयारी गर्दै हुनुहुन्छ होला। समाचारमा सुन्नुभयो, खसी बोका बाख्राहरू चाहिँ मुस्ताङ मनाङबाट आएकाहरू, अनि यो काठमाडौँ भित्रीकाहरू कुराहरू हामीले सुन्यौँ। यसरी रमझम बढ्दैछ, बाहिरिने क्रम पनि हो, काठमाडौँ उपत्यका बाहिर निस्किने क्रम पनि श्रोता नेपालीहरूको बढ्दो रहेको छ दिनदिनै। कतिजना निस्किसके उपत्यका बाट, विभिन्न माध्यमबाट भनेर, कोही गाडीबाट, कोही प्लेनबाट, अब अलि हुने खानेहरू त हेलिकप्टर चार्टर गरेरै पनि जाने गर्नुहुन्छ होला। अब त्यति धेरै त त्यसमा गणनामा नआउन पनि सक्छ, तर प्लेन अनि सडक सञ्जालद्वारा चाहिँ तपाईँहरू देशको आफ्नो आफ्नो ठाउँतिर गाउँतिर चाहिँ प्रस्थान गरिराख्नु भएको छ। तपाईँहरू सम्पूर्णलाई शुभयात्रा, शुभ दसैँ। म यहाँ बिएबिएस गोर्खा रेडियो ब्रुनाईको तर्फबाट। हजुर, छलफल चियो चर्चो गर्दै गरौँला, एउटा गीत सुनौँ पहिला, अनि त्यस पछाडि हामी फेरि भेटिहाल्नेछौँ। प्रतीक्षा भन्ने गीत सुन्छौँ, शाश्वत खड्का, ओएसी थापा र निमे यङजिनको आवाजमा।
1: मेरो सुख माया सधैँ तिम्रो साथमा,

हजुर, नसा त यसरी प्रियसी तीनजना कलाकारले गाउनुभएको गीत सुने श्रोता मझेरी कार्यक्रममा। हजुर, आश्विन शुक्ल पक्ष तृतीय तिथि आज दसैँको तेस्रो दिन, अब तेस्रो देवीको पूजा गर्ने दिन आइसकेको श्रोता, र आज माँ चन्द्रघन्टी चन्द्रघन्टा भनिँदो रहेछ, चन्द्रघन्टाको पूजा अर्चना गरेर चाहिँ देवीलाई खुसी बनाउने दिनको रूपमा आज चाहिँ लिइन्छ। उहाँ चाहिँ के अरे यो साहस पराक्रम निर्भयता तथा शत्रुमाथि विजयको प्रतीकका रूपमा लिने गर्दछौँ चन्द्रघन्टालाई। अब चन्द्रघन्टाको निधारमा घन्टीको आकार जस्तो अर्धचन्द्र भएकाले चाहिँ चन्द्रघन्टा नाम दिइएको रहेछ। सिंह वा बाघमा सवार भएको यो हामीले प्राय फोटोतिर देख्छौँ नि, तस्विरतिर त्यस्तो रूपमा चाहिँ स्वरूपमा चित्रित गरिएको हुन्छ। उनको आराधनाले भय घट्ने हट्ने आत्मविश्वास बढ्ने र जीवनमा सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको पाउँदछौँ हामी। र ब्रिटिस फोर्सेस ब्रुनाईको मन्दिर परिसरमा चाहिँ पुजारी टिम तयार गरिएर पल्टनका पण्डितजी श्री भीष्मराज निरौला एमबीईज्यूले लिड गरिराख्नु भएको छ। सम्पूर्ण पल्टन घरका सदस्यहरूको स्वास्थ्य र विजयको लागि, र पल्टन घर मात्रै नभएर ब्रिगेड अफ गोर्खाज अनि सम्पूर्ण नेपालीहरूको लागि उहाँहरू चाहिँ निराहार भन्दा पनि यो मासु लसुन अदुवा के धेरै कुरा बार्नु हुँदो रहेछ। निकै यो दुई हप्ता नै उहाँहरू चाहिँ मजाले एक किसिमको कठोर व्रत टाइपकै बस्नु हुँदो रहेछ उहाँ। म पनि यो पुजारीको दिनाचार्य चाहिँ राम्ररी थाहा छैन, तर यसो सतही रूपमा हेर्दाखेरि चाहिँ त्यस्तो रहेको छ। ब्रुनाईमा अहिले 10:18 गएको छ श्रोता। 24 डिग्री सेल्सियस सेरियाको तापक्रम रहेको छ। 31 डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम हुने अनुमान गरिएको छ भने आज सेरिया ब्रुनाईमा मेघगर्जन सहित वर्षा हुने र मन्द गतिमा हावा चल्ने अनुमान गरिएको छ। तर मौसमले मेघगर्जन हुने सम्भावना देखाएको छैन। यसो बाहिर हेर्दाखेरि मध्याह पश्चात भने अलिकति बदली भई होला कि भन्ने अनुमान गरिएको छ। नेपालमा बिहानको 8:03 गयो। 13 डिग्री सेल्सियस तापक्रम रहेको छ काठमाडौँ उपत्यकाको अहिले भने 27 डिग्री सेल्सियस अधिकतम तापक्रम अनुमान गरिएको छ। र आज काठमाडौँ उपत्यका रमाइलो छ, घमाइलो छ, र मन्द गतिको हावा चलेको महसुस गर्नुहुनेछ दिनभरि प्राय जसो। साँझ पख भने बदली भई हल्का कुनै ठाउँमा छिटफुट वर्षा हुने सम्भावना पनि देखाइएको छ। बेलायतमा बिहानको 3:19 गयो। तपाईँहरूले ड्युटीमा सुनिराख्नु भएको छ श्रोता, तपाईँहरूलाई स्वागत छ। अब कति चाहिँ फेरि अब लेट नाइट सिफ्ट पनि सकेर घर फर्किने तयारी, ड्युटी सक्यो अब आफ्नो के अरे लन्च बक्सहरू डिनर बक्सहरू तयार पार्नु भएको, तयार गरेर ल्याउनु भएको बक्सहरू अब धोइ पखाली गर्ने अनि युनिफर्म चेन्ज गरेर हल्का हुने तयारीमा हुनुहुन्छ होला। तपाईँहरूलाई पनि अब एकछिनमा घर पुगेर सुत्नु हुन्छ, गुड नाइट शुभरात्रि भन्न चाहे, हुन त गुड मर्निङ भइसकेको अवस्था छ, तर त्यस्तै छ, समयअनुसार तपाईँहरूको लागि चाहिँ गुड नाइट नै हुन्छ। 17 डिग्री सेल्सियस तापक्रम रहेको छ लन्डनमा अहिले, र लन्डनको आकाशलाई अहिले हल्का बादलले छेकिएको अवस्था रहेको छ भने आज दिनभरिमा 9 डिग्री सेल्सियस न्यूनतम तापक्रम, 21 डिग्री सेल्सियस अधिकतम तापक्रम, र आज दिनभरि जसो नै छिटफुट वर्षा हुने र मध्यम गतिमा हावा चल्ने अनुमान गरिएको छ। अलिकति तातेज हावा चलेको महसुस गर्नुहुनेछ आज दिनभरि जसो नै, र मध्याह पछाडि भने अलिकति आकाश खुल्नेछ र सुक्खा हुनेछ। अब द एज ब्यान्डलाई सुनौ, यो छोटो छोटो भन्दा नि निकै लामै पो बोलियो कि क्या हो, लायौ तिमीले भन्ने गीत छ द एज ब्यान्डको, यो सुन्नतर्फ लागौ।

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्न लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: यो

पागल हुन्छु म त तिम्रै मायाले ए स्वर्ग कि परी। राजेश पाल राईले मिठो गीत गाए र हाम्रो कार्यक्रममा रमाइलो मान्यौँ हामीले श्रोता। र अब भने एउटा प्रश्न यो हप्ताको लागि, यो मझेरी कार्यक्रमको साप्ताहिक प्रश्नोत्तर कार्यक्रम अन्तर्गत हो र यो साताको लागि प्रश्न र सजिलो छानेको छु। प्रश्न मेरो, उत्तर तपाईँको। यो मिलिट्री ब्याकग्राउन्ड भएका श्रोतालाई त पक्कै पनि यो कण्ठस्थै छ। अब अलिकति मिलिट्री ब्याकग्राउन्ड नहुने श्रोताका लागि चाहिँ गुगल महाराज, च्याट जिपिटी महाराजहरूलाई खोज सोधखोज गर्नुपर्ने हुनसक्छ। तर प्रश्न चाहिँ सजिलो छ है श्रोता, यसपालि चाहिँ धेरै टाउको नदुखाउनु पर्यो श्रोताको भनेर एउटा सजिलो प्रश्न नै लिएको छु। टुकर लायन्स क्याम्पको नाम सर फ्रान्सिस टुकरको सम्मान स्वरूप राखिएको हो। अब तपाईँले चाहिँ भन्नुपर्नेछ उनको उपनाम अथवा निकनेम, त्यति मात्रै हो। उनको उपनाम निकनेम के थियो, त्यति तपाईँले चाहिँ यसो उत्तर पठाउनु भयो भने मिलेको खण्डमा तपाईँको नाम चाहिँ लकी ड्रमा जाने नै छ। तर यो लकी ड्र चाहिँ यसपालि पनि ब्रुनाईका श्रोताका लागि मात्रै के अरे मिल्ने भएकाले ब्रुनाई बाहिरका श्रोताका उत्तरहरू मिलेको खण्डमा पनि लकी ड्रमा चाहिँ जाँदैन। ब्रुनाईका श्रोताले चाहिँ यसपालि पनि धन्यवाद मात्रै प्राप्त गर्नुहुनेछ सहभागिता जनाउने सहभागी हुनुभएको के अरे उपलक्ष्यमा। र यसपालि ब्रुनाई डलर 30 बिग फुटबाट सपिङ भाउचर प्राप्त भएको छ। हामी उहाँलाई पनि अग्रिम धन्यवाद दिइहालौँ बिर्सिनुभन्दा अगाडि। र उत्तर पठाउँदै गर्नुहोला, विभिन्न माध्यम चलाएर उत्तर पठाउन सक्नुहुन्छ। स्टुडियोमा फोन गरेर भन्न सक्नुहुन्छ 3224167 3220098। ब्रुनाई बाहिरबाट उत्तर टिपाउन चाहनुहुन्छ भने 00673 ब्रुनाईको कन्ट्री कोड डायल गर्न नभुल्नुहोला। त्यस्तै मिलिटरी एक्सटेन्सनमा तपाईँको पाउँछ भने 3284 डायल गर्नुहोला। र वाट्सएप सजिलो छ, त्यो पनि 8644931 त्यसको लागि ब्रुनाईको कन्ट्री कोड 00673 त्यो पनि अब तपाईँले आफ्नो कन्ट्याक्ट्समा सेभ गर्नुभयो भने कति सजिलो, बिएफबिएस ब्रुनाई हाल्नुभयो भने सजिलो भइहाल्छ। तर अलिकति हेक्का चाहिँ के राख्नु पऱ्यो भने श्रोता, बिएफबिएस ब्रुनाई चाहिँ इङ्ग्लिस सर्भिसको अफिसियल नाम हो, हामी चाहिँ बिएबिएस गोर्खा रेडियो, तर वाट्सएप नम्बर चाहिँ एउटै चलाउँछौँ। तपाईँले उत्तरहरू पठाउँदाखेरि चाहिँ कार्यक्रमको नाम लेखेर चाहिँ आन्सर अथवा तपाईँको केही गीत सङ्गीत अनुरोधहरू छन् भने त्यसरी छुट्याउनु होला। इमेल bfbsgorkha@bfbs.com छँदैछ र फेसबुक म्यासेन्जर त झनै सजिलो छ। फेसबुकमा बिएबिएस गोर्खा खोज गर्नुपर्ने हुन्छ, त्यस पछाडि त्यो पेजलाई लाइक गरेपछि तपाईँ सिधै हामीसँग जोडिन हुनेछ। अब यो छोटो जानकारी पछाडि, छोटो जानकारी त होइन श्रोता, यो प्रश्नोत्तरको प्रश्न पछाडि चाहिँ गीत सुन्न जाउँ। करण भट्टले गाउनुभएको महारानी, यो वाङदेन शेर्पाले पनि महारानी गाउनुभएको छ, कहिलेकाहीँ झुकिँदो रहेछ कुन चाहिँ महारानी हो भनेर। करण भट्टको महारानी चाहिँ सुन्न जाउँ।

हजुर उपचार गर्छौ कि बैना गर्छौ महारानी भन्ने गीत सुन्यो कर्ण करण भट्ट कर्ण होइन करण भट्टको आवाजमा ब्रिटिस फोर्सेस ब्रुनेका श्रोता तपाईँहरूको लागि एउटा एक्साइटिङ इभेन्ट आउँदैछ. पोहोर साल पनि भएको थियो यो इभेन्ट बिएफबी फ्यामिलीज हाइकिङ र पोहोर सालको भव्य सफलतापूर्वक भएको सम्पन्न भएको यो कार्यक्रम फेरि पनि आएको छ. बिएफबी फ्यामिलीज हाइकिङ 2026 21 नोभेम्बर 2026 सालमा हो श्रोता र यो शनिबारको दिन पर्छ. तपाईँहरू पक्कै पनि अहिलेदेखि नै त्यो दिनको शनिबार चाहिँ खुला राख्नुहोला यो बिएबी फ्यामिलीज हाइकिङको लागि. टेम्बोरुङ डिस्ट्रिक्टमा जाने छ यसपालिको हाइकिङ चाहिँ र तपाईँहरू मध्येमा धेरैजना त प्रायः जसो सबै टेम्बोरुङमा हाइकिङ फ्यामिली साथीभाइहरूसँग पक्कै पनि जानुभएको छ. तर यसपल्ट भने बिएबीका परिवारहरूसँग चाहिँ रमाइलो गर्ने मौका छ है श्रोता. पोहोरको हाइकिङ जानुभएको श्रोतालाई पक्कै पनि सम्झना छ. यसरी ग्रुपमा जाँदा अर्कै किसिमको मजा आउँछ, साथीभाइ परिवारसँग जाँदा अर्कै किसिमको मजा आउँछ र सायद यसमा नानी केटाकेटीहरू चाहिँ लान अलि मिल्दैन होला यो एडल्ट्स ओन्ली जस्तो लागेको छ मलाई. यसमा म सोधखोज गरेर तपाईँहरूलाई फर्दर इन्फर्मेसन पक्कै दिनेछु. तर तपाईँले अब दर्ता गर्न थाल्नु पऱ्यो है. क्युआर कोड उपलब्ध गराएको छ हाई पेजमा. उक्त हाई पेजमा भएको क्युआर कोडलाई चाहिँ स्क्यान गर्नुहोस् र आफैलाई दर्ता गर्नुहोस्, साथीभाइहरूलाई दर्ता गर्न लगाउनु अथवा साथीभाइहरूलाई पनि दर्ता गरिदिनुहोस् हजुर. र यो 21 नोभेम्बरमा है श्रोता शनिबारको दिन पर्छ. अलि टाढै पर्छ यहाँदेखि तर के छ त ग्यारिजनले बस उपलब्ध गराइदिन्छ. तपाईँहरू चढ्ने जाने रमाइलो गर्ने एक दिन शनिबार. हजुर कति राम्रो कार्यक्रम ल्याउनु भएको छ. यो अर्गनाइज गर्ने टोलीलाई हामी धन्यवाद दिउँ. तिमी सामु रोदित भण्डारी अनि सोमिया बराइलीको आवाजमा सुन्छौँ यो छ अब यो गीत श्रोता.

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: BFPS गोर्खा रेडियो।

हजुर, मिलन नेवारले समयलाई एकैछिन थाम भन्ने बिन्ती भाव गर्दै हुनुहुन्थ्यो। हुन त समयलाई थाम भनेर समय थामिने कुरा त भएन, कदापि हुँदैन श्रोता। समयलाई पछ्याउनु त सकिँदैन, समयलाई थाम न त झन् कसरी सकिएला। तर गीत थियो मिठो स्वरमा, मिलन नेवारको आवाजमा। ब्रुनाईमा अहिले बिहानको 11 बज्नको लागि अब 11 मिनट बाँकी रहेको छ श्रोता। यो समयमा ब्रुनाईका श्रोतालाई विशेष गरी एसएफएमा जो जो हुनुहुन्छ बिल्डिङतिर घरतिर, हुन त क्याम्पभित्र पनि त्यो यो लागु त हुन्छ, ढुसी पलाउँछ नि घरमा, त्यस सम्बन्धीमा एउटा छोटो जानकारी आएको छ। यो मोल्ड प्रिभेन्सन इन एसएफए भनेर आएको छ। यो ब्रुनाईको जस्तो मौसममा चाहिँ यो ढुसी मल चाहिँ यति छिटो पलाउँछ कि भनी साध्य छैन, यति नमिठो त्यो गुम्सिएर त्यो अब ह्युमिड उसले गर्दाखेरि एक हप्ता तपाईँले घर छोडेर हलिडेमा जानुभयो भने फर्किनु हुँदाखेरि चाहिँ बिजोग भइराखेको हुन्छ, गनाएर त्यो गन्ध नमिठो, कस्तो नमिठो आउँछ होइन, अनि त्यो स्वास्थ्यको लागि पनि अलिक हानिकारक हुँदो रहेछ। त्यसैले केही टिप्सहरू दिएको छ डिआइओ ब्रुनाईले, र एसी अफ नगर्ने अथवा टेम्परेचर तलमाथि नगर्ने, 22 डिग्री सेल्सियसको वरिपरि चाहिँ सेट गरेर राख्नु पर्यो। यो यति गर्नुभयो भने पनि धेरै कन्ट्रोल चाहिँ हुँदो रहेछ यो मोल्ड आउनलाई, र घरमा यसरी मोल्ड आउनु दिने नदिने चाहिँ अब हाम्रै जिम्मेवारी पर्यो। तपाईँ हुन त कतिलाई चिसो मन पर्दैन, एसी मारेर सुत्नुहुन्छ, त्यसो गर्दाखेरि चिसो तातो चिसो तातो चिसो तातो अन अफ गर्दाखेरि चाहिँ ढुसी पलाउने सम्भावना चाहिँ निकै उच्च हुँदो रहेछ। र हेल्थ इस्यु त अघि भनिहालेँ, बच्चाहरूलाई विशेष गरी जो चाहिँ आस्थमा र छालाको यो एक्जेमा रोग हुन्छ उनीहरूलाई चाहिँ झन् यसले पिरोल्ने गर्दो रहेछ। हजुर, सकेसम्म एसी अन गरेर नै सुत्ने गर्नुहोला, अब कर खपेरै भए पनि ढुसीले रोगी हुनुभन्दा त बरु चिसो खपेर बस्नु नै ठिक होला।

हजुर, सक्दिनँ म भन्ने गीत सुन्यो श्रोता. यो चाहिँ द होस्टेज फिचरिङ असीम केसीको थियो श्रोता. हजुर, अब हामी एउटा गीत सुन्छौँ, के आयो जमाना भन्ने. र यो गीत नै आजको हाम्रो कार्यक्रमको दोस्रो घन्टाको बसाइको दोस्रो घन्टा होइन पहिलो घन्टाको बसाइको अन्तिम गीत स्वरूप रहने श्रोता दीपक खड्का र राधिका हमालले गाउनु भएको छ यो गीतलाई. यो गीत सुन्दै सुन्दै हामी समाचारतर्फ लाग्नेछौँ र त्यस पछाडि दोस्रो घन्टामा फेरि भेटौँ है त. यो गीत सुनेर रमाइलो गर्नुहोला.

मुख्य राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको सूचना अनुसार बागमती र गण्डकी प्रदेश अन्तर्गत धादिङ, म्याग्दी, नवलपरासी पूर्व, मनाङ र गोर्खाका विभिन्न स्थानमा पहिरो तथा बाढीका कारण सडक आवागमन प्रभावित भएको छ। धादिङको धुनीबेसी नगरपालिका 9 खत्री पौवाको त्रिभुवन राजपथमा पहिरो खसेपछि एकतर्फी यातायात सञ्चालन भइरहेको छ। यस्तै म्याग्दीको रघु गङ्गा गाउँपालिका 2 बैसरीमा बेनी जोमसुम सडक खण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा छ। नवलपरासी पूर्वको बौद्धी काली गाउँपालिका 3 चन्ती पहिरोमा काली गण्डकी करिडोर पनि प्रभावित छ। मनाङमा बाढीका कारण बेसी सहर हुँदै खाङसारसम्म जाने सडक पनि एकतर्फी सञ्चालन भइरहेको छ। यसै गरी बुढी गण्डकीमा आएको बाढीले गोर्खाको आरूघाट गाउँपालिका 2 र 3 जोड्ने सोतीको फलामे पुल र गोर्खा आरूघाट धादिङ जोड्ने नयाँ पुल पूर्ण रूपमा क्षति पुर्याएका कारण सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ। काठमाडौँका विभिन्न नाका हुँदै पछिल्लो 24 घण्टामा 56,809

0: भनेका छन्। यस वर्ष मानिसहरूको आगमन नभएको बागलुङ कालिका मन्दिर परिसरमा रोडको व्यवसाय सञ्चालन गर्दै आउनुभएका डम्बर मल्ल बताउनुहुन्छ।
1: यो बेला त मान्छेहरू मुक्तिनाथ गएर फर्किने मान्छेहरूको भिडभाड निकै चाप राम्रो कालिका मन्दिरमा प्रभाव पर्थ्यो, अहिले चाहिँ केही छैन, शान्त मात्र भइरहेको छ कालिका मन्दिर अहिले।
0: यसपटक कालिका मन्दिरमा बाहिरबाट आउने भक्तजनको संख्या शून्य प्राय रहेको बागलुङ कालिका मन्दिरका लेखापाल दुर्गा छेत्रीले बताउनु भयो।
2: अब यसको कारण पनि अब विविध कारण छ, देशमा बाढी पहिरोको कारणले, बाटोहरू नभएको कारणले गर्दाखेरि अहिले शून्य छ।
0: असोज 9 गतेदेखि परेको वर्षाका कारण आएको बाढीले बागलुङको मुख्य पहुँच मार्ग कालीगण्डकी नदीमाथिको मालढुङ्गाको पुलमा क्षति पुर्याएपछि बागलुङ आउने धार्मिक पर्यटक नगण्य भएको स्कुल नेपालका अध्यक्ष परमेश्वर अच्युत दास प्रदीप भण्डारीले बताउनु भयो।
3: जब यो पुल ठप्प भयो नि त्यस पछाडि यहाँ धार्मिक पर्यटनमा चाहिँ धेरै ठुलो असर गरेका छ।
0: दशैं सुरु भइसक्दा बागलुङ बजार सुनसान रहेको र व्यापारमा ठुलो गिरावट आएको बागलुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष नवीन श्रेष्ठ बताउनुहुन्छ।
4: समय परिस्थितिले महँगाई पनि बढेकै छ र अहिलेको बाटो घाटो गाउँबाट आउने बाटोहरू पनि धोस्तै छ पुरै, त्यसकारण मान्छेको चहल पहल पनि एकदमै कमी छ। पहिला र अहिले मात्रै यो बाटोले गर्दाखेरि लगभग 50% नै
0: 15 दिनदेखि अवरुद्ध रहेको मालढुङ्गाको पुल मर्मत पछि सोमबार दिउँसोबाट सञ्चालनमा आएको छ। पुल सञ्चालनमा आएसँगै दशैंमा घर फर्किने र घुम्न आउनेलाई समेत सहज हुने विश्वास गरिएको छ।
5: प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी अघि बढेको छ। भ्रमणको तयारीकै क्रममा भारतीय अतिरिक्त विदेश सचिव मोनु महावर काठमाडौँ आएर फर्कनु भएको छ।
6: नेपाल र भुटान मामिला हेर्ने महावरले गत शुक्रबार परराष्ट्र सचिव अमृत बहादुर राई सहितका अधिकारीसँग भेटवार्ता गर्नुभएको थियो, तर प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति भने अझै तय भएको छैन। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नेपाल र भारत दुवै पक्षलाई अनुकूल हुने समयमा भ्रमण हुने बताउनु भएको छ। नोभेम्बर 23 र 24 अर्थात् मङ्सिर 7 र 8 गते भ्रमण गर्ने प्रस्तावबारे चर्चा भए पनि औपचारिक निर्णय भएको छैन। प्रधानमन्त्रीको भारत भ्रमणको तयारीसँगै लामो समयदेखि अलपत्र पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउन पनि दुवै देशका संयन्त्र सक्रिय भएका छन्। नेपाल र भारत बीच पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डिपिआरमा अझै सहमति जुट्न सकेको छैन। पानीको उपयोग र लाभ बाँडफाँड लगायतका विषयमा सहमति जुटाउन बाँकी छ। यसका लागि संयुक्त विज्ञ टोलीको बैठक समेत बोलाउने तयारी छ। पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाबाट 6480 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ। महाकाली नदीमा बन्ने यो आयोजना नेपाल र भारतका लागि दुवै महत्वपूर्ण मानिन्छ। प्रारम्भिक अनुमान अनुसार आयोजनामा 3 खर्ब 36 अर्ब रुपियाँ लगानी आवश्यक पर्ने देखिएको छ, तर निर्माणमा ढिलाइ हुँदा लागत र आमदानीको अनुमान समेत परिवर्तन हुँदै आएको छ। आयोजना निर्माण गर्दा करिब 2,926 घर धुरीका 22,765 जनालाई पुनर्वास तथा पुनर्स्थापना गर्नुपर्ने अनुमान छ।
5: ओमनमा जारी आइसिसी विश्वकप क्रिकेट लिग 2 श्रृङ्खला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले आज घरेलु टोली ओमनसँग खेल्दैछ। खेल नेपाली समयअनुसार बिहान 11:15 अलमिरातमा सुरु हुनेछ। ओमनमा अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराउँदै नेपालले सुखद सुरुवात गरेको थियो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।

नमस्ते, दसैँ आयो तिहार आयो। हजुर, दसैँ आयो तिहार आयो। लिङ्गे पिङ थाप्दै हुनुहुन्छ होला, थापिसक्नु भयो होला, थापेर रमाइलो पनि गर्दै हुनुहुन्छ होला, रोडे पिङ पनि थापिसक्नु भयो होला, र त्यसमा चचहुई गर्दै घुम्दै पनि हुनुहुन्छ होला। चचहुई चाहिँ प्राय लिङ्गे पिङमा गरिन्छ। लिङ्गे पिङको अब डोरी पनि अहिले त के अरे यो प्लास्टिकको आउन थालिसक्यो कि विदेशी डोरीहरूले बनाएको रसी आउन थालिसक्यो कि पहिला पहिला त गाउँघरमा आफैले घरमा बाबियोको डोरी बेरेर लट्ठा बनाउने चलन थियो। त्यो त मैले नि भेटेँ, तपाईँहरू मध्येमा कतिले भेट्नुभयो, कतिले देख्नुभयो, बनाएको आफैले बनाउनु पनि भयो र त्यहाँबाट बनाइसकेपछि मनोरञ्जन पनि लिनुभयो। अहिले त गाउँघरतिर लिङ्गे पिङ थाप्ने, रोटे पिङ थाप्ने, थाप्न सक्ने जनशक्ति पनि छैन नेपालमा विशेष गरी, र अझै त्यसमाथि बाढी पहिरोको कहर पनि छँदैछ नेपालमा। र तर पनि चाडबाड आएको बेलामा रमाइलो गरौँ भन्ने हिसाबले कति ठाउँमा त युवाहरू मिलेर, बुढापाकाहरू मिलेर यसो हेर्नुहुने खेल्नुहुने त बनाउनु भएकै छ पक्कै पनि। तपाईँहरूले यदि कतै सुन्नु भएको छ भने यस्तो यस्तो ठाउँमा यस्तो यस्तो छ है, हामीले त यस्तो गरेको छौँ भनेर हामीलाई पनि यसो फोटो सोटो पठाइदिनुहोस्, हामी पनि सेयर गर्छौँ हाम्रो फेसबुक पेजमा, अन्य श्रोताले पनि हेर्नुहुनेछ फेसबुकमा मार्फत, अथवा मैले तपाईँले पठाएको जानकारी यहाँ भनेपछि अन्य श्रोताले पनि ओहो त्यहाँ त त्यस्तो भएछ भनेर तपाईँको मन प्रफुल्ल हुन्छ। अब चङ्गा उडाउने होइन त साधारण भएको, अब विदेशमा त्यो त सम्भव नहोला फेरि विदेशी भूमिमा रहेको समयमा, तर नेपालमा त पक्कै पनि उडाउनु हुन्थ्यो अनि उडाइराख्नु पनि भएको होला। केटाकेटीहरूको स्कुल विद्यालय बन्द रहेको अवस्थामा छ दसैँ बिदा, र पक्कै पनि रमाइलो गर्दै हुनुहुन्छ तपाईँहरूले भन्ने पूर्ण चाहिँ आश सहित कार्यक्रमको दोस्रो घन्टामा प्रवेश गऱ्यौँ। सागर आली मगर र सायरा मगरले गाउनुभयो यो गीतलाई। हजुर, म धनराज राईले कार्यक्रम मझेरीको दोस्रो घन्टा सञ्चालन गरिरहेको छु। पहिलो घन्टालाई सफलतापूर्वक ल्यान्डिङ जोनमा पुर्याएर दोस्रो घन्टाको टेक अफ गरेका छौँ श्रोता, र अब गफगाफ एकैछिनमा गरौँला। स्वर सम्राट नारायण गोपाललाई सुन्न जाउँ, मेरो आँखालाई राख्ने कति मिठो गीत छ, सुन है त।

स्वर सम्राट नारायण गोपालले गाउनु भएको मेरो आँखालाई राख्ने कति मिठो मधुर गीत होइन श्रोता, सुन्दा पनि यो गीत त नसकिए हुने जस्तो भाव दियो मलाई, र तपाईँहरूले पनि यो गीतलाई पक्कै पनि त्यही रूपमा हेर्ने गर्नुभएको छ, सुन्ने गर्नुभएको छ, भावलाई बुझ्ने गर्नुभएको छ। नारायण गोपालले गाउनुभएको गीतहरू प्राय मिठा मिठा नै हुन्छन्। अब हो यो त कति नराम्रो गीत नसुन्नु पर्यो नि हुन्थ्यो भन्ने खालको कुनै पनि मैले चाहिँ भेटेको छुइनँ। अब हुन त आफ्नो आफ्नो टेस्ट हुन्छ जुनै पनि कुरामा, र मेरो टेस्ट तपाईँहरू सबैलाई ठिक हुन्छ भन्ने कुरा त पक्कै पनि होइन, तर मेजोरिटीमा हेर्दाखेरि सुन्दाखेरि चाहिँ हामी नेपाली भाषी गीत सङ्गीत मन पराउने मान्छेले चाहिँ उहाँको गीतलाई मन नपराउने कमै मात्रै भेटिन्छ। हजुर, अब फेरि ढिला नगरौँ, गीत सुनौँ, त्यस पछाडि अन्य चियो चर्चो त छँदैछ। बबली तेरो जोबन, राजेश पाल राई अनि मनिषा पौडेलले जोबनको कुरा गर्नुभएको जस्तो लाग्यो, के भन्नुभएको छ सुनिहालौँ।

0: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिउँ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछुडौ।
1: यो BFPS Kulkar Radio.

सिन्धु मल्लले गाउनु भयो श्रोता यो मिठो गीतलाई। सपनी नै नराम्रो तर नराम्रो सपनी देख्यो भन्दैमा दिन बिग्रिन्छ भन्ने होइन, दैनिकै बिग्रिन्छ भन्ने होइन, त्यो सपनीलाई चाहिँ पछाडि छोडेर हामी अगाडि बढ्नुपर्छ भन्ने चाहिँ बुझ्नुपर्छ हामीले। हामीले मोबाइलको स्क्रिनमा हेरेकै भरमा फोन अनलक गर्ने गर्छौँ। विमानस्थलमा तपाईँहरूले याद गर्नुभएको छ, पासपोर्ट देखाउँदा क्यामेराले हाम्रो अनुहार जाँच गरेको छ। यी सबै पछाडिको काम गर्ने प्रविधि हो फेसियल रेकग्निसन, अर्थात् अनुहार पहिचान गर्ने प्रविधि। तर कम्प्युटरले हाम्रो अनुहार कसरी चिन्छ त? हजुर, आजको टेक्नोलोजी एन्ड इनोभेसन सेगमेन्टमा यो फेसियल रेकग्निसनले चाहिँ कसरी काम गर्छ भन्ने छोटो चर्चा गर्ने चेष्टा गरिरहेको छु श्रोता। मानिसले कसैलाई चिन्दा आँखा, नाक, ओठ र अनुहारको बनोट सम्झिन्छ, कसै कसैले उसको बानी बेहोरा त पछिल्लो कुरा भयो, सुरुमा झलासै देखिने भनेको यी आँखा, नाक, ओठ, अनुहार, मुखको सेप होइन, त्यस्तै विभिन्न कुराहरूले चिनिन्छ। तर एआईले अनुहारका विशेषताहरूलाई गणितीय सङ्केतमा रूपान्तरण गर्ने रहेछ। यसमा आँखा बीचको दूरी, नाकको बनोट र अनुहारका अन्य यो विशेषताहरूको विश्लेषण गर्ने गर्दो रहेछ। यसलाई फेस इम्बेडिङ भनिँदो रहेछ श्रोता यो टेक्नोलोजीको टर्ममा। त्यस पछाडि यो डिजिटल विवरण पहिले सुरक्षित गरिएको विवरणसँग तुलना गरिने रहेछ। मिल्दोजुल्दो स्तर निर्धारित सीमाभन्दा माथि पुगेमा प्रणालीले तपाईँलाई हामीलाई पहिचान गर्न सक्ने रहेछ। यसका मुख्य दुई प्रयोग रहेछन्। पहिलो, तपाईँ नै हो कि होइन भनेर जाँच्ने, जस्तै मोबाइल अनलक गर्दा, र दोस्रो भनेको धेरै मानिसका अनुहारमध्ये कुनै एउटा स्पेसिफिक व्यक्तिको अनुहार खोज्ने, जस्तै विमानस्थल वा प्रहरीको अनुसन्धानमा यो स्ट्रिट क्यामेराहरूतिरबाट मान्छेलाई कसरी पक्रिन्छन् भन्ने कुरा चाहिँ यहाँ आउँदो रहेछ। अहिले एआईबाट नक्कली फोटो र भिडियो बनाउने क्रम बढे सँगै अनुहार प्रविधि अझ अनुहार पहिचान गर्ने प्रविधि चाहिँ अझै विकसित हुँदैछ। लाइभनेस डिटेक्सन नामको प्रविधिले क्यामेरा अगाडि वास्तविक व्यक्ति छ कि छैन कि फोटो वा भिडियो देखाएर सिस्टमलाई झुक्याउने प्रयास गरिरहेको छ भन्ने जाँच्न मद्दत गर्ने रहेछ। यसले डिजिटल पहिचानलाई सुरक्षित बनाउन सहयोग पनि गर्ने रहेछ श्रोता। तर यो प्रविधि सधैँ 100% सही हुँदैन। प्रकाश, क्यामेराको कोण र तालिमका लागि प्रयोग गरिएका डेटाका कारण गलत पहिचान हुन सक्छ। त्यसैले अनुहार पहिचानको शुद्धता र निष्पक्षता महत्त्वपूर्ण चाहिँ विषय हुन पुग्छन्। अर्कोतर्फ सार्वजनिक स्थानमा हाम्रो अनुहारको डेटा कसले सङ्कलन गर्छ, कहाँ राख्छ र कसरी प्रयोग गर्छ भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ। प्राइभेसीको कुरा आयो, प्राइभेसी कन्फिडेन्सियलको कुरा। सुरक्षा बढाउने नाममा व्यक्तिगत गोपनीयता जोखिममा पार्नु हुँदैन र पर्न पनि हुँदैन। त्यसैले फेसियल रिकग्निसन केवल अनुहार चिन्ने प्रविधि होइन, यो हाम्रो सुरक्षा, डिजिटल पहिचान र के भन्छ गोपनीयतासँग जोडिएको आधुनिक आविष्कार हो। भविष्यमा यसले जीवन अझ सहज बनाउन त सक्छ, तर प्रविधिले हामीलाई चिन्न सक्ने क्षमतासँगै हामीले पनि त्यसको प्रयोग कसले र किन गरिरहेको छ भन्ने बुझ्न चाहिँ अवश्य नै आवश्यक छ। हजुर, टेक्नोलोजीको कुरामा आज फेसियल रेकग्निसन हामीले साधारण बुझ्ने भाषामा फोन अनलक गर्दाखेरि चलाउने कुराकोबाट उदाहरण लियौँ। प्लेन उड्नभन्दा अगाडि इमिग्रेसनतिर होइन, के अरे यो तपाईँको अनुहारबाट ए यो मान्छे यही हो भनेर चिनिने कुरा गऱ्यौँ, त्यसरी हुँदो रहेछ फेसियल रेकग्निसन। अब रामकृष्ण ढकाललाई सुनौ नजिक आउनुमा।

रामकृष्ण ढकालले गाउनुभयो नजिक आउनुमा श्रोता मझेरी कार्यक्रममा हुनुहुन्छ ब्रुनाईमा। अब मध्याह्नको 12 बज्नको लागि करिब करिब 25 मिनट बाँकी रहेको छ। यो समयमा ब्रिटिस फोर्सेस ब्रुनाईका विशेष गरी छोराछोरीका लागि दसैँ क्रिएटिभ कम्पिटिसनको चर्चा गर्न मन पराए श्रोता। र यो दसैँ क्रिएटिभ कम्पिटिसन चाहिँ गत केही दिन अगाडिदेखि सुरु भइसकेको छ। तपाईँका नानीहरूले चाहिँ आफ्नै दसैँको चङ्गा बनाउनु पर्यो, दसैँको ग्रिटिङ कार्ड बनाउनु पर्यो, त्यो उक्त ग्रिटिङ कार्डमा चाहिँ दसैँ सन्देश लेखेर पठाउनु पर्यो, लेख्नु पर्यो। र यो चाहिँ अलिकति क्रिएटिभ अनि डेकोरेटिभ हुनु पर्यो क्या, नानी केटाकेटीले आफ्नो क्रिएटिभिटी चाहिँ देखाउनु पर्यो यसमा। र बनाइसकेपछि चाहिँ बिएफबी चिल्ड्रेन्स लाइब्रेरी चिटच्याट कम्युनिटी सेन्टरमा पुर्याउनु पर्यो। र 16 अक्टोबर शुक्रबार, अब धेरै दिन छैन, आज मङ्गलबार हो, बुधबार, बिहिबार र शुक्रबारसम्ममा चाहिँ त्यहाँ बुझाइसक्नुपर्ने हुन्छ। 5 विजेताहरू चाहिँ अनाउन्स गरिनेछ मङ्गलबार 20 अक्टोबरका दिन, टिकाभन्दा महानवमीको दिन हो यो। र 5 चाहिँ एक्साइटिङ प्राइजेसहरू पाउनुहुने भनिएको छ। अझै बाँकी छन् भने अब बिस्तारै बिस्तारै सक्ने तर्खरमा, सकाउने तर्खरमा लगाउनुहोला नानीहरूलाई। हजुर, अब एउटा हामी अनुरोध सङ्गीत सुन्न जान्छौँ। खेमराज गुरुङको आवाजमा रहेको वारी जमुना पारी जमुना, स्वर्गीय खेमराज गुरुङले गाउनुभएको यो सुपर डुपर हिट गाना। यो समयमा अनुरोध गर्ने श्रोता हुनुहुन्छ परदेशी घिमिरे माइलोज्यू, र उहाँले चाहिँ हेलो नमस्ते राय सर भन्नुभएको छ। नमस्ते अनि स्वागत छ तपाईँलाई पनि घिमिरेजी। सधैँ चाहिँ आज पनि हजुरको लभली प्रोग्राम मझेरी सुरुदेखि नै सुन्दै 4.17 किलोमिटर मात्रै जगिङ पुरा गरी साउको मेलोको तयारीमा छु है भन्नुभएको छ। मात्रै 4.17 कुद्नु भएछ, अरू बेला करिब करिब 8-9-7 त मिनिमम कुद्नुहुन्थ्यो, आज चाहिँ त्यति मात्रै कुद्नु भएछ। त्यो पनि ठुलै कुरा हो, प्रत्येक दिन जानुहुन्छ तपाईँ र तपाईँले अल्छी गर्नुहुन्न कुद्न जानुलाई, निकै राम्रो कुरा हो, यति भए पनि कुद्नुभयो। र अब हजुरको समय मिलेमा एउटा गीत भनेर यो गीत अनुरोध गर्नुभएको छ, सुनाइदिनु भए आभारी हुनेछु भन्दै बिदा, ह्याभ अ वन्डरफुल डे अहेड पनि भन्नुभएको छ। उहाँले पक्कै पनि यो सुनिराख्नु भएको छ, रेस्पोन्ड पनि गरिसक्नु भएको छ, मेनी थ्याङ्क्स हजुर भने पक्नुहोस् है घिमिरेजी। गीत बजेको छैन, तपाईँको सन्देश मात्रै पढ्दैछु मैले। र अब हामी ढिला नगरी तपाईँको अनुरोध गीत सुन्न जाउँ, अन्य श्रोताले पनि यो गीत सुनेर रमाइलो गर्नुहोला।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो PFBS गोर्खा रेडियो हो।

द गिरिकले गाउनुभएको भिजेको आँखा सुन्यो श्रोता, म झेरी कार्यक्रममा हुनुहुन्छ तपाईँ, म धनराज राईको साथमा ब्रुनेमा मध्याह्नको 12 बज्नको लागि अब 12 मिनट 11.5 मिनट बाँकी रहेको छ। हजुर, आज विभिन्न दिवसहरू परेका रहेछन् श्रोता, अन्तर्राष्ट्रिय दिवसहरू, राष्ट्रिय दिवसहरू। आज अन्तर्राष्ट्रिय विपद न्यूनीकरण दिवस आज परेको रहेछ, यो युनाइटेड नेसन्सको दिवस हो। प्रत्येक वर्ष आजको दिन मनाइन्छ, बाढी, भूकम्प, पहिरो, आँधी बेरी जस्ता विपदबाट हुने क्षति कम गर्ने पूर्व तयारी, सचेतना र सुरक्षित योजनाको महत्त्वबारे चाहिँ जनचेतना फैलाउनलाई यो दिवस मानिँदो रहेछ। भने अर्को दिवस चाहिँ वर्ल्ड थ्रम्बोसिस डे रहेछ आज, र यो दिवस चाहिँ रगत जम्ने, यो ब्लड क्लट भन्छ नि श्रोता, त्यस्तो समस्याबारे जनचेतना फैलाउन समर्पित रहेको रहेछ। शरीरभित्र रगत जम्दा रक्त सञ्चार अवरुद्ध हुनसक्छ, जसले चाहिँ हृदयघात, स्ट्रोक वा फोक्सो सम्बन्धी गम्भीर समस्या निम्त्याउन सक्छ। यो थ्रम्बोसिस भनेको चाहिँ हामीले मोटामोटी देख्दाखेरि यो तल खुट्टातिर प्रायको, अनि यो हातहरूतिर नसा हरिया हरिया निला निला भएर पल्टिएका देख्छौँ नि, त्यस्तो जस्तो लाग्यो मलाई चाहिँ। त्यस्तै अर्को इन्टरनेसनल स्केप्टिक्स डे पनि आज रहेछ। यो दिन चाहिँ कुनै पनि कुरा अन्धविश्वासका आधारमा स्वीकार नगरी प्रमाण, तथ्य तथा तर्कका आधारमा मात्र सोच्न प्रेरित गर्ने दिन रहेछ। अब स्वास्थ्य शङ्का र जिज्ञासाले मानिसलाई नयाँ कुरा सिक्न, सत्य खोज्न र सही निर्णय लिन मद्दत गर्छ। किन र कसरी, वाई एन्ड हाउ भन्ने प्रश्न सोध्दै आलोचनात्मक सोचको विकास गर्नु नै यो स्केप्टिक्स डेको चाहिँ सन्देश रहेछ। अब त्रिशला गुरुङको आवाजमा प्रीतिको फुल सुनौ। यो गीतलाई ओरिजिनल चाहिँ पवित्र सुब्बाले गाउनुभएको हो जस्तो लाग्छ मलाई।

हजुर, कहिले प्रीतिको फूल भनेर त्रिशला गुरुङको आवाजमा सुन्यो श्रोता पवित्र गुरुङ पवित्र सुब्बाले गाउनु भएको ओरिजिनल गीत थियो यो। ब्रिज फोर्सेस ब्रुनेका श्रोताहरू, तपाईँहरूको लागि जिम हल र फङ्सनल एरियाहरू चाहिँ सबै बन्द भएको, आउट अफ बाउन्ड भएको छ। अब यो चाहिँ स्पोर्ट्स एन्ड पर्सनल ट्रेनिङ दुइटैको लागि बन्द भएको छ। आज 13 अक्टोबरको बिहानको 10 बजेदेखि 15 अक्टोबरको साँझको मध्याह्नको 4 बजीसम्म चाहिँ बन्द रहनेछ। यो दसैँको तयारीले कार्यक्रम गर्नुपर्ने भएकाले हो श्रोता। अब हामी सुन्छौँ काठको घुर्रा, तृष्णा गुरुङले गाउनुभएको छ यो गीतलाई। र यो गीत सुन्दै सुन्दै आजको हाम्रो कार्यक्रम मझेरीको दोस्रो घन्टाको बसाइलाई समापन गर्ने तर्खर गर्ने श्रोता, यो गीत सुनिसके पश्चात तपाईँले नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुहुनेछ, अनि त्यस पछाडि फेरि हामी तेस्रो घन्टामा भेटौँ है त।

0: संगम घरतीमा गरेको यो रिपोर्ट।
1: दशैंको आसपासमा विशेष गरी धार्मिक पर्यटकको घुइँचो लाग्ने बागलुङका ऐतिहासिक धार्मिक क्षेत्रहरूमा अहिले सुनसान जस्तै बनेका छन्। यस वर्ष मानिसहरूको आगमन नभएको बागलुङ कालिका मन्दिर परिसरमा रोडको व्यवसाय सञ्चालन गर्दै आउनुभएका डम्बर मल्ल बताउनुहुन्छ।
2: यो बेला त मान्छेहरू मुक्तिनाथ गएर फर्किने मान्छेहरूको भिडभाड निकै चाप राम्रो कालिका मन्दिरमा प्रभाव पर्थ्यो, अहिले चाहिँ केही छैन, शान्त मात्र भइरहेको छ कालिका मन्दिर अहिले।
1: यस पटक कालिका मन्दिरमा बाहिरबाट आउने भक्तजनको संख्या शून्य प्राय रहेको बागलुङ कालिका मन्दिरका लेखापाल दुर्गा छेत्रीले बताउनु भयो।
3: अब यसको कारण पनि अब विविध कारण छ, देशमा बाढी पहिरोको कारणले, बाटोहरू नभएको कारणले गर्दाखेरि अहिले
1: असोज 9 गतेदेखि परेको वर्षाका कारण आएको बाढीले बागलुङको मुख्य पहुँच मार्ग कालीगण्डक नदीमाथिको मालढुङ्गाको पुलमा क्षति पुर्याएपछि बागलुङ आउने धार्मिक पर्यटक नगन्ने भएको इस्कुन नेपालका अध्यक्ष परमेश्वर अच्युत दास प्रदीप भण्डारीले बताउनु भयो।
4: जब यो पुल ठप्प भयो नि त्यस पछाडि यहाँ धार्मिक पर्यटनमा चाहिँ धेरै ठुलो असर गरेको छ।
1: दशैं सुरु भइसक्दा बागलुङ बजार सुनसान रहेको र व्यापारमा ठुलो गिरावट आएको बागलुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष नवीन श्रेष्ठ बताउनुहुन्छ।
5: समय परिस्थितिले महँगाई पनि बढेकै छ र अहिलेको बाटो घाटो गाउँबाट आउने बाटोहरू पनि धोस्दै छ पुरै, त्यसकारण मान्छेको चहल पहल पनि एकदमै कमी छ। पहिला र अहिलेमा त यो बाटोले गर्दाखेरि लगभग 50% नै
1: 15 दिनदेखि अवरुद्ध रहेको मालढुङ्गाको पुल मर्मत पछि सोमबार दिउँसोबाट सञ्चालनमा आएको छ। पुल सञ्चालनमा आएसँगै दशैंमा घर फर्किने र घुम्न आउनेलाई समेत सहज हुने विश्वास गरिएको छ।
0: ओमनमा जारी आइसिसी विश्वकप क्रिकेट 2 लिग 2 श्रृङ्खला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले आज गरेली टोली ओमनसँग खेल्दैछ। खेल नेपाली समयअनुसार बिहान 11:15 अलमरियातमा सुरु हुनेछ। ओमनमा अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराउँदै नेपालले सुखद सुरुवात गरेको थियो। शीर्ष 4 बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 पर्नुपर्नेछ। अहिले अङ्क तालिकामा नेपाल 33 26 अङ्कसहित 6 स्थानमा छ भने ओमन 29 33 अङ्कसहित 4 स्थानमा छ। क्यानाडा 34 25 अङ्कसहित 7 र युएई 32 19 8 अर्थात् पुच्छारमा छ। नवरात्रको तेस्रो दिन आज दशैंघर वा पूजाकोठामा 9 दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा गरिँदैछ। नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्टा लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने पौराणिक एवं धर्मशास्त्र त्रिय मान्यता छ। चन्द्रघण्टा देवीको स्वरूप पहिलो वर्णको हुन्छ। यी देवीले अत्याचारी दानवी स्वरूपलाई नाश गर्छन् भन्ने मान्यता छ।
6: यो PFBS गोर्खा रेडियो हो।

0: is Gorkha Radio. Gorkha Radio.
1: BFBS Gorkha Radio. मेरो त्यस्तो स्मुथ भोइस त भएन श्रोता, कोसिस गरेँ बिएबिएस गोर्खा रेडियो भन्ने, र हुन त बिएबिएस गोर्खा रेडियोमै हुनुहुन्छ तपाईँ। मझेरी कार्यक्रमको तेस्रो घन्टामा प्रवेश गरेर श्रोता, नुमा भन्ने गीतबाट सुरु गऱ्यौँ विकास लिम्बू र तृष्णा नेम्बाङको आवाजमा। साहिल लिम्बू पनि फिचर्ड सिङ्गरमा हुनुहुँदो रहेछ यो गीतमा, र मिठो पूर्वेली लोकभाकाको गीत सुनेर कार्यक्रमको तेस्रो घन्टा बसाइलाई अगाडि बढायौँ श्रोता। ब्रुनाईमा मध्याहको 12:11 गयो श्रोता। सेरियामा मौसमी परिवर्तन खासै भएको छैन, छिटफुट वर्षा हुने सम्भावना अझै जीवितै छ, पानी परिहालेको छैन, र आज दिनभरि र भरै साँझ राति पनि यस्तै स्थिति रहने देखिन्छ। म पनि पानी परे हुन्थ्यो भनिरहेको छु, साह्रै धेरै त होइन, अलिअलि माटो भिज्ने, यसो गार्डनमा फल फुलहरू चाहिँ यसो जरा अलिअलि भिज्यो भने त्यतिले काफी हुने सोच गरेको खै त। पानी नपरेको धेरै दिन भयो, फेरि अस्ति केही दिन दुई तिन दिनको अन्तरालमा पानी पर्यो, फेरि रोकिएको छ ब्रुनाईमा सेरियामा विशेष गरी। र तपाईँहरू अब आफ्नो आफ्नो समयमा आफ्नो आफ्नो तरिकाले सुनिराख्नु भएको छ, नेपालमा बिहानको 10:04 हुँदा सुनिराख्नु भएको छ, नेपालमा त अब खाना खाने बेला पनि भयो, नेपालमा अलिक छिटै खाना खाइन्छ, दिउँसोको खाना छिटै खाइन्छ, चिया पानी दिउँसोको पनि अलिक छिटै खाइन्छ। बेलायतमा बिहानको 5:12 गएको अवस्थामा सुनिराख्नु भएको छ भने अन्य स्थानतिर कतै बिहान हुँदैछ, कतै मध्याहको 2:00 भने कतै हिजोको समयमा नै सुनिराख्नु भएको छ। हिजोको समयमा हुने श्रोताहरू दसैँको द्वितीयको दिनमा हुनुहुन्छ, आज हामी तृतीयको तिथिमा कार्यक्रम सञ्चालन गरिरहेका छौँ। 13 अक्टोबर मङ्गलबारको दिन असोजको 27 गतेको कार्यक्रम सञ्चालन गरिरहेका छौँ श्रोता। र म धनराज राईले यो कार्यक्रमलाई सञ्चालन गरिरहेको छु, चलाइरहेको छु। यदि तपाईँ हामीसँग जोडिएर कुनै पनि किसिमका गीत सङ्गीतहरू सुन्न सुनाउन अभिरुचि राख्नुहुन्छ भने, अथवा तपाईँको मनका भावना कसैलाई पोख्न चाहनुहुन्छ, अथवा सबैले सुनुन्न है भन्ने लाग्छ भने, यसो लेखेर कोरेर पठाउनुहोस्। विभिन्न माध्यम छन्, फोन गर्न सक्नुहुन्छ, वाट्सएप मार्फत पनि पठाउन सक्नुहुन्छ भने, इमेल मार्फत र फेसबुक मेसेन्जर मार्फत पनि पठाउन सक्नुहुन्छ। अब गीत सुनेर कार्यक्रमलाई अगाडि बढाउँ। अपूर्व तामाङको अङ्गाली राख।

हजुर, अङ्गाली राख यसरी नै तिम्रो सुगन्धको वरिपरि अपूर्व तामाङले गाउनुभयो यो गीतलाई। ब्रिज फोर्सेस ब्रुनाईमा ग्यारिजन थ्रिफ्ट सप चाहिँ अब 2 नोभेम्बर 2026 सालदेखि 4 जनवरी 2027 सालसम्म बन्द हुने भएको छ। यो रिनोभेसन गर्नुपर्ने भएकोले गर्दा रहेछ, रिफर्बिसमेन्ट गर्नुपर्ने भएका कारणले चाहिँ बन्द हुन गइरहेको छ। तपाईँहरूको यो थ्रिफ्ट सपमा डोनेसनहरू दिनुपर्ने छ भने, तपाईँले सामानहरू पुर्याउनु पर्ने छ भने 25 अक्टोबर 2026 सालभित्रमा चाहिँ पठाइसक्नु होला। र तपाईँहरूलाई यसो टाइमिङ पनि एकपल्ट रिमाइन्डर गराउनु पर्यो श्रोता, सोमबार चाहिँ बिहानको 10 बजेदेखि मध्याहको 12 बजेसम्म र मध्याहको 2 बजेदेखि 4 बजेदेखि 6 बजेसम्म, त्यस्तै बुधबार बिहानको 10 बजेदेखि मध्याहको 12 बजेसम्म, शुक्रबार बिहानको 10 देखि 12 र शनिबार बिहानको 10 बजेदेखि 12 बजेसम्म खुला रहनेछ। तर यी ओपनिङ आवरहरू पनि अब भलेन्टियरले रन हुने हो यो थ्रिफ्ट सप, त्यसले गर्दा भलेन्टियर्सहरू पाइएको खण्डमा मात्रै यी समयमा खोलिनेछन्, होइन भने फेरि बन्द भएको जानकारी आउनेछ र तपाईँहरूलाई हामी अवश्य नै जानकारी दिनेछौँ। मिङ्स लामा अनि सुमी मोक्तानलाई सुन्नेछौँ स्याजी होइमा।

0: यो BFBS गोरखा रेडियो हो।
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी DSTL ले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.bfvs
0: गोरखा रेडियो।

कालो कोटेले तिलक बस्नेत अनि सबिना योङहाङ लिम्बुले गाउनु भयो यो गीतलाई श्रोता, र तपाईँले कतिको रुचाउनु भयो, पक्कै रुचाउनु भयो यो गीतलाई। अलिक फरक किसिमको गीत लाग्यो मलाई। हामी मान्छेहरू गर्मी छल्नका लागि विभिन्न उपाय गर्छौँ र तीमध्येमा वाटर पार्कतिर जाने पनि गर्दछौँ। तर गर्मी छल्न मानिसहरू नभएर सुँगुरहरू नै गयो भने कस्तो लाग्ला श्रोता तपाईँलाई? यो सुन्नुभएको छ खबर? हजुर, कम्बोडियामा त्यस्तै भइरहेको रहेछ। अहिले सुँगुरहरू नै पानीको चिप्लेटी, यो वाटर स्लाइडबाट चिप्लिँदै पौडी खेल्न थालेका रहेछन्। यो कुरो चाहिँ क्याम्बोडियाको यो किट फार्म भन्ने ठाउँमा 30 वटाभन्दा बढी सुँगुरका लागि पौडी पोखरी अनि गुलाबी रङका वाटर स्लाइड बनाइएको छ। रङ पिङ्क कलरको भनौँ न। सुँगुरहरू चाहिँ पालै पालो चिप्लेटीबाट पानीमा झर्छन्, पौडी खेल्छन् अनि पानीमा रमाउँछन् अनि शीतल महसुस गर्छन् पक्कै पनि। फार्मका सञ्चालकले सुरुमा गर्मीबाट सुँगुरलाई राहत दिन पोखरी बनाएका थिएछन्। सुरुमा चाहिँ पोखरी मात्रै थियो, पछि त्यसमा चिप्लेटी पनि थपे, यो स्लाइड, र माथि यसो मैले नि भिडियो हेरेको थिएँ, झर्रा, पानीको झर्रा हालेको रहेछ। र पानी त्यहाँ झर्रामा पुगेपछि चाहिँ उनीहरूलाई मजा आउँछ होला, डराई डराई सुरुमा चाहिँ झरेको जस्तो देखिन्थ्यो। र पानीमा खेलेपछि सुँगुरलाई विशेष खानेकुरा चाहिँ पुरस्कारका रूपमा दिने गरेका रहेछन् उक्त फार्मका सञ्चालकले। तर अब त्यहाँ त्यो स्लाइडबाट गएनन् भने पनि खानै नदिने त होइन, तर उसको चाहिँ नर्मल रुटिन फुड भयो भने पानीमा स्लाइड गर्नेहरूलाई चाहिँ अलिक विशेष प्रकारको खाना दिइने रहेछ पुरस्कार स्वरूप। अब के हो त्यो चाहिँ मैले पत्तो पाइनँ। यही रमाइलो दृश्यको भिडियो चाहिँ अहिले सामाजिक सञ्जालमा निकै चलिरहेको छ। भाइरलै त नभनौँ तर निकै चल्दै गरेको रहेछ, र त्यस मार्फत चाहिँ उक्त फार्म हेर्न आउने पर्यटक समेत बढेका रहेछन्। अब यो सुँगुरहरू स्लाइडमा खेलेको हेर्दाखेरि चाहिँ केटाकेटीको यो कार्टुन छ नि पेपा पिगको सम्झना दिलाउने खालको रहेको छ उक्त यो सुँगुर फार्म चाहिँ। हजुर, अब महेश खड्का र जुनु विश्वकर्मालाई सुनौ लुकी लुकीमा।

हजुर लुकी लुकी महेश खड्का अनि जुनुबी सोकर्माले गाउनुभयो ब्रिटिस फोर्सेस ब्रुनेमा एडल्ट आर्ट्स एन्ड क्राफ्ट आज बिहान भयो. तपाईँहरूले के सिक्नुभयो? यसपालि त क्यानभास पेन्टिङ भए जस्तो लागेको थियो, अब तपाईँहरूले क्यानभास पेन्टिङ सिक्नुभयो. अब बनाउनुहोस्, मजाले बनाउनुहोस्, राम्रा राम्रा पेन्टिङहरू गर्नुहोस् र अब फेरि भविष्यमा छिटै नै फेरि पनि बिएफबी ह्यान्डमेड बजार लाग्नेछ पक्कै पनि. चिटच्याट कम्युनिटी सेन्टरमा हुन सक्छ, मुमङ कम्युनिटी सेन्टरमा हुनसक्छ. त्यहाँ चाहिँ आफ्नो कला प्रदर्शनी गर्नुहोस् र मा के अरे अन्य बजार घुम्न आउने मानिसहरूले मन पराउनु भयो पक्कै पनि खरिद गर्नुहुनेछ र तपाईँले केही डलर पक्कै पनि आम्दानी गर्नुहुने नै छ. हजुर, अब एउटा अनुरोध गीत सुन्नतर्फ लाग्छौँ श्रोता, र यो अनुरोध गीत रहेको छ सुदन गुरुङज्यूबाट आएको छ र उहाँहरूले चाहिँ उहाँहरूले भन्दा पनि उहाँले चाहिँ एउटा गीत अनुरोध गर्नुहुन्छ सिद्धि ढुङ्गा, र उहाँ भन्नुहुन्छ मजेरी कार्यक्रम सञ्चालक धनराज राईज्यू नमस्कार भन्नुभएको छ. नमस्कार अनि स्वागत छ तपाईँलाई पनि. सम्पूर्ण देश विदेशमा रहनुहुने नेपाली समुदायमा 2083 साल बडा दसैँको हार्दिक शुभकामना भन्न चाहन्छु. तपाईँलाई पनि हार्दिक शुभकामना. र हजुरको यस कार्यक्रम अन्तर्गत आदरणीय दाजु शक्ति श्रेष्ठले गाउनुभएको मिठो गीत सुनाइदिन हुन विनम्र अनुरोध गर्दछु भनेर गीतको बोल दिनुभएको छ. र अब हामी उक्त गीत शक्ति श्रेष्ठद्वारा गाइएको सिद्धि ढुङ्गा भन्ने गीत सुन्न जान्छौँ. सिद्धि ढुङ्गा रुम्जटारतिरको कुरा भए जस्तो लाग्यो, के कसो रहेछ सुन्न जाउँ. सुदन गुरुङजी जिएसयूबाट सुनिराख्नु भएको छ भने यो गीत तपाईँको अनुरोधमा.

0: गोर्खा रेडियो
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, एसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
2: यो PFBS गोर्खा रेडियो हो।

सबै ठिकै हुन्छ। आस्था तामाङ मास्केले गाउनुभयो यो गीतलाई। पोजिटिभली लिनुपर्छ, सबै ठाउँबाट सबै कुरा ठिक ठाउँमा बस्न थाल्छ, यो भाव थियो यो गीतमा। ड्रेस फोर्सेस ब्रुनाईका श्रोता, हर्नबिल स्कुलले दसैँ पिकनिक डे आयोजना गरेको छ। 16 अक्टोबर शुक्रबारको दिनमा पर्छ, मध्याहको 12 बजेदेखि उता पर्छ यो कार्यक्रम। त्यस पछाडि नानी केटाकेटीहरूसँग बसेर तपाईँले स्कुलमा पिकनिक भव्य रूपमा मनाउन पाउनुहुन्छ। गत साल पनि भएको थियो यो, र तपाईँहरूले एक्सेस चाहिँ मेन रिसेप्सनबाट नै जानुपर्ने हुन्छ, त्यहाँ साइन इन गर्नुपर्ने हुन्छ। तपाईँहरूले त्यो दिनका लागि चाहिँ नानी केटाकेटीहरूलाई स्कुलको युनिफर्म नलगाए पनि हुने, जुनै कपडा लगाए पनि हुने भनिएको छ। अब पक्कै पनि तपाईँहरू मध्येमा कतिले त अब ट्रेडिसनल नानी केटाकेटीलाई दौरा सुरुवाल होइन लुङ्गी के भन्छ साडी चोलो त अब नानीहरूले लाउँदैनन् होला, तर जस उनीहरूले आफ्नो खुसीले कपडा लगाउन सक्नेछन्। र यसो बस्ने पिकनिक म्याटहरू र खाना त अब लानु नै परिगयो पिकनिक खान जाँदाखेरि, त्यसो गर्न होला। मध्याहको 12 बजेदेखि उता सुरु हुन्छ यो कार्यक्रम। अब एउटा गीत सुन्छौँ मुन्धुम जस्तो, र यो गीतलाई गाउने कलाकार हुनुहुन्छ विकास लिम्बू। र यो गीत चाहिँ मैले बिमला थेबे पान्दाक लिम्बू दिदीलाई डेडिकेट गरेको छु। उहाँले जुनै भए पनि एउटा गीत सुनाइदिनु होला धन्यवाद भन्दै आउँदै गरेको सधैँको दसैँको शुभकामना पनि दिनु भएको छ उहाँले सम्पूर्ण श्रोतामा। अब हामी उहाँ काठमाडौँबाट सुनेर हामीलाई साथ दिनु हुने दिदीको अनुरोधको गीत सुन्न जान्छौँ विकास लिम्बूको आवाजमा मुन्दम जस्तो।

हजुर मुन्धुम जस्तो लाग्छ तिमी त मलाई भन्ने गीत सुन्यौ विकास लिम्बूको आवाजमा र यो गीत चाहिँ विमला थेबे पान्दाग लिम्बू दिदी को लागि विशेष रूपमा बजाइदिएको थिएँ मैले काठमाडौँबाट उहाँले सुनिराख्नु भएको छ हामीलाई साथ दिइराख्नु भएको छ र उहाँलाई हामी सबैको तर्फबाट ह्याप्पी दसैँ हजुर अब हामी एउटा अर्को अनुरोधको गीत सुन्नतर्फ लागौँ र खर्क गुरुङ मामा आइपुग्नु भएको छ बेजिङ स्टोक बेलायतबाट धनराज भान्जा मझेरी कार्यक्रममा हाजिर भए है सधैँ झैँ भन्नुभएको छ मामालाई हार्दिक स्वागत छ नमस्कार छ र सुनेर साथ दिनुभएकोमा धन्यवाद पनि छ समयले साथ दिएमा एउटा दसैँको गीत सुनाइदिन विनम्र अनुरोध गर्दछु भनेर उहाँले चाहिँ आयो दसैँ फेरि आयो कुलेन्द्र बिक र शिव हमालले गाउनुभएको गीत अनुरोध गर्नुभएको छ सम्झनामा चाहिँ हजुर लगायत यतिखेर रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई दसैँको धेरै धेरै शुभकामना भन्न चाहन्छु भनेर धन्यवाद बिदा भन्नुभएको छ मामालाई पनि ह्याप्पी दसैँ एकपल्ट फेरि पनि र हामी यो गीत सुन्दै सुन्दै कार्यक्रमको अन्तिम चरणलाई पनि बिदाई गर्छौँ श्रोता अब यस पछाडि तपाईँहरूले साङ्गीतिक तरङ्ग सुन्नुहुनेछ भ्रुनाएका श्रोताहरूले भने अन्य श्रोताले भने बेलायतमा बाट प्रसारण हुने कार्यक्रमसँग जोडिनु हुनेछ र ब्रुनाईका श्रोता तपाईँले उत्तर पठाउँदै गर्नुहोला यो हप्ताको र उत्तर मिलेको खण्डमा लकी ड्रमा तपाईँको नाम जानेछ तिस ब्रुनाई डलरको बिग फुटको भाउचर यो हप्ता पनि तपाईँको हुनसक्छ कोसिस जारी राख्नुहोला र मलाई पनि अब बिदा दिनुहोस् हामी भोलि फेरि साबिक समयमा भेट्नेछौँ तबसम्म नमस्ते बाबाई

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma banhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारमाथि छानबिन थालेको छ। सांसद सुनारको विषयमा विभिन्न संचार माध्यममा सार्वजनिक भएका आरोपको सम्बन्धमा आन्तरिक छानबिन र उठेका प्रश्नमाथि ध्यान आकर्षण भएको राजसुपाले जनाएको छ। पार्टीका महामन्त्री विपिन आचार्यले विज्ञप्ति मार्फत पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्कालीन छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको जानकारी दिनुभएको छ। महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने काम, अनुचित दबाव, अवाञ्छित धम्की र शंकास्पद आर्थिक लेनदेन सम्बन्धी विषय गम्भीर र संवेदनशील रहेको विज्ञप्तिमा उल्लेख छ। सुनारमाथि लागेको आरोपका बारेमा अनुसन्धानका लागि राज्यका निकायलाई पनि सघाउने उल्लेख छ। राजसुपाले सांसद सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन समेत रोक लगाएको छ। एक महिलालाई धम्क्याउनका साथै ब्ल्याकमेलिङ गरेको अडियो सार्वजनिक भएपछि राजसुपाले छानबिन अघि बढाएको हो। संसदीय सुनवाई समितिको बैठकमा नेपाली भाषामा बोल्न रुलिङ गरिएको छ।
4: समितिको बैठकको सुरुमै समिति सभापति बोध नारायण श्रेष्ठले सकेसम्म नेपाली भाषामा बोल्न रुलिङ गर्नुभएको हो। कतिपय कोर्ट अङ्ग्रेजीमै पनि गर्न सकिने सभापति श्रेष्ठको भनाइ छ। यसअघिको बैठकमा नेकपाका नेता वर्षमान पुनले नेपाली भाषामा सांसदहरूले प्रश्न गर्नुपर्ने गरी सभापतिबाट रुलिङ हुनुपर्ने माग गर्नु राख्नु भएको थियो। सुनवाई समितिमा प्रस्तावित राजदूतहरूको सुनवाई जारी छ। हिजो भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको सुनवाई भएको थियो। आज बाँकी देशका लागि प्रस्तावित राजदूतको सुनवाई हुँदैछ।
3: भारतको नयाँ दिल्लीमा आज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको पहिलो गृहमन्त्री स्तरीय बैठक हुँदैछ। बैठकमा सहभागी हुन गृहमन्त्री सुदन गुरुङ हिजो नयाँ दिल्ली पुग्नु भएको छ। बैठकमा नेपालसहित सातवटा सदस्य देशका आन्तरिक सुरक्षा मन्त्रीको सहभागिता रहनेछ। बैठकमा लागू औषध ओसार पसार र मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तर्देशीय सुरक्षाका चासोका विषयमा छलफल हुनेछ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले बुढी गण्डकीमा आएको बाढीपछि अवरुद्ध बनेको विद्युत प्रणाली अन्तर्गत

बिया बियास गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बिया बियास गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज मङ्गलबार हो आदरणीय श्रोता। मङ्गलबार हामी सर्वप्रथम पूजित भगवान गणेशको उपासना गर्ने गर्दछौँ। त्यसै गरी मातृशक्ति देवीको तथा भक्तराज हनुमानको पनि हामी मङ्गलबार उपासना गर्ने गर्दछौँ। हामीद्वारा उपासित देवी देवताहरूले हामी सबैको निरन्तर रूपमा कल्याण गर्नुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र आजको यस कार्यक्रममा हामी लौकिक सांसारिक मनुष्यहरूको कामना पूर्तिको आध्यात्मिक अथवा धार्मिक शीघ्र फलदायक मार्गको विषयमा अथवा त्यो विधिको विषयमा हामी चर्चा गर्नेछौँ जसद्वारा हाम्रा लौकिक कामनाहरू सिद्ध भएर पारलौकिक उन्नतिमा पनि मद्दत पुग्ने गर्दछ। त्यसैको विषयमा आजको यस कार्यक्रममा चर्चा गर्नेछु। या श्री स्वयं सुकृति नाम भवनेश्व लक्ष्मी पापात्मनाम कृतधियाम हृदयेषु बुद्धि श्रद्धा सताम कुलजन प्रभवस्य लज्जा ताम त्वाम नता स्म परिपालय देवी विश्वम। यस्ती विश्वकी भरण पोषण गर्ने परिपालन गर्ने माता देवीको हामी उपासना गर्ने गर्दछौँ विभिन्न समयमा। त्यसैको लागि हामी निरन्तर रूपमा धार्मिक कृत्यहरूमा सक्रिय हुन्छौँ जसले हाम्रो कल्याण गर्दछ, लौकिक उन्नतिहरूमा मद्दत गर्दछ र हाम्रा अड्किएका हाम्रा इच्छिएका जो भावहरू छन् तिनीहरूको गाँठो फुकाउने गर्दछ। त्यसै सन्दर्भमा दुर्गा सप्तशती चण्डी भनेर हामीले सुनेका छौँ र यो नवरात्रमा विशेष किसिमले उपासना गर्ने गरिन्छ। तर यसलाई त्यतिमा मात्रै सीमित गर्ने र ब्राह्मणहरूको एउटा मागी खाने भाँडोको रूपमा मात्रै स्वीकार गर्ने हो भने हामी यो मनुष्य जन्ममा जन्मिए आफूलाई अनुकूल हुने मार्गमा रहेका छैनौँ भन्ने बुझ्नु पर्दछ। हाम्रो बुझाइ गलत हुन सक्छ किनभने कुनै न कुनै माध्यमबाट अध्यात्ममा अथवा धर्ममा प्रवेश नगर्ने हो भने त्यसको कुनै पनि रूपमा कल्याण सम्भवै छैन, यसमा हामीले चर्चै नगरे हुन्छ। यदि संसारमा अहिले जुन रूपमा मै भगवान् हुँ र मेरै पूजा गर भन्ने एउटा भावको विकास भइरहेको देखिन्छ, यदि त्यही भन्ने हो भने यो आध्यात्मिक अथवा धार्मिक अथवा नैतिक कुनै पनि विषयमा चिन्तन गर्नु आवश्यकै छैन। नाश हुनलाई केही गर्नै पर्दैन। कुनै स्थानलाई भताभुङ्ग पार्नु छ भने एउटा बम फटाइदियो भने त्यसले सबै क्षतविच्छेद पार्छ। त्यसै गरी यदि धर्म नैतिकताका आधारहरूलाई नमान्ने हो भने हाम्रो अस्तित्व नै नामेट हुन्छ। त्यसैले यो दुर्गा सप्तशती चण्डी यो तपाईँ हाम्रो लागि हो, यो साक्षात एउटा काम धेनु हो, यो साक्षात वाञ्छाकल्पतरु हो। यसले जे मागो त्यो दिन्छ, दिएको छ। जसले यस मार्फत मागेका छन् त्यसले पाएका छन्। तपाईँ हामीले यदि मागेका छैनौँ भने हामीले पाएका छैनौँ, तर पाउने इच्छा छ विश्वास छैन भने एकचोटि गरेर त हेरौँ, नहिनिकन पुगिन्छ र काहीँ पनि नगरिकन जानिन्छ र केही काहीँ न काहीँ आफूले प्रयत्न गर्नै पर्दछ र प्रयत्नमा मद्दत गर्ने अनेक हतियारहरू छँदैछन् हामीसँग। त्यही मध्येको यो दुर्गा सप्तशती जो चण्डीको नामले पनि जानिन्छ, यसको यदि हामीले सही तरिकाले विधिपूर्वक अनुष्ठान गर्ने हो भने जुनसुकै तपाईँका मनोकाङ्क्षा छन्, अड्किएका कामहरू छन् अथवा मोक्षसम्मको कुरा पनि यसले दिन सक्छ। यो साक्षात देवीको एउटा स्वरूप हो र शक्तिको मूल स्वरूप हो भनेर उल्लेख गरिएको छ। त्यसैले यदि तपाईँको लौकिक संसारमा रहेका कामनाहरूको पूर्तिमा काहीँ व्यवधान भएको छ, तपाईँलाई केही जागिर चाहिएको छ, तपाईँलाई अरू विशेष पैसा चाहिएको छ, तपाईँलाई कुनै शक्ति चाहिएको छ, तपाईँलाई केही यावत कुराहरू जो चाहिएको छ अथवा भक्ति नै चाहिएको छ भने पनि देवीलाई इष्ट मानेर यदि तपाईँले यसमार्फत अगाडि बढ्नुहुन्छ भने त्यो पनि प्राप्त गर्न सक्नुहुन्छ, किनभने उहाँसँग अधेय केही पनि छैन। देवी प्रपन्नार्ती हरे प्रसिद्ध प्रसिद्ध मातर जगतोखिलस्य प्रसिद्ध विश्वेश्वरी पाई विश्वम तोविश्वरी देवी चराचरस्य कर्म भक्ति र ज्ञानको त्रिविध जो मन्दाकिनी बहाउने बगाउने जो यो ग्रन्थ छ दुर्गा सप्तशती, यसको अनुष्ठानबाट यसको पारायणबाट हामीले जुनसुकै कामनाहरूको पनि पूर्ति गर्न सक्छौँ। तर यसमा एउटै शर्त छ, विधि पुग्नु पर्दछ। यदि तपाईँ लौकिक चाहनाहरू पूर्तिका लागि कुनै पनि अनुष्ठान गर्नुहुन्छ भने त्यसमा विधिको आवश्यकता पर्दछ। यदि भगवान् अथवा भगवान्को भक्ति प्राप्त गर्न चाहनुहुन्छ भने भगवान्को नाम देवीको नाम लिन सक्नुहुन्छ, त्यसमा तपाईँलाई कुनै विधिको सरोकार पर्दैन। तर यदि लौकिक कामना पूर्ति गर्न तपाईँले यसको अनुष्ठान गर्नुहुन्छ भने विधिमा प्रवेश गर्नै पर्छ र विधिभन्दा बाहिर गर्यो भने लाभभन्दा हानि हुन्छ, यसमा कुनै सन्देह छैन।
त्यसैले यदि यसमा केही गर्न खोजिन्छ भने विधिपूर्वक गर्ने पर्दछ। यो सजिलैसँग यत्तिकै प्राप्त हुने विषय चाहिँ होइन। आदरणीय श्रोता, हामी दुर्गा सप्तशतीको चर्चा गर्दैछौँ र यो एउटा यस्तो चिज हो जो मनुष्यलाई तत्काल केही चाहियो भने यसको अनुष्ठान मार्फत प्राप्त गर्न सक्छ। आदरणीय श्रोता, यसमा देवीले प्रपन्नहरूको आरतीलाई दुःखलाई हरण गर्नुहुन्छ र देवी प्रसिद्ध भनेको छिटो आदरणीय श्रोता प्रसन्न हुनुहुन्छ। मनुष्यको कल्याणमा उहाँले आशीर्वाद दिनुहुन्छ। तामुपहि महाराज शरणं परमेश्वरीं आराधिता शैव निर्णाम भोग स्वर्गाप भर्गदा। देवीको बारेमा राजा सुरथले महर्षि मेधासँग सोधेका थिए र उहाँले भन्नुभयो, महाराज तपाईँ उनै भगवती परमेश्वरीको शरण ग्रहण गर्नुहोस् जसको आराधनाबाट प्रसन्न भएर मनुष्यहरूलाई भोग दिनुहुन्छ अथवा संसारका सम्पूर्ण पदार्थहरू जो इच्छा छ त्यो दिनुहुन्छ, स्वर्ग दिनुहुन्छ र मृत्युपछि पनि आदरणीय श्रोता सुख शयनमा हाम्रो जो इच्छा छ त्यो प्राप्त हुन्छ र अपुनरावर्ती भनेको जो मोक्ष हो त्यसलाई पनि देवीले दिनुहुन्छ। तर भगवत शरणागतिको लागि त आदरणीय श्रोता भगवानमै अथवा देवीलाई इष्टकै रूपमा भगवानकै रूपमा चराचर जगतको मालिककै रूपमा उपासना गर्नु पर्दछ भनेर राजा सुरथले यो माता दुर्गाको स्वरूपलाई शक्तिलाई अथवा आराधनाको विषयलाई उजागर गर्नुभएको छ। र यदि तपाईँ पनि दुर्गा सप्तशतीको अनुष्ठान मार्फत केही इच्छाहरू पुरा गर्न चाहनुहुन्छ भने तपाईँ स्वयं यसमा हात नहाल्नुहोस्। गुरु मार्फत, पण्डितजी मार्फत, जो हाम्रो परम्परा छ त्यस मार्फत अगाडि गएर उहाँसँग सल्लाह गरेर तपाईँले यदि अनुष्ठान गर्नुहुन्छ भने तपाईँको जुनसुकै मनोकाङ्क्षा पुरा हुन्छ, यसमा कुनै सन्देह छैन। आचार्यहरूले यो कुरालाई बताएका छन्, शास्त्र प्रमाण छ, दुर्गा सप्तशतीमै यो कुराहरू उल्लेख गरिएको छ। तर विधिमा हामी प्रवेश गर्नै पर्दछ। विधिभन्दा बाहिर गरियो भने त्यसले नष्ट गर्छ, बर्बाद पार्छ, त्यतातर्फ लाग्दै नलागौँ र आफै गर्न नथालौँ। आदरणीय श्रोता, यदि गर्ने इच्छा भयो, कुनै काम रोकिएको छ, कुनै इच्छाहरू बाँकी छन्, केही चाहिएको छ जो जीवनको उपलब्धिको रूपमा स्वीकार गरिएको छ, यदि त्यस्तो छ भने हाम्रा पुरोहितहरू पण्डितजीहरू जो धार्मिक व्यवस्थामा व्यवस्थापकको रूपमा उनीहरूलाई समाजले स्वीकार गरेको छ, शास्त्रले अनुमति दिएको छ, भगवान्ले जो ब्राह्मणहरूलाई त्यो अधिकार दिनुभएको छ, उहाँहरूको शरणमा गएर उहाँहरूसँग सल्लाह गरेर उहाँहरूकै उपस्थितिमा यो अनुष्ठान गरेर हाम्रा इच्छाहरू पुरा गराउने प्रयत्न गरियो भने अवश्य पनि देवी प्रसन्न हुनुहुनेछ र तपाईँको मनोकाङ्क्षा पूर्ण गराउनुहुनेछ, यसमा कुनै पनि सन्देह छैन। यदि सन्देह छ भने तपाईँले यो गरेर हेर्नुहोस्, त्यो सन्देह नाश हुनेछ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी यो बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा दुर्गा सप्तशतीको यो महिमाको विषयमा चर्चा गर्दैछौँ र यसबाट हामीले जे इच्छा हुन्छ त्यो प्राप्त गर्न सक्नेछौँ। र आदरणीय श्रोता, अर्को कुरा पनि तपाईँलाई यहीँ नै जोड्न चाहन्छु, यदि तपाईँलाई कुनै यस्तो विषयको आवश्यकता छ जो तपाईँले संसारलाई महत्त्व दिएर ती चिजहरूको प्राप्ति गर्न चाहनुहुन्छ, अथवा तपाईँलाई यो संसारमा दुःखै दुःख छ, जता फर्के पनि तनावै तनाव छ, यसबाट मलाई पुगो, अब भगवान्को शरणमा जान पाए हुन्थ्यो यदि भन्ने छ भने, भगवान्को नाम हिन्दू धर्ममा हुनुहुन्न भने तपाईँ जुन धर्ममा हुनुहुन्छ त्यस धर्मले बताएको भगवान्को जो नाम छ त्यो भगवान्को नाम छ। क्रिस्चियनहरूले गड भन्छन्, यता तपाईँको मुसलमानहरूले अल्लाह भन्छन्, जे भन्छन् आदरणीय श्रोता, बौद्धहरूले जे भन्छन्, त्यो तपाईँ जुन सम्प्रदायमा हुनुहुन्छ त्यही सम्प्रदायको भगवान्को नामको तपाईँले बिना गुरु यत्तिकै पनि तपाईँ नामको कीर्तनको अनुष्ठान गर्न सक्नुहुन्छ, नाम जप गर्न सक्नुहुन्छ र मेरो यो कामना पुरा होस् प्रभु भनेर तपाईँले भगवान्लाई साक्षी राखेर यदि कीर्तन जप अथवा अनुष्ठान केही गर्नुभयो भने त्यसमा तपाईँलाई गुरु पनि चाहिँदैन, त्यसमा तपाईँलाई केही पनि चाहिँदैन, तपाईँ आजकै अहिल्यै बसेर भगवान्को नामको कीर्तन गर्न सक्नुहुन्छ र तपाईँले आफ्नो माग भगवान्सँग राख्न सक्नुहुन्छ। त्यो आजको आजै त नहोला, तर 15-20 दिन, एक महिना एउटा निश्चित समयको अनुष्ठानको एउटा सङ्कल्प गरेर यो मेरो कार्य सिद्धि होस् भनेर तपाईँले भगवान् सीताराम सीताराम, राधेश्याम राधेश्याम, कृष्ण कृष्ण, राम राम, शिव शिव, देवी देवी, जे भन्न सक्नुहुन्छ, दुर्गा दुर्गा, यसरी भगवान्को नाममा तपाईँ यदि जोडिन चाहनुहुन्छ भने त्यहाँ विधिको निषेधको कुनै आवश्यकता पर्दैन, तपाईँले आफू खुसी पनि गर्न सक्नुहुन्छ। तर यदि दुर्गा सप्तशतीको अनुष्ठानमा तपाईँ अगाडि बढ्न चाहनुहुन्छ भने आफै अगाडि नबढ्नुहोस्, गुरु मार्फत अथवा पण्डितजी मार्फत अगाडि बढ्नुभयो भने तपाईँको कल्याण हुनेछ। यसमा माता दुर्गाले सद्बुद्धि दिनुहोस्, माता दुर्गाले हाम्रो आवश्यकताको पहिचान गरेर हामीलाई त्यतातर्फ अग्रसर हुने प्रेरणा दिनुहोस् र आदरणीय श्रोता, अन्तिममा भगवान्को भक्ति प्राप्त हुने इच्छा जागृत होस्, यही सबै भन्दा ठुलो प्राप्ति हो। त्यतैतर्फ हाम्रो जिज्ञासा अगाडि बढोस्, यही माता दुर्गासँग प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। या देवी सर्वभूतेषु भक्ति रूपेण संस्थिता, नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः, नमस्कार।

नमस्कार। 2026 सालको बडा दसैँ सुरुवात भइसकेको छ, घटस्थापनादेखि सुरुवात हुने होइन, र नवदुर्गे सुरु भइसक्यो। यहाँहरू सबै सबैलाई दसैँको पुनः शुभकामना व्यक्त गर्न चाहन्छु। हिजो पनि हामीले यो कुरा गरेका थियौँ, आज पनि यो प्रसङ्ग छँदैछ। अब दसैँको भोलिपल्ट पर्सिपल्ट पूर्णिमासम्म नै दसैँको टिका थाप्ने चलन छ कतिपय ठाउँमा, कतिपय घर परिवारमा। त्यसैले गर्दाखेरि यो शुभकामना आदान प्रदान गर्नको लागि चाहिँ प्रशस्त छन् समय। यहाँहरूले पनि कतिले दसैँको शुभकामना भन्नुभएको छ, अनि तपाईँको पनि आफन्तजनलाई शुभकामना पुर्याउन चाहनुहुन्छ भने यहाँलाई एकदम मोस्ट वेलकम भन्न चाहन्छु। र आज भोलि पर्सि गरेर यो सालको दसैँ तपाईँसँगै बसेर मनाउने हो हामी सबैले। कतिपय प्री दसैँ कार्यक्रमहरू यहाँहरूले मनाइसक्नु भएको छ, पल्टन पल्टनमा पनि, बाहिर पनि, भित्र पनि, होइन। र यस्तै अब यो विकेन्डमा, यस पछिका विकेन्डमा, दसैँ र तिहारको बिचमा पनि दसैँ तिहारको कार्यक्रम मनाउने चलन छ। र यो सामूहिक कार्यक्रम मनाउने चलन यहाँ बेलायतमा विशेष गरिकन विभिन्न ठाउँ ठाउँमा छ। तपाईँहरूको कार्यक्रम पनि हामीलाई प्राप्त भएको छ, हामी त्यो पनि चर्चा गर्दै जान्छौँ कार्यक्रममा। र यस्तै विविध प्रसङ्ग, तपाईँले सेयर गर्नुभएका विषय प्रसङ्गहरू पनि राख्ने कोसिस म अवश्य पनि गर्नेछु। हिजो अलि भ्याइ नभ्याइ भयो हजुर, आज चाहिँ लेख्दै गर्नु होला है त। हुन त आज पनि तपाईँले कुराकानी सुन्न सक्नुहुन्छ, तर हिजो चाहिँ अलिक धेरै थियो भने आज अलिक थोरै। दसैँको मङ्गल धुन सुन्दाखेरि पक्का दसैँको माहौल, वातावरण सृजना हुने र दसैँ आएको पनि आभास हुने कारणले गर्दाखेरि मङ्गल धुन नै राख्दै हामी अगाडि बढ्छौँ। अब यो गीत अघि हामीले एउटा सुनेका थियौँ, मेरो देशको भन्ने, प्रबलदीप विश्व राय राजवंशी र साथीहरूले गाउनुभएको, विश्वास राजवंशी। र यो गीतपछि पनि अब सुनिल गिरीलाई सुन्छौँ, दसैँको गीत पनि छँदै नै छ, त्यो पनि राख्छौँ हामी। अहिले चाहिँ सुनिल गिरीले गाउनुभएको यो को होला त्यो भन्ने गीत निकै पो भयो हामीले नसुनेको, आज हामी यो क्षणमा सुन्दैछौँ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिल्यै मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

समय बिहानको 6:51 गएको छ। नमस्ते, गुड मर्निङ फेरि पनि यहाँहरू सबैलाई। आज बिहानको यो शो नमस्ते युकेमा पुनः स्वागत गर्छु। हाम्रो भेट अलिक केही बेर अगाडि भएको हो र भर्खरै पनि तपाईँ सायद भर्खरै पनि कोही साथ हुनु जोडिनु भएको छ होला, होइन? यहाँहरूलाई नमस्कार, सबैलाई फेरि दसैँको शुभकामना भन्न चाहन्छु। दसैँका गीतहरू छँदै नै छन्। अहिले चाहिँ हामीले प्रमोद खरेलले गाउनु भएको गीत सुनिरहेका थियौँ। अब यसपालिको प्रश्नमा पनि गीतै सुनाउँछु म, हजुर। र अब दसैँको माहौल छ, दसैँकै गीत सुनाउँछु म, वाई नट, होइन? दसैँको सिजनमा त्यस्तै गीतहरू सुन्न पर्छ, त्यसले दसैँको गीत छ अहिले एउटा गीत। यो गीत कसले गाउनु भएको, यो दसैँ गीत चाहिँ? हजुर, म त्यही सुनाउन चाहन्छु यहाँहरूलाई एकैछिन।

ओके, कसले हो यो गीत गाउनु भएको, कसले भन्नुभएको मलाई पनि गाउँ जान मन लाग्यो भनेर? हजुर, यही नै हो यसपालिको प्रश्न. प्रश्न एकदम एउटा सिम्पल गीत मात्रै राखेको छु. दसैँकै गीत छ, दसैँकै माहौलमा, त्यसैले गर्दाखेरि यो गीत कसले गाउनु भएको, उहाँको आवाज मात्र तपाईँले चिन्नुपर्छ. सिम्पल होइन, सिम्पल सिम्पलै छ जस्तो लाग्यो. एनिवे, अब यहाँहरू पारकै हुनुहुन्छ क्यारे, गीतको त खोजिहाल्नुहुन्छ, खोज्नमा च्याम्पियन हुनुहुन्छ, त्यसैले खोज्न थाल्नुहोस् है त. खोज्दै गर्नु होला यो साता. बिजुली जाने रहेछ क्यारे, भन्ठानेको थिएँ, बिजुली नजाने रहेछ शुक्रबारको दिनमा, होइन? अब हामी पुरै समय तपाईँसँग नै बिताउँछौँ यो हप्ताभर नै, नेक्स्ट विक पनि, दसैँ पनि तपाईँसँगै बिहानै बिहान मनाउँछौँ, सँगै मनाउने यो चाडपर्व. दुःखमा पनि सुखमा पनि हामी सधैँ साथ रहन्छौँ, बिएफबिएस गोर्खा रेडियो. र यतिखेर चाहिँ म आशा छु बिहानको समयमा तपाईँसँगै 9 बजीसम्म रहन्छु. दसैँको गीत सुरु भएको छ अहिले, उदित नारायण झा र दिपा नारायण झाले गाउनुभएको. उहाँहरूलाई सुन्दै हामी अगाडि बढौँ. आउनुहोस् अब आजको कार्यक्रम नमस्ते युकेलाई अगाडि बढाउँ. प्रश्न तपाईँले राखिसकेँ, एउटा गीत होइन, कसले गाउनुभएको आवाज चिन्नुहोस् भनेर. र आजको डेट राख्नुपर्दा चाहिँ आज विक्रम सम्बत 2083 साल असोज महिनाको 27 गते मङ्गलबारको दिन, तदनुसार अक्टोबर 13 तारिक सन् 2026 दिन हो आज. र हिजो हाम्रो एकजना श्रोताले सोध्नु भएको थियो दसैँको दिन कुन बार पर्यो भनेर. हजुर, दसैँको दिन बुधबारको दिन छ है. दसैँको टिका 4 गते हो, अक्टोबर 21 तारिक बुधबारको दिन परेको छ यसपालि.

0: नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ।
1: आज 25 समूह बनाएर विभिन्न पदको मत एकैसाथ गणना भइरहेको निर्वाचन समितिले जनाएको छ। काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार निर्वाचन समितिले भोलिसम्म सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्ने गरी तयारी गरेको छ। कटुवालले 2 क्लस्टरको मतगणना बिहान सम्पन्न भएको र 4 क्लस्टरको गणना जारी रहेको जानकारी दिनुभएको छ। बाँकी 6 क्लस्टरको गणना पनि सुरु गर्ने तयारी भइरहेको कटुवालले बताउनु भएको छ। निर्वाचन समितिका अनुसार जनसम्पर्क समितितर्फ 2 महिला र 5 खुल्ला गरी 7 केन्द्रीय सदस्यको मतगणना सकिएको छ। पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य पदको गणना पनि सकिएको छ। अहिले खुल्ला सहमहामन्त्री, महिला सहमहामन्त्री तथा महिला केन्द्रीय सदस्य पदको मतगणना जारी छ। यस्तै आदिवासी जनजातितर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य भूगोलतर्फ सुदूरपश्चिम प्रदेशका खुल्ला महिला र 35 वर्ष मुनिका केन्द्रीय सदस्य तथा 35 वर्ष मुनिका खुल्ला केन्द्रीय सदस्य पदको मतगणना जारी छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसद खगेन्द्र सुनारलाई आन्तरिक छानबिन गर्ने भएको छ। पार्टीले सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन पनि रोक लगाएको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा सांसद सुनारमाथि लागेको आरोपको विषयमा आन्तरिक छानबिन सुरु गरिएको बताइएको छ। सञ्चार माध्यम मार्फत सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने काम, अनुचित दबाव, अवाञ्छित धम्की तथा शङ्कास्पद आर्थिक लेनदेन जस्ता गम्भीर विषयमा पार्टीको गम्भीर ध्यान आकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपतिले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति लिएको स्पष्ट पारेको छ। पार्टीले राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपूरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै राष्ट्रपतिले अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। ओमनमा जारी आइसिसी विश्वकप क्रिकेट लिग 2 श्रृङ्खला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले ओमन विरुद्ध ब्याटिङ गरिरहेको छ। नेपाली टोलीमा आज अलराउन्डर गुलशन झा बेन्चमा हुनुहुन्छ, जहाँ चोटका कारण प्लेइङ 11 नरहेको कप्तान सन्दीप लामी छानेले जानकारी दिनुभएको छ। गुलशनको स्थानमा सन्दीप जोरालाई ल्याइएको छ। अरू खेलाडी परिवर्तन गरिएको छैन। सरकारले चालू आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा 15,000 मेट्रिक टन धान किन्ने भएको छ।
1: धान खरिदका लागि 67,50,00,000 विनियोजन गरिएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वयन भइरहेको जनाएको छ। कृषि मन्त्री गीता चौधरीको निजी सचिवालयका अनुसार खरिद प्रक्रिया प्रारम्भ भएको तथा

0: हिजो प्रति तोला 4,415 रुपियाँ रहेको चाँदी आज 4,355 रुपियाँ कायम भएको छ। बजार अनुगमनका लागि सरकारले काठमाडौँ उपत्यकामा मात्र 50 कर्मचारी परिचालन गरेको छ।
1: दसैँ तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन बजार अनुगमन थालिएको हो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार काठमाडौँ उपत्यकामा दैनिक करिब 10 वटासम्म अनुगमन टोली परिचालन हुने गरेका छन्। तीमध्ये 1-2 वटा टोली उपभोक्ताको उजुरीका आधारमा तत्काल अनुगमनमा खटिने गरेका छन् भने अन्य टोलीले क्षेत्र विभाजन गरेर बजारको अनुगमन गर्छन्। बजार अनुगमनमा वाणिज्य विभागसँगै खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग, पशु सेवा विभाग, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र प्रदेशका सम्बन्धित निकाय पनि परिचालन छन्। उपभोक्ता संरक्षण ऐन अन्तर्गत जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित समितिले समेत अनुगमन गरिरहेको छ।
0: 4 महिनादेखि प्रभावित गुल्मिक रेसुङ्गा विमानस्थलमा नियमित हवाई उडान पुनः शुरू भएको छ। मौसम अनुकूल भएसँगै आज बिहान नेपाल एयरलाइन्सले काठमाडौँ रेसुङ्गा उडान सञ्चालन गरेको हो। नेपाल एयरलाइन्सका रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाका अनुसार गत 24 जेठदेखि बिहानको समयमा लगातार मौसम बिग्रदा नियमित उडान प्रभावित हुँदै आएको थियो। यो वर्ष मौसमको प्रतिकूलताले नियमित उडान लामो समयसम्म प्रभावित भएको हो। यहाँ नेपाल एयरलाइन्सले रेसुङ्गा काठमाडौँ रुटमा साताको 3 दिन आइतबार, मंगलबार र शुक्रबार नियमित
2: यो BFBS गोर्खा रेडियो हो।

नमस्ते, गुड मर्निङ फेरि पनि यहाँहरूलाई वेलकम ब्याक. आज बिहानीको यो सो नमस्ते युकेमा बिहानको 7 बजेर अहिले 10 मिनट जानै लागेको छ. भर्खरै हामीले शर्मिला बरदेवाले गाउनु भएको गीत सुनिरहेका थियौँ. बिहानको 7 बजेको समाचार पछिको यो गीत थियो र आजको यो कार्यक्रमको साथमा आशा छु हामी सँगै रहन्छौँ 9 बजीसम्म. आज पनि हिजोदेखि तपाईँको साथमा छु. केही समयको अन्तराल पश्चात अर्थात् बिदामा थिएँ, बिदा अलिक लामो नै रह्यो यसपालिको, र कहाँ कहाँ पुगेको थिएँ भन्ने कुरा हिजो पनि अलिअलि चर्चा गरेको थिएँ होइन. अनि बाँकी केही छन् भने फेरि कुरा गर्दै गरौँला. अहिलेलाई चाहिँ अब मौसमको चर्चा गर्ने बेला भएको छ. यहाँ बेलायतको मौसम कस्तो छ? यो साताको आउटलुक हेर्दाखेरि सुरुमा अलि न्यानो न्यानो प्रकारको दिन छ. हजुर, तापक्रम अलिकति बढी हुने अनि विन्डी पनि छ है. विन्डी पनि हुन्छ, हावा पनि चल्छ. इङ्ल्यान्डको यो स्कटल्यान्डतिर भनौँ न र नर्थ वेस्ट इलाका, नर्थन आइल्यान्ड, स्कटल्यान्डतिर अलिक बढी पानी पर्ने स्थिति रहन्छ यो साता सुरु सुरुतिर. अनि पछि चाहिँ बिस्तारै फेरि तापक्रम घट्दै जान्छ र कुलर हुन्छ. यो विकेन्डसम्म फेरि नेक्स्ट विकतिर त कुलर हुन्छ, 16 डिग्री सेल्सियस वरपर तापक्रम पुग्छ. तर आज चाहिँ म्याक्सिमम भनेको लन्डन एरियातिर 21 डिग्री सेल्सियस हुन्छ तापक्रम, र कार्डिफ अनि प्लेमाथतिर 19, बेलफास्टतिर 15, माथि स्कटल्यान्डमा 13 देखि 16 डिग्री सेल्सियसको तापक्रम हुन्छ. यो भरेसम्म मापन हुने सम्भावना रहेको यो तापक्रम हो. र आज अलिकति हावा चलिरहेको छ, दक्षिणी भेगबाट पश्चिमी भेग हुँदै पूर्वी भेगतिर चलिरहेको छ कि यो हावा चाहिँ. र नर्दर्न आयरल्यान्ड, स्कटल्यान्ड र इङ्ल्यान्डको मध्य अनि पूर्वी भेगमा पानी पनि पर्छ अब बिहान पनि होइन. तर लन्च टाइममा भने लन्च टाइमसम्ममा चाहिँ इङ्ल्यान्डमा जुन पानी परिरहेको हुन्छ पूर्वी भेगतिर सर्दै गरेको पानी चाहिँ सुक्खा हुन्छ, पानी पर्न रोकिन्छ र पूर्ण रूपमा घमाइलो हुन्छ भन्नु पर्यो इङ्ल्यान्ड र वेल्समा आज दिनभरि नै. तर अलिकति उत्तरी इङ्ल्यान्डतिर चाहिँ पछि पानी पर्न सक्छ अनि नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डमा त दिनभरि नै पानी कन्टिन्यू परिरहन्छ. यो आजको कुरा भयो. अब भोलि बुधबार सुरुमा हावाको गति अलिक कम हुन्छ तर पछि फेरि दक्षिणी हावाको गति अलिक जोडले गति बढ्छ भनौँ. माथि स्कटल्यान्डतिर चाहिँ 43 देखि कतिपय ठाउँमा 46, कतिपय ठाउँमा 64 माइल प्रति घन्टाको गतिमा नि हावा चल्ने सम्भावना छ. भोलि इङ्ल्यान्डमा चाहिँ 22 देखि 28-30 माइल प्रति घन्टाको गतिमा मात्रै हावा चल्छ. यो भोलि बुधबार, हजुर, भोलि बुधबार सुरुमा चाहिँ इङ्ल्यान्ड वेल्समा घमाइलो भए पनि पछि चाहिँ वेल्समा भयो इङ्ल्यान्डको आधा पश्चिमी भेगतिर मध्य भूभागतिर यो बादल लाग्छ. उत्तरी इलाकातिर अलिकति पूर्वीय इलाकातिर यो साउथ इस्टमा भयो अनि इस्ट एङ्ग्लियातिर उत्तर पूर्वी इलाकातिर चाहिँ घमाइलो भइरहन्छ भने बाँकी सम्पूर्ण ठाउँमा चाहिँ बादल लाग्छ भोलि बुधबार. नर्दर्न आयरल्यान्डमा पनि अनि स्कटल्यान्डमा पनि र त्यतातिर स्कटल्यान्डतिर त पानी पनि पर्छ आज. र भोलि बुधबार तापक्रम 19 डिग्री सेल्सियस पुग्छ कार्डिफतिर, लन्डनतिर, नर्विसतिर, प्लिमाथतिर पनि, र माथि स्कटल्यान्डमा 15 देखि 17 डिग्री सेल्सियसको तापक्रम हुन्छ. यो भोलि बुधबारको कुरा भयो. त्यसपछि अब बिहिबार हेर्दै जाउँ. बिहिबार हेर्दाखेरि चाहिँ पानी चाहिँ अब उत्तर पश्चिम इलाकामा परिरहन्छ निरन्तर. नर्दर्न आयरल्यान्डतिर भयो, स्कटल्यान्डतिर भयो, र हावा पनि चल्छ, दक्षिणी हावा होइन. र यो हावा स्कटल्यान्डतिर अलिक बढी जोडले चलिरहेको हुन्छ र इङ्ल्यान्ड अनि वेल्समा सुक्खा हुन्छ तर घाम बादल हुन्छ, घाम बादल भइरहन्छ दिनभरि नै प्रायः जसो. र यो स्थिति छ भोलि बिहिबारको दिनको. र तापक्रम चाहिँ लन्डन एरियामा फेरि पनि बढेर 21 डिग्री सेल्सियस हुन्छ. कार्डिफतिर 20 भयो, नर्विसतिर त झन् 22 डिग्री सेल्सियस पुग्छ. बर्मिङ्गहाम हल एरियातिर पनि 20 हुन्छ र बेलफास्टतिर 15, माथि स्कटल्यान्डमा चाहिँ कम हुँदै जान्छ 13 देखि 14 डिग्री सेल्सियसको तापक्रम. यो बिहिबार हुँदैछ है भनेर जानकारी गराउँ यहाँहरूलाई. इङ्ल्यान्डतिर अलिकति न्यानो हुन्छ, माथि उत्तरी इलाकातिर अलिक चिसो हुन्छ. त्यसपछि बाई फ्राइडे त अब अलिअलि चिसोपना आउन थाल्छ. इङ्ल्यान्डमा पानी पनि पर्छ फ्राइडे. इङ्ल्यान्डको मध्य भूभाग भयो, पूर्वीय भेग, साउथ इस्ट इलाका, इस्ट एङ्ग्लिया सबै पानी पर्छ, घमाइलो पनि हुन्छ. नर्दर्न आयरल्यान्डतिर, स्कटल्यान्डमा भयो, वेल्समा अलिअलि पानी परे पनि उत्तर इलाकातिर अरू बाँकी ठाउँमा घमाइलो हुन्छ. पछि यो पानी पर्न रोकिएर फेरि इङ्ल्यान्डमा धेरै ठाउँमा घमाइलो पनि हुने रहेछ. तापक्रम चाहिँ त्यसपछि चाहिँ घट्छ है. शुक्रबार 16 डिग्री सेल्सियस म्याक्सिमम् भनेको लन्डनमा, कार्डिफतिर, माथि स्कटल्यान्डमा 12 देखि 13. र यही प्याटर्नमा चाहिँ पछिल्लो दिनमा मौसम यो तापक्रम रहन्छ. बिस्तारै घट्दै जान्छ विकेन्डतिर पुग्दाखेरि अनि त्यसपछि चाहिँ चिसो चिसो नै हुन्छ. उत्तरी हावा आउँदैछ है शनिबारको दिनमा, झन् चिसो हुन्छ. यति नै गरौँ अहिले, गीत सुनौँ. दसैँकै गीत छ,
रचना रिमाल र विवेशले गाउनु भएको गीत

0: वर्ष दिनको चाडबाडको कुरा सुन्यौँ हामीले रचना रिमाल अनि विवेशले गाउनु भएको गीत हो यो। दसैँका गीतहरू हामी यस्तै सुन्दैछौँ, तपाईँहरूले कतिपय गीतहरू पनि रेकमेन्ड गर्नुहुन्छ, नयाँ नयाँ गीत छ भने यसो भन्नु पनि होला होइन। तपाईँको गीत हिजो हाम्रो खड्का मामाले भन्नुभएको गीत पनि आज छ, हामी सुन्छौँ एकछिनमा। र यस्तै तपाईँहरूको मेसेजहरू पनि आइरहेका छन्, आशा गर्छु तपाईँको दसैँको तयारी डरो भइरहेको होला भनेर सोचिरहेको छु हजुर। र अब यो बिहानीको समय, हिजो त निकै बादल लाग्यो होइन, अब घाम लाग्ने पनि दिनहरू छन् अगाडि हेड चार्टमा, अघि नै मैले चर्चा गरिसकेँ। र चिसो अहिले यो हसाता चाहिँ 20-21 डिग्री सेल्सियससम्मको तातो हुन्छ, यो इङ्ल्यान्डको कुरा गर्नुपर्दाखेरि माथि पनि त्यस्तै हिसाबले तातो हुन्छ। र अब विकेन्डतिर टुवर्स द विकेन्ड जाडो हुँदै जान्छ, अब शनिबार त 15 डिग्री सेल्सियससम्म झर्छ तापक्रम है, र चिसोपना आउँछ उत्तरी हावासहित बिस्तारै बिस्तारै। एनिवे यो साता तातोपना इन्जोय गर्न नभुल्नु होला। मौसमको चर्चा अघि मैले गरिसकेको छु। अब चाहिँ हामी यो समयमा बिहानको यो एक्सचेन्ज रेट नेपाल राष्ट्र ब्याङ्कले तोकेको के छ आजको एक्सचेन्ज रेट त्यो राखिहालौँ। यो पाउन्ड स्टर्लिङको भाउ विशेष गरिकन आज पाउन्ड स्टर्लिङ एकको खरिददार 202 रुपियाँ 42 पैसा, बिक्रीदर 203 रुपियाँ 22 पैसा। पाउन्ड स्टर्लिङ एकको खरिददार 202 रुपियाँ 42 पैसा छ, बिक्रीदर 203 रुपियाँ 22 पैसा छ। अब सुन चाँदीको मूल्य पनि हेरिहाल्छौँ हामी यतिखेर, त्यसैले गर्दाखेरि कति पुगेको छ। हिजो अलिकति कम्ती नै थियो र आज कति छ भनेर एकचोटि यसो हेरिहालौँ है त। प्रति तोला सुनको मूल्य आज 292,200 रुपियाँ, हजुर 292,200 रुपियाँ प्रति तोला सुनको मूल्य छ भने चाँदी प्रति तोलाको मूल्य आज 4,355 रुपियाँ, 4,355 रुपियाँ आज चाँदी प्रति तोलाको मूल्य रहेको छ हजुर। अब यो घट्ने बढ्ने भइरहन्छ, बेलायतको अथवा विश्वको अर्थव्यवस्था कस्तो हुन्छ, आर्थिक अवस्था कस्तो हुन्छ त्यस हिसाबले। र यहाँ अहिले चाहिँ इन्टरनेसनल मोनिटरी फन्ड IMFले चाहिँ 2027 सालको के हुन्छ त भन्ने कुरा, 2027 सालको अर्थतन्त्र कस्तो हुनसक्छ भन्ने कुरा यहाँ आँकडा गरिरहेको छ। र यसको मिटिङ पनि छ अब G7 को, यो मिटिङ जुन चाहिँ ब्याङ्ककमा हुँदैछ होइन, यो मिटिङले चाहिँ एउटा आँकडा निकालिसकेको छ अगाडि नै। र यसमा चाहिँ युकेको यो इकोनोमी अर्थतन्त्रको फोरकास्ट हेर्ने हो भने चाहिँ यो साल चाहिँ राम्रो नै छ होइन, ग्रोथ हुन्छ, बढिरहन्छ यो साल। र त्यसपछि चाहिँ इनर्जी प्राइसहरू बढिरहन्छ, यो इनर्जी प्राइस र खाद्य पदार्थको मूल्य बढी नै भएको भए पनि यो साल चाहिँ युकेको ग्रोथ राम्रै हुन्छ भन्ने भनाइ छ होइन। र त्यसपछि 2027 सालमा चाहिँ इन्ट्रेस्ट रेट, हायर इन्ट्रेस्ट रेट अनि हायर इनर्जी प्राइसले चाहिँ यसलाई युकेलाई हिट गर्नेछ, हुन त युकेलाई मात्र होइन अरूलाई पनि हिट गर्छ भनेर भनिएको छ। यो साल चाहिँ 2026 सालको अन्तसम्ममा यहाँ अहिलेको अर्थतन्त्रको वृद्धि भइरहन्छ, पहिले आँकडा गरिएको भन्दा अथवा जुलाईसम्मको अनुमान भन्दा पनि, तर त्यस पछाडि 27 सालमा चाहिँ अलिकति महँगाइ चाहिँ बढिरहने सम्भावना चाहिँ देखिन्छ। अनि यो आजको यो यसो रिपोर्ट हेर्दाखेरि देखिन्छ, तर यसबारेमा चाहिँ हामीले अगाडि दिनमा थाहा पाउनेछौँ, न्युज पेपरहरूमा होइन आउँछन् अघिल्लो समयमा। तर अहिले चाहिँ अब गीत सुन्नपर्छ, फेरि अर्को एउटा गीत, यो गीत चाहिँ दसैँको गीत त भर्खरै हामीले सुन्यौँ र अरू गीत पनि सुन्दै जान्छौँ, जसमा एउटा गीत छ हजुर, यो गीत चाहिँ एउटा यो छोटो जानकारी पछि म यहाँहरूलाई सुनाउँछु।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो BFBS कुलकर्म रेडियो हो।

कति राम्रो गीत सुने हामीले सुनिता थेगिम दिनेश अधिकारी साथीहरूले गाउनु भएको यो गीत थियो. समय बिहानको 7:28 गएको छ. अब राशिफल सुन्ने बेला भयो होइन त? हजुर, राशिफल सुन्नको लागि रेडी हुनुहुन्छ भने अब एकछिन त्यतातिर ध्यान दिउँ. त्यसपछि गीत छ, हाम्रो खड्ग गुरुङ मामाले भन्नुभएको गीत थियो, तपाईँले भन्नुभएको गीत अबको क्षणमा हामी सुन्छौँ है. बेतको लौरी सुनाइदिनुहोस् न भन्दै हुनुहुन्थ्यो उहाँले, र उहाँको यसमा फेरि उहाँको मेसेज पनि छ, एउटा केही मेसेज पनि उहाँले हिजो भन्नुभएको थियो, त्यो मेसेज पनि सुनाउने हो तर एकछिनपछि है. एकछिन प्रतीक्षा गर्दै गर्नुहोला, अरू गीत पनि छन् म राख्दै जान्छु. र अहिले चाहिँ राशिफल, तपाईँ हाम्रो राशिफल सुन्ने बेला भयो. आउनुहोस् अब सुरु पनि गरिहालौँ. मेष राशि, सबभन्दा पहिले प्रतिस्पर्धामा उत्रनु पर्ने परिस्थिति आए पनि आफ्नो क्षमता देखाउने अवसर मिल्ला. यात्रामा हतार नगरी आवश्यक कागजात जाँच्नु उचित हुनेछ. शारीरिक थकान घटाउन आरामलाई पनि महत्त्व दिनुहोला. वृष राशिको घरमा लामो समयदेखि थन्किएको काम टुङ्ग्याउने वातावरण बन्नेछ. कृषि, पशुपालन वा जमिनसँग सम्बन्धित काममा व्यवहारिक निर्णय लिनुहोला. अरूको कुरा सुनेर तुरुन्तै सामान किन्नुभन्दा गुणस्तर जाँच्नु राम्रो हुनेछ. मिथुन राशि, प्रतियोगिताको तयारी गर्नेहरूलाई अभ्यासबाट कमजोरी सुधार्ने मौका मिल्नेछ. सानो कुरालाई बढाइ चढाइ गरेर प्रस्तुत नगर्नुहोला. अपरिचित व्यक्तिबाट आएको प्रस्तावको वास्तविकता बुझेर मात्र अघि बढ्नुहोला. कर्कट राशिको लामो समयदेखि प्रयोग नभएका वस्तु छुट्याउँदा ठाउँ व्यवस्थापन गर्न सजिलो हुनेछ. आफन्तसँग सम्पत्ति सम्बन्धी कुरा उठेमा प्रमाण र विवरणका आधारमा छलफल गर्नुहोला. खानपानको नियमितता कायम राख्दा शरीर हलुका महसुस हुनेछ. सिंह राशि, आफ्नो प्रतिभा सार्वजनिक गर्ने वा कुनै कार्यक्रमको जिम्मा सम्हाल्ने अवसर आउन सक्छ. प्रशंसा पाउँदा पनि अरूको योगदानलाई व्यवस्था नगर्नुहोला. मनोरञ्जनका लागि छुट्याएको रकम सीमाभित्र राख्नु उचित हुनेछ. कन्या राशिलाई आज सानो त्रुटि भेटिएमा त्यसलाई लुकाउनेको सट्टा सच्याउँदाखेरि सजिलो होला. त्यतातिर ध्यान दिनुहोला. सिप सिक्ने काममा अनुभवी व्यक्तिको तरिका अपनाउँदा उपयोगी ज्ञान प्राप्त हुनेछ. आँखामा थकान महसुस भएमा केही बेर पर्दाबाट टाढा रहनुहोला. तुला राशि, सामाजिक कार्यक्रममा सहभागी हुँदा नयाँ विषयबारे जानकारी मिल्नेछ. कसैको पक्षमा बोलेर विवाद समाधान गर्ने जिम्मेवारी आउन सक्छ. पुरानो कागजपत्र सुरक्षित राख्नु भविष्यमा काम लाग्न सक्छ. यो सुरक्षित राख्दाखेरि वृश्चिक राशिको आफ्नो गोपनीयता र व्यक्तिगत सीमाबारे सचेत रहने दिन छ. कसैले अधुरो सूचना दिएर निर्णय गराउन खोजेमा थप विवरण माग्नुहोला. घर बाहिर निस्कदा चाबी वा आवश्यक सामान जाँच्ने बानी उपयोगी हुनेछ. धनु राशि, लेखन वा बोलचालसँग सम्बन्धित काममा सुधार ल्याउने प्रेरणा मिल्नेछ. र छोटो दूरीको आवत जावतले कुनै उपयोगी जानकारी जुटाउन मद्दत गर्नेछ. पढाइमा अल्झिएको विषयलाई उदाहरणसहित अभ्यास गर्दा बुझ्न सजिलो पनि होला. मकर राशि, अरूले प्रयोग गरेको उपाय तपाईँको परिस्थितिमा पनि मिल्छ भन्ने निश्चित हुँदैन. कार्यस्थलमा जिम्मेवारी बाँडफाँड गर्दा आफ्नो भूमिका स्पष्ट राख्नुहोला. नियमित हिँडडुलले निष्क्रिय दिनचर्यामा गति ल्याउनेछ. कुम्भ राशि, कुनै सामूहिक अभियान वा सार्वजनिक हितको काममा योगदान दिने अवसर मिल्नेछ. आफ्नो विचार अरूले तुरुन्तै स्वीकार नगरे पनि शान्त ढङ्गले तर्क प्रस्तुत गर्नु उचित हुनेछ. मनोरञ्जनका लागि नयाँ ठाउँ वा कार्यक्रम रोज्दा समयको व्यवस्थापन गर्नुहोला. अब अन्तमा मीन राशि, आज कुनै उपयोगी वस्तु मार्फत मर्मत गर्ने वा बिग्रिएको सामानको विकल्प खोज्ने काममा ध्यान जानेछ. आफ्नो अनुभव बाँड्दा अरूलाई व्यवहारिक सहायता पुग्नेछ. राति ढिलोसम्म जाग्ने बानी छ भने चाहिँ विश्रामको समय निश्चित गर्नुहोला मीन राशि हुनेले. यति नै हो आजको लागि राशिफल. हाम्रो पात्रबाट हामीले राखिसक्यौँ.

0: अब गीत सुन्न पर्छ। हजुर, हाम्रो खर्क गुरुङ मामाले हिजो मलाई मेसेज पठाउनु भएको थियो कि उहाँले गीत सुनाइदिनु होला है भनेर भन्दै हुनुहुन्थ्यो, त्यही मेसेजसहित म सुनाउन चाहन्छु है त उहाँको गीत। अब अलिकति मेसेज सुनौ पहिले।
1: आशावान्जी, धेरै दिनपछि तपाईँको आवाज सुन्न पायो, खुसी लाग्यो। वेलकम ब्याक टु नमस्ते युके। हुन त धेरै जो तपाईँको बदली जो आउनुभएको थियो उहाँहरू सबैले यही भन्थ्यो, आशा दिदीको ऊहो, आशा बहिनीको ऊहो भन्दै प्रचार गर्नुहुन्थ्यो, र झन् याद आउने गर्ने थियो। आज तपाईँ आउनुभयो, वेलकम ब्याक। र यो क्वेसन यो सेप्टेम्बर अक्टोबरसम्म अहिलेसम्म धेरै रमाइलो थियो, धेरै हामी पनि कहिले बिहामा, कहिले पूजामा, कहिले बर्थडेमा, कहिले गाउँले मिट पार्टी, कहिले नम्बरी पार्टी गर्दै धेरै पार्टीहरू खाइयो, रमाइलो भयो। कोही सक्दैन, एकदम बिजी थियो। हिजो पनि एकै दिनमा तिनवटा कार्यक्रम थियो, गाउँलेको मिटिङ, के अरे बर्थडेको मिटिङ पार्टी, अनि बिहेको पार्टी। ओहो, पुरा मालामाल थियो। त्यस्तै अघि जन श्रोताले भने जस्तो तपाईँ पनि कहाँ कहाँ जानुभयो, के खानुभयो, होइन देखाएर भनेर साध्य छैन होला, जे होस् रमाइलो गर्नुभयो होला, रमाइलो लाग्यो। र भान्जी, समयले पुग्यो भने आज त पक्कै पनि सुनाउनुहुन्न तपाईँले, भोलि यो एउटा गीत छ जुन चाहिँ बेतको लौरी घुम्दै आयो मायाको गाउँमा, बेतको लौरी घुम्दै आयो मायाको गाउँमा भन्ने गीत हो, टिकटक भाइरल नेपाली न्यू सङ भन्छ, यो सीता गुरुङको यो रचना हो, गाउने सीता अनि को को छ कुनै अलि पत्ता लाउन सकिनँ, यो रमाइलो छ, यदि भ्यायो भने भोलि सुनाइदिनुहोस् है। र जो जसले अहिले बिहे बिहे गर्दा रेडियो सुनिराख्नु भएको छ उहाँहरू सबै सबैलाई म खर्कबहादुर गुरुङको नमस्कार र दसैँको अग्रिम शुभकामना। थ्याङ्क यू भेरी मच।
0: उहाँले हिजो पठाउनु भएको मेसेज हो त्यो, हजुर, त्यसैले उहाँले सही गेस गर्नुभएको थियो, तपाईँले पक्कै भोलि सुनाउनुहुन्छ होला गीत भनेर। हजुर, अब आज उहाँले भन्नुभएको गीत राख्दैछौँ यहाँहरू सबैको लागि।

0: SBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

समय बिहानको 7:47 गयो. अहिले सुरज श्रेष्ठ साथीहरूले गाउनु भएको गीत सुन्दैथ्यौँ. कालो कालो कपालको कुरा गर्दै हुनुहुन्थ्यो. अब दसैँको कुरा पनि हामी गर्छौँ फेरि गीत मार्फत. अनि फेरि अर्को कुरा, नैनीताल हामी धेरै भयो गीत नसुनेको, यो गीत पनि सुन्दैछौँ. किन भन्दाखेरि आज स्पेसल रिक्वेस्ट छ, त्यसैले गर्दाखेरि यो गीत सुन्ने मौका मिल्दैछ हामीलाई. हजुर, नैनीताल ब्रिगेड अफ गोर्खाजको एउटा क्लासिक म्युजिक हो यो. खड्का गुरुङ मामाले हामीलाई थ्याङ्क यू सो मच भान्जी भनेर सक्नु भएको छ, गीत सुन्नु भएको छ. र हाम्रो एकदमै नियमित श्रोता हुनुहुन्छ अर्को, रिटायर्ड क्याप्टन बखत बहादुर गुरुङज्यूले चाहिँ आज उहाँहरूको स्पेसल दिनको कुरा गर्नुभएको छ. अघि नै उहाँले लेख्नु भएको थियो यो म्यासेज, र उहाँहरूको नम्बरीहरूको चाहिँ आज 55 वर्ष पुरा भएको दिन रहेछ. उहाँले वेलकम ब्याक टु वर्क भनेर भन्नुभएको छ पहिला, अनि ह्याप्पी दसैँ सबैजनालाई भनेर भन्नुभएको छ. र आज चाहिँ हामी 1971 इन्ट्याक्टको चाहिँ क्रस 55 इयर्स क्रस गरेको दिन हो. फर्स्ट ब्याच रिक्रुट ट्रेनिङ इन हङकङ भनेर भन्नुभएको छ. वा, उहाँहरू फर्स्ट ब्याच हुनुहुँदो रहेछ है हङकङमा. 1971 चाहिँ उहाँहरू रिक्रुटमा यता हङकङमा आउनुभएको, ट्रेनिङ गर्नुभएको फर्स्ट ब्याच हुनुहुँदो रहेछ. 55 वर्ष पुगेछ. र आई विस अल 71 इन्ट्याक्ट दौतरीज ह्याप्पी 55th एनिभर्सरी भनेर उहाँले भन्नुभएको छ. होइन, 55 एनिभर्सरी पुगेको अवसरमा सबै नम्बरीहरू दौतरीहरूलाई चाहिँ शुभकामना भन्नुभएको छ. र पुरानो गीत छ नैनीताल भन्ने गीत, सबै दौतरी नम्बरी न अनि परिवारलाई चाहिँ सुनाउन चाहन्छु. ह्याभ अ वन्डरफुल डे भन्नुभएको छ उहाँले, क्याप्टन रिटायर्ड बखत बहादुर गुरुङ ननिटनबाट भनेर लेख्नु भएको छ. र उहाँको नम्बर तपाईँहरूलाई याद छैन भने चाहिँ 2115968 है उहाँको नम्बर चाहिँ. यति भनेपछि बुझ्नुभयो, तपाईँले चिन्नुभयो. पहिला नामले भन्दा नम्बरले चिनिन्थ्यो भनिन्छ. हजुर, र उहाँको अनुरोधमा चाहिँ आज स्पेसल गीत हामी सुनाउँछौँ. एकैछिन प्रतीक्षा गर्नुहोला. नैनीताल नैनीताल, अब मैले यो प्रश्नको गीत पनि सुनाउनु पर्छ नि, होइन? हजुर, प्रश्नको गीत पनि अलिकति सुनाउने हो, अलिकति चेक गरौँ.

कसले गाउनु भएको यो गीत? कसको हो, कसको आवाज हो? बस आवाज चिन्नु पर्यो तपाईँले। दसैँको गीत राखेको छु मैले, दसैँको शुभकामना भन्नुभएको छ उहाँले।

हजुर कसले हो यो आयो फेरि दसैँ आयो भन्नुभएको, बस उहाँलाई चिन्नुहोस्, उहाँको नाम मात्र बताउनुहोस्। यति नै सिम्पल दसैँको माहौलमा दसैँकै गीत सुनाउन खोजेको छु। हजुर, दसैँको गीत प्रश्नको रूपमा राखेको छु भन्नु पऱ्यो। अनि अब दसैँ गीत त छँदैन, छ एकछिनमा पनि छ दसैँ गीत, तर अहिले चाहिँ नैनीताल नैनीताल एकैछिन हामी नैनीताल गर्ने हो। यो ब्रिगेड अफ गोर्खा आजको क्लासिक म्युजिक हामी एकैछिन सुन्दैछौँ है त। 1971 भर्ती हुनुभएका नम्बरीहरू जसले चाहिँ हङकङमा पहिलो ब्याज हुनुहुँदो रहेछ ट्रेनिङ गर्नुहुने, उहाँहरू सबैको लागि, उहाँहरूको परिवारको लागि यो गीत छ, रिटायर्ड क्याप्टन बखत बहादुर गुरुङज्यूको तर्फबाट।

वाह, नैनीताला नैनीताला धेरै पछि हामीले सुन्यौँ. आज हाम्रो रिटायर्ड क्याप्टन बखत बहादुर गुरुङज्यू जो ननिटनमा बसोबास गर्नुहुन्छ यहाँ बेलायतमा, उहाँले अनुरोध गर्नुभएको गीत उहाँका 1971 इन्ट्याक्ट सकका सबै दौतरी नम्बरी नम्बरनी परिवार सबैलाई चाहिँ सुनाउन चाहनुभएको यो गीत थियो. हङकङमा उहाँहरूले पहिलोचोटि ट्रेनिङ गर्नुभएको टिम हुनुहुँदो रहेछ. उहाँहरूको टिम चाहिँ 55 वर्ष पुरा भएको अवसरमा सबै सबैलाई शुभकामना भन्दै उहाँले यो गीत सुनाउन चाहनुभएको थियो. हजुर, मेरो पास मैले पुरा रिकल गरेँ सेकङ ट्रेनिङ क्याम्पको भनेर उहाँले भन्नुभएको छ. हजुर, सेकङमा उहाँहरूको ट्रेनिङ भएको, त्यहाँबाट सुरु भएको र पछिसम्म पनि ट्रेनिङ त्यहीँ सेकङमा नै हुन्थ्यो. जब यता नाउन्जेल भनौँ न, यहाँ युकेमा नाउन्जेलसम्म सेकङमा नै ट्रेनिङ हुने गर्थ्यो. हजुर, पक्कै पनि सबैले यहाँ सम्झना गर्नुभयो होला यो नैनीताला नैनीताला भन्ने गीतसँगै त्यो दिनहरू. अब हामी समाचारतिर लाग्छौँ. यहाँहरू धेरैजनाको मेसेज आइरहेको छ. समाचार पछि न्युजपेपरका हेडलाइनहरू हुनेछन् र न्युजपेपरका हेडलाइनहरू पछि आज फेरि गोर्खा मेमोरियल फन्ड सम्बन्धी कुराकानी हामी सुन्नेछौँ. र यो गोर्खा मेमोरियल फन्डको 11 एनिभर्सरी सेलिब्रेसनको बारेमा छ यो कुराकानी. हजुर, योगजीले गर्नुभएको यो एकछिनमा हामी सुन्नेछौँ. यो 8 बजेपछिको समयमा नै हुनेछ. तपाईँको मेसेजहरू पनि म हेर्दैछु, राख्नेछु अनि सकेसम्म हजुर अनि तपाईँहरूको कार्यक्रम सम्बन्धी चर्चा पनि गर्ने कोसिस गर्नेछु. अहिलेलाई चाहिँ दसैँकै गीत सुनौँ. आउँ, सुगम पोखरेल र एन्जेला पोखरेलले गाउनुभएको.

0: राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसद खगेन्द्र सुनारलाई आन्तरिक छानबिन गर्ने भएको छ। पार्टीले सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन पनि रोक लगाएको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा सांसद सुनारमाथि लागेका आरोपको विषयमा आन्तरिक छानबिन सुरु गरिएको बताइएको छ। सञ्चार माध्यम मार्फत सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने काम, अनुचित दबाब, धम्की तथा शङ्कास्पद आर्थिक लेनदेन जस्ता गम्भीर विषयमा पार्टीको गम्भीर ध्यान आकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपतिले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरको विषयमा शून्य सहनशीलताको नीति लिएको स्पष्ट पारेको छ। पार्टीले राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै राष्ट्रपतिले अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। दशैं भित्रीसँगै दशैं मनाउन घर फर्किनेहरूको सिमानाकामा लड्को लाग्न थालेको छ। नेपालगञ्जको जमुना नाकाबाट दैनिक 5,000 भित्रिरहेका छन्। नेपालगञ्जबाट दिलबहादुर केसीको यो रिपोर्ट।
1: दशैं तिहार नजिकैसँगै भारतका विभिन्न सहरमा रोजगारी गर्दै आएका नेपालीहरू घर फर्कने क्रम बढेको छ। वर्षभरि परिवारबाट टाढा रहेकाहरू चाड पर्वमा भने आफ्नै घर फर्केर परिवार र आफन्तसँग खुसी साट्न चाहन्छन्। स्वदेशमै पर्याप्त रोजगारीको अवसर नहुँदा परिवारको खर्च धान्न भारत जानुपर्ने उनीहरूको बाध्यता छ। देशमै रोजगारीको अवसर सिर्जना भए परिवारबाट टाढिएर परदेशिनु पर्ने बाध्यता अन्त्य हुने उनीहरू बताउँछन्।
2: हाम्रो नेपालमा रोजगारी छैन, बाध्यताले इन्डिया जानुपर्छ। अहिले दसैँ मान्न अब फेरि 8 महिना पछि फेरि फर्किने
3: हामी यहीँ रोजगार पाउन पाएको भए त त्यहाँ पुग्दै पनि हाम्रो पनि परिवारलाई छोड्ने इच्छा थिएन। नेपालमा बसेर केही गरेर खान्छौँ होला।
4: सरकारसँग के भन्न चाहन्छौँ भने हामीलाई जति पनि आफ्नै गाउँठाउँमा होइन नेपालमा अनि कुनै केही व्यापार बिजनेस कुनै पनि हामीलाई दिएको भए हामीलाई जान जरुरी थिएन।
1: प्रदेशमा वर्षभरि पसिना बगाए पनि चाडपर्वले नेपालीलाई आफ्नै माटो र परिवारतर्फ फर्काउँछ। दसैँ तिहारमा उनीहरूको गन्तव्य बन्छ आफ्नै देश, आफ्नै सहर अनि आफ्नै गाउँ।
0: काठमाडौँ उपत्यकामा प्रहरीले सञ्चालन गरेको स्वीप अपरेसनमा 98 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार हिजोदेखि आज बिहान 6 बजेसम्म सञ्चालन गरिएको अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा 76 पुरुष र 11 महिला छन्। सार्वजनिक सेवा प्रभाग गर्ने कार्यालय, सार्वजनिक स्थल तथा यातायातका सवारी साधनमा सेवाग्राही र सर्वसाधारणमाथि हातपात गर्ने, हल्ला गर्ने तथा दुर्व्यवहार गर्ने, चोरी, लुटपाट, बिचौलियाको गतिविधि र गुण्डागर्दी जस्ता आपराधिक कार्यमा संलग्नलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस क्रममा विभिन्न मुद्दामा अदालतबाट दण्ड तथा सजाय तोकिएका 9 जना कसुरदार र चालु मुद्दामा फरार रहेका 7 जना प्रतिवादी समेत पक्राउ परेका छन्। नेकपा एमाले सांसदहरूले राज्यसभा सांसद खगेन्द्र सुनारको अडियो प्रकरणमाथि संसदीय छानबिन समितिको माग गरेका छन्। आज सिंहदरबारमा पत्रकारसँग कुरा गर्दै एमाले संसदीय दलकी उपनेता पद्मकुमारी अर्यालले सुनारको विषयमा संसदीय छानबिनको माग गर्नुभएको हो। सांसद सुनारको अडियो प्रकरणको विषयमा राष्ट्रपतिले मात्र नभएर संसदबाट पनि गम्भीरतापूर्वक छानबिन हुनुपर्ने माग गर्नुभएको हो। सार्वजनिक अहोदामा बसेकाहरू निश्चित मर्यादा, आचरण र जवाबदेहिताभित्र रहेर

0: स्थापना आस्थाले सार्वजनिक गरेको हो। सुनारले धम्काएको भनिएको अडियोमा सुन्नै नसकिने शब्द प्रयोग गरिएको छ। अडियोमा सुनिने रगत पुछु भन्ने शब्दहरू बोलिएको विषयमा झाँक्रीले आक्रोश पोख्नु भएको छ। बाहिरिएको अडियो प्रकरणलाई हदभन्दा परको सीमा हिंसा भन्दै उहाँले सरकार र नेपाल प्रहरीले तत्काल महिला र बच्चाको सुरक्षामा ध्यान दिनुपर्ने माग गर्नुभएको हो। अपराधीमाथि कारवाही भन्दा पहिले पीडितको सुरक्षा हुनुपर्ने र सुनारमाथि तुरन्त अनुसन्धान गरेर कानुनी कारवाही हुनुपर्ने झाँक्रीको भनाइ छ। बाँकी क्षेत्र नम्बर 3 निर्वाचित सुनारको अडियो सार्वजनिक भएपछि राजसपाले सार्वजनिक कार्यक्रममा जानबाट रोक लगाइसकेको छ। यसैबीच अडियो आफ्नो नभएर एआईबाट बनाइएको भन्दै सुनारको खण्डन पनि आएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुलकर्म रेडियो हो।

वेलकम ब्याक, नमस्ते, गुड मर्निङ, ह्याप्पी दसैँ यहाँहरू सबैलाई। बिहानको 8:09 गएको छ, बेलायतको यो समय हो। नेपालमा चाहिँ दिउँसोको 1 बज्नको लागि झन्डै 5 मिनट बाँकी रहेको छ समय। ब्रुनाई र हङकङतिर दिउँसोको 2 बजेर अहिले 9 मिनट गइसकेको छ, 10 मिनट जानै लाग्यो। आजको यो नमस्ते युके कार्यक्रममा यहाँहरूलाई स्वागत गर्दै न्युज पेपरका हेडलाइनतिर लैजान्छु म एकैछिन, अनि यसपछि चाहिँ कुराकानी सुन्नेछौँ। आज यो कुराकानी चाहिँ आज हिजो हामीले कम्प्लेन पेट्रोल सम्बन्धी सुन्यौँ भने आज चाहिँ गोर्खा मेमोरियल फन्डको 11 एनिभर्सरी सेलिब्रेसनको बारेमा हुनेछ यो कुराकानी। आजको पत्र पत्रिकाका हेडलाइनहरू हेर्दाखेरि आज हामीले यहाँनिर प्रधानमन्त्रीले के भन्नुभएको छ, उहाँ केमा व्यस्त हुनुहुन्छ आदि इत्यादि कुराहरू पनि आएको छन्। र द इन्टरनेसनल मोनिटरी फन्ड आइएमएफको कुरा पनि छ। आज अगाडि दिनहरूमा अब बजेट भाषण हुँदैछ यो अक्टोबरमा, होइन, नयाँ अर्थमन्त्री जोन हेलीले यो बजेटलाई कसरी चाहिँ मिलाउने हो भन्ने कुरामा धेरैको ध्यान गइरहेको छ। तर आइएमएफले पनि बेलायतलाई चाहिँ आउटलुक, अब युकेको ग्रोथ कस्तो छ त भन्ने कुराहरू देखाइरहेको छ, होइन, उसले सचेत गराउन खोजेको छ। अब मूल्य वृद्धि हुँदैछ, यस्तै गरिकन अबको आउने दिनहरूमा यो मूल्य वृद्धि साथसाथमा हुन त युकेको ग्रोथ देखाएको भए पनि खाद्य पदार्थ र इनर्जी तेलहरूको मूल्य चाहिँ निरन्तर बढिरहेको भन्ने कुरा छ, र नेक्स्ट इयर चाहिँ अझै बढिरहने र यसले अझै अलि बढी असर गर्ने, यो साल नगरे पनि जब लसेसहरू पनि हुनसक्ने, फर्दर प्राइस र पनि बढ्न सक्ने मूल्य, होइन, यस्तो कुराहरू चाहिँ आइएमएफले चाहिँ सचेत गराउन खोजेको छ। त्यसैले यसअनुसार चाहिँ प्लान गरिकन अब आउने दिनहरूमा चाहिँ युकेको यो नयाँ अहिलेको अक्टोबरको बजेट भाषणमा चाहिँ त्यो सबै कुरालाई ध्यान दिनु पऱ्यो भन्ने कुरा आइएमएफको सजेसन छ। र यसको मिटिङ पनि छ अहिले ब्याङ्ककमा, र यसमा G7 मेम्बरहरूले के कस्ता प्रस्तावहरू राख्छन्, आफ्नो देशले कस्तो गरिरहेको छ भन्ने कुरा पनि आज पत्र पत्रिकामा आएको छ। र यस्तै अब अर्को प्रसङ्ग भनेको प्रधानमन्त्री एन्डी बर्नमले के भन्नुभएको छ भन्ने कुरा हो। उहाँले ब्रेक्जिट को कुरा गर्नुभएको छ, ब्रेक्जिट को रिफरेन्डमको कि, त्यतिखेर चाहिँ 2016 सालमा अब ब्रिटेन बेलायत चाहिँ EU निस्कने ननिस्कने भन्ने कुराको निर्वाचन भएको थियो, होइन, र यो निस्कन पर्छ भनेर धेरैले भोट गरे। यो गर्दाखेरि चाहिँ त्यतिखेर उहाँले यो नयाँ अहिलेका प्रधानमन्त्रीले चाहिँ उहाँले यसमा केही घोटाला भएको थियो कि, कसरी केही गर्ने प्रयास गरेको थियो कि भनेर सोध्नु भएको थियो। त्यसैमा चाहिँ उहाँले त्यो जान्न खोज्नु भएको रहेछ, र त्यसमा चाहिँ 2016 सालको यो चुनावमा चाहिँ कतै रसियाको त हात थिएन अथवा रसियाले केही गर्न खोजेको थियो कि भन्ने कुरा नि सोधखोज गरेको रहेछ। र त्यसमा चाहिँ अब एक्सपर्टहरूको तर्फबाट हो रसियाबाट केही यसलाई अलिअलि डिस्टर्ब गर्न खोजिएको थियो भन्ने कुराको एन्सर उहाँले पाउनुभएको रहेछ, हजुर। र यो यही प्रसङ्ग पनि उहाँले आज पत्र पत्रिकाले उल्लेख गरेको छ, त्यतिखेरको यो ब्रेक्जिटको जुन चुनाव थियो, निर्वाचन थियो, त्यसमा चाहिँ रसियाको अलिअलि हात उसले चाहिँ त्यसलाई अलिकति डिस्टर्ब गर्न खोजेको थियो भन्ने कुरा आएको रहेछ, तर इन्टरफेयर एटेम्प चाहिँ त्यति सक्सेसफुल भएन छ। र यो प्रसङ्गसँगै अहिले प्राइम मिनिस्टरले अहिले EUसँगको अर्थात् युरोपियन युनियनसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने हिसाबले चाहिँ आउने नेक्स्ट मन्थ अर्को महिनामा केही सम्झौताहरू गर्नतिर लाग्नु हुँदैछ। र यसमा चाहिँ विशेष गरिकन यसमा खाद्य पदार्थ अनि ड्रिङ्कहरू बोर्डर यसलाई बोर्डरबाट आवत जावत गर्नको लागि सहज बनाउने लगायत, यो अर्को चाहिँ छ युथहरूको अर्थात् युवाहरूको फ्री मुभमेन्ट स्किम, जुन चाहिँ अघिल्ला प्रधानमन्त्रीले पनि यसलाई प्रयास गर्नुभएको हो, र यो निकै विवादास्पद विषय हो, अहिलेको पनि यो विषय छ अझै पनि, र यस विषयमा पनि छलफल गर्ने भनेर उहाँले भन्नुभएको छ, अर्थात् प्रधानमन्त्री एन्डी बर्नमले। हजुर, यो अझै यति मात्र होइन कि अझै पनि यो EUसँगको सम्बन्धलाई राम्रो बनाउनको लागि अरू अपर्च्युनिटीहरूको पनि खोज गर्ने भनेर उहाँले भन्नुभएको छ। र 20 तारिकमा चाहिँ उहाँले युरोपियन कमिसन चिफ उर्सुला भोन्ससँग भेट्नुहुनेछ उहाँले, र सिरियस डायलग हामी गर्नेछौँ ब्रिटेन र EUको भविष्यको
सम्बन्धको बारेमा उहाँहरूले विस्तृत चर्चा गर्नुहुनेछ. कसरी राम्रो गराउन सकिन्छ भन्ने कुरा नै हो यसमा मुख्य प्राथमिकता दिइएको. त्यसैले गर्दाखेरि यी प्रसङ्गहरू सम्झौताहरू हुन गए रहेका छन् भन्ने कुरा छ. र अब तल त्यसभन्दा अगाडि त डायलग अवश्य पनि हुन्छ. र यो विषयलाई लिएर चाहिँ अब प्रधानमन्त्री एन्डी बर्नमले यो युसँगको राम्रो युरोपियन युनियनसँगको राम्रो टाई अप गर्ने हो भने अथवा हामी नजिक हुने हो भने चाहिँ यसले ब्रिटेनलाई फाइदा नै गर्छ, हाम्रो अर्थतन्त्रलाई पनि सहज गराउँछ, अपर्च्युनिटीहरू अवसरहरू पनि प्राप्त गर्ने गरिनेछ भनेर चाहिँ उहाँले भन्नुभएको छ. हजुर. र अब यसै विषयलाई प्रसङ्गलाई लिएर प्रधानमन्त्रीले भन्नुभएपछि फेरि उता यतातिर रिफर्मका लिडर नाइजेल फाराजले पनि उहाँले पनि भन्नुभएको छ, आवाज उठाउनु भएको छ आफ्नो यो विषयलाई लिएर. यदि ब्रेक्जिटसँग फेरि पनि नजिक हुँदै जाने हो भने चाहिँ त्यतिखेरको जुन समय थियो, निर्वाचन थियो 2016 सालको, जसमा चाहिँ 17.4 मिलियनले चाहिँ हामी निस्कन्छौँ भनेर भनेका थिए ईयुबाट, उनीहरूलाई चाहिँ अपमान गरे जस्तो हुने भयो. त्यसले गर्दाखेरि त्यतातिर ध्यान दिनको लागि चाहिँ उहाँले भन्नुभएको छ. यता रिफर्म लिडरका नाइजेल फाराजले, रिफर्म युकेका लिडर नाइजेल फाराजले, माफ गर्नुहोस्. हजुर, यो छ प्रसङ्ग. र अर्को हामीले एउटा प्रसङ्ग चाहिँ रसेल ब्रान्ड हो. एउटा फोटो चाहिँ रसेल ब्रान्ड यी सेलिब्रिटीको देख्न सक्छौँ र उनको चाहिँ अब ट्रायल हुने कुरा, ट्रायल यो हुँदैछ, कोर्टमा उहाँ जाँदै गरेको तस्विर, उहाँको श्री उहाँको जीवनसाथी र उहाँको तस्विर देख्न सकिन्छ. हामीले चाहिँ अब यो कस्तो भने दुईजना जोडीको तस्विर, उहाँहरू हातसम्म मात्रै जाँदै हुनुहुन्छ कोर्टतिरको जाँदै गर्दाको तस्विर होला सायद, होइन. र रसेल ब्रान्डले चाहिँ सबै लागेको आरोपहरू झुठाओ भन्नुभएको छ. उहाँलाई चाहिँ यस्तै यौनकरणी गरेको आरोप चाहिँ लागेको छ. यसैको ट्रायलको लागि उहाँ जाँदै हुनुहुँदो रहेछ. र यो प्रसङ्ग सँगसँगै अर्को चाहिँ भिलेज जिपीहरू चाहिँ बन्द हुने सम्भावना रहेको देखिन्छ यसमा. अर्थात् गाउँ गाउँमा यहाँ बेलायतमा पनि निकै रिमोट गाउँहरू छन् र त्यसमा चाहिँ सर्जरीहरू छन्, त्यो सर्जरीहरू बरु बन्द गरेर अरू ठाउँमा चाहिँ त्यसका रिसोर्सेसहरू प्रयोग गर्ने, विशेष गरिकन सिटीहरूमा, सहरहरूमा, किन भन्दा जहाँ धेरै मानिसहरू छन्, जहाँ धेरै डक्टरहरूको आवश्यकता पर्छ त्यहाँ प्रयोग गर्ने भन्ने हिसाबले चाहिँ सरकारले यो कुरा गरिरहेको बेलामा अहिले अब जिपी त्यस अहिलेको बेलामा चाहिँ अब गाउँ गाउँको जिपीहरू त बन्द हुने भए होइन. त्यसैले गर्दाखेरि हजुर यो एनएचएस सेकअपको कुरा चाहिँ आज पत्रिकामा उल्लेख गरिएको छ. यस्तै अमेरिकाका राष्ट्रपतिलाई हिजो आरोप लागिसकेपछि उहाँले के भन्नुभएको छ भन्ने कुरा पनि आइरहेको छ. अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिँ रसियाबाट निकै ठुलो मात्रामा फ्युल किन्न खोजिरहेको भन्ने कुरा चाहिँ गर्नुभएको छ उहाँले. हजुर, हिजो किन भन्दा उहाँको हिजो चाहिँ फेरि उता रसियाका राष्ट्रपतिसँग डिल भयो भन्ने भने उता आक्रमण पनि भयो र अमेरिकासँग अमेरिकाले रसियासँग यो मस्कोसँग भनौँ न सुटुक्क 3,00,000 टन डिजेलको सम्झौता गरिसकेको बाहिर आएपछि चाहिँ अनि उहाँले चाहिँ रिसाएर फेरि युरोपले पनि उहाँलाई पनि युरोपलाई पनि उहाँले आरोप लगाउन खोज्नु भएको छ र युरोपले पनि रसियाको फ्युल ठुलो मात्रामा धेरै मात्रामा किनेको छ भनेर उहाँले भन्नुभएको रहेछ. हजुर, यिनै विषय प्रसङ्ग आरोप प्रत्यारोपहरू पत्र पत्रिकामा हामी देख्न सक्छौँ आज. हजुर हजुर, यति नै गरौँ आजको पत्र पत्रिकाका हेडलाइनहरू अनि गीत सुनौँ र अगाडि बढौँ आजको कुराकानीतर्फ.

0: BFBS Gorkha Radio.
1: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो

0: नमस्ते, कार्यक्रम व्यवेश संवादबाट म योगराज राईको व्यवेश संवादमा आज गोर्खा मेमोरियल फन्डको 11 एनिभर्सरी सेलिब्रेसन सम्बन्धीको कुराकानी लिएर आएको छु र जुन चाहिँ उहाँहरूले गत आइतबार फोक्सटोनमा चाहिँ मनाइसक्नु भएको छ र सुरुमा चाहिँ ज्याकी मिट हुनुहुन्छ, उहाँ चाहिँ फोक्सटोन टाउनको चाहिँ मेयर हुनुहुन्छ, उहाँको छोटो स्पिच राख्नेछु। गोर्खा सरको बारेमा उहाँले बोल्नु भएको थियो अनि उहाँ आजको पण्डित हुनुहुन्छ, पण्डित शङ्करमणि नेपालज्यूले पनि वीर गोर्खालीहरूको कदर गर्दै छोटो शब्द भन्नुभएको थियो त्यो, अनि छोटो प्रार्थना पनि म राख्नेछु। अनि चाहिँ धन किरण गुरुङ दाजु हुनुहुन्छ, उहाँ चाहिँ गोर्खा मेमोरियल फन्डको चाहिँ फाउन्डर चेयरम्यान हुनुहुन्छ अनि पूर्व काउन्सिलर पनि हुनुहुन्छ र उहाँको स्पिच छोटकरीमा राख्नेछु। अनि वान आर जेयरको गोर्खा मेजर हुनुहुन्छ, मेजर बविन्द्र गुरुङ साहब, र उहाँले नेपाली अनि इङ्ग्लिस दुवैमा चाहिँ स्पिच दिनुभएको थियो, नेपाली भर्सनको चाहिँ उहाँको स्पिच छोटो छ त्यो म राख्नेछु। त्यसपछि हाम्रो फाउन्डर चेयरम्यान हुनुहुन्छ धन किरण गुरुङ दाजुसँग म कुराकानी गर्नेछु। अन्त चाहिँ अहिलेलाई भने ज्याकी मिट हुनुहुन्छ र उहाँ चाहिँ फोक्सटोन टाउनको मेयर हुनुहुन्छ, उहाँको स्पिच म यहाँ राख्दैछु।
1: For 200 years there has been a brotherhood and a sisterhood between Nepal and the UK. Whenever we have called, the Gurkhas have come to our aid. The bravest of the brave, and I will say the most loyal of the loyal. So today we show our love and our thanks and our remembrance for those who have served and never come home. The one thing that I'd like to say, in case you don't know, is that this wonderful statue faces towards Nepal. So the Gurkha soldier has his feet here in Folkestone, but his heart and his mind is in Nepal. And I find that absolutely beautiful. I will also add that the Nepalese community that have been brought here by our Gurkhas are some of the kindest and most supportive people I have ever, ever had the pleasure to meet and work with. So please enjoy this morning and keep some room in your heart for our Gurkhas. Dhanyabad.
0: हजुर, उहाँ हुनुहुन्थ्यो ज्याकी मिट र फोक्सटोनको चाहिँ मेयर हुनुहुन्छ फोक्सटोन टाउनको। अब भने उहाँ आजको पण्डित शङ्करमणि नेपालज्यूले आफ्नो स्पिचमा के भन्नुभयो त म यहाँ प्रस्तुत गर्दैछु।
2: आज हामी यस वीरताको प्रतीकस्थलमा भेला भएर हाम्रा वीर आदरणीय पुर्खाहरूलाई स्मरण गर्न उपस्थित भएका छौँ। ती वीर पुर्खाहरू जसले कर्तव्य, इमान्दारिता र जिम्मेवारितालाई उच्च प्राथमिकतामा राखी आफ्नो जीवन समर्पण गरे, परिस्थिति जस्तो सुकै होस् आफ्नो कर्म, कर्तव्य र वीरता प्रकट गर्ने गरी यस विश्वलाई सिकाएका ती वीर पुर्खाहरूलाई यहाँबाट सम्झौँ, स्मरण गरौँ। ती वीर पराक्रमी वीर पुर्खाहरूको अमर आत्माको चिर शान्तिको लागि प्रार्थना गरौँ।

0: शान्ति।
1: हजुर पण्डित ज्यूको स्पिच पछि भने गोर्खा मेमोरियल फन्डको चाहिँ फाउन्डर चेयरम्यान हुनुहुन्छ धन किरण गुरुङ, उहाँको स्पिच सुन्नतर्फ लागौँ।
2: इट इज माई ग्रेट अनर एन्ड प्रिभिलेज टु वेलकम यु अल हियर टुडे फर द 11th एनिभर्सरी सर्भिस अफ द गोर्खा मेमोरियल। टुडे वी ग्यादर टु पे आवर हार्टफिल्ट ट्रिब्युट टु आवर फलन हिरोज द ब्रेव गोर्खा सोल्जर्स who gave their lives so that we may live in peace and freedom. Through the generosity of and support of the British public, our Gurkha Memorial statue was unveiled in the home of the Gurkhas on 4th October 2015. For us, this memorial is much more than a statue. It is a lasting symbol of loyalty, courageous, bravery and sacrifice, and the unbreakable bond between the United Kingdom and Nepal that has existed since 1815. Thank you all for standing with us and for helping us keep the Gurkha spirit alive. And as we approach this special time of year, I wish you all a blessed, safe and joyful Dasai and Diwali 2026. Thank you. Long live our King. Jai Gurkha, Jai Foxton. Thank you.
1: हजुर उहाँ हुनुहुन्थ्यो गोर्खा मेमोरियल फन्डको चाहिँ फाउन्डर चेयरम्यान दाजु धन किरण गुरुङ। र अब भने वान आजको गोर्खा मेजर मेजर भविन्द्र गुरुङ साहबको चाहिँ स्पिच सुनौ र उहाँले इङ्ग्लिस र नेपाली दुइटैमा स्पिच दिनुभएको थियो र अहिले चाहिँ यहाँ नेपाली भर्जनको उहाँको स्पिच राख्दैछु।
3: आदरणीय बुवा मुवा दाजुभाइ दिदीबहिनीहरू, आजको यो मेमोरियल सर्भिसले हाम्रो सैनिकहरूको बहादुरी, वफादारी र बलिदानको सम्झना अवश्य गराउँछ। 200 वर्षभन्दा अगाडिदेखि हामी यो देशमा हाम्रो सैनिकहरूको क्राउन सर्भिस सेवा इमान्दारी र बहादुरीको साथ गर्दै आएका छौँ। आज पनि त्यो गौरवशाली परम्परालाई ब्रिटिस आर्मीमा सेवारत हाम्रो दाजुभाइ दिदीबहिनीहरूको निरन्तर अगाडि बढिरहने भन्ने आशा राख्दछौँ। आज हामी सेवाको क्रममा ज्यान गुमाउनु भएका वीरहरूलाई सम्मान र सम्झना गर्दैछौँ, साथै घाइते सैनिकहरू, भूपु सैनिकहरू र सधैँ साथ र सहयोग गर्ने उहाँहरूको परिवारहरूलाई पनि सम्मान गर्दछौँ। जय गोर्खा, धन्यवाद।
1: अब अन्तमा चाहिँ गोर्खा मेमोरियल फन्डको चाहिँ फाउन्डर चेयरम्यान अनि एक्स काउन्सिलर हुनुहुन्छ हाम्रो दाजु धन किरण गुरुङ, उहाँको स्पिच त तपाईँले अघि सुनिसक्नु भएको छ, उहाँसँग कुराकानी गरौँ। ल दाई, थ्याङ्क यू भेरी मच अनि ह्युज कङ्ग्रेचुलेसन फर 11th एनिभर्सरी अफ गोर्खा मेमोरियल फन्ड।
4: थ्याङ्क यू सो मच। यो सबै तपाईँहरूको सपोर्ट अनि फक्स नेप्लिज कम्युनिटीको सपोर्ट र गोर्खा भेटरेनको अनि लोकल डिग्नेटरी लोकल अथोरिटीहरूको सपोर्टले नै यो पोसिबल भएको हो। र हजुर आइदिनु भयो, हाम्रो धेरै न्युजहरू मेसेजहरू जुन कम्युनिटीमा पुर्याइदिनुहुन्छ, यसको लागि ब्रिटिस फोर्सेस गोर्खा रेडियो टिमलाई एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
1: मौसम पनि ब्युटिफुल, प्रोग्राम कस्तो रहेछ समग्रमा दाइ?
4: समग्रमा प्रोग्राम चाहिँ एकदमै सक्सेसफुल। म 2 महिनादेखि नेपालमा थिएँ, जस गएको 1 हप्ता अगाडि मात्रै आइपुगेको म, अनि मैले चाहिँ उहीँदेखि नै इन्स्ट्रक्सनहरू पठाएर उ गरेर जुन कम्युनिकेसन चाहिँ यति स्ट्रङ हुँदो रहेछ भन्ने कुरो मैले आज एकदम ठुलै महसुस गरेँ। नेपालदेखि मैले इन्स्ट्रक्सनहरू सबै पठाएर पनि सबले त्यो इन्स्ट्रक्सनमा काम गरेर आजको जुन यो 11th मेमोरियल डे चाहिँ गोर्खा मेमोरियलको सफल भयो र एकदम गुड वेल टर्न आउट गेस्टहरूको पनि, त्यसमा चाहिँ म एकदमै आज खुसी छु।
1: अब सोल्जर खुट्टा चाहिँ उहाँको यहाँ छ तर उहाँले नेपालतिर हेरिराख्नु भएको छ, होइन, रितलेङ गर्दा चाहिँ एभ्री इयर तपाईँलाई के फिल हुन्छ?
4: मनमा एकदमै टच हुन्छ। पुर्खाहरूले आफ्नो देश जन्मभूमिलाई छोडेर कर्मभूमि बेलायतमा अथवा संसारको कुनै पनि कुनामा गएर वीरगति प्राप्त गर्छ, उसले आफ्नो लागि मात्रै नभएर भावी सन्तानको इतिहासको लागि र बहादुरीको एउटा चिनारी गोर्खा सन्ततिलाई छोड्नको लागि जुन उहाँहरूले योगदान गर्नुभएको छ, त्यो भित्रबाट कस्तो मुटु चिरेर आउँछ। बोल्दा पनि गर्दा पनि कोही कोही बेला एकदम इमोसनल हुन्छु, त्यस्तो लाग्छ। अब यो स्ट्याचु जब रोयल गोर्खा राइफलको नामकरण भयो ब्रिटिस गोर्खा आर्मीको। त्यतिखेर 2002-03 चाहिँ अफगानिस्तानमा 15 एक्टिभ सोल्जर अफिसर 1 RGR र 2 RGRबाट अफगानिस्तान फ्रन्टलाइनमा घुमायौँ। उहाँहरूकै स्मृतिमा, उहाँहरूकै सम्झनामा यो मेमोरियल चाहिँ एकदम मोडर्न वारको सिम्बोलिक स्ट्याचु भएकोले गर्दाखेरि यसको रेस्पेक्ट अनि यसको सम्मान छुट्टै छ। सबैजनाले भन्छ पहिला यो गार्डन अफ रिमेम्बरेन्स भन्थ्यो, अहिले मेमोरियल गार्डन भन्न थालेको छ, गोर्खा मेमोरियल गार्डन फोक्सटनमा। पब्लिकहरूले, गोराहरूले, हामीले भनेको होइन, गोराहरूले भन्न थालेको छ। यसरी नै हाम्रो नामकरणहरू गोर्खालीहरूको बेलायतभरि संसारको कुनै कुनामा यसरी राम्ररी गुड कज, गुड राम्रो काममा बढेर जाओस्, यही नै म एकदमै शुभकामना दिन्छु सबै हाम्रो एक्टिभ सर्भिस आर्म फोर्सेस अनि भेटरन्सहरू सबैलाई।
1: गोर्खा मेमोरियल फन्डले चाहिँ अहिलेसम्म यो वर्ष गरेको कामहरू के के छ, यसो अलिकति हाइलाइट्स गरिदिनुहोस् न।
4: काम भन्नुपर्दा फेरि हरेक वर्ष हामीले गोर्खा मेमोरियल डे मान्छौँ, जुन चाहिँ अक्टोबरको 1st Sunday हुन्छ। आज चाहिँ 4 ठ्याक्कै यो जुन बेला अनभेलिङ गरेको नि 4 थियो 2015, र आज पनि ठ्याक्कै 4 पर्यो। यो चाहिँ एकदमै राम्रो साइन हो। यसपछि हामीले गोर्खा भेटरन्सहरूलाई, विशेष फोक्सटनको भेटरनहरूलाई चाहिँ हामीले विभिन्न ब्रिटिस गोर्खा इन्भल्भ भएको जग्गाहरूको नेसनल हेरिटेजहरूको चाहिँ ब्याटल टुर गराउँछौँ। यसपालि हामीले 20 June गरेको थियौँ। त्यसको अहिले नेपालमा जुन बाढी पहिरो गइरहेछ, यसमा हाम्रै गोर्खा मेमोरियल नेपाल टिमले चाहिँ फ्रन्ट लाइनमा इफेक्टेड एरियामा राहत बाँड्ने काम, भोलेन्टियरली रिहेबिटेसनको कामहरू, रिइन्फ्रास्ट्रक्चरको कामहरूमा सपोर्ट गरिराखेको छ। त्यो एकदमै भाइटल छ र हामीले पनि यहाँदेखि सपोर्ट गरिरहेको छौँ। अनि हामी चाहिँ लोकल कम्युनिटी र ब्रिटिस वाइडर कम्युनिटीसँग मिलेर अन्य लोकल च्यारिटीहरूलाई पनि, जस्तो रेनबो सेन्टर, हार्ट फाउन्डेसन, रोयल ब्रिटिस लेजन्ड, उहाँहरूलाई पनि हामीले कन्टिन्यू यो वर्ष सघाइरहेको छौँ।
1: हुन्छ दाइ, कङ्ग्रेचुलेसन, थ्याङ्क यू भेरी मच।
4: थ्याङ्क यू सो मच।

0: यो BFBS गोर्खा रेडियो हो।
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मदत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
0: BFBS गोर्खा रेडियो।

दसैँ तिहार आउँदा झनै रमाइलो भन्ने गीत हामीले अहिले सुन्यौँ। राजेश पायल राई अनि मलिना राई साथीहरूले गाउनुभएको दसैँको माहौल छ, दसैँ आइसक्यो होइन घर आँगनमै, अनि तिहार पनि आउन लागेको छ र यसैको अवसरमा यिनै गीतहरू हामी सुनिरहेका छौँ। दिनदिनै हामी सुन्दै सुन्दै जान्छौँ। अब दसैँपछि तिहारका गीतहरू पनि हुन्छन्, कति गीतहरू चाहिँ सँगसँगै जोडिएर आएपक्का पनि हुन्छन्। र अब यहाँहरूसँग छुट्टिने बेला हुनुहुन लागेको छ, धेरै समय छैन, 10 मिनट बाँकी रहेको छ 9 बज्नको लागि। 9 बजे समाचारपछि भने काठमाडौँको सौगात सुरुवात हुनेछ, विनोदायन टिम आइपुग्नुहुन्छ काठमाडौँको सौगात लिएर। र अहिले यो दसैँको माहौलमा तपाईँहरूको सन्देशहरू पनि निकै नै छन्, यहाँहरूले उत्तरहरू पनि पठाउनु भएको छ। म प्रश्न पनि एकचोटि राख्न चाहन्छु यो साताको लागि राखिएको, एउटा सिम्पल गीत राखेको छु मैले, र यो गीतमा आवाज कसको त्यति मात्रै चिन्नुपर्छ, दसैँकै गीत छ।

कसले हो यो भन्नुभएको यो कुरा, दसैँको कुरा गर्नुभएको यो गीतमा हजुर, उहाँको नाम मात्रै बताउनुहोस्, बस नाम पठाउनुहोस्, उहाँको गीत मात्रै राखेको छु मैले, एउटा नाम पठाउनु भए हुन्छ। अब यो पुरुष कलाकार कसले गाउनु भएको त यो गीत, उहाँको नाम चाहिँ पठाइदिनु होला है त। र अब आजको यो कार्यक्रम नमस्ते युकेमा प्रश्न त मैले राखिहालेँ होइन, शुक्रबार बिहान 8 बजीसम्म उत्तर पठाउनु होला। तपाईँहरूको उत्तरहरू हाम्रो मेसेन्जर मार्फत पठाउन सक्नुहुन्छ, इमेल मार्फत, अथवा हामीले टेलिफोन पनि गर्न सक्नुहुन्छ। सो यो छ, यो विभिन्न तरिकाहरू छन् हामीलाई सम्पर्क गर्नको लागि। यहाँहरूले उत्तर पनि पठाउनु भएको छ, मेसेजहरू छन्, दसैँका तिहार दसैँको शुभकामनाहरू पनि छन् तपाईँको, तपाईँको मेसेजहरू यसो हेर्दैछु। हाम्रो बिहानै आउनु भएको छ के तारा प्रसाद चेम्जुङजी, सिद्धार्थ थापाजी पनि आउनु भएको छ उता वेल्सबाट, भक्त राई होइन आउनुभयो, सिद्धार्थ थापा, निलम लामा मगर कहाँबाट आउनुभयो, उहाँ नयाँ नयाँ नाम सुन्छु त हो हजुर, उहाँको मलाई अलिकति थाहा भएन कहाँबाट आउनुभयो। तारा प्रसाद चेम्जुङ ननिटनबाट, वीरबहादुर पुन अनि विष्णु गुरुङ ब्लानफोर्ड निवासी हुनुहुन्छ, अनि टङ्क शेरजनज्यू आउनुभएको छ, पुरा दल बलका सहित आउनुभएको सहित आउनुभएको छ है उत्तर लिएर। निता राई उहाँ पनि आउनुभयो लन्डनबाट, शोभा गुरुङ पनि हुनुहुन्छ, ज्ञान गुरुङ पनि, अशुदा गुरुङ पनि आउनुभयो, धनु गुरुङ बहिनी पनि आउनुभएको छ, र धनु गुरुङ बहिनीले हाम्रो खर्के गुरुङ मामा पनि भइहाल्नुभयो होइन। धनु गुरुङ बहिनीको चाहिँ हिजो उहाँले साइकलमा आशा दिदी तपाईँले भन्नुभयो जस्तै अँध्यारो पो हुन थाल्यो त, पहिले यही समयमा मजाले घाम ताप्दै साइकल चलाउँदै घर जाने काममा जान्थेँ, तर अब त साइकलमा लाइट बालेर जाने दिन आएको छ दिदी, बिजोग छ है भनेर उहाँले त्यो अलिकति झलक पनि पठाउनु भएको छ कि त्यो भिडियोको, साइकलमा लाइट बालेर अलि अँध्यारो अँध्यारो छ, बिहान नै हिँड्नु भएको हजुर, जाँदै हुनुहुन्छ कामतिर। र यस्तै आशा गुरुमा शुभ प्रभात भन्दै, आज चाहिँ सानो छँदा दसैँको बिदा हुनु अघि स्कुलबाट यति धेरै होमवर्क पाइन्थ्यो कि दसैँ मनाउने भन्दा होमवर्क नै टेन्सन बढी हुन्थ्यो, होमवर्ककै टेन्सन बढी हुन्थ्यो। हिजो हजुरले यो हप्ता होमवर्क नदिने भन्नुभएको सुन्दा त मन फुरुङ्ग थियो, तर अब यसपालि त टेन्सनै फ्री दसैँ मनाउन पाइने भयो भनेर सोचेको, तर आज फेरि आशा गुरुआमा आफैले होमवर्क दिएर टेन्सन थपिदिनु भयो, गुरुआमा यसपालि त होमवर्क गर्दिनँ है, जे सजाय दिनुहुन्छ दसैँ पछि सौला भन्नुभएको छ। दसैँमा त मजाले रमाउने हो, टेन्सन लिने होइन कि कसो हो गुरुआमा भन्नुभएको छ हजुर, एकदमै सही भन्नुभयो 100%। तर कतिले फेरि क्वेसन नै इन्जोय गर्छु भन्नुहुन्छ होइन, केही छैन, तपाईँले यसमा अब दसैँपछि अर्को समयको क्वेसनमा भाग लिने होला नि त, केही छैन, एकदम फ्री यो दसैँ मनाउने हो, टेन्सन फ्री दसैँ। अनि उहाँले सम्पूर्ण बिएफएस श्रोता र बिएफएस परिवारका सबैलाई दसैँको धेरै धेरै शुभकामना, सबैको दसैँ रमाइलो र सुखमय रहोस् भन्नुभएको छ धनु गुरुङ फानुबाट हजुर। र यस्तै अरू को को आउनुहोस् छ, थुप्रै आउनु भएको छ, खर्के गुरुङ मामा, नुतन भुषालजी एउटा गीत उहाँले पठाउनु भएको छ, हामी भुञ्जन भोलि सुन्नेछौँ, समय पनि सकिन लाग्यो हेर्नुहोस् त अहिले। अनि सेवा र झोरले आशा बहिनी भन्दै हाम्रो खेलमती हाङ्वा लिम्बूले पनि पठाउनु भएको छ मेसेज, हाम्रो रिटायर्ड क्याप्टन बखत बहादुर राईजीको मेसेज हामीले अघि राखिन सक्यौँ होइन। अनि दिपेन्द्र प्रजापतिजी, दिपेन्द्र प्रजापतिजीको पनि यहाँ नक्सा देखिरहेको थिएँ, उहाँले चाहिँ गजबको चिज पठाइदिनु भएको थियो कि, उहाँले पठाउनु भएको चाहिँ आज यस्तो मजाले खाना पनि कति छिटो बिहानै हो, देश अनुसारको भेष पास्ता चपस्टिकबाट खाँदै छु, नेपालमा त हातले नै बजाउँथे भन्नुहोस्, नेपालमा भए पास्तालाई हातले बजाउँथे रे, यो पास्ता यति लामो लामो हुन्छ हातले कसरी बजाउने होला, कि काँटा चाहियो कि चपस्टिक चाहियो नि होइन, एनिवे हातले पनि मिलिहाल्छ नि, वाइ नट, एनिवे उहाँले चाहिँ एउटा कस्तो दिनुभएको, हिजो उहाँले एउटा यस्तो यो मेरो पैसा तिर्न नपर्ने काम गर्ने एउटा दसैँमा होइन पैसा नि तिर्न नपर्ने मेरो काम गर्दैछ यो चिजले भनेर उहाँले एउटा यस्तो गजबको भिडियो पठाउनु भएको, सानो क्लिप है त्यो क्लिप चाहिँ, त्यो भिडियो चाहिँ कस्तो भने झ्यालमा कि एउटा रोबोटले सफा गरिरहेको, वा झ्यालमा यो सिसाको झ्याल छ नि हाम्रो तपाईँको होइन, टाँसेको छ मजाले सफा गरिरहेको छ हौ, बडो गजब लाग्यो, जापानमा चाहिँ जापानी टेक्नोलोजी बडो अगाडि छ है, एकदमै अगाडि, तपाईँहरू कहाँ त अब खानेकुरा पनि वेटरले रोबोटले ल्याइदिने समय आइसक्यो है, अनि यति टेक्नोलोजी छिटो छ कि जापानमा, वा हजुर,
यो खानेकुरा पकाउने रोबोट आयो भने चाहिँ तुरन्तै खबर गर्नु होला है हजुर. झ्याल पुस्ते त पाएछ, कहाँ पाइन्छ हो यस्तो, हामीलाई पनि चाहियो यस्तो. जापानमा मात्रै पाइन्छ कि बाहिर पनि पाइन्छ यस्तो? हजुर, जापानमा उहाँको झ्याल त्यो सानो रोबोटिक मेसिनले पुसिरहेको छ, हेर्नुहोस् त, सफा गरिरहेको छ. त्यहाँ लगेर छोडिदिएपछि टाँसिँदो रहेछ, आफै हिँड्दो रहेछ, कस्तो मजा हो. यो खाना पकाउने चाहिँ रोबोट यो आयो टेक्नोलोजी, त्यो कसैले पकाइदिने आयो भने चाहिँ होइन, त्यो चाहिँ खबर गरिहाल्नु होला. 10 काम छोडेर भए पनि जापानमा कहीँ पाइएन भने लिन आउनु पर्ला जस्तो भयो. देवेन्द्र प्रजापतिजीले कस्तो बडो गजबको त्यो भिडियो पठाइदिनु भएको छ, थ्याङ्क यू यसको लागि. अनि हटियामुनको हुनुहुन्छ, उहाँ पनि आउनु भएको छ. सविता बनिम, मिना गुरुङ, तारा प्रसाद, ता दोम प्रसाद काउचा, बमबहादुर गुरुङ, छवि थापा, ओम गुरुङ, कान्छा छोटेन तामाङ पनि आउनु भएको छ. उहाँ चाहिँ ओके, अघि ओम गुरुङ चाहिँ मिल्टन किन्सबाट आउनुभयो, कान्छा छोथेन चाहिँ फेल्थामबाट आउनु भएको छ होइन, गीतको एन्सर भन्दै. र यस्तै गरिकन हाम्रो को आउनु भएको छ अर्को, ओके, यन्जन गुरुङ पनि आउनु भएको रहेछ. उहाँले पुरा त्यो एउटा फोटो पठाइदिनु भएको छ, धेरै धेरै धन्यवाद छ पोस्टको लागि, थ्याङ्क यू. अब छुट्यौँ होला है आजको लागि, नमस्ते युकेबाट. तपाईँहरूको कार्यक्रम यो दसैँको अलिकति चर्चा गऱ्यौँ है भाइ दाइ, जाँदा जाँदै चिटवर्थ नेपाली कम्युनिटीको दसैँ पार्टी तपाईँहरूको 17 अक्टोबरमा छ है, सिभिक सेन्टर चिटवर्थमा. अर्को हिलिङडन गोर्खा नेपाली कम्युनिटीको पनि 17 अक्टोबरमा नै, शनिबारको दिन दिउँस साँझ 4 बजीदेखि द क्लास एन्ड ओसिसमा तपाईँहरूको कार्यक्रम छ दसैँकै. ब्रिटिस गोर्खा नेपाली कम्युनिटी क्याट्रिक एन्ड डार्लिङटनको पनि कालरात्रि सेलिब्रेसन छ 17 अक्टोबरमा लिकाट्यु प्राइमेरी स्कुलमा. 18 अक्टोबरमा हेजको वर्किङ मेन्स क्लबमा दसैँ सेलिब्रेसन छ, तपाईँहरूको पनि हेजमा द गोर्खा सेन्टरले दसैँ सेलिब्रेसन गर्दैछ है 18 तारिक. 17 अक्टोबरमा आजीवन सदस्य रात्रिभोज पनि छ, यो चाहिँ तमु पहिरनमा सजिएका तमु पुरुष महिलाहरू त्यहाँ आउन सक्नुहुन्छ हजुर. र यो हजुर तमुदीको आजीवन नयाँ आजीवन सदस्यहरूलाई स्वागत छ भन्नुभएको छ. ल त कार्यक्रमहरू यति नै छन् हजुर. थ्याङ्क यू दिदी, उबर जिन्दाबाद भनेर हाम्रो दिपेन्द्र प्रजापतिजीले पठाइदिनु भएको छ, थ्याङ्क यू. हवस् त आजलाई छुट्यौँ, भोलि बिहान भेटौँला है त. कृष्ण रेउले र शान्त बस्नेतलाई अलिकति भए पनि सुन्दै छुट्टिन्छौँ. बाई, नमस्ते.

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: नेकपा एमालेका सांसदहरूले रासपा सांसद खगेन्द्र सुनारको अडियो प्रकरणमाथि संसदीय छानबिन समितिको माग गरेका छन्। आज सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै एमाले संसदीय दलकी उपनेता पद्मा कुमारी हरियालले सुनारको विषयमा संसदीय छानबिनको माग गर्नुभएको हो। सांसद सुनारको अडियो प्रकरणको विषयमा रासपाले मात्र नभएर संसदबाट पनि गम्भीरतापूर्वक छानबिन हुनुपर्ने उहाँको भनाइ छ। सार्वजनिक अहोदामा बसेकाहरू निश्चित मर्यादा आचरण र जवाबदेहिताभित्र रहेर सेवकको रूपमा प्रस्तुत हुनुपर्ने उहाँको तर्क छ। शक्ति प्रयोग गरेर अरूमाथि अवाञ्छित गतिविधि गर्न कसैले छुट नहुने भन्दै छानबिनमा दोषी ठहरिए सुनारमाथि हदैसम्मको कारवाही हुनुपर्ने अडान पनि राख्नु भएको छ। यता राष्ट्रिय सभाकी एमाले सदस्य रामकुमारी जाँक्रीले सुनारले धम्काएका भनिएका महिला र उनको बच्चालाई सुरक्षा दिन माग गर्नुभएको छ। आज सामाजिक सञ्जालमा लेख्दै सांसद जाँक्रीले सुनारले आमा र बच्चालाई धम्की दिएको अडियो बाहिरिएकाले सुरुमा उनीहरूको सुरक्षा हुनुपर्ने माग गर्नुभएको हो। सुनारले महिलालाई तथानाम भन्दै धम्क्याएको र पैसा मागेको अडियो हिजो जनआस्थाले सार्वजनिक गरेको हो। सुनारले धम्क्याएको भनिएको अडियोमा सुन्न नसकिने शब्द प्रयोग गरिएको छ। अडियोमा सुनिने रगत पिउँछु भन्ने शब्दहरू बोलिएको विषयमा झाँक्रीले आक्रोश पक्नु भएको छ। बाहिरिएको अडियो प्रकरणलाई हदभन्दा परको हिंसा भन्दै उहाँले सरकार र नेपाल प्रहरीले तत्काल महिला र बच्चाको सुरक्षामा ध्यान दिनुपर्ने माग गर्नुभएको हो। अपराधीमाथि कारवाहीभन्दा पहिले पीडितको सुरक्षा हुनुपर्ने र सुनारमाथि तुरन्त अनुसन्धान गरेर कानुनी कारवाही गर्नुपर्ने झाँक्रीको भनाइ छ। बाँके क्षेत्र नम्बर 3 निर्वाचित सुनारको अडियो सार्वजनिक भएपछि रासोपाले सार्वजनिक कार्यक्रममा जानबाट रोक लगाएको छ। यसैबीच अडियो आफ्नो नभएर याईबाट बनाइएको भन्दै सुनारको खण्डन आएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद सुनारले महिलालाई तथानाम गाली गर्दै पैसामा आएको अडियो सार्वजनिक भएको विषयमा उच्च स्तरीय छानबिन गरिरहेको जनाएको छ। हाल कुनै पनि सार्वजनिक कार्यक्रममा जान रोक लगाइएको र छानबिन गर्न अनुशासन आयोगलाई जिम्मा दिइएको रासोपा सचेतक प्रकाश चन्द्र परिहारले जानकारी दिनुभएको हो। अनुशासन आयोगले चाँडै प्रतिवेदन सार्वजनिक गर्ने उहाँको भनाइ छ। परियारले सुनारका पछि रासपा सत्य नजाने भन्दै अडियो सांसद सुनारको भए पुष्टि भएमा राइट टु रिकलसम्म हुने चेतावनी दिनुभएको छ। अपराध कर्म गर्ने, महिला हिंसा गर्ने र नेपाली समाजले सुन्न पनि नसक्ने शब्द हाम्रै पार्टीकै सांसदले बोलेको हो भने कारवाही हुन्छ उहाँले भन्नुभएको छ। चाडपर्वको बेला बजारमा कृत्रिम अभाव हुन नदिन सरकारले काठमाडौँ उपत्यकामा नियमित अनुगमन टोली बाहेक मन्त्रालय र माताहतका निकायबाट 50 कर्मचारी परिचालन गरिएको जनाएको छ। वाणिज्य विभागका महानिर्देशक रितेश कुमार साक्य,
4: काठमाडौँ उपत्यकालाई मात्रै हेर्ने हो भने चाहिँ हाम्रो रेगुलर टिम बाहेक हामीले करिब 40-50 थप कर्मचारी मन्त्रालय मार्फतबाट ल्याएर यही अनुगमन काममै खटाइरहेको अवस्था छ। अस्ति मात्रै हामीले मन्त्रालयमा माननीय मन्त्रीज्यूको संयोजकत्वमा उपत्यका सबै प्रमुख जिल्ला अधिकारीज्यूहरू, मान्यज्यूहरू र स्थानीय तहका उप प्रमुखज्यूहरू र प्रमुख प्रशासकीय अधिकृत सहितको एउटा चाहिँ समन्वयात्मक चाहिँ हामीले एउटा चाहिँ मिटिङ गरेका थियौँ। त्यसमा चाहिँ आफ्नो हिसाबले चाहिँ अनुगमन गर्ने र कोअर्डिनेटेड रिपोर्ट चाहिँ गर्ने भन्ने कुरा छ। बजारमा अहिले चाहिँ हामीले मुख्य रूपमा चाहिँ चाडपर्वमा जुन वस्तुको चाहिँ माग बढी छ र त्यसको आपूर्तिको अवस्था कस्तो छ, व्यवस्थापनको कन्डिसन कस्तो छ, त्यसमा गुणस्तर लगायतका कुराहरू र कृत्रिम अभाव सिर्जना हुन नदिने अवस्थाहरू त्यतातिर हामी फोकस गरिरहेको अवस्था छ।
3: दसैँ भित्रीसँगै घर फर्किनेहरूको सीमा नाकामा लर्को लाग्न थालेको छ। नेपालगञ्जको जमुना नाकाबाट दैनिक 5,000 भित्री रहेका छन्। नेपालगञ्जबाट दिलबहादुर केसी,
5: दसैँ तिहार नजिकैसँगै भारतका विभिन्न सहरमा रोजगारी गर्दै आएका नेपालीहरू घर फर्कने क्रम बढेको छ। वर्षभरि परिवारबाट टाढा रहेकाहरू चाड पर्वमा भने आफ्नै घर फर्केर परिवार र आफन्तसँग खुसी साट्न चाहन्छन्।
6: नेपाली मान हो, चाडबाड मनाउँला, मिठो मसिनो अब बसेर अब

निबंगमले 1806 मा थाको ट्विनेटर विमानबाट काठमाडौँ गुल्मी र गुल्मी काठमाडौँ उडान गर्दै आएको छ। नेपाल वायुसेवा निगमले रेसुङ्गामा सातामा 3 दिनका लागि उडान गर्ने गरी तालिका सार्वजनिक गरेको छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

Okay, Meetho Gethio, Macha Bandhan, The Coincidence, Sangri Dalko, Dalko the Panyotra, Ekal Gijastaman Lagyo, Sampurna Adaraniya Shrotama Namaskar, Sanchalak Binod Khadkako, BBS Garkharu Nepal Bata, Yahale, Bihani Pakhau Karyakram Belayat Bata Sunnubho, Desh Bidesma, Bibhinna Samayma, Asa Pun Bhagini Ko Awaz, Dheri Din Pachi Sune, वहाँ नेपाल में होने थियो अपने छोटी माँ राली एक्सटेंडेड लीव ले रहे जानु वो र वहाँ को उद्देश्य पूरा भायो हला भन्ने आशा करूँ र आशा बनी तमाई लाइफ परखेर बसन्बाय का विश्व फरी का स्वतः हरलाई तमाई ले इंटरटेन इनफॉर्म र अलीली एजुकेट पनी करनु वाला है ना ता र प्रश्न तो मिले सुनना पाई ना प्रश्नको उत्तर लिएर हाम्रो श्रोताहरू आउनुहुन्छ होला शुक्रबार तपाईँले छिनफानो गर्नुहुन्छ र बिएपिएस गोर्खा रेडियोको लोगो सहितको एक उचित पुरस्कार प्रदान गर्नुहुन्छ र ठेगाना सहित उहाँले चाहिँ आफ्नो भनौँ न इन्फर्मेसन दिनुहुन्छ विजयी श्रोताले तपाईँले पटक्कै पठाइदिनुहुन्छ ओके अब आशा भुन बहिनीलाई मैले स्वागत गरेँ र दसैँ अब मुखमा आइसक्यो त्यसले गर्दाखेरि काठमाडौँमा बसेपछि स्वदेशमा बसेपछि दसैँ त मान्न पऱ्यो म पनि दसैँ मान्ने विचार गर्दैछु र टिमका सदस्यहरूले युके ब्रुनाईबाट सपोर्ट गर्छु विनोद दाई छुट्टी बस्नुहोस् परिवारसहित भन्नुभएको छ गर्दाखेरि उहाँलाई पनि धन्यवाद अहिले नै दिइहालौँ र तपाईँहरू सँगसँगै दसैँ मानु भन्ने विचार छ यसपालि चाहिँ ओके एनिवे आजको दिनको कुरा गर्दाखेरि श्रोताहरू आज हामी मङ्गलबारमा छौँ सोझ महिनाको 27 गते विक्रम सम्बत 2083 आज चाहिँ अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस रहेछ यो बारेमा छोटो चर्चा एकछिनपछि समयको कुरा गरौँ बेलायतमा बिहानको समय 9:12 गयो आशा पुन बहिनीले समाचार सुनाइवरी विदा लिएर आफ्नो अब एडमिन गर्दै हुनुहुन्छ होला भने हामी चाहिँ अब 2 घन्टा प्रसारण गर्छौँ र यो बिएबिएस गोर्खा रेडियोको ग्रिडमा चाहिँ 4 घन्टा हामी रहन्छौँ अपराह्नको समयमा अब छिटै समर टाइमबाट विन्टर टाइम आउँदैछ याद गर्नु होला मध्य रात पछि हुन्छ 25 तारिक अक्टोबर महिनाको रात यानि कि मध्य रात पनि तपाईँले आइतबार काटेपछि बिहानको बेलायतको समय 2 बजेपछि टाइम चेन्ज हुन्छ भन्ने मैले जानकारी पाएको छु गर्दाखेरि नझुक्किउने होला किनभने तपाईँहरूको निम्ति 1 घन्टा थप दिएको छ बेलायतमा गर्दाखेरि 1 घन्टा ढिलो गए पनि हुन्छ होला काममा होइन त फेरि समरमा छिटै जानुपर्छ त्यसले गर्दाखेरि नाफा घाटा बराबरै हो भन्नु पर्यो गर्दाखेरि तपाईँहरूले विन्टर टाइमको कुरा गर्दै हुनुहुन्थ्यो अघि एकजना श्रोताले बिहान जाँदाखेरि उज्यालोमा साइकल चढेर जान्छु अब तर बत्तीवाला जाने बेला भयो भनेर धनु बहिनीले भन्नुभएको छ सुने मैले यानि कि अब तपाईँहरूको पार्टीहरू सकियो इभेन्टहरू सकियो होला र नेपालबाट आएका कलाकारहरू बिस्तारै घर फर्किनुहुन्छ जाडोमा धेरै कार्यक्रम हुनुहुन्न गर्दाखेरि हामी चाहिँ उहाँलाई इन्टरटेन गर्छौँ अथवा उहाँलाई मौका दिन्छौँ आजको यो बसाइमा नेपालको समय भन्नुपर्दाखेरि ठिक दिनको 1:58 जाँदैछ आजको मैले कुराकानी गर्दाखेरि आज अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस हो त्यो बारेमा छोटो चर्चा गरिहालौँ है त पृथ्वीका हरेक कुना अनि समग्र भूगोल नै विभिन्न प्राकृतिक प्रकोपहरूको सम्भाव्य जोखिममा रहेको हुन्छ अझ मानवीय क्रियाकलाप प्राकृतिक सम्पदाको अविवेकी प्रयोग अनि जलवायु परिवर्तन आदिले त झन् प्राकृतिक प्रकोपको जोखिम बढाएको नै छ हामीले बुझिरहेको कुरा हो त्यसकारण हामीले क्लाइमेट चेन्जलाई दोष दिइरहेका छौँ क्लाइमेट चेन्ज गर्ने अरू कोही होइन हामी नै हौ चाहे नेपाल होस् चाहे विदेश होस् चाहे ठुला ठुला औद्योगिक राष्ट्र हुन् तर हाम्रो चाहिँ फुटप्रिन्ट अथवा चाहिँ हाम्रो चाहिँ योगदान चाहिँ एकदम न्यून छ भन्ने कुरा चाहिँ सबैले बुझेको कुरा हो एनिवे हरेक वर्ष विश्व समुदायले अक्टोबर महिनाको 13 तारिक जुन आज हो विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रूपमा मनाउने गर्दछ विभिन्न कार्यक्रम सभा सम्मेलन गोष्ठी इत्यादिले जनजागरण फैलाउने अनि हानि न्यूनीकरणका लागि यस दिवसको महत्त्व धेरै छ श्रोताहरू विश्वमा विभिन्न ठाउँमा विभिन्न प्रकारले मनाइन्छ फेरि प्राकृतिक प्रकोपको नियन्त्रणको एकमुष्ट जिम्मा अनि जागरण कार्यक्रम धेरै हदसम्म गैर सरकारी संस्थाको पल्टामा पर्ने दुर्भाग्य भनेर एउटा कमेन्ट पनि रहेछ सरकारले जिम्मा लिनुपर्छ त्यसै कारणले भूकम्प पश्चात विभिन्न
अनैतिक क्रियाकलाप भए, धर्म परिवर्तन र मानव तस्करको कुराहरू आएका थिए र अझै पनि त्यसमा हामीले ध्यान पुर्याउनु पर्छ किनभने यो बाढीले गर्दाखेरि धेरै बालबालिकाहरू अनाथ भएका छन्। उनीहरूलाई चाहिँ सक्दो प्रोटेक्सन होइन सरकारको तर्फबाट हुनुपर्छ र सही शिक्षा र आवास र साथसाथमा उहाँहरूको परवरिश चाहिँ सरकारले गर्नुपर्ने जिम्मेवारी ठुलो आएको छ। हामी सबैको कन्ट्रिब्युसनबाट यो सफल हुन्छ होइन त। त्यसले गर्दाखेरि हामी त्यसमा ध्यान दिउँ, संवेदनशील हुनुपर्छ र यस्ता संवेदनशील कुरामा सरकारी र गैर सरकारी दुवै तहको समान सहभागिता जरुरी हुन्छ। यी सबै कुराहरू विश्व समुदायसँगै नेपालले पनि बुझ्न र आत्मसात गर्न जरुरी छ, विशेष गरी आजको दिन, किनभने आज एक दिन हो जसलाई हामीले अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवसको रूपमा लिन्छौँ। यो त जानकारी गराएँ मैले यहाँलाई। अब आज के छन् टप न्युजहरू? क्रिकेटमा नेपालले राम्रो गरेको अवस्थामा आइसिसी लिग टू क्रिकेटमा नेपाल ओमान विरुद्ध पहिलो ब्याटिङमा रहेको भन्ने कुरा दुई घन्टा अगाडिको हो, अहिले चाहिँ अपडेट भइसक्यो होला। ओमानमा जारी आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गत प्रतियोगितामा नेपालले टस जितेर ओमान विरुद्ध पहिलो ब्याटिङ सुरु गरेको भन्ने समाचार दुई घन्टा अगाडिको हो, अपडेट भएमा हामी राखिहाल्छौँ। अन्य कुरामा के छ त, ओके, म तपाईँलाई चाहिँ नेपालको टप न्युज के छ भनेर हेर्दाखेरि आजको मुख्य मुख्य समाचारहरूलाई समग्र रूपमा हेर्नुपर्दाखेरि गोर्खाको बुढी गण्डकी बाढीबाट भएको क्षति र उद्धार कार्य, दसैँ मनाउन घर फर्कने यात्रुको बढ्दो चाप, स्थानीय तहको निर्वाचनको तयारी र चाडपर्व लक्षित बजार अनुगमन तथा सुरक्षा व्यवस्थाका विषय प्रमुख रहेका छन्। बाढी प्रभावित नागरिकको उद्धार र पुनर्स्थापना अहिले पनि महत्त्वपूर्ण प्राथमिकतामा रहेको छ। श्रोताहरू, चाडपर्व लक्षित बजार अनुगमनको कुरा गर्दाखेरि आज म र मित्र महेन्द्र रायमाझी खाद्य अनुसन्धान निरीक्षण कार्यालय पुगेका थियौँ। त्यहाँका पदाधिकारीहरूसँग कुराकानी गर्न कसरी निरीक्षण गरिरहनु भएको छ, यहाँ एकदमै मिश्रित खानेकुराहरू पाइन्छ, तेलहरू मिसावट छ भनेर सुनेका छौँ, कसरी भनेर उहाँले के गर्दै हुनुहुन्छ भनेर त्यहाँ बुझ्न गएका थियौँ। तर धेरै अधिकारीहरू पदाधिकारीहरू विभिन्न काममा व्यस्त उनीहरूले कुरा गर्न पाइएन, तर महेन्द्रजीले त्यसलाई फलोअप गर्नुहुन्छ। यो त भयो नेपालतिरको केही समाचारका हेडलाइन्सहरू, विशेष गरेर चाडपर्वमा बजार अनुगमन तीव्र भएको छ र दसैँ मनाउन काठमाडौँ उपत्यका छोड्नेको संख्या बढ्यो, बुढी गण्डकी बाढीबाट गोर्खामा ठुलो क्षति आदि आदिको मैले शीर्षक राखेँ भने देश विदेशको पनि कुरा राखौँ न त। विदेशी समाचार टप न्युज अथवा मोस्ट इम्पोर्टेन्ट न्युजहरू के छन् त यो सरसर्ती हेरिहालौँ। त्यसपछि कार्यक्रममा एउटा मिठो गीत सुनाउँदै आजको मेरो पहिलो श्रोतसँग कुराकानी गर्नुपर्छ। र दसैँको पूर्व सन्ध्यामा 3 दिनको वर्षाले यात्रालाई शास्त्री भनेर चाहिँ हाम्रा बुटोलको संवाददाता छवि पाण्डेलाई ले हामीलाई रिपोर्ट पठाउनु भएको छ, उहाँसँग पनि कुराकानी हुन्छ। भने विदेशका समाचारहरूमा आज विश्वका समाचारमा विश्व अर्थतन्त्रको वृद्धि सम्बन्धी अन्तर्राष्ट्रिय मुद्रा कोषको नयाँ प्रक्षेपण, यमनमा बढ्दो मानवीय सङ्कट, मेक्सिकोमा आँधीबाट भएको जनधनको क्षति, पानामामा भूकम्प, रुस युक्रेन युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास तथा कृत्रिम बुद्धिमत्ता प्रविधिमा भइरहेको विकास प्रमुख रहेका छन्। विशेष गरेर मेटाले नयाँ कृत्रिम बुद्धिमत्ता मोडल सार्वजनिक गरे छोटकरीमा राख्न चाहन्छु, मैले एनडीटिभीबाट लिएँ यो समाचार। प्रविधि कम्पनी मेटाले आफ्ना प्रतिस्पर्धी कम्पनीलाई एआई सेवासँग प्रतिस्पर्धा गर्ने उद्देश्यले नयाँ कृत्रिम बुद्धिमत्ता मोडलहरू सार्वजनिक गरेको छ। यी मोडलहरू कम्पनीको मुस नामक व्यक्तिगत डिजिटल सहायक एपसँग सम्बन्धित छन् र प्रारम्भिक चरणमा यो सेवा सशुल्क प्रयोगकर्ताको लागि उपलब्ध गराएको समाचार छोटकरीमा मैले राखेँ, युज गरिहाल्नुहोस्, हेरिहाल्नुहोस् है त। ओके, भूकम्पको कुरा अलि गर्न चाहन्छु। पानामामा 6 म्याग्निच्युडको भूकम्प, मध्य अमेरिकी देश पानामामा 6 म्याग्निच्युडको भूकम्प गएको समाचार छ। यसअघि गएको शक्तिशाली भूकम्पपछि 300 बढी पराकम्पनहरू रेकर्ड गरिएका छन्। भूकम्पका कारण देशका मध्यवर्ती प्रान्तहरूमा 100 घर तथा पूर्वाधारमा क्षति पुगेको विवरण सार्वजनिक भएको छ, यो पनि एनडिटिभीले लेखेको रहेछ। समाचार देश विदेशको सुन्नुभयो, देशकै समाचार तर मौसम सम्बन्धी विवरण के छ त। कर्णाली सुदूर पश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने देखिन्छ, बाँकी हिमाली भूभाग तथा देशका पहाडी भूभागमा आंशिक बादल र कुनै कुनै ठाउँमा
एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। मेट अफिसको एनालिसिसमा हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। श्रोताहरू, अरुण भ्याली आज 26 डिग्री सेल्सियस आंशिक रूपमा बदली, धरानमा घमाइलो छ, 35 डिग्री सेल्सियस सनी थ्रु आउट द डे, अधिकतम 38 न्यूनतम 27 हुने, भोलि पनि झन्डै झन्डै यस्तै छ। पोखराका श्रोतालाई गुड आफ्टरनुन, तपाईँहरूको ठाउँमा हल्का रूपमा बादल देखिएको छ र वर्षाको सम्भावना छैन, भोलि पनि केही बादल लाग्न देखिन्छ, अधिकतम तापक्रम 30 न्यूनतम 18 डिग्री सेल्सियस। यी कुरा राख्दै तपाईँहरूलाई अब एउटा मिठो गीत सुनाउँछु है त। त्यसपछि दसैँ गीत हाम्रै तुलसी बस्नेतजीले लेख्नुभएको, यो दसैँको नवरात्रको बेलामा सुनाउँदा ठिकै होला, हुन त भजन जस्तो त होइन, दसैँको बेलामा दसैँका बिछोडका कुराहरू हुन्छन्, आगमनका कुरा हुन्छन्, मेलमिलापका कुरा हुन्छन्, यसरी राख्नु भएको छ होला, मैले सुन्न पाएको छैन, यो गीत सुनाउँछु। तर यो कार्यक्रमको बिचमा तपाईँलाई आजको दिन इतिहासमा घटेको एउटा रोचक र दुःखदायी छ तर पनि एडभेन्चरको कुरा छ, मानवको भनौँ न अब दृढ सङ्कल्प र इच्छा शक्ति भयो भने नहुने केही पनि छैन भन्ने पुरानो घटनाक्रमलाई यहाँ उजागर गरौँ। अक्टोबर महिना धेरै वर्ष अगाडि 1972 घटेको घटनालाई म राख्न चाहन्छु। यसलाई भनिन्छ एन्डिजको चमत्कार, द मिरेकल अफ द एन्डिज माउन्टेन्स। के भयो त छोटकरीमा अलिकति भनौँ, त्यसपछि पुरा केही क्षणपछि। दक्षिण अमेरिकाको एन्डिज पर्वतमा भएको एक विमान दुर्घटनामा मानव साहस धरेर बाँच्ने अदम्य इच्छाको अविस्मरणीय कथा बनेको छ। थियो त्यो घटनालाई आज तपाईँलाई राख्छु है त। दुर्घटनामा परेका व्यक्तिहरू कसरी आफूलाई बचाए, त्यो विषम परिस्थितिबाट कसरी निकाले भन्ने कुरा आजको यो सत्य तथ्य सुनाउँछु। सुन्नुहोला, इन द मेन टाइम दसैँ सम्बन्धी गीत सुन्नुहोला है त।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।
3: ओके, बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। सञ्चालक विनोद खड्का हजुरको सेवामा छु। कार्यक्रमको नाम छ काठमाडौँको सौगात। काठमाडौँबाट नै, किनकि हामी काठमाडौँबाट नै किन भन्छ भने हाम्रो तिनवटा रेडियो स्टेसनहरू स्टेसनहरू छन्। हामी लगायत भन्नुपर्छ बिएबिएस गोर्खा रेडियो काठमाडौँ, यहाँ मान भवन ब्रिटिस गोर्खाज नेपालको छेउमै छौँ हामी। र एउटा स्टेसन छ ब्रुनाईमा, सेरिया बुर्नाई, होइन, पल्टनको सदस्यहरूसँगै बस्नुहुन्छ उहाँ ग्यारिजनमा, बुर्नाई ग्यारिजनमा। र अर्को स्टेसन सोनक्लिफ खेन्ट काउन्टीमा रहेको फोक्सटन एउटा टाउनमा रहेको सानो ठाउँ भन्नुपर्छ। हामी यसलाई सर जोन मोर ब्यारेक्स भन्छौँ, जहाँ चाहिँ हाम्रो पल्टनका सदस्य हुनुहुन्छ, त्यहाँ नै हाम्रो स्टेसन छ। सो तिनवटा स्टेसनबाट हामीले 24 घन्टा कार्यक्रम गर्छौँ। काठमाडौँबाट 24 घन्टा हाम्रो 5-5 मिनटको समाचार टप अफ द युके टाइम, ब्रिटिस समर टाइम वा भनौँ जिएमटीमा हामी यो समाचार दिन्छौँ र विभिन्न कार्यक्रमहरू समावेश गर्छौँ। त्यस कारणले काठमाडौँ, ब्रुनाई र युके भन्ने गर्छौँ। हाम्रा श्रोताहरू, विशेष गरी हाम्रा इन्टाइटल लिसनर्सहरू संसारभरि छरेर बस्नु भएको छ, पल्टनका सदस्यहरू युकेमा धेरै लोकेसनमा, फोकलन टापुदेखि लिएर उहाँहरू हुनुहुन्छ सेरिया ब्रुनाईमा, बनाईमा धेरै ठाउँमा हुनुहुन्छ, सबैले सुन्नुहुन्छ। दुईवटा रेडियो फ्रिक्वेन्सी छ त्यहाँ भने बेलिजदेखि लिएर जिब्राल्टर, साइप्रसमा हुनुभएका र नेपालमा भएका श्रोताले सुन्न पाउनुहुन्छ हामीलाई प्रत्यक्ष रूपमा, अनलाइनमा, संसारभरि नै। यो जानकारीको साथमा अब हाम्रा मित्र छवि पाण्डेजीलाई हिजो ल्याउन खोजेको, उहाँको टेलिफोन चलेको थिएन, आज म ल्याउँदैछु। छविजी, मलाई सुन्नु भएको छ? नमस्ते।
4: हजुर हजुर, नमस्ते नमस्ते, सुनिरहेको छु।
3: ओके, हिजो तपाईँका महत्त्वपूर्ण कुरा केही थियो होला, टेलिफोनले धोका दिएकै हो कि के हो?
4: हजुर, टेलिफोन पनि डिस्टर्ब थियो, अवरुद्ध भएको जस्तो लाग्यो, दुई पटक चाहिँ गर्दा पनि फोन लागेन।
3: हजुर, मैले पनि गरेँ। एनिवे, तपाईँले कोसिस गर्नुभएको रहेछ, थ्याङ्क यू सो मच। त के छ त लुम्बिनी प्रदेशतिरको कुरा, भैरवा, बुटवल र आसपासका कुराहरू के छन्? मुख्य मुख्य कुराहरू टिप्दै सुन्नु त।
4: हजुर हजुर, एकदमै चाहिँ के अरे, अब पश्चिम नेपालमा अहिले चाहिँ अब सबैतिर चाहिँ बडा दसैँको चाहिँ लहर सुरु भएको छ। घटस्थापनासँगै 9 दिनसम्म तराईका गाउँमा चाहिँ अहिले चाहिँ दशहरा भन्ने चाहिँ त त्यसको चाहिँ रौनक सुरु भएको छ। खास गरी मधेसी र थारू समुदायले दुर्गा मूर्ति सजाएर भव्य पूजा गर्ने चलन छ। 9 दिनसम्म बिहान र साँझ गर्ने पूजाले बल्ल दसैँ लागेको अनुभूति गराएको छ। यति बेला मौसमले पनि निकै साथ दिएको छ, न गर्मी छ न जाडो। बिहानदेखि घाम लाग्दा दिउँसो हल्का गर्मी र साँझ र बिहान चाहिँ हल्का चिसो चिसोले चाडपर्व आएको बल्ल अनुभूति भएको छ। त्यसै गरी गुल्मी, पाल्पा र अर्घाखाँची जिल्लाका कोतघर र शक्तिपीठहरूमा यति बेला दसैँको पूजा सुरु भएको छ। यी कोतघर चाहिँ 22-24 राज्य हुँदा तत्कालीन शासकहरूले विजय प्राप्त गर्न पूजा गर्ने विशेष स्थान थिए। त्यसै गरी यी कोतघरमा हतियार राख्ने पनि गरिन्थ्यो। त्यही कोतघरबाट दुश्मनलाई मारहान्न कोतघर प्रयोग हुने गरेको इतिहास छ। ती कोतघरमा अहिले दसैँको बेला विशेष पूजा गरिन्छ। 22-24 राज्यका पालामा चाहिँ इस्मा, मुसिकोट, धुर्कोट, चन्द्रकोट, धमिर, अर्जै, रेसुङ्गा लगायतका गुल्मी, पाल्पा, अराखाँची लगायतका धेरै क्षेत्रमा चाहिँ कोतघरहरू छन् र अहिले चाहिँ त्यहाँ चाहिँ ती शक्तिपीठहरूमा पूजा गर्ने परम्परा सुरु भएको छ। अर्को प्रसङ्ग चाहिँ खुसीकै खबर छ। बसेको बेलामा गुल्मीको रेसिङ विमानस्थलबाट चाहिँ 4 महिनापछि आजबाट बल्ल चाहिँ उडान सुरु भएको छ। आजबाट उडान सुरु भएपछि दसैँमा घर फर्किने यात्रुलाई ठुलो सुविधा पुगेको छ। गत जेठ 24 गते अन्तिम पटक उडान गरेको नेपाल वायुसेवा निगमले 4 महिनापछि आजबाट रेसिङ्गाबाट चाहिँ उडान सुरु गरेको छ। वर्षायाममा मौसम प्रतिकूलताका कारण उडान भएको थिएन। अर्को कुरा, रेसिङ्गा विमानस्थल क्षेत्रमा बिहानमा कुहिरो लाग्छ, कुहिरो फाटेर घाम लाग्ने बेला हावा चल्न सुरु हुन्छ, तर अहिले मौसम अनुकूल भएको छ। जे होस्, दसैँको पूर्व सन्ध्यामा यो विमानस्थलबाट चाहिँ सेवा सुरु हुनु भनेको गुल्मी, अर्घाखाँची, बागलुङ, प्युठान लगायत त्यो क्षेत्रका भेगका वरिपरिका बासिन्दालाई ठुलो राहत मिलेको छ। त्यसै गरी अब मेरो अर्को प्रसङ्ग छ, बुटवलसँग सम्बन्धित। बुटवलको वास्तवमा गौरव र गहनाको रूपमा रहेको बुटवल धागो कारखाना विगत 22 वर्षदेखि बन्द छ। पछिल्लो समय चाहिँ यो बालेन सरकारले चाहिँ धागो कारखाना चलाउने तयारी सुरु गरेको छ। उद्योग मन्त्रालयले कारखानाको आवश्यक लगानी र मोडालिटी बारे अध्ययन गर्न कृष्ण कुमार भट्टराईको नेतृत्वमा पठाएको थियो। अध्ययन टोलीले चाहिँ अहिले चाहिँ सरकारलाई प्रतिवेदन पेश गरेको अवस्था छ। यद्यपि त्यो बाहिर आएको छैन, तर भित्रको प्रतिवेदन के छ भन्दाखेरि चाहिँ करिब त्यसमा चाहिँ करिब 600 कर्मचारीले कारखानाबाट चाहिँ प्रत्यक्ष रोजगारी पाएको अवस्था थियो। बुटवलवासीमा कारखाना सञ्चालन भए बुटवलको औद्योगिक क्षेत्रमा एउटा इँटा थपिने विश्वास गरिएको छ। र यो बुटवलको गहना अब चाहिँ अब यो प्रतिवेदन अनुसार चाहिँ अब नेपाल सरकारले चाहिँ चलाउँछ भन्ने चाहिँ गरी चाहिँ प्रतिवेदन आएको छ। र त्यो क्षेत्रीय नै दसैँ तिहार पछि चाहिँ यसको कसरी यसलाई चाहिँ चलाउने भनेर चाहिँ एक किसिमको फेरि अर्को अध्ययन गरेर फागुनदेखि चाहिँ यसलाई चाहिँ नियमित रूपमा चलाउन सकिने भनेर चाहिँ प्रतिवेदन आएको छ। यो वास्तवमा बुटवलका लागि एकदमै खुसीको कुरा हो। त्यसै गरी अर्को चाहिँ बुटवलसँगै सम्बन्धित कुरा छ। बुटवलमा करोडौँ लगानी भएका संरचना फेरि चाहिँ अहिले पनि प्रयोगविहीन भएका छन्। 1 अर्ब 11 करोड लगानीमा बुटवल मण्डपमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अहिले प्रयोगविहीन जस्तै भएको छ। 3 वर्ष अघि निर्माण सम्पन्न भएको यो सभा हल राष्ट्रिय स्तरका सभा सम्मेलन गर्ने उद्देश्यले सरकारले बनाएको थियो। विशेष गरी चाहिँ लुम्बिनी प्रदेशको राजधानी बुटवलमा तोकिएपछि नेपाल सरकारले त्यस क्षेत्रमा अब राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रम गर्नको लागि भनेर चाहिँ सरकारले बनाएको थियो। तर चाहिँ दुर्भाग्य बुटवलवासीका लागि त्यो लुम्बिनी प्रदेश राजधानी बुटवलबाट चाहिँ सारियो, दाङ पुर्याइयो। यसमा कार्यक्रम गर्दाखेरि चाहिँ एकपटकमा 1 लाख बढी भाडा पर दिनुपर्ने अवस्था छ, जसले गर्दाखेरि चाहिँ यसप्रति चाहिँ यो भाडा लिएर कार्यक्रम गर्न बुटवल मण्डपमा चाहिँ कसैको ध्यान गएको छैन। ठुलो कार्यक्रम बुटवलमा नहुँदा जो अन्तर्राष्ट्रिय सभाहरूले आफ्नो सञ्चालन खर्च समेत उठाउन सक्ने अवस्था छैन, जसका कारण यति ठुलो अन्तर्राष्ट्रिय स्तरको सभाहल अहिले विगत 4 वर्षदेखि प्रयोगविहीन जस्तै अवस्थामा छ। त्यस्तै अवस्था छ करोडौँ लगानी भएको तिलोत्तमा भ्यू टावरको, जहाँ 40 करोड रुपियाँ लगानी भइसकेको छ, तर भ्यू टावर चाहिँ सञ्चालनमा आएको छैन। यस्ता संरचनाहरू चाहिँ लगानी त भयो, तर चाहिँ त्यसको चाहिँ प्रयोगमा नआउँदाखेरि चाहिँ यसको चाहिँ नेपाल सरकारले गरेको जुन लगानी थियो त्यो लगानी डुब्ने अवस्था चाहिँ आएको छ। त्यसै गरी चाहिँ अर्को प्रसङ्ग चाहिँ अब म भन्न चाहन्छु, भैरवाको पवन मिष्ठान्न भण्डारको नाम नसुन्ने सायदै कम होलान्। देश तथा विदेशका कुना कुनामा पवनको पेडा पुग्ने गरेको छ। पवनको पेडा किन्न भैरवा नै पुग्नु पर्थ्यो, तर अब चाहिँ पवनको पेडा किन्न अब भैरवा पर्ने अवस्थाको अन्त्य भएको छ। बुटवल नै पवन मिष्ठान्न भण्डारले शाखा स्थापना गरेको छ। हिजो बुटवलको कालिका नगरमा पवन मिष्ठान्न भण्डारको शाखा सञ्चालनमा आएको छ। पवन मिष्ठान्नका सञ्चालक पवन हलवाईले अब भने जति माग पनि पुरा गर्ने गरी बुटवलबाटै सेवा सुरु गरेको बताउनु भएको छ। श्रोताहरू, अब अन्तिम प्रसङ्ग चाहिँ बुटवलदेखि नुवाकोट घडी जोड्ने पदमार्गको कुरा छ। बुटवल नुवाकोट घडी पदमार्ग निर्माणको काम सुरु भएको छ। यद्यपि यो निर्माणको काम सुरु गर्ने भनेर चाहिँ 2 वर्ष अगाडि नै प्रक्रिया आरम्भ भएको थियो, तर बल्ल बल्ल चाहिँ अस्तिबाट चाहिँ यो कार्यक्रम सुरु भएको छ। बुटवल उपमहानगरपालिकाले चाहिँ आगामी 6 महिनामा सक्ने गरी पदमार्ग निर्माणको कामको शिलान्यास गरेको छ। बुटवलबाट 3.5 किलोमिटर टाढा रहेको पाल्पाको नुवाकोट घडी ऐतिहासिक स्थान हो, जहाँबाट उजिर सिंह थापा नेतृत्वको फौजले अङ्ग्रेज फौजलाई परास्त गर्न त्यही क्षेत्रबाट भूमिका खेलेको थियो। अझै पनि नुवाकोट गढीमा बुद्ध युद्धको बेलाको तोप सुरुङ हतियार राख्ने भण्डार मार हान्ने पर्खाल लगायतका केही संरचना छन्। तर चाहिँ विदेशमा भएको भए यी ऐतिहासिक संरचना सामरिक महत्त्वका वस्तु संरचनाहरू संरक्षण हुन्थ्यो होला। तर नेपालमा भने अहिले चाहिँ जस्तो अवस्थामा पहिले छोडेर गए ती अवस्थामा चाहिँ यस्तै अवस्थामा छन्, तिनको संरक्षण हुन सकेको छैन। त्यसै गरी लुम्बिनी प्रदेशका लागि अर्को खबर छ। नेपाली कङ्ग्रेसको काठमाडौँमा भएको 15 महाधिवेशनबाट चाहिँ लुम्बिनी प्रदेशले चाहिँ 2 उपसभापति पाएको छ। गुल्मीका चन्द्र भण्डारी जो नेपाली कङ्ग्रेसको राजनीतिमा ठुलो त्याग गर्नुभएको छ, उहाँ चाहिँ खुलाबाट चाहिँ भारी मतले चाहिँ उपसभापतिमा निर्वाचित हुनुभएको छ। त्यसै गरी अर्खाँचीबाट पुष्पा भोषाल महिला उम्मेद्वार हुनुहुन्थ्यो, उहाँ महिला कोटाबाट निर्विरोध निर्वाचित हुनुभएको छ। यसले चाहिँ निश्चित रूपमा चाहिँ नेपाली कङ्ग्रेसलाई लुम्बिनी प्रदेशमा चाहिँ एउटा महत्त्वपूर्ण स्थानमा सङ्गठन संरचनामा चाहिँ यसले चाहिँ भूमिका ठुलो चाहिँ यसमा चाहिँ योगदान पुग्नेछ भन्ने नेपाली कङ्ग्रेसका नेता कार्यकर्ताहरूले चाहिँ विश्वास गरेको अवस्था चाहिँ छ।
3: ओके छविजी, विभिन्न विषयलाई लिएर तपाईँले चाहिँ सिलसिलावार रूपमा रिपोर्ट गर्नुभयो, थ्याङ्क यू सो मच। पवन मिष्टान भण्डार र भैरबाट त्यहाँसम्म बुटोसम्म आएछ, काठमाडौँतिर अथवा अरू अरू ठाउँमा ब्रान्च खोल्ने कुरा छैन केही बुझ्नु भएको छ?
4: अब उहाँहरूले चाहिँ बल्ल अब चाहिँ यो उहाँको चाहिँ दोस्रो शाखा चाहिँ बल्ल भुटोलमा आएको छ, त्यो हिसाबले चाहिँ अब भुटोललाई रन गराएपछि उहाँले चाहिँ निश्चित रूपमा चाहिँ अब अलिक धेरै चाहिँ विभिन्न व्यवसायिक प्रतिष्ठानहरूले शाखा खोल्ने परम्परा सुरु भएको छ। अब आशा गरौँ पवन मिष्टान भण्डारको चाहिँ काठमाडौँमा पनि शाखा खोल्नेछ, पोखरातिर पनि खोल्नेछ। उहाँको चाहिँ जस्तै अब जुन व्यवसायिक उहाँले चाहिँ लगानी गर्नुभएको छ त्यो उसमा चाहिँ उहाँ सफल हुनुहुनेछ। यद्यपि चाहिँ 40 अगाडि चाहिँ स्थापना भएको भइरहेको पवन मिष्ठान भण्डारले बल्ल शाखा खोलेको छ भुटुलमा र अब आशा गर्नु चाहिँ तर पनि चाहिँ छिटै नै चाहिँ उहाँ त्यो पवन मिष्ठानको शाखा चाहिँ अरू नेपालका अरू जिल्लाहरूमा अरू सहरहरूमा अरू ठुला सहरहरूमा खुल्नेछ भन्ने एउटा विश्वास गरौँ। र पवन मिष्ठानको पेडा जुन प्रख्यात छ त्यो देश विदेश विभिन्न सहरमा चाहिँ पुग्ने एउटा विश्वास गरौँ।
3: ओके म चाहिँ झुकिएछु, कुनै बेलामा ठ्याक्कै दरबार मार्गको पछिल्लो गल्ली जुन चाहिँ याखनेटी जाने बाटो छ त्यहाँ चाहिँ पवन मिष्ठान भण्डार देखेँ, गएर किने ठ्याक्कै बट्टा पनि त्यस्तै, मिठाई पनि पेडा पनि त्यस्तै, घरमा ल्याएर खाएको अलिकति होइन कि जस्तो लाग्यो। अनि यसो हेरेको पवन मिष्ठान भण्डारको ठाउँमा चाहिँ पावन मिष्ठान भण्डार रहेछ होइन, त्यसले गर्दाखेरि अब म चाहिँ झुकेँ। उसमै चाहिँ काठमाडौँमा चाहिँ अफिसियल उहाँको यो चाहिँ ब्रान्च खोलेको छैन होइन त?
4: हजुर छैन छैन, निश्चितमा छैन। अब त्यस्तो चाहिँ अब चाहिँ ठगी गरेर त्यस्तो एकदम नाम पनि सेम सेम गराएर चाहिँ
3: मिल्दो जिल्दो नाम राख्न पनि अलि माया पाइन्न भनौँ न। अब विभिन्न यसका मुद्दा चल्छन् होइन, त्यसले गर्दाखेरि कपिराइटदेखि पेटेन्ट राइट अनेक अनेक राइटहरू छन्, त्यो चाहिँ अब सरकारले हेर्नुपर्ने कुरा। तर म चाहिँ झुकेको हो बुझ्नु भएन, ओहो खुलेछ भनेर किनेको पावन परेछ, तर मिठो त मिठो थियो तर ओरिजिनल जस्तो त कहाँ होस् होइन। एनिवे
4: गोल्ड स्टार जुत्ता, गोल्ड स्टार जुत्ताको चाहिँ पनि सेम नक्कली चाहिँ निकालेको छ बजारमा, चाहिँ राम्रोसँग पढेन भने चाहिँ गएर चाहिँ ठ्याक्कै चिनेन भने चाहिँ मान्छे चाहिँ झुकिने अवस्था चाहिँ
3: छ। ओके
4: किन उत्पादनमा
3: हो नि, अनि तपाईँले यो भ्यू टावर भन्ने चिज अजीबको रहेछ, अब डाँडा चाहिँ झन्डै 3,000 अग्लो छ होइन, त्यहाँ चाहिँ भ्यू टावर भन्छ के होइन, वेस्ट अफ मनी 40 भन्नुभयो नि होइन, त्यो भ्यू टावर चाहिँ कुन ठाउँमा छ भन्नुहोस् त?
4: यो रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका शङ्कर नगर वन विहारको बाटिकामा
3: छ। कति अग्लो छ त्यो त्यो त्यो थुम्को होलामा हो कि कहाँ हो
4: यो? 7 भ्यू टावर
3: होइन, त्यो 7 भ्यू टावर हो, तर ठाउँ चाहिँ कहाँ हो? एकदमै ग्राउन्ड लेभलमा हो कि एकदमै डाँडामा हो कि कहाँ हो?
4: होइन एकदम ग्राउन्ड लेभलमा हो एकदम।
3: ओके राइट, कति ठाउँमा चाहिँ हामीले भ्यू टावर चाहिँ डाँडामै देखाएको छौँ के होइन, जहाँ चाहिँ भ्यू टावरको आवश्यकतै छैन। एनिवे तपाईँले हरेक चिज हरेक ताली ब्युटलको अथवा चाहिँ लुम्बिनी प्रदेशको कुरा गर्दाखेरि गौतम बुद्ध विमानस्थलको कुरा नगरिकन सक्नुहुन्थेन, किन वाक्क भएर छोडे हो कि के हो?
4: होइन होइन, अब त्यो चाहिँ अब वास्तवमा चाहिँ अब निराश लुम्बिनी क्षेत्रका भैरव क्षेत्रका भुटुल क्षेत्रका व्यवसाय पनि वास्तवमा कति कुरा गर्ने उहाँहरू पनि एक किसिमले चाहिँ निराश भइसक्नु भएको छ। अब अन्तर्राष्ट्रिय विमानतिर चाहिँ यो उडान हुन्छ भनेर चाहिँ विश्वास गर्यो आशा गर्यो तर चाहिँ यसमा चाहिँ कहिले पनि प्रगति भएन व्यवसायहरू समेत चाहिँ निराश भएको अवस्था चाहिँ छ नेपाल सरकारलाई उहाँले धेरै पटक अब यसभन्दा अगाडिको सरकारलाई पनि उहाँले ज्ञापन पत्र दिनुभयो अब अहिले चाहिँ राष्ट्रपति सरकारलाई पनि उहाँले चाहिँ काठमाडौँ पुगेर चाहिँ पर्यटन मन्त्रीलाई पनि के अरे चाहिँ उहाँले चाहिँ ज्ञापन पत्र दिनुभयो माग गर्नुभयो अन्तर्राष्ट्रिय उडान सुरु गर्नु पर्यो भनेर तर चाहिँ उनीहरू चाहिँ अब जबसम्म अन्तर्राष्ट्रिय उडान कम्पनीहरू चाहिँ राजी हुँदैनन् सहमत हुँदैनन् तबसम्म चाहिँ नेपाल सरकारले भनेर मात्र पनि अथवा के अरे व्यवसायले भनेर मात्र पनि चाहिँ त्यो हुने अवस्था छैन अब आन्तरिक रूपमा कुरा बुझ्दाखेरि चाहिँ भारतको पनि फेरि धेरै अवरोधको अवस्था छ त्यसमाथि चाहिँ अन्तर्राष्ट्रिय यो उडान कम्पनीहरूले चाहिँ जस्तो अल जजिरा भयो अनि त्यहाँबाट थाई एयर भयो एसियाहरूले चाहिँ यिनीहरूले चाहिँ गरेर चाहिँ अब यो अन्तर्राष्ट्रिय उडानका लागि भएरबाट चाहिँ जबसम्म चाहिँ उनीहरू चाहिँ सहमत हुँदैनन् तबसम्म चाहिँ यो समस्या समाधान हुँदैन उद्योगी व्यवसायले मात्रै भनेर पनि अवस्था भनेर पनि यो सुरु नहुने व्यक्तिको कारणले गर्दा चाहिँ उहाँहरू पनि वास्तवमा थापिसक्नु भएको छ कतिपटक चाहिँ उहाँले चाहिँ धर्ना पनि दिनुभयो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गेटमा चाहिँ तर अब नेपाल सरकार मात्र सुनवाई हुने गरेर मात्र पनि यो समस्या समाधान हुने होला जस्तो लागेन त्यही भएर पनि उहाँहरू पनि थाकिसक्नु भएको छ र हामी पनि वास्तवमा चाहिँ पटक पटक धेरै रिपोर्टिङहरू गरियो तर चाहिँ अवस्था चाहिँ जिउका त्यो छ त्यत्रो 30 अरब लगानीको चाहिँ परियोजना यत्रो चाहिँ त्यो चाहिँ वास्तवमा बालुवामा पानी खन्यासरा भइसकेको छ
3: ओके र अब ध्यान दिनुपर्ने कुरा के भने हाम्रो पक्षको मात्रै कुरा नहेरेर प्लानर्सहरू होइन ले चाहिँ विश्वको उसमा सोचमा चाहिँ हेर्नुपर्छ मैले एकजना अहिलेको फ्लाइट दुबई को चाहिँ यहाँको रिजनल म्यानेजर कन्ट्री डाइरेक्टर हुनुहुन्छ विनोद भारतीय नागरिक हुनुहुन्छ अघि उहाँ चाहिँ राम्रो व्यक्ति हुनुहुँदो रहेछ मैले कार्यक्रममा भेटेको थिएँ उहाँले भन्नुभयो पोखरामा किन सक्सेस भइरहेको छ पोखरामा पोखरा फेवताल मात्रै होइन धेरै ठाउँ छ जानको लागि पर्यटकहरू आउनको लागि एक त मध्यपूर्वमा गएका हाम्रो नेपालीहरू पनि आउने जाने भइरहेको छ त्यो बाहेक टुरिस्टहरूको लागि त्यहाँ गर्ने धेरै कुराहरू छ तर गौतम बुद्ध विमानस्थल चढेर त्यहाँ गएकाहरू लुम्बिनी गएपछि एक दिनपछि के गर्ने त देयर इज नथिङ त्यस कारणले त्यो प्लान पनि गर्न सक्नुपर्छ र अर्को कुरा भारतले त्यही छिमेकी उसमा चाहिँ बोर्डर पारी नेपालको भनौँ न अब गौतम मतलब के भन्छ जन्मस्थललाई नै हाइज्याक गरेको पनि अवस्था भनेर भन्दै भन्नु हुन्थ्यो होइन त्यसले गर्दाखेरि त्यहाँ बस्ने त्यहाँ आउने पर्यटकहरूको लागि त्यहाँ चाहिँ विभिन्न थरीका कार्यक्रमहरू स्थलहरू हुनुपर्छ जुन चाहिँ त्यहाँ अभाव छ भनेर भन्नुभयो त्यस कारण फ्लाइट दुबई त्यहाँ जान सकेको छैन कुनै बेलामा हामी गएका थियौँ तर हामीलाई सस्टेन गर्न सकेनौँ भनेर भन्दै हुनुहुन्थ्यो है त्यसले गर्दाखेरि आफ्नो मात्रै कुरा होइन कि अरूले के सोच्छन् अरूले के चाहन्छन् किन आउनु पर्यो उहाँहरू के दिन सक्छौँ हामीले भन्ने पनि हेर्नु पर्यो होइन त त्यत्रो लगानी गर्नुभयो के भन्छ लुम्बिनी गौतम बुद्ध जन्मस्थल भनेर भगवान् बुद्धको जन्मस्थल भनेर तर त्यो बाहेक केही पनि छैन भन्ने कुरा अब भारतीय पर्यटकहरू आउँछन् ठुल्ठुला 5 स्टार बनेका छन् तर उहाँहरू क्रस बोर्डर गर्छन् आउँछन् जान्छन् ओभरनाइट क्यासिनो खेल्छन् एक रात बिताउँछन् जान्छन् त्यो चाहिँ हाम्रो फ्लाइटको लागि त्यो भाएबल अप्सन भएन भन्ने भयो भन्ने कुरा गर्नुभयो उहाँले है अनि भाइ यी कुरा चाहिँ तपाईँले त्यहाँको व्यवसायहरूलाई पनि सुनाइदिनु होला ओके मैले तपाईँसँग बिदा लिएँ है थ्याङ्क यू सो मच हस्
4: नमस्ते
3: बाबाई हामी कुराकानी गर्दै थियौँ हाम्रा बुटवलका सम्वाददाता हुनुहुन्छ लुम्बिनी प्रदेशलाई नै हेर्नुहुन्छ छवि पाण्डेजी भने अब गीत सुनौ त्यसपछि अर्को एउटा कुराकानी राखौँ यहाँलाई सत्यराज आचार्य अञ्जु पन्त गाउनुहुन्छ यस गीतलाई

0: मोहनीले बोलाउँछ कि क्या हो गाउने कलाकारमा हुनुहुन्छ सतराज आचार्य र एकदम मिठो स्वर्गीय धनी अंशु पन्त. यो गीत सक्यो अलिकति छुट्याए मैले अब कुराकानीतर्फ लानुपर्छ. मैले डक्टर प्रोफेसर कृष्ण केसीसँग कुराकानी गर्दै हुनुहुन्छ धनजङजीले. उहाँ चाहिँ भूगोलविद प्राध्यापक हुनुहुन्छ. उहाँले 25 असोजमा बुढीगण्डीमा लेदो सहित आएको बाढी र पूर्व सूचना पाएपछि प्रभावित बासिन्दा सुरक्षित हुँदा मानवीय क्षति न्यून भएको आदि आदि कुरा गर्दै हुनुहुन्छ. त्यस्तर्फ लगौँ यहाँलाई.
1: बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा. यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौँ छोटकरीमा. बुढीगण्डकीको बाढीको सन्दर्भमा हामी केन्द्र रहेर छोटकरीमा कुराकानी गर्दैछौँ. भूगोलविद हुनुहुन्छ प्राध्यापक डाक्टर कृष्ण केसी. हामी यही गएको असोज 25 गते बुढीगण्डकीमा लेदो सहित ठूला ढुङ्गाहरू पल्टाउँदै आएको बाढीले जनधनको क्षति पुर्यायो. त्यसै गरी यो भनौँ न अब कतिपय ठाउँमा त यातायातको पनि बाटो अवरुद्ध भएको छ. यही प्रसङ्गमा हामी कुराकानी गर्दैछौँ. यो कस्तो खालको हो र प्रारम्भिक अनुसन्धानको रिपोर्टलाई यसो हेर्दाखेरि चाहिँ सुक्खा पहिरो आएको बाटो त्यसपछि गएर यो नदी नठुनिएको भन्ने कुरा आएको छ. भूगोलको हिसाबले त्यो कस्तो ठाउँ हो र जुन बस्ती बसाइयो बस्ती बस्यो त्यो ठाउँ कतिको उपयुक्त थियो यही विषयमा छोटकरीमा कुराकानी गर्दैछौँ. डाक्टर साहब कार्यक्रममा स्वागत छ यहाँलाई.
2: हजुर हस् धन्यवाद.
1: अब मैले अलिकति पृष्ठभूमि बताएँ. यहाँले पनि हेर्नु भएको छ सञ्चार माध्यममा आउनुभयो. अब यहाँ त भूगोलकै विषयमा अध्येता अनुसन्धान गर्ने अध्यापन गराउने व्यक्ति हुनुहुन्छ. यो जुन गोर्खाको भनौँ न अब यो बुढीगण्डकीमा गएको जुन बाढी छ त्यो भनौँ न त्यो कस्तो खालको मान्न सकिन्छ? यो कसरी आयो? पानी पनि नपरेको अप्रत्याशित रूपमा होइन?
2: पानी त अब एक दुई दिन अगाडि त अब साइक्लोनिक यो आँधी बेहरीको वर्षा त भयो होइन. तर त्यो त जुन चुनुम्बरीको माथिल्लो भेग भनौँ न अब स्यारखोला भन्दा माथिको हिमाली भेग थियो. त्यो भित्री हिमाली उपत्यका अथवा उच्च हिमाली उपत्यकाहरूमा पर्दछ है. त्यो 3000 मिटर भन्दा 2500-3000 मिटर भन्दा माथिको एभरेज हाइट छ त्यहाँको. र त्यो ठाउँ वास्तवमा नेपालमा हामीले के भने त्यसलाई रेन सेडो एरियामा जस्तो भनौँ त्यो लार्के कुटाङ भोटको अन्तर्गत पर्छ. जस्तो हाम्रो मनाङ भोट छ, मुस्ताङ भोट छ, डोल्पा भोट छ, जुम्ला भोट छ, हुम्ला भोट छ. त्यही प्रकारले यो मुख्य हिमालयको पछिल्लो पछाडिको जमिन हो त्यो. र त्यो मुख्य हिमालयको पछाडि भएको हुँदाखेरि मनसुनी वर्षाको पनि वृष्टि छायामा पर्ने भएको हुनाले त्यसलाई रेन सेडो एरिया भनिन्थ्यो कि र भनिन्छ अहिले पनि रेन सेडो एरिया नै हो. तर त्यो रेन सेडो एरिया अब केही वर्ष यता यो हावापानी परिवर्तनको कारणबाट र एडिसनल कारणहरूबाट त्यो अब रेन सेडो एरिया भन्दा पनि अब एउटा सेन्सिटिभ एरियाको रूपमा चाहिँ रहन गएको बुझिन आयो. जस्तो भनौँ परार चाहिँ मुक्तिनाथको कागवेनीमा भएको चाहिँ हो, अपरार चाहिँ अर्को के अरे मनाङमै चाहिँ चामे लगायतको उसमा आएको बाढी र अहिले गोर्खाको चाहिँ जुन त्यो ठाउँमा चुम्नुम्री भनौँ त्योभन्दा माथि स्यारखोलामा माथिबाट भत्केर आएर जुन प्रकारले थुनियो र थुनिएपछि फेरि बग्यो फेरि चाहिँ फेरि थुनियो फेरि बग्यो त भने त्यो प्रक्रियाले के देखायो भने एकातर्फ यो माने हावापानी परिवर्तनको कारणबाट ग्रिन हाउस इफेक्ट भएको छ. अब यो हरित क्रिया प्रभाव बढेको छ. त्यसले तापक्रम बढ्न जाँदाखेरि तर्द सधैँ आउने एज युजल आउने जुन मनसुन वर्षाको उचाइ हो नि त्यो चाहिँ लगभग 3500-4000 मिटरको उचाइमा आएर हिमालभन्दा दक्षिण नै वर्षा हुन्थ्यो. तर अहिले के भयो भन्दाखेरि त्यसलाई चाहिँ यो बढेको चाहिँ तापक्रमले माथि फाल्दाखेरि 4500-5500-5600 मिटरको हाइटमा गएर त्यो वायु पार हुँदाखेरि त्यसले हिमालयका भन्ज्याङहरूलाई सजिलै पार गरेर त्योभन्दा पछाडिको हामीले वृष्टि छाया भनेको ठाउँमा गएर वर्षा पार्न थाल्यो. र जुन वर्षा थियो पहिला अब जुन ठाउँमा वर्षा एक त वर्षा हुन्थेन, कम वर्षा हुन्थ्यो वर्षभरिमा, र वर्षा भइहाल्यो भने पनि त्यो चाहिँ के भने हिमपातको रूपमा हुन्थ्यो, स्नोफल हुन्थ्यो, रेनफल हुन्थेन. तर अहिले आएर के भयो भन्दाखेरि हाइटबाट चाहिँ एकदम अब यो अघि मैले भने त्योभन्दा उचाइबाट चाहिँ अब जुन के अरे यो बाफ वाटर भ्यापोर लिएर आउने वायु आउँछ त्यो वायुले त्यहाँ वर्षा पार्दाखेरि त्यहाँको संवेदनशील भूगर्भ जुन हो भूगोल अथवा भूगर्भ त्यो चाहिँ के थियो भने रेन सेडो एरियामा परेको हुँदाखेरि यो वनस्पतिको चाहिँ कभरेज पनि कम र एउटा अब कोल्ड डेजर्ट चाहिँ अथवा यो ठन्डा मरुभूमिको रूपमा रहेको ठाउँ र कमलो अनि भौगर्भिक रूपमा चाहिँ अत्यन्त संवेदनशील भएको हुँदा त्यो ठाउँमा वर्षाको मात्रा हिमपातको हुँदाखेरि त त्यसलाई चाहिँ धानेको थियो. त्यसले किनभने कुन त्यस्तो चाहिँ क्विक असर गर्थेन. तर रेनफलले के भयो भन्दाखेरि त्यो चाहिँ त्यहाँको भौगर्भिक संवेदनशीलतालाई छिट्टो भित्र पनि गएर क्र्याकहरूमा भित्र पानी पसेर हिउँ तापक्रम बढेकोले हिउँ पनि पग्लेर सबैले चाहिँ गर्दा त्यसको मल्टिप्लायर इफेक्ट के भयो भने त्यहाँको चाहिँ सेन्सिटिभ एकदम कमजोर भूगर्भ अथवा चाहिँ त्यो कमलो भूगर्भमाथि चाहिँ जुन प्रकारको प्रभाव पर्यो त्यो प्रभावले पहिरोको चाहिँ एउटा ल्यान्डस्लाइड अब ल्यान्डस्लाइड ब्रस चाहिँ को रूपमा थाहेको थियो र त्यसले क्यास्केडिङ फ्लडहरू जुन माथिबाट भयो अनि क्यास्केडिङ फ्लाइडहरू अनि त्यसले माथिबाट हिम पहिरो आयो तल चाहिँ आएर निम्चरो रूपमा बसेको डाँडाहरू भत्क्यो चट्टानी चाहिँ ऊहरू भत्क्यो अनि त्यसले चाहिँ अर्को आएर तल चाहिँ ग्लेसियर भन्दा हिम नदी अलिकति कोसमा बसेकाहरू हिम नदी निम्चरो रूपमा बसेको हिम नदीहरूलाई पनि चाहिँ ऊ गरेर तल ल्याएर झार्दाखेरि त्यही तलको नदीको उसलाई भरि ब्लक गर्ने ब्लक गर्यो पानी चाहिँ भर्ने भरिसकेको पानीले फेरि चाहिँ प्रेसर दिएर त्यो कृत्रिम रूपमा बनेका बाँधहरू प्राकृतिक रूपमा बाँधहरू फेरि भत्केर चाहिँ नि फेरि बाढी आउँछ अनि त्यो प्रकारको प्रक्रिया चाहिँ नि अब एउटा कमन रूपमा देखिन थाल्यो यो चाहिँ क्षेत्रमा त्यसले गर्दाखेरि यो विषयमा अलिकति गम्भीर रूपमा नै चाहिँ अध्ययन गर्नुपर्ने अवस्था छ तर वास्तवमा यसको मेन कारण के हो भन्दाखेरि हावापानीमा आएको अनायासै किसिमको जुन चाहिँ एउटा तापक्रमको वृद्धि हो त्यो तापक्रमको वृद्धि त हरित गृह उत्सर्जनकै कारणबाट भएको हो त त्यसको कारणबाट जुन हिमालयमा यो प्रकारको प्रभाव देखिएको छ यो वास्तवमा चाहिँ के भन्दाखेरि अत्यन्त संवेदनशील अत्यन्त एउटा डेस्ट्रक्टिभ पनि भयो किनभने त्यति ठुलो चाहिँ नोक्सानी गर्यो र भोलि गएर अब मर्स्याङ्गदीमा चाहिँ पनि त्यो सम्भावना छ अनि कालीगण्डकीमा पनि त्यो सम्भावना छ अथवा हिमालय मेन हिमालय भन्दा पारीबाट बगेर आउने नदीहरूको मार्गमा यो चाहिँ डर सबैमा रह्यो त्यसले गर्दाखेरि यो अब अहिले चाहिँ हिजो त्रिशुली भोटेकोसी त्रिशुलीको कुरा आयो अनि त्यसपछि अब अहिले बुढी गण्डकीको कुरा आयो अनि यो कुरा हिमालयका अरू हिमालय भन्दा मूल्य मुख्य हिमालय भन्दा पारीबाट बग्ने उत्पत्ति भएर बग्ने चाहिँ सन्धान अगाडि बढ्नुपर्छ र धेरै एउटा गम्भीर रूपमै सोच्नुपर्छ भन्ने हामीलाई लागेको छ।
1: यहाँले जुन विश्लेषण गरिदिनु भयो त्यो विश्लेषण गरिएकै आधारले यसो हेर्दाखेरि चाहिँ जुन ठाउँमा मानव बस्तीहरू छ होइन अझै कति पनि बाहिर प्रभाव विस्तार देखिन थालिसक्यो भनेर अहिले बाहिर रिपोर्ट आइरहँदाखेरि काली गण्डकीको जुन भनौँ न अब बुढी गण्डकीको जुन एउटा नदीमा आएको चाहिँ लेदो सहितको जुन भनौँ न अब यो बाढी छ त्यो
2: प्रभाव त्यति ठुलो रूपमा आएन तर झलक र चाहिँ त्यो समस्याको स्वभाव चाहिँ एउटै हो।
1: काली गण्डकी उस्तै हो र अहिले बुढी गण्डकीको पनि स्वरूप त्यही नै हो।
2: हजुर, किन भन्दा हिमालय भन्दा पारीको जुन चाहिँ एउटा वृष्टि के अरे हिजो वृष्टि के अरे वृष्टि छायामा रहेको चाहिँ जुन एउटा कोल्ड डेजर्ट एरिया छ नि हाम्रो हाई अल्टिच्युडमा अथवा उच्च हिमाली चाहिँ उपत्यकाहरूमा त्यो उपत्यकाहरूमा त एकदमै माटो संवेदनशील छ होइन त्यो माटोलाई संरक्षित के अरे स्टेबिलाइज गर्ने वनस्पतिको एकदम पातलो मात्रै छ त्यो सबैले गर्दाखेरि त त्यो नेचर के भन्दाखेरि हिमालय भन्दा पारीका हाम्रा उपत्यकाहरूमा जब वर्षाको मात्रा बढ्छ त्यो चाहिँ एकदमै त्यो अवस्था सिर्जना हुन्छ। अब अहिले एउटा अविलम्ब गर्नुपर्ने कुरा के भयो भने केही वर्ष यतातिर हाम्रो रेनफलको अवस्था के छ रेनफल हिजो स्नोफल भएका ती ठाउँहरूमा रेनफलको मात्रा अनायासै बढ्दै गएको अवस्था छ कि त्यसको अध्ययन त्यसको रेकर्डहरू चाहिँ चेक गर्नुपर्ने स्थिति मैले देखेको छु किनभने अब त्यहाँ भएका चाहिँ रेन गज स्टेसनहरू छन् के अरे वर्षा मापन केन्द्रहरू तिनीहरूमा वर्षाको चाहिँ अवस्था के छ केही वर्ष अगाडि र चाहिँ अहिलेको त्यो चाहिँ तुलनात्मक रूपमा ती कुराहरूलाई चाहिँ हेरेर गऱ्यो भने किनभने सानो अलिकति वर्षा बढ्दाखेरि पनि त्यहाँको जमिनले त्यो त्यो चाहिँ धान्न सक्दैन त्यो चाहिँ एकदम संवेदनशील चाहिँ किसिमको भूगर्भ छ होइन खैसिल माटो छ माटो चाहिँ जुन एक त कालो रङमा पनि छ त्यो माटोहरू ठाउँ ठाउँमा चाहिँ आफ्नै प्रकारको कलर लिएर बसेको माटो छ होइन त्यो माटोमा पानी पर्ने बित्तिकै त त्यसको मल्टी माथिबाट तल क्यास्केडिङ रूपमा चाहिँ त्यो झर्छ र तल आएर चाहिँ खोलामा नदीमा आइसकेपछि जम्मा हुन्छ जम्मा भएपछि फेरि त्यसमा टेम्पोररीली बनेको चाहिँ जुन बाँध हुन्छ त्यो चाहिँ ब्रस्ट हुने बित्तिकै त्यसले चाहिँ एउटा उग्र रूप लिन्छ र चाहिँ त्यसको कलर पनि मल्टी कलर छ अथवा बढी मात्रामा ब्ल्याक नै छ र त्यो प्रकारले जस्तो सबै उसमा अनि मड छ त्यो चाहिँ के भने लेदोको रूपमा छ र त्यो प्रकारले चाहिँ नि आएको त त्यो त हिमालय भन्दा पारीको त्यो संवेदन क्षेत्रको त्यो त माटो एक ठाउँबाट बगेपछि त्यो माटोले मल्टिप्लायर रूपमा त्यसलाई धकेल्दै ल्याएपछि त बेजोड रूपमा त्यो हिमालयको गल्छीहरू क्रस गरेर तल आउँदाखेरि त बेजोड चाहिँ एउटा ठुलो एकदमै भयङ्कर चाहिँ रूपमा त्यसले रौद्र रूप नै धारणा गरेर आइरहेको छ नि त अहिले चाहिँ जुन नदीको रूप चाहिँ देखियो त्यो चाहिँ बाढीको रूप देखियो त्यो त चाहिँ
1: कार्यक्रमको पुछारतिर डाक्टर साहब यो जुन ठाउँमा बस्तीहरू छ बस्तीहरू बगाइएका दृश्यहरू देखियो अब जोखिम हुँदाहुँदा पनि त्यो जोखिमलाई हामीले अलिक मूल्याङ्कन नगरेको जस्तो पनि देखियो अब यो भूगोलको हिसाबले यहाँ त भूगोलविद भएको नाताले यसो हेर्दाखेरि जहाँ जहाँ बस्ती छ जुन ठाउँमा असर गरेको छ अहिले पछिल्लो घटनाक्रमलाई हेर्दाखेरि बस्तीलाई हटाउनु पर्ने हो अथवा सुरक्षा अपनाउनु पर्ने के देखिन्छ यसमा चाहिँ
2: होइन अहिलेसम्म अब जुन चाहिँ अब केही वर्ष अगाडिसम्म अथवा चाहिँ अब विगत समयसम्म चाहिँ जुन प्रकारले चाहिँ बस्तीहरू बसेका थिए अब त्यो बस्तीहरू मा त्यस्तो खालको यस्तो थ्रेट आएको थिएन अथवा थियो होला कुनै उसमा, अहिले मान्छेले चाहिँ मिचेर चाहिँ बस्ती कार गरेको कुरा पनि हो र चारित बस्तीहरूमा त्यस्तो किसिम यस्तो घटना त भएको थिएन। अहिले घटनाहरू यो खालको यो स्वभावका नदीहरूमा यो खालको चाहिँ जमिनहरूमा जुन चाहिँ बस्तीमा थ्रेट भयो यसले गर्दाखेरि बस्तीलाई चाहिँ अब नदीको किनारबाट सुरक्षित मापदण्डबाट त्यहाँबाट विस्थापन गरेर अर्को ठाउँमा रिसेटल गराउनु त एकदमै जरुरी हो। किन भन्दाखेरि अब अहिले कालीगण्डकी कुरा गरौँ न, पहिला चाहिँ नि तपाईँको टुक्से भयो मार्फा भयो, टुक्सेको रियल गाउँ माथि छ नि त, मार्फाको नि पहिलाको पुरानो गाउँ माथि छ नि त, पछि जब यो विगत 30-40-40-50 वर्ष यतातिर अनि मार्फाको नि गाउँ तल झर्यो, टुक्से नि तल झर्यो, गोबाङ छानीहरू पनि लेत्यो, तिनीहरू तल कालीको किनारमा तर्फ भएर आए, अब जोमसोङ एकदमै नयाँ बस्ती हो, तर अब त्यो चाहिँ के भन्दा एउटा थ्रेटमा पुग गएन र अब त्यही प्रकारले तपाईँको अब बुढी गण्डकीको कुरा गऱ्यौँ हामीले जुन चुमडुम्री वास्तवमा त्यही नेचरको नालय भन्दा पछाडिको जमिन हो नि त, त्यो हाम्रो लार्के गुटाङ भोटको छेकम्पार चाहिँ भन्ज्याङबाट तिब्बत पसिन्छ भने त्योभन्दा यतातिरको ठुलो एरिया जुन छ लार्के गुटाङ भोट, त्यो भोट चाहिँ त्यो भोट र मनाङको भोट अनि मुस्ताङको भोटको जमिनको र चाहिँ अरू स्वभाव त सबै एउटै हो नि त, भनेपछि त्यो नदीको किनारमा अब योभन्दा अगाडिसम्म यस्तो थिएन, तर अब चाहिँ के भन्दा मान्छेले यसबाट लेसन सिकेर बस्तीलाई चाहिँ समयमै सुरक्षित ठाउँमा सार्नु त्यसलाई रिसेटल गराउनु चाहिँ एकदम जरुरी छ। राज्यले पनि त्यसमा ध्यान दिनुपर्छ, स्थानीय प्रदेश र सङ्घीय सरकारदेखि लिएर अब स्थानीय चाहिँ अब जनताहरू सबैले चाहिँ नागरिक समाज सबैले नै यसमा चाहिँ एकदमै अविलम्ब चाहिँ सोचेर त्यसबाट सुरक्षित ठाउँमा जानुपर्छ।
0: सुरक्षित ठाउँमा जानुपर्छ भन्ने भनाई प्राध्यापक डाक्टर कृष्ण घिसीको भने। अब समाचारतिर लाग्नुभन्दा अगाडि एउटा मिठो गीत सुनौँ है त, कलाकारको हुन्छ संकल्प ब्यान्ड

नेकपा एमालेका सांसदहरूले रासोपा सांसद खगेन्द्र सुनारको अडियो प्रकरणमाथि संसदीय छानबिन समितिको माग गरेका छन्। आज सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै एमाले संसदीय दलकी उपनेता पद्मा कुमारी अरियालले सुनारको विषयमा संसदीय छानबिनको माग गर्नुभएको हो। सांसद सुनारको अडियो प्रकरणको विषयमा रासोपाले मात्रै नभएर संसदबाट पनि गम्भीरतापूर्वक छानबिन हुनुपर्ने माग गर्नुभएको हो। सार्वजनिक ओहदामा बसेकाहरू निश्चित मर्यादा आचरण जवाफदेहिताभित्र रहेर सेवकको रूपमा प्रस्तुत हुनुपर्ने उहाँको भनाइ छ। शक्ति प्रयोग गरेर अरूमाथि अवाञ्छित गतिविधि गर्न कसैलाई छुट नहुने भन्दै छानबिनमा दोषी ठहरिए सुनारमाथि हदैसम्मको कारवाही हुनुपर्ने अडान पनि राख्नु भएको छ। यता राष्ट्रिय सभाकी एमाले सदस्य रामकुमारी झाँक्रीले सुनारले धम्काएका भनिएका महिला र उनको बच्चालाई सुरक्षा दिन माग गर्नुभएको छ। आज सामाजिक सञ्जालमा लेख्दै सांसद झाँक्रीले सुनारले आमा र बच्चालाई धम्की दिएको अडियो बाहिरिएकोले सुरुमा उनीहरूको सुरक्षा हुनुपर्ने माग गर्नुभएको हो। सुनारले महिलालाई तथा नाम भन्दै धम्क्याएको र पैसा मागेको अडियो हिजो जनआस्थाले सार्वजनिक गरेको हो। सुनारले धम्क्याएको भनिएको अडियोमा सुन्न नसकिने शब्द प्रयोग गरिएको छ। अडियोमा सुनिने रगत पिउँछु भन्ने शब्दहरू बोलिएको विषयमा झाँक्रीले आक्रोश पोख्नु भएको छ। बाहिरिएको अडियो प्रकरणलाई हदभन्दा परको हिंसा भन्दै उहाँले सरकार र नेपाल प्रहरीले तत्काल महिला र बच्चाको सुरक्षामा ध्यान दिनुपर्ने माग गर्नुभएको हो। अपराधीमाथि कारवाहीभन्दा पहिले पीडितको सुरक्षा हुनुपर्ने र सुनारमाथि तुरन्त अनुसन्धान गरेर कानूनी कारवाही हुनुपर्ने झाँक्रीको भनाइ छ। क्षेत्र नम्बर 3 निर्वाचित सुनारको अडियो सार्वजनिक भएपछि रासोपाले सार्वजनिक कार्यक्रममा जानबाट रोक लगाएको छ। यसैबीच अडियो आफ्नो नभएर एआईबाट बनाइएको भन्दै सुनारको खण्डन आएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको मापदण्ड विपरीत इन्टरनेट सेवा बेच्ने 14 इन्टरनेट कम्पनीलाई 50,000 दरले जरिवाना गरिएको छ। प्राधिकरणका प्रवक्ता मीन प्रसाद अरियालका अनुसार प्राधिकरणको निर्देशन नमानेको स्वीकृत प्याकेज अनुसार इन्टरनेट सेवा उपलब्ध नगराएको तोकिएको भन्दा बढी शुल्क लिएको स्वीकृत प्याकेजभन्दा फरक प्याकेज बनाएर बिक्री गरेको देखिएपछि ती कम्पनीमाथि कारवाही गरिएको जानकारी दिनुभएको छ। प्राधिकरणले वर्डलिङ क्लासिक टेक वेब सर्भर नेपाल भायोनेट कम्युनिकेशनलाई कारवाही गरेको छ। त्यस्तै एरोनेट डिस मिडिया वाइफाई नेपाल सिजी कम्युनिकेशन ओल्ड लिङ्क फर्स्ट लिङ्क र पोखरा इन्टरनेट सहित टेक माइन्ड्स र सुबिसु लिमिटेड पनि प्राधिकरणको कारवाहीमा परेका छन्। प्राधिकरणले स्वीकृति नलिई सञ्चालन गरिएका इन्टरनेट सेवा प्याकेज र शुल्क तत्काल बन्द गर्न र कुनै ग्राहकलाई हानि नोक्सानी भएको भए मागका आधारमा क्षतिपूर्ति भराउन पनि निर्देशन दिएको छ। प्राधिकरणले गएको 24 सूचना निकाल्दै इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको जानकारी दिएको हो। 4 बन्द भएको गुल्मीको रिसुङ्गा विमानस्थलमा आजदेखि उडान नियमित भएको छ। यो विमानस्थल गएको जेठ 3 सातादेखि बन्द थियो। आज काठमाडौँबाट 13 यात्रु बोकेर पुगेको विमान गुल्मीबाट 2 यात्रु बोकेर काठमाडौँ फर्किएको रिसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिनुभएको छ। रिसुङ्गा विमानस्थलमा नेपाल वायु सेवा निगमले 18 सिट क्षमताको ट्विनटर विमानबाट काठमाडौँ गुल्मी र गुल्मी काठमाडौँ उडान भर्दै आएको छ। नेपाल वायु सेवा निगमले रिसुङ्गामा सातामा 3 उडान गर्ने गरी तालिका निकालेको छ। आइतबार र मंगलबार काठमाडौँबाट रेसुङ्गाका लागि बिहान 7:15 र रेसुङ्गाबाट काठमाडौँका लागि बिहान 9:15, शुक्रबार काठमाडौँबाट रेसुङ्गाका लागि बिहान 6:20 र रेसुङ्गाबाट काठमाडौँका लागि 7:20 तालिका छ। निगमले काठमाडौँबाट गुल्मीका लागि 10,710 र गुल्मीबाट काठमाडौँका लागि 10,510 हवाई भाडा तोकेको छ। विमानबाट काठमाडौँबाट रेसुङ्गा 50 पुग्न सकिने निगमले जनाएको छ। निगमले 2080 वैशाख 29 गतिदेखि गुल्मीमा व्यावसायिक रूपमा हवाई सेवा सुरु गरेको हो। निर्वाचन आयोग प्रमुखको राजीनामा मागेर भारतमा प्रदर्शन चर्किरहेका बेला कक्रोच जनता पार्टी सीजेपीका केही नेता फेरि पक्राउ परेका छन्। नयाँ दिल्लीको जन्तर मन्तरमा सुरक्षा घेरा तोडेर प्रदर्शन हुन थालेपछि नेता सौरभ दास, आशुतोष रङ्का र अजिङ्क्य सिंहदेल सहितका नेतालाई प्रहरीले हिरासतमा लिएको सीजेपीले जनाएको छ। भारतीय जनता पार्टीलाई फाइदा पुग्ने

ओके सुन्नु भयो यहाँले गाउने कलाकार सङ्गीत दल इनसाइड आउट. शब्द सङ्गीत पनि यही सङ्गीत दलको अन्यल बोलको गीत थियो. श्रोताहरू, हामी अहिले काठमाडौँ सौगातको दोस्रो चरणमा प्रवेश गऱ्यौँ र समयको कुरा गर्नुपर्दाखेरि ठिक नेपालको अहिले एकदम सेटेलाइट फोन अथवा सेटेलाइट डिजिटल टाइमिङ अनुसार ठ्याक्कै अहिले दिनको कति बज्यो, 3 बज्नको लागि करिब 6 मिनट बाँकी छ. श्रोताहरू, यहाँलाई कार्यक्रममा फेरि पनि स्वागत भन्न चाहन्छु. देश विदेशमा बसेर सुन्नु भएको छ भने अघि नै मैले जानकारी गराएको थिएँ, आज म तपाईँहरूलाई मौका मिलेमा एउटा यस्तो इन्सिडेन्ट भयो जुन आजको इतिहासमा घटेको थियो 1972 आजको दिन अक्टोबर महिनाको 13 तारिक इन्सिडेन्ट भएको थियो. अलिकति छोटो जानकारी गराएको थिएँ तर मानव मनोसाहस प्रयासमा के हुँदो रहेछ सुनौ है त कुरा चाहिँ के भने, यो कुराको लागि हामी दक्षिण अमेरिकातर्फ जानुपर्छ. एन्डिज पर्वतको चमत्कारको रूपमा लिइन्छ यसलाई, द मिरेकल अफ एन्डिज. सन् 1972 अक्टोबर 13 जुन तारिकको हिसाबले आज हो, तर 1972 दक्षिण अमेरिकाको एन्डिज पर्वतमा एउटा विमान दुर्घटना मानव साहस

0: धैर्य र बाँच्ने अदम्य इच्छाको अविस्मरणीय कथा बनेको थियो। यो घटनालाई एन्डिजको चमत्कार भनेर पनि चिनिन्छ। उरुग्वेको माउन्टे भिडियोबाट चिलीतर्फ जाँदै गरेको विमानमा रग्बी खेलाडीहरू सवार थिए श्रोताहरू। उनीहरूका परिवार पनि थिए र साथीहरू गरी 45 जना सवार थिए। खराब मौसम र पाइलटको मार्ग सम्बन्धी गलत अनुमानको कारण विमान हिउँले ढाकेको एन्डिज पर्वत मालामा गएर ठोकिएर दुर्घटनाग्रस्त भयो श्रोताहरू। दुर्घटनामा 33 जना सुरुमा जीवित रहे पनि अत्यधिक चिसो, खाद्यान्नको अभाव र चोटपटकका कारण थप मानिसहरूको मृत्यु भयो त्यस घटनामा श्रोताहरू। पछि गएको हिम पहिरोले पनि केहीको ज्यान लियो। बाँचेकाहरूले जीवन रक्षाका लागि मृतकहरूको शरीरबाट मासु खानु पर्ने अत्यन्त कठिन निर्णय लिनु पर्यो त्यति बेला श्रोताहरू। उनीहरूले विमानका सिटका कुसनबाट जुत्ता बनाए, विमानको भग्नावशेषलाई आश्रय स्थलका रूपमा प्रयोग गरे र हिउँ पकालेर पानी पिए। अन्तत डिसेम्बरमा बाँकी 16 जना बचाउन 2 युवा बहादुर युवा भन्नुपर्छ, रोबर्टो कानेसा र नान्दो पाराडो सहयोग खोज्नको लागि निस्किएछन् त्यस स्थानबाट। 10 दिनसम्म कठिन हिमाली यात्रा गरेपछि उनीहरूले एक गाई वस्तु चराउने व्यक्तिलाई भेटे र सन्देश मार्फत उद्धारको खबर पठाए। त्यसपछि उद्धार टोलीले बाँकी सबै 16 जनालाई सुरक्षित निकाल्यो। जीवित रहन अपनाएको कठिन उपाय बारेमा सार्वजनिक भएपछि सुरुमा आलोचना भए पनि असाधारण परिस्थितिमा जीवन बचाउनु गरेको सङ्घर्षका रूपमा यसलाई बुझियो। त्यसले यसलाई एन्डिजको चमत्कार भनिन्छ। आज पनि मानव साहस, आपसी सहयोग र प्रतिकूल परिस्थितिमा हार नमान्ने दृढ इच्छा शक्ति भएको प्रेरणादायी उदाहरणको रूपमा यसलाई सम्झिन्छ श्रोताहरू। 1972 अक्टोबर 13 तारिक भएको घटनालाई सुनाए। रोचक कुराहरू पनि छन्, एउटा दुईवटा राखिदिइहालौँ है। अनि रोचक कुरा के भने, विमानको भग्नावशेषमा भेटिएको 170 प्याकेट चुरोट पाएछन् ती बाँचेकाहरूले, अनि उनीहरूले आपसी सहमतिमा बाँडेछन् चुरोट। प्रत्येक यात्रुलाई दिनको 2 खिल्ली मात्रै दिने व्यवस्था गरेछन् उनीहरूले, किनभने बाँच्नु पनि पर्थ्यो। धुमपान नगर्नेहरूको ले चाहिँ के गर्ने त, अब चुरोट नखानेहरूको लागि चाहिँ आफ्नो भागको चुरोटलाई चाहिँ उनीहरूले विमानभित्र जुन चाहिँ बचेखुचेको ठाउँ छ, न्यानो ठाउँसँग सुत्ने सुविधासँग साटेका रहेछन् श्रोताहरू। र आज मैले आजको इतिहास अक्टोबर 13 तारिक 1972 एन्डिज पर्वतको चमत्कारको बारेमा जानकारी राखेँ। अलिकति समय थियो भने अब चमत्कार जहाँ पनि हुन्छ, नेपालमा पनि त्यस्तो चमत्कार भयो होला। अस्ति हाम्रो रसवाको बाढीमा भयो होला, कति हराएका व्यक्तिहरू फेला परे, कति के भए, यो बारेमा कुराकानी गर्नको लागि गीताजी हुनुहुन्छ, गीता न्यौपाने, र भदौ 10 दिन मैले उहाँलाई सम्पर्क गरेको थिएँ। उहाँ अहिले स्याउबारीमा हुनुहुन्छ, कालिका स्थान स्याउबारी रसोमा हुनुहुन्छ। उहाँलाई कार्यक्रममा स्वागत गरिहालेँ। गीताजी नमस्ते, स्वागत छ यहाँलाई।
1: धन्यवाद सर।
0: आराम हुनुहुन्छ? स्वास्थ्य पनि ठिक छैन, मन पनि ठिक छैन, होइन बहिनी? एनिवे, तपाईँ एक रेडियो कर्मी, हामीलाई त्यो दिन तपाईँले हामीलाई जुन चाहिँ इन्फर्मेसन दिन सक्नुभयो, सयौँ टेलिफोन आएको बेलामा पनि बिएबिएस गोर्खालीलाई तपाईँले साथ सहयोग दिएर देश विदेशमा भएका हाम्रा आदरणीय श्रोतालाई जुन अपडेट दिनुभयो त्यो एकदम अविस्मरणीय छ, त्यसको लागि सबैको तर्फबाट धन्यवाद, होइन? अनि अब भदौ 10 गएको भनेपछि त आज धेरै दिन भइसक्यो, झन्डै 1.5 महिना नाग्यो क्यारे ठ्याक्कै, होइन? कति दिन भयो?
1: 47 दिन
0: भयो। अब हामीले त्यतिखेरको घटना, दुर्घटना, दुर्भाग्य जे भने पनि त्यसलाई त कभर गऱ्यौँ ज्यानतेन, अब त्यसलाई चट्ट बिर्सिनु भएन। कहाँ के भइरहेको छ त्यो ठाउँ, टुमिरो के भन्छ, टिमुरे के छ, भेत्रावतीमा के छ, देवीघाटमा के छ, तपाईँहरूको स्थानमा के छ, जनजीवन के छ भनेर बुझ्न तपाईँबाट चाहे अलिकति अपडेट दिनुहोस् न त बहिनी।
1: हजुर, हाम्रो रसुवामा चाहिँ हिजोदेखि सडक सञ्जाल जोडिएको छ, त्यसपछि आउने जाने चलिरहेको छ, अनि यहाँ अलिकति भए पनि राहत महसुस भएको छ। सडक सञ्जाल जोडिसकेपछि नागरिकहरूमा अलिकति खुसी बढेको छ सडक सञ्जाल जोडिएको कारणले गर्दा। देवी रसुवा जिल्लाकै कुराकानी गर्ने हो भने चाहिँ यता उत्तर गयाको एउटै गाउँपालिकाको पनि 1 र 2 सँग चाहिँ सम्बन्ध विच्छेद भएको थियो पालिका सँग अहिले त्यो चाहिँ ट्विन मार्फत जोडिएको छ, ट्विन सञ्चालनमा छ त्यहाँ अहिले। अनि त्यसै गरी स्याफ्रो बेसीमा पनि एउटा ट्विन राखेर त्यहाँको नागरिकलाई चाहिँ आहुत जाहुत गर्नको लागि अलिकति राहत महसुस भएको छ, त्यहाँबाट आउने जाने सुरु भएको छ। कतिजना व्यक्तिहरूको चाहिँ व्यवसाय पसलहरू पनि बगाएको थियो, ती पसलहरू पनि कसै कसैले चाहिँ अन्यत्र ठाउँमा गएर फेरि पुनः सञ्चालन गर्न थालिसक्नु भएको छ। अलिकति पहिलाको दुःख त छ धेरैजनालाई, कतिजना त अझै पनि ट्रमामा हुनुहुन्छ, आफ्नै परिवार गुमाउने सदस्यहरू रसमा पनि त्यो नागरिक चाहिँ अझै धेरै हुनुहुन्छ। त्यो हुनाले केही गर्नुपर्छ भनेर केही केही नागरिकले चाहिँ आफ्नो कामलाई चाहिँ निरन्तरता दिन थाल्नु भएको छ।
0: ओके, अब तपाईँसँग कुरा गर्नुभन्दा पहिला मैले एउटा कथा सुनाएँ, तर साँच्चीकै भएको फ्याक्ट हो। यो चाहिँ साउथ अमेरिकामा भएको दुर्घटना, विमान दुर्घटनामा त्यहाँ पनि 47 दिनपछि ती व्यक्तिहरू सकुशल उद्धार भयो दुईजनाको बहादुरीको कारणले गर्दा, होइन? त्यो तपाईँले पनि सुन्नुभयो नि मैले सुनाएको कथा, होइन बहिनी? ओके, त्यस्तै प्रकारको चमत्कार त्यहाँ भएको छिटपुट घटनाहरू कतै तपाईँहरूको इन्फर्मेसनमा आएको छ?
1: यस्तो चमत्कारै हुने गरी चाहिँ आएको छैन। नागरिकसँग कुराकानी गर्दाखेरि चाहिँ यो जुन बेतावती यो बेली ब्रिज बन्यो, यो बेली ब्रिज चाहिँ अझ छिटो बन्यो भन्ने उहाँहरूको आकलन छ। त्यो हुनाले हिजो हामी जो जो नागरिकहरूले त्यो बेली ब्रिज प्रयोग गरिरहनु भएको थियो उहाँहरूसँग कुराकानी गरेको थियौँ। पहिला भन्दा नि अझै ढिला हुन्छ भन्ने सोचेका थियौँ, हामीलाई खाद्यान्न औषधि हस्पिटल जान पनि गाह्रो भइरहेको थियो। यो सडक सञ्जाल अथवा यो बेली ब्रिज बनिसकेपछि चाहिँ हामीलाई हस्पिटल जान अनि त्यसै गरी हाम्रो दैनिक दिनचर्या बिताउनको लागि अझ सहज भएको छ। त्यसै गरी यहाँ उत्पादन भएका तरकारीहरू चाहिँ काठमाडौँसम्म लगेर बेच्नको लागि सहज भएको छ भनेर उहाँहरू खुसी व्यक्त गर्दै, चमत्कारै त नभनौ, अलिकति खुसी हुनुभएको थियो
0: अलिकति। तर मैले अब जस्तो कि 11 दिनपछि त्यो टनलमा फसेका एकजना व्यक्तिलाई सुरमा फेला पारियो, एउटा चिना नागरिक, मैले त्यो पनि एउटा चमत्कारै थियो। 11 दिनसम्म अन्धकार ठाउँमा कसैले आफ्नो आस्था अनुसारको भगवान्लाई भनौँ न पूजा गरिरहे अथवा चाहिँ प्रार्थना गरिरहे, त्यस्तो प्रकारले पछि पनि केही फेला पर्यो। अझै त्यसपछि हराएका व्यक्तिहरू, ल त यो त अब भेटिँदैन भनेर माया मारेकाहरू व्यक्ति पछि फर्केर आएको, यस्तो कथा छ?
1: माया मारिसकेको भन्ने त मिल्दैन सर, जस्तै त्यतिखेर सम्पर्क विच्छेद थियो सबैजनासँग, अनि सम्पर्क विच्छेद हुँदा चाहिँ मेरो व्यक्ति पनि मिसिङ हुनुभयो कि भनेर परिवारलाई चिन्ता थियो। पछि उहाँ हिँडेर आउनुभयो र अथवा पछि सम्पर्क जस्तै नेटवर्क सञ्चालन भइसकेपछि परिवारसँगको सम्पर्क भइसकेपछि चाहिँ परिवारलाई खुसी भएको कुरा चाहिँ हिजो मैले एकजना दिदीसँग भेट्दाखेरि पनि कुराकानी गर्नुभएको थियो। यस्तो त रसुवामा अहिलेको बाढीले हेर्ने हो भने प्रत्येक एक घर बिराएर चाहिँ प्रत्येक घरको व्यक्तिहरू चाहिँ त्यस्तो हुनुभएको थियो। कतिजना त सम्पर्क आउनुभयो, कतिजना मिसिङ हुनुहुन्छ अझै, उहाँहरूलाई चाहिँ भेट्दाखेरि चाहिँ मेरो व्यक्ति पनि मिसिङ हुनुभएको थियो कि भन्ने डर थियो, उहाँ आएपछि खुसी भएको
0: थियो। एउटा गुड न्युज भयो, होइन? अब तपाईँ रेडियोकर्मी हुनुहुन्छ, तपाईँ रेडियोकर्मीको नाताले मैले सुरुमै तपाईँलाई कन्ट्याक्ट गर्न सफल भएँ, जसको लागि मैले बिबिसीका हाम्रा मित्र जितेन्द्रजीलाई धन्यवाद दिनुपर्छ, तपाईँको कन्ट्याक्ट उहाँलाई दिनुभयो, होइन? अब तपाईँको रेडियोले पुऱ्याएको एउटा भनौँ न अब जानी नजानी आफ्नो कर्तव्य पुरा गर्ने क्रममा धेरैको ज्यान बच्यो भनेर मैले सुने, तपाईँले आफ्नै ज्यान पनि जोखिममा राखेर अब त्यहाँ बस्नुहुन्न, माथि आऊ माथिमा आऊ भन्दाखेरि त्यो ठाउँमा पछि हेर्दाखेरि त्यसलाई बगाइसकेको रहेछ, तपाईँको योगदान पनि कम छैन बहिनी, होइन? अब तपाईँको कुरा सुनेर कत्तिको ज्यान बच्यो अथवा चाहिँ जानकारी पाएर आफू समयमा बाँच्न सफल भयो जस्तो लाग्छ तपाईँलाई बहिनी?
1: जस्तै मैले अब प्रमाण नभएकन त भन्न मिल्दैन,
0: तर पनि मान्छेले भन्छ नि, कुरा गर्छ नि, तिमीले गर्दाखेरि मैले जानकारी पाएँ अनि म भाग्न सफल भएँ, म भाग्ने प्रयत्न गरेँ भन्ने त होला नि कोही न कोही।
1: जस्तै त्रिभुवनचुसुली माध्यमिक विद्यालयमा मेरो छोरा पनि पढ्दैछ, त्यसैमा मैले त्रिभुवनचुसुली माध्यमिक विद्यालयको प्रहलाई फोन गरेर अब पहाडी चाहिँ एकदम ठुलो आएको छ, विद्यालय बन्द गरेर विद्यार्थीलाई चाहिँ घर पठाइदिनु भयो भने धेरैजना बस्न सक्नुहुन्छ भनेको थिए। त्यति एउटा फोनले चाहिँ त्रिभुवनचुसुली माध्यमिक विद्यालयको 1650 विद्यार्थी चाहिँ अहिले बस्न सफल भएको छ। त्यसै गरी हामीले सूचना बजाइसकेपछि 216 मेगावाटमा काम गर्ने एउटा भान्से बहिनीले सुन्नुभएको रहेछ, उहाँसँग चाहिँ मैले पछि भेटेर नै कुराकानी गरेको थिएँ, अनि मसँगै 50 चाहिँ हामीले भाग्यौँ, अरूले पत्याउनु भएन, त्यही भएर नपत्याउने जति चाहिँ बित्नु भयो भनेर मसँग कुराकानी गर्दै हुनुहुन्थ्यो। यस्तो त धेरै नै छ होला, तर हामीसँग चाहिँ आइपुगेको छैन।
0: तर तपाईँसँग आउँदा त तपाईँले कन्फर्म भन्न सक्ने त यो विद्यार्थी 1650 विद्यार्थी त्यो तपाईँले भान्सेको कुरा गर्दाखेरि त त्यति छन् भने अरू त सुनेर भागेकाहरू ज्यान बचाएका कति छन् बहिनी। एनी भए तपाईँको सम्पर्कमा हुनुहुन्न होला। अब तपाईँको रेडियोको नाम के रे एकताल फेरि भन्नुहोस् न मलाई, मैले बिर्सिन्छु।
1: हाम्रो रेडियोको नाम चाहिँ रेडियो लाङटाङ,
0: रेडियो
1: 3 मेगाहर्जमा बज्छ।
0: रेडियो लाङटाङ होइन त?
1: हजुर।
0: कति मेगाहर्जमा?
1: 90.3।
0: अनि अनलाइनमा पनि छ?
1: अनलाइनमा पनि छ, रेडियो लाङटाङ .org.np छ। हाम्रो सामाजिक सञ्जाल फेसबुक पेज पनि रेडियो लाङटाङबाटै सञ्जालन छ, तिनटै एक्टिभ नै छ सर।
0: अहिले अहिले रेडियो पूर्ण रूपमा सञ्चालन छ कि आंशिक रूपमा?
1: रेडियो पूर्ण रूपमै सञ्चालन छ, हामी कहाँ चाहिँ अझै पनि विद्युत सेवा स्टेबल छैन। हिजो दिउँसो 1 बजेदेखि पनि हामीसँग हाफ लाइन मात्र थियो, जम्मा 76 भोल्ट मात्र आइरहेको थियो, अहिले 10 बजे मात्र पूर्ण सेवा भनौँ 176 भोल्ट आएको छ अहिले चाहिँ। त्यो नहुँदाखेरि नै हामीले जेनेरेटरबाट चाहिँ रेडियो सञ्चालन गरिरहेका छौँ।
0: ओके, अब आफ्टर इभेन्ट होइन, यो दुर्घटना भइसकेपछि बाढी आइसकेपछि रेडियो पनि सञ्चालन छ भने कति श्रोताहरू तपाईँका सहभागी श्रोता आएर आफ्नो मनको कुरा गर्नुहुन्छ होला, आफ्नो दुःख पोख्नुहुन्छ होला, यो भए त्यो भए?
1: श्रोता समावेश हुँदाखेरि चाहिँ 10 जति हुनुहुन्छ एउटा कार्यक्रममा फोन गर्ने कुराकानी गर्ने गर्दाखेरि, हामी लगभग 3 कार्यक्रम चाहिँ हाम्रो लाइभ चल्छ, 10-30 चाहिँ हामी डेली कुराकानी गरिरहेको हुन्छौँ। त्यो चाहिँ रसुवाको मात्रै पर्दैन, जस्तै नुवाकोट, भादिङ, गोर्खातिरबाट पनि हामीलाई फोन
0: गरिरहेको। अनि विदेशबाट पनि आउँछ होला नि फोन त?
1: विदेशमा जानुभएको रसुवाको नागरिकले चाहिँ फोन गर्नुहुन्छ, उहाँले उता बसेर सुनेर गर्नुहुन्छ, जस्तै जापान अनि अमेरिका बस्ने चाहिँ धेरैजना हुनुहुन्छ, उहाँहरूले चाहिँ फोन गरिरहनु भएको हुन्छ, त्यस्तै गरी अन्य मुलुकहरूका साथीहरूले पनि फोन गरिरहनु भएको हुन्छ।
0: हो बहिनी, रेडियोको एउटा चाहिँ शक्ति नै त्यही हो, यसले जोड्छ व्यक्तिलाई, सुखमा जोड्छ दुःखमा जोड्छ होइन। हामीले पनि धेरै घटनाहरू बेहोऱ्यौँ, अब भुइँचालोदेखि लिएर अनि बाढी पहिरोहरू कभर गर्दाखेरि देश विदेशका साथीहरू आएर आफ्नो सहयोग पनि गर्नुहुन्छ, सुख दुःखमा अलिकति 2 शब्द व्यक्त पनि गर्नुहुन्छ। आज मलाई विशेष गरी तपाईँको रेडियो रेडियो लाङटाङ 90.3 मेगाहर्ज होइन त को बारेमा अलिकति चर्चा गर्नु मलाई, र अनलाइनमा पनि छ, र हाम्रो श्रोताले अहिले हाम्रो तपाईँ र मेरो संवाद सुन्दै हुनुहुन्छ भने अनलाइनमा गएर सुन्न सक्नुहुन्छ र सपोर्ट गर्न सक्नुहुन्छ, 2 शब्द व्यक्त गर्न सक्नुहुन्छ। अब तपाईँलाई एउटा अनुरोध गर्न चाहन्छु, तर यो तपाईँको खुसीको कुरा बहिनी, तपाईँ यो यत्रो विनाश हुँदाखेरि यत्रो क्षति हुँदाखेरि तपाईँको आफ्नै परिवारमा पनि ठुलो ठुलो क्षति भएछ, सेयर गर्न चाहनुहुन्छ कि तपाईँको खुसी बहिनी?
1: मैले अगाडि भनिसकेँ सर, यो विषयमा धेरै नभनौँ,
0: त्यस कारणले मैले चाहिँ तपाईँलाई नै अप्सन दिएँ, तपाईँको इच्छा विपरीत म गर्न कुराकानी गर्न चाहन्न, कतिलाई सेयर गरेर मन हल्का भन्नुहुन्छ भन्छन्, कसरी नगर्दा हुन्छ भन्छ, त्यस कारणले मैले तपाईँलाई यो मौका दिएको, मैले बुझेरै कुराकानी गरेको है बहिनी, म तपाईँले मलाई सेयर गरेको कुरा पनि सेयर गरिदिनँ है त। ल आज यो अपडेट दिनुभयो किनभने घटना भएको ठाउँमा मात्रै त्यो बेला मात्रै जाने त्यसपछि चक्क बिर्सिने हामी गर्दैनौँ आज के कस्तो छ भनेर बुझ्यौँ एउटा मात्रै सोध्न चाहन्छु हामीले यहाँ टेलिभिजनबाट देखेको अर्काले खिचेको फोटो देख्दा टिमिरे बजारको पहिलाको ग्लोरी पहिलाको स्थान र पछि हेर्दा जुन प्रकारको त्यो भयावह स्थिति थियो तपाईँ त्यहाँ गएर त हेर्नु भएको छैन होला अहिले स्थिति के छ त्यहाँ मानिसहरू पुगेका छन् छैन उद्धार के कसो छ अलिकति केही भनिदिन चाहनुहुन्छ
1: तिमीहरू बजारमा चाहिँ मान्छे जानुपर्ने अवस्था छैन सर त्यही गाउँमा जतिजना हुनुहुन्छ थोरै व्यक्ति त्यति नै हुनुहुन्छ यताबाट जानु सक्ने अवस्था छैन जानु नै भएको छैन हेलीभन्दा बाहेकको त्यहाँ चाहिँ जानु सक्ने अवस्था छैन अब बिस्तारै सुरु हुन्छ होला जानको लागि चाहिँ
0: ल त म त्यो बुझ्न चाहन्थेँ तपाईँका पनि आफन्त साथीभाइ तपाईँका श्रोता तपाईँका फ्यानहरू देश विदेश हुनुहुन्छ होला कसैलाई केही सम्झना गर्न चाहनुहुन्छ बहिनी
1: धेरै सम्झना त छैन सर विजयादशमीको हामी नेपालीहरूको महान चाड पनि हो यो आज तेस्रो दिन छ घटस्थापनाको मैले पहिला त विजयादशमी 2083 सम्झिन चाहन्छु जतिजनाले मनाउनुहुन्छ उहाँहरूलाई शुभकामना व्यक्त गर्न चाहन्छु जतिजनाको परिवार छिन्न भिन्न भएको छ उहाँहरूलाई शक्ति मिलोस् कि परिवारहरू चाहिँ यो बिदाको बेलामा भए पनि मिलेर आफ्नो परिवारमा जे जस्तो कुरा हुन्छ मिलेर एकताको रूपमा चाहिँ बसेर आफ्नो परिवारको खुसी साटासाट गर्ने अवसर मिलोस् उहाँहरूलाई शुभकामना दिन चाहन्छु जतिजना शोकमा हुनुहुन्छ उहाँले आफ्नो तरिकामा जसरी मनाउनुहुन्छ मनाउनु हुन अनुरोध गर्न चाहन्छु यति नै भन्न चाहन्छु सर
0: हस् त बहिनी थ्याङ्क यू सो मच इन फ्युचर बेला बेलामा त्यहाँको अपडेटहरू लिनको लागि म सम्पर्क गर्नेछु केही नयाँ कुरा आयो राम्रो भयो केही सुधार भयो बाटो बन्यो बिजुली आयो इन्टरनेट आयो भन्ने यस्ता यस्ता कुराहरू औषधि मूलकको प्रबन्ध भयो शिक्षा आयो बच्चाहरूको लागि भन्ने कुरा आयो भने हामीलाई सम्पर्क गर्नु होला है त हस् नमस्कार बहिनी थ्याङ्क यू हस् त यहाँ हुनुहुन्थ्यो रसुवामा हुनुहुने गीता नेपानेजी स्याउबारी कालिका स्थानकै हुनुहुन्छ त्यहाँको रेडियो लाङटाङको म्यानेजर हुनुहुन्छ 90.3 मेगाहर्ज र तपाईँले चाहिँ सुन्न पाउनुहुन्छ अनलाइनमा पनि भनेर भन्दै हुनुहुन्थ्यो एक रेडियोकर्मीले अर्को रेडियोकर्मीको पिनमर्का हामी बुझ्छौँ र त्यहाँको अपडेट उहाँले दिन दिन घटना भयो भदौ 10 त्यही बेलादेखि नै हामीलाई विभिन्न समयमा अपडेट दिइरहनु भएको छ गीताजीलाई सबैको तर्फबाट धेरै धेरै धन्यवाद भन्दै एउटा गीत सुनौँ त्यसपछि हाम्रो अर्को कुराकानीमा जानुपर्छ गोपाल योञ्जनलाई मैले ल्याएँ यहाँहरूको लागि

0: सहजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनुभयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि।
1: यो BFBS गोर्खा रेडियो हो।

0: ओके, सुन्नुभयो जेम्स प्रधानको आवाजको जीवनको यात्रा गीत भने. अब यहाँबाट हामी सिधै लागौँ धनकुटातर्फ. धनकुटामा अब दसैँको चहल पहल के कस्तो छ बुझिहालौँ. मित्र हुनुहुन्छ गोपाल बरालेजी. गोपालजी नमस्ते, स्वागत छ यहाँलाई. ओके, अब कुराकानी सुरु गर्नुभन्दा पहिला तपाईँलाई धन्यवाद दिउँ. तपाईँले चिनाइदिएको हाम्रो एकजना नयाँ भनौँ न रेडियो कर्मी गीताजी नेपानेजी हुनुहुन्छ. भर्खरै रसुवाको अपडेट दिनुभयो, तपाईँलाई पनि धन्यवाद, उहाँलाई पनि धन्यवाद है त. ओके, अब धनकुटातिरको माहौल के छ, मौसम के छ, सुनाउनुहोस्.
1: धनकुटातिरको मौसम कुरा गर्ने भने हिजो अलिअलि धुमिएको थियो, तर आज त्यस्तो भएको छ कि यति उज्यालो छ, काहीँ आकाशमा एक ठोको पनि कुहिरो देखेको छैन, एकदमै उज्यालो. आजको मौसममा चाहिँ के देखिन्छ भने साँच्चै पहिला दसैँ आउँदाखेरि ठ्याक्कै अलि चिसो चिसो अनि उज्यालो कस्तो कस्तो हुन्थ्यो, आज ठ्याक्कै त्यही पाराले चाहिँ दसैँ आएको जस्तो यो मौसमले चाहिँ दसैँ आयो भन्ने
0: यसो बारीतिर भने सयपत्री फुलहरू होइन त्यो देखिन्छ होला कि कसो.
1: सयपत्री फुल त फुल्न थालेको छैन, तर जुन यो हरियाली अनि सामान्य जुन अलिक न धेरै जाँगर नचले जस्तो, धेरै अल्छी अल्छी लागे जस्तो, कस्तो कस्तो हुन्छ नि अधिकांशमा त्यस्तै खालको हुनाले चाहिँ अधिकांशले अब त दसैँ आयो के हो यो मौसम भएको त दसैँ आउनको लागि जस्तो त लाग्यो त बल्ल भन्न थाल्नु भएको छ. त्यस कारणले गर्दा चाहिँ ठ्याक्कै दसैँको माहौल चाहिँ बल्ल बल्ल अब आउन थाल्यो जस्तो
0: हो कि हो कि जस्तो. काठमाडौँमा चाहिँ धेरै ठाउँमा चाहिँ एकदम सयपत्री फुल फुलिसकेको छ. एनिवे, अब बजारतिर पनि भिडभाड त भयो होला नि होइन र?
1: हजुर, स्वाभाविक रूपमा अब यो चाडबाडको बेलामा बजारमा किनमेल गर्नेहरूको भिड त हुने नै भयो. स्वाभाविक रूपमा दसैँको बेलामा अलिक बढी भिडभाड हुने गर्छ. धनकुटा पछिल्लो समयमा अलिक अब अलिक पातलिँदै गएको थियो. यहाँका पहाडी क्षेत्रका बजारहरू प्राय अरू बेला चाहिँ अब अलिक पातलो पातलो हुन्थ्यो, किनभने मान्छेहरू अधिकांश बर्खाइ गरेर अरू अन्यत्र जिल्लातिर जाने, तर अब बजार गाउँका बजारहरू चाहिँ अलिक सुनसान अलिक थोरै जस्तो लाग्ने हुन्थ्यो. तर यति बेला चाहिँ अब बजार अन्य त गएका मान्छेहरू, सदरमुकाम गएका मान्छेहरू पनि आफ्नो पारे आफ्नो क्षेत्रतिर फर्किन थालेका, र ती मान्छेले चाहिँ अब घर जानेसम्मको लागि चाहिँ किनमेल गर्ने त्यो भएको हुनाले पनि अहिले बजारमा धनकुटाको अधिकांश बजारहरूमा भिडभाड हुन थालेको छ. खास गरी अब यहाँ चाहिँ मुख्य रूपमा धनकुटामा लाग्ने साप्ताहिक हतियारमा अत्याधिक रूपमा भिड हुने भइरहेको छ. जस्तै अब यहाँ धनकुटामा पाक्सीवास नगरपालिकामा पाक्सी बजारमा सन्ध्यार हतिया लाग्छ, बिहिबारे हतियामा यहाँ धनकुटा बजारमा बिहिबार लाग्छ, हिले बजारमा बिहिबार लाग्छ, अनि बुधबार लाग्ने यता छर के अरे सहित गाउँपालिका थलथले बजार छ, ती बजारहरू लाग्छ. यस्ता केन्द्रहरूमा चाहिँ जहाँ साप्ताहिक हतियारहरू लाग्छन् त्यहाँ चाहिँ अत्याधिक रूपमा भिड, त्यहाँ चाहिँ मान्छे खुट्टा हाल्न नसक्ने अवस्था छ. किनभने गाउँका मान्छेहरूले पनि अब खसी बोका बेच किनबेच गर्न पनि त्यहीँ जाने भए, दसैँ जसले सस्तो हुन्छ भनेर पनि त्यहीँ जाने भए, ठाउँमा चाहिँ अलि अत्याधिक रूपमा भिडभाड चाहिँ हुने गरेको छ है अहिले त्यति बेला चाहिँ.
0: ओके, अब यही बेलामा हो बजार अनुगमन निरीक्षण होइन चेक जाँच क्वालिटी कन्ट्रोल गर्ने बेला, यो पनि अब एकदमै तदारुकता साथमा चलायो होला नि त.
1: यति बेला एक हप्ता दस दिन अगाडिदेखि नै यहाँ धनकुटामा हुन त नियमित रूपमा महिनामा एकचोटि दुईचोटि रूपमा यहाँ चाहिँ अब बजार अनुगमन हुने त गरेको छ, तर यो बेलामा चाहिँ दैनिक जसो, किनभने यो अहिले विशेष गरी यो प्रशासनले खाद्य तथा गुण नियन्त्रण विभाग अनि त्यस पछाडि उद्योग वाणिज्य सङ्घ यहाँको नागरिक समाजहरूले चाहिँ अलिक बढी अहिले चाहिँ यो कोशी राजमार्ग अन्तर्गत चाहिँ जहाँ जहाँ खाना खाइन्छ नि त्यो यात्रुहरू चाहिँ ओढार्ने चढार्ने त्यहाँ खाना खाने ठाउँहरूमा चाहिँ बढी ध्यान दिन थालेको छन्. किनभने त्यहाँ चाहिँ अत्याधिक मान्छे उताबाट आउने मान्छेहरूले खाना खाने त्यहाँ चाहिँ फेरि अब त्यो सडे गलेको हुन्छ कि अथवा त्यहाँ नराम्रो हुन्छ कि भन्दा अलिक बढी प्रशासनले अहिले चाहिँ त्यसलाई अलिक बढी ध्यान दिएको छ. त्यहाँ चाहिँ अब जुन रूपमा मान्छे मानवलाई खाना यो खालको चिज खुवाउनु पर्ने थियो हो त्यसो भएको छ कि छैन भनेर पनि गइरहेको छ. र अहिले चाहिँ अब केही दिन यता चाहिँ होटलहरूलाई पनि अलिक जरिमाना गरिरहेको छ, किन सफा भएन नभएको अनि जस्तो मूल्य छुटिराखेर ग्राहक जुन उपभोक्ताले खाने चिजमा कति मूल्य के को मूल्य कति छुट्टि पर्छ भनेर त्यो नदेखाएको कारणले गर्दा पनि होटलहरूलाई पनि जरिमाना गराउन थालेको छ. यसले चाहिँ के देखिन्छ भने कम्तीमा पनि राजमार्ग भए पनि अरू ठाउँ भए पनि यात्रुहरूलाई खाना खुवाउँदा स्वच्छ खाना खुवाउनुपर्छ, सफा खाना खुवाउनुपर्छ भन्ने किसिमको चाहिँ उनीहरूमा चाहिँ त्यो चाहिँ पर्न थालेको छ. अहिले होटलहरूमा जाने हो भने चेकिङ आउँछ अलिक राम्रो सफा गर पनि भन्ने होटलवालाले त्यसो भन्न थालेका छन् होइन. अनि अर्को कुरा चाहिँ खाद्यान्नको पसलहरूमा बढी खाद्यान्नसँग जोडिएका पसलहरूमा प्रशासनले प्रशासनकै अगुवाईमा बढी त्यो चेकिङहरू भइरहेको छ. यो विषयमा चाहिँ मैले धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मा हुनुहुन्छ, उहाँसँग सोधेको थिएँ के छ अवस्था भन्दाखेरि अन्य जिल्लाको तुलनामा यहाँ त्यस्तो खालको जुन म्याद कुज्जेकाहरू अथवा अयोग्य चिजहरू चाहिँ धेरै भेटिन्छन्, थोरै भेटिन्छन्। जुन चिज पनि मान्छेले अब उनीहरूले चाहिँ बेच्न हो या के गर्न हो त्यो राख्न चाहिँ राखिरहेको, अब व्यापारी हो नि त चाहिँ बेच्न पनि सक्छन् होला, तर त्यसमा चाहिँ छुट्टै नरहे पनि म्याद चाहिँ यो चाहिँ हामीले पक्षता लड्न राखेको भनेर चाहिँ व्यवसायले भन्ने गरेका छन् भनेर उहाँले कुरा गर्नुहुन्थ्यो। यसलाई देखेर यसलाई हेर्दा चाहिँ के गरिन्छ भने अहिले प्रशासनले निकै कडाइका साथ यो चाहिँ अनुगमन गरेको छ, यसले उपभोक्तालाई चाहिँ धेरै राम्रो फाइदा गरेको छ, तर व्यापारी व्यवसायीहरू चाहिँ एकदम त्रसित छन्। कुन बेला कति बेला प्रशासन आइपुग्छ कि बा अनुगमन टोली ल्याएर समय दिन्छ कि भनेर उहाँहरू चाहिँ कतिपय त्रास हुनुहुन्छ।
0: अलिअलि त्यो हुनु पनि पर्यो नि, फेरि लापरवाही हुन्छ होइन, अब आफ्नो सामान अप टु डेट हुनु पर्यो, एकदमै डेट एक्सपायर्ड र चिज राख्नु भएन, अर्काको स्वास्थ्य बिग्रिने प्रकारले पनि गर्नु भएन नि, त्रसित हुनु जरुरी पनि छ होइन त।
1: तर यो विषयमा चाहिँ जस्तो जस्तो पसलेहरूलाई पनि कतिपय बेला के हुँदो रहेछ दिन सामना आउँछ दिएको हुन्छ राख्नु दिएको हुन्छन्, कतिपय बेला चाहिँ उनीहरूलाई चाहिँ त्यो डेट हेरेर बस्दा रहन्छन् क्या, डेट हेर्न पाउँ भ्याउँदा रहन्छन्, अनि जस उताबाट आएको चिज जे छ त्यसैलाई बेच्दिने, जे छ त्यसैलाई बेच्दिने गर्दा
0: अब त्यो चाहिँ अब एक त लापरवाही त हो, अब नियम कानुनमा त बस्नै पर्यो नि, किनभने लाभ लिएपछि त आफ्नो जिम्मेवार पनि वहन गर्नु पर्यो नि। यही सन्दर्भमा म एउटा कुरा तपाईँले भन्दै गर्दाखेरि एउटा कुरा सम्झना आयो, हुन त यो अहिले प्रयोगमा छ छैन, मान्छेले विश्वास गर्छन् गर्दैनन्, यो धनकुटा हिलेतिर जाँदा अझै पहाडतिर जाँदाखेरि उहिले उहिले कुरा गरेँ है मैले, हाम्रो भनौँ न बुढापाकाहरू मेरो हाम्रो आमाहरूले कुरा गर्दाखेरि के अरे धनकुटाको बाटोतिर जाँदाखेरि जहाँ पाए त्यही नखानु, किनभने त्यहाँ त सानसाना होटेलहरू छाप्रोमा होइन हुँदाखेरि त्यसले बिखादी हरिताल प्रयोग हुन्छ, हरितालले चाहिँ भिजोग गर्छ, मान्छेको ज्यानै जान्छ भनेर भनेको सुनेको थिएँ क्या मैले केटाकेटीमा होइन उहिले, तपाईँले सुन्नुभएको छ हरिताल भन्ने कुरा?
1: हजुर मैले पनि सुनेको थिएँ, जस्तो पहिला पहिला चाहिँ विशेष गरी भोटतिरबाट आउने मान्छेहरू, यहाँ उता तिब्बत तर्फबाट आउने मान्छेहरू शेर्पाहरू विशेष उनीहरूले चाहिँ हरिताल लगाइदिन्छन् खायो भने मान्छे
0: मर्थ्यो। मैले धेरै मैले यो बारेमा बुझ्न चाहे, हरिताल भने के होला कस्तो होला, यो अब विखादी हो कि मन्त्र हो कि झाडफुक हो कि भूतप्रेत हो कि
1: खानेकुरा, जस्तो खानेकुरामा के चिज हालिन्छ अरे,
0: बिजोगे हुन्छ अरे, ज्यानै जान्छ अरे, सबै लुटपाट पनि गर्छन् अरे भन्छन्, अथवा चाहिँ एकदम उसको बसमा हुन्छ भनेर पनि भन्छन्। यो बारेमा अलिक खोज अनुसन्धान गरेर यसो एउटा फिचर बनाउनुहोस् न, इन्ट्रेस्टिङ छ क्या यो कुरा चाहिँ।
1: दाइले मलाई भने जस्तै मलाई पहिला म सानो सानोमा हुँदाखेरि आमाहरूले पहिला तपाईँले भने जस्तै हिलेतिर हामी आउँदा हाम्रो बजार चाहिँ त्यति बेला हिलेमा लाग्थ्यो, अनि त्यति बेला बुवाहरूले भन्नुहुन्थ्यो हजुरआमाले विशेष गरी हजुरआमाले त्यति मैले जता पाएको त नखायो त्यहाँ त हरिताल लागेको हुन्छ नि, हरिताल लगाइदिन्छ नि
0: उहाँहरू पनि अब धनकुटाकै होइन मुगातिर जन्मिएर हुर्किएर भनौँ न अब काठमाडौँसम्म आएको व्यक्तिहरूले त्यहाँको कुरा सुन्दाखेरि एक सहर बजारमा नपत्याउने कि कसैले पनि यस्तो कुराहरू हगि, त्यसले गर्दाखेरि तपाईँलाई एउटा सानो प्रश्न, यो हरिताल भन्ने चिज के हो, कसरी प्रयोग हुन्थ्यो, कसले जानेको होला नि यो बारेमा, पुरा बुढा पाकालाई त थाहा होला, यसो खोजेर एउटा यसो भनौँ अनुसन्धान रूपमै एउटा फिचर बनाउनुहोस् न त है। इन्ट्रेस्टिङ छ किनभने यदि त्यो समाजमा थियो भने के हो त यो भनेर बुझौ न त होइन त। ल त तपाईँलाई ह्याप्पी दसैँ भन्दै भन्नुहोस्।
1: धन्यवाद दाइ, अनि हजुरलाई पनि थाहा छ मुगामा चाहिँ अहिले त्यहाँ चाहिँ शङ्कराचार्य या के त्यो जुन अलि 106 के ऊ चाहिँ गुरु हुन्छ नि जगत गुरुहरू, पहिला उहाँले पढेको र मुगामै जन्मेको भन्ने जस्तो खालको कुरा थियो, अहिले मैले त्यो ठ्याक्कै डाटा त मैले भन्न सकिनँ। उहाँको सम्मानमा चाहिँ मुगामा अहिले यति बेला महापुराण भइरहेको छ, इन्दिरा थापा हजुरले सुन्नुभएको होला, पूर्व राज्य मन्त्री हुनुहुन्छ, उहाँको अगुवाईमा मुगामा पहिलो पटक चाहिँ 80-25 गतेदेखि कार्तिक 3 गतेसम्म चाहिँ ठुलो महापुराण भइरहेको छ। 25-30 गते चाहिँ जुन बराधाम, जुन अब यो जुन बराधाम भनेको दत्तको धाम भइहाल्छ, त्यहाँको सन्त त्यहाँको देवाचार्य चाहिँ त्यहाँ गएर मोहन शङ्कर दास सायद नाम मैले भुलेँ, उहाँको त्यहाँको चाहिँ त्यो उहाँ गएर प्रवचन दिँदै
0: हुनुहुन्छ।
1: चाडबाडको बेलामा हुने ठुलो पुराण रूपमा चाहिँ एउटा हो,
0: त्यो पनि एउटा एक्टिभिटी भइरहेको छ, धार्मिक एक्टिभिटी भइरहेको छ भन्न चाहेको तपाईँले। ल त आजले यति नै गरौँ, मेरो समय सकियो, तपाईँलाई धेरै धन्यवाद छ। प्रोजेक्ट मैले दिएँ, खोज्नु होला, पुरानो पुरानो कुराहरू अचम्मका कुराहरू हुन्छन् नि होइन त, अनि नयाँ जेनेरेसनले सिक्नु पर्यो, बुझ्नु पर्यो। हामीले त अलिअलि सुनेको हरिताल हरिताल भनेको के रहेछ जस्तो एकदम कौतूहल के होइन, त्यसले गर्दाखेरि आजकल त त्यो प्रयोग हुन्छ भन्ने बोली वचनमा पनि छैन नि त, हरिताल प्रयोग होला है भनेर जहाँ पायो होटेलमा नखानुभन्दा चाउमिन बेच्ने होटेलमा के हरिताल हाल्ला र होइन र। ओके हस् त, मैले बिदा लिएँ, थ्याङ्क यू सो मच,
1: हस्
0: हस् नमस्कार। ओके, हरितालको विषयमा तपाईँलाई पनि थाहा छ भने श्रोताहरू, तपाईँ त्यो भेगको हुनुहुन्छ, जानेको हुनुहुन्छ भने प्लिज लेख्नु होला, म पढेरै सुनाउँछु। ओके, आस्था रातको गीत सुकार्नु होला, त्यसपछि हामी समीक्षामा जान्छौँ।

0: ओके आस्था रातको गीत मैले छोटाउनै पर्यो. भीमजी बार गरे आउनु भएको छ, उहाँलाई स्वागत गरिहाल्नु. भीमजी नमस्ते.
1: नमस्कार विनोदजी.
0: ब्रेकिङ न्युज पाउनु भयो क्या? हो एकछिन अड्किनु भयो त.
1: के
0: छ त आजको समीक्षामा राख्न लागेका समाचारहरू के छन् त?
1: आजको हटिसो तपाईँले थाहा पाइहाल्नु भएको पक्कै.
0: यहाँ भर्खर तपाईँहरूले नै के सुनाएको देखेँ, महिला हिंसा र के को विरुद्ध के भनेको कुरा सुने. त्यही हो हट इस्यु के
1: हो ऐन चर्चाको इस्यु भनेर
0: चर्चाको
1: राम्रो इस्यु भयो देखिलाई अलिकति हट भनेर भन्ने होइन. इस्यु चाहिँ अलिक बिजो खालको छ.
0: एआईको करामत भनेर पनि सुन्छु. त्यही हो
1: क्या
0: हो क्या हो है, एआईले अनेक उथल पुथल गरिदियो होइन त
1: मान्छे सिद्धियो नि भयो कि.
0: ओके तपाईँ हाम्रो जाहिर पनि दरापमा होइन त
1: होइन. एउटा रमाइलो चाहिँ कस्तो छ भनेदेखि बिचरा तपाईँले एआईसँग बातसात यताउता मार्नु भएको छ होला. मान्छेले एआईको प्रयोग म चाहिँ यो मानवीय सभ्यताको हिसाबले भनौँ न एक हिसाब अन्त च्यालेन्ज गर्छ. अब सबै सुरक्षाको खतरा छ, संसार डुबाइदिन्छ एआईले. अब कोही ठाउँ त मुद्दा पनि जित्यो भनेर पनि कुरा आएको छ युकेमा होइन त
0: सुने
1: होइन, त्यस्तो पनि आएको छ. तर एआईको बात मार्ने शैली तपाईँले कतिको विचार गर्नु?
0: मैले त्यस्तो गरेको दोहोरो संवाद गरेकै छैन. मैले
1: बात मार्ने शैली चाहिँ एआईबाट सिक्दाखेरि असाध्यै राम्रो. एआईले चाहिँ तपाईँलाई
0: अङ्ग्रेजी सिकाउने भने त्यही हो,
1: अङ्ग्रेजी होइन
0: हरेक
1: कुरा सिकाउँदाखेरि चाहिँ तपाईँले जब लजिक गर्न थाल्नुहुन्छ नि यस्तो राम्रो लजिक गर्छ उसले, टक्राव यताउता सबै गर्छ होइन. अनि त्यो कुरा गर्दै गइसके पछाडि उसले जब रियलाइज गर्छ नि ए म पनि केही कमजोर थिएँ कि भनेर, यति छिटो एक्सेप्ट गर्छ नि अहिले
0: भनेर त्यो इन्फर्मेसन लिएर उसले स्टोर गरिहाल्छ ताकि नेक्स्ट टाइम चाहिँ उसले इम्प्रुभ गरोस्
1: होइन भने. त्यो म तपाईँ बात मार्दै जाँदाखेरि है मैले त्यो गल्ती गरेछु है म अबदेखि सुधार्छु, कति राम्रो कि त्यो बच्चालाई त्यो स्कुलमा पढाउँदाखेरि सर ल आमा ए बा म अबदेखि यस्तो गल्ती गर्दिनँ टाइपको हुन्छ नि.
0: मैले
1: कहिले कहिले चाहिँ फ्याटाफुट त्यस्तो केही पर्यो भनेदेखि चाहिँ
0: कोसिस गर्नु पर्ला म पनि
1: होइन,
0: त्यसको दिमाग फुट्नु पर्ला, यहाँको दिमाग फुट्नु पर्ला है,
1: रमाइलो हुन्छ.
0: ओके
1: अब मैले यो किन जोडिराखेको छु भनेदेखि हो सबभन्दा सहिलो चाहिँ अब जस लाउनको लागि चाहिँ एआई
0: उम्किन पनि
1: होइन. मैले यस्तो गरेर दोष जति भए भर्खर एआईले त्यो एआईले थाहा पायो नि के गर्ला भनेर,
0: पैसा पनि एआईले जेनेरेट गरेको भनेर सुनियो होइन, आकाश मोडेको पैसाहरू उम्किनु पनि हो भनौँ न. यदि उम्किन चाहनु
1: तपाईँलाई दोष लाग्यो एआईलाई दोष लाउनु पाइन्छ, अब एआईले मुद्दा हाल्छ. अब यदि होइन भनेदेखि मलाई किन मेरो किन बेच्यो भनेर फेरि त्यसले मुद्दा हाल्यो भनेदेखि त कसरी दिन्छ जस्तो लाग्छ मलाई भनेदेखि.
0: त्यसको लागि अब अदालत होला नि एआई एआई अदालत
1: सुन्नु होइन. मैले भने चाहिँ मान्छेसँग जस्तो त्यहाँ बस गर्न जाँदाखेरि केसहरू रेफरेन्सहरू लिएर आएर बोल्ने त भने होइन, प्रेसिडेन्टहरू के छ हामीसँग नजिरहरू के छ. अब एआईले त एक क्लिकमा संसारभरिको नजिर थाहा
0: छ, नजिर ल्याएर
1: हाइलकाइल पारिहाल्छ
0: टाइम कुन कुन इभेन्टको कुन चाहिँ नतिजा र कुन रिजल्ट र के नजिर बस्यो भने
1: मान्छे कुरामा कहाँ के नजिर थियो के स्थापित भइरहेको थियो अन्त उसलाई त सबै थाहा छ यो विषयमा होइन. त्यो कारणले गर्दा
0: पत्र पत्रकार के भन्छ आज एआई कुरा हो
1: आज खगेन्द्रजीले मैले गरेको होइन त्यो एआई जेनेरेटेड हो मेरो आवाज होइन त्यो भनेर बोल्नु भएको छ भन्नु. तर सायद तपाईँले सुन्नु होला,
0: मैले सुनेको छैन,
1: सायद नसुनेको नै राम्रो हुन्छ
0: होला है. ओके
1: बिजोकै छ,
0: ठिकै छ,
1: सुनिसाध्य पनि छैन त्यो
0: ए तर अश्लील छ भनेर सुनेको थिएँ
1: त्यो त्यसको सीमा अन्त बाहिर
0: हो
1: होइन. अब उहाँले अब एउटा भए चाहिँ कस्तो भनेदेखि मानौ न त्यो कङ्ग्रेसजीले बोलेको होइन रहेछ भने पनि अब शङ्का थप चाहिँ के भयो भनेदेखि उहाँको पार्टीले सांसदको हैसियतले सार्वजनिक कार्यक्रममा मुख नदेखाउनु अटेन्ड नहुनु
0: भने केही समयलाई प्रतिबन्ध जस्तो
1: किनभनेदेखि उहाँमाथि छानबिन
0: पार गरिएको छ,
1: त्यो रोक लागिरहेको छ. त्यो कारणले गर्दाखेरि झन् त्यो शङ्का चाहिँ अझै बढेर गयो.
0: विशेष कुरा चाहिँ के रहेछ, के कारण के को लागि यो भनौँ न अब कुरा निस्केको रहेछ?
1: यस्तो रहेछ उहाँको पर्सनल रिलेसन रहेछ यो बाहिर आएको अडियो अनुसार. यदि यो फेक होइन भनेदेखि त्यो फेकै हो भने पनि बाहिर आएको
0: कुरा चाहिँ के रहेछ भन्नु
1: कुरा भनेको चाहिँ उहाँको एकजना अन्तरङ्ग सम्बन्ध रहेछ
0: आइसी
1: अनि उहाँले भनेको न्युड फोटोहरू पनि भिडियोहरू त्यस्तो के खेच्नु भएको थियो होला त्यो पब्लिस गर्ने भनेर उहाँले पैसाको बार्गेनिङ गरिरहेको चाहिँ
0: आइसी अब त्यो नहुनु पनि सक्छ
1: पैसाको बार्गेनिङ गरिरहेको
0: म्याटर अफ इन्भेस्टिगेसन भयो नि त यो
1: एकदमै एकदमै ठुलो त्यो गरिरहेको फेरि रगत भ्याउँछु मार्छु भरे आउँछु 8 बजे यताउता टाइमसम्म तोकेर सबै छ त्यो
0: ओके
1: होइन त्यो अब एउटा चाहिँ कस्तो छ भनेदेखि लगाइरहेको भनेको चाहिँ जो महिलाको आवाज सुनिन्छ त्यहाँ तिमीले असाध्यै शालीन भएर बोलिराखेका छन्
0: कि
1: अब यो यसमा चाहिँ कस्तो छ भनेदेखि अब चाहिँ मैले पनि केही स्टेप चाल्नुपर्छ भनेर नत्र भनेदेखि त्यत्रो गाली सुनिसके पछाडि मान्छे जर्किन्छ नि होइन ती महिला पनि त्यही अनुसारले प्रस्तुत भएकी छन् किनभनेदेखि नाम सार्वजनिक नगएको कारणले गर्दाखेरि नभएको कारणले गर्दाखेरि तिमीहरूले कुरा गरेर
0: मैले एकतालमा भेटेँ हात मिलाइयो चिन्जान गरियो रेडियो कर्मी हुँदो रहेछ कुनै बेलामा पढेको तर मैले काम गरे होइन भन्नुभयो एकदम डिसेन्ट एकदम करिस्मेटिक पर्सनालिटी छ होइन उहाँको लवाई खवाई बोली एकदमै प्रेजेन्स देखाउने खालको छ
1: त्यसले चाहिँ मान्नुपर्छ ओरेटोरी पावर चाहिँ उहाँको धारा प्रवाह छुटेर जान्छ तर भनेको त्यो त बार्गेनिङ त अश्लीलता त्यो चाहिँ अलिकति पाच्य खालको छैन त्यो एकदमै बढी छ
0: त्यो
1: अब त्यही विषयमा चाहिँ अब अरू दलका मान्छेहरूलाई त इस्यु खोजी पनि राखेका थिए यो मात्रै होइन नेपाल प्रहरीले नेपाल प्रहरीकै प्रमुख माथि पनि उहाँले दागा धर्नु भएको थियो होइन अनि त्यो कारणले गर्दाखेरि त्यसरी नै बाहिर पो आयो कि त्यो
0: इन्भेस्टिगेसन भयो
1: एकदम अब त्यो एआईले गरेको भएर पनि फेरि एआईले नै बाहिर ल्याइदियो कि त्यो पनि के
0: होइन
1: एनिवे यो छ आजको चर्चाको विषय चाहिँ समाजमा चर्चाको विषय कान्तिपुर दैनिकले प्रस्तावित राजदूतको सुनवाई सुरु सुनार विरुद्ध महिला हिंसा र थापा विरुद्ध पिआरको आरोप शीर्षक राखेर खबर छापेको छ यहाँ सुनार भनेको चाहिँ गिरिबहादुर सुनार
0: उहाँ चाहिँ
1: साउदीको लागि हुनुहुन्छ उहाँको पनि अवैध सम्बन्ध थियो विवाहित महिलासँग भन्ने खालको उजुरी परिराखेर छ यहाँ ललितपुर प्रहरीमा चाहिँ के भन्छ मिले मतो गरेर उहाँ छुट्या भन्ने खालको कुरा केसहरू परिराखेको छ यतापट्टि यो जिज्ञान कुमार थापा जापानका लागि प्रस्तावित जिज्ञान उहाँ चाहिँ त्यहाँ उतै घर छ अरे कारोबार पनि उतै छ त्यो कारणले गर्दाखेरि कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुन्छ जापानसँग डिल नै
0: स्वार्थको द्वन्द्व पऱ्यो भने त
1: एकदम त्यो हुन्छ भनेर आइरहेको छ कुरा के भन्छ हामीले हिजो पनि कुरा गऱ्यौँ टाढो साहबको यता भारतका लागि होइन उहाँले चाहिँ राम्रो दिनुभएको थियो नेपो बेबीको विषयमा जवाफ दिँदाखेरि त्यो अडियोहरू पनि राम्रो सुनिएको छ उहाँले गरेको डिमेन्ड विद्वान हुनुहुन्छ त्यतिको विद्वान चाहिँ राजदूत भएर जाँदाखेरि राम्रो पनि हुन्छ अब यतापट्टि युकेको लागि त हाम्रो पूर्व प्रधान सेनापति नै जाँदै हुनुहुन्छ उहाँ आफै पनि जाँदै हुनुहुन्छ अरे अहिले चाहिँ जे सुनवाई चलिरहेको छ 6-7 उजुरीहरू परिरहेको छ भारततिर जाने विरुद्ध यो यतापट्टिको कुरा भयो होइन नयाँ पत्रिका दैनिकले दसैँमा महँगीको मार शीर्षक राखेर खबर छापेको छ महँगी चाहिँ अहिले त छोइसादेखि केही पनि छैन यो आम उपभोक्ता त ठहरै पार्ने भयो हुन पनि अब यो कन्ट्रोल
0: मासु कति 17-18 रुपियाँ किलो भयो नि त
1: अब यहाँ हेरौँ है जस्तो अलिकति दसैँको यतापट्टिको मासुकै कुरा गरौँ न जिउँदो खसी 82 भनेको पोहोर नि त 700 रुपियाँ किलो अहिले 850 भनेको 650 खाद्यले गर्दाखेरि 650 दिएको जस्तो लाग्छ मलाई त्यतिखेर लाग्दाखेरि अब 82 यो जिउँदो खसीको मासु 1300 अहिले 1800 पुग्यो किलोको वृद्धि दर 38% भनेको 39% लगभग 40 माछा 240 500 पुगेको छ के भन्छ 450 माछा 2 किलोभन्दा ठुलोको चाहिँ 600-700 पुगेको छ ब्रोइलर कुखुरा 410-450 पुगेको छ यो मेन भनेको चाहिँ खसीको मूल्य बढिराखेको छ यो खसीको मात्रै राख्दाखेरि चाहिँ काठमाडौँ उपत्यकामा चाहिँ नेवार बस्ती बढी छ राङ्गो पनि व्यापकै बिग्रियो के काठमाडौँ उपत्यका किन चाहियो र ममा म्याक्सिमम् चाहिँ राङ्गकै जाने हो पोहोर परार 600 अहिले 800-900 पनि परिसकेका छन् राङ्गको मासु पनि फेरि त्यो राङ्गो पनि गाउँतिरको चाहिँ नजोतिया राङ्गो भएर अलिक कमलो हुँदो रहेछ होइन यहाँ चाहिँ साह्रो चाम्रो तपाईँ पनि हाँस्नु भयो चपाउनु भयो
0: फेरि हामीले त खानु मिल्दैन
1: किन भनिरहनु पर्यो. एनिवे जे भए पनि अब दुग्धजन्यको पनि त्यस्तै भइरहेको छ, फल फुलको मूल्य पनि सस्तो चाहिँ केही पनि भएको छैन
0: कि,
1: पेट्रोलियम पदार्थ अब
0: नगरौँ
1: गर्नै परेन. सवारी भाडा पनि अब ल्याम्लुम बढिहाल्यो सबै होइन. जस्तै यहाँ हेर्नु न, काठमाडौँ काकडभिट्टाको 2500 अहिले 3082 भनेपछि 1300 पुगिसकेछ.
0: फ्लाइटको नि, फ्लाइट पनि दिएछ,
1: फ्लाइटको आएको छैन यहाँ यो गाडी भाडाको. किन भनेदेखि फ्लाइटको त यस्तो हुँदो रहेछ, मैले लगाइरहेको भनेको चाहिँ यो प्राधिकरणले नै तोक्दाखेरि चाहिँ अप्टिमम र मिनिमम लेभल तोकिदिइराखेको हुँदो रहेछ भाडा चाहिँ. अब नियम सङ्गत हिसाबले नै वायुसेवा कम्पनीहरूले त उनीहरूले त बढी लिनु पाएको बेला त बढी
0: लिइहाल्छ.
1: अब यसमा अर्को एउटा कुरा चाहिँ, जस्तो मानौँ आज काठमाडौँबाट के भन्छ रेसुङ्गा गयो होइन, रेसुङ्गा जाँदाखेरि
0: 10,000 रहेछ दर्शुङ्गा गुल्मीको होइन, गुल्मीको नयाँ यो फ्लाइट मैले हेरेको 10,000 रहेछ,
1: 4 महिना पछाडिको आएको होइन. अब त्यहाँ जाँदाखेरि 13 लिएर गयो होइन, उताबाट फर्केर आउँदाखेरि 2 मात्रै लिएर आउनु परिसक्यो. यो यो यो चाहिँ लगभग 1 वेको जस्तो मात्रै भयो क्या.
0: यहाँको टेक्सटाइलले फर्किँदाखेरि हाम्रो सवारी पाइन्न, त्यो रिटर्न प्यासेज पनि चाहिन्छ भन्छ नि होइन,
1: मैले दोबारिहाल्नु. अनि त्यो कारणले गर्दाखेरि पनि हो जस्तो लाग्छ कि यो अहिले दसैँको बेला चाहिँ यताबाट जाँदाखेरि काठमाडौँबाट जाँदाखेरि फेरि दसैँ लगतै त उताबाट आउँदाखेरि हुरुरु हुन्छ नि,
0: फेरि हुरुरु हुन्छ, यताबाट फेरि खाली हुन्छ.
1: त्यो कारणले गर्दाखेरि पनि हामी मोटामोटी यति नै गरौँ कि शीर्षक पढौँ.
0: अब शीर्षक एउटा मात्रै पढौँ,
1: एउटा गरौँ. के भन्छ, विद्यार्थी प्रति विद्यार्थी 20 रुपियाँले सम्भव छ पोसिलो खाजा, शीर्षक राखेर पनि खबर छापेको छ आज नागरिक दैनिकले. वन कसुरमा पक्राउ, सम्पत्ति शुद्धिकरणमा छानबिन, यो चाहिँ छोलेन्द्र शमशेर राणासँग जोडिएकै एकजना व्यक्तिको कुरा छापेको छ.
0: ओके हस् दादा, हाम्रो समय सकियो, हामी दुवैलाई भीमात्री र विनोद खड्गालाई बिदा दिनुहोस्, नमस्ते, फेरि भोलि भेटौँ, बाबा.

0: दशैं भित्रीसँगै घर फर्किनेहरूको सीमा नाकामा लर्को लाग्न थालेको छ। नेपालगंजको जमुनाहा नाकाबाट दैनिक 5,000 भित्रिरहेका छन्। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
1: दशैं तिहार नजिकैसँगै भारतका विभिन्न सहरमा रोजगारी गर्दै आएका नेपालीहरू घर फर्कने क्रम बढेको छ। वर्षभरि परिवारबाट टाढा रहेकाहरू चाड पर्वमा भने आफ्नै घर फर्केर परिवार र आफन्तसँग खुसी साट्न चाहन्छन्। स्वदेशमै पर्याप्त रोजगारीको अवसर नहुँदा परिवारको खर्च धान्न भारत जानुपर्ने उनीहरूको बाध्यता छ। देशमै रोजगारीको अवसर सिर्जना भए परिवारबाट टाढिएर परदेशिनु पर्ने बाध्यता अन्त्य हुने उनीहरू बताउँछन्।
2: हाम्रो नेपालमा रोजगारी छैन, बाध्यताले इन्डिया जानुपर्छ। अहिले दशैं मान्न अब फेरि 8 महिना पछि फेरि फर्किने
3: हामी यहीँ रोजगार पाउन आएको भए त त्यहाँ पुग्दैछ। हाम्रो पनि परिवारलाई छोड्ने इच्छा थिएन, बसेर केही गरेर खान्छौँ होला।
4: सरकारसँग के भन्न चाहन्छौँ भने हामीलाई जति पनि आफ्नै गाउँठाउँमा होइन नेपालमा अनि कुनै केही व्यापार बिजनेस कुनै पनि हामीलाई दिएको भए हामीलाई जान जरुरी थिएन नि।
1: प्रदेशमा वर्षभरि पसिना बगाए पनि चाडपर्वले नेपालीलाई आफ्नै माटो र परिवारतर्फ फर्काउँछ। दशैं तिहारमा उनीहरूको गन्तव्य बन्छ आफ्नै देश, आफ्नै सहर अनि आफ्नै गाउँ।
0: गोर्खा र धादिङ जोड्ने आरूघाटको पुल बुढी गण्डकीको बाढीले बगाएपछि बेली ब्रिज निर्माणको तयारी थालिएको छ। बाढीले पुलको गोर्खातर्फको 22 मिटर भाग बगाएपछि आइतबारदेखि नै सवारी आवागमन ठप्प छ। नेपाली सेना र गोर्खा सडक योजनाको समन्वयमा बेली ब्रिज निर्माण हुन लागेको हो। 10 दिनमा बेली ब्रिज निर्माण सक्ने गरी काम अघि बढाइएको नेपाली सेनाले जनाएको छ। आइतबार बिहानको बुढी गण्डकी बाढीले आरूघाट र सोतीका मोट्रेवल पुल समेत बगाएको छ। दशैंका लागि काठमाडौँ उपत्यकामा ल्याइएका पशुको स्वास्थ्य परीक्षण सुरु भएको छ।
5: सरकारले काठमाडौँ उपत्यकामा मुख्य 10 वटा स्थानीय बजारबाट खसीबोका, च्याङ्रा र रागा भैँसीको स्वास्थ्य परीक्षण सुरु गरेको हो। पशु सेवा विभाग, जिल्ला पशु सेवा कार्यालय र सम्बन्धित स्थानीय निकायका प्रतिनिधि सहितको टोलीले यही आइतबारदेखि परीक्षण सुरु गरेको हो। पशु सेवा विभागका पशु चिकित्सक हरि सिंह भाटले उपत्यका भित्रिने 10 वटा स्थानमा स्वास्थ्य परीक्षण गरेर मात्र खसीबोका र रागा भैँसी पठाइएको जानकारी दिनुभएको छ। खानयोग्य पशुको कानमा हरियो रङ र अस्वस्थकर खसी बोकाका लागि रातो रङ लगाइएको पशु चिकित्सक भाटले जानकारी दिनुभएको छ। घटस्थापनाका दिनदेखि 9 मेसम्म 10 वटा टोली परिचालन गरेर खसी बोकाको स्वास्थ्य परीक्षण गरिने उहाँले जानकारी दिनुभएको छ। विभागका अनुसार खसी बोका भित्रिने कलङ्की खसी बजार, टापाखेल र चापागाउँ खसी बजार, टुकुचा खसी बजार र खाद्य कम्पनी थापाथलीमा स्वास्थ्य परीक्षण सुरु गरिएको हो। यस्तै टोखा, कपन, सुकेधारा, लोकन्थली बजार, सलाघारी च्याङ्रा बजार, चोभार, चालनाखेल, राँगा बजार, चन्द्रागिरी, बालाजु बाइपास र बल्खु कालीमाटी माछा बजारमा बिहान 7 बजेदेखि 11 बजे र दिउँसो 3 देखि 5 बजेसम्म खसी बोकाको परीक्षण गरिएको विभागले जनाएको छ। गत वर्ष दशैंमा 35,848 पशुको स्वास्थ्य परीक्षण गरिएको विभागले जनाएको छ।
0: आर्थिक वर्ष सुरु भएको 3 महिनापछि आइतबार बजेट ल्याएको सुदूरपश्चिम सरकारमा बजेटका विषयमा फेरि विवाद सुरु भएको छ। प्रदेशसभामा बजेट विवाद चर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सदन बहिष्कार गर्ने निर्णय गरेको छ। बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षसँग आवश्यक समन्वय नगरेको भन्दै सदन बहिष्कार गर्ने निर्णय गरेको नेपाली काँग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमल बहादुर शाहले जानकारी दिनुभएको छ। यसैबीच बजेट विवाद समाधान नेपाली कम्युनिष्ट पार्टीभित्र बजेट संशोधन तथा छानबिन गर्ने सहमति भएको छ। नेकपाले संसदीय छानबिन समिति गठन गर्ने र कार्तिक 15 गतिभित्र पूरक बजेट ल्याउने सहमति गरेको छ। अस्ति आइतबार आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले 37,70,00,000,000,000 बजेट प्रस्तुत गर्नुभएको हो। निर्वाचन आयोग प्रमुखको राजीनामा मागेर भारतमा प्रदर्शन चर्किरहेका बेला कक्रोच जनता पार्टी सीजेपीका केही नेता फेरि पक्राउ परेका छन्। नयाँ दिल्लीको जन्तर मन्तरमा सुरक्षा घेरा तोडेर प्रदर्शन हुन थालेपछि नेता सौरभ दास, आशुतोष रङ्का र अजिङ्क्य सिन्दे सहितका नेतालाई प्रहरीले हिरासतमा लिएको सीजेपीले जनाएको छ। भारतीय जनता पार्टीलाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरेको आरोप लगाउँदै सीजेपीले निर्वाचन प्रमुखको राजीनामा मागेको छ। हौस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रेकर अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो छोडामीलाई सुनिराख्नुहुने सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोता लगायत यता काठमाडौँ उपत्यकामा एफएम 105.7 मेगाहर्ज, सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्ज र पोखरामा रहनुहुने श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुन्छ। पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको बसाइमा म तुलसीको हार्दिक नमन। त आदरणीय श्रोताहरू, कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायको उछान मैले गीतकार अमर बान्तुको गीत रचना, शान्तिराम राईको सङ्गीत अनि उदय सोताङको स्वरमा रहेको एउटा सुमधुर गीतबाट गरिसकेको छु। युगौँ भयो मजेरीमा आमा रोएको, दसैँको माहौलमा छौँ श्रोताहरू। घरको मजेरीमा बसेर यो गीतले बोले जस्तै कति आमाहरूले सन्तानका बाटोहरू हेरिरहेका होलान् यस्तो बेला। मालसे धुन र गाउँमा मचिने लिङ्गे पिङको चचहुई को आवाज सुन्दै गर्दाखेरि ती आमाहरू जो वर्षौँदेखि छोराको प्रतीक्षामा बसेकी छिन् र तिनलाई पनि त्यही लिङ्गेपिङमा र त्यही मालसी धुनमा रमाउँदै छोराले लिङ्गेपिङ मचाएको हेर्ने इच्छा चाहना हुन्छ होला। त्यही भएर पनि कार्यक्रम स्वर्णिम सङ्गमको बसाएको उठानमा मैले गीतकार अमर बान्तुको गीत रचना, सङ्गीतकार शान्तिराम राईको सङ्गीत र उदय सोताङको स्वरमा रहेको युगौँ भयो मजेरीमा आमा रोएकी, एउटी आमाले छोराको प्रतीक्षा गरेको गीतबाट कार्यक्रम स्वर्णिम सङ्गमको ढोका उघारिसकेको छु। अब लागु श्रोताहरू, आजको तिथि मिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल असोज 27 गते असोज शुक्ल तृतीया तिथि मङ्गलबार, नेपाल सम्बत 1146 तदनुसार आज अक्टोबर महिनाको 13 तारिक सन् 2026 र मौसम कुरा गर्नुपर्दा श्रोताहरू, मौसम आज पनि सामान्य र पनि कतै कतै हलुका बदलाव हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। र नेपालमा आज सूर्योदय बिहान 6:02 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरे साँझ 5:37 जाँदा हुँदैछ। र श्रोताहरू, आज अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस समेत परेको छ। यो दिवसको विशेष गरी श्रोताहरू, नेपाल जस्तो हिमाली देशको लागि झनै महत्त्वपूर्ण रहेको छ यो दिवस। शक्ति राष्ट्रहरूको होडबाजी र कार्बन उत्पादनको कारण जलवायुमा आएको परिवर्तनको सबैभन्दा ठुलो मार कोही कसैलाई छ भने त्यो हाम्रो देश नेपाललाई रहेको कुरा त हामी दुईवटा दशी प्रमाणबाट पनि दिन सक्दछौँ। यो सिङ्गो विश्वलाई भदौ 10 गते भटेकोसीमा आएको बाढी र 2 दिन अगाडि बुढी गण्डकीमा आएको बाढी र त्यसले पुर्याएका क्षति हामीले विश्व सामु राख्न सक्छौँ। त्यही भएर पनि आज अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस परेको हुनाले हामीले यो दिवसलाई विश्व सामु अझै धेरै पुर्याउन सक्यौँ भने सायद हाम्रा मागहरू पुरा हुन्छन् होला भन्ने आशा मात्र राखौँ। यति भन्दै श्रोताहरू, एउटा गीत राख्न चाहन्छु, दसैँको माहौलमा छ र यति बेला पनि म विश्व नेपाली प्रश्न शाक्य अनि यसै गरी अन्य गायिकाहरूमा थुप्रै गायिकाहरू हुनुहुन्छ, यसमा सुनिल मास्केको शब्द सङ्गीत रहेको, रुकमान लिम्बू अनि मोनिका राईको स्वर रहेको एउटा दसैँ गीत राखिहाल्छु। शब्द सङ्गीत रहेको छ सुनिल मास्केको।

0: सहरैतिर उज्यालो छाएको छ, दसैँ पनि नजिकै आएको छ भन्दा भन्दै श्रोताहरू दसैँ आइ नै सकेको छ र आज यस वर्षको दसैँको अर्थात् नवरात्रको तेस्रो दिन पनि हो। श्रोताहरू, माता दुर्गाको तेस्रो स्वरूप चन्द्र घण्टा देवीको पूजा आराधना गरेर यो दसैँ मनाइरहेको छौँ। दसैँलाई स्वागत गरिरहेको यो अवस्थामा मैले दसैँकै गीत राखेँ यहाँहरू माझमा। सुनिल मास्केको शब्द सङ्गीत रहेको यो गीतमा स्वर रहेको थियो विश्व नेपाली प्रार्थना साक्य मोनिका राई र रुकमान लिम्बूको शब्द सङ्गीत सुनिल मास्केको रहेको थियो। र अब नि आजको बसाइको बारेमा जानकारी दिने बेला भइसकेको छ। श्रोताहरू, आज मङ्गलबार हो र मङ्गलबारको स्वर्णिम सङ्गम घरदेश र परदेशलाई जोड्ने दिन हो, अर्थात् यता घरगाउँको हालखबर रेडियो तरङ्ग मार्फत जस्ताको तस्तै तपाईँसम्म पुर्याउने दिन हो कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको माध्यमबाट। र यसको लागि हामीलाई आवश्यक पनि हुन्छ तपाईँ आदरणीय श्रोताहरू, जति पनि श्रोताहरू नेपालभन्दा बाहिर बसेर हामीलाई सुन्दै हुनुहुन्छ भने यहाँहरूले नेपालमा रहेका यहाँहरूका आफन्तजन परिवारजन र सङ्गीतका मोबाइल र टेलिफोन नम्बर हामीलाई उपलब्ध गराउन सक्नुहुनेछ र तपाईँका नम्बर प्राप्त हुने साथ म फोन डायल गर्नेछु। तर यति बेला भने चाहिँ म एउटा गीत राख्न चाहन्छु। यो गीतको रचना रहेको छ राजेश एकलको, भने स्वर रहेको छ आनन्द कार्की, रामकृष्ण ढकाल, बबिता मानन्द र विश्व नेपालीको, र सङ्गीत शिखर सन्तोषको रहेको छ। अहिलेलाई भने म यही गीत राख्न चाहन्छु यहाँहरू माझमा, र यो गीतको गीतकार राजेश एकल रहेको छ। मैले गीत त राख्छु भने श्रोताहरू कहिलेकाहीँ प्रविधिले हामीलाई धोका दिन्छ। खैर, यो गीत म पछि केही छिन पश्चात राख्ने कोसिस गर्नेछु। बेबिस गोर्खा रेडीको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सुनेर साथ दिइरहनुभएका श्रोताहरूले आज भने कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा जोडिन सक्नुहुन्छ र यहाँहरूले आफन्तजन परिवारजन साथी सङ्गीतका मोबाइल र टेलिफोन नम्बर हामीलाई उपलब्ध गराउन सक्नुहुनेछ र तपाईँले दिनुभएको मोबाइल र टेलिफोन नम्बरमा म फोन डायल गर्नेछु र यता घरगाउँको वस्तुस्थिति हालखबर रेडियो तरङ्ग मार्फत जस्ताको तस्तै तपाईँसम्म पुर्याउँछु कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा। आशा छ सधैँको मङ्गलबार जस्तै यहाँहरूले नेपालमा रहेका यहाँहरूका आफन्तजन परिवारजन र साथी सङ्गीतका मोबाइल र टेलिफोन नम्बर हामीलाई उपलब्ध गराइदिनु हुनेछ भन्ने विश्वासको साथ अब नै एउटा छोटो विश्राम लिन्छु।
1: तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्, यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 pounds 90 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
2: BFBS Gorkha Radio. BFBS Gorkha Radio.

0: बागेजुङको काखैमा यो गीत राखेँ मैले यहाँहरू माझमा अमृता लिम्बू र विशाल राईको स्वरमा गीत लेख्नु भएको थियो गीतकार लीलाराज कामबाङले भने सङ्गीत रहेको थियो यसमा अनिल कोइ राईको र केही दिन अगाडि काठमाडौँ उपत्यका लगायत देशैभरि भारी वर्षा भइरहेको बेला यो गीतको भिडियो रिलिज गर्ने क्रममा उहाँहरू तिनैजना यहाँ आउनुभएको थियो हामीले कुराकानी पनि गरेका थियौँ गीतकार लीलाराज कामबाङजी भने चाहिँ केही समयदेखि रेडियोबाट थियो अलिकति पर हुनुभयो जस्तो छ कतै व्यस्त हुनुहुन्छ होला घरैसी कामको सिलसिलामा यद्यपि हामीले सम्झिरहेका छौँ र गीत पश्चात भने बेबिस गोर्खा रेडीको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा कनेक्टिकट युएसए भाच शर्मिला अधिकारीज्यूले एउटा नम्बर दिनुभएको छ र साथमा गोपाल अधिकारी उहाँहरूको शर्मिलाजीको ससुरबा र गोपाल अधिकारीज्यूको चाहिँ बुबाको नम्बर दिनुभएको छ म बुबालाई कार्यक्रममा स्वागत गरिहाल्छु बुबा नमस्ते हजुर अनि आरामै हुनुहुन्छ हजुरको बसाई काठमाडौँ हो कि उता सर्लाहीतिरै हो पेप्सिकोलामा हुनुहुन्छ अहिले अनि दसैँको पनि शुभकामना छ बुवालाई आज दसैँको तेस्रो दिन भएको हुनाले छोरा बुहारीले उता अर्को गोलार्थबाट यता साँझ पर्दै गर्दा त्यता बिहान भएको छ होइन र अब बुवालाई सम्झनु भएको छ सायद दसैँ मिस गरिरहनु भएको छ होला के छ दसैँको तयारी के कस्तो भइरहेको छ भनेपछि घटस्थापना ल हजुर धेरै धेरै धन्यवाद बुवा अनि अब छोरा बुहारी नेपाल नआएको बखतमा बुवाको सम्झना गर्नुभएको छ दसैँको बेलामा पक्कै पनि परिवारहरू एकै ठाउँ बसेर दसैँ मनाउँदाको आनन्द छुट्टै भइहाल्दछ तर पनि कहिलेकाहीँ समय परिस्थितिले गर्दाखेरि मान्छेले भने जस्तो सोचे जस्तो कहाँ पुग्छ र हामी समयको दास भएको हुनाले समयले जता डोराउँछ त्यतै जानुपर्ने भएको हुनाले पनि सायद अहिले उहाँहरू पृथ्वीको अर्को पाटोमा हुनुहुन्छ हामी यता छौँ तर पनि सम्झिराख्नु भएको छ केही भन्न चाहनुहुन्छ छोरा बुहारीलाई
1: त्यस्तो केही छैन सबै ठिक छ राम्रोसँग रहौँ खुसी रहौँ आनन्दमा रहौँ त्यही नै खुसी नै चाहन्छु
0: अनि हाम्रो गोपालजी चाहिँ कुन भाइ छोरो तपाईँको
1: मेरो जेठो छोरो
0: ए जेठो छोरो भनेपछि अहिले यहाँ चाहिँ अन्य छोराहरूसँगै हुनुहुन्छ होला ए त्यसो भने अब दसैँ लाग्दैछ उता सर्लाहीतिर लालबन्दीतिर जाने त कुरा छैन होला हजुरहरूको दसैँमा योपालि बाटो पनि अलिकति त्यस्तो भने जस्तो राम्रो त छैन होइन त्यही भएर पनि जे होस् यता भए पनि उता भए पनि होइन दसैँ हो हामीले एउटा चाडबाडको रूपमा लिनुपर्दछ मनाउनु पर्ने हुन्छ भनेपछि बिस्तारै बिस्तारै पेप्सिकोलातिर दसैँ भित्रिसक्यो होला है बुवा बिस्तारै अहिले राजधानीको सडकहरू पनि अलिकति व्यस्त व्यस्त देखिन्छ किन भन्दाखेरि सबै जानेहरू है कोही मोटरसाइकलमा चाहिँ ब्यागहरू कसेर हिँड्दै गरेको कोही गाडीमा कोही बसमा है अब हवाई टिकट दर त भनी नसक्नु महँगो छ होइन झन्डै झन्डै आउनु जानुलाई चाहिँ नेपालीहरूको हैसियतले भन्ने भने एउटा शाखा अधिकारीको तलबले आउनु जाने टुए टिकट मात्रै हुने रहेछ एक महिनाको होइन त्यति महँगो छ अहिले महँगी उस्तै बढेको छ त्यही भएर पनि होला मान्छे धेरै सडक यात्रा पनि प्रयोग गर्नुहुन्छ सबैलाई शुभयात्रा पनि भन्न चाहन्छु अब छोरा बुहारीलाई आशीर्वाद पनि दिन सक्नुहुन्छ है यहाँबाटै
1: ठिकै छ राम्रो बडा दसैँको उपलक्ष्यमा राम्रो होस् के भन्नु
0: हजुर
1: राम्रो होस् कल्याण होस्
0: त्यही भन्न चाहनुहुन्छ होइन हुन्छ बुवा धेरै धेरै धन्यवाद छ हजुरलाई पनि शुभ विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्दै बिदा हुन्छ है त नमस्ते हजुर आदर श्रोताहरू उहाँ हुनुहुन्थ्यो शर्मिला अधिकारी जो कनेक्टिकट युएसमा बस्नुहुन्छ उहाँको ससुरो बुवा अनि गोपाल अधिकारी ज्यूको चाहिँ बुबासित मैले कुराकानी गरेँ घरकी जेठी बुहारी अनि यता माइतीकी कान्छे छोरीले यो नम्बर दिनुभएको थियो र उहाँलाई धन्यवाद दिन चाहन्छु र हरि राईजीले पनि एउटा नम्बर दिनुभएको थियो मैले यो नम्बरमा फोन डायल गरेको उठाउनु भएन उहाँले टेलिफोन म फेरि पनि गर्नेछु केसिन पश्चात प्रकाश केसीको नम्बर दिनुभएको थियो प्रकाश केसीजीले उठाउनु भएन उठाउनु भएको भए अवश्य कुराकानी गर्नेछु यद्यपि यो नम्बरलाई मैले सुरक्षित राखेको छु केही समय पश्चात म यो नम्बरमा पनि फोन डायल गर्नेछु है त। अनि शर्मिला अधिकारीजी चाहिँ नमस्कार है, त्यो सर यो पिङलाई रोटे पिङ भन्छ है भनेर लेख्नु भएको छ। रोटे पिङ भनिन्छ, अलिक पर चाहिँ लिङ्गे पिङ पनि छ है, त्यही भएर त मैले लेखेको पनि छु। कतै लिङ्गे पिङ त कतै रोटे पिङ, त्यसैले रमाइलो हुन्छ दसैँको दिन। फोटो सावर रघु भट्टराईजी भनेर रघुजीले पठाउनु भएको थियो, रघुजीलाई पनि धन्यवाद दिन चाहन्छु। बस्टन युएसएबाट यो फोटो हामीलाई उपलब्ध गराइदिनु भएको थियो र उहाँले चाहिँ आज मेरो ससुरबाको नम्बर पठाएको छु है, हजुरले मिलाएर कुरा गरिदिनु पनि भनेर लेख्नु भएको थियो। मैले अब मिलाउनेसम्म कोसिस त गरेँ है, के कति मिलाएँ त्यो त थाहा छैन। यद्यपि यहाँलाई भने धेरै धेरै धन्यवाद दिन चाहन्छु शर्मिला अधिकारीजीलाई। अनि गोपाल अधिकारीजीले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ होला, बुबाको आवाज सुन्नुभयो, यसमै यहाँहरू खुसी हुनुहुन्छ होला र मलाई पनि खुसी लाग्यो। धन्यवाद दिन चाहन्छु शर्मिला अधिकारीजीलाई। अनि हरि राईजी को नम्बरमा म केही क्षणपछि फोन डायल गर्नेछु। हजुर राईजी, मैले फोन डायल गरेको थिएँ, उहाँले टेलिफोन उठाउनु भएन, सायद कतै व्यस्त हुनुहुन्छ होला। स्टुडियो सञ्चालक पनि हुन्छ, ड्रिम्स स्टुडियो काठमाडौँको अत्यन्तै चलेको स्टुडियो पनि हो। हरि राईजीले चाहिँ फेल्तम लन्डनबाट, तुलसी सर नमस्कार, म पनि हाजिर जन यो लोकप्रिय कार्यक्रम छोडिम सङ्गम फ्यामिली कनेक्टिङमा मिठा मिठा गीत सङ्गीत सुरुबाटै सुनेर मनोरञ्जन लिइरहेछु। आज मेरो प्रिय मित्र प्रकाश केसीजीको नम्बर पठाएछु भनेर लेख्नु भएको थियो। प्रकाश केसीजीले टेलिफोन उठाउनु भएको छैन, उठाइदिनु भयो भने म अवश्य कुराकानी गर्नेछु है त। हरि राईजी यहाँलाई धेरै धेरै धन्यवाद दिँदै अब नि म रमेश क्षेत्रीजीले लेख्नुभएको भरत लामाको सङ्गीतलाई एउटा गीत राख्न चाहन्छु। केशव उप्रेतीको स्वरमा, दसैँ सम्झे तिहार सम्झे सम्झे अरू चाडबाड।

साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

हजुर सुधार कुरा मिल्यो मन मिल्यो घरजम गर्ने हो हेलो सुन्दैछौ यसपालि त नेपाल आउने हो दसैँमा कतिजना नेपाल आउनु पनि भयो होला आउन चाहँदा चाहँदै छुट्टी नमिलेको कारणले गर्दाखेरि आउन नपाएकोमा दुखेसो पनि होला र दसैँमा घरजम गर्नको लागि चाहिँ साइत हेराइरहनु पर्दैन कुलो कुरा मिल्यो मन मिल्यो घरजम गर्ने हो गीतकार एनपी परदेशीले लेख्नुभएको यो गीत राखेँ मैले कविता श्रेष्ठ र निशान भट्टराईको स्वरमा अब नै व्यवसायमा कार्यक्रम सडिम सङ्गम फ्यामिली कनेक्टिङमा बेलायतबाट फक्सटनबाट छवि थापा मगरज्यूले एउटा नम्बर दिनुभएको छ नमस्कार तुलसीजी आज प्राकृतिक विपत्ति न्यूनीकरण दिवसको हजुर लगायत सम्पूर्ण श्रोताहरूलाई शुभकामना पनि छ समय मिलेमा बिछोडको पीडा नसकी खप्न दसैँको बेलामा गीत पनि सुन्ने इच्छा राखेर बडा दसैँको सबैमा हार्दिक मङ्गलमय शुभकामना भन्दै समयले साधेमा आज मेरो मामाको छोरी साली लीला फुन कुमालजीलाई फोन डायल गरिदिनुहोस् है अनि शुभकामना पनि सुनाइदिनुहोस् है भन्नुभएको छ लीलाजीलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु लीलाजी नमस्ते हेलो लीलाजी हामीलाई सुन्दै हुनुहुन्छ हेलो लीलाजीले सायद टेलिफोन राख्नुभयो जस्तो लाग्यो फोन उठाउनु भएको थियो कुरा अलिकति बुझ्नु भएन कि जस्तो लाग्यो कसले दिनुभएको छवि थापाजीले ए हुन्छ हुन्छ भन्नुहुन्थ्यो मैले होलमा बस्नुहोस् है भनेको थिएँ सायद उहाँले टेलिफोन राख्नुभयो जस्तो छ छविजीले अनुरोध गर्नुभएको गीत राख्नेछु र त्यसपछि म उहाँसित फेरि जोडिने कोसिस गर्नेछु सम्भवतः उहाँसितको यो सम्पर्क विच्छेद भएको छ अहिलेलाई भने म गीतै राख्नेछु स्वर सम्राट नारायण गोपाल र दिलमा खातिले गाउनुभएको गीत लेख्नु भएको छ रत्न शमशेर थापाले

0: यो गीत पार्श्वमा बज्दै गर्दाखेरि फेरि पनि म जोडिन चाहन्छु लीलाजीसित। लीलाजी नमस्ते।
1: हजुर नमस्ते।
0: अनि सन्चय हुनुहुन्छ? सर्वप्रथम त तपाईँलाई यो दशैंको पनि हार्दिक शुभकामना छ। अनि अहिले गुल्मीतिरै हुनुहुन्छ तपाईँ? गुल्मी खैरेनीमा हुनुहुन्छ। कस्तो छ अब दसैँ लागे लागे जस्तो छ होला, मौसमहरू पनि घमाइलो छ होला। हजुर हेलो, दसैँ लागे जस्तै छ होला है गाउँघरतिर? गाउँ फर्कन थाले दसैँमा टिका लाउनु, बुवा आमा र ठुला बडाहरूको बा आशीर्वाद थाप्नको लागि गाउँ आउँदै होलान् होइन? जस गाउँघर रमाइलो छ उसो भने। अनि त्यही रमाइलो मिस गरिरहनु भएको छ होला छवि थापा। नाताले त भेनाजु पर्नु भएको छ है तपाईँको? ल अब छविजीलाई केही भन्न चाहनुहुन्छ भिनाजुलाई? सम्झनु भएकोमा के भन्नुभयो? पक्कै पनि। अनि तपाईँ पनि अब यो दसैँको माहौलमा हुनुहुन्छ होला, दसैँ मनाउने करिब करिब सुरसार भइसक्यो होला, के छ तयारी? रङ रोकन हुँदैछ होइन अहिले त गाउँ घरमा? पहिला जस्तो कमेरो रातो मार्नु खोज्नु पर्दैन होला नि? सजिलो भएको छ। हजुर। अनि अब तपाईँ दसैँको माहौलमा हुनुहुँदो रहेछ, साह्रै खुसी लाग्यो। आज छविजीले पनि सम्झनु भयो, झनै खुसी लाग्यो होला तपाईँलाई पनि। र आज पहिलोचोटि यसरी कुराकानी गर्ने मौका मिल्यो दसैँकै यो पूर्व सन्ध्यामा। आज तेस्रो दिन हो दसैँको होइन, नवरात्रिको। त्यही भएर पनि तपाईँसँग कुराकानी गर्ने यो मेसो पुलको काम गरिदिनु भएको छ, सेतुको काम छवि थापाले गर्नुभएको छ, उहाँलाई धन्यवाद दिँदै तपाईँलाई फेरि पनि दसैँको शुभकामना दिँदै बिदा हुन्छु है त। नमस्ते। हजुर श्रोताहरू, उहाँ हुन्थ्यो छवि थापा मगरको साली नानी शिला माफुनो लीला पुन कुमालजी। उहाँसित छोटो कुराकानी गरे। गुल्मीको चाहिँ खैरेनीमा बस्नुहुँदो रहेछ, दसैँ लागिसकेको र गाउँघरमा दसैँ मान्नको लागि आउनेहरूको घुइँचो लाग्न थालिसकेको कुरा उहाँले जानकारी दिनुभएको थियो। र गाउँमै दसैँ रमाइलो हुन्छ, त्यही भएर पनि यो दसैँ को बेला गाउँठाउँको सम्झना सबैलाई आइहाल्छ। त्यस्तै गीत म केही दिनपछि राख्नेछु, तर अहिलेलाई भने चाहिँ म बिछोडको पीडा यो गीत नै राख्न चाहन्छु यहाँहरू माझमा।

हजुर श्रोताहरू, यो दसैँको समय प्राय बजिरहने गीत राखीमणिहरू माझमा स्वर सम्राट नारायण गोपाल र दिलमाया खातीको स्वरमा नूतन भूषालजीले सुनिल मास्के दाईको नम्बर दिनुभएको छ। मैले अघि सुनिल मास्के दाईसित छोटो कुराकानी गरेको थिएँ र उहाँले नम्बर दिइसके पश्चात फोन डायल गर्दाखेरि सम्पर्क भइरहेको छैन। नूतनजीलाई यही जानकारी गराउन चाहन्छु र खुसीको कुरा चाहिँ आज नूतनजीकै रचनाको गीत को भिडियो चाहिँ गरिरहेको छु भनेर अघि सुनिल मास्के दाईले मलाई जानकारी गराउनु भएको थियो र फेरि तपाईँले त्यो पश्चात मैले टेलिफोन गरेको सम्पर्क भइरहेको छैन। सायद कतै सुटिङको क्रममा लोकेसनहरू हेरफेर भइरहँदाखेरि सम्पर्क नभएको हुन सक्दछ। नूतनजीलाई यही जानकारी गराए। बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम तपाईँ यो क्षण बेला सुन्दै हुनुहुन्छ र आज मङ्गलबार भएको हुनाले मङ्गलबारको स्वर्णिम सङ्गम चाहिँ घरदेश र परदेशलाई जोड्ने दिन हो, अर्थात् घर गाउँको हालखबर सुनाउने दिन हो र दसैँको माहौलमा छ। केही नम्बर प्राप्त भएको छन्। हरि राईजीले दिनुभएको नम्बरमा म केही दिनपछि फेरि पनि फोन डायल गर्नेछु। टेलिफोन उठाउनु भएछ भने म अवश्य कुराकानी गर्नेछु त हरिजी, तर टेलिफोन उठिरहेको छैन। र ओमप्रसाद थापा काउचा दाईले पनि एउटा नम्बर दिनुभएको छ, त्यो नम्बरमा पनि म फोन डायल गर्नेछु। तर यति बेला पनि यहाँहरूलाई बेबेस गोर्खा रेडियोको समाचारतिर लैजान चाहन्छु र समाचारमा जाने क्रममा एउटा दसैँकै शुभकामना गीत राख्न चाहन्छु। यसको भिडियो पनि आइसकेको छ, भिडियो चाहिँ यहाँहरूले युट्युबमै गएर हेर्न सक्नुहुन्छ र यति बेला पनि अडियो यहाँहरू माझमा राख्न चाहन्छु। निकै मिठो गीत बनेको छ, नव दुर्गा भवानीले रक्षा गरून् जुनु पर्साई मनको स्वरमा रहेको गीत यहाँहरू माझमा राख्न चाहन्छु र यसको शब्द सङ्गीत चाहिँ शब्द रचना चाहिँ जुनु पर्साईको रहेको छ, सङ्गीत यसमा सन्तोष विशीको रहेको छ। अहिलेलाई भने यही गीत राख्न चाहन्छु र जुनु पर्साई मुनलाई साथ दिएका छन् सन्तोष विशीले। गीत पश्चात पनि यहाँहरूले समाचार सुन्न सक्नुहुनेछ र समाचारपछि हामी कार्यक्रमको दोस्रो खण्डमा भेट्नेछौँ।

0: Pilaen Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: नेपाली काङ्ग्रेसको 15 महाधिवेशनबाट जनसम्पर्क समितितर्फका 7 केन्द्रीय सदस्य निर्वाचित भएका छन्। महिला 2 सीटमा सीता सापकोटा र चन्दा अधिकारी निर्वाचित हुनुभएको छ। त्यस्तै भारतबाट बालकृष्ण पाण्डे, युरोपबाट जितेन्द्र विक्रम शाही, एसिया तथा अमेरिकाबाट विद्याभूषण कार्की, मध्य पूर्वबाट पुरुषोत्तम खनाल र पेसिफिक क्षेत्रबाट बलराम श्रेष्ठ निर्वाचित हुनुभएको हो। महिलातर्फ निर्वाचित सापकोटाले 3113 र अधिकारीले 2896 मत पाउनु भएको छ। क्षेत्रगत प्रतिनिधित्वतर्फ भारतबाट निर्वाचित पाण्डेले 3827, एसिया तथा अमेरिकाबाट निर्वाचित कार्कीले 1934, मध्य पूर्वबाट निर्वाचित खनालले 2074, पेसिफिक क्षेत्रबाट निर्वाचित श्रेष्ठले 1920 र युरोपबाट निर्वाचित साईले 1412 मत पाउनु भएको छ। काङ्ग्रेसले पहिलो पटक विधान संशोधन गरेर जनसम्पर्क समितिबाट 7 केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरेको हो। यसअघि जनसम्पर्क समितिका प्रतिनिधिहरू महाधिवेशनमा मतदाताका रूपमा सहभागी हुँदै आएका थिए। नयाँ व्यवस्थासँगै उनीहरूको प्रतिनिधित्व पार्टीको केन्द्रीय कार्य समितिमा पनि सुनिश्चित भएको छ। काङ्ग्रेसका 42 जनसम्पर्क समितिमध्ये यस पटकको महाधिवेशनमा 21 समितिले भाग लिएका थिए। निर्वाचित मध्ये महिलातर्फ सापकोटा र क्षेत्रगत प्रतिनिधित्वमा भारतबाट पाण्डेले सबैभन्दा बढी मत पाउनु भएको छ। काठमाडौँ उपत्यकामा दशैंलाई लक्षित गरी सुरु गरिएको सबै ब्रान्डका एलपी ग्यासको संयुक्त बिक्री वितरण भोलिदेखि बन्द हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले बुधबारसम्म मात्रै संयुक्त रूपमा ग्यास बिक्री तथा सिलिन्डर सार्टफिट गर्ने जनाएको हो। संघले बिहिबारदेखि पुरानै व्यवस्था अनुसार नजिकका डिलर मार्फत ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ। दशैंका बेला ग्यास खरिदमा सहजता ल्याउने भन्दै उद्योगीहरूले अस्तिदेखि उपत्यकामा जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर पाएक पर्ने बिक्री केन्द्रबाट ग्यास लिन सकिने व्यवस्था गरेका थिए। सुरुमा आउँदो शनिबार असोज 31 गतेसम्म संयुक्त रूपमा ग्यास बिक्री वितरण गर्ने भनिए पनि उद्योगीहरूले त्यसपछि एक दिन घटाएर असोज 30 गतेसम्म कायम गरेका थिए। अब उपभोक्ताले बिहिबारदेखि पुरानै व्यवस्था अनुसार डिलरबाटै ग्यास खरिद गर्नुपर्नेछ। चाडपर्वको समयमा खाना पकाउने ग्यास जस्तो अत्यावश्यक वस्तु खरिद गर्न उपभोक्ताले शास्ति खेप्नु परेको छ। सरकारले पूर्वाधार विकासमा लगानी बढाउन 1 खर्ब रुपियाँ अधिकृत पुँजी भएको पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव गरेको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा संघ प्रदेश र पालिकाका साथै सरकारी संस्थान, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रको लगानी समेट्ने व्यवस्था प्रस्ताव गरेको छ। प्रस्तावित कोषको जारी पुँजी 50 अर्ब र चुक्ता पुँजी 20 अर्ब रुपियाँ हुनेछ। कोषमा नेपाल सरकारको 40%, प्रदेश सरकारको 5%, महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाको 15% र गाउँपालिकाको 10% लगानी रहने प्रस्ताव छ। त्यस्तै सरकारी निगम कोष संस्थान, बैंक तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको 15% र निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाको 15% सेयरी हिस्सा रहने मस्यौदामा उल्लेख छ। पूर्वाधार विकासका लागि आवश्यक ठूलो लगानी जुटाउन सरकारी बजेटमा मात्रै निर्भर रहनुपर्ने अवस्था कम गर्ने उद्देश्यले कोष स्थापना गर्न लागेको हो। प्रस्तावित कोष मार्फत सड़क, खानेपानी, ढल व्यवस्थापन, फोहोर मैला व्यवस्थापन लगायत सहरी पूर्वाधारका आयोजनामा लगानी परिचालन गर्ने लक्ष्य राखिएको छ। कोषले सरकारका विभिन्न तहबाट प्राप्त रकमका साथै स्वदेशी तथा विदेशी दात्री निकायबाट ऋण र अनुदान लिन सक्नेछ। प्रस्तावित कोषले पूर्वाधार आयोजनामा सेयर, ऋणपत्र तथा अन्य वित्तीय उपकरण मार्फत लगानी गर्न सक्नेछ। संघ प्रदेश र पालिकाको साझेदारीमा छनौट भएका आयोजनालाई ऋण वा अनुदान उपलब्ध गराउने व्यवस्था पनि मस्यौदामा समेटिएको छ। कोषको सञ्चालन तथा व्यवस्थापनका लागि पूर्वाधार विकास मन्त्रालयका सचिव वा तोकिएको व्यक्तिको अध्यक्षता 10 सदस्यीय सञ्चालक समिति गठन गर्ने प्रस्ताव गरिएको छ। सरकारले अघि सारेको यो प्रस्ताव कार्यान्वयनमा आएमा संघ प्रदेश र पालिकाका साथै निजी क्षेत्रको पुँजी परिचालन गरी पूर्वाधार विकासका लागि दीर्घकालीन वित्तीय स्रोत जुटाउने आधार तयार हुन सक्नेछ। यद्यपि यो व्यवस्था अहिले विधेयकको मस्यौदाका रूपमा प्रस्ताव गरिएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले हुलाक सेवालाई आधुनिक प्रभावकारी र जनमुखी संस्थाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ।
2: सरकारले घोषणा गरेको कार्यक्रम अन्तर्गत चाहिँ त्यही हिसाबले चाहिँ आजको दिनसम्म चाहिँ तपाईँको हात हातबाट चाहिँ घर घरमा पासपोर्टहरू पुगेको छ, होइन, अन्य सामग्रीहरू डेलिभरी हुन थालेको छ।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

दसैँको माहौल छ श्रोताहरू, दसैँकै गीत राखेँ मैले यहाँहरूमा. आजमा दसैँ आयो, दसैँ तिहार. यो गीतमा स्वर रहेको थियो खुमन अधिकारी र

0: विष्णु माझीको र शब्द र लय सङ्कलन भने चाहिँ उदय पुनको रहेको थियो र यसै गीतको साथ मैले आजलाई कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङको व्यवसायको दोस्रो खण्ड दोस्रो घण्टाको उठान गरिसकेको छु। व्यवसायमा सम्पूर्ण रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यति बेला भने फेल्तम लन्डनबाट हरि राईजीले एउटा नम्बर दिनुभएको छ, प्रकाश केसीको नम्बर। प्रकाशजीले अहिले टेलिफोन उठाउनु भएको छ, म प्रकाशजीलाई कार्यक्रममा स्वागत गरिहाल्छु। प्रकाशजी नमस्ते।
1: नमस्ते।
0: अनि यहाँलाई यो शुभ विजय दशमीको हार्दिक मङ्गलमय शुभकामना पनि भन्न चाहन्छु। आज नवरात्रिको तेस्रो दिन है, दुर्गा माताको तेस्रो स्वरूप चन्द्रघण्टाको चाहिँ पूजा आराधना गरेर दसैँलाई हामी स्वागत गरिरहेछौँ र यहाँलाई दसैँको पनि शुभकामना छ।
1: मेरो तर्फबाट पनि हजुरहरूलाई एकदमै शुभकामना छ हजुर।
0: अनि तपाईँलाई हरिराईजीले पनि दसैँको शुभकामना सुनाइदिनुहोस् भन्नुभएको छ है, मलाई नम्बर हरिराईजीले दिनुभएको।
1: हाम्रो हरि सरलाई एकदम उहाँको हेल्दी लाइफ अनि सङ्गीतसँगै उहाँको सपरिवार सबैलाई मेरो तर्फबाट पनि एकदमै शुभकामना। अनि ड्रिम्स रेकर्डिङ स्टुडियोको तर्फबाट सम्पूर्ण सङ्गीत प्रेमी, सङ्गीतमा सङ्गीतका सर्जकहरू, सङ्गीतमा लागेका साधकहरू सबैलाई एकदमै शुभकामना हजुर।
0: अब ड्रिम्स रेकर्डिङ स्टुडियो भनिहाल्नुभयो, पुरानो स्टुडियो मलाई थाहा छ होइन, कमलादीमा रहेको छ, अब यो ठ्याक्कै कमल पोखरी मरिने ठाउँनिर। अनि के छ पछिल्लो समय दसैँ गीतहरू कतिको रेकर्ड हुँदैछ हौ अहिले? अहिले अलिअलि रेकर्डिङ स्टुडियोलाई पनि असर पारेको हो?
1: अहिले त सर अब एकदमै असर पारेको छ। अनि अब देशको अलिकति माहौलले गर्दा पनि अहिले सङ्गीतमा धेरै नै कमी आएको छ। पुरानो वर्षको तुलनामा अहिले लगभग 75-80% नै कमी आएको छ सर रेकर्डिङमा। दसैँ गीतहरू पनि खासै रेकर्डिङ भएन यो पटक।
0: सर्भाइभ हुनु गाह्रो भन्दै हुन्थ्यो एकजना स्टुडियोको सञ्चालकले। गएको आम निर्वाचनमा पनि कति गीत रेकर्ड हुन्थ्यो, योपालि चाहिँ सबै अहिले बनाइदिएर खतम पार्यो भन्थ्यो, दसैँको पनि त्यस्तै भयो होला। खैर जे होस्, राम्रो स्टुडियो राम्रो आउटपुट दिनेको त भविष्य रहन्छ नि होइन। अब तपाईँको दसैँ चाहिँ कता हो, काठमाडौँमै हो?
1: मेरो काठमाडौँमै छ सर।
0: ए भनेपछि तपाईँको घरै काठमाडौँ?
1: हजुर सर।
0: ए भनेपछि त्यसो भने काठमाडौँमै रहेछ। अनि हरि राईजीले त त्यहाँ काम गर्नु भएको छ होला, मेलिना राई र हरि राईले गाउनुभएको चट्ट रुमाल पनि त्यहीँ रेकर्डिङ भयो जस्तो लाग्छ मलाई चाहिँ पहिला।
1: हजुर हो सर, एकदम राम्रो गीत बनेको थियो शैलीमा, अलिकति लोक आधुनिक टाइपले,
0: अलिकति फिल्मी प्याटर्न जस्तो, भिडियो पनि बनिसकेको रहेछ।
1: हजुर हजुर।
0: अनि अब हरि राईजीले दसैँको माहौलमा सम्झनु भएको छ होइन, पक्कै पनि अब त्यो पुरानो साथीभाइहरूलाई सम्झनु भएको होला, किनकि दसैँको बेला सम्झना गर्नु भनेको वास्तवमा साथीभाइले नबिर्सनु पनि हो होइन। उहाँलाई केही भन्न चाहनुहुन्छ?
1: हरि सरले मलाई एकदमै धेरै माया गर्नुहुन्छ, सम्झिराख्नुहुन्छ, म्यासेजहरू नि हाम्रो भइरहेको छ। हिजो अस्ति पनि कुराकानी भइरहेको थियो हजुरको एफएमको मार्फत पनि, उहाँले सधैँ मलाई एक नम्बरमा प्रायोरिटीमा सम्झिनुहुन्छ। एकदमै गर्व लाग्छ, खुसी लाग्छ, त्यति टाढा भएर पनि अब हरि सरले मलाई सम्झिराख्नुहुन्छ। मेरो तर्फबाट उहाँलाई अब नेपाल आउनुहुन्न होला, तर विजय दशमीको एकदमै शुभकामना उहाँको परिवारहरूलाई, मैले एकदमै सम्झेको छु।
0: साह्रै खुसी लाग्यो तपाईँसँग आज यसरी कुराकानी गर्ने मौका हरि राईजी राईले जुराइदिनु भयो। फेल्तम लन्डनबाट सधैँ नै कार्यक्रम सुन्नुहुन्छ। म केहीछिनपछि हरि राईजी र मेलिना राईले गाउनुभएको तपाईँकै ड्रिम्स स्टुडियोमा रेकर्ड भएको चट्ट रुमाल पनि सुनाउनेछौँ श्रोताहरूलाई, र तपाईँसँग विदा हुन चाहन्छु र तपाईँलाई फेरि पनि दसैँको शुभकामना भन्दै विदा हुन्छ है त। नमस्ते।
1: हस् हजुर, नमस्कार हजुर।
0: हजुर श्रोताहरू, उहाँ हुनुहुन्थ्यो प्रकाश केसी, ड्रिम्स स्टुडियो का ओनर पनि हुनुहुन्थ्यो। उहाँसित संक्षित कुराकानी गरे। बेबेस गोर्खारेडीको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्दै एउटा गीत राख्न चाहन्छु हरि राईजीको मित्रसितको कुराकानी पश्चात। यो दोस्रो घन्टामा सम्पूर्ण श्रोताहरूलाई फेरि स्वागत गर्ने क्रममा एउटा गीत राख्न चाहन्छु, चट्ट रुमाल, हरि राई र मेलिना राईको स्वरमा।

0: रेडियो
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

हजुर आदर श्रोताहरू, गीतकार घनबहादुर थापा मगरको गीत रचना, डाक्टर किरातको संगीत रहेको यो युगल गीत राखेँ मैले यहाँहरू माझमा, दुर्गा परियार र मुन्ना गुरुङको स्वरमा। र यो गीत सँगसँगै श्रोताहरू, फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र मङ्गलबारको कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा छौँ श्रोताहरू, घरदेश र परदेशलाई जोड्ने दिन हो आज। र यहाँहरूले दिनुभएको नम्बरमा फोन डायल गरिरहेछु। यस बिचमा अम्पुष्ट थापा काउचा दाईले चाहिँ एउटा नम्बर दिनुभएको थियो, बुहारीको नम्बर, मिठु काउचाको नम्बर दिनुभएको थियो। यो नम्बरमा चाहिँ ओमदाई आगमन कल निषेध गरेको कारणले गर्दा सम्पर्क हुन सकेन, मैले यहाँहरूलाई जानकारी गराएँ। हरिराईजीले दिनुभएको नम्बरमा त मैले फोन कुराकानी गरिसकेको छु, उहाँले मलाई धन्यवाद भनेर लेखिसक्नु भएको छ। हरिराईजीलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। र पक्कै पनि दसैँका दिनहरूमा छौँ र आज श्रोताहरू नवरात्रको तेस्रो दिन हो। धार्मिक मान्यता अनुसार चाहिँ आज नवदुर्गा मध्येको पनि माता चन्द्रघण्टाको पूजा आराधना गर्ने गरिन्छ र दसैँ हाम्रो घर आँगनमा एउटा खुसी ल्याउने पर्व हो, परिवार बिचको भेटघाट गराउने पर्व पनि हो। र दसैँको केवल टिका र जमारा लगाउने, मिठो मसिनो खाने र नयाँ लुगा लगाउने पर्व मात्र होइन, यो त टाढिएका आफन्तजनहरूसँग अझ भनौँ टाढिएका आफन्तजनहरूलाई नजिक ल्याउने, एउटा मनमुटाव बिर्सेर सम्बन्धलाई प्रगाढ बनाउने चाड पनि हो। हुन त हरेक पर्व हरेक चाड आफैमा विशेष हुने गर्दछ र दसैँको माहौलमा छौँ र टाढेका मनहरूको कुराकानी जोड्नको लागि कार्यक्रम फ्यामिली कनेक्टिङमा हामी जोडिरहेका छौँ र यहाँहरूले दिनुभएका नम्बरमा पनि मैले फोन डायल गरिरहेछु। र यसबिचमा प्रतिक्रियाहरू पनि मैले देखिरहेछु, यी प्रतिक्रियाहरूलाई पढिहाल्छु। लेख्नुहुन्छ शर्मिला अधिकारीजीले चाहिँ, धन्यवाद, थ्याङ्क यू सो मच तुल सर, बुबासँग फ्यामिली कनेक्टिङमा कुराकानी गरिदिनु भयो, धेरै पछि बुबाको आवाज सुन्न पाउँदा खुसी लाग्यो, त्यो पनि बेबेस गोर्खा रेडियोमा। कुरा नभए पनि धेरै भएथ्यो, एकदम खुसी लाग्यो, फेरि पनि हजुरलाई धन्यवाद है भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु हाम्रा शर्मिला अधिकारीजीलाई। अनि गोपाल अधिकारीजीले पनि सुन्नुभएको छ, तुलसीजी ल है बुवाको आवाज सुन्न पायो, धन्यवाद भनेर लेख्नु भएको छ। गोपालजीलाई पनि धन्यवाद दिन चाहन्छु, कुराकानी सुनिदिनु भएछ। मिनी कालीकोटे राईजी लेख्नुहुन्छ, बेलायतबाट हुनुहुन्छ उहाँ, आसपोर्ट केन्दबाट नमस्ते तुलसीदाई, हामी पनि सुनेर बसिरहेको छ, सुन्दर तस्विर दाई धन्यवाद भन्नुभएको छ, यहाँलाई फेरि पनि धन्यवाद। यसै गरी छवि थापा मगरज्यू लेख्नुहुन्छ, तुलसीजी नमस्कार, आहा रोटे पिङ र लिङ्गे पिङ देख्दा गाउँघरको याद आयो, सबै सबैमा दसैँको हार्दिक मङ्गलमय शुभकामना भन्नुभएको छ। छवि थापाजीलाई पनि धन्यवाद दिन चाहन्छु, अघि मैले उहाँले दिनुभएको नम्बरमा पनि कुराकानी गरिसकेछु लीला पुनसित। छवि थापाजीलाई धेरै धेरै धन्यवाद, साली नानीको आवाज सुन्न पाएँ भनेर पनि लेख्नु भएको छ। रघुभट्टराईजी लेख्नुहुन्छ, बोस्टन युएसएबाट हुनुहुन्छ, नमस्ते तुलसी, आज घट स्थापनाको तेस्रो दिन दुर्गा चन्द्रघण्टाले हामी सबैको कल्याण गर्नु भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु। अनि बडा दसैँको माहौलमा खेलिने रोटे पिङ लिङ्गे पिङ अब त सम्झनामा मात्र होला, तर पनि ती दिनहरूमा चचहुँ गर्दै पिङ मचाएका सम्झना भने उस्तै रहिरहेको छ, भर्खरै उडी जस्तो पनि हुन्छ। मैले सामाजिक सञ्जालबाटै सङ्कलन गरेर पठाएको तस्विरलाई आज स्थान दिनुभएको तुलसीजीलाई धन्यवाद भन्छ, तपाईँलाई पनि धन्यवाद दिन चाहन्छु तस्विरको लागि। र वास्तवमा अहिले पनि गाउँघरमा चाहिँ पिङहरू हालिन्छ है, रोटे पिङ लिङ्गे पिङहरू देख्न सकिन्छ, दसैँको टिका लगाएपछि एउटा मान्यता पनि छ नि, भुइँ छोड्नुपर्छ भनेर, त्यही भएर सबैले पिङ खेल्ने गर्दछ। काठमाडौँमा पनि यो अलिकति खाली ठाउँतिर त यो लिङ्गे पिङहरू देखिन्छ, धेरै ठाउँमा मैले देखेको पनि छु र सम्भवतः यसपालि पनि काठमाडौँ उपत्यकाभित्र यस्ता पिङहरू हुनेछ जस्तो लाग्छ। र धेरै अझ धेरै खाली ठाउँ भएको छ, सरकारले खोला किनारका सुकुम्बासी बस्तीहरू हटाएपछि त्यो ठाउँहरू अहिले एक किसिममा खुल्ला छ, त्यो खुल्ला ठाउँमा पक्कै पनि पिङहरू योपालि पनि हामी देख्नेछौँ। रघु भट्टराईजीलाई धन्यवाद दिन चाहन्छु, यो तस्विर साभार गरेर पठाइदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अन्य श्रोताहरूको पनि प्रतिक्रिया मैले देखिरहेको छु, ओमप्रसाद थापा काउचो दाईको नम्बरमा चाहिँ आज आगमन कल निषेध गरेको कारणले गर्दाखेरि कुरा हुन सकेन, उहाँले सुरुमै यो नम्बर दिनुभएको थियो, मैले फोन पनि डायल गरेको थिएँ र उहाँले चाहिँ बुहारीको नम्बर दिनुभएको थियो र उहाँले चाहिँ सबैलाई बडा दसैँको मङ्गलमय शुभकामना पनि सुनाइदिनु होला, मेरो जन्मघर गुल्मी चन्द्रकोट छ, झापाकमा रहनु भएका बुहारी मिठु काउचालाई कल गरिदिनुहोस् है भन्नुभएको थियो र मैले
उहाँले दिनुभएको नम्बरमा फोन डायल गरे तर यताको फोनमा आगमनकाल निषेध गरेको रहेछ, त्यही भएर कुराकानी हुन सकेन, यही जानकारी गराए। तारापसा च्यामजुङजी लेख्नुहुन्छ, तुलसीजी सेवारो यो लोकप्रिय बेबेस गोर्खा रेडियोको कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङ सुनिरहेछ है भनेर लेख्नु भएको छ। गाउँघरको ताजा ताजा हालखबर सुन्दैछु है हजुर भन्नुभएको छ। गाउँघरको ताजा ताजा हालखबर सुनिदिनु भएकोमा यहाँलाई धन्यवाद दिन चाहन्छु तारापसा च्यामजुङज्यूलाई। यसै गरी यहाँ लेख्नुहुन्छ खेल मौते लिम्बू हुनुहुन्छ, उहाँ पनि बेलायतबाट हुनुहुन्छ। सेवारो नमस्ते तुलजी, म पनि स्वर्णिमसँग फ्यामिली कनेक्टिङमा मिठो गीत सङ्गीत कुराकानीहरू सुनेर आनन्द लिइरहेछु भनेर लेख्नु भएको छ। यो कुराकानीहरू सुनेर आनन्द लिइदिनु भएकोमा चाहिँ यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी यहाँ तेन्जी पाखरिनजीले पनि कार्यक्रम सुनिराख्नु भएको छ, नमस्ते तुलजी सर तथा सम्पूर्णमा हार्दिक नमन। हेलम्बु ट्रेक गर्ने क्रममा आज तेस्रो दिन 8 घन्टा 45 मिनटको पाइलट यात्रा पश्चात 3600 मिटर माथि ठाडे पार्टीको सुमोचो टप लजमा बसेर सुन्दैछ है सर। तेन्जी पाखरिन ठाडे पार्टी भनेर लेख्नु भएको छ, नेपाल भनेर लेख्नु भएको छ। ओहो, तपाईँ हिँडिरहनु भएको छ, दसैँको दिन रमाइलो गरिरहनु भएको छ, प्रकृतिसँग नजिक भएर रमाइरहनु भएको छ, गीतकार पनि हुन्छ। अब गीतकार नै यसरी ट्रेकिङमा जाँदाखेरि त्यहाँका प्राकृतिक सौन्दर्यताले पक्कै छुन्छ होला, छोएपछि केही सिर्जना त जन्मिन्छ होला होइन। ल, तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। ठाडे पार्टी बाच्य बेबे सुन्दाको आनन्द बेग्लै हुन्छ र त्यसैमाथि आफ्नै रचनाको गीत सुन्दा झनै आनन्द आउँछ होला होइन तेन्जी पाखरिनजी। ल त अहिलेलाई भने म तपाईँको बिल्कुलै नयाँ गीत डम्फुको तालैमा दिपा तामाङ र शुभ तामाङको स्वरमा राखिहाल्छु। गीत लेख्नु भएको छ तेन्जी पाखरिनले, सङ्गीत दिपा तामाङको रहेको छ र तेन्जी पाखरिनजी चाहिँ अहिले रिडिङ युकेबाट नेपाल आएर उहाँ ट्रेकिङमा हुनुहुँदो रहेछ र यो ठाडे पार्टी सायद सिन्धुपाल्चोकतिरै पर्छ कि कदा रसुवा कदा पर्छ मलाई थाहा भएन। यद्यपि उहाँ त्यो ठाउँमा बसेर 8 घन्टा 45 मिनटको यात्रा पश्चात सुनिरहनु भएको रहेछ रेडियो र थकानमा रेडियो सुन्दाको आनन्द बेग्लै हुन्छ र आफ्नै रचनाको गीत सुन्दा झनै मजा आउँछ होला। ल, यहाँलाई शुभयात्रा भन्दै यो गीत राखेँ है त।

0: गीतकार तेन्जी पाखरिनको गीत रचना अनि दिपा तामाङ र शुभ तामाङको स्वरमा रहेको गीत पश्चात बिएबिएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम सडिम सङ्गम फ्यामिली कनेक्टिङमा यति बेला भने ओखलढुङ्गे कृष्ण गुरुङज्यूले एउटा नम्बर दिनुभएको छ। उहाँले चाहिँ अनित गुरुङ मेरो दाईबाट दिनुभएको छ, ओखलढुङ्गातिर बस्नुहुन्छ जस्तो लाग्यो, उहाँलाई स्वागत गर्न चाहन्छु। अनित सर नमस्ते।
1: नमस्ते।
0: सर्वप्रथम त यहाँलाई यो आउँदै गरेको शुभ विजया दशमीको पनि हार्दिक शुभकामना। आज नवरात्रको तेस्रो दिन पनि हो र देवी चन्द्र घण्टाको आशीर्वाद सधैँ लागिरहोस्, यहाँलाई हार्दिक मङ्गलमय शुभकामना।
1: मेरो पनि ह्याप्पी
0: थ्याङ्क यू। अनि ओखलढुङ्गातिरै हुनुहुन्छ? ए फो भलिबल भलिबल
1: होइन, फुटबल भलिबल एथलेटिक ब्याडमिन्टन सबै छानेर आउँदैछु, भर्खर आउँदै घरै आइपुगेको
0: छु। बाटो अन्त ल, बधाई छ त्यसो भने। खेलकुदमा अब दसैँको यो पूर्व सन्ध्यामा होइन, खेलकुदमा पनि सक्रिय हुनुहुन्छ। अहिले त तपाईँ जिल्ला खेलकुद परिषदको अध्यक्ष पनि होला होइन?
1: हजुर हजुर, जिल्ला अध्यक्ष भएर नै अहिले त्यो सबै छान्नुपर्ने भएर
0: अलिक जिम्मेवारी पनि बढ्यो होइन?
1: हजुर
0: हजुर। अनि दसैँको माहौल कस्तो छ हौ गाउँघरतिर?
1: अहिले त अहिले भर्खर भर्खर सुरु सुरु बाहिरबाट मान्छेहरू आउँदैछन्, भाइ बहिनीहरू आमा बाउहरू आउँदैछन्। अब दसैँको चलपलले पहिलाको अहिले धेरै बढेको छ।
0: ए चलपल बढ्यो गाउँघरमा होइन?
1: हजुर हजुर, गाडी र प्याकको प्याकै छ त्यहाँ आउने जाने पनि।
0: दसैँमा चाहिँ गाउँठाउँ पनि रमाइलो हुन्छ है, काठमाडौँ बिस्तारो खाली हुँदैछ नि त।
1: हजुर
0: सायद अब यो दसैँ को सन्दर्भ पारेर तपाईँलाई सम्झनुको कारण उहाँलाई पनि गाउँ मिस भइरहेको छ होला, हाम्रो कृष्ण गुरुङ दाईलाई होइन, र उहाँलाई केही भन्न चाहनुहुन्छ?
1: अब यो दसैँ अनि तिहार अनि छठ पर्वको चाहिँ सबैलाई ह्याप्पी दसैँ भनिदिनु, ह्याप्पी तिहार, ह्याप्पी चाहिँ छठ पर्व भनिदिनु। र अब मेरो चाहिँ अहिले चाहिँ अलिक बिग्रिनु छ, अब हिजो पहिले चाहिँ नौ दसैँ वर्ष त्यो ठन्डा छन्दै थियो, अस्तिको दिन फुटबल र भलिबल छान्यो, हिजो चाहिँ टाइगर टू कराते अनि कबड्डी खान्यो, आज चाहिँ ब्याडमिन्टन थियो, अनि यो उसु के के छानेर भर्खर चाहिँ घर फर्किन्थ्यो।
0: हजुर।
1: अनि अब यो नाम लिस्ट हामीले चाहिँ अब तुरुन्तै कोशी पर्दैछ पठाउनु पर्ने छ, अनि अहिले टिभी दिने छु, अब भोलि पनि यो आउनुपर्ने छ,
0: अब
1: सबैलाई अहिले आरामै छ भनिदिनु, अनि त्यही भएर
0: हुन्छ। तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र ओखलढुङ्गे कृष्ण गुरुङ दाईलाई पनि धन्यवाद दिन चाहन्छु है त। नमस्ते। हजुर श्रोताहरू, उहाँ हुनुहुन्थ्यो ओखलढुङ्गे कृष्ण गुरुङ, जो अहिले बेलायतबाट हामीलाई सुन्दै हुनुहुन्छ। उहाँको दाजुसित छोटो कुराकानी गरेँ अनित गुरुङसित, र अर्को नम्बर भान्जाको पनि दिनुभएको थियो, रत्न गुरुङले चाहिँ टेलिफोन नउठाएको जानकारी गराउन चाहन्छु है त। यति भन्दै अब नि श्रोताहरू, यो व्यवसायमा एउटा दसैँकै सम्झना गरी गीत राख्न चाहन्छु। अझ भन्नु श्रोताहरू, परदेशमा रहेर घरदेशको दसैँको सम्झना गरेको एउटा गीत राख्न चाहन्छु, तर त्यसभन्दा अगाडि छोटो विश्राम।
2: खाना कस्तो थियो हजुर?
3: राम्रै थियो, धन्यवाद।
4: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
3: होस् छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
2: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला,
5: र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
6: BFDS Gorkha Radio।

0: हजुर श्रोताहरू, दसैँ आउँदा परदेशीलाई गाउँघरकै झल्को आउने जमरा टिका र बुवाआमाको झल्को आउने गीत राखे दसैँ गीत। वास्तवमा यस्तै हुने गर्दछ, परदेशको दसैँमा परदेशीले घर देशलाई सम्झदा यस्तै यस्तै सम्झनाहरू आउँदो होला। यो गीत पश्चात भने कार्यक्रम स्वर्णिमसँग फ्यामिली कनेक्टिङमा फेरि पनि रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोतालाई स्वागत गर्न चाहन्छु। र यति बेला भने अल्सो सोर्ट युके भाज्य कृष्ण गुरुङ ज्यूले एउटा नम्बर दिनुभएको छ। उहाँले आफ्नो भाइ थमन गुरुङको नम्बर दिनुभएको छ। उहाँ चाहिँ लमजुङ मर्स्याङदी गाउँपालिका घेर्मु फाँटमा बस्नुहुँदो रहेछ। उहाँलाई स्वागत गर्न चाहन्छु। थमन गुरुङ सर, नमस्कार हजुर। सर्वप्रथम त यहाँलाई यो आउँदै गरेको शुभ विजय दशमीको पनि हार्दिक मङ्गलमय शुभकामना छ है हजुर।
1: धन्यवाद हजुर, मेरो तर्फबाट पनि सम्पूर्ण परिवारलाई, तपाईँहरू सबैलाई विजय दशमी 2083 हार्दिक मङ्गलमय शुभकामना छ है।
0: गाउँघरतिर त दसैँको चहलपहल बढ्यो होला है, मर्स्याङदी गाउँपालिकातिर पनि काठमाडौँ भएका परदेश भएका मान्छेहरू आउँदै होला धमाधम।
1: हजुर हजुर, सबै धमाधम गाउँतिर आउँदैछ, गाउँमा रमाइलो वातावरण बनिरहेको छ है।
0: मौसम पनि दसैँ दसैँ जस्तो भइसकेको छ होइन?
1: हजुर, मौसम पनि राम्रो भइरहेको
0: छ है, हजुर। तर अब मौसम सफा हुँदा हुँदा पनि घरिघरि यो जलवायु परिवर्तनको कारण पनि होला होइन, अपत्यारिलो पाराले खोला नालामा बाढी आइदिने, दुई दिन अगाडि बुढी गण्डकीमा त्यत्रो बाढी आइदियो होइन। आज ती माथि अन्तर्राष्ट्रिय यो प्रकोप जोखिम न्यूनीकरण दिवस समेत परेको हुनाले यसको महत्त्व कति रहेछ भन्ने कुरा पनि थाहा हुन्छ। तर अहिले दसैँको भाइब्स चाहिँ आइसकेको छ। अनि पक्कै पनि उहाँले तपाईँको दाईले दसैँमा गाउँघरतिरको हालखबर बुझ्न चाहनु भएको छ, के छ गाउँघरतिर दसैँ भित्रिँदैछ भनिहाल्नुभयो, कस्तो छ
1: गाउँघरतिर? होइन, रमाइलो भइरहेको छ, सबैजना चाहिँ घर गाउँघरतिर आइरहेको छ, सबै पर्वतिर सम्झ होइन, कोही विद्यार्थीको रूपमा, कोही जाइएको रूपमा, सबैजना सहरतिर छ, तर अहिले चाहिँ सबैजना चाहिँ दसैँ मनाउन गाउँतिर आइरहेको छ, गाउँमा रमाइलो वातावरण भइरहेको छ
0: हजुर।
1: घरको सिँगार पटार गर्ने, त्यसपछि अब मारुनी नाच्ने, यसरी रमाइलो भइरहेको छ
0: हजुर, गाउँघरको दसैँ होइन पक्कै पनि। अब दसैँको माहौल पनि बताइदिइहाल्नुभयो, मौसम पनि राम्रो भनिहाल्नुभयो, तीमाथि अब यो लमजुङ जिल्ला आफैमा पनि एउटा पर्यटकीय जिल्ला हो है, दसैँको माहौलमा आन्तरिक पर्यटक कम भए पनि बाह्य पर्यटकहरू पनि आउँछन् होला है त्यतातिर?
1: हजुर, बाह्य पर्यटकहरू आइरहेको छ, विशेष गरेर अब पहिला त यो हाम्रो मर्स्याङदी कम्पनी वडा पाँच भएरै जाने हो, यो मनाङ थ्रङला पाँच चाहिँ
0: हजुर,
1: तर अहिले चाहिँ अब यो पालीबाट चाहिँ यो मनाङको हाइवे छ नि त, त्यसले गर्दाखेरि अब यताबाट चाहिँ खासै धेरै आउँदैन, धेरै जस्तो चाहिँ गाडीबाटै जान्छ, तर लगभग 25% जति चाहिँ यताबाट पनि आउँछ हेरे
0: हजुर।
1: रमाइलो भइरहेछ, के अरे होटेल व्यवसायहरू नै अलिअलि उत्सुक नै छ अहिले,
0: साह्रै खुसी लाग्यो यहाँसँग कुराकानी गर्ने मौका पनि मिल्यो। आज हाम्रो अल्ट्रोडमा रहनुहुने तपाईँको दाजु कृष्ण गुरुङको कारणले गर्दा उहाँलाई पनि धन्यवाद दिन चाहन्छु, र यहाँले पनि टेलिफोन उठाइदिनु भयो दसैँको चटारोको बिच पनि, यहाँलाई पनि धेरै धेरै धन्यवाद दिँदै बिदा हुन्छ है त।
1: हस्
0: नमस्ते। हजुर श्रोताहरू, उहाँ हुनुहुन्थ्यो थमन गुरुङज्यू, लमजुङ मर्स्याङदी गाउँपालिका घेर्मु फाँटबाट जोडिनु भएको थियो, र यो नम्बर चाहिँ मलाई बेलायतबाट अल्सोटबाट उहाँको दाजु कृष्ण गुरुङले दिनुभएको थियो, उहाँलाई धेरै धेरै धन्यवाद दिँदै श्रोताहरू। अब नि यो वसैमा सागर गुरुङ र श्रद्धा गुरुङले गाउनुभएको कौडा गीत राख्न चाहन्छु, र यो कसैले कौडा कसैले कौडा भन्ने गर्दछ, र यो पनि दसैँको माहौलमा यस्ता गीतहरू पनि गाउँघरतिर बज्ने गर्दछ, यसले पनि एउटा मौलिकता बोक्ने गर्दछ। अहिलेलाई पनि यही गीत राख्न चाहन्छु सागर गुरुङ र श्रद्धा गुरुङको स्वरमा, लय र शब्द संयोजन सागर गुरुङकै रहेको छ।

सागर गुरुङ र श्रद्धा गुरुङको यो गीत पश्चात बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडिम सङ्गम फ्यामिली कनेक्टिङमा टेलिफोनहरू लिने क्रमलाई मैले रोकिसकेको छु र तपाईँका प्रतिक्रियाहरूलाई चाहिँ म समेटिहाल्छु। यहाँ कुलराज दुराजीले नमस्ते है भन्नुभएको छ, उहाँलाई पनि नमस्ते। प्रेम विश्वकर्म दाईले दिप ज्वेलरी अल्ट्रा ड्युकेबाट नमस्कार तुलसी, गाउँघरको हालखबर सुनेर जानकारी दिनुभएकोमा खुसी लाग्यो, धन्यवाद भनेर लेख्नुभएको छ। प्रेम दाईलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र दसैँको माहौल छ, पक्कै पनि पसलमा भिडभाड होला र कामना गर्छु यो विजयादशमी को अवसरमा दीप ज्वेलरी अल सोर्ट युके र पोखरा परिवारमा शुभकामना व्यक्त गर्दा गर्दा दसैँले अझै धेरै ग्राहकहरू यहाँको पसलमा आउन सकोस् यही शुभकामना दिन चाहन्छु र सम्पूर्ण श्रोताहरूलाई पनि धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनिदिनु भएकोमा र सुनेर जोडिनुहुने सम्पूर्ण श्रोताहरूलाई पनि धन्यवाद दिँदै कार्यक्रमको बिसौनीमा हिमाल सागर र मेलिना राईको स्वरमा रहेको एउटा गीत यहाँहरू माझमा सार्दै म पनि बिदा हुन चाहन्छु। तपाईँहरूको बाँकी बल शुभ रहोस्, सुरक्षित रहोस्, नमस्ते।

0: Pilain Padi.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio Gorkha Radio Ho.
3: नेपाली काङ्ग्रेसको 15 महाधिवेशनबाट जनसम्पर्क समितितर्फका 7 जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। महिला 2 सिटमा सीता सापकोटा र चन्दा अधिकारी निर्वाचित हुनुभएको छ। त्यस्तै भारतबाट बालकृष्ण पाण्डे, युरोपबाट जितेन्द्र विक्रम शाही, एसिया तथा अमेरिकाबाट विद्याभूषण कार्की, मध्यपूर्वबाट पुरूषोत्तम खनाल र पेसिफिक क्षेत्रबाट बलराम श्रेष्ठ निर्वाचित हुनुभएको हो। महिलातर्फ निर्वाचित सापकोटाले 3113 र अधिकारीले 2896 मत पाउनु भएको छ। क्षेत्रगत प्रतिनिधित्वतर्फ भारतबाट निर्वाचित पाण्डेले 3827, एसिया तथा अमेरिकाबाट निर्वाचित कार्कीले 1934, मध्यपूर्वबाट निर्वाचित खनालले 2074, पेसिफिक क्षेत्रबाट निर्वाचित श्रेष्ठले 1920 र युरोपबाट निर्वाचित साईले 1412 मत पाउनु भएको छ। काङ्ग्रेसले पहिलो पटक विधान संशोधन गरेर जनसम्पर्क समितिबाट 7 केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरेको हो। यसअघि जनसम्पर्क समितिका प्रतिनिधिहरू महाधिवेशनमा मतदाताका रूपमा सहभागी हुँदै आएका थिए। नयाँ व्यवस्थासँगै उनीहरूको प्रतिनिधित्व पार्टीको केन्द्रीय कार्य समितिमा पनि सुनिश्चित भएको छ। काङ्ग्रेसका 42 जनसम्पर्क समितिमध्ये यस पटकको महाधिवेशनमा 21 समितिले भाग लिएका थिए। निर्वाचित मध्ये महिलातर्फ सापकोटा र क्षेत्रगत प्रतिनिधित्वमा भारतबाट पाण्डेले सबैभन्दा बढी मत पाउनु भएको छ। नुवाकोटको बेलकोटगढी र बेदुर नगरपालिकामा बाढी पहिरो प्रभावित परिवारका लागि वाइसेलले बनाएका 21 अस्थायी आवास प्रभावित परिवारलाई हस्तान्तरण गरिएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले 2 कोठा र शौचालय सहितको घरका चाबी प्रभावित परिवारलाई हस्तान्तरण गर्नुभएको हो। संयोजक प्रचण्डले रसुवा र नुवाकोटमा आएको बाढी तथा क्षतिलाई ठूला देशहरूले कार्बन उत्सर्जनले सिर्जना गरेको जलवायु परिवर्तनको दुष्परिणाम भएको बताउनु भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र जनमुखी संस्थाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। हुलाक सेवा विभागको आर्थिक वर्ष 2082-83 वार्षिक समीक्षा कार्यक्रममा उहाँले हुलाक सेवाको क्षमता अभिवृद्धि र संस्थागत सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको हो।
4: सरकारले घोषणा गरेको कार्यक्रम अन्तर्गत चाहिँ त्यही हिसाबले आजको दिनसम्म चाहिँ तपाईँको हातबाट चाहिँ घर घरमा पासपोर्टहरू पुगेको छ, होइन, अन्य सामग्रीहरू डेलिभरी हुन थालेको छ। हुलाक चाहिँ अब एउटा विगत एउटा इतिहास जस्तोको रूपमा लिने गरिएकोमा हुलाकको महत्त्व अझै पनि रहेछ र हुलाकले चाहिँ आजसम्म नगरेको थप थुप्रै काम गर्न सक्दो रहेछ भन्ने खालको सन्देश चाहिँ जनमानससम्म जान थालेको छ। हुलाकले गर्ने कामहरूमा परिमार्जन भएको होला, प्रकृति कामको प्रकृति फरक भएको होला, तर हुलाक चाहिँ आउटडेटेड भएको छैन भनेदेखि
3: आर्थिक वर्ष सुरु भएको 3 महिनापछि आइतबार बजेट ल्याएको सुदूरपश्चिम सरकारमा बजेटका विषयमा फेरि विवाद सुरु भएको छ। प्रदेशसभामा बजेट विवाद चर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सदन बहिष्कार गर्ने निर्णय गरेको छ। बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग आवश्यक समन्वय नगरेको भन्दै सदन बहिष्कार गर्ने निर्णय गरिएको नेपाली काङ्ग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमल बहादुर शाहीले जानकारी दिनुभएको छ। यसैबीच बजेट विवाद समाधान गर्न नेपाली कम्युनिष्ट पार्टीभित्र बजेट संशोधन तथा छानबिन गर्ने सहमति भएको छ। नेकपाले संसदीय छानबिन समिति गठन गर्ने र कार्तिक 15 गतेभित्र पूरक बजेट ल्याउने सहमति गरेको हो। अस्ति आइतबार आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले 37.70 करोडको बजेट प्रस्तुत गर्नुभएको छ। गोर्खा र धादिङ जोड्ने आरूघाटको पुल बुढी गण्डकीको बाढीले बगाएपछि बेलीब्रिज निर्माणको तयारी थालिएको छ। बाढीले पुलको गोर्खातर्फको 22 मिटर भाग बगाएपछि आइतबारदेखि नै सवारी आवागमन ठप्प छ। नेपाली सेना र गोर्खा सड़क आयोजनाको समन्वयमा बेलीब्रिज निर्माण हुन लागेको हो। 10 दिनमा बेलीब्रिज निर्माण सक्ने गरी काम अघि बढाइएको नेपाली सेनाले जनाएको छ। आइतबार बिहानको बुढी गण्डकी बाढीले आरूघाट र सेतीका मोट्रेभल पुल समेत बगाएको छ। चार महिनादेखि बन्द भएको गुल्मीको रिसुङ्गा विमानस्थलमा आजदेखि उडान नियमित भएको छ। यो विमानस्थल गएको जेठ तेस्रो सातादेखि बन्द रहेको थियो। आज काठमाडौँबाट 13 यात्रु बोकेर गएको विमान गुल्मीबाट 2 यात्रु बोकेर काठमाडौँ फर्किएको रिसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिनुभएको छ। रिसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले 18 क्षमताको ट्विनटर विमानबाट काठमाडौँ गुल्मी र गुल्मी काठमाडौँ उडान खबर यति नै।

हजुर जोडौँ कि हौ माया मेचुदी माल र मकर योन्जनको आवाजमा यो मिठो एउटा गीत मैले सुनाएँ प्रिय श्रोता वृन्द। यही गीतको साथ साथमा कार्यक्रम दिवा कोसेली आजको लागि सुरु भइसक्यो, शुभारम्भ भइसक्यो। यहाँहरू सबैलाई सुस्वागतम न्यानो अभिवादन कार्यक्रममा टक्राउन चाहन्छु। म शिरेश सनवार तपाईँको सेवामा छु। आजको यो प्रस्तुतिको साथमा तपाईँहरू सबैले पक्कै पनि कार्यक्रम सुनेर साथ दिनुभएको छ भन्ने आशा गर्दछु र यही आशाको साथमा यही भरोसा साथमा आजको यो प्रस्तुतिलाई अब अगाडि लिएर जाने मेरो तयारी रहेको छ र ठिक चार बजीसम्मको लागि नै आजको यो कार्यक्रम लिएर म तपाईँको सेवामा हाजिर भइसकेकी छु। अहिले भने समय दिउँसोको 1:14 गएको छ। स्पेसली आज चाहिँ नि मङ्गलबारको दिन परेको हुनाले मिठा मिठा लोक भाकाहरू नै तपाईँको लागि राख्ने तयारी मेरो रहेको छ। अब मङ्गलबार हो भनेर भनिहाल्ने तिथिमितिको पनि कुरा गर्छु। विक्रमसम्म 2083 साल असोज महिनाको आज 27 गते हो। तदनुसार 13 अक्टोबर सन् 2026 आज मङ्गलबारको दिन आश्विन शुक्ल तृतीया तिथि नवरथाको तेस्रो दिन हो आज। र चाहिँ आजको यो दिनमा हामीले नवरथा अन्तर्गत 9 देवीलाई पूजा अर्चना गर्ने गर्दछौँ। र 9 स्वरूप भनौँ, हाम्रो नवदुर्गाको 9 स्वरूपमध्येको आज चाहिँ नि हामीले चन्द्रघण्टा स्वरूपिनी देवी दुर्गालाई पूजा गर्ने दिनको रूपमा पनि आजको दिनलाई हामीले लिएका छौँ। तेस्रो दिन हो आज है। र तपाईँहरू सबैजनाले चाहिँ नि दसैँको तयारी गर्दै पनि हुनुहुन्छ होला। अब दसैँको तयारी भन्ने बित्तिकै नवरथा त लागि नै सक्यो। दसैँको मुख्य दिन भनेको टिकाको दिन हो र टिकाको दिन अब नेक्स्ट विक चाहिँ बुधबारको दिनमा, यानि कि भोलिबाट ठिक एक सप्ताहमा चाहिँ हाम्रो बडा दसैँको टिकाको दिन पर्दैछ यस पटकको लागि। त यहाँहरू सबैजनाले चाहिँ पक्कै पनि दसैँको यो समयलाई चाहिँ नि इन्जोय गर्ने तयारी गर्दै हुनुहुन्छ होला भन्ने आशा पनि गरेको छु। र दसैँ भन्ने बित्तिकै तपाईँ हामी सबैको मनमा एक प्रकारको खुसी छाउँछ होइन। दसैँका मिठा मिठा गीतहरू पनि सुनाउँछौँ हामी यतिखेर, अनि साथसाथमा दसैँमा अब आफूभन्दा ठुला बडाबाट टिका थाप्ने, आशीर्वाद थाप्ने, आफ्नो इष्टमित्रहरूसँग भेटघाट गर्ने होइन, त्यो एउटा जुन परम्परा छ त्यो चलिआएको हाम्रो चाहिँ एउटा संस्कार संस्कृति छ। यसलाई चाहिँ संसारको जुनसुकै कुनामा बसे तापनि हामीले चाहिँ नि त्यसलाई फलो गरिरहेका हुन्छौँ र यही सिलसिलामा दसैँ यस प्रकारले हामीले मनाउँदैछौँ भन्दा फरक नपर्ला। यसपटक पनि दसैँ गीत अब एउटा म तपाईँको लागि राख्ने तयारीमा रहेकी छु, त्यसतर्फ तपाईँलाई लिएर गइहाल्छु। त्योभन्दा अगाडि चाहिँ नि मैले तपाईँको लागि फेरि पनि यहाँनिर आज कार्यक्रम अन्तर्गत के कथा सरसामग्री छन् तिनको विषयमा कुरा गर्ने तयारी गर्दैछु। र अब एकैछिन पश्चात म उसको कुरा अनि हेल्थ सेगमेन्ट भइहाल्छ, अनि 2 समाचार पश्चात भने आज हामी फेरि पनि सुन्नेछौँ छड्के सलाम र हाम्रो दाजु योगराज राईको प्रस्तुतिमा छड्के सलाम अन्तर्गत हाम्रै विक्रम प्रकाशका दाजुभाइहरू, चाहे उहाँहरू भेटरन हुनुहुन्छ, चाहे पुराना चाहिँ हाम्रो दाजुभाइहरू हुनुहुन्छ होइन, चाहे अहिलेको करेन्ट टाइममा पनि भनौँ न होइन, हाम्रो कतिपय दाजुभाइहरू भर्खरै मात्र उहाँहरू चाहिँ निस्किनु भएको छ कामको चाहिँ एउटा फेज सकाएर चाहिँ अवकाश प्राप्त हुनुभएको छ भने उहाँहरूको सम्पूर्ण रूपमा चाहिँ उहाँहरूको जुन एउटा सैनिकको जीवन रह्यो, फौजी जीवन रह्यो, त्यसको बारेमा अनि उहाँहरूको पर्सनल व्यक्तिगत जीवनको बारेमा पनि हामीले चाहिँ रमाइलो कथाहरू सुन्न सक्छौँ हाम्रो यस कार्यक्रम अन्तर्गत जुन चाहिँ हो छड्के सलाम। हाम्रो दाजु योगराज राईले छड्के सलाम प्रस्तुत गर्ने गर्नुहुन्छ सधैँ नै, र यसपटक पनि हामी छड्के सलामलाई सुन्दैछौँ। सधैँको मङ्गलबार छड्के सलामको प्रस्तुति रहन्छ, तपाईँलाई थाहा छ रहेछ। र आज पनि यही सिलसिलामा स्टाफ साधन प्रकाश रावत हुनुहुन्छ, उहाँसँग गरेको कुराकानी हामी सुन्नेछौँ। आज चाहिँ एपिसोड 3 यसको चाहिँ पालो रहनेछ कार्यक्रमको दोस्रो चरणमा, अनि अन्तिम चरणमा मिठा मिठा गीत सङ्गीतहरू सुनाएर तपाईँलाई अगाडि लिएर जानेछु। त यति भन्दै अब अगाडि बढ्न चाहे अगाडि बढ्नु पर्दाखेरि तपाईँलाई म चाहिँ अब एउटा मिठो गीत सुनाउँछु भनेर मैले भनिसकेका छु, सुनाउँछु। त्योभन्दा अगाडि चाहिँ नि आजको हाम्रो यो मौसमको जानकारी पनि लिइहालौँ है। आज वर्षा छ, केही ठाउँमा भारी वर्षा पनि छ इङ्ल्यान्ड र वेल्समा आजको दिनमा, अनि विन्डी आफ्टरनुन भनेर भनिएको छ। अपराह्नको समय पश्चात हावा बिजोडसँगले चल्नेछ, वर्षा पनि हुने देखिन्छ स्पेसली उत्तरी भूभागहरूतिर, अनि उत्तरी भूभागतिर राति पनि वर्षा हुनेछ तर दिउँसोको भन्दा अलिकति कम हुनेछ यसको चाहिँ गति होइन, यसको तीव्रता भनेर भनौँ। अनि देशभरि नै जस आकाश खुला हुँदै जाने देखिन्छ रातिको समयमा चाहिँ है। केही ठाउँमा तुवालो र कुहिरो लाग्न सक्ने सम्भावना छ दक्षिणी भूभागहरूतिर। हावा चाहिँ रातिको बेला पनि कडा नै बहनेछ उत्तरी भेगहरूतिर। यो मौसमी विवरण सुनाएँ मैले। अब अगाडि तपाईँलाई हेल्थ सेगमेन्टतर्फ लिएर जान्छु, तर त्योभन्दा पनि अगाडि चाहिँ अर्जुन सापकोटा र सुकादेव अधिकारीको आवाजमा यो एउटा मिठो दसैँ भाका सुनिहालौँ।

0: SBS Gorkhan Radio. पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव, यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
1: बीएफबीएस गोर्खा रेडियो

0: दिवा कोसिलीमा अब स्वास्थ्य चर्चा।
1: हजुर, दिवाको सिलीमा अब स्वास्थ्य चर्चाको पालो परेको छ र आज चाहिँ स्वास्थ्य चर्चामा हामी थ्रोम्बोसिसको कुरा गर्छौँ। थ्रोम्बोसिस भन्नाले चाहिँ नि रगतको थक्का जम्ने समस्या हो र आज चाहिँ विश्व थ्रोम्बोसिस दिवस पनि छ। हरेक साल अक्टोबर महिनाको 13 तारिकको दिनमा विश्व थ्रोम्बोसिस दिवस मनाइने गरिन्छ। यही कारणले गर्दाखेरि आज हामी यस विषयवस्तुमा कुरा गर्दैछौँ। यसको कुरा गर्नुपर्दा विशेष गरिकन के हो त यो थ्रोम्बोसिस, अनि यसको कारक तत्त्वहरू, यसको चाहिँ लक्षणहरू, यसको निदान आदि इत्यादिको विषयमा छोटो मिठो जानकारी लिएर आजको हेल्थ सेगमेन्टमा म शिरीष तपाईँको सेवामा हाजिर भइसकेकी छु है। त आजको दिनमा सधैँको साल झैँ यो विश्व थ्रोम्बोसिस दिवस मनाइँदैछ। यसको उद्देश्य भनेको चाहिँ धमनीहरू या नसाहरूमा खतरनाक रगतको थक्का जम्ने जुन समस्या छ थ्रोम्बोसिस, यसप्रति मानिसहरूलाई जागरुक बनाउनु हो। र यस वर्षको थिमको कुरा गर्नुपर्दाखेरि सन् 2026 थिम रहेको छ, फ्रम हेड टु टो टेक कन्ट्रोल प्रिभेन्ट थ्रोम्बोसिस प्रोटेक्ट यर हेल्थ, यानि कि टाउकोदेखि पाइतालासम्म नियन्त्रण राखौँ, थ्रोम्बोसिसलाई रोकौँ, आफ्नो स्वास्थ्यको आफैले रक्षा गरौँ। विशेष गरिकन महिलाहरूको स्वास्थ्यमा विशेष ध्यान दिएको पनि छ। महिलाहरूमा चाहिँ रगतको थक्का जम्ने जुन एउटा समस्या छ त्यो बढी देखिन्छ, त्यो कारणले गर्दाखेरि पनि हो। र यो किन आजको दिनमा मनाइन्छ भनेर भन्नुहुन्छ भने रुडोल्फ विर्च्यो, जसको चाहिँ जन्मदिन हो आज, अनि जसले चाहिँ थ्रोम्बोसिसको आधुनिक एउटा चाहिँ कन्सेप्टलाई विकसित गरेका थिए, उनकै जन्मदिवसमा उनलाई सम्झना गर्दै विश्व थ्रोम्बोसिस दिवस आज मनाइरहेको छौँ। र यही सिलसिलामा अब थ्रोम्बोसिस भनेको के हो भन्ने कुरामा आजको हेल्थ सेगमेन्ट अलिकति केन्द्रित राख्ने मेरो तयारी रहेको छ। तपाईँ हामीमध्ये सबैलाई चाहिँ कुनै न कुनै बेला चोटपटक त लाग्छ नै लाग्छ होइन, अनि चोटपटक लाग्दाखेरि रगत बग्छ होइन, रगत बगी चाहिँ रहँदैन नि त, फेरि एकैछिनमा त रगत रोकिन्छ पनि, त्यसमा चाहिँ नि एकदमै भनौँ रगतको एउटा थक्का जम्छ अनि त्यो बाहिर चाहिँ रगत निस्किनबाट रोकिन्छ, त्यो त तपाईँ हामी सबैले थाहा भएकै कुरा हो होइन। यही गाढा थक्का जुन रगतको बन्छ यसलाई थ्रोम्स भनेर भनिन्छ र यो रगतको थक्का बन्नु अत्यन्त जरुरी पनि छ। यो भएन भने चाहिँ हाम्रो शरीरमा धेरै नै रगतको कमी हुन जान्छ, किनभने कहीँ कतै चोटपटक लाग्यो भने त्यो बगेको बगेकै गरिसकेपछि शरीरबाट रगत निस्किन्छ धेरै अनि रगतको कमीको समस्या हुन जान्छ है। त्यस कारण गर्दाखेरि रगत जम्नु पनि जरुरी छ, तर यो त्यति बेला हानिकारक हुन्छ हाम्रो लागि जति बेला रक्तवाहिका यानि कि नसा र धमनीहरूको भित्र चाहिँ नि रगत जम्छ। यसले चाहिँ हाम्रो रक्त सञ्चार तन्त्रलाई सामान्य कामकाज गर्नमा पनि बाधा पुर्याउँछ र रगत सामान्य रूपबाट प्रभावित हुन पाउँदैन र यही स्थितिलाई चाहिँ थ्रोम्बोसिस भनिन्छ। प्रिय श्रोताबहिनी है, थ्रोम्बोसिस शब्द नै थ्रोम्बसबाट आएको, थ्रोम्बसको मतलब चाहिँ रहेको छ रगतको थक्का। र यो चाहिँ स्पेसली धमनी र नसामा जब बन्छ रगतको थक्का, त्यति बेला चाहिँ विभिन्न प्रकारको समस्या प्राणघातक स्थिति पनि आउन सक्छ भनेर हामीले बिर्सनु हुँदैन। त अब कुरा गरौँ हामी भेनस थ्रोम्बोलिजमको बारेमा। यो त्यति बेला हुन्छ जब नसाभित्र रगतको थक्का बन्न सुरु गर्छ, यसबाट चाहिँ डिप वेन थ्रोम्बोसिस डिभिटी भनेर भनिन्छ, यो हुन्छ र पल्मोनरी एम्बोलिजम पनि हुनसक्छ। यसै गरिकन अर्कोतर्फ एथ्रोथ्रोम्बोसिस पनि हुन्छ त्यति बेला जब चाहिँ धमनीहरूमा रगतको थक्का बन्छ, यसबाट स्ट्रोक र मुटुको समस्या हुनसक्छ, अथवा भनौँ मुटुको घात, हृदयघात भनेर भनौँ, हुनसक्छ है। डिप वेन थ्रोम्बोसिसमा चाहिँ नि खुट्टामा एकदमै तीव्र पीडा र सुजन हुनसक्छ र यो चाहिँ केही चिकित्सकीय स्थितिहरू जस्तो कि सर्जरी भयो अथवा लामो समयसम्म के अरे बेडमा आराम गर्नुको कारणले गर्दाखेरि उत्पन्न हुनसक्ने समस्या हो। यो रगतको थक्का चाहिँ पुरै शरीरमा फैलिएर बिस्तारै बिस्तारै फोक्सोमा पनि जम्मा हुनसक्छ, जसबाट रक्त प्रवाह अवरुद्ध हुन सक्छ। यसलाई चाहिँ पल्मोनरी एम्बोलिजम भनेर पनि भनिन्छ र यस कारणले गर्दाखेरि यस्ता कुराहरूमा हामी ध्यान दिनु अत्यन्तै जरुरी छ र यसको सङ्केत र लक्षण पहिचान गर्नु पनि अत्यन्तै जरुरी छ। थ्रम्बोसिसको सङ्केत वा लक्षण के हुन् त यस विषयवस्तुमा कुरा गरौँ है। थ्रम्बोसिसको लक्षण एकदमै पीडादायक या असुविधाजनक हुनसक्छ, जस्तो कि खुट्टामा भारीपन हुनु, ऐठन हुनु र पीडाको साथसाथमा अत्यन्तै सहनै नसक्ने चाहिँ पीडा पनि हुनु, थोरै मात्र होइन पीडा, अत्यन्तै पीडा हुनु है, दुख्नु भनौँ न है। अनि यसै गरिकन पुरै खुट्टामा चिलाउनु अनि असुविधा महसुस हुनु, खुट्टामा बारम्बार पीडा महसुस हुनु र तातोपन महसुस हुनु, खुट्टाको जुन छाला छ यसको रङ बदलिनु र मोटो हुनु वा घाउ हुनु अनि खुट्टा सुन्निनु, यो चाहिँ थ्रम्बोसिसको सङ्केतहरू हुन् है। र यसै गरिकन डिप भेन थ्रम्बोसिसबाट फुफ्फुसीय अन्तशल्यता भन्ने अर्को एउटा स्थिति हुन्छ, यो हुनसक्छ, यो चाहिँ विकसित हुनसक्छ, यो पनि कम कष्टदायक चाहिँ हुँदैन। यसमा चाहिँ सास फेर्नमा कठिनाइ हुन्छ, छातीमा पीडा हुन्छ, गहिरो सास लिँदाखेरि पीडा हुन्छ, अनि खोकी लाग्दाखेरि छातीमा पीडा हुन्छ, थकान र कमजोरी हुन्छ, चक्कर आउने बेहोस पनि हुनसक्ने हुन्छ मान्छे है, अनि नाडीको गति तेजीको साथमा बढ्छ र खोक्दाखेरि रगत पनि आउँछ। त प्रिय श्रोताबृन्द, यो चाहिँ नि जुन हाम्रो शरीरमा यदि थ्रम्बोसिस भयो भने कस्तो प्रकारको लक्षण या सङ्केतहरू हुन्छ भन्ने विषयवस्तुमा मैले छोटो कुरा गरेँ। र अब अगाडि बढ्नु पर्दाखेरिमा चाहिँ नि थ्रम्बोसिसको कारक तत्त्वहरूको कुरा गर्छु है। त कुनै पनि नसा या धमनीमा चोट लागेको छ भने, सर्जरी गरेको छ भने, सर्जरी गरेको तुरुन्तै पश्चात विशेष गरिकन गम्भीर दुर्घटनामा परेपछि अनि बिस्तारामा आराम गर्नका कारणले गर्दाखेरि खुट्टाको प्रयोग अलिकति सीमित हुनु र केही दबाईहरूको कारणले गर्दाखेरि पनि यो थ्रम्बोसिस हुन सक्ने सम्भावना हुन्छ। र स्पेसली यो कारक तत्त्वहरू त यो भइहाल्यो, कसलाई बढी खतरा हुन्छ भन्दाखेरि खुट्टालाई स्थिर गरेर राख्ने है, जब यो प्रक्रिया त्यति बेला हुन्छ जति बेला चाहिँ हड्डीलाई कुनै प्रकारको चोटबाट बचाउनको लागि कास्ट या ब्रेसमा राखिन्छ है। इन्जर्ड भएको छ, खुट्टा भाँचिएको छ, फ्र्याक्चर भएको छ भने जब कास्टमा यो खुट्टालाई राखिन्छ त्यति बेलासम्म लामो समयसम्म खुट्टा चलाइँदैन र बिस्तारामा नै आराम गर्नुपर्ने हुन्छ। यस्तो बेलामा चाहिँ नि खुट्टाको स्पेसली यो छेपारोको मांसपेसीहरू चाहिँ नि एकदमै सङ्कुचित हुने क्षमता सीमित हुन्छ, जस कारणले गर्दाखेरि परिणामस्वरूप डिभिटी हुनसक्छ। अनि यसै गरिकन हाइपर कोएगुलेबिलिटी, यो चाहिँ थ्रम्बोफिलियाको नामबाट पनि चिनिन्छ यसलाई, यसको परिणामस्वरूप रगतको थक्का बन्ने प्रक्रिया बढेर जान्छ। अनि यसै गरिकन यसरी बढेको जुन प्रवृत्ति छ, नर्मली त अलिअलि थक्का त बन्छ नै, तर जुन यो हाइपर कोएगुलेबिलिटी भन्ने स्थितिमा चाहिँ चाहिनुभन्दा बढी नै रगतको थक्का जम्न सक्छ, यसले गर्दाखेरि पनि थ्रम्बोसिस हुनसक्छ। सर्जिकल अपरेसन, विशेष गरिकन घुँडाको सर्जरी वा अन्य अर्थोपेडिक सर्जरी गरिसके पश्चात थ्रम्बोसिसको खतरा बढ्न सक्छ। अनि गर्भावस्था, जब गर्भवती हुन्छन् महिला त्यति बेला पुरै वजन या दबावको कारणले गर्दाखेरि चाहिँ नि त्यो जुन खुट्टाको नसाहरूमा असर पुग्छ, यसले चाहिँ थ्रम्बोसिसको खतरा बढाउन सक्छ है। र यसको खतरा बच्चा जन्मिसके पश्चात पनि खत्तम हुँदैन, यो प्रसवको छ सप्ताह पश्चात पनि यो थ्रम्बोसिसको चाहिँ भनौँ खतरा बनिरहन्छ। अनि मोटोपन, ज्यादा वजन हुनुको कारणले गर्दाखेरि पनि थ्रम्बोसिस हुनसक्छ। गर्भनिरोधक गोलीको प्रयोगले, धुम्रपान अनि पेटको क्यान्सरको कारणले गर्दाखेरि, पेटको क्यान्सर भन्दा पनि क्यान्सर अनि पेट दुख्ने रोग अनि आयु, कुनै पनि उमेरमा चाहिँ हुनसक्छ यो डिभिटी, तर 60 वर्ष या त्योभन्दा बढी आयु भएको मान्छेहरूमा चाहिँ खतरा अधिक हुने रहेछ। त प्रिय श्रोताबृन्द, अब भने हामी छोटो विश्राम यतिखेर लिइहाल्छौँ अनि त्यस पश्चात फेरि पनि कार्यक्रममा अगाडि बढ्छौँ है। त यतिखेर हामी मिठा मिठा गीतहरू सुन्दैछौँ, स्पेसली आज लोकगीत सङ्गीतहरू सुनिरहेका छौँ। यही कारणले गर्दाखेरि अब अर्को एउटा मिठो गीत म तपाईँको लागि राख्ने तयारीमा रहेकी छु र यही गीतको साथसाथमा हामी अगाडि अब हेल्थ सेगमेन्टमा बढ्छौँ है। त

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि, यतिसम्म कि बिएफबिएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बिएफबिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

मिठो पुरानो लोक भाका सुन्दैथ्यौँ कुमार बस्नेतको आवाजमा आदरणीय श्रोताबहिनी। यतिखेर हामी सुन्दैछौँ हेल्थ सेगमेन्ट अन्तर्गत थ्रोम्बोसिसको विषयमा केही जानकारीहरू, किनभने आज विश्व थ्रोम्बोसिस दिवस परेको छ। थ्रोम्बोसिस यानि कि रगतको थक्का जम्ने एउटा समस्या, होइन समस्या भन्दाखेरि पनि यो त नेचुरली हामीलाई काम लाग्ने कुरा पनि हो र शरीरमा भइ पनि रहन्छ यो एउटा प्रक्रिया। तर जब यो बढी हुन्छ त्यति बेला चाहिँ स्पेसली भेन्समा जब हुन्छ, होइन यो आर्टरीजहरूमा धमनी र नसामा जब हुन्छ त्यति बेला चाहिँ यो समस्या हुँदो रहेछ भन्ने कुरा मैले तपाईँहरूसँग गरिसकेका छु, होइन। र अब यसको लागि चाहिँ कस्तो प्रकारको चाहिँ उपचारको विकल्पहरू छ त भनेर भन्नुपर्दाखेरि चाहिँ नि थक्का रोधी दबाईहरू हुँदो रहेछ, जस्तो कि स्पेसली एन्टीको एग्युलेन्ट्सको प्रयोग चाहिँ आम उपचारको रूपमा लिइन्छ डिप भेन थ्रोम्बोसिसको समस्यामा। यसमा चाहिँ रगतलाई पातलो गर्ने दबाई भनी भनिन्छ यसलाई चाहिँ, है यो चाहिँ इन्जेक्सन मार्फत पनि अथवा चक्की मार्फत पनि लिन सकिने रहेछ, जसले चाहिँ रगतलाई अलिक पातलो बनाउँछ र जम्नबाट रोक्छ है। र यसमा चाहिँ अब डक्टरको सही सल्लाहमा चाहिँ यस प्रकारको दबाईलाई चाहिँ लिनुपर्ने हुन्छ। र यसै गरिकन तपाईँले न्युरोलोजिस्टसँग भनौँ तपाईँले सम्पर्क गरेर समस्याहरूको बारेमा चाहिँ जानकारी तपाईँले चाहिँ भनौँ लिन सक्नुहुन्छ, दिन सक्नुहुन्छ, परामर्श लिन सक्नुहुन्छ। थ्रोम्बोसिसको जटिलताहरूको कुरा गर्नुपर्दाखेरि मैले अघि भनिहालेँ फुफ्फुसीय यो अन्तशल्यता भन्ने समस्या हुन्छ, यो चाहिँ जानलेवा एउटा चाहिँ प्राणघातक जटिल हो। र यो चाहिँ एउटा जुन पल्मोनरी एम्बोलिजम मैले अघि पनि भने, होइन यसको समस्या हो। यो त्यति बेला हुन्छ जब रक्तवाहिकामा रहेको रगतको थक्काहरू चाहिँ खुट्टामा जो छ त्यो बिस्तारै बिस्तारै माथि फोक्सोसम्म पुग्छ र त्यसलाई ब्लक गरिदिन्छ। र सुरुवाती चरणमा रोक्नको लागि पल्मोनरी एम्बोलिजमको सङ्केत र लक्षणमा ध्यान दिनु अत्यन्तै जरुरी छ। अनि यसै गरिकन पोस्ट फ्लेबिटिक सिन्ड्रोम, यो चाहिँ डिबिटीबाट हुने सबैभन्दा आम जटिलता हो र यसलाई चाहिँ पोस्ट थ्रोम्बोटिक सिन्ड्रोमको नामबाट पनि चिनिन्छ है। र हामीले चाहिँ कसरी थ्रोम्बोसिसलाई रोक्न सकिन्छ त भन्दाखेरि लामो समयसम्म बसिरहने गर्नु हुँदैन, थ्रोम्बोसिसको सम्भावनालाई कम गर्नको लागि उठेर हिँडिरहनु पर्ने हुनसक्छ। सर्जरी पश्चात या बिस्तारमा लामो समयसम्म आराम गर्नुपर्ने स्थितिमा जति सक्दो चाहिँ खुट्टाहरूको हरकतलाई जारी राख्ने कोसिस गर्नुपर्छ। बस्दाखेरि हामीले चाहिँ खुट्टाहरूलाई क्रस गरेर बस्ने कुराहरूबाट बस्नुपर्छ। र लामो ड्राइभमा तपाईँ जानुहुन्छ भने हरेक घन्टा रोकेर बाहिर निस्केर अलिकति खुट्टाहरूलाई चलाउने गर्नुपर्छ, होइन। र यदि हवाई जहाजबाट यात्रा गरिरहनु भएको छ भने पनि आफ्नो खुट्टाको एक्सर्साइज गर्नको लागि आफ्नो खुट्टाको औँलाहरूलाई चाहिँ भुइँमा राख्ने अनि फेरि उचाल्ने थचार्ने भनौँ न, होइन, त्यो पनि गर्न सकिन्छ आफ्नो जुन खुट्टाको पाइतालाहरूलाई है। अनि स्वस्थ जीवनशैलीबाट थ्रोम्बोसिस मात्र होइन अन्य बिमारीहरूबाट पनि बचावट हुन्छ। यस कारण गर्दाखेरि हामीले हाम्रो वजनलाई पनि कन्ट्रोलमा राख्ने काम गर्नुपर्छ, धुम्रपान छोड्नुपर्छ, अनि बाहिकाहरूमा रगतको थक्का जम्ने जोखिमलाई रोक्नको लागि चाहिँ नियमित व्यायाम पनि गर्नुपर्ने हुन्छ। त प्रिय श्रोताबृन्द, डिप भेन थ्रोम्बोसिसको निदान चाहिँ गर्न सकिन्छ, होइन, तर उपचार चाहिँ गर्नुपर्ने हुन्छ। र एकपल्ट राम्रोसँगले चाहिँ नि डक्टरले पुरा रूपमा उपचार गरिसकेपछि त्यस पश्चात चाहिँ सबैको आफ्नो इन्डिभिजुअल जिम्मेवारी हुन्छ कि आफ्नो जीवनशैलीमा केही स्वास्थ्य बदलाव गर्ने, सङ्केत र लक्षणहरूमा नजर राख्ने र आफ्नो डक्टरहरूसँग रेगुलर बेसिसमा चाहिँ चेक गराइरहने है। र यसबाट चाहिँ हामीलाई कुनै पनि समस्या सुरु हुनुभन्दा अगाडि नै पनि त्यसको चाहिँ सङ्केत लक्षणहरू थाहा हुन्छ हामीलाई र त्यसबाट हामीले धेरै हदसम्म चाहिँ नि भनौँ यो कुराहरूलाई रोक्न सक्छौँ अथवा यसको यसलाई चाहिँ अझ भनौँ गहिरो हुन अथवा यसलाई चाहिँ अझ जटिल हुनबाट हामीले रोक्न सक्छौँ। त आदरणीय श्रोताबृन्द, आज चाहिँ वर्ल्ड थ्रोम्बोसिस डे भएको कारणले गर्दाखेरि मैले अलिकति तपाईँहरूसँग यस विषयवस्तुमा कुरा गरेँ र यो कुराकानीले पक्कै पनि केही न केही हदसम्म भए पनि तपाईँहरूलाई यस विषयवस्तुमा चाहिँ नि ध्यान पुर्याउनको लागि केही चाहिँ उपयोगी जानकारीहरू मिल्यो होला भन्ने मलाई लागेको छ। र अब भने हामी अगाडि बढ्छौँ, अगाडि बढ्नु पर्दाखेरि समयतिर पनि ध्यान दिनुपर्ने हुन्छ। समय हाम्रो स्टुडियोको घडी अनुसार अहिले दिउँसोको 1:55 जाने आँटेको छ, यानि कि अब भने 2 लागि लगभग 5 जति मात्र बाँकी रहेको छ। यतिखेर म तपाईँलाई अगाडि अर्को एउटा मिठो गीततर्फ लिएर जान्छु अनि यसको साथसाथमा अगाडि 2 समाचारतर्फ पनि लिएर जान्छु।
र समाचार पश्चात कार्यक्रमको अर्को चरणमा तपाईँले सुन्न सक्नुहुन्छ छड्के सलाम। र छड्के सलाम भन्ने बित्तिकै विक्रम खड्कासँग सम्बन्धित हाम्रा दाजुभाइहरूको चाहिँ कथा कहानी हुन्छ होइन। र यो चाहिँ छड्के सलाम हाम्रो दाजु युवराज राईले तयार गर्नुहुन्छ। एक्स जिटिआर हुनुहुन्छ आजको हाम्रो यस छड्के सलामको पाहुना स्टाफ साधन प्रकाश रावत। उहाँसँगको यो भलाकुसारी तपाईँले गत केही सप्ताहदेखि सुन्दै आउनु भएको छ र यो चाहिँ तेस्रो एपिसोड हो है। रमाइलो कुराकानी उहाँहरूको जीवन कहानी भन्दाखेरि एउटा मात्र एपिसोडमा त पक्कै पनि अटिँदैन, यस कारण गर्दाखेरि धेरै एपिसोडहरू हुन्छ नि यसको र आज चाहिँ तेस्रो एपिसोड तपाईँले यसको सुन्न सक्नुहुन्छ। त्यसतर्फ तपाईँलाई लिएर जान्छु अब, तर त्योभन्दा पनि अगाडि अब भने एउटा मिठो गीतमा कृष्ण विक्रम थापाले गाउनु भएको सिन्धुलीगढी घुमेर हाल्दा मिठो आइकोनिक एउटा लोकभाका सुनाउँदै तपाईँलाई अगाडि लिएर जान्छु म।

0: Pelaajan Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेको सिनदीमा आएको विनाशकारी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमा करिब 79% ठाउँमा विद्युत सेवा सुचारू भएको जनाएको छ। आज सिंहदरबारमा बसेको भोटेको सी एवं कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा मन्त्रालयका सचिव डाक्टर जगदीश्वर कर्मचार्यले अब रसुवाका करिब 80 घरधुरीमा मात्र विद्युत जडान गर्न बाँकी रहेको जानकारी दिनुभएको हो।
4: हामीले जहाँ जति क्षति भएको थियो 79%मा चाहिँ त्यो पुनर्स्थापन भइसकेको छ। अहिले बाँकी भनेको नुवाकोटको सदरमुकाममा त भोलिपल्ट नै गऱ्यौँ भने रसुवाको करिब 80 घरधुरीकोमा मात्र बाँकी छ यो विद्युत जडान गर्न। त्यसको लागिलाई अहिले किनभने अब त्यो त्यहाँ नजिकै चाहिँ ट्रान्समिसन लाइनहरू पनि बनाउनु पर्ने भएर त्यहाँ चाहिँ तुरुन्तै सम्भव हुने नदेखेकोले हामीले चाहिँ यो वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्रबाट चाहिँ सोलरको माध्यमबाट व्यवस्था गरेका छौँ।
3: प्रसारण लाइन समेत निर्माण गर्नुपर्ने भएकाले तत्काल विद्युत सेवा सुचारू गर्न कठिन भएको उहाँको भनाइ छ। भदौ 10 रसुवा भोटेको सिबाडीबाट प्रभावित 1,050 अझै होल्डिङ सेन्टरमा रहेको गृह मन्त्रालयले जनाएको छ। आज सिंहदरबारमा बसेको भोटेको सी एवं कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा बोल्दै गृह सचिव केदारनाथ शर्मा,
5: होल्डिङ सेन्टर 37 भए 5,000 नागरिकहरू भएको ठाउँमा अहिले 1,085 हाम्रो होल्डिङ सेन्टरमा हुनुहुन्छ। अहिले पूर्वाधार विकास सचिवले भन्ने अनुसार हामी अब त्यसलाई ट्रान्सिनल सेन्टरमा लानको लागि जुन हामी बनाउँदैछौँ ती 1,085 पहिलो प्राथमिकता हुन्छ। त्यसले गर्दाखेरि हामी पुनर्स्थापन काम पनि अगाडि गएको छ भन्ने चाहन्छु। मैले जुन असोजको 8 र 11 फेरि 5 जिल्लामा हामी प्रभावित भयौँ, कालीगण्डकी कोइडोर लगायत धेरै जिल्लाहरू भए 6 जिल्लाका 20 स्थान तहलाई फेरि सम्पर्कग्रस्त क्षेत्र घोषणा गऱ्यौँ। सुरुमा 15 स्थान थियो, पछि 20 स्थान तहलाई पनि सम्पर्कग्रस्त क्षेत्र घोषणा गर्नुको साथै घरबाट पनि त्यहाँ दिनु पऱ्यो, किनकि अवस्था त छ नागरिकले गाह्रो पर्छ भनेर ती 20 स्थान तहको लागि पनि जसरी भोटेको सी नदीमा हामीले गरेका थियौँ असोज 8 र 11 सम्ममा पनि पछि फेरि 20 स्थान तहलाई 3 महिना लागि सम्पर्कग्रस्त क्षेत्र घोषणा गऱ्यौँ। सँगसँगै घरबाट पनि हिँड्ने गऱ्यौँ र पछि 2 छुट्टीकोमा क्याबिनेट प्रस्ताव पठाइएको छ। 2 छुट्टीको गर्दाखेरि आश्विन 8 र 11 सन्दर्भमा 22 स्थान त बढी प्रभावित हुनुभएको छ, जहाँ हामीले सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेका छौँ।
3: नेपाली काङ्ग्रेसको 15 महाधिवेशनबाट जनसम्पर्क समितितर्फका 7 केन्द्रीय सदस्य निर्वाचित भएका छन्। महिला 2 सिटमा सीता सापकोटा र चन्दा अधिकारी निर्वाचित हुनुभएको छ। त्यस्तै भारतबाट बालकृष्ण पाण्डे, युरोपबाट जितेन्द्र विक्रमसाई, एसिया तथा अमेरिकाबाट विद्याभूषण कार्की, मध्य पूर्वबाट पुरूषोत्तम खनाल र पेसिफिक क्षेत्रबाट बलराम श्रेष्ठ निर्वाचित हुनुभएको हो। महिलातर्फ निर्वाचित सापकोटाले 3,113 र अधिकारीले 2,896 मत पाउनु भएको छ। क्षेत्रगत प्रतिनिधित्वतर्फ भारतबाट निर्वाचित पाण्डेले 3,827, एसिया तथा अमेरिकाबाट निर्वाचित कार्कीले 1,934, मध्य पूर्वबाट निर्वाचित खनालले 2,074, पेसिफिक क्षेत्रबाट निर्वाचित श्रेष्ठले 1,920 र युरोपबाट निर्वाचित साईले 1,412 मत पाउनु भएको छ। काङ्ग्रेसले पहिलो पटक विधान संशोधन गरेर जनसम्पर्क समितिबाट 7 केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरेको हो। यसअघि जनसम्पर्क समितिका प्रतिनिधिहरू महाधिवेशनमा मतदाताका रूपमा सहभागी हुँदै आएका थिए। नयाँ व्यवस्थासँगै उनीहरूको प्रतिनिधित्व पार्टीको केन्द्रीय कार्य समितिमा पनि सुनिश्चित भएको छ। काङ्ग्रेसका 42 जनसम्पर्क समितिमध्ये यसपटक महाधिवेशनमा 21 समितिले भाग लिएका थिए। निर्वाचित मध्ये महिलातर्फ सापकोटा र क्षेत्रगत प्रतिनिधित्वमा भारतबाट पाण्डेले सबैभन्दा बढी मत पाउनु भएको छ। आर्थिक वर्ष सुरु भएको 3 महिनापछि आइतबार बजेट ल्याएको सुदूरपश्चिम सरकारमा बजेटका विषयमा फेरि विवाद सुरु भएको छ। प्रदेशसभाबाट बजेट विवाद चर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सदन बहिष्कार गर्ने निर्णय गरेको छ। बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षसँग आवश्यक समन्वय नगरेको भन्दै सदन बहिष्कार गर्ने निर्णय गरिएको नेपाली काङ्ग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमल बहादुर शाहीले जानकारी दिनुभएको छ। झालखानाको भिडभाड होलो खुकुलो पार्न बेलायतमा करिब 650 कैदीलाई कैद सजाय पूरा नहुँदै बाहिर निकालिँदैछ। कैदको चाप घटाउन दोस्रो चरणमा कम्तीमा 2.5 वर्ष कैद भुक्तान गरेकाहरूलाई निकाल्न लागि हो, तर हत्याका दोषीले भने यो छुट पाउने छैनन्। पला हेरियट दोष किटान भएर जेल परेकाहरूको जीवन निर्वाहका लागि काम गर्ने परोपकारी संस्थाकी कर्मचारी हुनुहुन्छ। उपयुक्त पुनर्वासको व्यवस्था गर्न सकेमा सबै सुरक्षित हुने उहाँको तर्क छ।
2: We want people to come out, they've got the wraparound support that they need, they've got access in the community to addiction, so drug services, mental health treatment, and family support, and access to work.
3: अहिलेसम्मका खबर यति नै, नमस्कार.

हजुर त आदरणीय श्रोतावृन्द, मिठो गीत अहिले शम्भु राई र उषा किरण अधिकारीको आवाजमा हामी सुन्दै थियौँ। पक्कै पनि तपाईँहरू सबैले इन्जोय गर्नु नै भयो होला भन्ने आशा गरेको छु।

यही मिठो लोकभाकाको साथसाथमा कार्यक्रम दिएको सिलीको यो दोस्रो चरणको यात्रा पनि सुरु भइसकेको छ। यहाँहरू सबैलाई कार्यक्रममा एकपटक फेरि पनि मैले स्वागत अभिवादन टक्राउन चाहेँ र वेलकम ब्याक भन्दै तपाईँहरूलाई कार्यक्रमको यो दोस्रो चरण अन्तर्गतका सरसामग्रीतर्फ उन्मुख गराउन चाहेँ। तपाईँलाई जस्तो कि थाहा छँदैछ, आज मङ्गलबारको दिन हामी मिठा मिठा लोकभाकाहरू सुनिरहेका छौँ भनेर। यही सिलसिलामा अब यस्तै मिठा मिठा लोकभाकाहरू तपाईँको लागि एकपछि अर्को राख्दै अगाडि बढ्ने तयारीमा छु र यो तयारीमा मलाई तपाईँहरू सबैजनाले पक्कै पनि पूर्ण रूपमा साथ दिनुहुन्छ होला भन्ने आशा पनि गर्दछु है त। यतिखेर यति भन्दै अगाडि बढ्छु। अगाडि बढ्नु पर्दाखेरि एउटा दसैँ गीत छ र यो चाहिँ रिक्वेस्टेड नम्बर हो। हाम्रो दिदी युवक निवासी शोभा राईज्यूले चाहिँ नि यस गीतलाई अनुरोध गर्नुभएको छ। पुरानो गीत छ, स्वर सम्राट नारायण गोपाल र दिलमाया खाती उहाँ दुईजनाको आवाजमा। यति भन्ने बित्तिकै तपाईँले थाहा पाइसक्नु भएको छ कुन गीत हो भनेर। सम्पूर्ण आफ्ना इष्टमित्र आफ्ना साथीभाइहरूदेखि लिएर जति पनि हाम्रो रेडियोलाई सुनेर बस्नुहुने श्रोताहरू हुनुहुन्छ उहाँहरू सबैमा दसैँको शुभकामनाको साथमा यो गीत उहाँले सुनाउन चाहनुभएको छ। म्युजिकल ब्रेक पश्चात हामी लगत्तै लाग्छौँ छड्के सलामतर्फ, जहाँ चाहिँ आज स्टाफ सर्जन रिटायर्ड प्रकाश रावत ज्यूसँग गरिएको कुराकानी सुन्न सक्नुहुन्छ।

0: Right, left, left. Salute team on the march. Left. Salute.
1: कार्यक्रम छड़के सलाम।
2: हजुर नमस्ते, कार्यक्रम छड्के सलामबाट म योगराज राईको ब्रिगेड अफ गोर्खाजबाट रिटायर हुनुभएका हाम्रो साहबहरू गुल्जियासँग कुराकानी गर्दै आएका छौँ। उहाँकै सम्मानमा यो कार्यक्रम चाहिँ 2018 हामीले सुरु गरेका हौँ। यो एपिसोडमा हामीसँग हुनुहुन्छ हाम्रो स्टाफ सार्जन प्रकाश रावत दाई, उहाँ चाहिँ एक्स क्युओजेलआरको सदस्य हुनुहुन्छ, तर उहाँ चाहिँ 1982 भर्ती हुँदा चाहिँ जिटिआर भन्थ्यो, र उहाँको स्टोरीजहरू सुनिरहेका छौँ। र दाई, फेरि यो श्रृङ्खलामा वेलकम छ हजुरलाई।
3: थ्याङ्क यू एन्ड हजुरलाई धेरै धेरै धन्यवाद।
2: हजुर, अब अलिकति त्यो तपाईँको 2007 कुराकानी गर्छु। अब यहाँ र कता बस्ने काम के भन्ने सुरुमा तपाईँले त्यो लाग्यो, अब नेपालमा राम्रै तरिकाले बसिराख्नु भएको थियो होला, यहाँ आउँदा चाहिँ सुरुवाती दिनहरूमा कस्तो लाग्यो, परिवार पनि छोडेर आउनुभयो?
3: त्यो झन्नै हजुरलाई भन्नुपर्दा टिडिबिजीमा आएको झन्नै त्यो मेमोरी झन्नै आएको थियो हजुर। तर अब टिडिबिजीमा आउँदा चाहिँ योङ खाँदै केही नगरेको, गाली खाने सबै अर्गनाइज भएको, अब यसमा चाहिँ गाली जाली त नखाने तर आफैले सबै कुरो मिलाउनु पर्ने भएकोले गर्दा अलिकति स्ट्रगल भएको थियो। फर्स्टमा र साथीकोमा बस्यो, त्यसपछि एक महिनापछि रुम खोजेर अब रुममा सरियो, किनभने उसले पनि हेल्प गर्यो, साथीले पनि हेल्प गर्यो। जुन साथी चाहिँ फेरि हजुरको हामी चाहिँ बोजनियामा सँगै थियौँ, अनि उसकै घरमा आएर एक महिना बसेँ। त्यसपछि चाहिँ उसले ल आमा सबै त अर्का घरमा बस्नु भएन, अनि मैले नै ल मलाई हेल्प गर रुम खोज्न भनेर अनि रुम खोज्न हेल्प गरेर एक महिनापछि सरियो। अनि अबदेखि कामदेखि लिएर मेडिकलदेखि लिएर सबै कुरो इट वाज क्वाइट च्यालेन्जिङ हजुर।
2: तर त्यति बेला त निकै आइसकेको थियो नि त होइन गोर्खालीहरू?
3: धेरै आइसक्नु भएको थियो, तर पनि त्यतिखेर अल्ट्रासाउन्डमा बोलाउँदाखेरि हामीले 104 भन्थ्यौँ, घर नम्बर भन्थ्यौँ, त्यति थोरै माथि काउन्टेबल थियौँ कि हामी त्यतिखेर, त्यति थोरै थियौँ। तर जब पछि धेरै हुन थालेपछि, मैले यता स्टेजको छोडेर ड्राइभिङ इन्स्ट्रक्टर गर्न थालेपछि चाहिँ फेरि हजुरको हाम्रो धेरै एक्सहरू आउने काम सुरु भयो। र अब नेपाली ड्राइभिङ सर, त्यतिखेर अल्ट्रासाउन्डमा मैले ड्राइभिङ सिकाउँदाखेरि हजुरको नेपालीले ड्राइभिङ सिकाउँछ र भन्थे, किनभने नेपालीले
2: नेपालीले त्यस्तो भन्थे कि अरूहरूले
3: नेपालीले नै त्यसो भन्नुहुन्थ्यो, नेपालीले पनि ड्राइभिङ सिकाउँछ र नेपालीले ड्राइभिङ नेपालीमा सिकाएर गोराले इङ्ग्लिसमा टेस्ट लिएर फेल गर्छ भन्नुहुन्थ्यो। अनि पछि पछि मान्छेलाई कहिलेकाहीँ के हुन्छ नि, होइन गर्दैन होला भन्ने, किनभने नदेखेको नेपाली नदेखेको गोरा मात्रै देखेको, त्यो भएर त्यस्तो फिलिङ भएको होला। अनि पछि पछि सिकाउँदै गएपछि राम्रो भयो। र त्यो 2009-11 भित्र चाहिँ एकदमै धेरै एक्सहरू आउनुभयो, अनि उहाँहरूलाई पनि त्यही प्रब्लम थियो, जुन चाहिँ बस्ने त अलिअलि साथीभाइसँग चिनजान भएकोले गर्दा बस्न प्रब्लम भएन, तर कामको चाहिँ एकदम प्रब्लम थियो।
2: त्यसमा एउटा जोडिहाल्छु, तपाईँले यहाँको गोराहरूलाई पनि सिकाउनु भयो होला, अरूलाई पनि सिकाउनु भयो होला, उहाँहरूको इनिसियल थट चाहिँ के थियो, कसरी रेस्पोन्ड गर्नुहुन्थ्यो
3: भन्नाले हाम्रो नेपाल,
2: किन जस्तै अब यो नेपाली रहेछ यसले सिकाउनु सक्नु हुन्छ नि, एउटा मतलब गोराले त्यो भन्ने त कुरा आएन, तर तपाईँले चाहिँ के बुझ्नुहुन्थ्यो उहाँको चाहिँ भित्री यसो तपाईँको उमा चाहिँ?
3: होइन, हजुरले भनेको एकदम ठिक कुरो हो। फर्स्टमा हामीसँग गोराहरू आउँदैन थियो, तर जब हाम्रो रेकर्डहरू डिभिएसए ड्राइभिङ स्ट्यान्डर्ड एजेन्सीमा हाम्रो रेकर्डहरू हाम्रो पास रेटहरू हेर्न थाल्यो, अनि हजुर हामीले भन्छौँ नि सबैभन्दा स्ट्रङ एडभर्टाइज भनेको वर्ड अफ माउथ भन्छौँ नि, जब मान्छेहरूले ओ फलानु डिआई नि भन्न थालेपछि मात्रै गोराहरू आउन थालेको हामीसँग।
2: पास रेट चाहिँ कस्तो हुन्थ्यो तपाईँको?
3: हाम्रो नर्मली 45% भन्दा लेस भयो भने चाहिँ उनीहरूले हामीलाई अब्जर्भेसन दिन्छ, के कारणले यसको धेरै स्टुडेन्ट फेल भयो भनेर ड्राइभिङ स्ट्यान्डर्ड एजेन्सीले चाहिँ हाम्रो रेकर्ड राख्छ। तर अब धेरै नै पास भयो भने चाहिँ अब नर्मल्ली सबैलाई फिल हुन्छ नि, आफ्नो स्टुडेन्टले पास गर्यो भने आफूलाई पनि प्राउड फिल हुन्छ, उनीहरू पनि ह्याप्पी हुन्छ, अनि डिभिएसएले पनि त्यसरी नै जति हाई पास त्यति राम्रो इन्स्ट्रक्टर भन्ने राख्छ। गर्दाखेरि मेरो अल्ट्रासाउन्डमा त्यतिखेर झन्नै 75-85% पुग्थ्यो। तर त्यतिखेर दुःख चाहिँ के थियो भने मैले हजुरलाई भन्न चाहेको चाहिँ भर्खर एक्सहरू आउने चलन थियो, सुरु गरेको थियो, र उहाँहरूको काममा प्रब्लम थियो, र इन्टरभ्यू जानुहुन्थ्यो ड्राइभिङ गर्छस् भनिदिन्छु कामबाट। अब मसँग आएर उहाँहरूले के भन्नु, भाइ मलाई बिहान 4 बोला राति 12 बोला प्रब्लम छैन, ल मलाई 1 लाइसेन्स चाहियो अथवा 2 लाइसेन्स चाहिन्छ भन्नुहुन्थ्यो। त्यतिखेर अल्ट्रासाउन्डमा बस्दाखेरि मैले राति 12 गाडी सिकाएँ, तर मेरो लागि भन्दा पनि उहाँहरूको लागि, जसलाई चाहिँ मैले आएर फर्स्टमा सेटलमेन्ट गर्दा जति दुःख पाएँ त्यो दुःख देखेर नै उहाँहरूलाई राति 12 नै गाडी सिकाएँ मैले।
2: अहिले छिटो सिक्न सक्नेलाई कति घन्टा चाहिँ पर्याप्त हुन्छ? क्याट बीबाट जाउँ न।
3: दुईटा क्याटेगोरी छ हजुर, यहाँ युकेमै हुर्केका बच्चाहरू अथवा युकेकै रेसिडेन्टहरू हो भने चाहिँ उहाँहरूले 20-30-35 मजाले पास गर्नुहुन्छ। तर हामी जब ओभरसिजबाट आएका छौँ भने चाहिँ हामीलाई अलिकति अप्ठ्यारो के हुन्छ भने हामीलाई दुईटा चिजको प्रब्लम हुन्छ। यहाँकाले जुन दिन हस्पिटलबाट डिस्चार्ज भयो त्यो दिनदेखि नै बाउले ट्राफिक लाइटमा रोक्छ, बाउले सिग्नल दिन्छ, के गरेको, किन गरेको, किन रोकेको, कहाँ गरेको भन्छ, उनीहरूले सबै थाहा हुन्छ। हामीभन्दा अगाडि साइन हेर्न सक्छ उनीहरूले, तर हामी जुन ओभरसिजबाट आएका हुन्छौँ, ओभरसिजबाट आएकाहरूलाई चाहिँ कन्ट्रोलिङ त छँदैछ, च्यालेन्जिङ नै, तर यतातिर रोड साइन र रोड मार्किङले ठुलो मार्का पर्छ। त्यो रिजनले गर्दा हामीलाई चाहिँ झन्नै 35-40-50 घन्टासम्म लाग्छ कसैलाई।
2: तपाईँले सिकाएको स्टुडेन्टहरू चाहिँ कति सालसम्म वर्स्ट हुन्छ नि त, कोही त प्र्याक्टिकलमा अब नगर्न सक्ने होइन। एकजना हाम्रो गुरुजी हुनुहुन्थ्यो, 11 तालमा पास गरे भन्नुहुन्थ्यो होइन, तपाईँको स्टुडेन्ट चाहिँ वर्स्ट गर्नेमा कति टाइमसम्म पास हुनु भएको छ?
3: अब वर्स पनि दुई किसिमको हुन्छ। कसरी वर्स भने, कोही कोही चाहिँ उहाँहरूको नेचुरल कोअर्डिनेसनले गर्दा वर्स हुनुहुन्छ, कसै कसैको त कोअर्डिनेसन आउँदैन, किनभने मान्छे आफ्नो आफ्नो तालको भन्छौँ नि, आफ्नो आफ्नो नेचरको भन्छौँ नि, अर्को चिज पर्फेक्ट गर्छ उहाँले तर यो चिज नगर्न सक्छ, यो चिज गर्छ अर्को गर्न नसक्दा, त्यसले गर्दा आफ्नो आफ्नो नेचरको हुन्छ। एक चाहिँ कोअर्डिनेसन नभएर, अर्को वर्स चाहिँ कस्तो हुन्छ भन्नुहुन्छ भने, उहाँहरूलाई थाहा छ तर उहाँहरू चाहिँ पेसेन्ट हुनुहुन्न, थाहा छ त उहाँहरू नाइस ड्राइभिङ छ, त्यसमा पठाए फेलवर आउँछ। अब त्यही भन्ने पर्दा यहाँ वेम्लीमा आएपछि एकजना नेपालको 15 वर्ष ट्याक्सी ड्राइभर गरेको भाइ हुनुहुन्थ्यो, अनि उहाँलाई ड्राइभिङ टेस्टमा पठायो, फेल भएर आउने।
2: मै पनि अहिले टेस्टमा भने फेल हुन्छु, किनभने त्यो प्रोसिजर हो नि त, अल अबाउट प्रोसिजर, अब्जर्भेसन
3: होइन। हजुरलाई चाहिँ कस्तो हुन्छ भने, हजुर चाहिँ केही समय भइसकेपछि आफ्नै स्टाइलमा मान्छेहरू हिँड्न सक्छन्, त्यो स्वाभाविक हो, तर उहाँलाई त मैले एभ्री स्टेप सिकाउँदै उहाँलाई प्रोसिजर फलो गर्दै पठाएको नि त, त्यो प्रोसिजर फलो नै नगर्ने ट्याक्सी ड्राइभर उहाँको याद आइहाल्छ, अरे सानो जग्गा भेटेपछि गइदिइहाल्ने, अनि अघि फेल भयो, 7 पल्टमा पास हुनुभयो उहाँ गर्दाखेरि। त्यो चाहिँ एउटा पेसेन्ट नभएर, नजानेर होइन, कसै कसैलाई चाहिँ हजुरको कोअर्डिनेसनमा एकदम डिफिकल्ट हुन्छ, किनभने त्यो स्पेसली पहिलेको क्लच म्यानुअल कारमा त, अहिले त अटोमेटिक निस्केर ठिक धेरै अटोमेटिकमा छन् मान्छेहरू, तर कोअर्डिनेसन नमिलेर एकदमै प्रब्लम हुन्थ्यो कसैलाई चाहिँ क्लचको स्पेसल्ली।
2: अब ब्याक टु आर्मीतिर जाउँ दाइ, त्यति बेला त अब यो रियालिटी कुरा भएकै कुरा भनौँ न, अब मान्छे जान्थ्यो, त्यसपछि जाने दिनसम्म आइडी कार्ड हराएर फेरि एक हप्तापछि फेरि उताबाट आउने त्यो थियो, त्यो कहिले सोच्नु भएन तपाईँले त्यस्तो?
3: यो मैले भने नि, मैले पल्टन घरमा पहिलो कुरो त अब त्यो पल्टन घरमा आउने भन्ने प्लान पनि क्लासमेटहरूकोबाट भयो, अनि अचानक आइयो, आएर पनि टिडिबिजी र जिएम टेस्टमा मात्रै अलिकति अप्ठ्यारो फिल भयो भने, त्योभन्दा मेरो 20 वर्षको नोकरी मलाई यति फिल भयो कि 2 दिनमै गयो, त्यसले गर्दा मैले कुनै त्यस्तो सोच्नै सोचिनँ, किनभने नर्मल्ली गएरै अब भयो नेपालमै बस्ने, किनभने नेपालमा गएर चाहिँ स्पेसली नेपालमा त्यो रिसेटलमेन्ट कोर्समा काठमाडौँमा स्टाम्प टिकट बोक्ने, फोटो बोक्ने, किनभने नेपालको अफिसमा जाँदाखेरि हरेक चिजको प्रब्लम हुन्थ्यो नि होइन, त्यो कोर्स मैले क्वाइट युजफुल पाएँ, किनभने त्यहाँ गएर सेटल हुनु पऱ्यो नेपालमा गर्दा, त्यो कोर्स गरेपछि चाहिँ ठिकै छ नेपालमै बस्ने भन्ने हिसाबले नै बसिराखेको थियो।
2: जिआरयू जाने चलन थियो नि त?
3: जिआरयू पनि मैले खोइ त्यति साह्रो, किनभने मैले के सोचेँ भने, 20 वर्ष नोकरी गर्यो ब्रिटिस आर्मीमा भनेपछि अब चाहिँ यसो लाइफ त नेपालमै बिताउने हो कि भन्ने हिसाबले नै नेपाल बसिरहेको थिएँ हजुर म, तर पछि अचानक अब यता खुल्यो, यता खुलेपछि सबै आउनु थाल्यो, अनि स्पेसली युकेमा युकेको एजुकेसन भन्थ्यो कि, त्यो रिजनले पनि आयो।
2: छोराको त पढाइ एकदमै राम्रो बुझ्यो, छोरीको चाहिँ?
3: छोरीको भन्नै पर्दा, छोरीको पनि अलिकति, मेरो हामी नेपालीहरूले भन्ने गर्छौँ, मेरो त लाइफ बित्न लागि यो छोराछोरीको लागि दुःख भनेर भन्ने गर्छौँ, र त्यही भन्ने दौडनमै मैले त्यही छोराछोरीको लागि अघि भने नेपालमै बस्ने प्लान गरेको, युकेको एजुकेसन भनेर युके आइयो, र युके आउको मेरो छोराछोरीको बारेमा चाहिँ म गुड एचिभमेन्ट भन्छु। मेरो छोरी आर्किटेक्चर इन्जिनियर हो, अनि 2019 मिस इङ्ल्यान्ड सेकेन्ड रनर पनि हो,
2: मिस इङ्ल्यान्ड सेकेन्ड रनर,
3: उसको त्यो क्राउन पनि त्यहीँ छ, ऊ मिस इङ्ल्यान्ड, युकेको मिस इङ्ल्यान्ड सेकेन्ड।
2: कति सालको भन्नुभयो?
3: 2019।
2: ओहो, ल एउटा इन्टरभ्यू त उहाँसँगै मिलाउनु पर्नेछ, नेपाली त्यसैमै राम्रो बोल्नुहुन्छ?
3: राम्रो बोल्छ, गर्दाखेरि नेपालीको पहिलो मिस इङ्ल्यान्ड सेकेन्ड रनर अप 2000।
2: ओहो, यो कुरा थाहा थिएन, ल नोटेड है दाइ, कुनै दिन टेलिफोनमा हामी कुराकानी गरौँला छोरीसँग।
3: हस्, थ्याङ्क यू।
2: हुन्छ, यो बिचमा 2 गीत सुनाउला दाइ, त्यसपछि फेरि सेकेन्ड पार्टमा हामी कुराकानी गर्नेछौँ है त।
3: हस्, थ्याङ्क यू।

40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।

0: BFBS गोर्खा रेडियो हो।
1: हजुर, यो BFBS गोर्खा रेडियो नै हो। कार्यक्रम छड्के सलाममा हाम्रो चाहिँ प्रकाश रावत दाईसँग कुराकानी गरिरहेका छौँ। समाजसेवी पनि हुनुहुन्छ, अफकोर्स बिगराव गोर्खासको चाहिँ अब श्रोता हुनुहुन्छ अथवा मेम्बर हुनुहुन्छ, अनि संखुवा सभा समाज युकेको पनि अहिले अध्यक्ष गरिराख्नु भएको छ। उहाँसँग मैले कुराकानी गरिरहेको छु। दाई, फेरि वेलकम छ हजुरलाई।
2: थ्याङ्क यू।
1: अब चाहिँ ब्याक टु गाउँतिर जाउँ। बाल्यकाल चाहिँ कस्तो थियो दाई? अब हाम्रो पनि घाँस दाउरा गर्नुपर्ने होइन, भेडा बाख्रा भैँसी चढाउनु पर्ने, त्यस्तो ब्याकग्राउन्डबाट आएको तपाईँको कस्तो थियो?
2: म रियलमै भन्नुपर्दा किसानको छोरा हो। अब नर्मल्ली जुनै जातिहरूको पनि आफ्नो आफ्नो स्ट्यान्डर्ड हुन्छ, फ्यामिली स्ट्यान्डर्ड अनुसार हुन्छ। अल्दो म क्षेत्री समाजमा, क्षेत्रीको समाजबाट हुर्केको भए पनि मेरो बुवाहरू किसान नै हो। त्यसले गर्दाखेरि मैले घाँस काट्ने, हलो जोत्ने, गोठ लाने, भैँसी चराउने इत्यादि सबै गरेर नेपालमा गरेर आएको।
1: स्कुलिङहरू चाहिँ कस्तो थियो? म पनि सम्झिन्छु, हाम्रो गाउँमा स्कुल थिएन, बाबाले पछि आफ्नै जग्गा दिएर एउटा स्कुल खोल्नु भएको थियो होइन, तपाईँकोमा चाहिँ स्कुलहरू कस्तो थियो पहुँच?
2: स्कुलको कहानी अब मेरो भने नि, मैले मेरो लाइफमा ट्विस्ट नै ट्विस्ट छ भन्ने, यहाँ पनि अर्को ट्विस्ट छ अब स्कुलको बारेमा पनि। के ट्विस्ट छ भन्नुहुन्छ भने, शङ्खुवा सभा जुन मेरो ठाउँ छ त्यहाँ चाहिँ स्कुल थिएन, नजिक स्कुल थिएन, स्कुल जानुपर्दा 2-2.5 घन्टा हिँडेर जानु पर्थ्यो। त्यो रिजनले गर्दाखेरि मलाई मेरो हजुर मेरो मामालाई चाहिँ भोजपुर दावा हो, अनि दावामा चाहिँ
1: त्यो दावा त हामी कम्ता हिँडेको, त्यो नुन बोक्ने बाटो हो नि त त्यो हाम्रो
2: हो गर्दाखेरि हो, त्यो दावा चाहिँ जुन एकदम बसेको प्लेट ठाउँ थियो, अनि त्यो दावाको स्कुल चाहिँ सिद्धेश्वर माध्यमिक विद्यालय हो म पढेको, त्यहाँ एकपल्ट जान्छु भनेर
1: मामाको बसेर पढ्नुभयो?
2: अनि मेरो चाहिँ मामाको घरबाट 4-5 मिनटमा हिँडेर त्यहीँ नजिकै छ। त्यो रिजनले गर्दाखेरि चाहिँ म दावामा बसेर एक क्लासदेखि SLC पनि भोजपुरको विद्युतायबाट दिएको मैले।
1: अब हामी त पहिला मामा घर जानु पाउँदा एकदमै त्यो संसार भोलिन्थ्यो, मामा घरको बसाइ चाहिँ कस्तो हुन्थ्यो दाइ? कस्तो अब तपाईँ त एउटा मामाहरूले भने चाहिँ तपाईँलाई त एकदमै राम्रो ट्रिट हुन्छ नि त होइन?
2: अनफोर्चुनेटली कहिले काहीँ जानु र सधैँ बस्नुमा फरक हुन्छ होइन, तर फेरि अब मेरो चाहिँ मेरो केसमा चाहिँ मेरो मामाहरू थियो, हुनुहुन्न थियो, त्यो भएर अनि हजुरआमा मात्रै भएकोले गर्दाखेरि मेरो छोरा हो भनेर उहाँले हजुरआमाले लगेर पाल्नुभयो, पालन पोषण र शिक्षा दीक्षा उहाँले नै दिनुभयो, र त्यहीँबाट SLC दिएर पछि म भर्ती हुन चाहिँ सङ्घर्षबाट आएर भर्ती भएको छु।
1: ओके, झोलमोलमै भर्ती भयो भन्नुभयो, त्योभन्दा अगाडि चाहिँ बाबाको सपना चाहिँ के थियो त?
2: बाबाको सपना चाहिँ मलाई लाग्छ अब नेपालमै छोराले केही गरोस् भन्ने नै थियो होइन, किनभने अब आफू त किसान भएँ, मैले त हलो जोतेँ भनेपछि छोराले मेरो त्यही काम, हलो जोत्ने काम नगरोस् भन्ने नै उहाँको थियो। त्यही भएर पढाउनमा चाहिँ उहाँले प्रोत्साहन गर्नुभयो, अथवा भनौँ न त्यतिखेर त छोराले एउटा एक मेलो गरिदियो भने हुन्थ्यो भन्ने सिचुएसन थियो नि। तर
1: म त 8 वर्षको उमेरमा शिशुमा भर्ती भएको दाइ, 3 क्लास पास गर्नुको लागि शिशुमा 1 वर्ष, 1 क्लास 2 क्लास हुन्थ्यो। तपाईँको पालोमा कस्तो थियो थाहा भएन?
2: मेरो पालोमा म
1: शिशु क्लास थियो कि थिएन? 0 क्लास भनौँ न, शिशु भनेको
2: थिएन त्यतिखेर, थिएन त्यतिखेर। हामी डाइरेक्ट 1 क्लासमा भर्ती भयौँ, अब कह पनि जान्दैन थियौँ जान चाहिँ, तर 1 क्लासमा भर्ती भएर 1-2 गर्दै पढेको हो। र पछि त्यहीँ मेरो क्लासमेट चाहिँ एकपल्ट फेरि त्यहाँ पनि सिस्टम चाहिँ अलिकति अप्ठ्यारो थियो कि, मेरै क्लासमेट 5मा ऊ 6 महिना हरायो, 6 महिनापछि त त्यही स्कुलको टिचर भएर आयो।
1: 5 महिना हराएर?
2: 5-6 महिना हराएर फेरि त्यही स्कुलको टिचर भएर आयो, प्राइमेरी स्कुलको टिचर भएर आएर थियो।
1: कसरी त्यस्तो भयो त?
2: उहाँको चाहिँ 2 दाजुहरू त्यहीँको स्कुलको हाई स्कुलको टिचर हुनुहुन्थ्यो, पछि त्यतिखेर चाहिँ उहाँहरूले कता के मिलाएर टिचर कोर्स मात्रै गराएर ल्याएर प्राइमेरी टिचर बनाउनु भएछ।
1: अनि सक्नुभयो त?
2: अब त्यो भनौँ न उहाँको ब्याकग्राउन्ड टिचिङ भएकोले गर्दा सायद अब त्यो प्राइमेरीलाई पढाउनु त सकिहाल्यो होला नि, तर 5 क्लासमा भनेपछि हामी चाहिँ झन्डै निकै ठुलै थियौँ त्यतिखेर त, अब 7 हजुरले भने 7-8 वर्षमा 1 क्लास पढ्थ्यौँ। त्यो चाहिँ मलाई अलिकति अप्ठ्यारो लाग्यो, किनभने अब उहाँ
1: भनेपछि साथीले पढाउनु भयो?
2: होइन होइन, हामीलाई त पढाउनु भएन, हामीलाई 5 क्लासपछि उहाँ डिसिपियर हुनुभयो, तर हामी 5 क्लासमा हुँदाखेरि, तर 6 महिनापछि तल प्राइमेरी स्कुललाई पढाउने भएर आउनुभयो।
1: भर्ती हुन्छु भन्ने चाहिँ कसरी, त्यो कसरी भयो त्यो चाहिँ?
2: यहाँ भर्ती हुन्छु नै भन्ने कुरो चाहिँ मलाई कुनै पनि लागेको थिएन, अनि यो त्यतिखेर भर्तीवाले भन्थे, ब्रिटिस लाउरे भन्दैन थिए, भर्तीवाले आयो भन्थे हाम्रो गाउँतिर होइन। जब एसएलसी दिइसक्यौँ, एसएलसी दिइसकेपछि चाहिँ अब कलेज कहाँ जाने, के गर्ने होइन भन्ने कुरोमा चाहिँ एक दिन हामी फेरि पहाडमा चाहिँ स्विमिङ पुलहरू हुँदैन होइन, माछा मार्न जाने, दुवाली खेल्ने भन्ने हुन्थ्यो होइन, हात हालेर माछा समाउने हुन्थ्यो। त्यतिखेर चाहिँ गएको लु, उहाँ चाभुइँमा चाहिँ गल्ला छ, इन्जिनियरकै दाई हुनुहुँदो रहेछ उहाँ, सार्जन फत्तमान राई, अनि उहाँले चाहिँ उहाँ चाहिँ गल्लावाल हुनुहुँदो रहेछ। अनि त्यही सम्बन्धमा त्यो खोला जाँदाखेरि के भयो भने, लु पर्सि चाहिँ हामी उहाँ चाभुइँ जाने, गल्ला भेट्ने भन्ने कुरो भने, अनि के गल्ला भेट्ने भनेको, भर्ती हुन जाने भने, अनि कता कता भर्तीवाले सुनेको थियो, अनि लोहिन त पनि भनेर गयौँ, गएर सबै लुगा खोलेर झापझाप गरेँ। अनि मैले त्यतिखेर सुनेको थिएँ नि राई लिम्बू मात्रै लान्छ अरे, छेत्री पाउनु लाँदैन अरे भन्ने सुनेको थिएँ नि त मैले, किनभने त्यतिखेरको समय टाइमिङले गर्दा म गइनँ कि, म गइनँ, म चाहिँ यतै बसिराखेँ, उहाँहरू नापजाप गर्नुभयो, अनि त्यहाँदेखि
1: वडाबाट हेरिराख्नु भयो,
2: हेरिरहेको थिएँ, अनि ए त यहाँ आइज भन्नुभयो उहाँले नै, गल्लावालले नै, अनि लु यो तेरो टी सर्ट खोल भनेर नापजाप गर्नुभयो. नापजाप गर्दै गर्दाखेरि त्यो पुस माघको बेला हुनसक्छ, किनभने तोरी उखलेको थियो त्यतिखेर. तोरी उखलेर नेपालको त्यो कुखुराको मल छर्छ नि, त्यसमा उडुस हजुरलाई थाहा छ नि, उपिया त्यो सानो टिक्क उड उफ्रेर आएर टोक्छ नि, उहाँले नाप्दै हुनुहुन्थ्यो. अनि त्यो चाहिँ कुरो मैले कहिल्यै बिर्सिनँ त्यो कुरो. त्यो टोकेको बेला उँधो हेरेछु मलाई टाउको यस्तो गरेर उहाँले है म पल्टन जाने हो अरिङ्गालले टोके पनि चल्नुहुन्न भनेको चाहिँ म त्यो याद गर्छु. भर्ती हुन फर्स्ट नाप्दाखेरिको कुरो. अनि उहाँ चाहिँ पछि इन्जिनियरबाट सार्जनबाट रिटायर्नुबाट. अनि त्यसपछि चाहिँ उहाँले के भन्नुभयो भने हामी 16 क्लासमेट लाई चाहिँ उहाँले नापजाप गर्नुभयो.
1: 16 जानुभएको एउटै स्कुलबाट?
2: एउटै स्कुलबाट, एउटै हामी क्लासमेट हो.
1: क्लास त सुन्ने भयो होला नि त.
2: होइन, एसएलसी पास गरिसकेपछि, एसएलसी पास गरिसकेपछि कुरो. अनि त्यहाँदेखि चाहिँ उहाँले चाहिँ ल अब माघमा चाहिँ तिमीहरू तुमलिङ टार आउने भनेर भन्नुभयो.
1: त्यहाँ चाहिँ के चेक गर्यो
2: सबै? अब हजुरको वेस्टदेखि लिएर कम्बरदेखि लिएर छातीदेखि लिएर होइन आँखाहरू डेडा छ कि अथवा खुट्टाहरू यता बाङ्गो छ कि भन्छ नि, त्यो हो नर्मल. उहाँहरूले गल्लावलले जतिको उहाँहरूको भ्यूमा हेर्नुपर्ने चिज छ सबै कुरो हेर्नुभयो. जस्तै कट्टु मात्रै राखेर अरू सबै खोलेर सबै हेर्नुभयो उहाँले.
1: अब सबैभन्दा गतिलो त तपाईँ नै हुनुहुन्थ्यो होला नि त, हाइट पनि भएको होइन.
2: त्यही भएर नै उहाँले चाहिँ त्यो क्लासमा गतिलो नै मै थिएँ. अनि त्यही भएर नै उहाँले आफैले मलाई आइज भनेको हो कि. म त्यो नाप जाँच गर्दाखेरि म अगाडि गएको थिइनँ, सबै मेरो क्लासमेटहरू जानुभएको थियो, म चाहिँ गएको थिइनँ. त्यही भएर उहाँले नै बोलाएर अनि त्यसपछि हामीलाई चाहिँ माघमा चाहिँ तुम्लिङ टाढा बोलाउनु भयो.
1: पेपर वर्कहरू केही चाहिन्थेन होला? डकुमेन्टहरू
2: केही नै थिएन, किनभने उहाँले त हामीलाई त्यो लोकल्ली चिन्नुहुन्थ्यो नि त, लोकल्ली चिन्नुहुन्थ्यो नि त. अनि त्यो रिजनले नै हामी लोकल एरियाकै हो. अनि त्यहाँदेखि त्यतिखेर केही भएन के अरे.
1: अनि यो कुरा घरमा बाबालाई भन्नुभयो होला, के भन्नुभयो त परिवारमा?
2: सरी यो चाहिँ भनेको छुइनँ मैले, कसैलाई पनि भनेको छुइनँ घरमा. किनभने
1: डर लेको हो कि किन?
2: किनभने बुवाले अलिकति स्ट्रिक्ट गर्नुहुन्थ्यो, बाहिर हिँड्न त्यतिखेरको जमाना पनि थियो होइन, बाहिर हिँड्नु हुँदैन, छोरा छोरी हिँड्नु हुँदैन घरबाट बाहिर, बाबामाको भ्यूभन्दा बाहेक अथवा बाबामाले भनेको ठाउँभन्दा बाहेक जानु हुँदैन भन्नुहुन्थ्यो.
1: भनेपछि लाउरे हुन पनि अनुमति नभएको जस्तो?
2: किनभने अब छेत्री परिवारको भएकोले गर्दाखेरि उहाँलाई त्यो कुरो थाहा पनि थिएन, र उहाँले त्यो कुरोलाई चाहिँ किनभने नेपालमै छोराले केही गरोस् भन्ने उहाँको प्लान भएकोले गर्दाखेरि मैले उहाँलाई त्यो पनि भनिनँ. त्यसपछि पछि तुम्लिङ टार आउँदा पनि मैले उहाँलाई भनिनँ, तर तुम्लिङ टार चाहिँ आमालाई चाहिँ भने, किनभने बस्ने गरी जानु पर्यो तुम्लिङ टार चाहिँ. त्यो रिजनले त्यहाँ गयौँ हामी 16 7 सिलेक्ट भयौँ तुम्लिङ टारमा पनि.
1: त्यहाँ चाहिँ के गरायो?
2: त्यहाँ चाहिँ हजुरको अब एआरओ सिलेक्सन एरिया होल त्यो डिस्ट्रिक्टभरिकै अथवा इभन भोजपुरको पनि अलिअलि थिए. गर्दाखेरि एआरओ सिलेक्सनमा चाहिँ उफ्रिने, जम्प गर्ने, हाई जम्प इत्यादि, यो ह्याभिङ सिटअप इत्यादि सबै गरायो त्यहाँ चाहिँ.
1: तपाईँले त्यो फर्स्ट टाइम देखाएपछि घरमा गएर अलिक एक्सर्साइजहरू गर्नुभयो कि त्यतिकै आउनुभयो?
2: केही पनि गरिनँ मैले, किनभने
1: अनि त्यो अब कुद्न सुन्न त सकियो होला, त्यो ह्याभिङ सेटअप त प्र्याक्टिस चाहिन्छ नि त,
2: त्यो चाहिँदो रहेछ. त्यो गरिनँ मैले, तर पनि अरूसँगै कम्पिटेटिभ गरेँ मैले. जब तुम्लिङ टारमा हामी 7 सिलेक्ट भयौँ, अब धरान जाने अनि फेरि 51 र हामी सँगसँगै भर्ती भएको, अनि 51 र हामी
1: तुम्लिङ टारमा भर्ती भएपछि चाहिँ आमालाई त भन्नुभयो, आमाले बाबुलाई भन्नुभयो कि भन्नु भएन त?
2: त्यो चाहिँ अलिकति थाहा भएन, किनभने त्यहाँ थाहा भनेको भएदेखि कुरो उठिहाल्थ्यो.
1: भनेपछि आमाले बाबालाई भन्यो भने यसले बुढाले दिन्न भनेपछि आमा पनि चुप लाग्नुभयो?
2: आमा पनि सेक्रेट, किनभने नभए त बुवाले मलाई भनिहाल्नुहुन्थ्यो होइन, केही पनि भन्नु भएन बुवाले. भनेपछि आमालाई मैले भनेको थिएँ म यसरी जाँदैछु, बुवालाई भन्नुभयो भने गाली गर्नुहुन्छ, गर्दाखेरि नभन्नु.
1: आमाले चाहिँ के भन्नुभयो त? अब खर्च पनि चाहियो होला नि त धरान हुनुको लागि त.
2: आमाले त नजा भन्छु मैले त होइन, तर अब फेरि छोराले अब आमालाई अलिक दङ्गाउँछ नि त, आमा अलिक पैसा धेर चाहियो भनेर अलिकति एक दुई दिन साथीसँग घुमेर आउने हो, ठिक छ नि त म आइहाल्छु नि भन्ने हिसाबले गइयो त्यहाँबाट.
1: अब म पनि सानोमा हुँदा हाम्रो गाउँतिर लाउरे भने सबले मान्थे के, त्यो एउटा क्रेज थियो क्या हाम्रो गाउँतिर. तपाईँहरूकोमा चाहिँ कस्तो थियो?
2: त्यही त हामी यो क्षेत्रीय समुदायमा त्यति कनेक्सन हुन्थेन,
1: तै पनि गाउँमा त थियो होला नि त लाउरेहरू.
2: भर्तीवाल आयो रे भन्थे, अनि भर्तीवालले फलान ठाउँमा जग्गा किन्यो रे, घर किन्यो रे भन्ने अलिअलि त सुनिन्थ्यो, तर त्यति कनेक्सन नभएकोले गर्दा साह्रै त्यस्तो चाहिँ थिएन. किन त्यही कारणले नै हो कि मेरो बुवाले भन्नुले उहाँलाई त्यत्रो इन्ट्रेस्ट पनि थिएन क्या त्यतिर.
1: अब कस्तो लागेको छ त यो अन्तर्वार्ता चाहिँ कस्तो लागेको छ? एउटा अब रेडियोमा आउँदा बेग्लै होला होइन, कस्तो फिल गरिराख्नु भएको छ आज?
2: होइन, यो इम्पोर्टेन्टली के लाग्यो भने हजुरले के को बारेमा सोध्नुहुन्छ, कस्तो हुन्छ होला भन्ने फिल भएको थियो होइन. तर जिन्दगीमा भएका चिजहरू कति राम्रा कति नराम्रा, नराम्रा भन्दा पनि धेरै चाहिँ पल्टन घरमा आएर धेरै नै राम्रै नै छन्, नराम्रो भन्ने त्यस्तो केही पनि छैनन्. भन्छ नि लाइफ चाहिँ अप्स एन्ड डाउन त भन्छ नि, छन् तिनीहरू. तर मैले भने नि 20 नोकरी र 20 यो गरेको 25 भयो, अब यो सिभिलमा आएको 25 भइसक्यो, र पनि मैले चाहिँ एकजना मया भर्ती हुनुभन्दा अगाडि हाम्रो 15 आउँदाखेरि उहाँ रेजिमेन्ट छोड्नुभएको ओसीबाट, कर्नल ब्रिजर भन्छन्, कर्नल ब्रिजरले चाहिँ हाम्रोलाई के भन्यो भने म चाहिँ कहिले रिटायर भएको अझैसम्म एकदम फिट फाइन अनि सबैसँग उ गर्ने के. अनि उहाँलाई मैले पल्टनमा भेट्दाखेरि रेजिमेन्टतिर भेटिन्छ नि त, अनि त्यो भेट्दाखेरि मैले उहाँलाई के सोधेँ भने साहब हामी पल्टनमा आउँदा तपाईँ रिटायर भइसक्नु भएको थियो अनि तपाईँ कर्नलबाट रिटायर भएर पनि कति वर्ष भइसक्यो तपाईँ यति नै ह्याप्पी हुनुहुन्छ तपाईँको सिक्रेट के छ मलाई भन्नुहोस् न भन्दै क्या मैले कहिले काहीँ पीरनगर प्रकाश तैँले हेर आफूलाई स्ट्रेस नदे स्ट्रेसले चाहिँ मान्छेलाई एकदमै डाउन हिल लान्छ आफूलाई चाहिँ अलवेज ह्याप्पी राख र गेट कनेक्टेड कुनै ठाउँमा पनि त स्ट्रेस दिएर कुनै ठाउँमा नि नजा तर गेट कनेक्टेड त ह्याप्पी हुन्छस् भने त्यो इङ्गेज गर आफूलाई आफूलाई जति इङ्गेज गर्छस् तँलाई बुढो भएको फिल हुँदैन भन्नुहुन्थ्यो क्या उहाँले अनि त्यो चाहिँ अब हो र भन्थेँ कि मैले अनि अहिले म पनि अलिअलि यसो सामाजिक समाजतिर पनि यताउति हिँड्छु अनि हजुरले भन्ने गर्दाखेरि क्युओजिएलआरको चेयरम्यान पनि मैले गरेको छु अहिले एक्सक्युओजिएलआर एक्सर्भिसन एसोसिएसनको चेयरम्यान पनि मैले गर्छु
1: हुन्छ दा यो तेस्रो एपिसोडमा यति नै गरौँ तपाईँ अब टुम्लिङ टारबाट धरानतिर आउँदै हुनुहुन्छ त्यसको प्रसङ्ग चाहिँ एपिसोड फोरमा हामी गर्नेछौँ है त दाई हजुरको टाइमको लागि धेरै धेरै धन्यवाद
2: थ्याङ्क यू गराजी
3: Saluting on the march. Left. Salute.
4: One, two, three, four, five, down, three. Karyakram Chhadke Salaam.

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: नेकपा एमालेका सांसदहरूले राज्यसभा सांसद खगेन्द्र सुनारको अडियो प्रकरणमाथि संसदीय छानबिन समितिको माग गरेका छन्। आज सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै एमाले संसदीय दलकी उपनेता पद्मा कुमारी अरियालले सुनारको विषयमा संसदीय छानबिनको माग गर्नुभएको हो। सांसद सुनारको अडियो प्रकरणको विषयमा राज्यसभाले मात्रै नभएर संसदबाट पनि गम्भीरतापूर्वक छानबिन हुनुपर्ने माग गर्नुभएको हो। सार्वजनिक अहोदामा बसेकाहरू निश्चित मर्यादा आचरण र जवाफदेहिताभित्र रहेर सेवकको रूपमा प्रस्तुत हुनुपर्ने उहाँको भनाइ छ। शक्ति प्रयोग गरेर अरूमाथि अवाञ्छित गतिविधि गर्न कसैलाई छुट नहुने भन्दै छानबिनमा दोषी ठहरिए सुनारमाथि हदैसम्मको कारवाही हुनुपर्ने अडान पनि राख्नु भएको छ। यता राष्ट्रिय सभाकी एमाले सदस्य रामकुमारी झाँक्रीले सुनारले धम्काएका भनिएका महिला र उनको बच्चालाई सुरक्षा दिन माग गर्नुभएको छ। आज सामाजिक सञ्जालमा लेख्दै सांसद झाँक्रीले सुनारले आमा र बच्चालाई धम्की दिएको अडियो बाहिरिएकोले सुरुमा उनीहरूको सुरक्षा हुनुपर्ने माग गर्नुभएको हो। सुनारले महिलालाई तथा नाम भन्दै धम्क्याएको र पैसा मागेको अडियो हिजो जनआस्थाले सार्वजनिक गरेको हो। सुनारले धम्क्याएको भनिएको अडियोमा सुन्न नसकिने शब्द प्रयोग गरिएको छ। अडियोमा सुन्ने रगत पिउँछु भन्ने शब्दहरू बोलिएको विषयमा झाँक्रीले आक्रोश पोख्नु भएको छ। बाहिरिएको अडियो प्रकरणलाई हदभन्दा परको हिंसा भन्दै उहाँले सरकार र नेपाल प्रहरीले तत्काल महिला र बच्चाको सुरक्षामा ध्यान दिनुपर्ने माग गर्नुभएको हो। अपराधीमाथि कारवाहीभन्दा पहिले पीडितको सुरक्षा हुनुपर्ने र सुनारमाथि तुरन्त अनुसन्धान गरेर कानुनी कारवाही हुनुपर्ने झाँक्रीको भनाइ छ। बाँके क्षेत्र नम्बर 3 निर्वाचित सुनारको अडियो सार्वजनिक भएपछि रासुपाले सार्वजनिक कार्यक्रममा जानबाट रोक लगाएको छ। यसैबीच अडियो आफ्नो नभएर एआईबाट बनाएको भन्दै सुनारको खण्डन आएको छ। सार्वजनिक भएको अडियोबारे प्रहरीले आन्तरिक छानबिन थालेको छ। केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्रेले अडियोको सत्यताबारे बुझ्ने काम गरिएको जानकारी दिनुभएको छ। हालसम्म महिलालाई कुनै पनि प्रहरी कार्यालयमा उजुरी नदिएको प्रहरीले जनाएको छ। रासोपाले सुनारलाई सार्वजनिक कार्यक्रममा उपस्थित नहुन निर्देशन दिइसकेको छ। काङ्ग्रेसको 15 महाधिवेशनबाट पदाधिकारीमा 3 महिला निर्वाचित भएका छन्। पदाधिकारीतर्फ पुष्पा भुषाल उपसभापति, डाक्टर डिला संग्रौला महामन्त्री र प्रतिमा गौतम सहमहामन्त्रीमा निर्वाचित हुनुभएको हो। महिला उपसभापतिमा भुषाल निर्विरोध चयन हुनुभएको छ। महामन्त्रीमा संग्रौलाले 3,118 मत र महिला सहमहामन्त्रीमा गौतम 5,116 मतका साथ निर्वाचित हुनुभएको हो। केन्द्रीय सदस्यतर्फ वासना थापा सर्वाधिक मतका साथ निर्वाचित हुनुभएको छ। उहाँले 5,183 मत पाउनु भएको छ। यस्तै उर्मिला थपलिया 3,070, निमागिरी 3,806, कुसुम देवी थापा 3,250, धनाकुमारी खतेउडा 3,231, विनिता खड्का 2,866, अनिता देवकोटा 2,853, लक्ष्मी पाण्डे 2,700, सिर्जना अधिकारी 2,065 र मुना भुषा 2,514 मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ 10 रसुवा बाढीमा परि बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढीमा बेपत्ता भएका नागरिकको डीएनए परीक्षणको नतिजा प्राप्त भएपछि मृत्यु प्रमाणीकरण प्रक्रिया थप सहज हुने बताउनु भएको छ।
4: मृत्यु दर्तासँग सम्बन्धित विषय जुन अलिकता पेचिलो बन्दै गएको, कहिले हुन्छ यो घोषणा भन्ने, किन भन्दाखेरि त्यसको इन्सुरेन्ससँग पनि जोडिएको विषय छ। नेपालको विपद ऐनमा केही संशोधन गरेर फास्ट ट्र्याकबाट त्यो बाहिर आएको छ, राजपत्रमा प्रकाशित पनि भएको छ र त्यसलाई चाहिँ आधार मानेर अब हामीलाई चाहिँ काम गर्न सजिलो पनि भएको छ र त्यसको लागि चाहिँ हाम्रो सबै प्रभावित पालिकामा प्रत्यक्ष प्रभावित भएका र अप्रत्यक्ष प्रभावित भएका भनेको लगभग 75 जिल्ला पर्दा रहेछन्। 77 मध्ये 2 जिल्ला मात्रै यसमा प्रभावमा नपरेका सबै जिल्ला प्रमुख जीवहरूसँग पनि छलफल गरेका छौँ र यसलाई चाहिँ कसरी चाहिँ छिटोभन्दा छिटो प्रमाणीकरण गर्ने, मृत्युको डेटबाट आइसकेको अवस्थाको र मिसिङको सन्दर्भमा हामीले मृत्यु वा मृत्यु सरह भनेर चाहिँ ऐनमा जसरी संशोधन भएको छ त्यही तरिकाले मृत्यु सर्टिफिकेट दिने तयारीमा सरकार चाहिँ अब लागेको छ र त्यसको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
3: भदौ १० को रसुवा भोटेकोसी बाढीबाट प्रभावित 1050 जना अझै होल्डिङ सेन्टरमा रहेको गृह मन्त्रालयले जनाएको छ। आज सिंहदरबारमा बसेको भोटेकोसी एवं कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा बोल्दै गृह सचिव केदारनाथ शर्मा,
2: होल्डिङ सेन्टर 37 बाट 17 भए 5000 नागरिकहरू भएको ठाउँ अहिले 1085 जना चाहिँ हाम्रो होल्डिङ सेन्टरमा हुनुहुन्छ। अहिले पूर्वाधार विकास सचिवले भन्ने अनुसार चाहिँ हामी अब त्यसलाई ट्रान्सनल सेल्टरमा लानको लागि जुन हामी बनाउँदैछौँ ती 1085 जनाले पहिलो प्राथमिकता हुन्छ। त्यसले गर्दाखेरि हामी पुनर्स्थापना काम पनि अगाडि भएको छ भन्ने चाहन्छु। मैले जुन असोजको 8 र 11 गते फेरि 5-6 जिल्लामा हामी प्रभावित भयौँ। कालीगण्डे कोइटोर लगायत धेरै जिल्लाहरू भए 6 जिल्लाका 20 स्थान तहलाई फेरि सम्पर्कग्रस्त क्षेत्र घोषणा गऱ्यौँ। सुरुमा 15 स्थान थियो, पछि 20 स्थान तहलाई पनि सम्पर्कग्रस्त क्षेत्र घोषणा गर्नुको साथै घरबाट पनि त्यहाँ दिनु पऱ्यो किन यो अवस्था त छ नागरिकलाई गाह्रो पर्छ भनेर। ती 20 स्थान तहको लागि पनि जसरी भोटेकोसी नदीमा हामीले गरेका थियौँ असोज 8-11 को सम्बन्धमा पनि पछि फेरि 20 स्थान तहलाई 3 महिना लागि सम्पर्कग्रस्त क्षेत्र घोषणा गऱ्यौँ।
3: सुनसरी इनरुवामा 90% मासु र दुध पसल मापदण्ड विपरीत पाइएको छ।
5: इन्दुवा नगरपालिका र पशु सेवा केन्द्र सुनसरीको टोलीले गरेको बजार अनुगमनका क्रममा अधिकांश मासु र दुध पसल मापदण्ड विपरीत पाइएको हो। पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डाक्टर मनोज कुमार महत्तोले इन्दुवा बजारमा 90%सम्म गुणस्तरहीन मासु र दुध पाइएपछि पसल सञ्चालकलाई तत्काल सुधार गर्न निर्देशन दिएको जानकारी दिनुभएको छ। अनुगमन टोलीले 20+ पसलको निरीक्षण गरेको थियो। अनुगमनका क्रममा स्वास्थ्यका लागि हानिकारक मासु नष्ट समेत गरिएको महत्तोले जानकारी दिनुभएको छ। टोलीले आउँदा दिनमा सुधार नभए कडा कारवाही गरिने चेतावनी दिएर छाडेको छ।
3: भरतपुर महानगरका 460 ग्राहकलाई भूमिगत माध्यमबाट बिजुली दिएको छ।
5: विद्युत प्राधिकरणले बाइपास रोड सैचोकदेखि पुलचोकसम्म र चितवन मेडिकल कलेज अगाडिका ग्राहकलाई भूमिगत बिजुली वितरण गरेको हो। प्राधिकरणको पोखरा भरतपुर वितरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार हाल दैनिक करिब 13 मिटरमा लाइन जडानको काम भइरहेको छ। उहाँका अनुसार भूमिगत विद्युतीकरणका 18 फिडर मध्ये 3 लाइन जोड्न बाँकी छ। भरतपुर महानगरका 1240 ग्राहकलाई भूमिगत बिजुलीको लाइन जडान गर्नुपर्नेमा अब 5% बाँकी छ। महानगरभित्र बिजुलीको तार भूमिगत गर्न 1,40,00,000,000 छुट्याइएको छ। भरतपुरमा बिजुलीको तार भूमिगतका लागि भारतको टाटा प्रोजेक्ट लिमिटेडले 2021 अक्टोबरदेखि काम थालेको हो। यो कामका लागि एसियाली विकास ब्याङ्कले रकम दिएको छ।

0: भोजपुरमा 23 महिला सहित 32 जनामा संक्रमण पुष्टि। असोज 11 को वर्षापछि बेनी जोमसम सडक 2 हप्ता बन्द हुँदा मुस्ताङको स्याउ निकासी बिथोलियो। 10,000 टन स्याउ फलेकोमा हालसम्म 30% मात्रै कट्यो। सार्वजनिक ठाउँमा होहल्ला, हातपात, होलोजत, दुर्व्यवहारदेखि चोरी, लुटपाट र गुण्डागर्दी विरुद्ध काठमाडौँ उपत्यकामा प्रहरीको स्विप अपरेसन। 1 दिनमै 11 महिलासहित 98 जना प्रहरी फन्दामा। र चितवनको रत्नगर 9 सिसहीमा सोनाका ग्रीन र सोनाका कालो अङ्गुरको परीक्षण सुरु। पालिकाको पैसामा भारतबाट 400 वटा अङ्गुरका बिरुवा ल्याएर रेखदेख गरिँदै।
1: नेपालले आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत ओमानमा भइरहेको श्रृङ्खलामा लगातार 2रो जित हात पारेको छ। आज भएको खेलमा नेपालले ओमानमाथि 113 रनको जित हासिल गरेको हो। नेपालले दिएको 264 रनको लक्ष्य पक्षाएको ओमान 40 ओभरमा 150 रनमा अल आउट भयो। नेपालका लागि नन्दन यादवले 6 ओभरमा 12 रन दिएर 3 विकेट लिनुभयो। कप्तान सन्दीप लामिछानेले 9 ओभरमा 28 रन दिएर 3 विकेट लिनुभयो भने दिपेन्द्र सिंह ऐरीले 2 तथा करण केसी र ललित राज बम्सीले 1-1 विकेट लिनुभयो। यो जितपछि लिग 2 अङ्क तालिकामा 6 स्थानमा रहेको नेपालको 34 खेलबाट 28 अङ्क भएको छ। ओमान 30 खेलबाट 33 अङ्कसहित 4 स्थानमा छ। नेपालले अब अर्को खेल आगामी शनिबार क्यानाडासँग खेल्नेछ।
2: यो BFBS कुल कर्म रेडियो।

हजुर, मिठो गीत भानु ओली र अन्जु गौतमको आवाजमा तपाईँले सुन्दै हुनुहुन्थ्यो। अत्यन्तै मिठो गीत, इन्जोय पक्कै गर्नुभयो होला तपाईँले भन्ने मलाई लागेको छ। र यतिखेर तपाईँको लागि कार्यक्रम हाम्रो दिवाकोशीले लिएर म हाजिर भइसकेको छु। आजको लागि अघिबाटै तपाईँको सेवामा छु। कार्यक्रमको अन्तिम चरण यानि कि तेस्रो घन्टाको प्रस्तुति अब सुरु भइसक्यो यही गीतद्वारा। आज मङ्गलबारको दिन, मङ्गलबार यस्तै मिठा मिठा गीत सङ्गीतहरू हामी सुन्छौँ र यिनै मिठा मिठा गीत सङ्गीतहरूको साथमा हामी कार्यक्रममा अगाडि बढ्छौँ। तपाईँहरू सबैले साथ दिनुहुन्छ पक्कै पनि कार्यक्रम सुनेर भन्ने मैले आशा पनि गरेको छु यो बेलामा। तपाईँ यशोदाबेन यति भनिरहँदाखेरि तपाईँको लागि अब पनि अर्को एउटा मिठो गीत राख्ने बेला भइसकेको छ। जस्तो कि तपाईँलाई थाहा छँदैछ, आज चाहिँ नि हामी सुनिरहेका छौँ एकदमै मिठा मिठा लोकगीत सङ्गीतहरू भनेर। यही सिलसिलामा अब यो अर्को एउटा गीत म तपाईँको लागि राख्छु र यही गीतको साथसाथमा अगाडि तपाईँलाई लिएर जाने मेरो तयारी पनि रहेको छ। आउनुहोस् यतिखेर अब अर्को एउटा मिठो गीततर्फ लागौँ र यो गीत सँगसँगै कार्यक्रममा अगाडि अब हामी बढिहाल्छौँ है त। मिठा मिठा लोकगीत सङ्गीतको पालो परेको हुनाले अहिले म तपाईँको लागि पाण्डव सुनुवार, ज्ञानी राणा र साथीहरूले गाउनुभएको एउटा गीत छ, सुनाउँछु है त।

भनिन्छ, हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ, अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।

धनकुट्टा धरान मिठो गीतमा समुराई र गङ्गा गौतमको आवाज हामी सुन्दै थियौँ। तपाईँहरू सबैले इन्जोय गर्नुभयो होला भन्ने आशा गरेको छु। आज मङ्गलबारको दिनमा यस्तै मिठा मिठा लोकभाकाहरू हामी सुन्दैछौँ कार्यक्रममा, साथ दिएर तपाईँहरूले पनि लोकगीत सङ्गीतको मजा लिइरहनु भएको छ होला भन्ने मैले आशा गरेको छु। लोकगीत सङ्गीत भन्ने बित्तिकै कसलाई मन पर्दैन, सबैलाई मनपर्ने एउटा भाका हो होइन, हाम्रो मनको नजिक रहेको यो एउटा चाहिँ नि जनर हो। भन्दा फरक नपर्ला आफ्नो देश, आफ्नो परिवेश, आफ्नो गाउँठाउँको यसले हामीलाई याद दिलाउँछ, आफ्नो संस्कार संस्कृति परम्परा आदिको पनि हामीलाई स्मरण गराउँछ। र यस्तो गीतहरू सुन्दाखेरि एकैछिन हामी आफ्नै डाँडा काँडा आफ्नै चाहिँ गाउँठाउँमा पुगेको जस्तो महसुस पक्कै पनि हुन्छ, किनभने कुनै पनि गीत सङ्गीतले चाहिँ नि हामीलाई त्यो आफ्नो भावमा चाहिँ नि लिप्त गराउँछ होइन। जुनसुकै भावको गीत छ, हामी जस्तो सुकै भावको गीत छ त्यही अनुसारमा हामी चाहिँ त्यसमा डुब्छौँ भनेर भनौँ न, त्यो महसुस हामीले गर्छौँ। यस्तै यस्तै नै तरिकाको चाहिँ नि आवाज तपाईँ हामीलाई यो लोकगीत सङ्गीतहरू सुन्दा हुन्छ पक्कै पनि। गाउँठाउँको कुरा हुन्छ यहाँ, झरना छाख छहरा पाखा पखेरोको कुराहरू हुन्छ यहाँ होइन, फेरि वाद्य यन्त्रहरू पनि त्यस्तै त्यस्तै एकदमै हाम्रो लोकवाद्य यन्त्रहरूको प्रयोग हुन्छ यहाँ। ठेट गीतहरू हुन्छ, कति कति चाहिँ सङ्कलित गरिएका गीतहरू हुन्छन्, कति चाहिँ कुनै पनि क्षेत्रको चाहिँ जति पनि लोक सङ्गीतहरू छ, लोकगीतहरूको चाहिँ एउटा भनौँ एउटा तरिका छ, त्यसलाई चाहिँ नि कपी गरेर अथवा त्यसमाथि आधारित गरेर गीतहरू बनाएका हुन्छन्। यस अर्थमा पनि यस्ता गीतहरूले तपाईँ हामी सबैको भनौँ न एउटा मनलाई छुन्छ, त्यस कुरामा दुईमत हामी हुनै सक्दैनौँ। आउनुहोस् अब रोइला भाका सुनौँ। रोइला भाका भन्ने बित्तिकै अब सुदूरपश्चिमतिरको यो चर्चित भाका हो, शिरीष देवकोटा र देवी खर्ती मगरले गाउनुभएको गीत। शिरीष देवकोटा नि फेरि शिरीष सुनवारले चाहिँ होइन आदरणीय श्रोताहरू, किनभने म गीत सुनाउँछु मात्र अरूहरूको, अरू कलाकारहरूको, तर गाउन चाहिँ म सक्दिनँ। यसर्थमा अहिले चाहिँ शिरीष देवकोटा र देवी खर्ती मगरले गाउनुभएको मिठो रोइला भाका सुन्छौँ है त यतिखेर।

0: यो BFPS गोर्खा रेडियो हो।
1: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
0: BFPS गोर्खा रेडियो।

मिठो सालेज भाकामा पुष्कल शर्मा र देवी घरती मगरको आवाज सुन्दै थियौँ हामी यतिखेर. समय अगाडि घर्किसकेको छ अब भने 4 बज्नै आँट्यो. 4 बजी बिबिसी नेपाली सेवाको साँझ पहको प्रस्तुति रहनेछ अनि 4:15 कार्यक्रम गोदीली हाम्रो इभिनिङ सो तपाईँले सुन्न सक्नुहुन्छ. यसलाई चाहिँ तपाईँले बेलुकाको 7 बजीसम्म दाजु युवराज राईसँग इन्जोय गर्न सक्नुहुन्छ. म पनि कार्यक्रमलाई ऱ्यापअप गर्ने तयारीमा छु. आज मिठो मिठो लोकगीत सङ्गीतहरू सुनाइरहेको अवसरमा अन्तिम कोसीले पनि अब अभियसली लोकगीत नै छ. यसमा सुनिता थेगिम र लाक्पा शेर्पाको आवाज सुन्न आउँछु र यो गीत तपाईँको सेवामा टक्राउँदै बिदा पनि लिन्छु. भोलि फेरि पनि तपाईँलाई भेट्नको लागि म आइ नै हाल्छु. 1 बजेको समाचार पश्चात त्यति बेलासम्मको लागि आफ्नो ख्याल राख्नुहोला, हामीलाई सुन्दै गर्नुहोला. हस्त, नमस्ते, बाई.

0: बीबीसी नेपाली सेवाको साँझपखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा साउदी अरबको रियाद विमानस्थलमा पछिल्ला दिनमा भएका श्रृङ्खलाबद्ध हुथी हमलापछि नेपालीको सुरक्षा चिन्ता, परराष्ट्र प्रवक्ता भन्छन्,
1: आफू सुरक्षित रहने र त्यस पछाडि मात्रै कुनै अनिवार्य खालको यात्राहरू, अत्यावश्यक यात्राहरू गर्नुपर्ने अवस्थामा मात्रै शुभ मुजिम गर्न भनेर हामीले भन्ने गरेका छौँ।
0: अनि
2: हिजोको करोडपट्टि वाला मान्छे आज तपाईँको भिखपट्टि छ, त्यस्तो भाव विहल अवस्थामा कसरी दसैँ मनाउन सकिन्छ? र
0: भोटेकोशी त्रिशुली बाढी पीडितका दसैँबारे एक सामग्री र निर्वाचन आयोगका प्रमुखलाई लिएर आफ्ना विरोध जारी रहने भारतको विपक्षी इन्डिया गठबन्धनको भनाई। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
3: शरद केसीबाट समाचार सुन्नुहोस्। बल्गेरियाको समुद्री तट नजिकै मालवाहक पानी जहाजमा भएको ड्रोन आक्रमणपछि 11 नाविक बेपत्ता भएका छन्। आक्रमणमा युक्रेनी स्वामित्वको एउटा पानी जहाज पनि परेको छ। आक्रमणपछि अन्य केहीलाई उद्धार गरिएको थियो। बीबीसीका निक थोर्प भन्छन्, दुईवटा मालवाहक पानी जहाजमाथि बिहान सबेरै कैयौँ ड्रोन आक्रमण भएको थियो। बल्गेरियाका प्रधानमन्त्री रुमेन रादेफले ती आक्रमणहरूबाट रुसलाई फाइदा पुग्ने बताए। उनले रुसी राजदूतलाई त्यस मामिलामा सोधपुछका लागि बोलाएका छन्। ब्रिटेनको आन्तरिक सुरक्षा एजेन्सी MI5 प्रमुखले राज्यमाथिको सम्भावित खतराहरूको सामना गर्न शीतयुद्ध ताकाको भन्दा बढी साधन स्रोत लगानी गरिरहनु परेको बताएका छन्। जोखिम सम्बन्धी आफ्नो वार्षिक मूल्याङ्कन भाषणमा केन मक्यालमले अहिले ब्रिटेनको निम्ति रुस सबैभन्दा खतरा रहेको बताए। उनले मस्को र अन्य विदेशी विरोधीहरूले ब्रिटिस समाजलाई विभाजित गर्न, ध्रुवीकरण बढाउने खालका अल्गोरिदमहरूको प्रयोग गरिरहेको चेतावनी दिए र प्राविधिक तथा सामाजिक दुवै तहमा सबल हुनुपर्नेमा जोड दिए। उनले ड्रोन लगायतका प्रविधिमा एआईको दुरुपयोग गर्न खोज्ने आतंकवादीहरूलाई MI5 पक्राउ गरेको जनाउँदै एआईको मद्दतले विकसित नयाँ जैविक हतियार जस्ता नयाँ खतराहरूभन्दा एक कदम अघि रहनुपर्ने आवश्यकतातर्फ सचेत तुल्याए। भारतमा विपक्षी नेताले निर्वाचन आयोगका प्रमुखलाई राजीनामा दिन आग्रह गरेका छन्। काङ्ग्रेस नेता राहुल गान्धीले काँग्रेस जनता पार्टी सहित सम्मिलित आन्दोलन जारी रहने बताए। विपक्षी नेताहरूलाई आज चियापानमा बोलाएका उनले संचारकर्मीहरूसँग कुरा गर्दै भने, लोकतन्त्रको रक्षाको निम्ति हाम्रो आन्दोलन जारी रहनेछ, अन्ततः जनताको जित हुनेछ। तर सत्तारूढ भारतीय जनता पार्टीका नेता तथा केन्द्रीय मन्त्री पीयूष गोयलले आज पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगको बचाउ गरेका छन्। सरकारले निर्वाचन आयोगलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न पूर्ण स्वायत्तता दिएको उनको भनाइ छ। साउदी अरब नेतृत्वको गठबन्धनका प्रवक्ताले रियादलाई निशाना बनाएर प्रहार गरिएको 3 क्षेप्यास्त्र नष्ट गरिदिएको बताएका छन्। उनले यमनको राजधानी सनाको एउटा क्षेत्र खाली गर्न सर्वसाधारणको निम्ति चाँडै नै चेतावनी जारी गर्ने बताए। हुथी लडाकुहरूको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा विशेष कारवाही गर्ने उनको भनाइ छ। यसअघि साउदी अरबले इरानको समर्थन प्राप्त हुथी विद्रोहीहरूले रियाद विमानस्थलमा गरेका 3 घातक आक्रमण रोक्न आफ्नो हवाई प्रतिरक्षा प्रणाली कसरी विफल भयो भन्ने बारेमा अनुसन्धान सुरु गरेको बताएको थियो। र रुवान्डाले 3 बढी समयपछि अफ्रिकाको पहिलो Formula 1 रेस आयोजना गर्न 10 सम्झौतामा हस्ताक्षर गरेको छ। अफ्रिकन ग्रान्ड प्रिक भनिने उक्त रेसिङ कार प्रतिस्पर्धा सन् 2030 दशकको सुरुवातमा हुनेछ। रुवान्डाका राष्ट्रपति पल कगामेले महाद्वीपका 10 करोड बढी Formula 1 प्रशंसकहरूका निम्ति त्यो गर्वको क्षण भएको बताए। अधिकार कर्मीहरूले यसअघि उनीमाथि सरकारको खराब मानवाधिकार रेकर्डबाट ध्यान हटाउन खेलकुदमा लगानी गरेको आरोप लगाएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझपखमा पुनः स्वागत छ। यमनका हुथी विद्रोहीले साउदी अरबको रियाद विमानस्थलमा गरेका पछिल्ला श्रृङ्खलाबद्ध आक्रमणबाट त्यहाँ कार्यरत नेपाली श्रमिकलाई समेत असर परिरहेको अधिकारीहरूले बताएका छन्। ती आक्रमणहरूमध्ये शनिबार एउटै हमलामा 13 मृत्यु भएको थियो, जससँगै विमानस्थलमा कार्यरत नेपाली सहित विभिन्न देशका कामदारहरूलाई हालका लागि बिदा दिइएको बताइएको छ। नेपालको एउटा मुख्य श्रम गन्तव्यका रूपमा रहेको साउदी अरबमा करिब 4 नेपालीहरू कार्यरत रहेको विवरण छ। विकसित पछिल्लो तनावले उनीहरूलाई पारेको असरबारे बताउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्री भन्छन्,
1: नेपाली राजदूतावास रियादबाट प्राप्त जानकारी अनुसार सम्पूर्ण नेपालीहरू सकुशल हुनुहुन्छ। 2 नेपालीहरू सामान्य घाइते हुनुभएको भन्ने जानकारी प्राप्त भएको छ। उहाँहरू उपचाररत हुनुहुन्छ र उहाँहरू छिट्टै डिस्चार्ज हुने अवस्थामा हुनुहुन्छ।
4: अनि अब यो चाडपर्व पनि आउन लागेको छ, धेरैजना नेपालीहरू अब घरतिर यात्रा गर्ने समय पनि हो, यही बेला त्यहाँ द्वन्द्वको जस्तो अवस्था अलिकति तनावपूर्ण अवस्था भयो, के खालको परराष्ट्र मन्त्रालय सरकारले चाहिँ त्यहाँ रहेको नेपालीहरूलाई एडभाइजरी जस्तो सूचनाहरू जारी गरेको छ?
1: तिनवटा कुराहरूमा हामीले नेपाली नागरिकहरूलाई सूचित गरेका छौँ। एउटा त्यहाँको अवस्थालाई दृष्टिगत गरी साउदी सरकार त्यहाँको स्थानीय निकायले जारी गरेका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्डहरूलाई पूरा पालना गर्नको लागि र कुनै पनि समस्या परेमा चाहिँ नेपाली राजदूतावासले उपलब्ध गराएको नम्बरहरूमा सम्पर्क गर्न भनेका छौँ, एउटा कुरा। दोस्रो, त्यहाँ युद्ध अथवा त्यस्तै प्रकारको परिस्थितिको जुन अट्याक भएको अवस्था लगायतको कुनै पनि भिडियोहरू फोटोहरू नखिच्नको लागि भनेका छौँ, किनभने त्यहाँ त्यो खालको कामहरू वर्जित रहेको छ। र तेस्रो, चाडबाडहरू आउँदै गरेको अवस्थालाई दृष्टिगत गरी उहाँहरूलाई नेपाल आउनको लागि कसरी उहाँहरूलाई हामीले सहजीकरण गर्न सक्छौँ उहाँहरूको यात्रालाई भन्ने विषयमा चाहिँ दूतावासले ट्राभल एजेन्सीहरू लगायत सम्बन्धित निकायहरूसँग पनि जानकारी लिने सम्पर्कमा रहने खालको काम गरिरहेको छ। अहिले हामीले वेट एन्ड सीको चरणमा छौँ। अहिले बिस्तारै हामीले आवश्यकता र परिस्थितिमा हुने सुधारसँगै हामीले थप
4: अनि यसले अब त्यहाँ जुन घटनाहरू भइरहेछ त्यसले समग्रमा चाहिँ कस्तो खालको असर पार्ने देखिन्छ नेपाली कामदारहरूलाई?
1: साउदी अरेबियामा नेपालीहरूको ठुलो संख्या छ। मुख्य कुरा त उहाँहरूको सुरक्षा नै महत्त्वपूर्ण विषय हो। सुरक्षा केन्द्रमा राखेर हामीले चाहिँ आवश्यक सूचनाहरू जति पनि छन् प्रवाह गर्ने र चाहिँ आफू सुरक्षित रहने र त्यस पछाडि मात्रै कुनै यात्राहरू गर्नु पर्यो अथवा अनिवार्य खालको यात्राहरू अत्यावश्यक यात्राहरू गर्नुपर्ने अवस्थामा मात्रै शुभमोजिम गर्न भनेर हामीले भन्ने गरेका छौँ।
0: उनी थिए परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्री, साथै फणिन्द्र दाहालसँग कुरा गर्दै। अर्को विषय, विराटनगरमा आज भेला भएका विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूले आफूहरूले काम गर्न नसकेको भनेर आलोचना भइरहे पनि खासमा उनीहरूकै शब्दमा आफूहरूलाई अधिकार नदिएर खुट्टा बाँधिएको बताएका छन्। कोशी प्रदेशको आतिथ्यमा मंगलबारबाट सुरु भएको अन्तर्प्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूले त्यसो भनेका हुन्। उक्त सम्मेलनमा सुदूरपश्चिम बाहेकका सबै प्रदेशका मुख्यमन्त्रीहरू सहभागी छन्। पछिल्ला विनाशकारी विपदका घटनामाझ उनीहरूले अन्तर्प्रदेश विपद व्यवस्थापन तथा राहत कोषको कुरा पनि उठाएका छन्। नगरबाट विक्रम निरोला भन्छन्,
5: उनीहरूले संवैधानिक रूपमा संघले बनाइदिनु पर्ने कानून नबनाइएको भन्दै ढिलो भए प्रदेशले आवश्यक कानून आफै बनाउने चेतावनी समेत दिए। देश संहितामा गएको एक दशक नाइसक्ता समेत अझै संघ र प्रदेशबीच आधारभूत कुरामै दोषारोपण भइरहेको मुख्यमन्त्रीहरूको भाषणमा स्पष्ट देखिन्थ्यो। कोशी प्रदेशका मुख्यमन्त्रीले अधिकार संकुचन गरेर प्रदेशलाई सेतो हात्ती भन्ने गरिएको टिप्पणी गरेका थिए। यस सम्मेलनमा आफ्नो आन्तरिक बजेट सम्बन्धी विवादका कारण सुदूरपश्चिमका मुख्यमन्त्री आएका थिएनन्। उनले प्रदेशका प्रमुख सचिवलाई पठाए। संघीय सरकारका कुनै उच्च प्रतिनिधि पनि सहभागी थिएनन्। विक्रम निरौला, बीबीसी, विराटनगर।
0: तपाईँ बिबिसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोसी त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरूसहितको नयाँ रेडियो कार्यक्रम बिबिसी हातेमालो सुरु गरेका छौँ। बिबिसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सकिन्छ। क्यालेन्डरमा दसैँ लागिसके

0: करोडौं को क्षति पुर्याएको बताए।
1: 50 वर्ष देखि नखाई नलाई कमाएको धन सम्पत्ति बगाएर लाँदाखेरि अहिले यो कुरा गर्दाखेरि पिएल भएर पनि आउँछ। हिजोको करोडपट्टी वाला मान्छे आज तपाईँको भिगपति छ, त्यस्तो भाव विहल अवस्थामा कसरी दशैं मनाउन सकिन्छ र कसरी खुसी मनाउन सकिन्छ?
0: त्रिशुली बजारमा पुस्तौंदेखि व्यवसाय गर्दै आएको शिव श्रेष्ठको पनि बाढीले घरसँगै व्यवसाय खोसेको छ।
2: मेरो पनि तपाईँको चावर घर थियो, 3-4 पसल पनि थियो, मेसो बगायो, कसैको घर धेरै क्षति भएको छ, कसैको धनधन भएको छ है। त्रिशुलाको सबैको दुःख हो, सबैलाई गहिरो भएको छ, त्यो चोट परेको छ। अब यस्तो बेलामा के दशैं के चार तिहार भन्ने कुकुरै छैन।
0: विदुर एक ढुङ्गेमा व्यवसाय गर्दै आएको बताउने दीपक अरियाले बाढीले व्यवसाय बगाउँदाको पीडा सुनाउँदै भने,
3: 20-22 वर्षसम्म कमाएको पैसा करोडौं पैसा त्यही लगानी गरेर बसेको थियो, अब अहिले त्यो सबै पूर्ण रूपमा क्षति भइसकेपछि हामी अहिले दशैं तिहार भन्ने अवस्थामा छैनौ, किनकि हामीसँग भएको पैसा सबै त्यही सुहा भयो।
0: दशैंमा परिवार आफन्त भेटघाट गर्ने, नाचगान गरी रमाइलो गर्ने, टीका जमरा लगाएर आशीर्वाद लिने दिने चलन रहेका छन्। तर यसपटक आफूहरूमा त्यस्तो कुनै उत्साह नभएको बाढी पीडितहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
4: नेपालले आज ओमानलाई 113 रनले पराजित गर्दै आइसिसी विश्वकप लिग दुईमा लगातार दोस्रो जित हासिल गरेको छ। लिग दुईको अन्तिम श्रृङ्खला खेलिरहेको नेपालको यो जितसँगै शीर्ष 6 भित्र रहेर लिग टुङ्ग्याउने सम्भावना बढेको छ। शीर्ष 6 भित्र रहन सके नेपालको अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता जोगिन सक्ने बताइएको छ। यसै सन्दर्भमा आजको जितको महत्व के छ भने मैले हाम्रा खेल संवाददाता निरञ्जन राजवंशीलाई सोधेको थिएँ।
5: मुख्य कुरा भनेको चाहिँ यो आइसिसी विश्वकप लिग दुईको अन्तिम श्रृङ्खला नेपालले खेलेको ओमानमा र लगातार 2 खेल जितेपछि नेपालको अङ्क तालिकामा 28 अङ्क पुगेको छ र यो सँगै नेपाल शीर्ष 6 भित्र आउन सफल भयो। अब 2 म्याच खेल्न बाँकी छ, त्यसमध्ये 1 म्याच जित्यो भने पनि नेपालको शीर्ष 6 भित्र रहने चाहिँ निश्चित हुन्छ। 7 स्थानमा चाहिँ क्यानाडा छ र त्यसपछि 8 अन्तिम स्थानमा युए छ। दुबईले चाहिँ नेपालको 28 अङ्क भेटाउन सक्दैन। आजको खेलको मुख्य विशेषता यही 2 अङ्क हो।
4: जस्तो निरञ्जनजी तपाईँले यो अङ्कका कुरा गरिरहँदाखेरि चाहिँ नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जुन ओडिआईको हैसियतलाई लिएर धेरै चासो भइरहेको देखिन्छ, अब सम्भावनाहरू चाहिँ के कस्ता छन्?
5: 2023-27 को श्रृङ्खला सुरु हुँदाखेरि आइसिसीले बनाएको नियम अनुसार शीर्ष 4 भित्र रहने टोली चाहिँ विश्वकप क्वालिफायरमा सिधै प्रवेश पनि पाउने र उनीहरूको चाहिँ ओडिआई हैसियत पनि जोगिने थियो। शीर्ष 4 भित्र नेपाल पाउन सकेन। अब हामीले सुने अनुसार चाहिँ इन्टरनल्ली टप 6 चाहिँ ओडिआई स्ट्याटस दिने भन्ने कुरा भएको हुनाले जसरी टिमहरूले चाहिँ शीर्ष 6 भित्र पढ्नको लागि मेहनत गरिरहेको छ त्यो हिसाबले चाहिँ नेपालको ओडिआई स्ट्याटस जोगिन्छ शीर्ष 6 भित्र पर्यो भने भन्नेमा छ। आधिकारिक नभए पनि आइसिसीले जसरी नियमहरू परिवर्तन गरिरहन्छ त्यो हिसाबमा चाहिँ एटलिस्ट नेपालको ओडिआई स्ट्याटस नै शीर्ष 6 भित्र रह्यो भने जोगिन्छ भन्ने नै अहिलेसम्म को कुरा हो।
4: अब के गरी एक दिवसीय हैसियत जोगिहाले पनि अब वर्ल्ड कप क्वालिफायरमा पुग्न त प्ले अफ खेल्नुपर्ने भयो, त्यहाँ चाहिँ कस्ता चुनौतीहरू देखिन्छन्?
5: जुन लिग दुईमा नेपालको प्रदर्शन रह्यो शीर्ष 6 भन्दाखेरि पनि अन्तिमबाट जुन 3रो स्थानमा रह्यो त्यो हिसाबमा अब प्ले अफ खेल्दाखेरि नेपालले इटली, युगान्डा, हङकङ जस्ता टिमहरूसँग खेल्नुपर्छ। जुन चाहिँ पछिल्लो समय मलेसियाहरू जस्तो टिमहरू हुन्थ्यो भने अहिले एकदमै राम्रो टिमहरू माथि आइरहेका छन्। त्यो हिसाबले प्ले अफ पनि नेपालको लागि निकै चुनौतीपूर्ण छ, नेपालले अझ बढी मेहनत गर्नुपर्छ, त्यसले गर्दा चुनौतीपूर्ण चाहिँ छ।
4: हाम्रा खेल संवाददाता निरञ्जन राजवंशी। अब लागौँ भारत, जहाँ विपक्षी गठबन्धनका नेताले निर्वाचन आयोगका प्रमुखलाई लिएर आफ्ना विरोध जारी रहने बताएका छन्। कक्रोच जनता पार्टी सहितको सडक आन्दोलन चलाइरहेका विपक्षी काङ्ग्रेसका नेता राहुल गान्धीले मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
6: सडक सङ्घर्षमा रहेका विपक्षी नेता राहुल गान्धीले आज संचारकर्मीहरूसँग कुरा गर्दै जेसुकै भए पनि राजनीतिक सङ्घर्ष निरन्तर जारी रहने बताएका हुन्। भारतको सर्वोच्च अदालत, भारतीय न्याय प्रणाली र प्रधान न्यायाधीशप्रति आफूहरूको उच्च सम्मान रहेको र उनीहरूले आफ्नो भूमिका निर्वाह गर्ने अपेक्षा आफूहरूले राखेको उनले बताए। उनले भने, तर हामी राजनीतिक व्यक्ति हौ, राजनीतिक प्रतिरोध जारी रहनेछ, जनताको सङ्घर्ष जारी रहनेछ र अन्ततः यसको जित हुनेछ। उनले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई राजीनामा दिन आग्रह गरे। गान्धीले आफूले विपक्षी गठबन्धनका नेता, विपक्षी सांसदहरू, विद्यार्थी संगठन र नागरिक समाजका प्रतिनिधिहरूलाई आज चियापानको निम्ति बोलाएको बताउँदै भने, लोकतन्त्रको रक्षाको निम्ति यो आन्दोलनमा हामी सबै एकसाथ छौँ र आन्दोलन जारी रहनेछ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा सत्तारूढ भारतीय जनता पार्टीले भने निर्वाचन आयोगको कार्यशैलीको बचाउ गरेको छ। भाजपा नेता तथा केन्द्रीय मन्त्री पीयूष गोयलले

0: पक्षीको आरोप अस्वीकार गरे र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको वर्तमान सरकारले निर्वाचन आयोगलाई पूर्ण स्वायत्तता दिएको बताए।
1: हवस् त, यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्नुहुनेछ बिबिसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहने। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो PFBS गोर्खा रेडियो हो।

हजुर, मिठो गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। यो गीत चाहिँ सजन राईले गाउनु भएको थियो। 4:24 गइसकेको छ, आरामै हुनुहुन्छ होला। बिएबिएस गोर्खा रेडियोको विभिन्न कार्यक्रमहरू सुनेर पक्कै पनि तपाईँले इन्जोय गर्दै हुनुहुन्छ होला। गुड आफ्टरनुन एभ्रीवन, म योगराज भाइ आज अक्टोबर महिनाको 13 तारिक आज चाहिँ ट्युजडेको कार्यक्रम लिएर आएको छु। यहाँहरू सबै सबैलाई वेलकम गर्न चाहिँ चाहन्छु। आज 5 बजेको समाचारपछि भने 3 पार्ट्समा चाहिँ डाक्टर प्रसन्न कार्की भान्जी हुनुहुन्छ, उहाँसँग गरेको कुराकानी सुन्ने प्रयास गर्नुहोला। मेडिसिटी हस्पिटल जुन ललितपुरमा चाहिँ कार्यरत त्यहाँ अवस्थित छ र त्यहाँ चाहिँ उहाँले काम गर्नुहुन्छ। यो न्युरो सर्जन अनि न्युरो इन्टरभेन्सनिस्टको रूपमा उहाँले काम गर्नुहुन्छ र उहाँसँग गरेको कुराकानी आजको यो कुराकानी चाहिँ मेनली चाहिँ ब्रेन हेल्थ अनि चाहिँ स्ट्रोक सम्बन्धी केन्द्रित रहेको छ। 5 पार्ट हो, आज चाहिँ 3 पार्ट सुन्न सक्नुहुन्छ। भोलि चाहिँ 2 पार्ट तपाईँको सेवा प्रस्तुत गर्नेछौँ है त। अनि 6 बजेको समाचारपछि भने गोर्खा कम्पनी ट्राभलेटो वर्मिनिस्टमा छ र उहाँहरूले पनि यसपटकको चाहिँ यो क्याम्पियन पट्रोलमा गोल्ड मेडल ल्याउनु भयो। उहाँले 4-5 वर्ष भयो कन्टिन्यू ल्याउनु भएको र त्यस सम्बन्धी कुराकानी गर्नेछौँ। र हाम्रो चाहिँ भाइ हुनुहुन्छ साजन मिकेश गौचन, उहाँ आजको तर अहिले त्यहाँ चाहिँ कार्यरत हुनुहुन्छ गोर्खा कम्पनी ट्राभलेटोमा। उहाँसँग म छोटो कुराकानी गर्नेछु र उहाँहरूको फोटोहरू त्यहाँ हाम्रो फेसबुक पेजमा राखिसकेका छौँ। यसपटक ब्रिगेड अफ गोर्खाले मैले थाहा पाएअनुसार चाहिँ गोर्खा कम्पनी ट्राभलेटो भइहाल्नु भयो 1 RZ 2 RZ। त्यसपछि भने जिएसपिएसले 4 युनिटले जस्तो मात्रै लाग्छ चाहिँ गोल्ड मेडल ल्याउनु भएको। यसपटक चाहिँ म्याक्सिमम चाहिँ सिल्भर मेडल ल्याउनु भएको छ, जुन कुरा तपाईँले प्रायः थाहा पनि पाइसक्नु भएको छ। अनि बिचबिचमा कार्यक्रमको बिचबिचमा चाहिँ मिठा मिठा गीतहरू अनि जानकारीहरू छँदैछन् आदरणीय श्रोता। दसैँको आज हामी 3rd दिनमा छौँ र एउटा दसैँको गीत पनि केही बेरमा सुनाउँला। अहिलेलाई भन्ने भुर्रा माछा बोलको गीत रामकृष्ण ढकाल र अन्जु पन्तले गाउनु भएको, आकाश केसीको शब्द अनि दीपक शर्माको सङ्गीतमा यो गीत म तपाईँहरूलाई सुनाउँछु है त।

0: गोर्खा रेडियो
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.bf
0: गोर्खा रेडियो

प्रमोद खरेलले गाउनु भएको कर्णप्रिया गीतबाट पक्का पनि तपाईँले इन्जोय गर्नुभयो होला। हाम्रो तारप्रसाद चेमजङ दाजुले पनि सुन्दैछु है, दसैँको चाहिँ जो शुभकामना भन्नुभएको छ दाई, थ्याङ्क यू भेरी मच हजुर। र जस तपाईँको चाहिँ यो म्यासेजको लागि आरामै हुनुहुन्छ होला अनि कार्यक्रम पनि सुन्दै हुनुहुन्छ होला। अनि हाम्रो मिनी कालीकोटे राई बहिनी आसपोर्टबाट एउटा गीत मगाउनु भएको छ र त्यो गीत म अब केही बेरमै सुनाउनेछु बहिनीको, जस प्रतीक्षा गर्दै गर्नुहोला। र त्यसपछि हाम्रो चाहिँ नूतन भूषालजी हुनुहुन्छ इजरायलबाट, उहाँले पनि एउटा दसैँको गीत मगाउनु भएको रहेछ, तर यो गीत हामीसँग नभएको कारणले गर्दा र कुनै एउटा नयाँ दसैँकै गीतमा उहाँको लागि राखिदिनेछु, आशा छ उहाँलाई स्वीकार हुनेछ। ह्याप्पी दसैँ नूतन भूषालजीलाई पनि भन्न चाहन्छु। 4:41 गइसकेको छ, 5 बजेकोसम्म 4 एउटा गीत र गीत पछि भने हामी डक्टर प्रसन्न कार्कीसँग हामी कुराकानी गर्नेछौँ, न्युरो सर्जन अनि न्युरो इन्टरभेन्सनिस्ट हुनुहुन्छ, मेडिसिटी हस्पिटल पाटन भन्दा पनि ललितपुरमा उहाँ काम गर्नुहुन्छ, अहिले बेलायतमा आउनु भएको रहेछ, यो विभिन्न युरोप देशतिर घुम्दै यहाँ चाहिँ उहाँको सेमिनार रहेछ र उहाँसँग 5 पार्ट्समा गरेको कुराकानी, विशेष गरेर यो ब्रेन हेल्थ भनेको के हो अनि स्ट्रोक चाहिँ किन हुन्छ, यो स्ट्रोक सम्बन्धी हामीले कुराकानी गरेका छौँ। आज 3 पार्ट्समा सुन्न सक्नुहुन्छ र 2 पार्ट चाहिँ भोलि बुधबार तपाईँको सेवा प्रस्तुत गर्नेछौँ है त। अनि आज 6 बजेर चाहिँ करिब 9 मिनट जाँदा चाहिँ यसपटक गोर्खा कम्पनी ठाबलेटोले पनि गोल्ड मेडल ल्याउनु भयो, उहाँले त 3-4 वर्षमा लगातार ल्याउनु भएको, र हाम्रो चाहिँ भाइ हुनुहुन्छ साजन मिकिस गौचन भाइ र उहाँ चाहिँ पेट्रोल कमान्डर हुनुहुन्थ्यो, उहाँसँग गरेको छोटो कुराकानी 6 बजेको समाचारपछि हुनेछ। हजुर, यति भन्दै हाम्रो मिनी कालीकोटे राई बहिनीको गीततर्फ लागौँ र यो गीत चाहिँ उहाँले सुन्न चाहनु भएको छ र यो गीत गाउने कलाकार चाहिँ जीवन थापा मगर हुनुहुन्छ, शब्द सङ्गीत पनि उहाँकै रहेको छ। ल बहिनी, हजुरलाई पनि ह्याप्पी दसैँ, आज 3रो दिन हो, गीतबाट इन्जोय गर्नु होला है त।

Wow, what a song! Timre Kaka Shital Ama, yo geet, pakam tamal enjoy garnu hola, Jiwan Thapa Magar, yo geet maile pani ekdamai thorali enjoy garne, yasto mitho lagyo malai pani, merai man chha yo geet le. Yes, yo geet mini kalikota rai bhaino huncha, Ashford bata magaunu bhaeko, ra bada dasaiko sabai sabailai shubhakamana byakta gardai yo geet sunauna chahanu bhaeko thiyo. Mini bhanile dherai dherai dhanyabad, mero favorite list ma yo geet chai save bhaeko chha hai. Thank you, so touching yo geet, thapailai pani इन्जोय गर्नुभयो। चार बजेर पचास मिनट गइसकेको छ हाम्रो स्टुडियो घडीमा। छ बजेको समाचार पछि हाम्रो डाक्टर प्रसन्न कार्की भान्जीसँग हामीले कुराकानी गर्नेछौँ, विशेष गरेर ब्रेन हेल्थ र स्ट्रोक सम्बन्धी कुराकानी। पाँचवटा पार्ट्समा हो, आज तिनवटा पार्ट्स र भोलि दुईवटा पार्ट्स तपाईँले सुन्न सक्नुहुन्छ। छ बजेको समाचार पछि भने सार्जन मिकेश गौचन हुनुहुन्छ वान आर जे, तर अहिले उहाँ वा मिनिस्टरमा हुनुहुन्छ गोर्खा कम्पनी ट्राभल एटोमा। उहाँहरूले 2026 चाहिँ क्याम्ब्रियन पेट्रोलमा भाग लिनुभयो, वेल्समा एकदमै टप कम्पिटिसन हो। 48 आवर्समा चाहिँ उहाँहरूले कम्प्लिट गर्नुहुन्छ र उहाँले गोल्ड मेडल चाहिँ ल्याउनु भयो, नेपाली आर्मीले पनि ल्याउनु भयो। त्यस्तै गरेर 1 RJ 2 RJ अनि जिएसपिएसका भाइले पनि गोल्ड मेडल ल्याउनु भयो र यसै सम्बन्धी गरेको कुराकानी साजन मिकेशसँगको तपाईँले सुन्न चाहिँ सक्नुहुन्छ। तपाईँहरू गीतहरू सुन्न चाहनुहुन्छ भने प्लिज लेट मी नो भन्न चाहन्छु है। त आज अक्टोबर महिनाको 13 तारिक, अब नूतन भुषालज्यू इजरायलमा हुनुहुन्छ, मिठो चाहिँ गीत लेख्ने गर्नुहुन्छ र उहाँको गीत चाहिँ पहिलो गीत हाम्रो सिस्टममा रहने रहेछ। उहाँले पठाउनु भएको लिङ्क पनि मैले आज सिस्टममा ल्याउन अलिकति असमर्थ भएँ, त्यसले गर्दा यो चलचित्रको गीत म तपाईँको लागि राख्न चाहन्छु। यो गीत पनि राम्रै जस्तो मलाई लाग्छ। ए बाट आमा टूबाट यो गीत बबुल गिरी, रचना रिमाल, रवि ओड र जुनु रिजालले गाउँदै हुनुहुन्छ। शब्द सङ्गीत बबुल गिरीको छ। यो गीत सुनाउन चाहन्छु अनि हजुरलाई पनि ह्याप्पी दसैँ 2026 भन्न चाहिँ चाहन्छु है त।

0: The Lion Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: सरकारले पूर्वाधार विकासमा लगानी बढाउन 1 खर्ब रुपियाँ अधिक पुँजी भएको पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव गरेको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा संघ प्रदेश र पालिकाका साथै सरकारी संस्थान, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रको लगानी समेट्ने व्यवस्था प्रस्ताव गरेको छ। प्रस्तावित कोषको जारी पुँजी 50 अर्ब र चुक्ता पुँजी 20 अर्ब रुपियाँ हुनेछ। कोषमा नेपाल सरकारको 40%, प्रदेश सरकारको 5%, महानगरपालिका, उपमहानगर पालिका तथा नगरपालिकाको 15% र गाउँपालिकाको 10% लगानी रहने प्रस्ताव छ। त्यस्तै सरकारी निगम, कोष संस्थान, बैंक तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको 15% र निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाको 15% सेयरी हिस्सा रहने मस्यौदामा उल्लेख छ। पूर्वाधार विकासका लागि आवश्यक ठूलो लगानी जुटाउन सरकारी बजेटमा मात्रै निर्भर रहनुपर्ने अवस्था कम गर्ने उद्देश्यले कोष स्थापना गर्न लागेको हो। प्रस्तावित कोष मार्फत सड़क, खानेपानी, ढल व्यवस्थापन, फोहोर मैला व्यवस्थापन लगायत शहरी पूर्वाधारका आयोजनामा लगानी परिचालन गर्ने लक्ष्य राखिएको छ। कोषले सरकारका विभिन्न तहबाट प्राप्त रकमका साथै स्वदेशी तथा विदेशी दात्री निकायबाट ऋण र अनुदान लिन सक्नेछ। प्रस्तावित कोषले पूर्वाधार आयोजनामा सेयर, ऋणपत्र तथा अन्य वित्तीय उपकरण मार्फत लगानी गर्न सक्नेछ। संघ प्रदेश र पालिकाको साझेदारीमा छनौट भएका आयोजनालाई ऋण वा अनुदान उपलब्ध गराउने व्यवस्था पनि मस्यौदामा समेटिएको छ। कोषको सञ्चालन तथा व्यवस्थापनका लागि पूर्वाधार विकास मन्त्रालयका सचिव वा तोकिएको व्यक्तिको अध्यक्षतामा 10 सदस्यीय सञ्चालक समिति गठन गर्ने प्रस्ताव गरिएको छ। सरकारले अघि सारेको यो प्रस्ताव कार्यान्वयनमा आएमा संघ प्रदेश र पालिकाका साथै निजी क्षेत्रको पुँजी परिचालन गरी पूर्वाधार विकासका लागि दीर्घकालीन वित्तीय स्रोत जुटाउने आधार तयार हुन सक्नेछ। यद्यपि यो व्यवस्था अहिले विधेयकको मस्यौदाका रूपमा प्रस्ताव गरिएको हो। सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको बहिष्कारका बीच आर्थिक वर्ष 2083-84 बजेट बहुमतले पारित गरेको छ। यो सँगै करिब 3 महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो। आइतबार आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले प्रदेश सभामा 37 अर्ब 70 करोडको बजेट प्रस्तुत गर्नुभएको थियो। सोही दिन बजेट प्रदेश सभामा टेबल गरिए पनि बजेटमाथिको छलफल शुरू हुनु अघि नै विवाद चर्किएपछि प्रदेश सभा बैठक प्रभावित हुँदै आएको थियो। सुदूरपश्चिम प्रदेशमा बजेटको खर्च बेहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट 1 अर्ब 72 करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँड भए प्राप्त हुने अनुमानित रकम 10 अर्ब 24 करोड 92 लाख रहेको छ। संघीय रोयल्टी बाँडफाँड बापत प्राप्त हुने 7 करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय सामान्यकरण अनुदान 9 अर्ब 6 करोड 33 लाख, आर्थिक वर्ष 2082-83 विनियोजनबाट बचत हुने 9 अर्ब 65 करोड, सशर्त अनुदानबाट प्राप्त हुने 6 अर्ब 3 करोड 58 लाख, संघीय समपूरक अनुदानबाट प्राप्त हुने 38 करोड 80 लाख र विशेष अनुदानबाट 52 करोड 76 लाख प्राप्त हुने अनुमान रहेको छ। यसअघि तत्कालीन मुख्यमन्त्री कमल बहादुर शाही नेतृत्वको सरकारले गत असार 1 गते बजेट प्रस्तुत गरे पनि सत्ता गठबन्धन बदलेपछि बजेट पारित हुन नसकेको हो। सोही असार 29 गते एमालेको समर्थनमा नेपाली कम्युनिष्ट पार्टीका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो। भरतपुर महानगरका 460 ग्राहकलाई भूमिगत माध्यमबाट बिजुली दिएको छ।
4: विद्युत प्राधिकरणले बाइपास रोड सैचोकदेखि पुलचोकसम्म र चितवन मेडिकल कलेज अगाडिका ग्राहकलाई भूमिगत बिजुली वितरण गरेको हो। प्राधिकरणको पोखरा भरतपुर वितरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार हाल दैनिक करिब 13 मिटरमा लाइन जडानको काम भइरहेको छ। उहाँका अनुसार भूमिगत विद्युतीकरणका 18 फिडर मध्ये 3 लाइन जोड्न बाँकी छ। भरतपुर महानगरका 1240 ग्राहकलाई भूमिगत बिजुलीको लाइन जडान गर्नुपर्नेमा अब 5% बाँकी छ। महानगरभित्र बिजुलीको तार भूमिगत गर्न 1 अर्ब 40 करोड छुट्याइएको छ। भरतपुरमा बिजुलीको तार भूमिगतका लागि भारतको टाटा प्रोजेक्ट लिमिटेडले 2021 अक्टोबरदेखि काम थालेको हो। यो कामका लागि एसियाली विकास ब्याङ्कले रकम दिएको छ।
3: दशैंलाई लक्षित गर्दै पोखरामा 14,800 भेडा च्याङ्ग्रा भित्रिएका छन्।
2: हिमाली जिल्ला मुस्ताङ सहित दार्चुला, बझाङ, बाजुरा र डोल्पाबाट व्यापारीले बिक्रीका लागि भेडा च्याङ्ग्रा पोखरा ल्याएका हुन्। पोखरा महानगरपालिका एक सिम पानी र पोखरा 25 हेमजामा भेडा च्याङ्ग्राको हाट बजार सञ्चालनमा ल्याइएको छ। पोखरा महानगरपालिका पशु सेवा शाखाका पशु चिकित्सक नवराज अधिकारीका अनुसार मुस्ताङबाट 9,000, दार्चुलाबाट 2,000, बझाङबाट 1,800 तथा बाजुरा र डोल्पाबाट 1,000 भेडा च्याङ्ग्रा पोखरा ल्याइसकिएको छ। अझै केही च्याङ्ग्रा बाटोमै रहेकाले फुलपाती भन्दा एक दुई दिन अगाडि सम्म बजारमा आइपुग्ने उहाँले
3: जानकारी।

0: बेला दाई एक्साइजतिर हुनुहुन्छ, कहिले काहीँ जस्ट कुद्दै गरेको उहाँले फोटोहरू पनि पठाउने गर्नुहुन्छ। आज के छ दाईको अवस्था? एनिवे दाई, ह्याप्पी दसैँ भन्न चाहन्छु। दसैँ कसरी सेलिब्रेट गर्दै हुनुहुन्छ? अब भने डाक्टर प्रसन्न कार्की भान्जी हुनुहुन्छ, उहाँसँग म कुराकानी गर्दैछु। मेरी सिटी हस्पिटल ललितपुरमा उहाँ चाहिँ न्युरो सर्जन अनि न्युरो इन्टरभेन्सनिस्टको रूपमा उहाँले काम गरिराख्नु भएको छ। अहिले युरोप टुर हुँदै यहाँ चाहिँ सेमिनारको लागि आउनु भएको रहेछ। मेरो नम्बर हुनुहुन्छ दीप राणा इन्जिनियरको, उहाँ चाहिँ यता चाहिँ ब्रम्पटनतिर बसोबास गर्नुहुन्छ र उहाँको नै अब भान्जी पर्नुहुन्छ र त्यसले गर्दा मैले पनि भान्जी भनिरहेको छु। उहाँको हाम्रो सल्लाह पनि त्यही नै भयो। नम्बरी प्रदीप आभार व्यक्त गर्न चाहन्छु। र जम्मा 5 पार्ट छ यो अन्तर्वार्ताको। फर्स्ट पार्ट, सेकेन्ड पार्ट र थर्ड पार्ट आज सुन्न सक्नुहुन्छ र फोर्थ र फिफ्थ पार्ट चाहिँ भोलि तपाईँले सुन्न सक्नुहुन्छ। त्यो अन्तर्वार्ता चाहिँ मेनली चाहिँ ब्रेन हेल्थ अनि चाहिँ स्ट्रोक सम्बन्धी केन्द्रित रहेको छ। अब भान्जीसँग कुराकानी गरौँ। भान्जी नमस्ते तपाईँलाई।
1: हजुर नमस्ते, म डाक्टर प्रसन्न कार्की। मलाई यो प्रोग्राममा इन्भाइट गर्नुभएकोमा धेरै धेरै धन्यवाद। र मेरो पनि एकदमै इमोसनल कनेक्सन छ गोर्खा आर्मी, गोर्खा भेटरन र फ्यामिलीजहरूसँग, किनभने मेरो आफ्नै ग्रान्ड फादर, मेरो मम्मीको बुवा चाहिँ एक्स आर्मी क्याप्टेन, लेट क्याप्टेन चन्द्रबहादुर थापा हुनुहुन्थ्यो र उहाँ चाहिँ 6th GR र 2x2 GR पनि, अनि उहाँ चाहिँ 1980 रिटायर हुनुभयो र उहाँको कान्छो हजुरबुवा मेरो कान्छो बाजे पनि लेट क्याप्टेन सुख बहादुर थापा हुनुहुन्थ्यो। उहाँ पनि 6th GR र उहाँ चाहिँ 1987 रिटायर हुनुभएको थियो। र मेरो आफ्नै मामा, ठुलो मामा, उहाँ पनि लेट हेम बहादुर थापा, उहाँ पनि 2x2 GR हुनुहुन्थ्यो। त्यही भएर हजुर, त्यही भएर मलाई चाहिँ एकदमै इमोसनल कनेक्सन छ। स्पेसली अब ब्रेन हेल्थको कुरा गर्दाखेरि चाहिँ मेरो आफ्नै ग्रान्ड फादर लेट क्याप्टेन चन्द्रबहादुर ब्रेन स्ट्रोकै भएको कारणले
0: तपाईँको त्यो सिक्वेन्समा म जान्छु अहिले। अनि म त जन्मिँदा त बाजे बितिसक्नु भएको थियो, बाजेको सम्झना चाहिँ कति गाउनुहुन्छ? अनि बाजे चाहिँ कस्तो हुनुहुन्थ्यो? पल्टनको कुराहरू, लाउडेको कुरा कति सुनाउनुहुन्थ्यो त?
1: बाजे त एकदमै एक्चुली एकदमै चितवनमा पनि फेमस, अनि गोर्खा आर्मीमा पनि एकदमै एक्स गोर्खा भनेर एकदम फेमस हुनुहुन्थ्यो, अनि एकदमै एक्टिभ होइन, सधैँ आफ्नो पल्टनको कुरा सुनाइसिने, अनि उहाँलाई देखेर एकदम इन्सपायर हुने कि यसरी काम गर्नुपर्ने रहेछ, यस्तो मेहनत गर्नुपर्ने रहेछ, यो सबैलाई चिन्नुहुन्थ्यो। अब उता चितवन जाँदा, बन्दीपुर जाँदाखेरि पनि सबैजनालाई भेटाउनु हुने, अनि मलाई चाहिँ एकदम इन्सपायर्ड हुन्थ्यो कि उहाँको कामबाट, त्यो चाहिँ मलाई एकदम खुसी लाग्थ्यो र एकदमै अहिले पनि एकदम मिस हुन्छ। फ्यामिली इभेन्टहरूमा उहाँ नै मेन हुनुहुन्थ्यो। अब दसैँमा स्पेसली यस्तो दसैँको बेला चाहिँ अलिकति इमोसनल चाहिँ भइन्छ।
0: तपाईँको आमा चाहिँ थापा, बाबा चाहिँ कार्की हुनुहुन्छ?
1: हजुर, आमा चाहिँ थापा मगर होइसिन्छ, अनि बुवा चाहिँ कार्की होइसिन्छ। बुवा चाहिँ गोर्खाको, मम्मी चाहिँ बन्दीपुर।
0: हजुर, सडप दुईटा कल्चरमा हुर्किनु भएको छ तपाईँ, होइन? यता मगर कल्चर,
1: हजुर
0: कल्चर, होइन?
1: सानोदेखि नै मगर कल्चर अनि यता छेत्री कल्चर दुइटैतिर चाहिँ हुर्केको छु। एकदम रमाइलो लाग्छ मगर कल्चर।
0: राइट, ओके। अब तपाईँ त नम्बरीले भने अनुसार चाहिँ, दीपले भने अनुसार चाहिँ तपाईँ सेमिनारतिर आउनु भएको रहेछ। कुन कुन देश हुँदै यहाँ आउनुभयो तपाईँ सेमिनारको लागि?
1: अहिले चाहिँ खास मेरो फर्स्टमा चाहिँ इन्डियामा थियो कन्फरेन्स, 4 दिनको कन्फरेन्स थियो इन्टरभेन्सन स्ट्रोक विषयमा, अनि त्यसपछि बिचमा चाहिँ 10 दिन जति मैले भेकेसन लिएँ, अनि भेकेसनमा चाहिँ म स्विडेन अनि एम्स्टरड्याम नेदरल्यान्ड्स अनि इटली गएर अनि फाइनल्ली युके आएँ। युकेमा चाहिँ अहिले खास आज बेलुकादेखि चाहिँ कन्फरेन्स स्टार्ट छ, त्यो चाहिँ सोसाइटी अफ न्युरोलोजिकल सर्जन्स को 100 एनिभर्सरी छ, त्यो कारणले नेपालबाट अरू न्युरो सर्जन पनि आउँदै हुनुहुन्छ र म पनि आएँ। 4-5 दिनको प्रोग्राम छ त्यसैको लागि।
0: तपाईँ एक्लै हुनुहुन्छ, कोही हुनुहुन्छ साथीसँग यो युरोप टुरतिर आउनु भएको रहेछ?
1: हजुर, मसँग चाहिँ साथी हुनुहुन्थ्यो, साथी भन्दा नि मेरो सिनियर दिदीहरू हुनुहुन्छ जो चाहिँ एनएचएसमा काम गर्नुहुन्छ युकेमै, अनि उहाँहरू चाहिँ यसो भ्याकेसनलाई आउँछु तपाईँ पनि आउनु न भनेको कारणले म चाहिँ उहाँहरूसँगै चाहिँ स्विडेन, नेदरल्यान्ड्स अनि इटली गएँ, अनि अहिले उहाँहरूकै ठाउँमा बसिरहेको छु, अहिले कोभेन्ट्रीमा छु। अनि दिदी चाहिँ साइकियाट्रिस्ट हुनुहुन्छ एनएचएसमा, दाई चाहिँ जेनरल प्र्याक्टिसनर हुनुहुन्छ एनएचएसमा।
0: अनि घुमेको देशमध्ये कुन चाहिँ देश चाहिँ अलिकति आहा जस्तो लाग्यो, अलिकति बढी मन परेको भनौँ न? हुन त युरोप एउटै हो जुनै देशमा गए पनि, होइन?
1: मलाई स्विडेन चाहिँ सरप्राइजिङली एकदमै राम्रो लाग्यो, चिसो अब अलिकति उराठ लाग्दो होला जस्तो लागिरहेको थियो, तर एकदमै राम्रो, विकसित कन्ट्री, कलरफुल, एकदम खाना डुल्न एकदमै राम्रो लाग्यो स्विडेन। त्यसपछि मलाई एकदम ग्रिनरी मनपर्छ, त्यो कारणले अहिले

0: गोविन्द टी बसिरहेको छु। गोविन्द टी पनि एकदमै घाम
1: वाह
0: लाग्दा चाहिँ एकदमै मन परिरहेको छ।
1: ए राइट ओके. अब तपाईँको यो उतिर जाउँ, यो मस्तिष्कको अलिकति कुराकानी गरौँ. त्यसपछि तपाईँले जुन पठाउनु भएको एउटा क्वेसन छ म त्यसमै स्टिक अन हुन्छु अलिकति. अब हामीले ब्रेनको कुरा गर्छौँ, मस्तिष्कको कुरा गर्छौँ, यो ब्रेनले चाहिँ कसरी काम गर्छ अलिक संक्षिप्तमा भनिदिनुहोस् न, त्यसपछि तपाईँको सिक्वेन्समा जान्छौँ हामी.
0: हजुर, ब्रेनले चाहिँ खास मेमोरी अनि यो हात खुट्टा चलाउने यो सबै नभएर आजकल चाहिँ के छ भने, पहिला चाहिँ मुटुले अब जस्तै चित्त दुख्यो भने मुटु भनेर भन्थ्यो होइन, तर चित्त दुख्ने इमोसन यो सबै कुरा ब्रेनबाटै आउँछ। त्यही भएर हामीले चाहिँ अब हाम्रो ब्रेनलाई प्रोटेक्ट गरेर राख्यो भने चाहिँ त्यो सँगै सँगै अरू अर्ग्यानहरू पनि आफै प्रोटेक्ट हुन्छ। मुटुहरू, अरू अब किडनीस, अहिले झन् गट भन्छ पेटको आन्द्रा भुँडी, यो सबै चाहिँ ब्रेनसँगै कनेक्टेड हुन्छ। सबै रिसर्चहरू नयाँ चाहिँ ब्रेन नै प्राइमेरी अर्ग्यान हो र त्योसँग अरू चाहिँ चल्छ भन्ने कुरा छ होइन। त्यो कारणले चाहिँ हामीले ब्रेनलाई चाहिँ एकदम प्रोटेक्ट गरेर राख्नुपर्छ। र स्पेसली किनभने ब्रेनलाई अक्सिजन एकदम चाहिन्छ, अक्सिजन चाहिँ ब्लड भेसलबाट जान्छ होइन, रक्त नलीबाट जान्छ। अनि त्यो अक्सिजनेसन मेन्टेन गर्न चाहिँ हामीले धेरै कुराहरू खानपिनदेखि लिएर लाइफ स्टाइलदेखि लिएर स्ट्रेस यो सबैको म कुरा गर्छु, कसरी चाहिँ ब्रेनलाई हेल्दी राख्ने र कसरी चाहिँ पछिसम्म लाइक 80s 90s पनि आफ्नो मेमोरीलाई चाहिँ इन्ट्याक्ट राख्ने अथवा फङ्सनल हुने यो कुरा चाहिँ म गर्न
1: हजुर
0: चाहन्छु।
1: ओके. यो मैले सुनेको यो जस्तै लेफ्ट पट्टिको ब्रेन राइट पट्टिको ब्रेन अगाडि पछाडि, त्यो ब्रेनको चाहिँ आफ्नो आफ्नै काम हुन्छ अरे होइन, एउटा ब्रेनले गर्ने काम अर्कोपट्टि हुँदैन अरे, त्यो सुनेको सत्य हो?
0: हजुर, अब जस्तै स्ट्रोक हुँदाखेरि एउटा इक्जाम्पल दिन्छु। स्ट्रोक हुँदाखेरि चाहिँ राइट साइडको ब्रेनमा यदि अक्सिजन नपुगेर स्ट्रोक भयो भने चाहिँ लेफ्ट साइडको हात र खुट्टा चल्दैन
1: ओहो
0: होइन।
1: हजुर
0: अनि लेफ्ट साइडको यदि स्ट्रोक भएको छ अक्सिजन र ब्लड नपुगेर भने राइट साइडको हात खुट्टा पनि चल्दैन, प्लस लेफ्ट ब्रेनले चाहिँ हामीले बोली मा हेल्प गर्छ, बोली पनि जान्छ, कम्प्लिटली बोली जान्छ। त्यही भएर यो राइट र लेफ्ट ब्रेनको चाहिँ आफ्नो आफ्नो काम छ र अपोजिट साइड अफ द बडी चाहिँ चलाउने काम गर्छ।
1: अब यसबाटै जाउँ, यो न्युरो सर्जन र न्युरो इन्टरभेन्सन स्पेसलिस्टको बारेमा अलिकति भनिदिनुहोस् न, फरक चाहिँ के छ?
0: न्युरो सर्जन भन्नाले चाहिँ ब्रेनलाई खोलेर सर्जरी गर्ने, जस्तै अब ब्रेन ट्युमर भयो अथवा कुनै एक्सिडेन्ट भयो, ब्रेनमा रगत जम्मा भएको छ होइन, त्यस्तो केही ब्रेनभित्रको केही डिजिज छ भने चाहिँ टाउको खोलेर सर्जरी गर्नेलाई चाहिँ न्युरो सर्जन भनिन्छ। र इन्टरभेन्सनिस्ट भनेको चाहिँ यो मेरो अर्को ट्रेनिङले गर्दाखेरि यो टाइटल पाएको हो। त्यो चाहिँ के हुन्छ भने ब्रेन नखोलिकन पाइपहरू हालेर जसरी मुटुको नसामा एन्जियोप्लास्टी स्टेन्टिङ गरिन्छ, त्यसरी नै ब्रेनको ब्लड भेसल, ब्रेनको रक्त नलीमा
1: हजुर
0: गएर चाहिँ स्टेन्टिङ अथवा एन्जियोप्लास्टी यस्तो गर्नेलाई चाहिँ इन्टरभेन्सनिस्ट भनिन्छ। र मैले चाहिँ दुइटै ओपन पनि गर्छु र यस्तो खालको पाइप राखेर ब्रेन नखोलिकन पनि गरिन्छ। त्यो कारणले चाहिँ अब म जस्तो सर्जनलाई चाहिँ हाइब्रिड न्युरो सर्जन भनिन्छ।
1: ए अब यो ब्रेनको अपरेसन गर्नु त एकदमै कम्प्लेक्स हुन्छ होला है, त्यो अरू नर्मल पेटको अरू बडीको भन्दा होइन, किन सानो सानो तन्तुहरूको कुरा आउँछ त्यहाँ?
0: हजुर, ब्रेनको सर्जरी गर्दाखेरि चाहिँ एकदमै 100% कन्फिडेन्ट हुनुपर्छ कि यो एरियाले चाहिँ यो हात चलाउँछ अथवा यो खुट्टा चलाउँछ अथवा यो एरिया छोयो भने स्पिच जान्छ अथवा ब्लाइन्ड हुन्छ, त्यो सबै थाहा पाएर मात्र ब्रेनको सर्जरी गर्न मिल्छ होइन। अब ट्युमर सर्जरी गर्दाखेरि पनि ठ्याक्कै यो एरिया चाहिँ हामीले बचायो भने चाहिँ उहाँलाई चाहिँ जिन्दगीभर डिसेबल हुँदैन भनेर त्यही अनुसार चाहिँ सर्जरी गर्नुपर्ने हुन्छ। हरेक मिलिमिटर चाहिँ क्यालकुलेट गरेर सर्जरी गर्नुपर्ने हुन्छ ब्रेनमा चाहिँ। धेरै ठुलो पनि हुँदैन सर्जरी, धेरै सर्फेस एरिया पनि हुँदैन, सानो के अरे एरियाबाट हामीले ब्रेनको सर्जरी गर्नुपर्ने हुन्छ।
1: तपाईँले अब यो मतलब यो क्षेत्रमा लाग्नु भएको छ, कति बेला तपाईँको आवाज सुनिरहँदा अनि तपाईँको फोटो हेर्दा चाहिँ मलाई एकदमै कलिलो क्या, तपाईँ अन्डर 20 जस्तो म इमेजिन गरिरहेको छु कि, अस्ति नम्बरले तपाईँको फोटो पनि पठाउनु भएको थियो होइन?
0: हजुर, म चाहिँ न्युरो सर्जन भएर चाहिँ 2015 फर्केको नेपाल।
1: ए कहाँ पढ्नु
0: अनि
1: भएको?
0: 2015 चाहिँ त्यहाँ न्युरो सर्जिकल बोर्डमा चाहिँ सर्टिफाइड भएको नेपालमा। त्यसपछि म 15 म अन्नपूर्ण न्युरो हस्पिटल भन्नेमा म काम गरेँ 6 महिना जति। अनि नेपालगञ्ज मेडिकल कलेजमा गएर न्युरो सर्जरी सुविधा दिए 2 वर्ष। त्यसपछि 2018 बल्ल नेपाल मेडिसिटीमा चाहिँ आएर प्र्याक्टिस गर्न थालेको। अनि बिचमा 2022 चाहिँ म इन्टरभेन्सन पढ्नलाई ब्याङ्ककमा 1 वर्ष गएँ। अनि अहिलेसम्म चाहिँ मेरो 2015 अहिलेसम्म 2026 म प्र्याक्टिस रेगुलरली नै गरिरहेको छु नेपालमा।
1: हजुर, डाक्टर प्रसन्न कार्की भान्जीसँग कुराकानी गरिरहेको छु। अब यो बिचमा चाहिँ ब्याक टु ब्याक दुईवटा गीत सुनौ, त्यसपछि भने अलिकति हामी स्ट्रोकको कुराकानी गर्छौँ र उहाँको बाजेको पनि हामी प्रसङ्ग जोड्नेछौँ।
2: यो BFBS गोर्खा रेडियो हो।
1: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। 5:20 गएको छ हाम्रो स्टुडियोको घडीमा। रेशम खड्काज्यू हुनुहुन्छ र उहाँले पनि नमस्कार, मलाई पनि ब्रेन ट्युमर भएको छ, इलाज चलिरहेको छ भनेर उहाँले आफ्नो कुरा यहाँ सेयर गर्नुभएको छ र हजुरलाई पनि धेरै धेरै धन्यवाद। आशा छ तपाईँको चाहिँ यो सर्जरी राम्रै गइरहेको होला भन्दै अब हामी गीततर्फ लागौँ। यो गीतमा चाहिँ हाम्रो खेलमती लिम्बु दिदी ग्रेस लन्डनबाट अनि सुकराज गुरुङ दाजु हुनुहुन्छ कार्डिफबाट वेल्सबाट अनि गोमा राणा दिदी हुनुहुन्छ र उहाँहरूले चाहिँ यो चाहिँ हाम्रो खेलमती दिदीले कुनै पनि गीत भन्नुभएको थियो, यही गीत राख्न चाहिँ चाहन्छु। अनि हाम्रो सुकराज दाई र गोमा दिदीले त यो कोदो फुले बोलको गीत उहाँले अनुरोध गर्नुभएको छ उदित नारायण झा र दिपा झाले, र यो गीत सुनौ, त्यसपछि एउटा प्रमो ब्रेक, त्यसपछि हामी सिधै दोस्रो पाठतर्फ लाग्नेछौँ। कृष्ण चामलिङ दाजुको गीत पनि छँदैछ, दाई यसो प्रतीक्षा गर्दै गर्नु होला। दसैँको हामी तेस्रो दिनमा छौँ। ह्याप्पी दसैँ एभ्रीवन।

0: दिवस गोर्खा रेडियो
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
2: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। छोटो विश्रामपछि यहाँ सबैलाई वेलकम गर्न चाहन्छु। बेबेस संवादमा आज मेरो गेस्ट हुनुहुन्छ डाक्टर प्रसन्न कार्की र मेरो नम्बरी दीप राणा हुनुहुन्छ र उहाँले जस उहाँसँग सम्बन्ध जुटाइदिनु भयो। नम्बरीप्रति पनि आभार व्यक्त गर्न चाहन्छु। अहिले लन्डनको कोभेन्ट्रीमा हुनुहुन्छ र यहाँ चाहिँ अब यो सेमिनारको लागि आउनुभएको रहेछ र केही देशहरू युरोपको घुमेर यहाँ आउनुभएको छ। हाम्रो भान्जी न्युरो सर्जन अनि न्युरो इन्टरभेन्सनिस्ट हुनुहुन्छ। भान्जी फेरि वेलकम छ हजुरलाई। ओके, अब तपाईँको बाजेको कुरा गर्छु, आमापट्टिको। उहाँलाई पनि यो आइसेमिक स्ट्रोक भएको रहेछ, मैले प्रनाउन्स गरे कि गरिनँ मलाई थाहा भएन। त्यसको बारेमा अलिकति भनिदिनुहोस् न। यो उहाँलाई मात्रै भएन, थुप्रैलाई भएको होला, अलिकति इन्फर्मेसन पनि हुनसक्छ।
3: हजुर, मेरो आमातिरको बुवा ग्रान्डफादर क्याप्टेन, लेट क्याप्टेन चन्द्रबहादुर थापा हुनुहुन्थ्यो। अनि उहाँलाई चाहिँ केही वर्ष अगाडि चितवनमा चाहिँ एक पाटा बिहान ब्रेकफास्ट खाएपछि चाहिँ अचानक एक पाटा चाहिँ हात खुट्टा चलेन। अनि नचल्ने बित्तिकै त्यहाँ उता बजैले फोन गर्छु। अनि फोन गरिसकेपछि चाहिँ मैले चाहिँ ओहो, यो त स्ट्रोकको सिम्टम्स हो, तुरुन्तै चाहिँ हस्पिटलबाट म हेलिकप्टर पठाएर हेलिलिफ्ट गरेर ल्याउनु पर्छ, किनभने ब्रेनको स्ट्रोक चाहिँ जति छिटो स्ट्रोक सेन्टरमा आउनुभयो त्यति छिटो चाहिँ ब्रेन रिभाइभ हुन्छ भनेर चाहिँ मैले भने। त्यसपछि सबै बन्दोबस्त गरेर हेलिकप्टर पठाएर विदिन 4 आवर्स चाहिँ काठमाडौँको मेडिसिटीमा ल्यान्ड हुनुभयो। तर उहाँको एज अब यो सबैले गर्दाखेरि चाहिँ अलिक गाह्रै थियो केस, होइन, किनभने 80+ भइसक्नु भएको थियो, 84 हुनुहुन्थ्यो। ब्रेन स्ट्रोक भयो, हामीले चाहिँ क्लट, यो ब्रेनमा स्ट्रोक चाहिँ किन हुन्छ भने रगतको क्लट हुन्छ नि, क्लट चाहिँ गएर अड्किन्छ रगत नसामा, रक्त नलीमा, र त्यो अड्केपछि ब्रेनमा अक्सिजन पनि पुग्दैन, ब्लड फ्लो पनि पुग्दैन। अब त्यसलाई चाहिँ कसरी चाहिँ क्लटलाई निकाल्ने भनेर प्लान गर्यो। अनि त्यो क्लट निकाल्नलाई चाहिँ 4 घन्टाभित्र आउनु भएको कारणले क्लट फुटाउने औषधि चाहिँ एउटा कडा औषधि दियो। त्यसपछि होइन, अब उमेर अलिकति बढी भइसकेको कारणले चाहिँ सर्जरी चाहिँ हामीले गरेनौँ, किनभने उमेर धेरै भएपछि सर्जरीको आउटकम पनि राम्रो हुँदैन भनेर त्यसरी चाहिँ प्लान गर्यो। तर अनफर्चुनेटली अब आउनु भएको 3-4 विक्समा चाहिँ उहाँको सेकेन्ड स्ट्रोक पनि भयो क्या त्यो सँगै। सेकेन्ड स्ट्रोक भएपछि चाहिँ हामीले खासै केही गर्न सकेन, त्यही भएर हामीलाई चाहिँ अब अलिकति त्यो बेला अलिकति स्याड मोमेन्टै थियो।
2: भनेपछि यो स्ट्रोक भयो भने माइल्ड छ भने मेडिसिनले पनि रिकभर गर्न सक्छ।
3: हजुर, अब यदि हजुरको यो जुन हात खुट्टा प्यारालाइसिस अचानक भयो र त्यो प्यारालाइसिस विदिन 1-2 आवर्स चाहिँ फर्किन पनि सक्छ, त्यसलाई चाहिँ मिनी स्ट्रोक भन्छ, होइन। त्यो मिनी स्ट्रोक हो भन्दैमा घरमा बस्नु मिल्दैन, किनभने ब्रेनमा केही न केही भएर त्यो सङ्केत दिएको हो नि त। अनि त्यो मिनी स्ट्रोक, अब जस्तै युकेमा बस्नु हो भने कसैलाई यस्तो खालको सिम्टम्स आयो अरे, एक पाटा कमजोर भयो अथवा एउटा हात मात्र कमजोर भएर कपहरू खस्यो अथवा आँखा एउटा नदेख्ने अथवा एकैछिनमा देख्ने, बोली फुट्न गाह्रो हुने, यस्तो केही सङ्केत देखियो भने चाहिँ तुरुन्तै 999 कल गरेर जानुपर्छ। अब जस्तै 999 कल गरेर जानुभयो भने चाहिँ यहाँ युकेमा चाहिँ एनएसएस सिस्टममा चाहिँ स्ट्रोकको एउटा लाइन छ, एउटा प्रोटोकल छ, होइन। अब त्यो प्रोटोकल फलो गरेर उनीहरूले चाहिँ स्ट्रोक डेडिकेटेड सेन्टरमा चाहिँ लिएर जान्छ अनि त्यहाँ लिएर गएपछि हजुरलाई मिनी स्ट्रोकै भएको छ भने पनि तुरन्तै एमआरआईहरू गराएर ल यो चाहिँ मिनी स्ट्रोक हो यसलाई चाहिँ औषधि मात्र दिएर ठिक हुन्छ घर जानुस् भनेर पठाइन्छ अब यदि मेजर स्ट्रोक भएको छ भने त्यही अनुसार एनएचएसले चाहिँ ट्रिटमेन्ट गर्दै जान्छ
2: अनि त्यो मिनी स्ट्रोक भएपछि फेरि हुने चान्सेसहरू चाहिँ कतिको हुन्छ त्यो
3: अब मिनी स्ट्रोक भएपछि फर्स्ट 72 आवर्समै 50% जति चान्स हुन्छ होइन फेरि हुने अथवा फर्स्ट 3 मन्थ्समा ट्रिटमेन्ट गरेन भने चाहिँ 80% जति चान्स फेरि हुने हुन्छ त्यो कारणले चाहिँ मिनी स्ट्रोक हो भन्दैमा घरमा बसेर अथवा हुन्छ नि मैले जुन देखेछु घरमा बसेर जीवनजल पाउने होइन एकछिनको लागि हो यो त ठिक भइहाल्छ भनेर बस्न चाहिँ मिल्दैन यो स्ट्रोक पाथवेमै जानुपर्छ 999 कल गरेर एटलिस्ट आफ्नो ब्रेन एमआरआई चाहिँ र यो स्ट्रोकमा यो मिनी स्ट्रोक भएपछि एउटा प्रोटोकल छ ब्रेन एमआरआई गराउँछ मुटुको धड्कन हेर्छ इको गराउँछ होइन घाँटीको नसा जुन ब्रेनमा जाने पनि टेस्ट गराउँछ यो सबै गराएर अनि उनीहरूले औषधि दिएर घर पठाएपछि मात्र अलिकति ढुक्क हुन्छ कि त्यो मेडिसिन चाहिँ लिनुपर्छ
2: हजुर डाक्टर प्रसन्न कार्की भान्जीसँग मैले कुराकानी गरिएको छु न्युरो सर्जन अनि न्युरो इन्टरभेन्सनिस्ट हुनुहुन्छ मेडिसिरी हस्पिटल ललितपुरमा कार्यरत हुनुहुन्छ एकदमै इम्पोर्टेन्ट विषय हामीले कुराकानी गरिरहेको छौँ तपाईँहरूलाई यो एउटा इन्फर्मेसन पनि हुनसक्छ अब तपाईँकै लिस्टमा जाँदा चाहिँ अब स्ट्रोकको त हामीले कुराकानी गरिसक्यौँ यो स्ट्रोक भनेको चाहिँ यो मस्तिष्कघात भनेको चाहिँ के हो अनि यो आइसेमिक स्ट्रोक र यो ह्यामोरेजिक भन्दो रहेछ मैले ठिक प्रोनाउन्स गरेँ कि गरिनँ यो मेडिसिन वर्ड हो यो चाहिँ के हो अलिकति यसबारे भनिदिनुहोस् न
3: दुई किसिमको हुन्छ ब्रेन स्ट्रोक चाहिँ एउटामा चाहिँ रगत जमा हुँदैन रगत जमा नहुने तर रगतको नसामा चाहिँ क्लट गएर अड्किने कतै मुटुबाट अथवा नसा बिग्रेर क्लट गएर अड्किनेलाई चाहिँ इस्केमिक स्ट्रोक भन्छ त्यसमा चाहिँ अक्सिजन र रगतको सप्लाई पुग्दैन ब्रेनमा र हेमोरेजिक सेकेन्ड टाइप चाहिँ हेमोरेजिक भनेको चाहिँ ब्रेनमा ब्लड जमा हुने भित्रै त्यो ब्लड जमा चाहिँ किन हुन्छ भने हाई ब्लड प्रेसर हुने अनकन्ट्रोल डायबिटिज हुने ब्लड प्रेसरको मेडिसिन छुटिने महिनौ त्यस्तो कारणले चाहिँ ब्रेनभित्र चाहिँ रगत जमा हुन्छ प्रेसर बढी भएर यो दुई किसिमको ब्रेन स्ट्रोक छन्
2: मेरो एकजना दाई पनि यता दाइने हो कि देब्रेपट्टितिर देब्रेपट्टि जस्तो लाग्छ उहाँको यो एउटा हाफ अङ्ग चाहिँ चल्दैन हात खुट्टाहरू चल्दैन र उहाँ चाहिँ हस्पिटलमा बसेको धेरै नै भयो त्यो निको हुने चान्सेस हुँदैन है अब त्यस्तो भएपछि चाहिँ कि ब्रेनको अपरेसन गर्यो भने निको हुन्छ के छ चान्सेस
3: अब ब्रेनलाई चाहिँ के भनिन्छ भने टाइम इज ब्रेन भनिन्छ होइन यदि पेसेन्टलाई हात खुट्टा चलेन एक पाटा चलेन र 4 घन्टा अथवा 24 घन्टाभित्र स्ट्रोक सेन्टरमा लिएर गइएन भने चाहिँ त्यो ब्रेनलाई चाहिँ हामीले बचाउन सक्दैन किनभने एक
2: मिनटमा ट्रिट गरिसक्नु पर्यो
3: हजुर टाइममा लिएर जानु पर्छ नै 4 घन्टाभित्र लिएर जानु भयो भने चाहिँ औषधिले मिल्छ औषधिले नै त्यो क्लट फुटाउँछ तर 24 आवर्सभित्र लिएर जानु सक्नुभयो भने चाहिँ त्यो क्लट तान्ने क्याथेटरहरू प्रविधिले चाहिँ टाउको नखोलिकन त्यो क्लटलाई तानेर रगतको नसा चाहिँ खोल्छ ब्रेनमा जाने अनि पक्षघात चाहिँ रिभर्स हुन्छ र प्यारालाइसिस पनि रिभर्स हुने चान्सेस चाहिँ एकदमै हाई हुन्छ त्यो कारणले टाइम इज ब्रेन ब्रेनको लागि चाहिँ यदि सिम्टम देख्ने बित्तिकै हजुरले चाहिँ 999 कल गरेर तुरुन्तै हस्पिटल लिएर जानुभयो भने चाहिँ यो रिभर्स हुने चान्स हुन्छ अनि यदि लानु भएन र 24 आवर्स पछि जानुभयो भने चाहिँ त्यो प्यारालाइसिस चाहिँ फर्किन कसैको चाहिँ जस्तै 50% अलिअलि फर्किन्छ विथ सपोर्ट हिँड्न सक्नुहुन्छ तर मेजोरिटी 80% चाहिँ फर्किने चान्स एकदमै लो हुन्छ
2: ए अब यो अलिकति मेडिसिनको कुराकानी गर्नु पर्यो अब यतातिर चाहिँ एकदमै माइल्ड मेडिसिन दिन्छ नत्र भने दिँदै दिँदैन प्यारासिटामोल हो नेपालमा चाहिँ कुनै पनि मतलब रोगको चाहिँ एकदमै कडा मेडिसिन दिन्छ भन्छन् फरक चाहिँ के छ यतातिर दिने र उतातिर दिनेमा
3: अब हाम्रो प्र्याक्टिसमा चाहिँ नेपालमा चाहिँ कस्तो हुन्छ भने नेपाल र युके धेरै फरक छ अब हाम्रोमा चाहिँ मेडिसिन दिएन भने अथवा हुन्छ नि इन्फेक्सन रेट पनि हाई छ अब अलि इन्भाइरोमेन्टले गर्दाखेरि बस्ने खाने खानेकुराहरू हेल्दी हुँदैन सफा हुँदैन हाइजिन कम छ होइन त्यो कारण यदि हामीले कुर्यो भने एन्टिबायोटिक दिनलाई कुर्यो भने अथवा ल यो डाइरिया त हो अब अथवा रुगाखोकी त हो टाइम छ अरू मेडिसिनहरूले चाहिँ ट्राई गरौँ हुन्छ नि अनि एन्टिबायोटिक चाहिँ अहिले नदिउँ भन्यो भने चाहिँ त्यहाँको इन्भाइरोमेन्टले गर्दा अथवा त्यहाँको हाइजिनले गर्दा पोल्युसनले गर्दा त्यो पुरै सिम्टम्स वर्स हुँदै जान्छ त्यही भएर हामीले चाहिँ पहिले एन्टिबायोटिक्सहरू प्रिस्क्राइब गर्ने होइन अब बच्चाहरूलाई पनि रेस्पिरेटरी इन्फेक्सन छ भने पहिले नै एस्थलिनहरू दिने अथवा एन्टिबायोटिक्स एजिथ्रोमाइसिनहरू दिने अथवा डायरिया हुँदा मेट्रोनिडाजोल दिने अथवा स्ट्रोक हुँदाखेरि ट्रिटमेन्ट दिने कारण चाहिँ त्यो हो। जहाँ हामी छौँ नेपालमा छौँ र युकेमा बस्ने धेरै फरक छ, यो इन्भाइरोमेन्टदेखि लिएर हाइजिन फ्याक्टर अनि एन्टिबायोटिक रेजिस्टेन्ट, किनभने पहिलेदेखि नै एन्टिबायोटिक चलाएको हुन्छ बच्चादेखि नै, त्यसले गर्दाखेरि एन्टिबायोटिक रेजिस्टेन्स पनि एकदम हाई भइसकेको छ, जुन चाहिँ हामीले अहिले आएर रिभर्स चाहिँ गर्न गाह्रै छ। आजकल चाहिँ के छ भने यो धेरै मेडिसिनहरू दिनुभन्दा पनि बरु प्रिभेन्सनतिर जाम, बरु रोगै नलागोस् अथवा पछि हामी चाहिँ एकदम हेल्दी भएर बसौँ भन्ने चाहिँ कन्सेप्ट धेरै आइरहेको छ। त्यो कारण चाहिँ सबैजना हेल्दी कसरी हुने, कसरी रोग नलाग्ने र कसरी हस्पिटल पुग्न नपरोस् भन्ने विषय चाहिँ अलिक पपुलर भइरहेछ। त्यो चाहिँ प्रिभेन्टिभ र वेलनेस विषय चाहिँ बढी पपुलर भइरहेछ होइन। मैले पनि अब यत्रो 10-11 वर्ष एज अ न्युरोसर्जन प्र्याक्टिस गर्दाखेरि चाहिँ रुट कज चाहिँ के हो भन्ने चाहिँ हामीले धेरै खोज्दैनौँ नि त। अब स्ट्रोक भयो आजकल, पहिला 80 वर्षमा स्ट्रोक हुन्थ्यो भने आजकल चाहिँ स्ट्रोक भयो भनेर इमर्जेन्सीबाट कल आउँदाखेरि 30-40 वर्षको पेसेन्टलाई स्ट्रोक भइराखेको हुन्छ।
2: त्यो विषयमा चाहिँ म अर्को पार्टमा सुनाउने छु, फेरि हाम्रो चाहिँ सर्टेन टाइम भएपछि फेरि गीत सुनाउनु पर्ने हुन्छ कि मान्छे,
3: त्यही भएर
2: हामी ब्रेक लिन्छौँ, त्यसपछि फेरि थर्ड पार्टमा चाहिँ यस सम्बन्धी कुराकानी गर्छौँ है त भान्जी। हजुर, डाक्टर प्रसन्न कार्की भान्जीसँग कुराकानी केही बेरमै, राइट आफ्टर दिस ब्याक टु ब्याक सर्ट गीत सुनौ, त्यसपछि उहाँसँग कुराकानी फेरि हामी क्यारी अन गर्नेछौँ।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।
3: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ डाक्टर प्रसन्न कार्की। भान्जीसँग मैले कुराकानी गरेको छु, अहिले बेलायतमा हुनुहुन्छ, न्युरो सर्जन अनि चाहिँ न्युरो इन्टरभेन्सनिस्ट अनि हार्वर्ड सर्टिफाइड न्युट्रिसनिस्ट पनि हुनुहुन्छ, र उहाँसँग मेनली यो स्ट्रोकको बारेमा कुराकानी गरिएका छौँ। तेस्रो पार्टमा वेलकम छ भान्जी तपाईँलाई।
4: थ्याङ्क यू मामा।
3: यो बिएबिएस भन्ने त सुन्नुभएको थिएन होला पहिला, कि कतै सुन्नुभएको थियो?
4: सुन्न त सुनेको थिएँ,
3: तपाईँ ललितपुरमै हुनुहुँदो रहेछ। हाम्रो ठुलो हेड अफिस चाहिँ ब्रिटिस क्याम्प थाहा छ नि तपाईँलाई,
4: होइन?
3: त्यहाँ ठुलो छ, त्यहाँ भयो भने एक दिन जानुहोस् है घुम्न। त्यहाँ जानुहोस् त कुनै जानु मन लाग्यो भने। ओके, अब अघि स्ट्रोकमा चाहिँ यसको रुट कजको बारेमा कुराकानी गर्दै थियौँ, यसको कज चाहिँ के हुन सक्छ, त्यहीँबाट जाउँ न।
4: हजुर, अब जस्तै मैले जुन प्र्याक्टिसमा चाहिँ पहिला सुरुमा 2015 फर्किँदाखेरि सुरुमा चाहिँ 80, 90, 75 त्यो उमेर पछि मात्र ब्रेन स्ट्रोक भएको चाहिँ याद छ क्या मलाई, अथवा ट्रिटमेन्ट हामीले गरेको। तर आजकल रिसेन्टली अब 3-4 वर्ष भयो, स्ट्रोक कल आयो भने, इमर्जेन्सीमा स्ट्रोक कल आयो भने धेरै जस्तो पेसेन्ट चाहिँ 30, 35, 40, 45 हुन्छ आजकल,
3: होइन?
4: त्यो एकदम सिफ्ट भएको छ कि। यो सिफ्ट किन भयो त? अब ओल्ड एज त एक्सपेक्टेड हो, होइन? ओल्ड एज भएपछि कार्डियक अरेस्ट भयो, स्ट्रोक भयो भने नर्मल मानिन्छ। तर अहिले त यो प्रोडक्टिभ एजमा, काम गर्ने उमेरमा स्ट्रोक भइरहेछ भने अब त्यो स्ट्रोकबाट बस्न सकिएन भने त लाइफ लङ प्यारालाइसिस हुन्छ। कसले अब त्यो कमाउने उमेर हो यो त, होइन? मेनली फेरि केटाहरूलाई, मेललाई भइरहेछ। अब फ्यामिली हेर्नु पर्ने हुन्छ। त्यो हेर्दाखेरि चाहिँ मलाई के फिल भयो भने अब यो रुट कजतिर पनि लाग्नु पर्यो, किन भइरहेछ, किन एज सिफ्ट भइरहेछ स्ट्रोक हुने, केही न केही त चेन्ज भएको छ भनेर चाहिँ मैले एकदमै छानबिन गर्दाखेरि, रिसर्चहरू पढ्दाखेरि अरू कन्ट्रीमा पनि यस्तै सिफ्ट भइरहेको देखिएछ। अब जस्तै लाइफस्टाइल ह्याबिट, होइन? लाइफस्टाइल ह्याबिटहरू सबै चेन्ज भएको छ। पहिलाको रिस्क के थियो? अब सबै हजुरले सुनिराख्नु भएको होला, हाई ब्लड प्रेसर, डायबिटिज, होइन, मुटुको रोग, यो भयो भने चाहिँ कन्ट्रोल भएन भने स्ट्रोक हुन्छ भनेर सुन्नुभयो होला, यो त सबैलाई थाहा छ। कन्ट्रोल भएन, कोलेस्ट्रोल धेरै भयो भने स्ट्रोक हुन्छ भनेर, होइन? तर अहिले चाहिँ मोडर्न रिस्कहरू धेरै भइरहेछ क्या। मोडर्न रिस्कमा चाहिँ के हुन्छ भने, यो मैले मोडर्न रिस्कको मात्र कुरा गरेको, नयाँ रिस्क फ्याक्टरहरू जस्तै एकदम हाई लेभल अफ स्ट्रेस, धेरै नै स्ट्रेस लिने बानी छ आजकलको इन जेनेरेसनमा, 30s 40s एकदम स्ट्रेस हाई हुन्छ। सेकेन्ड, स्लिप डिप्रिभेसन, एकदमै कम सुत्ने, 7 घन्टाभन्दा कम सुत्ने, जस्तै कोही त 4 घन्टा सुत्छ, 5 घन्टा सुत्छ काम गर्नुपर्छ भनेर। अनि अर्को चाहिँ एक्सेसिभ स्मोकिङ, वेपिङ, अहिले फेरि वेपिङमा सिफ्ट भएको छ, होइन? स्मोकिङ र वेपिङ कम्बिनेसन, त्यसले गर्दाखेरि पनि एकदम हाई रिस्क स्ट्रोक। अनि अर्को लोनलीनेस, एक्लो हुने, कोही पनि हुँदैन वरिपरि, फ्यामिली पनि हुँदैन, पार्टनर पनि हुँदैन, म्यारिड हुँदैन, होइन? अनि त्यो लोनलीनेसले गर्दा यी सबै यो मोडर्न रिस्कले गर्दाखेरि, अनि एक्सर्साइज कमी हुने, एकै ठाउँमा डेस्क वर्क बस्ने, त्यही डेस्कमा बस्दा बस्दै खाने, होइन, त्यो सबै कुराले चाहिँ अहिले स्ट्रोकको यो पुरै सिफ्ट भएको छ एज उमेर नै।
3: भनेपछि यो टेक्नोलोजीले पनि होला, जस्तै टिकटकहरू हामी रातभरि हेरिन्छ, नसुति नसुति निन्द्र पुगिँदैन अनि भोलि काममा जानु, त्यसले पनि इफेक्ट पारेको हुन सक्छ, होइन?
4: हजुर, अब जस्तै राति सुत्नुभन्दा अगाडि सबैजनाको बानी हुन्छ नि टिकटक हेर्ने अथवा इन्स्टाग्राम हेर्ने, रिल हेर्ने, त्यसले गर्दा निन्द्रा नलाग्ने। अब त्यो त टाइम गएको थाहा हुँदैन, 1-2 घन्टा 3 घन्टा 1 बजिसकेको हुन्छ 2 बजिसकेको हुन्छ, फेरि भोलिपल्टमा त काममा जानु पर्यो बिहानै उठेर। अब त्यो रातिको जुन प्रपर निन्द्रा, स्लिप गएपछि चाहिँ ब्रेनको पनि रेस्ट हुँदैन, ब्रेनलाई पनि रेस्ट चाहिन्छ। अब निन्द्रा पुग्दाखेरि, 100% निन्द्रा पुग्दाखेरि, जस्तै हार्वर्डले चाहिँ के भन्छ भने, सात घन्टा मिनिमम म्याक्सिमम नौ घन्टा चाहिँ सुत्नुपर्छ ब्रेन हेल्थको लागि. होइन यो सुत्दाखेरि चाहिँ के हुन्छ भने ब्रेनमा चाहिँ जुन मुटुले अक्सिजन पठाउँछ रगत पठाउँछ त्यो रगत र अक्सिजन चाहिँ ब्रेनमा पुरै सफा गरेर त्यहाँबाट सबै टक्सिन र मैलाहरू चाहिँ फेरि ब्रेनले चाहिँ फाल्छ. होइन त्यो भयो भने चाहिँ ब्रेनको फुल रिकभरी हुन्छ. तर त्यो हुनलाई चाहिँ हजुरले 7 to 9 hours लिस्टमा 7 hours म्याक्समा 9 hours चाहिँ राम्रो डिप स्लिपमा जानु पर्ने हुन्छ.
3: REM
4: स्लिप हजुर त्यो भएन भने पछि गएर ब्रेन स्ट्रोक हुने अल्जाइमर्स पार्किन्सन्स हुने ब्रेन हेल्थ नराम्रो हुने हुन्छ.
3: राइट ओके अब ब्रेन हेल्थको कुरा निकालिहाल्नु. यो ब्रेन हेल्थको लागि चाहिँ खानाको कतिको महत्व हुन्छ अनि कस्तो खाना चाहिँ राम्रो हुन्छ ब्रेनको लागि?
4: पहिला चाहिँ मुटुको लागि खानेकुरा एकदम फोकस थियो नि होइन. अब तर अहिले आएर चाहिँ सबै सिफ्ट भएको छ. ब्रेन हेल्थको लागि चाहिँ खाना एकदमै इम्पोर्टेन्ट छ. खानाको टाइमिङ पनि इम्पोर्टेन्ट छ. एउटा कुरा मात्र ध्यान राख्नुपर्छ कि ब्रेनलाई चाहिँ धेरै रगतको नसामा सुगर भएको राम्रो हुँदैन. होइन ब्लड सुगर हाई हुने बित्तिकै ब्रेनको रगतको नसा मात्र नभएर मुटुको रगतको नसा सबै अर्ग्यानको रगतको नसा चाहिँ बिग्रिँदै जान्छ. कसरी सोच्नु पर्यो भने जति सुगर हाई भयो सुगर हाई भयो भने चाहिँ हाम्रो जस्तै पानीको पाइपमा रस्ट लाएको जस्तो हुन्छ नि रस्ट लाएको जस्तो रगतको नसामा पनि धेरै सुगर हाई भयो भने चाहिँ रस्ट लाएको जस्तो गरेर बिग्रिन्छ. त्यसरी नै ब्लड सुगरले पनि बिगार्छ र स्मोकिङ गर्दाखेरि जुन धुवा आउँछ कार्बन मोनोअक्साइड हुन्छ त्यो धुवाले पनि त्यो रस्ट लागेको जस्तो रगतको नसालाई बिगार्छ. अब यदि रगतको नसा बिग्रेछ भने हजुरलाई मुटुमा कार्डियक अरेस्टदेखि लिएर ब्रेनमा स्ट्रोक र डायबिटिज यो सबै हुने कारण एउटै हो. सबै खानेकुरा रिलेटेड छ. त्यही भएर हामीले चाहिँ सकेसम्म चिनी कम अथवा कम्प्लिटली अभोइड गर्ने होइन अनि एल्कोहलले चाहिँ ब्रेनलाई श्रिङ्क गर्छ भनेर ठुलो युकेकै रिसर्चमा देखाइएको छ. ब्रेनको भोल्युम ब्रेनको साइजै सानो हुँदै जाने एल्कोहल खायो भने. एल्कोहलको लिमिटेसन भन्दाखेरि चाहिँ हार्वर्डको स्टडी अनुसार केटा मान्छेले चाहिँ 2 glasses एल्कोहल एभ्री डे लिँदा खासै केही फरक पर्दैन र फिमेलले चाहिँ 1 glass यो चाहिँ हार्वर्डको लिमिटेसन हो.
3: 1 glass चाहिँ कस्तो वाइन हो कि बियर हुस्की कसरी मापन गरिन्छ?
4: अब जस्तै विस्की 30 ml केटीलाई चाहिँ 1 glass र केटालाई चाहिँ 30 ml 2 glasses यदि खाइराख्नु भएको छ भने अथवा छोड्न सक्दैन भने चाहिँ हार्वर्ड स्टडी अनुसार चाहिँ त्यो लिमिटेसन एउटा छ कि. अनि अथवा बियर हो भने 1 glass बियर फिमेल 2 glass बियर मेल त्योभन्दा बढी खाँदै जा गयो भने चाहिँ ब्रेन हेल्थको लागि चाहिँ नराम्रो हुँदै जाने अथवा मुटुको लागि पनि नराम्रो हुँदै जाने चाहिँ सङ्केत छ. तर अब अहिले नयाँ रिसर्च अनुसार चाहिँ कम्प्लिटली एल्कोहल अभोइड गर्यो भने झनै पछि गएर ब्रेन हेल्थमा जस्तै पार्किन्सन्स मेमोरी डिस्टर्बेन्स अल्जाइमर्सहरू स्ट्रोकहरू नहुने देखिएको छ. त्यही भएर यदि खानु हुँदैन भने बरु स्टार्टै नगर्ने यदि कम खानुहुन्छ भने रोक्न सक्नुहुन्छ भने एकदमै बेस्ट.
3: यो खाना बारेर चाहिँ स्ट्रोकको रिस्क कम गर्न सकिन्छ ब्रेन हेल्थको?
4: हजुर खानामा चाहिँ अब जस्तै मैले देखेको अनुसार नेपालीहरूमा चाहिँ धेरै जस्तो फ्राइड फुड खान्छन् होइन. अब जस्तै ब्रेन हेल्थको लागि एकदमै नम्बर 1 न्युट्रिसन भनेको फिस हो माछा. तर अनफर्चुनेटली हामी नेपालीहरूले चाहिँ माछा कसरी खान्छौँ तारेर खान्छन् होइन. तारेर खाएपछि त्यो सबै न्युट्रिसन गयो उल्टो त्यो त हानिकारक भयो. त्यो कारणले चाहिँ माछा भनेको ब्रेनको लागि हप्तामा 3 times खानु एकदमै राम्रो. तर तारेर होइन ग्रिल गरेर बोइल गरेर स्टिम गरेर चाहिँ खाना राम्रो. अनि अर्को चाहिँ नट्सहरू वालनट चाहिँ एकदमै राम्रो हुन्छ. थोरै वालनट मुठी जति 1 mutti जति वालनट चाहिँ एक दिनमा खानु राम्रो हुन्छ. अनि फ्रुट्सहरूमा चाहिँ बेरिज स्ट्रबेरी ब्लुबेरी ब्ल्याकबेरी रास्पबेरी यिनीहरू चाहिँ युकेमा इजिली अभाइलेबल देखेँ मैले सबै ग्रोसरीजमा. अरू फ्रुट्स भन्दा चाहिँ यो फ्रुट चाहिँ ब्रेन हेल्थको लागि एकदमै राम्रो. अनि कफी ड्रिङ्कमा चाहिँ कफी चाहिँ यदि तपाईँले लिनुहुन्छ भने पिन कफी तर कफी लिने चाहिँ टाइमिङ हुन्छ. यदि तपाईँले 12 bajaye दिउँसोको 12 bajaye पछि लिनु भयो भने चाहिँ स्टडिज अनुसार राम्रो देखेको छैन. 12 बजेभित्र 3 कपसम्म खानुभयो भने चाहिँ ब्रेनलाई स्टिमुलेट गर्छ अनि ब्रेनमा यो डोपामिन भन्ने पदार्थहरू निस्किन्छ. त्यसले गर्दा चाहिँ कफी चाहिँ 12 बजेभित्र खाँदा चाहिँ राम्रो.
3: यो हाम्रो दाल भात चाहिँ दाल भात नखाइकन त नेपालले चित्त
4: हजुर दाल भात तरकारी चाहिँ खास एकदमै राम्रो कम्बिनेसन हो नेपाली खाना होइन. तर प्रब्लम केमा आउँछ भने पोर्सनमा आउँछ. एकदमै हाई पोर्सन भयो नि त. भुजा खास थोरै राइस एकदम थोरै अनि भेजिटेबल धेरै हरियो सागहरू बढी अनि मासु पनि नतारेको थोरै करी त राम्रो हो. दाल पनि एकदमै न्युट्रिसियस प्रोटिन भन्छ होइन. अनि हाम्रोमा अचार पनि हुन्छ. अचार चाहिँ फर्मेन्टेड फुडमा गनिन्छ. त्यो चाहिँ पेटको लागि एकदमै राम्रो. यो चाहिँ हामीले एउटा टक्क पोर्सनमा खान सक्यौँ भने चाहिँ एकदमै हेल्दी फुडमा आउँछ. यो खास संसारभरिमा हेल्दिएस्ट फुडमा हुन्छ. तर हाम्रो हामीलाई चाहिँ धोका दिने चाहिँ पोर्सनले नै हो. राइसै बढी हुन्छ कि प्लेटमा. त्यो राइसलाई चाहिँ 50-70% कम गर्नुभयो भने चाहिँ हेल्दी मानिन्छ.
3: हजुर भान्जीसँग अहिले चाहिँ ब्रेन हेल्थको बारेमा कुराकानी गरिरहेका छौँ. अब यो पार्टमा उहाँसँग कुराकानी यति नै. अब अर्को चौथो पार्टमा चाहिँ बाँकी कुराकानी हामी उहाँसँग गर्नेछौँ.
0: यो BFBS गोर्खा रेडियो हो.
3: हजुर 5 पार्ट्समा 3rd पार्टसम्म आज तपाईँले सुन्नुभयो र 4th र 5th पार्ट चाहिँ भोलि प्रसारण हुन्छ बेलुकी 5 बजेको समाचारपछि. त्यति बेला सुन्ने प्रयास गर्नुहोला. भोलिको गोधुली कार्यक्रम र पर्सिको गोधुली कार्यक्रम लिएर चाहिँ हाम्रो रूपा राणा दिदी आउनुहुन्छ. है त 5:55 गएको छ. रेशम खड्काजी हुनुहुन्छ नोटिङहामबाट र उहाँ पनि नोटिङहामतिरै बसोबास गर्नुहुन्छ. है उहाँले त्यो भन्दै हुन्थ्यो सायद उहाँले भेट्ने कुरा चाहिँ गर्नुभएको थियो र भेट्नु सम्भव होला नहोला. मैले भान्जीलाई सोधेर तपाईँको नम्बर दिनुहुन्छ भन्दा चाहिँ हुन्छ मामा भनेर मैले हजुर रेशम खड्काज्यूलाई चाहिँ उहाँको भाइबर वाट्सएप नम्बर भाइबर नम्बर नेपालको चाहिँ इनबक्स गरेको छु. तपाईँले कल गर्नुहोला त्यो पनि भन्न चाहिँ चाहन्छु. थुप्रै थुप्रै श्रोताले फिडब्याक पनि दिइराख्नु भएको छ. हाम्रो फेसबुक पेजमा उहाँको फोटो राखेको छ. धेरैले त्यहाँ जस हेर्नु पनि भएको छ, लाइक पनि गर्नुभएको छ अनि जस त्यहाँ कमेन्ट्स पनि गर्नुभएको छ. भान्जीले सुन्दै हुनुहुन्छ भने त्यहाँ गएर कमेन्ट्सहरू हेर्न चाहिँ सक्नुहुन्छ. है त हजुर 5:56 गइसकेको छ. 6 बजेको समाचारपछि भने हामी चाहिँ कुराकानी गर्ने चाहिँ एउटा गीत पछि हाम्रो सार्जन मिकिस गौचन क्याम्ब्रिन पेट्रोल 2026 गोल्ड मेडल ल्याउनु भयो. उहाँ चाहिँ पेट्रोल कमान्डर हुनुहुन्छ. उहाँसँग कुराकानी गर्नेछौँ. वान आजको हुनुहुन्छ तर अहिले त्यहाँ इआरजीमा हुनुहुन्छ. वर मिनिस्टर ब्युटिफुल प्लेस.

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: नेकपा एमाले सांसदहरूले रासोपा सांसद खगेन्द्र सुनारको अडियो प्रकरणमाथि संसदीय छानबिन समितिको माग गरेका छन्। सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै एमाले संसदीय दलकी उपनेता पद्मकुमारी अर्यालले सुनारको विषयमा संसदीय छानबिनको माग गर्नुभएको हो। सांसद सुनारको अडियो प्रकरणको विषयमा रासोपाले मात्रै नभएर संसदबाट पनि गम्भीरतापूर्वक छानबिन हुनुपर्ने माग गर्नुभएको हो। सार्वजनिक ओहदामा बसेकाहरू निश्चित मर्यादा आचरण र जवाफदेहिताभित्र रहेर सेवकको रूपमा प्रस्तुत हुनुपर्ने को भनाइ छ। शक्ति प्रयोग गरेर अरूमाथि अवाञ्छित गतिविधि गर्न कसैलाई छुट नहुने भन्दै छानबिनमा दोषी ठहरिए सुनारमाथि हदैसम्मको कारवाही हुनुपर्ने अडान पनि राख्नु भएको छ। यता राष्ट्रिय सभाकी एमाले सदस्य रामकुमारी झाँक्रीले सुनारले धम्क्याएका भनिएका महिला र उनको बच्चालाई सुरक्षा दिन माग गर्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै सांसद झाँक्रीले सुनारले आमा र बच्चालाई धम्की दिएको अडियो बाहिरिएकाले सुरुमा उनीहरूको सुरक्षा हुनुपर्ने माग गर्नुभएको हो। सुनारले महिलालाई तथा नाम भन्दै धम्क्याएको र पैसा मागेको अडियो हिजो जनआस्थाले सार्वजनिक गरेको हो। सुनारले धम्क्याएको भनिएको अडियोमा सुन्न नसकिने शब्द प्रयोग गरिएको छ। अडियोमा सुनिने रगत पुछु भन्ने शब्दहरू बोलिएको विषयमा झाँक्रीले आक्रोश पोख्नु भएको छ। बाहिरिएको अडियो प्रकरणलाई हदभन्दा परको हिंसा भन्दै उहाँले सरकार र नेपाल प्रहरीको तत्काल महिला र बच्चाको सुरक्षामा ध्यान दिनुपर्ने माग गर्नुभयो। अपराधीमाथि कारवाही भन्दा पहिले पीडितको सुरक्षा हुनुपर्ने र सुनारमाथि तुरन्त अनुसन्धान गरेर कानुनी कारवाही हुनुपर्ने झाँक्रीको भनाइ छ। सार्वजनिक भएको अडियोबारे प्रहरीले आन्तरिक छानबिन थालेको छ। केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी अभिनारायण काफ्लेले अडियोको सत्यताबारे बुझ्ने काम गरिएको जानकारी दिनुभयो। हालसम्म महिलाले कुनै पनि प्रहरी कार्यालयमा उजुरी नदिएको प्रहरीले जनाएको छ। राष्ट्रपतिले सुनारलाई सार्वजनिक कार्यक्रममा उपस्थित नहुन निर्देशन दिएको छ। पार्टीको अनुशासन आयोगले सुनारमाथि छानबिन थालिसकेको राष्ट्रपतिले जनाएको छ। सरकारले पूर्वाधार विकासमा लगानी बढाउन 1 खर्ब रुपियाँ अधिक पुँजी भएको पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव गरेको छ।
4: पूर्वाधार विकास मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा संघ प्रदेश र पालिकाका साथै सरकारी संस्थान बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रको लगानी समेट्ने व्यवस्था प्रस्ताव गरेको छ। प्रस्तावित कोषको जारी पुँजी 50 अर्ब र चुक्ता पुँजी 20 अर्ब रुपियाँ हुनेछ। कोषमा नेपाल सरकारको 40%, प्रदेश सरकारको 5%, महानगरपालिका उपमहानगरपालिका तथा नगरपालिकाको 15% र गाउँपालिकाको 10% लगानी रहने प्रस्ताव छ। त्यस्तै सरकारी निगम कोष संस्थान बैंक तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको 15% र निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाको 15% सेयरी हिस्सा रहने मस्यौदामा उल्लेख छ। पूर्वाधार विकासका लागि आवश्यक ठूलो लगानी जुटाउन सरकारी बजेटमा मात्रै निर्भर रहनुपर्ने अवस्था कम गर्ने उद्देश्यले कोष स्थापना गर्न लागेको हो। प्रस्तावित कोष मार्फत सड़क खानेपानी ढल व्यवस्थापन फोहोर मैला व्यवस्थापन लगायत शहरी पूर्वाधारका आयोजनामा लगानी परिचालन गर्ने लक्ष्य राखिएको छ। कोषले सरकारका विभिन्न तहबाट प्राप्त रकमका साथै स्वदेशी तथा विदेशी दात्री निकायबाट ऋण र अनुदान लिन सक्नेछ। प्रस्तावित कोषले पूर्वाधार आयोजनामा सेयर ऋणपत्र तथा अन्य वित्तीय उपकरण मार्फत लगानी गर्न सक्नेछ। संघ प्रदेश र पालिकाको साझेदारीमा छनौट भएका आयोजनालाई ऋण वा अनुदान उपलब्ध गराउने व्यवस्था पनि मस्यौदामा समेटिएको छ। कोषको सञ्चालन तथा व्यवस्थापनका लागि पूर्वाधार विकास मन्त्रालयका सचिव वा तोकिएको व्यक्तिको अध्यक्षतामा 10 सदस्यीय सञ्चालक समिति गठन गर्ने प्रस्ताव गरिएको छ। सरकारले अघि सारेको यो प्रस्ताव कार्यान्वयनमा आएमा संघ प्रदेश र पालिकाका साथै निजी क्षेत्रको पुँजी परिचालन गरी पूर्वाधार विकासका लागि दीर्घकालीन वित्तीय स्रोत जुटाउने आधार तयार हुन सक्नेछ।
3: अब खबर फटाफट।
5: ललितपुरको किस्ट क्यान्सर सेन्टरले क्यान्सरका बिरामीलाई 3 सातासम्म निशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा दिने, विपन्न र विकट गाउँका बिरामीले आउँदो कार्तिक 14 यो सेवा लिन सक्ने। नेपाल टेलिकमको जुम्ला शाखाले गएको 14 महिनामा 7,000 सिम कार्ड वितरण गर्यो। जुम्लाका 20 ठाउँबाट 4G र 7 ठाउँमा 2G सेवा सहितका टावरबाट टेलिकमको सेवा उपलब्ध। चितवनमा गएको साउन यता 1,800 जनाको परीक्षण गर्दा 234 जनामा स्क्रब टाइफस संक्रमण, रत्नगरमा 28 महिलासहित 46 जना र भरतपुरमा 23 महिलासहित 32 जनामा संक्रमण पुष्टि। असोज 11 को वर्षापछि बेनी जोमसम सडक 2 हप्ता बन्द हुँदा मुस्ताङको स्याउ निकासी बिथोलियो। 10,000 टन स्याउ फलेकोमा हालसम्म 30% मात्रै कट्यो। सार्वजनिक ठाउँमा होहल्ला, हातपात, होलोजत, दुर्व्यवहारदेखि चोरी, लुटपाट र गुण्डागर्दी विरुद्ध काठमाडौँ उपत्यकामा प्रहरीको स्वीप अपरेसन। 1 दिनमै 11 महिलासहित 98 जना प्रहरी फन्दामा। र चितवनको रत्नगर नौ सिसहीमा सोनाका ग्रीन र सोनाका कालो अङ्गुरको परीक्षण सुरु। पालिकाको पैसामा भारतबाट 400 अङ्गुरका बिरुवा ल्याएर रेखदेख गरिँदै
3: हवस् त अहिलेसम्मका खबर यति नै।
2: यो BFBS गोर्खा रेडियो हो।

गरा चौला गाइले गाउनु भएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो. गुड इभिनिङ एभ्रीवान. छ बजेर अहिले आठ मिनट गइसकेको छ. अब हामी चाहिँ जस अब इभिनिङतिर प्रवेश गरिसकेका छौँ र तपाईँहरू कति अब ड्राइभ टाइमतिर पनि हुनुहुन्छ होला, अन द रोडतिर पनि हुनुहुन्छ होला, जस केयरफुली ड्राइभ गर्नुहोला भन्न चाहन्छु. अहिले बेलायतको चाहिँ प्रायः रोडतिर चाहिँ स्पिड क्यामेरा धेरै जडान गरेको छ. अब एआईको क्यामेराहरू पनि होला, त्यति थाहा भएन. अनि कति त किचनमा खाना खाँदै अथवा खाना पकाउँदै जस सुन्दै पनि हुनुहुन्छ होला. खाना भनेको चाहिँ अब टाइममा खानु, त्यसले गर्दा प्लेन्टी अफ टाइम एक दुई घन्टाको फरकमा चाहिँ अगाडि खाएर चाहिँ एक्सर्साइजहरू गर्ने भन्ने कुराहरू तपाईँले डक्टरबाट सुनिराख्नु भएको छ. यो कुरा स्ट्रेस गर्नुभएको छ हाम्रो डक्टर प्रसन्न कार्की भान्जीले पनि. भोलिको दुईवटा एपिसोडमा तपाईँले बाँकी कुरा खाने सुन्न चाहिँ सक्नुहुन्छ. भान्जीलाई धेरै धेरै धन्यवाद. अनि हाम्रो एमसी साहब भन्नुहुन्छ, मेजर काजीमान साहब एन्डओभरबाट. योगजी नमस्कार, आज त हामी नेपाली समाजलाई चाहिने मान्छे ल्याउनु भएछ, सलाम छ तपाईँलाई भन्नुभएको छ. थ्याङ्क यू साहब. डक्टर भान्जीलाई पनि नमस्कार तथा धन्यवाद छ. यो दाल भात र तरकारीको पोषण घटाउन मन लाग्दैन भन्यो भने के गर्ने होला भनेर भन्नुभएको छ. सबैलाई अब यो प्रब्लम यही नै छ. मलाई पनि यो कहिलेकाहीँ चाहिँ हेल्दी खाना खुवाने, त्यो भोक लागेको बेला चाहिँ त्यो एकदम कन्ट्रोलै गर्न नसक्ने के. पहिला आमाले भन्नुहुन्थ्यो, त चाहिँ एकदमै त्यो तँलाई भोक लाग्यो भने तँलाई ढुङ्गा पनि खान्छस् भनेर आमाले भन्नुहुन्थ्यो. त्यो स्टिल याद छ.

0: अब भने म कुराकानी गर्दैछु गोर्खा कम्पनी ट्याबलेट वार मिनिस्टरमा अवस्थित छ हाम्रो साजन मिकिस गौचन. उहाँ चाहिँ वान आरजेलको हुनुहुन्छ, अहिले त्यहाँ चाहिँ इआरईमा हुनुहुन्छ र 2026 चाहिँ क्याम्पेन पेट्रोल एकदमै टप कम्पिटिसन हो, इन्टरनेसनल मिलिट्री एक्सर्साइज हो. नेपाली आर्मीको टिम पनि आएर गोल्ड मेडल लिएर जानुभयो र थर्ड इयर इन अ रो एकदमै राम्रो गरिराख्नु भएको छ. र जस उहाँको फोटो पनि त्यहाँ फेसबुकले चाहिँ मैले राखेको थिएँ, ओएमजी एकदमै भाइरल भइरहेको छ त्यो फोटो पनि, न्युजमा पनि राखेको रहेछ नेपालमा हेर्दै थिएँ. अनि हाम्रो डक्टर प्रसन्न भान्जीको पनि त्यहाँ फोटो राखेको छ, धेरै लाइक गर्नुभएको छ, थ्याङ्क यू भेरी मच भन्न चाहिँ चाहन्छु. र हाम्रो मिकिस गौचन भाइसँग म कुराकानी गर्दैछु र उहाँको फोटो पनि, गोल्ड मेडल लिएको फोटो पनि त्यहाँ फेसबुक पेजमा राखेको छ, तपाईँहरूले हेर्न चाहिँ सक्नुहुन्छ. दसैँको आज तेस्रो दिन अब हाम्रो मिकिस गौचन भाइसँग कुराकानी गरौँ. गोल्ड मेडल जित्नु भएको छ भाइ, नमस्ते तपाईँलाई.
1: दाई नमस्ते तपाईँलाई पनि.
0: ल एकदमै ठुलो कङ्ग्रेचुलेसन है, गोल्ड मेडल ल्याउनु भएको छ यो वर्ष पनि तपाईँहरूले है.
1: हजुर दाई, थ्याङ्क यू. हजुर, यो वर्ष पनि हामीले गोल्ड मेडल ल्याउन सफल भयौँ. लाइक आई थिङ्क यो चाहिँ हाम्रो फोर्थ कन्जुकेटिभ इयरमा गोल्ड मेडल हो दाई.
0: राइट, ओके. अनि अब प्रत्येक वर्ष गोल्ड मेडल ल्याउँदै आउनु भएको, त्यो प्रेसर चाहिँ कति थियो त पेट्रोल कमान्डरले यसपटक?
1: हजुर दाई, अब कन्जुकेटिभ इयरहरूमा गोल्ड मेडल जस्ट लास्ट 3-4 इयर्ससम्म गोल्ड मेडल आइरहेको दाई, अब त्यो प्रेसर त हामीमा पनि जस्ट अनै थियो दाई. जस्ट त्यही अनुसार हामीले ट्रेनिङहरू गऱ्यौँ अनि त्यही अनुसार हामीले गोल्ड मेडल ल्याउन पनि सफल भयौँ दाई.
0: ए, अब यसपटक तपाईँको पहिलोचोटि कि पेट्रोल कमान्डर, पहिला पनि तपाईँले अब हुने सेक्सनमा भाग लिनुभएको थियो टिममा?
1: होइन दाई, यो चाहिँ मेरो पहिलो पटक अनि हाम्रो होल टिमकै अल मेम्बरको चाहिँ फर्स्ट क्याम्पेन पेट्रोल थियो दाई यो चाहिँ.
0: राइट, अब त्यहाँ ब्रिगेड अफ गोर्खासकै फुटप्रिन्ट छ र टिम चाहिँ कसरी बनाउनु भएको थियो, कुन कुन युनिटबाट चाहिँ थिए भाइहरू?
1: अब टिम त अब हाम्रो तपाईँलाई पनि थाहा छ, हामी यहाँ अलिक सानो फ्यामिली छौँ, हामीलाई 45-50 छ टिम. अनुसार चाहिँ मोर ओभर त हामी आरजेआरकै थियौँ दाई, 1000-2000 अनि मेरो पेट्रोल 2IC भाइ चाहिँ क्युजिएसको थियो दाई, गणेश चन्द हजुर, पेट्रोल गणेश चन्द हजुर. रिमेनिङ भाइहरू चाहिँ हामी सबै आरजेआरकै थियौँ दाई.
0: ओके, अब तपाईँले यो बिटिटीको ट्रेनिङ गर्नुभयो कि गर्नु भएन?
1: हजुर दाई, बिटिटीको ट्रेनिङ हामीले गऱ्यौँ हजुर, एकदम हेल्पफुल थियो त्यो बिटिटीको ट्रेनिङ चाहिँ. त्यहाँदेखि चाहिँ हामीले त्यही अनुसार हामीले सेपिङ त्यहाँ सिकाएको कुराहरूलाई चाहिँ फलो गर्दै हामीले ट्रेनिङ गरेको थियौँ दाई.
0: राइट, अब तपाईँ त त्यहाँ फेरि आफ्नो काम पनि गर्नुपर्ने हुन्छ, थोरै मान्छे इन हाउस ट्रेनिङ चाहिँ कति गराउनु भयो भाइहरूलाई?
1: हजुर दाई, हामीले जस टिम पहिल्यै समर लिभ भन्दा अलि अगाडि नै टिमहरू फर्म गरेर हामीले ट्रेनिङहरू चाहिँ इन हाउस ट्रेनिङहरू गराइरहेको थियौँ अनि वान्स हामी बिटिटी गएपछि चाहिँ हामीले चाहिँ मोर ओभर हामी सेपिङ फेजमा गएर चाहिँ हामीले चाहिँ मोर ओभर ट्रेनिङ चाहिँ पर्टिकुलर ट्रेनिङहरू फोकस गरिरहेको थियौँ दाई.
0: ए, अब तपाईँको टिमको नाम पनि भनिदिनुहोस् न, यसो रेडियोबाट भाइको नाम पनि जस उहाँहरूलाई पनि जस सुन्नुहुन्छ भने गर्व लाग्न सक्छ होइन?
1: हजुर दाई, जस मेरो टिममा चाहिँ अब म पेट्रोल कमान्डर साजन मिकेस गौचन भाइहाले अनि मेरो पेट्रोल 2IC चाहिँ तपाईँको कोपल गणेश चन्द, ऊ चाहिँ क्युजिएसको हो दाई. अनि त्यसपछि मेरो 3IC चाहिँ राइफलम्यान सुशील मगर भाइ. त्यसपछि चाहिँ हाम्रो अरू मेम्बरहरू चाहिँ राइफलम्यान करण गुरुङ, ऊ चाहिँ 2000, राइफलम्यान सन्तोष तामाङ 2000, राइफलम्यान प्रमेश राई 2000, अनि राइफलम्यान मणिक गुरुङ चाहिँ 1000, अनि राइफलम्यान राज राई चाहिँ 1000, अनि हाम्रो म्यानेजर चाहिँ कोप्रल विमल राई, ऊ पनि 1000 हो दाई.
0: अनि सबै पहिलोचोटि रहेछ त, अनि तपाईँले टिम बनाइरहँदैछ, तपाईँको कस्तो थियो यसपटक गोल्ड मेडल कतिको सम्भव देख्नु भएको थियो त?
1: प्रिपेरेसन अनुसार चाहिँ हाम्रो हामीले गोल्ड मेडल चाहिँ आउँछ भन्ने नै विश्वास चाहिँ थियो दाई. तर जब हामी वन्स लाइक यो क्याम्पेन पेट्रोल सुरु हुन थाल्यो अनि त्यसपछि तपाईँको यो गोल्ड मेडलको रेसियो लास्ट इयरको भन्दा एकदम कम हुन थालेपछि चाहिँ एउटा डर चाहिँ थियो दाई. तर हामी विश्वास त थियो दाई हाम्रो गोल्ड मेडल आउनुपर्ने हो भनेर, किन भन्दा हामीले जुन ट्रेनिङ हामीले गरेको थियौँ त्यो हिसाबले चाहिँ आउनुपर्ने हो भन्ने चाहिँ हामीमा विश्वास त थियो दाई.
0: राइट, अनि 48 घन्टामा सक्नुपर्ने, कति घन्टामा तपाईँहरूले सक्नुभयो?
1: हजुर, हामीले 40 आवर्समा चाहिँ सकियौँ दाई. तर सबै क्लोज डाउन यताउता गरेर क्याम्प आउँदा त्यस्तै 48 आवर्स जस्तो नै लागिसकेको थियो दाई. लाइक 48 भन्दा 43-44 आवर्स चाहिँ त्यो सेनिब्रिज क्याम्प आइपुग्न चाहिँ त्यस्तै लागेको थियो सबै क्लोज डाउनहरू गरेर. हजुर,
0: ओके. अनि त्यो स्ट्यान्डमा चाहिँ तपाईँले त्यो टास्क कति टाइमभित्र गरिसक्नु भने टाइम टास्क हो कि कस्तो थियो?
1: त्यस्तो टाइम टास्क चाहिँ भनेर त खासै थिएन है, तर पनि टाइमको प्रेसर त अब आफ्नो ठाउँमा हरेक टास्कमा आफ्नो टाइम प्रेसर त थियो है, तर हजुर त्यस्तो टाइम प्रेसरको चाहिँ थिएन, तर हामीलाई लाइक सर्टेन पोइन्टसम्म चाहिँ सर्टेन टाइमसम्म चाहिँ आफू कल साइन चाहिँ पुग्नुपर्छ भन्ने त्यो टाइम चाहिँ थियो है, अनि त्यही अनुसार हजुर

0: हामीले अगाडि बढ्यौँ अनि अनि हामीले त्यही अनुसार टाइमहरू हिट गर्ने टाइम चाहिँ म्यानेज चाहिँ गऱ्यौँ दाइ. तर फर्स्ट डेमा चाहिँ अब हाम्रो जो एउटा रेस्ट गर्ने पोइन्टसम्म पुग्नुपर्ने टाइममा चाहिँ हामी अलिकति, किन भन्दा हामी चाहिँ लास्ट कल साइन थियौँ दाइ, भनेको त्यो दिनको चाहिँ हामी लास्ट कल छैन, अनि एभ्री स्ट्यान्डमा अलिकति वेटिङहरू गर्नु परेर चाहिँ हामी चाहिँ त्यो रेस्ट गर्ने ठाउँमा चाहिँ अलि थोरै रेस्ट पायौँ भनौँ दाइ.
1: राइट, ओके. अनि टास्कहरू चाहिँ 8 स्ट्यान्ड रहेछ, के थिए अनि कुन टास्क चाहिँ अलिकति तपाईँको टिमलाई च्यालेन्जिङ जस्तो लाग्यो?
0: हाम्रो चाहिँ हजुर टास्कहरू चाहिँ अब फर्स्टमा चाहिँ हामीले यो बिसिडीको टास्क गऱ्यौँ, हाम्रो राम्रै थियो दाइ त्यो चाहिँ. हामीलाई च्यालेन्जिङ लागेको टास्क चाहिँ रिभर क्रसिङ दाइ, किन भन्दा हामी लास्ट कल साइन भएर चाहिँ हामीले चाहिँ रिभर क्रसिङ चाहिँ 1:30 क्रस गरेको थियौँ दाइ. एकदम चिसो थियो पानी, हजुर, एकदम मिडल अफ द नाइटमा अँध्यारोमा त्यो गर्दा चाहिँ हामीलाई ओभरअल हेर्दाखेरि एकदम अप्ठ्यारो टास्क चाहिँ रिभर क्रसिङै लाग्यो दाइ.
1: त्यही त मैले अरू टिमहरूसँग कुराकानी गरेँ, उहाँहरूले पनि सबै टास्क सजिलै लाग्यो, रिभर क्रसिङ साह्रो लाग्यो, अनि त्यसपछि सिभर क्रसिङ गरेपछि उकालो थियो अरे हो.
0: हजुर दाइ, रिभर क्रसिङ गरेपछि एकदम उकालो थियो, वान्स उताको एन्डमा पुगेपछि चाहिँ एकदम उकालो थियो, अनि फेरि त्यो तपाईँको त्यो बर्गनको वेटलाई त्यो सर्टेन पोइन्टसम्म चाहिँ हामीले पुर्याउनु पर्ने थियो दाइ. त्यो चाहिँ एकदम च्यालेन्जिङ थियो, लाइक किन भन्दा अब पानीकोले गर्दाखेरि अलिकति हेभी भइजाने थियो है, अनि त्यो माथि पुर्याउनु नि अलिक गाह्रो, अनि अलि बाटो पनि अलिक स्लिपरी थियो दाइ.
1: ए
0: हजुर, त्यही भएर हजुर हामीलाई चाहिँ रिभर क्रसिङ चाहिँ अलिक च्यालेन्जिङै लाग्यो दाइ.
1: राइट, एउटा चेक पोइन्टदेखि अर्को चेक पोइन्ट चाहिँ कति किलोमिटर टाढा चाहिँ राखेको रहेछ?
0: यस्तो थियो दाइ, अब पर्टिकुलर चेक पोइन्ट यति यति किलोमिटर भन्ने त त्यस्तो एक्ज्याक्ट त थिएन, तर मोर ओभर एउटा चेक पोइन्टदेखि 5-6 किलोमिटर अर 2-3 घन्टा चाहिँ राम्रो लाग्थ्यो दाइ. यदि फास्ट पेसमा हिँड्यो भने, अब त्यो अनुसार हिँड्यो भने त निकै लाग्थ्यो दाइ.
1: ए रुटहरू
0: अब फेरि तपाईँको दिनमा भन्दा अब रातमा अलि धेरै टाइम लाग्ने दाइ. हजुर, तर जस हजुर कोही जस 5-6 किलोमिटर टाढा लाइक 2-3 घन्टै लाग्थ्यो दाइ, एउटा स्ट्यान्डबाट अर्को स्ट्यान्ड पुग्न अझै अझै बढी नै लाग्थ्यो भनौँ न.
1: अनि यो कुन मा आउँदा चाहिँ यसो तपाईँलाई गोल्ड मेडल आउँछ कि भन्ने त्यस्तो छनक थियो, अथवा मतलब तपाईँले अल द वे राम्रै गरेको छौँ गोल्ड मेडल नै ल्याइन्छ भन्ने कन्फिडेन्टमा हुनुहुन्थ्यो?
0: हजुर दाइ, हामी कन्फिडेन्ट त कन्फिडेन्टमै थियौँ दाइ. जस हाम्रो मोर ओभर हाम्रो स्ट्यान्डहरू चाहिँ एकदम राम्रै भइरहेको थियो, अब एभ्री स्ट्यान्ड पछि डिएसहरूले हल्का फिडब्याकहरू दिँदाखेरि चाहिँ राम्रै फिडब्याकहरू दिएको थियो, त्यही अनुसार अब गोल्ड नै आउँछ भन्ने त आश त थियो अरे. तर पनि रिजल्ट एनाउन्समेन्ट नहुने बेरसम्म नि त्यो एउटा डर त अब मनमा चाहिँ थियो.
1: गोल्डको लागि चाहिँ एभब 70 ल्याउनु पर्छ हो?
0: हजुर दाइ, सबैमा एभब 70 नै हो क्या दाइ.
1: ए टास्कमा चाहिँ तपाईँ सबै टिम नै इन्भल्भ हुनुहुन्थ्यो कि कुनै चाहिँ अब अलिकति लेस इन्भल्भमेन्ट हुन्थ्यो, अब तपाईँ त ओभरअल कमान्डर होइन?
0: हजुर दाइ, मोर ओभर चाहिँ दाइ सबै टास्कमा चाहिँ तपाईँको सबै इन्भल्भमेन्ट थियो, एक्सेप्ट हाम्रो यो आर्टिलेरी टार्गेट र एफबी रिकग्निसन टास्कमा चाहिँ हामी मोर ओभर 4 चाहिँ इन्भल्भमेन्ट, अरूहरू चाहिँ अब त्यति साह्रो उनीहरूको त्यति साह्रो इन्भल्भमेन्ट चाहिँ थिएन दाइ.
1: ए भनेपछि क्यामरिन पेट्रोलमा यस्तो यस्तो स्ट्यान्डमा यस्तो यस्तो टास्कहरू हुन्छ भन्ने सबै थाहा थियो तपाईँलाई, अनि त्यही अनुसारले ट्रेनिङ गर्नुभएको थियो कि कस्तो थियो?
0: हजुर दाइ, जस मोर ओभर अब पहिला लास्ट इयर गरेको गुरुजी भाइहरूबाट हामीले इन्फर्मेसनहरू ग्यादर गरेको थियौँ दाइ, अनि मोर अझै मोर चाहिँ बिटिटीमा चाहिँ, किन भन्दा बिटिटीमा पनि मोर ओभर सेम सर्ट अफ क्याम्पेन पेट्रोल टाइपकै फ्लेभरको ट्रेनिङहरू, अनि लाइक त्यहाँ पनि हामीले बर्गनहरू बोकेर मार्चिङहरू त्यो गरेको कारणले चाहिँ हजुर हामीलाई मोर ओभर यो स्ट्यान्डमा अब यस्तै हुन्छ होला भन्ने इन्फर्मेसन तहरू त थियो दाइ. तर अब एभ्री इयर तपाईँको स्ट्यान्डहरूमा अब डिफ्रेन्ट डिफ्रेन्ट, जस्तै लास्ट इयर भएको कुरा यो इयर चेन्ज पनि हुन सक्ने रहेछ दाइ, तिनीहरू चाहिँ अब त्यति साह्रो इन्फर्मेसनहरू त थिएन, तर पहिला कसरी गरेको थियो भन्ने कुराहरू चाहिँ हजुर तिनीहरू चाहिँ थाहा थियो दाइ. अब बिटिटीले पनि हामीलाई बिटिटीमा जाँदाखेरि पनि उहाँहरूले चाहिँ हामीलाई यस्तो यस्तो हुन सक्छ है भन्ने पोसिबिलिटीहरू चाहिँ हजुर उहाँले भन्नुभएको थियो भाइ.
1: अनि त्यो अनाउन्स भएको गोल्ड मेडल टु गोर्खा कम्पनी ट्राभल इट, त्यो मोमेन्टलाई चाहिँ कसरी सम्झिनुहुन्छ?
0: हजुर दाइ, म त एकदम मेमोरेबल, वान अफ द मेमोरेबल मोमेन्ट नै भन्नुपर्छ दाइ, किन भन्दा हामी चाहिँ अब त्यो दिनको लास्ट कल छैन थियो दाइ, हामी चाहिँ त्यो प्राइज गिभिङको लास्टमा थियो दाइ, अनि कसैले गोल्ड नपाएको, अनि लास्टमा गोर्खा कम्पनी ट्राभलबाट गोल्ड मेडल भन्दा त त्यो चाहिँ हजुर एकदम मेमोरेबलै थियो दाइ हाम्रो लागि.
1: भाइहरू चाहिँ भलन्टियर हुनुहुन्थ्यो कि तपाईँहरूले नै छान्नु भएको? अब छान्नु भन्दा पनि त्यहाँ त कम्तीमा के छान्ने कुरा भएर होइन?
0: हजुर दाइ, होइन, अब मोर ओभर सबैजना हामी सबैजना नै भोलिन्टियर थियो दाइ. अब मै पनि अब क्याम्पेन पेट्रोल भनेर पहिला निकै सुनेको, कहिले पनि अब गर्ने मौका पाएको थिएन, अनि यो वर्ष चाहिँ म गर्छु भनेर भोलिन्टियर नै थियो दाइ, अनि भाइहरू पनि सबैजना भोलिन्टियर नै थियो दाइ.
1: ल त भाइ ह्युज कङ्ग्रेचुलेसन, आफ्नो कम्पनीको इज्जत राख्नु भएको छ र सम्पूर्ण आफ्नो टिम मेम्बर्सहरूलाई के भन्नुहुन्छ?
0: थ्याङ्क यू सो मच हजुर. म टिम मेम्बरलाई चाहिँ अब हजुर मैले अब एभ्री टाइम नै भन्दै आएको छु, इट्स नट अब मेरो मात्र हार्डवर्क होइन, यो होल टिमको टिम वर्कले गर्दा नै हामीले यो गोल एचिभ गरेको होला है. त्यही भएर जस भाइहरू, मेरो होल टिम अनि हामीलाई सपोर्ट गर्ने सम्पूर्ण गुरुजी भाइहरूलाई चाहिँ हजुर थ्याङ्क यू भन्न चाहन्छु सर.
1: ओके, ह्युज कङ्ग्रेचुलेसन तपाईँ अनि तपाईँको टिमलाई है त भाइ.
0: हुन्छ दाई, थ्याङ्क यू तपाईँलाई नि हजुर मेरो इन्टरभ्यू लिनुभएकोमा थ्याङ्क यू, अनि तपाईँलाई ह्याप्पी दसैँ पनि दाई.
1: हजुर थ्याङ्क यू. हजुर उहाँ हुनुहुन्थ्यो साजन मिकिस गौचन, पेट्रोल कमान्डर हुनुहुन्छ. 2026 क्याम्पेन पेट्रोलमा गोर्खा कम्पनी टाभलेटोबाट भाग लिनुभयो अनि गोल्ड मेडल ल्याउनु भयो यस वर्ष पनि. कति वर्ष चाहिँ उहाँले ल्याउनु भएको त उहाँले प्रकाश पाइसक्नु भएको छ. उहाँलाई अनि उहाँको टिमलाई बधाई भन्दै मैले बिदा मागेँ. हस्त, नमस्ते. हजुर मिकेश भाइ हुनुहुन्छ गौचन र पेट्रोल कमान्डर क्याम्पेन पेट्रोललाई लिड गर्नुभयो गोर्खा कम्पनी टाभलेटोबाट गोल्ड मेडल ल्याउनुभयो. थ्याङ्क यू भेरी मच. अघि हाम्रो डाक्टर प्रसन्न भान्जीसँग कुराकानी सुनेर टङ्क शेरचन दाजु फानामबाट लेख्नुहुन्छ, यो भाइ नमस्ते, आजको प्रस्तुति प्रसन्न कार्की भान्जीसँगको स्ट्रोक सम्बन्धीको जानकारी साह्रै राम्रो, हामीलाई काम लाग्ने थिए. यसको लागि हजुरलाई अनि प्रसन्न भान्जीलाई धेरै धन्यवाद. भान्जीको बाँकी युके बसाई रमाइलो होस् भनेर भन्नुभएको छ. आशा छ भान्जीले सुन्दै हुनुहुन्छ होला. अनि फोक्सटोनबाट हाम्रो छवि थापा दाजु पनि लेख्नुहुन्छ, नमस्कार योग भाइ, हजुरको लवली कार्यक्रम सुनेर भरपूर मनोरञ्जन लिइरहेको छु. आजको कार्यक्रम इन्फर्मेटिभ थियो. डाक्टर प्रसन्न भान्जीलाई धेरै धेरै धन्यवाद. उहाँलाई ग्रान्ड सेल्युट छ भन्नुभएको छ. विसिङ हर अल द बेस्ट फर हर ब्राइट फ्युचर. धन्यवाद भन्नुभएको छ है भान्जी. थ्याङ्क यू भेरी मच तपाईँको टाइमको लागि. अझै दुईवटा पार्ट्स बाँकी नै छ. भोलि 5 बजेको समाचारपछि तपाईँहरूले सुन्न सक्नुहुनेछ. भोलि र पर्सिको कार्यक्रममा चाहिँ जस हाम्रो रूपा राणा दिदी आउनुहुन्छ र भोलि चाहिँ म अलिकति अफिसमै बिजी हुन्छु, अरू कामहरू छ, त्यसले गर्दा पर्सि थर्सडे चाहिँ हाम्रो स्यान्डसमा चाहिँ अफिसर्स क्याडेट सरको डोको रेस हुँदैछ. उहाँहरूले चाहिँ यो फ्लड भिक्टिम सरको लागि डोको रेस गरेर 5 किलोमिटर कि 3 किलोमिटर भन्दै हुनुहुन्थ्यो. सिनियर को क्याडेट्सहरूले चाहिँ केही पैसा चाहिँ उठाउँदै हुनुहुन्छ, त्यतिर जाँदैछु. जो जो जानुहुन्छ भेटाउँला है त. र हाम्रो नेपालबाट पनि एकजना आउनु भएको छ भन्ने मैले सुनेको छु, भयो भने उहाँसँग पनि हामी भेटघाट गर्नेछौँ भन्दै अब हाम्रो कृष्ण चामलिङ दाजुको गीत राख्नेछु र त्यसपछि प्रोमो ब्रेक अनि हाम्रो नितु कोइराई बहिनीको गीत हामी सुन्नेछौँ है त. कैलाश भाइको पनि गीत हामी सुन्नेछौँ. तपाईँहरू पनि गीत सुन्न चाहनुहुन्छ भने क्यूको लागि यसो तपाईँहरूको रिक्वेस्ट इनबक्स गर्नुहोला है त. ज्ञानु राई र प्रमिला राई गाउँदै हुनुहुन्छ मुटसुङ्गा र बिना, बजाउनु भएको छ.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS गोर्खा रेडियो हो।

0: हजुर, हाम्रै ब्रिगेड अफ गर्खासको चेली सुनिता लिम्बू थेबे बहिनीले गाउनु भएको गीत वा व्हाट अ सङ। अनि यो गीत चाहिँ टिका चामलिङले लेख्नु भएको, शुलेश अधिकारीको सङ्गीतमा हामीले यो गीत सुन्यौँ। र एकपटक यहाँ लेमन लिममा आउनुभएको थियो हाम्रो चाहिँ साहबसँग, र उहाँसँग आउनुभएको थियो यो गीत, उहाँले यहाँ गाउनुभएको थियो। काजीमान लिम्बू साहब, उहाँको श्रीमान मेजर साहब एमसी भनेर हामी चिन्ने गर्छौँ, र त्यहाँ आउनुभएको थियो। अनि पहिलोचोटि उहाँले लाइभ यो गीत गाएको मैले चाहिँ हेरेको हो। त्यो गीत सुन्दा पनि उहाँ बोल्दा त्यो यस्ति मिठो आवाज निस्किन्छ भन्ने थाहै हुँदैन, होइन, त्यस्तो लाग्दै लाग्दैन। तब उहाँले गीत गाउन थाल्नुहुन्छ, हो एमजी पक्का यो गुज बम आउँछ, होइन। मलाई त्यस्तै भएको थियो त्यो दिन। यो गीत तिनपल्ट चाहिँ डेफिनेटली गाउनु, दुईपल्ट डेफिनेटली गाउनु भयो, तिनपल्ट गाउनुभयो जस्तो मलाई लाग्यो त्यो दिन यो गीत, होइन। अरू गीत पनि गाउनुभएको थियो, तर सबै वरपरका चाहिँ श्रोताहरू यही गीतको लागि आउनुभएको थियो। अनि त्यो उहाँले धेरै पटक यो गाउनुभएको गीत थियो। सुनिता बहिनी धेरै धेरै धन्यवाद, यस्तै गीतहरू निकाल्नु पऱ्यो है। र यो गीत चाहिँ हाम्रो निता कोइ राई बहिनी हुनुहुन्छ ग्रेजमा, उहाँको लागि राखिदिएको थिएँ। र उहाँले थ्याङ्क यू भेरी मच दाजु भनेर पनि लेख्नु भएको छ, एकदमै खुसी लाग्यो। छ बजेर 34 मिनट गएको छ। हजुर, अघि हाम्रो भान्जीसँग डक्टर भान्जीसँगको कुराकानी सुनेर हाम्रो कृष्ण चामलिङ लेख्नुहुन्छ, डक्टर प्रसन्न कार्की भान्जीको अन्तर्वार्ता अत्यन्त लाभदायक थियो, विशेष त खाना र एक्सर्साइज नै रहेछ, सबै रोग खानाबाटै भित्रिने हुनाले खाउँ खाउँ लाग्दा लाग्दै उठ्ने, धेरै जसो हिँड्ने कुद्ने चुरोट रक्सी चाहिँ न खाने, चाँडै उठ्ने चाँडै सुत्ने, यी 6 सूत्र प्रयोग गर्यो भने ठिक हुने रहेछ। जानकारीको लागि भान्जीलाई धन्यवाद, गीत सुनाइदिनु भयो योगलाई धन्यवाद। म चाहिँ 5:30 खाना खाएर माच एन्ड सुट दिँदैछु है योग भाइ, गुड नाइट भनेर भन्नुभएको छ। वाउ दाइ, मान्नुपर्छ उहाँको, अलिकति यहाँ सुनाऊ न।
1: लेट्स बिगिन।
0: हजुर, सुरु भयो त उहाँको। वाउ दाइ, हामी भन्दा एकदमै यङ देखिनुहुन्छ, सुन्दै हुनुहुन्छ होला। 5:30 खाना खाएर उहाँले चाहिँ इभिनिङ रन गर्दै हुनुहुन्छ, ठाउँ पनि ब्युटिफुल, एकदमै राम्रो ठाउँमा। ल दाइ, थ्याङ्क यू भेरी मच उहाँको सन्देश
1: आफ्नो स्वास्थ्यको लागि अहिले पनि समर्पित गरौँ है। 1 जति एक्सर्साइज गरियो भने होइन आनन्द हुन्छ, शीतल हुन्छ, हलुङ हुन्छ जिउ, अनि अलिअलि प्रेसरहरू सुगर रोगघाट पनि निकै भएको छ है।
0: ल दाइ, जोस् इन्जोय गर्नु होला तपाईँको रन है। त थ्याङ्क यू भेरी मच, अलिकति तपाईँको यो यथार्थ भन्दा पनि यो भनौँ न अहिले लाइफ मैले सुनाएँ, श्रोतालाई पनि अलिकति प्रेरणा दियो होला भन्न चाहिँ चाहन्छु है त। हजुर, अब भने गीततर्फ लागौँ। हाम्रो चाहिँ कैलाश लिम्बू भाइ हुनुहुन्छ ननिचनबाट, र उहाँले दीपक लिम्बूको कुनै पनि गीत भन्नुभएको छ, र यो सागर बरु सुकेर जाला भन्ने गीत मलाई एकदमै मनपर्छ, त्यसले गर्दा भाइको लागि यही गीत राखिदिएको छु है त। आशा छ भाइले सुन्दै हुनुहुन्छ होला। Good evening, bye. Enjoy the song.

0: रेडियो BFBS गोरखा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हजुर, रकिङ गीत समय ब्रोहुड ब्यान्डको प्रस्तुतिमा यो गीत सुन्दै हुनुहुन्थ्यो, पक्कै पनि इन्जोय गर्दै हुनुहुन्छ होला। दसैँको तेस्रो दिनको हामी जोस कार्यक्रम गर्दैछौँ र केही जानकारीहरू राखौँ। यो एकल कविता वाचन हुँदैछ, हाम्रो नरेश काङमाङ भाइ हुनुहुन्छ। अस्ति दाई उहाँले फोन गर्नुभएको थियो, दाई आउनुपर्छ है यो दिन, अनि मैले पनि सुनेँ तर त्यहाँ 22 अक्टोबर भने जस्तो अरूले भन्नुभयो भन्दै हुनुहुन्थ्यो, 22 नोभेम्बर है, तर मैले सायद 22 अक्टोबर पनि भने होला त्यति बेला, त्यसको लागि चाहिँ म चाहन्छु 22 अक्टोबर यो महिना होइन नेक्स्ट मन्थ चाहिँ हुँदैछ, यो गोरिङटन भिलेज हल आशपोर्ट केन्टमा हुँदैछ है त, TW23 3JJ उहाँको एकल कविता वाचन हुँदैछ। युद्ध कविता पनि उहाँले थुप्रो लेख्नु भएको छ। समय 1 बजे हो, इकोज पर्वत ले चाहिँ जस आयोजक आयोजना गर्दै हुनुहुन्छ र म पनि त्यहाँ जाने जस विचार गर्दैछु। आशा छ कुनै इम्पोर्टेन्ट इभेन्टहरू आउँदैन होला आर्मीको। हजुर, ब्रिटिस गोर्खा नेपालीज कम्युनिटी क्याट्रिक एन्ड डार्लिङटनको कालराति सेलिब्रेसन 17 अक्टोबरमा हुँदैछ, यो आउँदो स्याटरडे 6 बजेबाट राति 11:30 बजेसम्म कार्यक्रम राख्नु भएको छ ली क्याट्यु प्राइमरी स्कुलमा, DL93ED तपाईँहरू जान चाहिँ सक्नुहुन्छ। ह्याप्पी दसैँ एप्रियन भन्न चाहन्छु। आजीवन सदस्य रात्रिभोज हुँदैछ एम्पायर हलमा, 17 अक्टोबरको दिनमा हो। अब एम्पायर हल त सबै तपाईँहरूलाई थाहा नै छ, पोस्टकोट G11 1DJ है त, 4 बजेबाट राति झनै 12 बजेकोसम्म कार्यक्रम रहेको छ। उत्कृष्ट तमु गुरुङहरूको पहिरनमा सजिएका तमु पुरुष अनि महिलाको चाहिँ त्यहाँ उत्कृष्ट त हुनेछ, आदर्श तमु तमुस्यो अवार्ड पनि हुनेछ। तमुदीको नयाँ आजीवन सदस्यहरूलाई स्वागत गर्ने कार्यक्रम, राफल ड्र, अनि नेपालबाट आउनुभएका अनि यहाँको लोकल कलाकारहरूबाट तपाईँलाई भरपूर चाहिँ जस इन्टरटेनमेन्ट गराउनेछ अथवा दिनुहुनेछ है त। रेलिङ डन गोर्खा नेपालीज कम्युनिटीको चाहिँ 28th एनिभर्सरी 20औं वर्षको एनिभर्सरी अनि दसैँ सेलिब्रेसन हुँदैछ 17 अक्टोबर, यो आउँदो अक्टोबरको दिन म 4 बजेबाट 24 आवर्स भनौँ न 12 बजेसम्मको कार्यक्रम हो। द क्लारिटियन ओएसिस बटवल ल्यान्ड हेजमा UV3 2ABमा तपाईँहरू जान चाहिँ सक्नुहुन्छ। जानकारी यति नै गराउँला। अब एउटा स्पेसल गीत, मेरो नम्बर दीप राणा XQG सदस्य हुनुहुन्छ, प्लान ट्रुपमा लामो नोकरी गर्नुभयो र उहाँको लागि म राख्न चाहन्छु। यसको लागि एउटा चाहिँ स्टोरी पनि छ र यो हामी 94 युके आइयो, उहाँ चाहिँ अलिक पछि आउनुभयो जस्तो मलाई लाग्छ, तर यो 94, 95, 96 जस्तो लाग्छ उहाँ नेपाल जानुभएको थियो अनि उहाँले कहिले पनि त्यति बेलाको ठुलो ठुलो त्यो हुन्छ नि प्लेयरहरू हुन्थ्यो कि त्यति बेला ठुलो कुनै कति वर्डको अनि त्यो हाम्रो कोठामा पनि थियो अनि उहाँ नेपाल जानुभयो, त्यसरी उहाँले गीत सुनेको मलाई याद थिएन। अनि विवाह चाहिँ गरेर आउनुभयो कि आउनु भएन मलाई अलिक थाहा भएन, पक्का स्योर भएन है त्यो चाहिँ नम्बर सरी इफ यु आर लिसनिङ, र उहाँ आउनुभयो विवाह गरेर आउनुभयो जस्तो मलाई लाग्यो। अनि यो गीत चाहिँ जस मैले प्ले गर्न आँटेको गीत चाहिँ उहाँले सुन्नुहुन्थ्यो, त्यो गीत सकिन्थ्यो होइन, यहाँ अहिले चाहिँ 7:15 देखाएको छ हाम्रो लाइब्रेरीमा, त्यो गीत सकिन्थ्यो, 7:15 भनेको गीत निकै लामो हो नि त होइन, त्यो गीत सकिन्थ्यो, फेरि उहाँले प्ले गर्नुहुन्थ्यो, फेरि रिपिट गरेर सुन्नुहुन्थ्यो, सिडीमा थियो कि त्यो क्यासेटमा थियो म आई कान्ट रिमेम्बर, तर त्यो गीत चाहिँ उहाँले यति साह्रो सुन्नुहुन्थ्यो कि सक्ने फेरि त्यही गीत मात्रै सुन्नुहुन्थ्यो, अरू गीत सुनेको मलाई याद त छैन। आशा छ दिपलाई सम्झन होला यो गीत, इयर चाहिँ मैले टक्क याद भएन, त्यति बेला हामी कोठामा 4 जना बस्थ्यौँ, 4 जना जस्तो लाग्छ, 3 जना कि 4 जना थियौँ, अनि अब आफ्नो टेलिभिजन हुन्थ्यो, सानो 14-इन्चको टेलिभिजन हुन्थ्यो, अनि क्यासेटमा उहाँले यो बजाउनु भएको सम्झना छ। अनि आज चाहिँ उहाँले डाक्टर प्रसन्न भान्जीसँग पनि उहाँले यो जोस इन्टरभ्यू मिलाइदिनु भयो, त्यसको लागि पनि थ्याङ्क यू। अनि आज चाहिँ जोस मेमोरी त्यतातिर म लान चाहन्छु नम्बरीलाई, अनि नम्बरीले एउटा स्पेसल थ्याङ्क यूको लागि अनि तपाईँको लागि यो स्टोरी छ है त, डु यु रिमेम्बर देव, अनि आजभोलि पनि सुन्छौ तिमीले, सुन्नुहुन्छ, थ्याङ्क्स अगेन मेट, enjoy the song, Karna Das for you.

ब्युटिफुलकी त कर्णदासले गाउनु भएको मेरो आफ्नै नम्बर क्युजीको नम्बर चाहिँ दिपे राणाको लागि राखिदिएँ। आशा छ उहाँले सुन्ने मौका पाउनु भयो होला। मैले अलिकति स्टोरी पनि जस तपाईँलाई जानकारी गराएँ, ब्याक इन नाइन्टिजमा चाहिँ हामी कोठामा चारजना बस्ने गर्थ्यौँ र उहाँ नेपालबाट फर्केर आएपछि यो गीत सुनेको सुनेकै गर्नुहुन्थ्यो र त्यो याद पनि मैले नम्बर हिसाबलाई दिन चाहेँ। आशा छ इन्जोय गर्नुभयो होला, थ्याङ्क यू भेरी मच भन्न चाहिँ चाहन्छु। र यति बेला चाहिँ हाम्रो ओम प्रसाद थापा काउचाजी हुनुहुन्छ र एउटा जानकारी पठाइदिनु भएको रहेछ, जिएमपी र जिआरएनसी गोर्खा मेमोरियल प्रोजेक्ट अल्डसट अनि चाहिँ ग्रेटर रसमोर नेपाली कम्युनिटीको चाहिँ रेमेम्बरेन्स डे हुँदैछ सेरेमनी अल्डसटमा। यो चाहिँ 7 नोभेम्बर स्याटरडेको दिन हुँदैछ है त, 10 बजेर 20 मिनट जाँदा बजार 10 बजेबाट भनौँ न अनवर्ड्स त्यो कार्यक्रम हुँदैछ। प्रिन्सेस हल अफकोर्स भेन्यू चाहिँ त्यहाँ हो, 11 हाई स्ट्रिट अल्डसटमा जान सक्नुहुन्छ, GU 11 1HBmा। र यदि तपाईँहरूले कन्ट्याक्ट गर्न चाहनुहुन्छ भने हाम्रो रामधन राई दाजु हुनुहुन्छ, उहाँलाई 07727027949 कन्ट्याक्ट गर्न सक्नुहुन्छ। लेफ्टिनेन्ट रिटायर सुनिल राणा अनि उत्तर गुरुङ भाइस प्रेसिडेन्ट हुनुहुन्छ जिआरएनसीको अनि काउन्सिलर, उहाँलाई कन्ट्याक्ट गर्न चाहिँ सक्नुहुन्छ है त। हजुर, अनि तपाईँहरूले पप्पी रितहरू अर्डर गर्न चाहनुहुन्छ भने 17 अक्टोबरभन्दा अगाडि चाहिँ तपाईँहरूले आफ्नो अर्डर चाहिँ प्लेस गर्नुपर्ने रहेछ र यो हामी बेला बेलामा भन्दै जाउँला। भन्दै बाटुलो जुन भन्ने चलचित्र पनि रहेछ र यो चलचित्रबाट एउटा गीत राख्न चाहन्छु र यही गीत राख्दै मैले बिदा मागेँ। भोलि र पर्सि हाम्रो भेटघाट हुँदैन, एकैचोटि फ्राइडे भेटघाट हुन्छ। ह्याभ अ लभली इभिनिङ अनि साथ दिनुभएकोमा धन्यवाद। हजुर, भेटौँला अन फ्राइडे इभिनिङ। बाई बाई।

0: सैन्य समुदायमा
1: रिलायन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कसैको लागि काठमाडौँ उपत्यकामा ल्याइएका पशुको स्वास्थ्य परीक्षण सुरु भएको छ
4: सरकारले काठमाडौँ उपत्यकामा मुख्य 10 स्थानीय बजारबाट खसी बोका च्याङ्ग्रा र रागा भैँसीको स्वास्थ्य परीक्षण सुरु गरेको हो पशु सेवा विभाग जिल्ला पशु सेवा कार्यालय र सम्बन्धित स्थानीय निकायका प्रतिनिधि सहितको टोलीले यही आइतबारदेखि परीक्षण सुरु गरेको हो पशु सेवा विभागका पशु चिकित्सक हरिसिंह भाटले उपत्यका भित्रिने 10 स्थानमा स्वास्थ्य परीक्षण गरेर मात्र खसी बोका र रागा भैँसी पठाइएको जानकारी दिनुभएको छ खानयोग्य पशुको कानमा हरियो रङ र अस्वस्थकर खसी बोकाका लागि रातो रङ लगाइएको पशु चिकित्सक भाटले जानकारी दिनुभएको छ घटस्थापनाका दिनदेखि 9 मेसम्म 10 टोली परिचालन गरेर खसी बोकाको स्वास्थ्य परीक्षण गरिने उहाँले जानकारी दिनुभएको छ विभागका अनुसार खसी बोका भित्रिने कलङ्की खसी बजार तापाखेल र चापागाउँ खसी बजार टुकुचा खसी बजार र खाद्य कम्पनी थापाथलीमा स्वास्थ्य परीक्षण सुरु गरिएको हो यस्तै टोखा कपन सुकेधारा लोकन्थली बजार सलाघारी च्याङ्ग्रा बजार चोभार चालनाखेल राँगा बजार चन्द्रागिरी बालाजु बाइपास र बल्खु कालीमाटी माछा बजारमा बिहान 7 बजेदेखि 11 बजे र दिउँसो 3 बजेदेखि 5 बजेसम्म खसी बोकाको परीक्षण गरिएको विभागले जनाएको छ गत वर्ष दशैंमा 35,848 पशुको स्वास्थ्य परीक्षण गरिएको विभागले जनाएको छ
3: सुनसरी इनरुवाका 90% मासु र दुध पसल मापदण्ड विपरीत पाइएको छ
5: इन्दुवा नगरपालिका र पशु सेवा केन्द्र सुनसरीको टोलीले गरेको बजार अनुगमनका क्रममा अधिकांश मासु र दुध पसल मापदण्ड विपरीत पाइएको हो पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डाक्टर मनोज कुमार महत्तोले इन्दुवा बजारमा 90%सम्म गुणस्तरहीन मासु र दुध पाइएपछि पसल सञ्चालकलाई तत्काल सुधार गर्न निर्देशन दिएको जानकारी दिनुभएको छ अनुगमन टोलीले 20 बढी पसलको निरीक्षण गरेको थियो अनुगमनका क्रममा स्वास्थ्यका लागि हानिकारक मासु नष्ट समेत गरिएको महत्तोले जानकारी दिनुभएको छ टोलीले दिनमा सुधार नभए कडा कारवाही गरिने चेतावनी दिएर छाडेको छ
3: सुदूरपश्चिम प्रदेश सभाको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको बहिष्कारका बीच आर्थिक वर्ष 83-84 बजेट बहुमतले पारित गरेको छ
6: यो सँगै करिब 3 महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो आइतबार आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा 37.70 अर्ब बजेट प्रस्तुत गर्नुभएको थियो सोही दिन बजेट प्रदेशसभामा टेबल गरिए पनि बजेटमाथिको छलफल सुरु हुनु अघि नै विवाद चर्किएपछि प्रदेशसभा बैठक प्रभावित हुँदै आएको थियो सुदूरपश्चिम प्रदेशमा बजेटको खर्च बेहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट 1.72 अर्ब नेपाल सरकारबाट राजस्व बाँडफाँड भए प्राप्त हुने अनुमानित रकम 10.24 करोड रहेको छ संघीय रोयल्टी बाँडफाँड बापत प्राप्त हुने 7 करोड नेपाल सरकारबाट प्राप्त हुने वित्तीय सामान्यकरण अनुदान 9.63 करोड आर्थिक वर्ष 2082-83 विनियोजनबाट बचत हुने 9.65 करोड सशर्त अनुदानबाट प्राप्त हुने 6.3 करोड 58 लाख संघीय समपूरक अनुदानबाट प्राप्त हुने 38.80 करोड र विशेष अनुदानबाट 52.76 करोड प्राप्त हुने अनुमान रहेको छ यसअघि तत्कालीन मुख्यमन्त्री कमल बहादुर शाही नेतृत्वको सरकारले गत असार 1 गते बजेट प्रस्तुत गरे पनि सत्ता गठबन्धन बदलेपछि बजेट पारित हुन नसकेको हो सोही असार 29 गते एमालेको समर्थनमा नेपाली कम्युनिस्ट पार्टीका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो
3: झ्यालखानाको भिडभाड होलो खुकुलो पार्न बेलायतमा करिब 650 कैदीलाई कैद सजाय पूरा नहुँदै बाहिर निकालिँदैछ कैदको चाप घटाउन दोस्रो चरणमा कम्तीमा 2.5 वर्ष कैद भुक्तान गरेकाहरूलाई निकाल्न लागि हो तर हत्याका दोषीले भने यो छुट पाउने छैनन् पोला हेरियट दोष किटान भएर जेल परेकाहरूको जीवन निर्वाहका लागि काम गर्ने परोपकारी संस्थाकी कर्मचारी हुनुहुन्छ उपयुक्त पुनर्वासको व्यवस्था गर्न सकेमा सबै सुरक्षित हुने उहाँको तर्क छ
7: We want people to come out, they've got the wraparound support that they need, they've got access in the community to addiction, so drug services, mental health treatment and family support and access to work.
3: ICC Bisokop Cricket League 2 antargat. त्रिदेशीय एक दिवसीय खेलमा नेपालले लगातार दोस्रो जित हात पारेको छ आज भएको खेलमा नेपाली घरेलु टोली ओमानलाई 113 रनले हरायो नेपालले दिएको 264 रनको लक्ष्य पछ्याएको ओमानले 40 ओभरमा 150 रन बनाउँदा सबै विकेट गुमाए ओमानका कप्तान विनायक शुक्लाले 77 रन बनाउनु भयो नेपालका कप्तान सन्दीप लामिछाने र नन्दन यादवले समान 3-3 दिपेन्द्र सिंह ऐरीले 2 तथा करण केसी र ललित राजवंशीले 1-1 विकेट लिनुभयो यसअघि अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले 150 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाए। नेपालका रोहित पौडेल 61, करण केसीले 16 बलमा 40 रन बनाउनु भयो। अर्जुन कुमारले 40 तथा ईशान पाण्डे र बशीर अहमदले समान 37 रन छोड्नु भयो।
1: BFBS Gurkha Radio.

0: रेडियो कुराकानी गर्नको लागि गीता जी हुनुहुन्छ, गीता न्यौपाने, र भदौ 10 दिन मैले उहाँलाई सम्पर्क गरेको थिएँ। उहाँ अहिले स्याउबारीमा हुनुहुन्छ, कालिका स्थान स्याउबारी र शोमा हुनुहुन्छ। उहाँलाई कार्यक्रममा स्वागत गरिहाले। गीताजी नमस्ते, स्वागत छ यहाँलाई।
1: धन्यवाद
0: सर। आराम हुनुहुन्छ? स्वास्थ्य पनि ठिक छैन, मन पनि ठिक छैन, होइन बहिनी? एनिवे, तपाईँ एक रेडियो कर्मी, हामीलाई त्यो दिन तपाईँले हामीलाई जुन चाहिँ इन्फर्मेसन दिन सक्नुभयो, सयौँ टेलिफोन आएको बेला पनि बिएफबिएस गोर्खालीलाई तपाईँले साथ सहयोग दिएर देश विदेशमा भएका हाम्रा आदरणीय श्रोतालाई जुन अपडेट दिनुभयो त्यो एकदम अविस्मरणीय छ। त्यस

0: हजुर, हाम्रो रसुवामा चाहिँ हिजोदेखि सडक सञ्जाल जोडिएको छ, त्यसपछि आउने जाने चलिरहेको छ, अनि यहाँ अलिकति भए पनि राहत महसुस भएको छ। सडक सञ्जाल जोडिसकेपछि नागरिकहरूमा अलिकति खुसी बढेको छ सडक सञ्जाल जोडिएको कारणले गर्दा। देवी रसुवा जिल्लाकै कुराकानी गर्ने हो भने चाहिँ यता उत्तर गयाको एउटै गाउँपालिकाको पनि एक र दुईसँग चाहिँ सम्बन्ध विच्छेद भएको थियो पालिकासँग, अहिले त्यो चाहिँ ट्विन मार्फत जोडिएको छ, ट्विन सञ्चालनमा छ त्यहाँ अहिले। अनि त्यसै गरी स्याफ्रो बेसीमा पनि एउटा ट्विन राखेर रा। त्यहाँको नागरिकलाई चाहिँ आउत जाउत गर्नको लागि अलिकति राहत महसुस भएको छ, त्यहाँबाट आउने जाने सुरु भएको छ। कतिजना व्यक्तिहरूको चाहिँ व्यवसाय पसलहरू पनि बगाएको थियो, ती पसलहरू पनि कसै कसैले चाहिँ अन्यत्र ठाउँमा गएर फेरि पुनः सञ्चालन गर्न थालिसक्नु भएको छ। अलिकति पहिलाको दुःख त छ धेरैजनालाई, कतिजना त अझै पनि ट्रमामा हुनुहुन्छ, आफ्नै परिवार गुमाउने सदस्यहरू रसुवामा पनि त्यो नागरिक चाहिँ अझै धेरै हुनुहुन्छ। त्यो हुनाले केही गर्नुपर्छ भनेर केही केही नागरिकले चाहिँ आफ्नो कामलाई चाहिँ निरन्तरता दिन थाल्नु भएको छ।
1: ओके, अब तपाईँसँग कुरा गर्नुभन्दा पहिला मैले एउटा कथा सुनाएँ, तर साँच्चीकै भएको फ्याक्ट हो। यो चाहिँ साउथ अमेरिकामा भएको दुर्घटना, विमान दुर्घटनामा त्यहाँ पनि 47 दिनपछि ती व्यक्तिहरू सकुशल उद्धार भयो दुईजनाको बहादुरीको कारणले गर्दा, होइन? त्यो तपाईँले पनि सुन्नुभयो नि मैले सुनाएको कथा, होइन बहिनी? ओके, त्यस्तै प्रकारको चमत्कार त्यहाँ भएको छिटपुट घटनाहरू कतै तपाईँहरूको इन्फर्मेसनमा आएको छ?
0: यस्तो चमत्कारै हुने गरी चाहिँ आएको छैन। नागरिकसँग कुराकानी गर्दाखेरि चाहिँ यो जुन बेत्रावती यो बेली ब्रिज बन्यो, यो बेली ब्रिज चाहिँ अझ छिटो बन्यो भन्ने उहाँहरूको आकलन छ। त्यो हुनाले हिजो हामी जो जो नागरिकहरूले त्यो बेली ब्रिज प्रयोग गरिरहनु भएको थियो उहाँहरूसँग कुराकानी गरेको थियौँ। पहिला भन्दा नि अझै ढिला हुन्छ भन्ने सोचेका थियौँ, हामीलाई खाद्यान्न औषधि हस्पिटल जान पनि गाह्रो भइरहेको थियो। यो सडक सञ्जाल अथवा यो बेली ब्रिज बनिसकेपछि चाहिँ हामीलाई हस्पिटल जान अनि त्यसै गरी हाम्रो दैनिक दिनचर्या बिताउनको लागि अझ सहज भएको छ। त्यसै गरी यहाँ उत्पादन भएका तरकारीहरू चाहिँ काठमाडौँसम्म लगेर बेच्नको लागि सहज भएको छ भनेर उहाँहरू खुसी व्यक्त गर्दै चमत्कारै त नभनौँ अलिकति खुसी हुनुभएको थियो
1: अलिकति। तर मैले अब जस्तो कि 11 दिनपछि त्यो टनलमा फसेको एकजना व्यक्तिलाई सुरमा फेला पारियो, एउटा चिना नागरिक भन्नु, त्यो पनि एउटा चमत्कारै थियो। 11 दिनसम्म अन्धकार ठाउँमा कसैले आफ्नो आस्था अनुसारको भगवान्लाई भनौँ न पूजा गरिरहे अथवा चाहिँ प्रार्थना गरिरहे, त्यस्तो प्रकारले पछि पनि केही फेला पर्यो। अझै त्यसपछि हराएका व्यक्तिहरू, ल त यो त अब भेटिँदैन भनेर माया मारेकाहरू व्यक्ति पछि फर्केर आएको, यस्तो कथा छ?
0: माया मारिसकेको भन्ने त मिल्दैन सर, जस्तै त्यतिखेर सम्पर्क विच्छेद थियो सबैजनासँग, अनि सम्पर्क विच्छेद हुँदा चाहिँ मेरो व्यक्ति पनि मिसिङ हुनुभयो कि भनेर परिवारलाई चिन्ता थियो। पछि उहाँ हिँडेर आउनुभयो र अथवा पछि सम्पर्क जस्तै नेटवर्क सञ्चालन भइसकेपछि परिवारसँगको सम्पर्क भइसकेपछि चाहिँ परिवारलाई खुसी भएको कुरा चाहिँ हिजो मैले एकजना दिदीसँग भेट्दाखेरि पनि कुराकानी गर्नुभएको थियो। यस्तो त रसुवामा अहिलेको बाढी हेर्ने हो भने प्रत्येक एक घर बिराएर चाहिँ प्रत्येक घरको व्यक्तिहरू चाहिँ त्यस्तो हुनुभएको थियो। कतिजना त सम्पर्क आउनुभयो, कतिजना मिसिङ हुनुहुन्छ अझै, उहाँहरूलाई चाहिँ भेट्दाखेरि चाहिँ मेरो व्यक्ति पनि मिसिङ हुनुभएको थियो कि भन्ने डर थियो, उहाँ आएपछि खुसी भएको
1: थियो। अब तपाईँ रेडियोकर्मी हुनुहुन्छ, तपाईँ रेडियोकर्मीको नाताले मैले सुरुमै तपाईँलाई कन्ट्याक्ट गर्न सफल भएँ, जसको लागि मैले बिबिसीका हाम्रा मित्र जितेन्द्रजीलाई धन्यवाद दिनुपर्छ, तपाईँको कन्ट्याक्ट उहाँलाई दिनुभयो, होइन? अब तपाईँको रेडियोले पुऱ्याएको एउटा भनौँ न अब जानी नजानी आफ्नो कर्तव्य पुरा गर्ने क्रममा धेरैको ज्यान बच्यो भनेर मैले सुने, तपाईँले आफ्नै ज्यान पनि जोखिममा राखेर अब त्यहाँ बस्नुहुन्न, माथि आऊ माथिमा आऊ भन्दाखेरि त्यो ठाउँमा पछि हेर्दाखेरि त्यसलाई बगाइसकेको रहेछ, तपाईँको योगदान पनि कम छैन बहिनी, होइन? अब तपाईँको कुरा सुनेर कतिको ज्यान बच्यो अथवा

0: जानकारी पाएर आफू समयमा बाँच्न सफल भए जस्तो लाग्छ तपाईँलाई बहिनी? तर पनि मान्छेले भन्छ नि, कुरा गर्छ नि, तिमीले गर्दाखेरि मैले जानकारी पाएँ अनि म भाग्न सफल भएँ, म भाग्ने प्रयत्न गरेँ भन्ने त होला नि कोही दिको है।
1: जस्तै त्रिभुवनचुसुली माध्यमिक विद्यालयमा मेरो छोरा पनि पढ्थ्यो सर, त्यसैमा मैले त्रिभुवनचुसुली माध्यमिक विद्यालयको प्रहलाई फोन गरेर, अब बाढी चाहिँ एकदम ठुलो आएको छ, विद्यालय बन्द गरेर विद्यार्थीलाई चाहिँ घर पठाइदिनु भयो भने धेरैजना बस्न सक्नुहुन्छ भनेको थिएँ। त्यति एउटा फोनले चाहिँ त्रिभुवनचुसुली माध्यमिक विद्यालयको 1650 विद्यार्थी चाहिँ अहिले बस्न सफल भएको छ। त्यसै गरी हामीले सूचना बजाइसकेपछि 216 मेगावाटमा काम गर्ने एउटा भान्से बहिनीले सुन्नुभएको रहेछ, उहाँसँग चाहिँ मैले पछि भेटेर नै कुराकानी गरेको थिएँ, अनि मसँगै 50 चाहिँ हामीले भाग्यौँ, अरूले पत्याउनु भएन, त्यही भएर नपत्याउने जति चाहिँ बित्नु भयो भनेर मसँग कुराकानी गर्दै हुनुहुन्थ्यो। यस्तो त धेरै नै छ होला, तर हामीसँग चाहिँ आइपुगेको छैन।
0: तर तपाईँसँग आउँदा त तपाईँले कन्फर्म भन्न सक्ने त, यो विद्यार्थी 1650 विद्यार्थी, त्यो तपाईँले भान्सेको कुरा गर्दाखेरि त त्यति छन् भने अरू त सुनेर भागेकाहरू ज्यान बचाएर कति छन् बहिनी? एनिवे तपाईँको सन्दर्भमा हुनुहुन्न होला। अब तपाईँको रेडियोको नाम के रे एकताल फेरि भन्नुहोस् न मलाई, मैले बिर्सिन्छु।
1: हाम्रो रेडियोको नाम चाहिँ रेडियो लाङटाङ, 93.3 मेगाहर्जमा बज्छ।
0: रेडियो लाङटाङ हैन त?
1: हजुर।
0: कति मेगाहर्जमा?
1: 93.3।
0: अनि अनलाइनमा पनि छ?
1: अनलाइनमा पनि छ, रेडियो लाङटाङ.org.np छ। हाम्रो सामाजिक सञ्जाल फेसबुक पेज पनि रेडियो लाङटाङबाटै सञ्जालन छ, तिनटै एक्टिभ नै छ सर।
0: अहिले रेडियो पूर्ण रूपमा सञ्चालन छ कि आंशिक रूपमा?
1: रेडियो पूर्ण रूपमै सञ्चालन छ, हामी कहाँ चाहिँ अझै पनि विद्युत सेवा स्टेबल छैन। हिजो दिउँसो 1 बजेदेखि पनि हामीसँग हाफ लाइन मात्र थियो, जम्मा 76 भोल्ट मात्र आइरहेको थियो। अहिले 10 बजे मात्र पूर्ण सेवा भनौँ, 176 भोल्ट आएको छ अहिले चाहिँ। त्यो नहुँदाखेरि नै हामीले जेनेरेटरबाट चाहिँ रेडियो सञ्चालन गरिरहेका छौँ।
0: ओके, अब आफ्टर इभेन्ट होइन, यो दुर्घटना भइसकेपछि, बाढी आइसकेपछि रेडियो पनि सञ्चालन छ भने कति श्रोताहरू, तपाईँका सहभागी श्रोता आएर आफ्नो मनको कुरा गर्नुहुन्छ होला, आफ्नो दुःख पोख्नुहुन्छ होला, यो भए त्यो भए?
1: श्रोता समावेश हुँदाखेरि चाहिँ 10 जति हुनुहुन्छ, एउटा कार्यक्रममा फोन गर्ने कुराकानी गर्ने गर्दाखेरि हामी लगभग 3 कार्यक्रम चाहिँ हाम्रो लाइभ चल्छ, 10-30 चाहिँ हामी डेली कुराकानी गरिरहेको हुन्छौँ। त्यो चाहिँ रसुवाको मात्रै पर्दैन, जस्तै नुवाकोट, भादिङ, गोर्खातिरबाट पनि हामीलाई फोन
0: गरिरहेको। अनि विदेशबाट पनि आउँछ होला नि फोन त?
1: विदेशमा जानुभएको रसुवाको नागरिकले चाहिँ फोन गर्नुहुन्छ, उहाँले उता बसेर सुनेर गर्नुहुन्छ, जस्तै जापान अनि अमेरिका बस्ने चाहिँ धेरैजना हुनुहुन्छ, उहाँहरूले चाहिँ फोन गरिरहनु भएको हुन्छ। त्यस्तै गरी अन्य मुलुकका साथीहरूले पनि फोन गरिरहनु भएको हुन्छ।
0: हो बहिनी, रेडियोको एउटा चाहिँ शक्ति नै त्यही हो, यसले जोड्छ व्यक्तिलाई, सुखमा जोड्छ, दुःखमा जोड्छ, होइन? हामीले पनि धेरै घटनाहरू बेहोर्यौँ, अब भुइँचालोदेखि लिएर अनि बाढी पहिरोहरू कभर गर्दाखेरि देश विदेशका साथीहरू आएर आफ्नो सहयोग पनि गर्नुहुन्छ, सुख दुःखमा अलिकति 2 व्यक्त पनि गर्नुहुन्छ। आज मलाई विशेष गरी तपाईँको रेडियो लाङटाङ 93.3 मेगाहर्ज होइन त को बारेमा अलिकति चर्चा गर्नु मलाई, र अनलाइनमा पनि छ, र हाम्रो श्रोताले अहिले हाम्रो तपाईँ र मेरो संवाद सुन्दै हुनुहुन्छ भने अनलाइनमा गएर सुन्न सक्नुहुन्छ र सपोर्ट गर्न सक्नुहुन्छ, 2 व्यक्त गर्न सक्नुहुन्छ। अब तपाईँलाई एउटा अनुरोध गर्न चाहन्छु, तर यो तपाईँको खुसीको कुरा बहिनी, तपाईँ यो यत्रो विनाश हुँदाखेरि, यत्रो क्षति हुँदाखेरि तपाईँको आफ्नै परिवारमा पनि ठुलो ठुलो क्षति भएछ, सेयर गर्न चाहनुहुन्छ कि तपाईँको खुसी बहिनी?
1: मैले अगाडि भनिसकेँ सर, यो
0: विषयमा धेरै नभनौँ त्यस कारणले मैले चाहिँ तपाईँलाई नै अप्सन दिएँ, तपाईँको इच्छा विपरीत म गर्न कुराकानी गर्न चाहन्न, कतिलाई सेयर गरेर मन हल्का भन्नुहुन्छ भन्छन्, कसरी नगर्दा हुन्छ भन्छ, त्यस कारणले मैले तपाईँलाई यो मौका दिएको, मैले बुझेरै कुराकानी गरेको है बहिनी, म तपाईँले मलाई सेयर गरेको कुरा पनि सेयर गर्दिनँ है त। ल आज यो अपडेट दिनुभयो किनभने दुर्घटना भएको ठाउँमा मात्रै त्यो बेला मात्रै जाने, त्यसपछि चक्क बिर्सिने हामी गर्दैनौँ, आज के कस्तो छ भनेर बुझ्यौँ। एउटा मात्रै सोध्न चाहन्छु, हामीले यहाँ टेलिभिजनबाट देखेको अर्काले खिचेको फोटो देख्दा टिमिरे बजारको पहिलाको ग्लोरी, पहिलाको स्थान र पछि हेर्दा जुन प्रकारको त्यो भयावह स्थिति थियो, तपाईँ त्यहाँ गएर त हेर्नु भएको छैन होला, अहिले स्थिति के छ, त्यहाँ मानिसहरू पुगेका छन् छैन, उद्धार के कसो छ, अलिकति केही भनिदिनु चाहनुहुन्छ?
1: तिमीहरू बजारमा चाहिँ मान्छे जान सक्ने अवस्था छैन सर, त्यही गाउँमा जतिजना हुनुहुन्छ थोरै व्यक्ति त्यति नै हुनुहुन्छ, यताबाट जान सक्ने अवस्था छैन, जानु नै भएको छैन, हेलीभन्दा बाहेकको त्यहाँ चाहिँ जान सक्ने अवस्था छैन, अब बिस्तारै सुरु हुन्छ होला जानको लागि चाहिँ, यति नै होला सर, जान सक्ने अवस्था छैन।
0: ल त म त्यो बुझ्न चाहन्थेँ, तपाईँका पनि आफन्त साथीभाइ, तपाईँका श्रोता, तपाईँका फ्यानहरू देश विदेश हुनुहुन्छ होला, कसैलाई केही सम्झना गर्न चाहनुहुन्छ बहिनी?
1: धेरै सम्झना त छैन सर, विजयादशमीको हामी नेपालीहरूको महान चाड पनि हो यो, आज तेस्रो दिन छ घटस्थापनाको, मैले पहिला त विजयादशमी 2083 सम्झन चाहन्छु, जतिजनाले मनाउनुहुन्छ उहाँहरूलाई शुभकामना व्यक्त गर्न चाहन्छु, जतिजनाको परिवार छिन्न भिन्न भएको छ उहाँहरूलाई शक्ति मिलोस् कि परिवारहरू चाहिँ यो बिदाको बेलामा भए पनि मिलेर आफ्नो परिवारमा जे जस्तो कुरा हुन्छ मिलेर एकताको रूपमा चाहिँ बसेर आफ्नो परिवारको खुसी साटासाट गर्ने अवसर मिलोस् उहाँहरूलाई शुभकामना दिन चाहन्छु। जतिजना शोकमा हुनुहुन्छ उहाँले आफ्नो तरिकामा जसरी मनाउनुहुन्छ मनाउनुहुन अनुरोध गर्न चाहन्छु,
0: हस् त बहिनी, थ्याङ्क यू सो मच, इन फ्युचर बेला बेलामा त्यहाँको अपडेटहरू लिनको लागि म सम्पर्क गर्नेछु, केही नयाँ कुरा आयो राम्रो भयो, केही के सुधार भयो, बाटो बन्यो, बिजुली आयो, इन्टरनेट आयो भन्ने यस्ता यस्ता कुराहरू, औषधि मूलकको प्रबन्ध भयो, शिक्षा आयो बचारको लागि भन्ने कुरा आयो भने हामीलाई सम्पर्क गर्नु होला है त।
1: हुन्छ सर,
0: हस् नमस्कार बहिनी, थ्याङ्क यू,
1: नमस्कार, थ्याङ्क यू।

0: FBS गोर्खा रेडियो
1: तपाई पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेक पनि लगाउनुभयो अनि साथीकै घरमा रात पनि बिताउनुभयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिङ्क ड्राइभिङ कदापि नगरौं जीवनलाई भाग्यको सहारामा नछोडौं

0: उहाँ संगम खर्ती मकर बागलुङ बाटो हुनुहुन्छ. उहाँले गुड न्युज दिन्छु भन्दै हुनुहुन्थ्यो. संगमजी नमस्ते, कार्यक्रममा स्वागत छ यहाँलाई.
1: सर नमस्कार,
0: आराम हुनुहुन्छ? केही दिन त अलिक बिसन्चो हुनुहुन्थ्यो क्यारे अघि.
1: हजुर, केही समय भन्दा पनि लगभग 15 दिन जति डेङ्गीले बिरामी
0: भयो. ओहो, त्यहाँ पनि गाउँ घर पहाडतिर पनि डेङ्गी छोइसक्यो, डेङ्गी आइसक्यो.
1: अहिले त बागलुङ त डेङ्गीको इपिसेन्टरै भयो. बागलुङमा देशभरिमै सबैभन्दा बढी डेङ्गी बागलुङमा फैलियो, त्यसको संक्रमणमा म पनि परे.
0: ओहो, पहिला चाहिँ बागलुङतिर अथवा चाहिँ पहाडी क्षेत्रमा लामखुट्टे देखिँदैन भनिन्थ्यो, अहिले डेङ्गीसम्म आइसकेछ होइन. पहिला के हो
1: तपाईँ,
0: त्यही त तपाईँ केटकेटी हुँदाखेरि, सानो हुँदाखेरि यस्तो मलेरिया लामखुट्टे भन्ने कुरा सुन्नु भएको थियो कि थिएन त?
1: हामी त गाउँमा जन्मेको, हाम्रोमा त यस्तो लामखुट्टेले टोक्ने भन्ने त थाहा हुन्थेन. अब यो बजार झरिसकेपछि नै अब लामखुट्टेले टोक्छ, मलेरिया लाउँछ, डेङ्गी हुन्छ भन्ने कुरा त पछि आएर थाहा पायो नि
0: हामीले. जे होस्,
1: बिस्तारै यो जलवायु परिवर्तनको असर पनि देखिदिएको, अहिले गाउँ गाउँ पनि लामखुट्टे लाग्न थालिसक्यो.
0: हो नि, अनि अब डेङ्गी हुँदाखेरि असाध्यै पेनफुल हुन्छ, असाध्यै दुःख दिन्छ, दुःख हुन्छ भनेर, दुखाइ बढी हुन्छ भनेर सुन्थेँ. तपाईँको अनुभव?
1: एकदमै डेङ्गी सङ्क्रमण भइसकेपछि शरीरका सबै भागहरू एकदमै दुख्दो रहेछ, एकदमै त्यो कतै च्यापिए जस्तो, निचोरिए जस्तो हुने गरी शरीरका विभिन्न पाडहरू सबै भागहरू दुख्दो रहेछ, हड्डीदेखि मासुसम्म.
0: फेरि औषधि पनि छैन क्यारे, औषधि भर्खर भर्खर बन्ने क्रममा छ जस्तो भनेर सुनेको थिएँ होइन.
1: यो एउटा भाइरल भएको कारणले गर्दा यसको ठ्याक्कै निको हुने औषधि छैन. ज्वरो आउँदाखेरि सिटामोल खाने हो, टाउको दुख्दा सिटामोल खाने हो, त्यो बाहेक चाहिँ खानेकुरामा कुनै पनि खालको प्रतिबन्ध चाहिँ छैन रहेछ. सबै खालको खानेकुराहरू जति सक्दो धेरै खानुपर्छ, खानेकुराले नै जित्ने हो भन्ने खालको चाहिँ डक्टरहरूको सुझाव हुँदो रहेछ. र पछिल्लो समय त्यो सेतो रगतको मात्रा, प्लेटलेट्स भन्छौँ हामीले, त्यो सेतो रगतको मात्रा घटाउँदाखेरि त्यो चाहिँ डेङ्गीको सङ्क्रमणबाट त्यो चाहिँ एकदमै छिटो घट्दो रहेछ, सेतो प्लेटलेटको मात्रा. प्लेटलेटको मात्रा घटेकालाई पछिल्लो समय चाहिँ केही सलाइनहरू आएको रहेछ त्यो चढाउन मिल्ने, नभए त्यो रगत नै चढाउनु पर्थ्यो, सेतो रगत नै चढाउनु पर्थ्यो. पछिल्लो समय चाहिँ सलाइनहरूबाट केही औषधि दिएर त्यसले बढाउन मिल्ने रहेछ, तर त्यो बाहेक अरू औषधि चाहिँ पत्ता लागेको छैन. विशेष गरी यो भाइरलको औषधि नै बन्दैन भन्ने खालको रहेछ.
0: ओके, अब त्यो तपाईँ तन्दुरुस्त भएर आउनुभयो, खुसी लाग्यो. अब बिस्तारै काममा अलिक जोड दिनुहोला, बिस्तारै टाइम लिएर. अब तपाईँले अहिले गुड न्युज दिनुहुन्छ, पहुँच मार्ग जोड्ने पुल आजबाट सञ्चालन हुने गुड न्युज हो, यो चाहिँ सुनाइदिनुहोस् न प्लिज.
1: यो बागलुङबाट बाहिर निस्कनको लागि पर्वत, बागलुङ र पर्वत जोड्ने, बागलुङ भएर पोखरा, काठमाडौँ लगायत देशका विभिन्न ठाउँहरूमा जाने, वीरगन्ज लगायतका, यो बागलुङ बाहिरिने पुल, मुख्य पुल रहेको थियो मालढुङ्गामा कालीगण्डकी नदीमाथि. त्यो पुलमा 9 र 10 गतेको अविरल वर्षाको कारणले आएको कालीगण्डकीको बाढीले क्षति पुऱ्याएको थियो. 10 गतेदेखि त्यो पुल चाहिँ अवरुद्ध भइरहेको थियो. त्यो पुल मर्मत गरिसकेपछि आज दिउँसोबाट, आज अगाडि केही बेर अगाडिबाट मात्रै सञ्चालनमा आएको छ. अब यति भइसकेपछि बागलुङ बजारबाट भित्र आउने, बागलुङ बजार आउने र बागलुङ बजारबाट बाहिरिनेलाई पनि सजिलो भएको छ. त्यति मात्रै होइन, यो पुल भएर बागलुङको बाटो भएर यो पूर्वी रुकुम क्षेत्रमा पनि सवारी साधनहरू, काठमाडौँबाट पूर्वी रुकुमसम्म सवारी साधनहरू सञ्चालन हुने गर्दछ. र यो सिजन भनेको पर्यटकीय सिजन पनि भएको हिसाबले यो बेला यो बागलुङको बाटो भएर रारासम्म पुग्ने, फोक्सुङ्गसम्म पुग्ने पर्यटकहरू पनि यहाँ विभिन्न सवारी साधनमा, बाइकमा आउने गर्नुहुन्थ्यो. उहाँहरू पनि यो पटक चाहिँ आउनु पाउनु भएको थिएन. अब यो दसैँको बिदा सुरु हुँदै गर्दाखेरि उहाँहरूलाई पनि त्यसरी घुम्न जानको लागि अब चाहिँ सजिलो हुने भएको छ. त्यो खालको वातावरण चाहिँ अब बनेको छ.
0: ओके, एकदमै राम्रो खबर सुनाउनु भयो. अब दसैँको माहौल सुरु भइसक्यो, घटस्थापना हिजो के छ यही बेलामा हाम्रा विदेशीका हाम्रा लाउरे समुदाय, दाजुभाइ दिदीबहिनीहरू ताँती लाएर आउने पहिला पहिला चलन थियो, रमाइलो हुन्थ्यो, गाउँघरमा दसैँको चहल पहल अर्कै हुन्थ्यो, त्यस्तो देखिया छ कि छैन त?
1: अहिले यो प्रकृतिले पनि एकदमै धेरै दुःख दियो हामीहरूलाई, त्यो कारणले गर्दाखेरि पनि दसैँको रौनक ठ्याक्कै चाहिँ सुरु भइसकेको छैन. बागलुङमा पनि फाटफुट विदेशबाट आउनेहरू आइ त रहनु भएको छ, आफ्नो घरमा आउनु भएको छ. तर पहिले पहिले जस्तो जुन खालको दसैँको रौनक हुन्थ्यो, दसैँमा नै घर जाने भन्ने खालको जुन खालको प्लान हुन्थ्यो, त्यो पनि अहिले बिस्तारै अलिक कम हुँदै गइरहेको छ. अरू अरू बेलामा पनि मानिसहरू आउन थाल्नु भएको छ, आफ्नो विशेष स्थान विशेषको चाहिँ विभिन्न समयमा सन्दर्भ पारेर आउनेहरू चलन पनि भएको देखिन्छ. र दसैँको सन्दर्भमा आउने चलन अहिले पनि छ, एकदमै छ। त्यति हुँदाहुँदै पनि यो प्रकृतिले गर्दाखेरि धेरै खालको विपत्तिहरू चाहिँ सामना गरिरहेको अवस्थामा अहिले बाटो छैन, समस्या छ, गाडी घुमेर जानुपर्छ भन्ने खालको, त्यो खालको हिसाबले गर्दाखेरि पनि धेरैजनाले आफ्नो यात्रा अहिलेसम्म पनि तय गरि नसक्नु भएको जस्तो देखिन्छ। बागलुङमा पनि आउनै पर्ने नआइ नहुनेहरू मात्रै आइरहनु भएको छ। बागलुङमा साइट त्यो बालढुङ्गाको पुल नचल्दाखेरि पनि फलेवासको पुल तरेर अथवा यता बेनी घाट भएर बेनी बजारमा पुगेर त्यहाँबाट पनि बागलुङ आउन मिल्थ्यो, तर त्यति हुँदाखेरि पनि एकदमै नआइ नहुने बाहेक जो चाहिँ अलि पछि गए पनि हुन्छ भन्ने हुनुहुन्थ्यो, उहाँहरू चाहिँ अहिले पनि पर्खेरै बस्नु भएको छ। सायद आजबाट पुल सञ्चालनमा आएको छ, अब उहाँहरू आउनुहुन्छ, गाउँतिर फर्किनुहुन्छ, अब सायद छलफल हुन्छ होला, बागलुङमा पनि गाउँघरमा पनि छलफल बिस्तारै सुरु हुन्छ होला भन्ने लाग्छ।
0: अब हुनको तपाईँको क्षेत्रमा होइन, यता बुढी गण्डकीतिर होइन, धादिङलाई एफेक्ट गर्यो अस्तिको हिजोको बाढीले, बिहानको बाढीले होइन, तर पनि हामी हिमाली क्षेत्रमा पहाडी क्षेत्रमा छौँ, तपाईँको भेगमा पनि त्यस्तो त्यस्तो हिम पहिरो गएर बाढी आउन सक्ने सम्भावना कतिको छ त? अस्ति मनासुलमा गयो, त्यहाँ पनि ठुलै क्षति भयो क्यारे होइन, तपाईँको एरियामा के छ? आम जनताहरू कतिको सजग भएर बस्नुपर्ने अवस्था आएको छ, त्यो के छ?
1: जस्तो ठ्याक्कै बागलुङ जिल्लामा चाहिँ हिमालहरू नभएको त्यस्तो हिम पहिरो नै जाने, तालै फुट्ने खालको त्यस्तो सम्भावना छैन। बाढी पहिरो गयो भने पहिरो जाँदाखेरि खोलाहरू बढेर अहिले पनि यसपल्ट पनि बागलुङको निसी खोलामा ठुलो क्षति पुर्यायो, 5 त्यहाँ स्थानीयहरूको मृत्यु पनि भयो। त्यहाँको स्थानीय आधारभूत अस्पतालको भवनदेखि लिएर विद्यालय भवनदेखि लिएर व्यक्तिका घरहरू पनि निसी खोलामा निकै नै बगाएको छ। त्यसै गरी खोला नजिक किनारमा भएको दरम खोला गलकोट नगरपालिकाको दरम खोलाको नदी किनारको छेउमा रहेको वडा नम्बर 9 वडा कार्यालय नै बगाइदिएको छ। त्यो सँगसँगै त्यहाँको स्थानीय होमबहादुर थापाले ट्राउट माछा पालन गरिरहनु भएको थियो दरम खोलामा, त्यो ट्राउट माछाको फर्म नै बगाइदिएको छ खोलाले, त्यो बाढी आएर त्यस्तो खालको समस्याहरू देखिएको छ। तारा खोलामा ठुलो यसपटक ठुलो बाढी पहिरो आयो, त्यहाँ पनि तारा खोलामा पनि बागलुङसँग जोडिने पहुँच मार्गै त्यहाँ विच्छेद भइरहेको थियो, हिजो मात्रै त्यो सञ्चालनमा आएको छ। हिजोबाट मात्रै त्यहाँ चाहिँ सडक निर्माण भएर अहिले बागलुङ तारा खोला यातायात सञ्चालन हुने अवस्था आइपुगेको छ। ठुलो क्षति पुर्याएको छ यसपटकको यो जुन 9 परेको पानीले हावाहुरीले गर्दाखेरि बागलुङका धेरै गाउँहरूमा क्षति पुर्याएको छ। जहाँ जहाँ खोलाको किनार छ त्यहाँ त्यहाँ बाढीले क्षति पुर्याएको छ। त्यो बाढीले क्षति नपुर्याएको कतिपय ठाउँहरूमा हावाहुरीले क्षति पुर्याएको, जस्तो बडीघाट गाउँपालिकाको वडा नम्बर 3-4 लगायतका क्षेत्रमा हावाहुरी ठुलो हावाहुरी आएर घरको छानै उडाइदिएर धेरै व्यक्तिहरूलाई चाहिँ आपतमा पारेको छ र धेरैको घरको छान उडाइदिएको अवस्था यसपटक रहेको छ। त्यो खालको समस्या छ। ठ्याक्कै बाढी हिम पहिरो आउने सम्भावना बागलुङमा छैन भन्दै गर्दाखेरि पनि बागलुङमा बगेर आउने कालीगण्डक नदी मुस्ताङबाट मुस्ताङ भएर आउने हो, त्यो मुस्ताङ र म्याग्दी भएर आउँछ, त्यस क्षेत्रमा चाहिँ हिमतालहरू छन् र त्यहाँको हिमताल फुटेर अथवा त्यसरी आउने बाढीले बागलुङ पनि प्रत्यक्ष प्रभावित हुन्छ। यसपटक जसरी मालडुङ्गाको पुल 15 सञ्चालन हुन सकेन, त्यस्तो खालको समस्या त्यही कालीगण्डकी नदीमा आउन सक्ने भएको कारणले गर्दा त्यो खालको समस्या चाहिँ हुन सक्छ।
0: ओके, अब मैले राक्षसको फोटोहरू हेर्दै थिएँ, देशमा यस्तो विपद परेको छ, मौसम प्रतिकूल पनि छ, स्थिति राम्रो छैन, तैपनि आन्तरिक र बाह्य पर्यटकहरू आइरहेको देखेँ, घोरे पानीको राम्रो राम्रो फोटोहरू देखेको थिएँ, के छ त्यो स्थिति, पर्यटकको स्थिति के छ, उहाँहरूले लोकल कम्युनिटी लोकल इकोनोमीलाई कसरी मद्दत गराउनु भएको छ?
1: पछिल्लो समय यो आन्तरिक पर्यटनहरू एक ठाउँबाट अर्को ठाउँमा घुम्न जाने भन्ने चाहिँ चलन एकदमै व्यापक बढेको छ। यो बेला भनेको त यति धेरै पर्यटकहरू आउने बेला हो कि बागलुङ पर्वत म्याग्दी र मुस्ताङमा अझ यो दसैँ हिजोबाट दसैँ सुरु भयो, दसैँ सुरु हुनुभन्दा अगाडि जुन 16 हुन्छ, 16 मुक्तिनाथमा पुगेर 16 आफ्ना सम्पूर्ण पितृ कार्यहरू गरियो भने पुण्य प्राप्ति हुन्छ र पितृहरूले पनि मोक्ष प्राप्त गर्छन् भन्ने जनविश्वास साथ भारतदेखि लिएर नेपालका विभिन्न ठाउँहरूबाट पर्यटकहरू आउने त्यहाँ चाहिँ धार्मिक कार्य गर्ने प्रचलन थियो। यसपटक चाहिँ त्यति धेरै मान्छेहरू त्यो बाहिरबाट चाहिँ आउन पाउनु भएको छैन, र अहिले यस क्षेत्रको पर्यटकीय ठाउँहरूमा जे जति घुम्नु भएको छ प्रायः स्थानीयहरू नै घुमिरहनु भएको छ। बाहिरको पहिलाको जस्तो चहलपहल छैन, अब बिस्तारै यो मौसमको सुधार हुँदै गयो, सडक सञ्जालको राम्रो व्यवस्थापन हुँदै गयो र सडकहरू सुधार हुँदै गयो भने पनि सजिलो हुन्छ भन्ने मलाई लाग्छ। अहिले जस्तो चाइनासँग जोड्ने एउटा मात्रै हामीसँग भन्सार नाका कोरोलामा नाका मात्रै अहिले सञ्चालन भइरहेको छ, त्यो पनि 1-way मात्रै सञ्चालन भइरहेको छ। बेनी जोमसम सडक जोड्ने नाका अहिले एकतर्फी मात्रै सञ्चालन भइरहेको छ, त्यहाँ पनि बाढी पहिरोले ठुलो क्षति पुर्याएको कारणले गर्दाखेरि केही समय बन्द भएको थियो, दुई तिन दिनदेखि मात्रै एकतर्फी सञ्चालन भइरहेको छ र अहिले कोरला नाकाबाट भित्रेका सामग्रीहरू त्यहाँबाट लेकाली च्याङ्राहरू बिस्तारै बजारतिर छिर्न सुरु गरेका छन् र त्यहाँबाट अन्य सामग्रीहरू पनि मुस्ताङबाट बेनी बजार हुँदै विभिन्न ठाउँहरूमा प्रवेश गरिरहेका छन्।
0: त्यो फोटो देख्न सक्छौँ हामी, च्याङ्राको बथान बथान ल्याउँदै गरेको देखिन्छ भने कता कता बागलुङको प्रसिद्ध कालिका मन्दिर यसपालि त्यति चहलपहल छैन भनेर पनि कता कता समाचार देखेको थिएँ, यसको के छ त कुरा?
1: बागलुङ कालिका मन्दिरमा पनि त्यो मुक्तिनाथ जानेहरू, स्वर श्राद्धमा मुक्तिनाथ जानेहरू फर्किँदाखेरि अथवा आउँदाखेरि कालिका मन्दिरमा पस्ने एकदमै धेरै चलन थियो, उहाँहरूले गर्दा चहलपहल हुन्थ्यो र यो हिजोबाट दसैँ सुरु भयो त्यसपछि त एकदमै धेरै मान्छेहरूको भिडभाडै हुने चलन हो। यसपटक भने त्यो सडकको सञ्जालको समस्याले गर्दाखेरि पनि मान्छेहरू नआउने भएर चाहिँ अहिले अलि सुनसान जस्तो, हिजो त लगभग खाली नै जस्तो थियो, आज मात्रै त्यो सडक सञ्जालन भएको छ, अब सायद भोलि पर्सिबाट केही मानिसहरूको सङ्ख्या बढ्छ होला, भक्तजनहरू आउनुहुन्छ होला। सहायक मार्गहरू थिए जस्तो पर्वतको फलिवास हुँदै जैमिनी घाट तरेर आउन सकिन्थ्यो अथवा बेनी बजार हुँदै गएर बेनीबाट पुल तरेर बागलुङतर्फ आउन सकिन्थ्यो, त्यो खालका मार्गहरू थिए तर सजिलो सहज र सबैले प्रयोग गरिरहेको मालडुङ्गाको पुल छैन अथवा सञ्चालनमा छैन भन्ने भइसकेपछि त्यो खालले एक खालको दिमागमा मानसिकतामा के हुँदो रहेछ भन्दा अब त्यो पुलै सञ्चालनमा छैन भने नजाउँ भन्ने खालको पर्दो रहेछ, लामो बाटो घुमेर कसरी जानु अप्ठ्यारो हुन्छ भन्ने खालले पनि मानिसहरू एकदमै कम आउने गरेको देखिएको छ। अब मालडुङ्गाको पुल सञ्चालन भइसकेपछि अब वृद्धि हुन्छ भन्ने अपेक्षा गर्न सकिन्छ।
0: ल त, धेरै अपडेट दिनुभयो त्यो भेगको, तपाईँलाई धेरै धन्यवाद छ। राम्रोसँग अझै 100% डेङ्गीबाट भनौँ न छुटकारा पाएपछि अझै धेरै धेरै पर पर गरेर रिपोर्ट ल्याउनु होला है त।
1: हुन्छ सर,
0: हस् ल, गेट वेल सुन ब्रदर, र ह्याप्पी दसैँ तपाईँलाई पनि है। हस् नमस्कार।
2: बीएफबीएस गोर्खा रेडियो, गोर्खा रेडियो।
3: कसरी पत्ता लाउने होला,
4: के पत्ता लगाउने,
3: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
4: के को बारेमा,
3: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको, साह्रै गाह्रो हुँदो रहेछ।
4: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
3: तिनकै बारेमा जान्न खोजेको।
4: ए, त्यो त सजिलै छ नि, फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
3: ओ, यो त अति राम्रो कुरा सुनाउनु भयो।
4: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।
2: BFBS, BFBS. Gorkha Radio.

0: Lion Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhan hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: सिंहदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा बोल्दै गृह सचिव केदारनाथ शर्मा
4: होल्डिङ सेन्टर 37 17 भए 5000 नागरिकहरू भएको ठाउँमा अलि 1085 चाहिँ हाम्रो होल्डिङ सेन्टरमा हुनुहुन्छ। अहिले पूर्वाधार विकास सचिवजीले भनेअनुसार चाहिँ हामी अब त्यसलाई ट्रान्सजेन्डर सेल्टरमा लानको लागि जुन हामी बनाउँदैछौँ ती 1085 पहिलो प्राथमिकता हुनुहुन्छ। त्यसले गर्दाखेरि हामी पुनर्स्थापन काम पनि अगाडि भएको छ भन्ने ठान्छु मैले। जुन असोजको 8 र 11 गते फेरि 5 जिल्लामा हामी प्रभावित भयौँ। कालीगण्डकी कोइडोर लगायत धेरै जिल्लाहरू भए 6 जिल्लाका 20 स्थान तहलाई फेरि सम्पूर्ण क्षेत्र घोषणा गऱ्यौँ। सुरुमा 15 स्थान थियो, पछि 20 स्थान तहलाई पनि सम्पूर्ण क्षेत्र घोषणा गर्दा गर्नुको साथै घरबाट पनि त्यहाँ दिनु पऱ्यो किनकि अवस्था त छ नागरिकलाई गाह्रो पर्छ भनेर ती 20 स्थान तहको लागि पनि जसरी भोटेपछि नदीमा हामीले गरेका थियौँ असोज 8 देखि 11 सम्ममा पनि पछि फेरि 20 स्थान तहलाई 3 महिना लागि सम्पूर्ण क्षेत्र घोषणा गऱ्यौँ। सँगसँगै घरबाट पनि हिँड्ने गऱ्यौँ। र पछि 2 छुट्टोकोमा क्याबिनेट प्रस्ताव पठाइएको छ। 2 छुट्टोको गर्दाखेरि आश्विन 8 र 11 गतेको सन्दर्भमा 22 स्थान त बढी प्रभावित हुनुभएको छ जहाँ हामीले सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेका छौँ।
3: संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले हुलाक सेवालाई आधुनिक प्रभावकारी र जनमुखी संस्थाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। हुलाक सेवा विभागको आर्थिक वर्ष 82-83 वार्षिक समीक्षा कार्यक्रममा उहाँले हुलाक सेवाको क्षमता अभिवृद्धि र संस्थागत सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भयो।
5: सरकारले घोषणा गरेको कार्यक्रम अन्तर्गत चाहिँ त्यही हिसाबले चाहिँ आजको दिनसम्म चाहिँ तपाईँको हात हातबाट चाहिँ घर घरमा पासपोर्टहरू पुगेको छ, होइन अन्य सामग्रीहरू डेलिभरी हुन थालेको छ। हुलाक चाहिँ अब एउटा विगत एउटा इतिहास जस्तोको रूपमा लिने गरिएकोमा हुलाकको महत्त्व अझै पनि रहेछ र हुलाकले चाहिँ आजसम्म नगरेको थप थुप्रै काम गर्न सक्दो रहेछ भन्ने खालको सन्देश चाहिँ जनमानससम्म जान थालेको छ। हुलाकले गर्ने कामहरूमा परिमार्जन भएको होला, प्रकृति कामको प्रकृति फरक भएको होला, तर हुलाक चाहिँ आउटडेटेड भएको छैन भनेदेखि
3: दसैँ भित्रीसँगै दसैँ मनाउन घर फर्किनेहरूको सीमा नाकामा लर्को लाग्न थालेको छ। नेपालगञ्जको जमुना नाकाबाट दैनिक 5000 भित्री रहेका छन्। नेपालगञ्जबाट दिलबहादुर केसीको रिपोर्ट।
6: दसैँ तिहार नजिकैसँगै भारतका विभिन्न सहरमा रोजगारी गर्दै आएका नेपालीहरू घर फर्कने क्रम बढेको छ। वर्षभरि परिवारबाट टाढा रहेकाहरू चाड पर्वमा भने आफ्नै घर फर्केर परिवार र आफन्तसँग खुसी साट्न चाहन्छन्। स्वदेशमै पर्याप्त रोजगारीको अवसर नहुँदा परिवारको खर्च धान्न भारत जानुपर्ने उनीहरूको बाध्यता छ। देशमै रोजगारीको अवसर सिर्जना भए परिवारबाट टाढिएर परदेशिनु पर्ने बाध्यता अन्त्य हुने उनीहरू बताउँछन्।
7: हाम्रो नेपालमा रोजगारी छैन, बाध्यताले इन्डिया जानु पर्छ। अहिले दसैँ मान्न अब फेरि 8 महिना पछि फेरि फर्किने
8: हामी यहीँ रोजगार पाउन पाएको भए त त्यहाँ पुग्दैछ। हाम्रो पनि परिवारलाई छोड्ने इच्छा थिएन, बसेर केही गरेर खान्छौँ होला।
9: सरकारसँग के भन्न चाहन्छौँ भने हामीलाई जति पनि आफ्नै गाउँठाउँमा होइन नेपालमा अनि कुनै केही व्यापार बिजनेस कुनै पनि हामीलाई दिएको भए हामीलाई जान जरुरी थिएन।
6: प्रदेशमा वर्षभरि पसिना बगाए पनि चाडपर्वले नेपालीलाई आफ्नै माटो र परिवारतर्फ फर्काउँछ। दसैँ तिहारमा उनीहरूको गन्तव्य बन्छ आफ्नै देश, आफ्नै सहर अनि आफ्नै गाउँ।
3: अब खबर फटाफट।
10: ललितपुरको किस्ट क्यान्सर सेन्टरले क्यान्सरका बिरामीलाई 3 सातासम्म निशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा दिने, विपन्न र विकट गाउँका बिरामीले आउँदो कार्तिक 14 यो सेवा लिन सक्ने। नेपाल टेलिकमको जुम्ला शाखाले गएको 14 महिनामा 7000 सिम कार्ड वितरण गर्यो। जुम्लाका 20 ठाउँबाट 4G र 7 ठाउँमा 2G सेवा सहितका टावरबाट टेलिकमको सेवा उपलब्ध। चितवनमा गएको साउन यता 1800 जनाको परीक्षण गर्दा 234 जनामा स्क्रब टाइफस संक्रमण, रत्नगरमा 28 महिला सहित 46 जना र भरतपुरमा 23 महिला सहित 32 जनामा संक्रमण पुष्टि। असोज 11 वर्षापछि बेनी जोमसम सडक 2 हप्ता बन्द हुँदा मुस्ताङको स्याउ निकासी बिथोलियो। 10,000 टन स्याउ फलेकोमा हालसम्म 30% मात्रै कट्यो। सार्वजनिक ठाउँमा हो हल्ला, हातपात, होलोजत, दुर्व्यवहारदेखि चोरी, लुटपाट र गुण्डागर्दी विरुद्ध काठमाडौँ उपत्यकामा प्रहरीको स्विप अपरेसन। 1 दिनमै 11 महिला सहित 98 जना प्रहरी फन्दामा। र चितवनको रत्नगर नौ सिसहीमा सोनाका ग्रीन र सोनाका कालो अङ्गुरको परीक्षण सुरु। पालिकाको पैसामा भारतबाट 400 वटा अङ्गुरका बिरुवा ल्याएर रेखदेख गरियो।

नमस्ते, यहाँले बीएफबीएस गोर्खा रेडियो ट्युनिङ गर्दै हुनुहुन्छ भने भर्खरै गीत सुनिसक्नुभयो अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

0: स्टार रेडियो
1: कसरी पत्ता लाउने होला
2: के पत्ता लगाउने
1: कहाँ जाने होला कोसँग कुरा गर्ने होला
2: के को बारेमा
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको साह्रै गाह्रो हुँदो रहेछ
2: तपाईँको मतलब भत्ता सेवा सुविधा आदि इत्यादि
1: तिनकै बारेमा जान्न खोजेको
2: ए त्यो त सजिलै छ नि फौजी सेवामा सेवारतका लागि यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि जसको नाम हो डिस्कभर माई बेनिफिट्स
1: अति राम्रो कुरा सुनाउनु भयो
2: हो त नि यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा सुविधा भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन् यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ

BFBS Gorkha Radio. फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: दशैंमा च्याङ्ग्राको मासु उपभोक्ताको प्रमुख रोजाइ हुने गरेको छ। पशु चिकित्सकले लामो यात्रापछि आउने भेडा च्याङ्ग्राको स्वास्थ्य राम्रोसँग हेरेर खरिद गर्न सुझाव दिएका छन्। कृष्ण दवाडीको रिपोर्ट।
4: हिमाली क्षेत्रमा चिसो हावापानीमा हुर्किएका भेडा च्याङ्ग्राको बथान जब पोखराको सिम्पानी र याम्दीमा आइपुग्छन् अनि पोखरेलीको दशैं सुरु हुन्छ। च्याङ्ग्रा र दशैं पोखरेलीको पर्याय जस्तै बनेको छ। च्याङ्ग्रा सहर झरेसँगै दशैंको उमङ्ग यहाँ सुरु हुन्छ। उच्च हिमाली क्षेत्रको चरणमा हुर्किएका र जडीबुटी खाएका विश्वासले च्याङ्ग्राको मासुको माग यहाँ उच्च हुने गर्दछ। अन्य समयमा मासुका लागि खसी कुखुरामा भर पर्ने पोखरेली दशैंमा च्याङ्ग्राको मासु रोज्छ।
5: घाँसहरू खाएको च्याङ्ग्रा यसो स्वादिष्ट हुन्छ कि भन्ने हाम्रो नेपालीहरूको परिवेशमा बढी ढलिरहेको कारणले त्यसलाई छोडेर अहिले च्याङ्ग्राहरू खाएका छन्।
4: मुगुका व्यापारी नवराज देवकोटाले हुम्लाबाट 11 दिन लगाएर च्याङ्ग्रा पोखरा ल्याइ पुर्याएको बताउनुभयो। उहाँका अनुसार केही स्थानमा पैदल हिँडाएर र केही ठाउँमा गाडीमा राखेर ल्याइएको बताउनुभयो। यस वर्ष अविरल वर्षा र पहिरोका कारण ढुवानीमा विगतका वर्षभन्दा बढी कठिनाई भोग्नु परेको उहाँले सुनाउनुभयो।
6: यो असोजको हामी कति 13 गते हिँडेर यता यहाँ आउँदाखेरि टाइम लाग्दा कति 8-10 दिन जति लाग्यो। कहिले हिँडेर कहिले गाडी चढेर गाह्रो त्यस्तै कोही मान्छेले केही भन्ने कोही अब कहिले पानीले सताउने कहिले बाढीले रोक्ने त्यस्तो भइरह्यो। मार्केट राम्रो थियो अहिलेको मार्केट लो छ हेर्नुहोस् त्यति भने जस्तो मार्केट छैन।
4: पोखरामा च्याङ्ग्रा आउन सुरु भएसँगै सरकारवाला निकायले अनुगमन सुरु गरेका छन्। भेटनेरी अस्पताल तथा पशु सेवा कार्य कास्कीका प्रमुख ग्रीष्म नेउपानेले चाडपर्वका बेला ठूलो संख्यामा पशु भित्रिने भएकाले स्वास्थ्य अवस्था रोगको जोखिम र बिक्री वितरणलाई ध्यानमा राखेर अनुगमन गर्ने गरिएको बताउनुभयो। उहाँले उपभोक्तालाई भेडा च्याङ्ग्रा खरिद गर्दा स्वास्थ्य अवस्थाको बारेमा ध्यान दिन विशेष आग्रह गर्नुभयो।
7: हाई अल्टिच्युड स्पेसिसहरूको मासुमा केही न केही विशेषताहरू हुनु स्वाभाविक हो, किनकि अब यो यार्सा गुम्बा लगायतका जडीबुटी पाइने चरण क्षेत्रमा चरेर हुर्किएका पशुहरूको कुनै न कुनै मासुमा त्यस्तो गुणस्तरका हिसाबले यस्तो हुन्छ भनेर छुट्याउने विज्ञानले त्यस्तो छुट्याएको अवस्था त छैन। तैपनि हाम्रो चाहिँ एउटा पर्सिभ समुदायको एउटा पर्सिभ्ड मान्यता हो। अर्को चाहिँ पोखरा के हो भने पहिलेदेखि परम्परागत रूपमा पनि यो दसैँको बेलामा च्याङ्ग्राको जतिको बजार बस्छ पोखरामा त्यतिको बजार चाहिँ नेपालको अरू स्थानहरूमा देखिँदैन। सामान्यतया उसको श्वास प्रश्वासको गति नबढेको होस्, त्यहाँ बथानमा बस्दाखेरि पनि चनाको होस् होइन, अलिक चम्किला आँखा भएको होस्, अलिक चिल्ला रौँ भएको होस् होइन, त्यस्तो किसिमको चाहिँ छान्ने त्यसलाई चाहिँ हामी आम मान्छेले पनि स्वस्थ छ भनेर भन्न सकिन्छ त्यस्तो पशुहरूलाई।
3: दसैँलाई लक्षित गर्दै पोखरामा 14,800 भेडा च्याङ्ग्रा भित्रिएका छन्।
8: हिमाली जिल्ला मुस्ताङसहित दार्चुला, बझाङ, बाजुरा र डोल्पाबाट व्यापारीले बिक्रीका लागि भेडा च्याङ्ग्रा पोखरा ल्याएका हुन्। पोखरा महानगरपालिका 1 सिमपानी र पोखरा 25 हेमजामा भेडा च्याङ्ग्राको हाट बजार सञ्चालनमा ल्याइएको छ। पोखरा महानगरपालिका पशु सेवा शाखाका पशु चिकित्सक नवराज अधिकारीका अनुसार मुस्ताङबाट 9,000, दार्चुलाबाट 2,000, बझाङबाट 1,800 तथा बाजुरा र डोल्पाबाट 1,000 भेडा च्याङ्ग्रा पोखरा ल्याइसकिएको छ। अझै केही भेडा च्याङ्ग्रा बाटोमै रहेकाले फुलपाती भन्दा 1-2 दिन अगाडिसम्म बजारमा आइपुग्ने उहाँले जानकारी दिनुभएको छ। गण्डकी प्रदेशका अन्य जिल्लाबाट समेत स्थानीय भेडा बिक्रीका लागि पोखरा ल्याउने गरिन्छ। यसैबीच पशु सेवा शाखा, भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्की र पशु क्वारेन्टिन कार्यालय पोखराको संयुक्त टोलीले भेडा च्याङ्ग्राको स्वास्थ्य अवस्था तथा बिक्री वितरणको अनुगमन शुरू गरेको छ। फुलपातीका दिनसम्म निरन्तर अनुगमन गरिने जनाइएको छ। पोखराको हाट बजारमा च्याङ्ग्रा प्रति केजी 1,250 रुपियाँसम्म र भेडा प्रति केजी 700 रुपियाँसम्म बिक्री भइरहेको महानगरपालिका पशु सेवा शाखाले जनाएको छ।
3: भरतपुर महानगरका 460 ग्राहकलाई भूमिगत माध्यमबाट बिजुली दिइएको छ।
9: विद्युत प्राधिकरणले बाइपास रोड सैचोकदेखि पुलचोकसम्म र चितवन मेडिकल कलेज अगाडिका ग्राहकलाई भूमिगत बिजुली वितरण गरेको हो। प्राधिकरणको पोखरा भरतपुर वितरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार हाल दैनिक करिब 13 मिटरमा लाइन जडानको काम भइरहेको छ। उहाँका अनुसार भूमिगत विद्युतीकरणका 18 फिडर मध्ये 3 लाइन जोड्न बाँकी छ। भरतपुर महानगरका 1,240 ग्राहकलाई भूमिगत बिजुलीको लाइन जडान गर्नुपर्नेमा अब 5% बाँकी छ। महानगरभित्र बिजुलीको तार भूमिगत गर्न 1,40,00,000,000 छुट्याइएको छ। भरतपुरमा बिजुलीको तार भूमिगतका लागि भारतको टाटा प्रोजेक्ट लिमिटेडले 2021 अक्टोबरदेखि काम थालेको हो। यो कामका लागि एसियाली विकास ब्याङ्कले रकम दिएको छ।
3: गत असोजको दोस्रो साता महाकाली नदीमा रहेको झोलुङ्गे पुलको एउटा पिल्लर भत्किएको र अन्य भागमा समेत क्षति पुगेपछि आवागमन बन्द रहेको कञ्चनपुरको दोधरा चाँदनी पुल बनाउन 20 करोड लागेको
0: छ।

पीएफबीच गोर्खा रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रम घर संसारको आरम्भ भएको छ. तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु आजको यस दिनमा म सिनेको तर्फबाट. कार्यक्रम घर संसार एक घण्टाको कार्यक्रम रहेको छ जहाँ घर सम्बन्धित जानकारी राख्ने गर्दछु. घरको संसारलाई हामी कसरी सुन्दर बनाउन सक्छौँ त्यहाँ हाम्रो आत्मिक जीवन, मानसिक अनि शारीरिक जीवन हुन्छ. यी सबै क्षेत्रमा हामी स्वस्थ रहन उत्तिकै जरुरी हुन्छ र यसैको क्रममा चाहिँ आज विशेष गरी महिला चाहिँ एउटा घरको स्त्रीको चाहिँ यति ठुलो भूमिका हुन्छ होइन, किनकि एउटा स्त्री नै एउटा आमा बन्न सक्छ र एउटा मूल नै अब एउटा स्त्री नै हो भन्दा पनि फरक पर्दैन र परिवारहरू बढाउने क्रमहरूमा चाहिँ अब सन्तानहरू जन्मिने क्रम हुन्छ र त्यसमा धेरै बडी चेन्जेसहरूबाट पनि वुमेनहरू दे हेभ टु गो थ्रु इट र विशेष गरी आज सुत्केरीपछि शरीर पहिलेको अवस्थामा फर्किन कति लाग्छ त समय, यो चाहिँ महिलाहरूलाई चाहिँ यो फाइदाजनक हुनेछ. आजको यस विषयमा चाहिँ म चर्चा गर्ने नै छु श्रोता. अहिलेको लागि भने आउनुहोस् कार्यक्रममा हामी अगाडि बढ्ने नै छौँ यो मिठो गीतको साथमा. त्यस पश्चात आज यो टपिकमा चाहिँ कुराकानी गर्ने नै छौँ.

0: SBS Gorkha Radio.
1: BFB's Gorkha Radio Sunero and Sarakari Krom, Elehami Sons Rutai, Sami Carson Sarmara, Tartakuri Regutu, Sutkiri Pati, Shari Pahiliga, was Sama Fargina Kotilax at the Sami. सामाजिक सञ्जालमा सेलिब्रिटीहरू महिलाहरूको शरीर र सुन्दरतामाथि टिप्पणी भइरहेका हुन्छन्। बच्चा जन्माएको केही समयमै उनीहरू पहिलेको जस्तै देखिनुपर्ने अपेक्षा पनि गरिन्छ, तर प्रसवपछि शरीरलाई कति समय लाग्छ भन्ने प्रश्नको एउटै जवाफ हुँदैन। गर्भावस्थामा शरीरमा भएका परिवर्तन एकैपटक हट्दैनन्, त्यसैले प्रसवपछिको रिकभरीका लागि समय, आराम र उचित हेरचाह आवश्यक हुन्छ। गर्भावस्थाका क्रममा महिलाको शरीरमा निकै ठुलो परिवर्तन हुन्छ। तौल बढ्ने, शरीरमा बोसोको मात्रा परिवर्तन हुने, पेटका मांसपेशी तन्किने, पाठीघरको आकार बढ्ने, स्तनमा परिवर्तन आउनेदेखि हार्मोन, निन्द्रा, ऊर्जा र शारीरिक गतिविधिसम्म प्रभावित हुन्छ। बच्चा जन्मिएपछि सबै परिवर्तन केही हप्तामै पुरानै अवस्थामा फर्किने होइनन्। शरीरले गर्भावस्थाका क्रममा गरेको परिवर्तनलाई बिस्तारै उल्टाउँदै सामान्य अवस्थामा फर्किने प्रक्रिया सुरु हुन्छ। यही कारण प्रसवपछि शरीरलाई रिकभर हुन समय लाग्छ। अब यसमा डेलिभरी पछि शरीर तुरुन्तै पहिले जस्तो किन हुँदैन त? गर्भावस्थामा पाठीघर बच्चा हुर्काउनका लागि निकै ठुलो हुन्छ। बच्चा जन्मिएपछि पाठीघर बिस्तारै खुम्च्दै पहिलेको आकारतर्फ फर्किन्छ। यो प्रतिक्रियालाई चाहिँ केही हप्ता लाग्न सक्छ। त्यसै गरी गर्भावस्थामा पेटका मांसपेशी र तन्तुहरू तन्किएका हुन्छन्। कतिपय महिलामा पेटको बिचमा मांसपेशी बीच दूरी बढ्ने समस्या अर्थात् डायस्टासिस रेक्टाई पनि भन्न सकिन्छ, हुनसक्छ। त्यसैले बच्चा जन्मिएपछि पेट केही समयसम्म बाहिर निस्किएको वा नरम देखिन सक्छ। स्तनमा पनि परिवर्तन हुन्छ। बच्चाका लागि दुध उत्पादन सुरु भएपछि स्तन भारी, सुन्निएको वा दुखीको महसुस हुनसक्छ। पछि स्तनपानको अवस्था र शरीरमा हुने हार्मोनल परिवर्तन अनुसार यसको आकार र बनावटमा पनि परिवर्तन आउन सक्छ। गर्भावस्थामा बढेको तौल पनि तुरुन्तै घट्दैन। बच्चाको तौल घटेपछि पनि शरीरमा जम्मा भएको अतिरिक्त बोसो,

0: तरल पदार्थ र अन्य परिवर्तनहरू बिस्तारै कम हुँदै जान्छन्। स्तनपान, निन्द्रा, खानपान, शारीरिक गतिविधि, उमेर, वंशानुगत कारण तथा गर्भावस्था अघिको शरीरको अवस्था लगायत धेरै कुराले यसमा प्रभाव पार्छन्। त्यसैले डेलिभरी भएको यति दिन वा हप्ताभित्र तौल पहिले जस्तै हुनुपर्छ भन्ने कुनै एउटै मेडिकल समय सीमा छैन। र केही क्षणमा प्रसवपछि शरीरमा के परिवर्तन हुन्छ यो विषयमा नै चर्चा गर्नेछु। अहिलेलाई लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ।
1: BFBS गोर्खा रेडियो।

आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ।

0: गोरखा रेडियो
1: पीएफबीस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमले हामी छोघर संसारमा तपाईँको समक्ष चर्चा गरिरहेको छ। यस समयमा सुत्केरीपछि शरीर पहिलेको अवस्थामा फर्किन कति लाग्छ समय भन्ने विषयमा रहेको छ र अब भने यसै गरी प्रसवपछि शरीरमा के परिवर्तन हुन्छ। प्रसवपछि सुरु हुने समयलाई चाहिँ पोस्टपार्टम पिरियड भनिन्छ। परम्परागत रूपमा यसलाई करिब छ हप्ताको अवधिसँग जोडिए पनि आमाको शारीरिक र मानसिक रिकभरी त्यसपछि पनि जारी रहन सक्छ। यस अवधिमा विभिन्न परिवर्तन देखिन सक्छन्, जस्तै पाठीघर खुम्चिनु र यसै गरी बच्चा जन्मेपछि पाठीघर बिस्तारै आफ्नो पुरानो आकारतर्फ फर्किन्छ। यस क्रममा पेटमा हल्का दुखाइ वा ऐठन हुन सक्छ। यसै गरी लोसिया, प्रसवपछि केही समय योनिमार्गबाट रगत तथा अन्य पदार्थ मिसिएको स्राव आउँछ, जसलाई लोसिया भनिन्छ। सुरुमा बढी रगत जस्तो देखिए पनि समयसँगै यसको मात्रा र रङ परिवर्तन हुँदै कम हुँदै जान्छ। यसै गरी स्तनमा परिवर्तन, दुध बन्न थालेपछि स्तनमा भारीपन, कसिलोपन वा संवेदनशीलता हुन सक्छ। बच्चालाई सही तरिकाले स्तनपान गराउँदा धेरै अवस्थामा यो अस्वस्थता कम हुन्छ। यसै गरी पेटको मांसपेशीमा परिवर्तन, गर्भ अवस्थामा पेट निकै तन्किने भएकाले बच्चा जन्मिएपछि पेट केही समय झोलिएको र बाहिर निस्किएको देखिन सक्छ। यसै गरी पेल्भिक फ्लोरमा कमजोरी, गर्भ अवस्था र प्रसवका कारण पेल्भिक फ्लोरमा मांसपेशी कमजोर हुन सक्छन्। यसले हाँस्दा, खोक्दा वा हच्छी गर्दा पिसाब चुहिने समस्या निम्ताउन सक्छ। आवश्यक परे चिकित्सक वा फिजियोथेरापिस्टको सल्लाहमा पेल्भिक फ्लोर एक्सर्साइज गर्न सकिन्छ। यसै गरी छालामा परिवर्तन, पेट, स्तन, तिग्रा वा शरीरमा अन्य भागमा स्ट्रेच मार्क देखिन सक्छ। कतिपय महिलामा गर्भावस्थामा बढेको मेलास्मा वा छालाको रङ सम्बन्धी परिवर्तन पनि केही समय रहन सक्छ। यसै गरी कपाल झर्नु, हार्मोनमा आएको परिवर्तनका कारण प्रसवपछि केही महिनामा कपाल बढी झर्न सक्छ। धेरै अवस्थामा यो अस्थायी हुन्छ र समयसँगै सुधार हुन्छ। र अन्तमा शरीरको आकारमा परिवर्तन, तौल, पेट, स्तन वा हिपको आकार पहिलेको भन्दा फरक देखिन सक्छ। यी मध्ये केही परिवर्तन पूर्ण रूपमा पहिलेको अवस्थामा नफर्किन पनि सक्छन्। अब पहिले जस्तै शरीर फर्किन कति समय लाग्छ त भन्ने प्रश्न पनि हुन सक्छ। यो बारेमा पनि जानकारी रहने नै छ, तर त्योभन्दा अगाडि आउनुहोस्, लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

0: BFB's Gorkar Bidi Sunni and Unzara, Gary Cromelli Hammy Chong Sruta, you summy, Ali Carson Zarma Tarta Gurira Gusutabiko Summit, your massut Kiripati Sari, Pahilika was Dama, Parkina Cotilaxa Summy, Benibisha Maracusa, Risigari, Ali Kusamima, Babaniami, Abo Isma Tarta Goniso, पहिले जस्तै शरीर फर्किन कति समय लाग्छ त अब डेलिभरी पछि शरीरलाई पहिलेको जस्तो अवस्थामा फर्कन कति समय लाग्छ भनेर यसको निश्चित समय हुँदैन कसैलाई केही हप्तामै शरीर हलुका र सामान्य महसुस हुन सक्छ भने कसैलाई धेरै महिना लाग्न सक्छ विशेष गरी पेटका मांसपेशी पेल्भिक फ्लोर तौल र शारीरिक शक्तिको रिकभरीमा लामो समय लाग्न सक्छ सी सेक्सन भएको अवस्थामा शल्यक्रियाको घाउ निको हुन पनि समय चाहिन्छ त्यसैले सामान्य प्रसव र सी सेक्सन पछि रिकभरीको अनुभव एउटै हुँदैन यस्तै जुम्ला वा एकभन्दा बढी बच्चा भएको गर्भावस्था गर्भावस्थाका क्रममा भएको जटिलता प्रसवका क्रममा भएको समस्या तथा आमाको समग्र स्वास्थ्यले पनि रिकभरीलाई प्रभावित गर्न सक्छ त्यसैले प्रसव पछिको शरीरलाई अरू महिलासँग तुलना गर्न उपयुक्त हुँदैन यसै गरी डेलिभरी पछि तौल घटाउन तयार हतार गर्नुहुँदैन बच्चा जन्मिए लगतै तौल घटाउने कडा डाइट वा अत्यधिक व्यायाम सुरु गर्नु उचित हुँदैन विशेष गरी स्तनपान गरिरहेकी आमाका लागि पर्याप्त पोषण पानी र आराम आवश्यक हुन्छ प्रसवपछि चिकित्सकले अनुमति दिएपछि बिस्तारै हिँडडुल तथा शरीरले थान्न सक्ने हल्का गतिविधिबाट सुरु गर्न सकिन्छ पछि स्वास्थ्य अवस्था र प्रसवको आकार अनुसार व्यायामको मात्रा बढाउन सकिन्छ तौल घटाउने लक्ष्यभन्दा पहिले शरीरलाई निको हुन दिनु चाहिँ महत्त्वपूर्ण हुन्छ सेलिब्रिटीले यति महिनामा शरीर पहिले जस्तो बनाए भनेर आफूलाई तुलना गर्दा अनावश्यक दबाव पर्न सक्छ सामाजिक सञ्जालमा देखिने तस्विरले व्यक्तिको वास्तविक स्वास्थ्य निन्द्रा खानपान व्यायाम सहयोगी जनशक्ति वा फोटो खिचीको समयबारे कुनै कुरा बताउँदैन र केही क्षणमा प्रसवपछि देखिने सक्ने गम्भीर समस्याको बारेमा पनि म तपाईँको माझमा जानकारी राख्ने नै छु श्रोता अहिलेको लागि आउनुहोस् लागौँ फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ
1: BFBS गोर्खा रेडियो

PFBS गोरखा रेडियो। 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।

0: BFBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रमलाई हामी छौँ श्रोता यो समय घर संसारमा र म चर्चा गरिरहेको छु सुत्केरीपछि शरीर पहिलेको अवस्थामा फर्किन कति समय लाग्छ त भन्ने विषयमा रहेको छ त्यसै गरी अहिलेको समयमा हामी चर्चा गरौँ फेरि पनि प्रसवपछि अब यो शरीरमा के परिवर्तनको साथमै अब प्रसवपछि देखिन सक्ने गम्भीर समस्या प्रसवपछि हुने अधिकांश परिवर्तन सामान्य रिकभरीको हिस्सा भए पनि केही लक्षण सामान्य मानेर बस्नुहुन्न जस्तै अत्यधिक रक्तस्राव सामान्यभन्दा धेरै रगत बग्नु ठुलो आकारका रगतका डल्ला आउनु वा लगातार रक्तस्राव बढ्दै जानु पोस्टपार्टम हेमरेजको चाहिँ सङ्केत हुनसक्छ यसै गरी पोस्टपार्टम प्री एक्लेम पिसिया गर्भावस्थामा रक्तचाप सामान्य भए पनि बच्चा जन्मिएपछि उच्च रक्तचाप सम्बन्धी समस्या देखिन सक्छ तीव्र टाउको दुख्ने आँखाले धमिलो देख्ने अनुहार वा हात खुट्टा असामान्य रूपमा सुन्निने छाती दुख्ने वा सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा चाहिँ सम्पर्क गर्नुपर्छ यसै गरी रगतको थक्का प्रसवपछि केही समय रगत जम्ने जोखिम बढ्न सक्छ एउटा खुट्टा असामान्य रूपमा सुन्निनु दुख्नु वा रातो हुनु गम्भीर सङ्केत हुनसक्छ अचानक छाती दुख्ने र सास फेर्न गाह्रो हुने फोक्सोमा रगतको थक्का पुगेको हुन सक्ने पैकाले तत्काल आकस्मिक उपचार आवश्यक हुन्छ अब संक्रमण ज्वरो दुर्गन्धयुक्त युनिस्राव बढ्दो पेट दुखाइ सी सेक्सन वा अन्य घाउमा रातोपन सुन्निनु वा पेप आउनु संक्रमणका सङ्केत हुन सक्छन् यसै गरी मानसिक स्वास्थ्यलाई पनि उत्तिकै महत्त्व दिनुपर्छ प्रसवपछि महिलाको शरीरमा मात्र होइन मनमा पनि ठुलो परिवर्तन आउँछ बच्चाको हेरचाहको जिम्मेवारी निन्द्राको कमी हार्मोनल परिवर्तन स्तनपान सम्बन्धी कठिनाई शरीरमा आएको परिवर्तन र परिवार वा सामाजिक दबावका कारण आमालाई भावनात्मक रूपमा कठिन समय पनि हुन सक्छ र यो अनुसारको थियो केही जानकारी र केही क्षणमा फोर्थ ट्राइमेस्टर किन महत्त्वपूर्ण हुन् यो विषयमा पनि यो एउटा एजुकेसनल कुरा म राख्ने नै छु अहिलेलाई पनि आउनुहोस् लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ
1: गोर्खा रेडियो

BFBS Gorkar Radio सुन्ने अनुसार अगाडि क्रमैले हामी छौँ श्रोता यो समय घर संसारमा र मैले यो समय तपाईँको समीक्षा जानकारी राखिरहेको छु। सुत्केरीपछि शरीर पहिलेको अवस्थामा फर्किन कति लाग्छ समय भन्ने विषयमा रहेको छ र यसैगरी हामी चर्चा गर्ने नै छौँ अहिलेको समयमा चाहिँ फोर्थ यो ट्राइमेस्टर किन महत्त्वपूर्ण हुन्छ त। गर्भावस्थालाई तीन ट्राइमेस्टरमा विभाजित गरिन्छ। बच्चा जन्मिएपछिको पहिलो करिब तीन महिना पनि आमा र बच्चाका लागि अत्यन्त महत्त्वपूर्ण संक्रमणका लागि भएकाले यसलाई चाहिँ अनौपचारिक रूपमा फोर्थ ट्राइमेस्टर भनिन्छ। यस समयमा बच्चाले बाहिरी संसारसँग अनुकूलन गरिरहेको हुन्छ भने आमाको शरीर गर्भावस्था र प्रसवबाट रिकभर भइरहेको हुन्छ। त्यसैले यस समयमा आमालाई केवल बच्चा जन्माउने व्यक्तिका रूपमा होइन आफैलाई पनि हेरचाह आवश्यक गर्ने व्यक्तिका रूपमा हेर्नुपर्छ। पर्याप्त आराम, पौष्टिक खाना, पानी, स्तनपानमा सहयोग, घरको काममा परिवारको साथ र आवश्यक स्वास्थ्य परीक्षणले आमाको रिकभरीमा महत्त्वपूर्ण भूमिका खेल्छ। यसै गरी आमालाई पहिले जस्तै भन्दा स्वस्थ बनाउने कुरा महत्त्वपूर्ण। बच्चा जन्मिएपछि महिलाको शरीर चाहिँ बदलिनु असामान्य होइन। पेटमा स्ट्रेच मार्क हुनु, केही समय पेट बाहिर देखिनु, तल पहिलेभन्दा बढी हुनु, स्तनको आकार परिवर्तन हुनु वा शरीरमा केही स्थायी परिवर्तन आउनु प्रसवपछिको यात्राकै हिस्सा हुन सक्छ। त्यसैले प्रसवपछि महिलाको शरीरलाई पहिले जस्तै भयो कि भएन भनेर मूल्याङ्कन गर्नुको सट्टा उनी स्वस्थ छिन् कि छैनन्, पर्याप्त आराम पाइरहेको छन् कि छैनन्, पोषण पुगेको छ कि छैन र मानसिक रूपमा कसो महसुस गरिरहेकी छन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। आमा र बच्चाको जीवनमा बच्चा जन्मिएपछि नयाँ अध्याय सुरु हुन्छ। यो समयमा आमालाई शरीर परिवर्तन भएकोमा आलोचना होइन, आराम, सहयोग र समझदारी चाहिन्छ। र अवश्य पनि श्रोता, आजको दिनमा यो जानकारी तपाईँको माझमा रहेको थियो। घर संसारमा हामीले घरको संसारलाई सुन्दर बनाउन एउटा स्त्रीको ठुलो भूमिका हुन्छ होइन, र विशेष गरी एउटा नानी जन्मिएपछि एउटा सुत्केरीलाई कति साह्रो हुन्छ। सी गोज थ्रु हर बडी चेन्ज, हर मेन्टल स्टेट, सबै कुराहरूमा हुन्छ। र आज निकै नै यो फाइदाजनक भएको छ भने म आशा गर्दछु भविष्यमा हुनुहुने मम्स टु बीहरूको लागि, प्यारेन्ट्स इभन ड्याड्स टु बीहरू जो जति हुनुहुन्छ, तपाईँले पनि यो जानकारी पाइसक्नु भएको छ। आफ्नो घरमा भएको सुत्केरीलाई चाहिँ कसरी ख्याल गर्न सकिन्छ भन्ने यो जानकारी पनि रहेको थियो। त्यस्तै जानकारीमूलक कुराहरू म अर्को हप्ता पनि ल्याउने नै छु श्रोता तपाईँको समीक्षामा। र जाँदा जाँदै एउटा मिठो गीत पनि राख्नेछु, ऐना हेरेर कपाल कोरेर शान्तिश्री परियार र सुरज तमुको आवाजमा भन्दै म सुने पनि लागि बिदा लिनेछु। नेक्स्ट विक भेटौँ। नमस्ते, बाय बाय।

0: नेकपा एमाले सांसदहरूले रासोपा सांसद खगेन्द्र सुनारको अडियो प्रकरणमाथि संसदीय छानबिन समितिको माग गरेका छन्। सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै एमाले संसदीय दलकी उपनेता पद्मकुमारी अर्यालले सुनारको विषयमा संसदीय छानबिनको माग गर्नुभएको हो। सांसद सुनारको अडियो प्रकरणको विषयमा रासोपाले मात्रै नभएर संसदबाट पनि गम्भीरतापूर्वक छानबिन हुनुपर्ने माग गर्नुभएको हो। सार्वजनिक ओहदामा बसेकाहरू निश्चित मर्यादा आचरण र जवाफदेहिताभित्र रहेर सेवकको रूपमा प्रस्तुत हुनुपर्ने उहाँको भनाइ छ। शक्ति प्रयोग गरेर अरूमाथि अवाञ्छित गतिविधि गर्न कसैलाई छुट नहुने भन्दै छानबिनमा दोषी ठहरिए सुनारमाथि हदैसम्मको कारवाही हुनुपर्ने अडान पनि राख्नु भएको छ। यता राष्ट्रिय सभाकी एमाले सदस्य रामकुमारी झाँक्रीले सुनारले धम्क्याएका भनिएका महिला र उनको बच्चालाई सुरक्षा दिन माग गर्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै सांसद झाँक्रीले सुनारले आमा र बच्चालाई धम्की दिएको अडियो बाहिरिएकाले सुरुमा उनीहरूको सुरक्षा हुनुपर्ने माग गर्नुभएको हो। सुनारले महिलालाई तथा नाम भन्दै धम्क्याएको र पैसा मागेको अडियो हिजो जनआस्थाले सार्वजनिक गरेको हो। सुनारले धम्क्याएको भनिएको अडियोमा सुन्न नसकिने शब्द प्रयोग गरिएको छ। अडियोमा सुनिने रगत पुछु भन्ने शब्दहरू बोलिएको विषयमा झाँक्रीले आक्रोश बोक्नु भएको छ। बाहिरिएको अडियो प्रकरणलाई हदभन्दा परको हिंसा भन्दै उहाँले सरकार र नेपाल प्रहरीको तत्काल महिला र बच्चाको सुरक्षामा ध्यान दिनुपर्ने माग गर्नुभयो। अपराधीमाथि कारवाही भन्दा पहिले पीडितको सुरक्षा हुनुपर्ने र सुनारमाथि तुरन्त अनुसन्धान गरेर कानुनी कारवाही हुनुपर्ने झाँक्रीको भनाइ छ। सार्वजनिक भएको अडियोबारे प्रहरीले आन्तरिक छानबिन थालेको छ। केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी अभिनारायण काफ्लेले अडियोको सत्यताबारे बुझ्ने काम गरिएको जानकारी दिनुभयो। हालसम्म महिलाले कुनै पनि प्रहरी कार्यालयमा उजुरी नदिएको प्रहरीले जनाएको छ। राष्ट्रपतिले सुनारलाई सार्वजनिक कार्यक्रममा उपस्थित नहुन निर्देशन दिएको छ। पार्टीको अनुशासन आयोगले सुनारमाथि छानबिन थालिसकेको राष्ट्रपतिले जनाएको छ। सरकारले पूर्वाधार विकासमा लगानी बढाउन 1 खर्ब रुपियाँ अधिक पुँजी भएको पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव गरेको छ।
1: पूर्वाधार विकास मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा संघ प्रदेश र पालिकाका साथै सरकारी संस्थान बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रको लगानी समेट्ने व्यवस्था प्रस्ताव गरेको छ। प्रस्तावित कोषको जारी पुँजी 50 अर्ब र चुक्ता पुँजी 20 अर्ब रुपियाँ हुनेछ। कोषमा नेपाल सरकारको 40%, प्रदेश सरकारको 5%, महानगरपालिका उपमहानगरपालिका तथा नगरपालिकाको 15% र गाउँपालिकाको 10% लगानी रहने प्रस्ताव छ। त्यस्तै सरकारी निगम कोष संस्थान बैंक तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको 15% र निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाको 15% सेयरी हिस्सा रहने मस्यौदामा उल्लेख छ। पूर्वाधार विकासका लागि आवश्यक ठूलो लगानी जुटाउन सरकारी बजेटमा मात्रै निर्भर रहनुपर्ने अवस्था कम गर्ने उद्देश्यले कोष स्थापना गर्न लागेको हो। प्रस्तावित कोष मार्फत सड़क खानेपानी ढल व्यवस्थापन फोहोर मैला व्यवस्थापन लगायत शहरी पूर्वाधारका आयोजनामा लगानी परिचालन गर्ने लक्ष्य राखिएको छ। कोषले सरकारका विभिन्न तहबाट प्राप्त रकमका साथै स्वदेशी तथा विदेशी दात्री निकायबाट ऋण र अनुदान लिन सक्नेछ। प्रस्तावित कोषले पूर्वाधार आयोजनामा सेयर ऋणपत्र तथा अन्य वित्तीय उपकरण मार्फत लगानी गर्न सक्नेछ। संघ प्रदेश र पालिकाको साझेदारी छनौट भएका आयोजनालाई ऋण वा अनुदान उपलब्ध गराउने व्यवस्था पनि मस्यौदामा समेटिएको छ। कोषको सञ्चालन तथा व्यवस्थापनका लागि पूर्वाधार विकास मन्त्रालयका सचिव वा तोकिएको व्यक्तिको अध्यक्षतामा 10 सदस्यीय सञ्चालक समिति गठन गर्ने प्रस्ताव गरिएको छ। सरकारले अघि सारेको यो प्रस्ताव कार्यान्वयनमा आएमा संघ प्रदेश र पालिकाका साथै निजी क्षेत्रको पुँजी परिचालन गरी पूर्वाधार विकासका लागि दीर्घकालीन वित्तीय स्रोत जुटाउने आधार तयार हुन सक्नेछ।
0: अब खबर फटाफट।
2: ललितपुरको किस्ट क्यान्सर सेन्टरले क्यान्सरका बिरामीलाई 3 सातासम्म निशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा दिने, विपन्न र विकट गाउँका बिरामीले आउँदो कार्तिक 14 सम्म यो सेवा लिन सक्ने। नेपाल टेलिकमको जुम्ला शाखाले गएको 14 महिनामा 7,000 सिम कार्ड वितरण गर्यो। जुम्लाका 20 ठाउँबाट 4G र 7 ठाउँमा 2G सेवा सहितका टावरबाट टेलिकमको सेवा उपलब्ध। चितवनमा गएको साउन यता 1,800 जनाको परीक्षण गर्दा 234 जनामा स्क्रब टाइफस संक्रमण, रत्ननगरमा 28 महिलासहित 46 जना र भरतपुरमा 23 महिलासहित 32 जनामा संक्रमण पुष्टि। असोज 11 को वर्षापछि बेनी जोमसम सडक 2 हप्ता बन्द हुँदा मुस्ताङको स्याउ निकासी बिथोलियो। 10,000 टन स्याउ फलेकोमा हालसम्म 30% मात्रै कट्यो। सार्वजनिक ठाउँमा होहल्ला, हातपात, होलोजत दुर्व्यवहारदेखि चोरी, लुटपाट र गुण्डागर्दी विरुद्ध काठमाडौँ उपत्यकामा प्रहरीको स्विप अपरेसन। 1 दिनमै 11 महिलासहित 98 जना प्रहरी फन्दामा। र चितवनको रत्ननगर 9 सिसहीमा सोनाका ग्रीन र सोनाका कालो अङ्गुरको परीक्षण सुरु। पालिकाको पैसामा भारतबाट 400 वटा अङ्गुरका बिरुवा ल्याएर रेखदेख गरिँदै
0: हवस् त
1: अहिलेसम्मका खबर यति नै हुन्छ।
3: यो BFBS गोर्खा रेडियो हो।

2081 सालको तपाईँलाई हार्दिक हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै दुःख पीडा पीर व्यथा वेदना सबै बिस्तारै बिस्तारै हट्दै जाओस्, हरेकको मनमा खुसी र आनन्द भरियोस्। यिनी शुभकामनाका साथ तपाईँलाई स्वागत गर्दछु मनको आवाज।

कसैलाई खाना पकाउन एकदमै रहर लाग्दछ, कसैलाई भान्सैमा पस्नु नपरे पनि हुन्थ्यो भनेको जस्तो लाग्छ है। म चाहिँ बिचको परे, सकभर सकभर भान्सामा पस्न नपरे हुन्थ्यो भन्ने जस्तो मेरो सोच हुन्छ, किन भन्दा मिठो पकाउन नजानेर होला सायद। तर उही पेट पाल्ने, पेट अघाउने उपाय चाहिँ गर्न आयो। अब कुनै स्पेसल डिस बनाउँछु भन्यो भने चाहिँ मबाट यो काम हुँदैन। अब उही हो एउटा उखान छ नि, खोइ के स्वादे जिब्रो, बुझ्नुभयो कुरा है। मलाई पनि पकाउनु नपरिदिए हुन्थ्यो भन्नेमा म पनि पर्छु। एक दिन के भयो भने, अब भात पकाउनु पर्यो भनेर भात बसालेँ। भात बसालिसकेपछि गफ छाट्न थालेँ। अब गफ छाटिसकेपछि गनायो, के भयो भन्दा त खाना हुने चाहिँ थिएन। अनि गालीको बर्सात त भइहाल्यो, जसलाई सुनाए छिछी भनेर उपदेश दिन थालिहाले। कसैको भान्सा यस्तो हुन्छ भने कसैको भान्सा त्यसै त्यसै मगमग मगमग बास्ना आएर अहिले नै खाइहाल्नु जस्तो मुखमा पानी आउँछ। अब यो अब उही हो यो कला, पाक कला हुनेहरूले चाहिँ मगमग मगमग सुगन्धित मिठो मिठो बास्ना भएको मिठो खानेकुरा पकाउँछन्, जसको स्वाद के भन्नु है, आहा अहिले भोक लागे जस्तो। अब नजान्नेहरूले पकाएको अब भागै बस्नु नपरे पनि हुन्थ्यो भन्ने पनि हुन्छ। अब मैले यो कुरा किन निकालेँ भन्दाखेरि चाहिँ, यदि तपाईँ हामीलाई टेन्सन छ, यदि तपाईँ हामीलाई एन्जाइटी छ,

यदि तपाईँ हाम्रो मन बोझिलो भएको छ, यदि तपाईँ हामीलाई दिक्क लागेको छ भने अरू विभिन्न क्रियाकलाप गर्दा गर्दै पनि भान्सामा पसेर हामीले विभिन्न परिकारहरू पकाउन थाल्यौँ भने हाम्रो डिप्रेसन, हाम्रो एन्जाइटी, हाम्रो रिस, हाम्रो त्यो आवेगलाई चाहिँ यसले कम गर्दो रहेछ। त्यही भएर भान्सामा पकाउनु पनि एक किसिमको थेरापी हो रे। अब तपाईँलाई पकाउन मन लाग्छ तर तपाईँ जानुहुन्न भने तपाईँ अब भान्सामा पस्दा हुन्छ, यो पनि एउटा समस्यालाई कम गर्ने थेरापी हो। आजको मनको आवाजमा तपाईँले राम्रा राम्रा गीतहरू पाउनुहुनेछ, राम्रा राम्रा कुराहरू पनि पाउनुहुनेछ। एक प्रसङ्ग छ, एउटा प्रसङ्ग छ भने केही कुराहरू, टिप्पण टापनहरू मसँग छ। यी सबै कुरा म तपाईँसँग साट्नेछु, बाँड्नेछु। बस तपाईँ मालदिरालाई साथ दिनुहोला।

अब एउटा कुरा गरौँ, जीवनलाई हामीले कसरी सुन्दर बनाउने भन्दाखेरि चाहिँ जीवनलाई अलि सजिलो सुन्दर बनाउनको लागि साना साना महत्त्वपूर्ण कुराहरू डेली लाइफमा हामी सम्झिरहनु पर्ने केही कुराहरू छन्। यो कुरा मैले जान्ने भएर तपाईँलाई बताएको होइन, सम्झना गर्नाले यी कुराहरूलाई हेक्का राख्नाले केही काम गर्नुभन्दा अगाडि यी कुराहरूलाई हामीले सचेत भएर याद गऱ्यौँ भने यिनले चाहिँ हामीलाई सुख दिन्छन् भनौँ न। रिसाएको बेला तुरुन्तै निर्णय गर्ने बानी एकदम नराम्रो हो। रिस जसलाई पनि उठ्छ त्यो एकदमै झनक्क रिस उठेको बेलामा मौन बस्नु सबैभन्दा राम्रो कुरा हो। रिसको बेलामा कुनै पनि निर्णय तुरन्त नगर्नु भन्छन्। धेरै थाकेको बेलामा आफूलाई दोष दिन्छन् कि यो गर्दा नि भएन, त्यो गर्दा नि भएन, मेरो भाग्य नि त्यस्तो, म नि यस्तो, म नि उस्तो भनेर हामी आफूले आफैलाई कोस्छौँ, गाली गर्छौँ। त्यो पनि नगरौँ, आफूलाई दोष दिने काम पनि नगरौँ। अब भयो त भयो, आइन्दा गर्दिनँ भनेर आफूले आफैलाई सम्झाउने हो नि त। अनि तेस्रोमा चाहिँ सबैलाई खुसी बनाउन खोज्दा खोज्दै आफ्नो खुसी आफूलाई चाहिँ बिर्सिन्छौँ कि हामी, यो पनि राम्रो भएन। अरूको लागि चाहिँ ज्यानै दिने, अनि तपाईँ पनि ती जसलाई तपाईँले ज्यान दिनुहुन्छ तिनले पनि तपाईँको लागि दिनु पर्यो नि त। उनीहरूले चाहिँ तपाईँको सहयोग तपाईँको सेवा लिइरहने, अनि तपाईँ चाहिँ आफूलाई पनि नहेर्ने, अनि जस्तै तपाईँलाई हेरिरहनु भएको छ उनीहरूले पनि नहेर्ने भनेपछि त तपाईँ त एकोरो दल्लेको दल्लै हुनुभयो नि त। त्यो पनि गर्नु भएन, आफूलाई आफ्नो खुसीलाई पनि बिर्सिनु भएन।

0: एस गोर्खा रेडियो, गोर्खा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोरखा रेडियो मा मन को आवाज़।

मनको आवाजलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको छेउमा मन्दिरा छु। आजकल यो सामाजिक सञ्जालले सारा संसारलाई जोडेको छ है। यो आफैमा नराम्रो त होइन, तर यदि हामीले आफ्नो कुरालाई चाहिँ छोडेर अरूको कुराहरू मात्रै हेऱ्यौँ, अरूको खुसी मात्रै हेऱ्यौँ, सामाजिक सञ्जालमा मानिसहरूले आफ्नो जीवनको केही राम्रा क्षणहरू सेयर गरेका हुन्छन्, देखाएका हुन्छन्, राम्रा क्षणहरू देखाएका हुन्छन् होइन, कि अत्यधिक दुःखको क्षण देखिन्छ कि अत्यधिक सुखको क्षण देखिन्छ। अब बिचको क्षण भनेको त्यत्तिकै मानिसहरूले त्यसलाई व्यवस्था गर्छन्। अनि कि हामी त्यही नराम्रा दुःखका कुराहरूलाई हेरेर बस्छौँ कि हामी ती अरूको सुखलाई हेर्छौँ अनि मेरो भएन भनेर, अनि फेरि हामी आफ्नै थाप्लोमा हात राख्न पुग्छौँ। आफ्नो वास्तविक जीवन के हो, मैले के गर्नुपर्ने हो, मेरो हरेक दिनको जीवनलाई मैले कसरी बिताउनु पर्ने हो, अनि हरेक दिन मेहनत सङ्घर्ष र सानो सानो सफलताले गर्दा नि मेरो जीवन बन्छ भन्ने कुरालाई बिर्स्यौँ भने त कसरी होला र। अरूको नजरमा अथवा अरूको जीवनमा आफू हाइलाइट भन्नुभन्दा आफ्नो रियल लाइफमा आफूलाई माया गर्नु, आफ्नो बन्दोबस्त पक्का गर्नु चाहिँ सबैभन्दा बुद्धिमानी हुन्छ जस्तो लाग्छ मलाई। म यति बेला तपाईँको लागि एउटा अत्यन्तै राम्रो गीत सुनाउँछु, त्यसपछि एउटा रोचक तथ्य छ मसँग, त्यो तपाईँसँग सेयर गर्नेछु।

तपाईँ हाम्रो वरिपरि रुखहरू छन् होइन, हामीले कतै न कतै रुख बोट बिरुवालाई देखेका छौँ। जङ्गलमा सानो बिरुवा पनि हुन्छ, अग्लो सल्लाको रुख पनि हुन्छ, अनि फुल फुल्ने बोट र फुल नफुल्ने बोटहरू पनि हुन्छन्। कुनै बाङ्गा, कुनै टिङ्गा, कुनै राम्रा, कुनै नराम्रा, जङ्गलमा कति किसिमका रुखहरू हुन्छन् हो कि न भन्नुहोस् न। कुनै फल दिने रुख हुन्छन् भने कुनै फल नदिने रुखहरू पनि हुन्छन्। तर खास कुरा के भन्दाखेरि चाहिँ तपाईँ पनि सोच्नुहोस् न, कस्तो राम्रो कुरा के यो होइन। बाङ्गो टिङ्गो सानो होचो ख्याउटे रुखले सलक्क परेको सल्लाको रुखलाई हेरेर म किन तिमी जस्तो छैन भन्दैन नि त, किनभने त्यो रुखलाई थाहा छ, प्रकृतिलाई थाहा छ। हरेकको आफ्नै समय हुन्छ, हरेकको आफ्नै भूमिका हुन्छ, हरेकको आफ्नै सौन्दर्य हुन्छ। तर हामी भने खाली अरूसँग तुलना गर्छौँ, आफ्नो खुसी भन्दा अरूको खुसी गन्न व्यस्त हुन्छौँ। त्यसैले हामी धेरै जसो समयमा आफ्नो उपलब्धि चाहिँ सानो देख्छौँ, आफ्नो कमाई सानो देख्छौँ, अनि साथीहरूको चाहिँ धेरै हो, ठुलो हो, उनीहरूले प्रगति गर्यो भनेर उनीहरूलाई ठुलो बनाएर आफूलाई सानो बनाउँछौँ। खासमा चाहिँ जीवनमा तुलना होइन, प्रगति महत्त्वपूर्ण कुरा हो। यस्तो जीवनमा भइरहन्छ, तर यस्तै कुराहरूले सम्झाउँछ हामीलाई आफूलाई हेर्नु पर्ने रहेछ। अरूलाई हेरेर आफूलाई किन तुलना गर्ने, अरूलाई हेरेर आफूलाई तुलना गरेर मन किन भाँच्ने, मन किन खुम्च्याउने, बरु आफ्नो काम गरौँ न, सिद्धिहालिने। अरू खुसी छन्, अरूले राम्रो प्रगति गर्यो भने अझ शुभकामना दिउँ, अझ उनीहरूको खुसीमा खुसी मनाऊ, कमसेकम आफूले नपाएको चिज उनीहरूले त पाए नि। त्यसो भन्न सक्दैनौँ कि हामी, हाम्रो छुच्चो मन भनौँ कि लोभी मन भनौँ कि सङ्कुचित मन भनौँ कि होइन, त्यति भन्नलाई हामीलाई एकदम गाह्रो पर्छ, गाह्रो लाग्छ।

जीवनमा केही मानिसहरू धेरै समयका लागि आउँदैनन्, थोरै समयका लागि आउँछन् र थोरै समयमा नै छोडेर पनि जान्छन्। र कहिलेकाहीँ हामीलाई धेरै सम्झिने मानिसहरू नै तिनीहरू नै हुन्छन् जस्तो हुन्छ, जसलाई हामीले खुलेर कहिले भन्न सक्दैनौँ, तिमी कति राम्रो छौ, तिमी कति असल छौ, तिमी कति व्यवहारिक छौ, अथवा तिमी कति राम्रो मनको दानी हौ। बस यति भनिदिएको भए के जान्थ्यो र, तर यति पनि भन्न सक्दैनौ, मनको कुरा मनमै लुकाएर राख्छौ। यदि तपाईँको जीवनमा कोही यस्ता राम्रा व्यक्तिहरू छन् र तपाईँले यस्ता कुरा भन्नै पर्नेछ भने मनको कुरालाई बाँधि नराख, गाठो परिजाला चट्टै सुनाइदेऊ। गीत पनि छ नि होइन, त्यस कारणले समय हेरेर मनका कुराहरू खोल्नु पनि पर्छ। कहिलेकाहीँ लुकाउँदा राम्रो, कहिलेकाहीँ खोल्दा राम्रो। विचार पुर्याउनु होला तपाईँको मनले के भन्दैछ।

0: SBS Gorkha Radio. Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोरखा रेडियोमा मन को आवाज़।

0: खायो खाउला पिउला नलगाएर हामी रमाउला सुन्न होला नि होला नि कान्छी औँला भन्छ दसैँ आयो साइली औँला भन्छ खाउला पिउला
1: माइली
0: औँला भन्छ कहाँ पाउला
1: चोर औँला
0: भन्छ चोरी ल्याउला
1: भुरी औँला
0: भुरी औँला भन्छ
1: पापी
0: पापी
1: तिमीहरूसँग
0: नबसी
1: छुट्टै बसम्ला
0: भन्दा भन्दै दसैँ आयो
1: हेर्नुहोस्
0: एउटा त वर्षको एकचोटि दसैँ आउँछ
1: रमाइलो
0: तर
1: यही दसैँ आयो खाउला पिउला भन्दै भन्दै भन्दै हुर्किँदै
0: हामी कत्रा कत्रा भयौँ
1: अब दसैँ हरेक वर्ष आउँछ
0: यही कुरा भन्छौँ
1: रमाइलो हुन्छ
0: अनि
1: जति जति उमेर बढ्दै गयो
0: त्यति त्यति
1: जिम्मेवारी बढ्दै जान्छ
0: अनि
1: रमाइलो
0: दसैँ पनि खोइ कस्तो कस्तो भएर आउँछ
1: र जब
0: बच्चा हुन्छ
1: अनि
0: त्यो दसैँको भ्यालु
1: लङ्गुर बुर्जा खेलेको
0: उफ्रेको
1: तासहरू घरमा खेलेको
0: मिठो मिठो
1: खाएको
0: राम्रो राम्रो
1: लाएको
0: दक्षिणा लिएको
1: आफन्तको
0: घरमा
1: मामा घरमा गएर
0: टिका लगाएको
1: अनि
0: साँझ फर्केर ओहो यति दक्षिणा भयो
1: भनेर
0: दङ्ग
1: नपरेर
0: खुतुर्केमा
1: हाल्यो
0: सबैको
1: एउटा
0: सम्झना त अवश्य पनि होला
1: र
0: यस वर्ष पनि
1: त्यस्तै
0: कान्छी औँला
1: भन्छ खाउला पिउला
0: साइली औँला
1: भन्छ
0: कहाँ पाउला
1: हामी
0: देखिरहेका
1: छौँ
0: खेलि पनि रहेका
1: छौँ र
0: खेलाइ
1: पनि रहेका
0: छौँ यस्तै
1: हो जिन्दगी चलिरह
0: हाम्रो संस्कृति
1: हाम्रो चाड
0: हामीले
1: यसलाई
0: मनायौँ
1: हामीले
0: यसलाई
1: राम्रोसँग
0: व्यवस्थित
1: तरिकाले
0: अगाडि बढायौँ
1: यो हाम्रो गर्वको कुरा
0: यसलाई पनि
1: सुन्न बिर्सियौँ।

0: अनैतिक कार्य गर्न पनि पछि
1: नचाहिने
0: नचाहिने नराम्रा कामहरू पनि गर्न
1: किन भन्दा
0: डाढ र
1: ईर्ष्याका कारणले
0: अब
1: डाढ र
0: ईर्ष्याले अरूलाई त हानि गरेको
1: आफूलाई पनि हानि गर्छ
0: यस्तो
1: दुवैलाई
0: हानि गर्ने
1: किन आफूसँग
0: बोकेर
1: जस्तो पनि लाग्छ
0: के मलाई
1: त्यही भएर
0: चाहिने कुरालाई
1: चाल्नु जस्तै
0: लियोले
1: चाल्नुले
0: राम्रो राम्रो कुरा
1: अनि
0: त्यस्तै
1: नचाहिने
0: कुराहरू छन्
1: भने चाहिँ
0: बाहिर
1: एक लाती
0: दिएर पठाइदिउँ।

0: आवाजलाई तपाईँले यति बेला बिएसबिएस गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको छेउमा मन्दिरा छु, मन्दिरा ठेगानालाई तपाईँले सम्झिन सक्नुहुन्छ। अब घटस्थापना अनि नवरथा, त्यसपछि फुलपाती, अष्टमी, नवमी, दशमी गर्दा गर्दै टिकाको दिन आइसक्छ। अब हरेक दिन एउटा उत्सव हो, पर्व हो, यसलाई एकदमै सौहार्दपूर्ण रूपले मनाऊ। देखा सिकी भन्दा पनि आफ्नो धरातलमा उभियो,
1: अरूले के गर्छ
0: भन्ने कुरा होइन,
1: हामी के गर्न सक्छौँ
0: भन्ने कुरा हो। त्यसकारणले
1: जे गरे पनि, जसो गरे पनि त्यो परिवार
0: शान्तिमा हुनु पर्यो,
1: खुसीमा हुनु पर्यो,
0: आनन्दमा हुनु पर्यो।
1: डहारिस,
0: ईर्ष्या, यस्ता कुराहरू
1: कुनै पनि घरमा स्थान
0: त्यस्ता कुरालाई
1: राख्नु भन्दा
0: चिकन
1: र त्यस्ता नराम्रा कुराहरू हामीसँग छन् भने चाहिँ
0: देवी माता,
1: भवानी माताको आशीर्वादले
0: सबै राम्रो हो,
1: सबैको जय हो,
0: सबैको फलिफाप हो,
1: सबैको फलिफाप।
0: बडा दशैं 2083 सालको उपलक्ष्यमा
1: यहाँहरू
0: सम्पूर्णमा
1: सुख शान्ति
0: समृद्धि
1: स्वास्थ्य र दीर्घायु
0: सुमिरहोस् भन्ने
1: प्रार्थनाका साथ
0: आजलाई
1: मनको आवाजबाट बिदा माग्छु।
0: अर्को साता फेरि आउँला,
1: तपाईँका लागि
0: उत्कृष्ट कोसेलीहरू
1: अवश्य ल्याउँला।
0: स्वर्ग उपर कतै होइन,
1: स्वर्ग
0: तपाईँ हाम्रै घर आँगनमा छ।
1: यो स्वर्गमा
0: खुसी होला
1: बस्नु होला
0: र मन्दिराको यो आवाजलाई
1: सदैव
0: मनमा राख्नु।

0: Live Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: उपत्यकामा ल्याइएका पशुको स्वास्थ्य परीक्षण सुरु भएको छ।
4: सरकारले काठमाडौँ उपत्यकामा मुख्य 10 स्थान बजारबाट खसी बोका, च्याङ्ग्रा र रागा भैँसीको स्वास्थ्य परीक्षण सुरु गरेको हो। पशु सेवा विभाग, जिल्ला पशु सेवा कार्यालय र सम्बन्धित स्थानीय निकायका प्रतिनिधि सहितको टोलीले यही आइतबारदेखि परीक्षण सुरु गरेको हो। पशु सेवा विभागका पशु चिकित्सक हरि सिंह भाटले उपत्यका भित्रिने 10 स्थानमा स्वास्थ्य परीक्षण गरेर मात्र खसी बोका र रागा भैँसी पठाइएको जानकारी दिनुभएको छ। खानयोग्य पशुको कानमा हरियो रङ र अस्वस्थकर खसी बोकाका लागि रातो रङ लगाइएको पशु चिकित्सक भाटले जानकारी दिनुभएको छ। घटस्थापनाका दिनदेखि 9 मेसम्म 10 टोली परिचालन गरेर खसी बोकाको स्वास्थ्य परीक्षण गरिने उहाँले जानकारी दिनुभएको छ। विभागका अनुसार खसी बोका भित्रिने कलङ्की खसी बजार, टापाखेल र चापा गाउँ खसी बजार, टुकुचा खसी बजार र खाद्य कम्पनी थापाथलीमा स्वास्थ्य परीक्षण सुरु गरिएको हो। यस्तै टोखा, कपन, सुकेधारा, लोकन्थली बजार, सलाघारी च्याङ्ग्रा बजार, चोभार, चालनाखेल, रागा बजार, चन्द्रागिरी, बालाजु बाइपास र बल्खु कालीमाटी माछा बजारमा बिहान 7 बजेदेखि 11 बजे र दिउँसो 3 बजेदेखि 5 बजेसम्म खसी बोकाको परीक्षण गरिएको विभागले जनाएको छ। गत वर्ष दशैंमा 35,848 पशुको स्वास्थ्य परीक्षण गरिएको विभागले जनाएको छ।
3: सुनसरी इनरुवाका 90% मासु र दुध पसल मापदण्ड विपरीत पाइएको छ।
5: इन्द्रुवा नगरपालिका र पशु सेवा केन्द्र सुनसरीको टोलीले गरेको बजार अनुगमनका क्रममा अधिकांश मासु र दुध पसल मापदण्ड विपरीत पाइएको हो। पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डाक्टर मनोज कुमार महत्तोले इन्द्रुवा बजारमा 90% गुणस्तरहीन मासु र दुध पाइएपछि पसल सञ्चालकलाई तत्काल सुधार गर्न निर्देशन दिएको जानकारी दिनुभएको छ। अनुगमन टोलीले 20+ पसलको निरीक्षण गरेको थियो। अनुगमनका क्रममा स्वास्थ्यका लागि हानिकारक मासु नष्ट समेत गरिएको महत्तोले जानकारी दिनुभएको छ। टोलीले आउँदा दिनमा सुधार नभए कडा कारवाही गरिने चेतावनी दिएर छाडेको छ।
3: सुदूरपश्चिम प्रदेश सभाको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको बहिष्कारका बीच आर्थिक वर्ष 83-84 बजेट बहुमतले पारित गरेको छ।
6: यो सँगै करिब 3 महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो। आइतबार आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले प्रदेश सभामा 37.70 अर्ब बजेट प्रस्तुत गर्नुभएको थियो। सोही दिन बजेट प्रदेश सभामा टेबल गरिए पनि बजेटमाथिको छलफल सुरु हुनु अघि नै विवाद चर्किएपछि प्रदेश सभा बैठक प्रभावित हुँदै आएको थियो। सुदूरपश्चिम प्रदेशमा बजेटको खर्च बेहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट 1.72 अर्ब, नेपाल सरकारबाट राजस्व बाँडफाँड भए प्राप्त हुने अनुमानित रकम 10.24 करोड रहेको छ। संघीय रोयल्टी बाँडफाँड बापत प्राप्त हुने 7 करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय सामान्यकरण अनुदान 9.63 करोड, आर्थिक वर्ष 2082-83 विनियोजनबाट बचत हुने 9.65 करोड, सशर्त अनुदानबाट प्राप्त हुने 6.3 करोड, 58 लाख, संघीय समपूरक अनुदानबाट प्राप्त हुने 38.80 करोड र विशेष अनुदानबाट 52.76 करोड प्राप्त हुने अनुमान रहेको छ। यसअघि तत्कालीन मुख्यमन्त्री कमल बहादुर शाही नेतृत्वको सरकारले गत असार 1 गते बजेट प्रस्तुत गरे पनि सत्ता गठबन्धन बदलिएपछि बजेट पारित हुन नसकेको हो। सोही असार 29 गते एमालेको समर्थनमा नेपाली कम्युनिस्ट पार्टीका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो।
3: झ्यालखानाको भिडभाड होलो खुकुलो पार्न बेलायतमा करिब 650 कैदीलाई कैद सजाय पूरा नहुँदै बाहिर निकालिँदैछ। कैदको चाप घटाउन दोस्रो चरणमा कम्तीमा 2.5 वर्ष कैद भुक्तान गरेकाहरूलाई निकाल्न लागि हो, तर हत्याका दोषीले भने यो छुट पाउने छैनन्। पला हेरियट दोष किटान भएर जेल परेकाहरूको जीवन निर्वाहका लागि काम गर्ने परोपकारी संस्थाकी कर्मचारी हुनुहुन्छ। उपयुक्त पुनर्वासको व्यवस्था गर्न सकेमा सबै सुरक्षित हुने उहाँको तर्क छ।
7: We want people to come out, they've got the wraparound support that they need, they've got access in the community to addiction, so drug services, mental health treatment and family support and access to work.
3: ICC Biso Cup Cricket League 2 antargat त्रिदेशीय एक दिवसीय खेलमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई 113 रनले हरायो। नेपालले दिएको 264 रनको लक्ष्य पछ्याएको ओमानले 40 ओभरमा 150 रन बनाउँदा सबै विकेट गुमाए। ओमानका कप्तान विनायक शुक्लाले 77 रन बनाउनु भयो। नेपालका कप्तान सन्दीप लामिछाने र नन्दन यादवले समान 3-3, दिपेन्द्र सिंह ऐरीले 2 तथा करण केसी र ललित राजवंशीले 1-1 विकेट लिनुभयो। यसअघि अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले 150 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाए। नेपालका रोहित पौडेल 61, करण केसीले 16 बलमा 40 रन बनाउनु भयो। अर्जुन कुमारले 40 तथा ईशान पाण्डे र बशीर अहमदले समान 37 रन जोड्नुभयो।

0: भदौ 10 को रसुवा भटेकोशी बाढीबाट प्रभावित 1050 जना अझै होल्डिङ सेन्टरमा रहेको गृह मन्त्रालयले जनाएको छ। सिंहदरबारमा बसेको भटेकोशी एवं कालीगण्डकी करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा बोल्दै गृह सचिव केदारनाथ शर्मा,
1: होल्डिङ सेन्टर 37 बाट 17 भए 5000 नागरिकहरू भएको ठाउँ अहिले 1085 जना चाहिँ हाम्रो होल्डिङ सेन्टरमा हुनुहुन्छ। अहिले पूर्वाधार विकास सचिवले भन्ने अनुसार चाहिँ हामी अब त्यसलाई ट्रान्सनल सेन्टरमा लानको लागि जुन हामीले बनाउँदैछौँ ती 1085 जनाले पहिलो प्राथमिकता हुनुहुन्छ। त्यसले गर्दाखेरि हामी पुनर्स्थापन काम पनि अगाडि गएको छ भन्ने ठान्छु मैले। जुन असोजको 8 र 11 गते फेरि 5 जिल्लामा हामी प्रभावित भयौँ, कालीगण्डकी कोरिडोर लगायत धेरै जिल्लाहरू भए 6 जिल्लाका 20 स्थान तहलाई फेरि सम्पूर्ण क्षेत्र घोषणा गऱ्यौँ। सुरुमा 15 स्थान थियो, पछि 20 स्थान तहलाई पनि सम्पूर्णग्रस्त क्षेत्र घोषणा गर्नुको साथै घरबाट पनि त्यहाँ दिनु पऱ्यो, किनकि अवस्था त छ, नागरिकलाई गाह्रो पर्छ भनेर ती 20 स्थान तहको लागि पनि जसरी भोटेपछि नजिकमा हामीले गरेका थियौँ, असोज 8 देखि 11 को सम्ममा पनि पछि फेरि 20 स्थान तहलाई 3 महिना लागि सम्पूर्णग्रस्त क्षेत्र घोषणा गऱ्यौँ। सँगसँगै घरबाट पनि हिँड्ने गऱ्यौँ। र पछि 2 छुट्टीको क्याबिनेट प्रस्ताव पठाइएको छ। 2 छुट्टीको गर्दाखेरि आश्विन 8 र 11 गतेको सन्दर्भमा 22 स्थान त बढी प्रभावित हुनुभएको छ, जहाँ हामीले सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेका छौँ।
0: संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले हुलाक सेवालाई आधुनिक प्रभावकारी र जनमुखी संस्थाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। हुलाक सेवा विभागको आर्थिक वर्ष 82-83 को वार्षिक समीक्षा कार्यक्रममा उहाँले हुलाक सेवाको क्षमता अभिवृद्धि र संस्थागत सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भयो।
2: सरकारले घोषणा गरेको कार्यक्रम अन्तर्गत चाहिँ त्यही हिसाबले चाहिँ आजको दिनसम्म चाहिँ तपाईँको हातबाट चाहिँ घर घरमा पासपोर्टहरू पुगेको छ, होइन, अन्य सामग्रीहरू डेलिभरी हुन थालेको छ। हुलाक चाहिँ अब एउटा विगत एउटा इतिहास जस्तोको रूपमा लिने गरिएकोमा हुलाकको महत्त्व अझै पनि रहेछ र हुलाकले चाहिँ आजसम्म नगरेको थप थुप्रै काम गर्न सक्दो रहेछ भन्ने खालको सन्देश चाहिँ जनमानससम्म जान थालेको छ। हुलाकले गर्ने कामहरूमा परिमार्जन भएको होला, प्रकृति कामको प्रकृति फरक भएको होला, तर हुलाक चाहिँ आउटडेटेड भएको छैन भनेदेखि
0: दसैँ भित्री सँगै दसैँ मनाउन घर फर्किनेहरूको सीमा नाकामा लर्को लाग्न थालेको छ। नेपालगञ्जको जमुनाहा नाकाबाट दैनिक 5000 भित्री रहेका छन्। नेपालगञ्जबाट दिलबहादुर केसीको रिपोर्ट।
3: दसैँ तिहार नजिकैसँगै भारतका विभिन्न सहरमा रोजगारी गर्दै आएका नेपालीहरू घर फर्कने क्रम बढेको छ। वर्षभरि परिवारबाट टाढा रहेकाहरू चाड पर्वमा भने आफ्नै घर फर्केर परिवार र आफन्तसँग खुसी साट्न चाहन्छन्। स्वदेशमै पर्याप्त रोजगारीको अवसर नहुँदा परिवारको खर्च धान्न भारत जानुपर्ने उनीहरूको बाध्यता छ। देशमै रोजगारीको अवसर सिर्जना भए परिवारबाट टाढेर परदेशिनु पर्ने बाध्यता अन्त्य हुने उनीहरू बताउँछन्।
4: हाम्रो नेपालमा रोजगारी छैन, बाध्यताले इन्डिया जानुपर्छ। अहिले दसैँ मान्न अब फेरि 8 महिना पछि फेरि फर्किने
5: हामी यहीँ रोजगार पाउन पाएको भए त त्यहाँ पुग्दै पनि हाम्रो पनि परिवारलाई छोड्ने इच्छा थिएन। नेपालमा बसेर केही गरेर खान्छौँ होला।
6: सरकारसँग के भन्न चाहन्छौँ भने हामीलाई जति पनि आफ्नै गाउँठाउँमा होइन नेपालमा अनि कुनै केही व्यापार बिजनेस कुनै पनि हामीलाई दिएको भए हामीलाई जान जरुरी थिएन।
3: प्रदेशमा वर्षभरि पसिना बगाए पनि चाडपर्वले नेपालीलाई आफ्नै माटो र परिवारतर्फ फर्काउँछ। दसैँ तिहारमा उनीहरूको गन्तव्य बन्छ आफ्नै देश, आफ्नै सहर अनि आफ्नै गाउँ।
0: अब खबर फटाफट।
7: ललितपुरको किस्ट क्यान्सर सेन्टरले क्यान्सरका बिरामीलाई 3 सातासम्म निशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा दिने, विपन्न र विकट गाउँका बिरामीले आउँदो कार्तिक 14 यो सेवा लिन सक्ने। नेपाल टेलिकमको जुम्ला शाखाले गएको 14 महिनामा 7000 सिम कार्ड वितरण गर्यो। जुम्लाका 20 ठाउँबाट 4G र 7 ठाउँमा 2G सेवा सहितका टावरबाट टेलिकमको सेवा उपलब्ध। चितवनमा गएको साउन यता 1800 जनाको परीक्षण गर्दा 234 जनामा स्क्रब टाइफस संक्रमण, रत्ननगरमा 28 महिलासहित 46 जना र भरतपुरमा 23 महिलासहित 32 जनामा संक्रमण पुष्टि। असोज 11 को वर्षापछि बेनी जोमसम सडक 2 हप्ता बन्द हुँदा मुस्ताङको स्याउ निकासी बिथोलियो। 10,000 टन स्याउ फलेकोमा हालसम्म 30% मात्रै कट्यो। सार्वजनिक ठाउँमा हो हल्ला, हातपात, होलोजत, दुर्व्यवहारदेखि चोरी, लुटपाट र गुण्डागर्दी विरुद्ध काठमाडौँ उपत्यकामा प्रहरीको स्विप अपरेसन। 1 दिनमै 11 महिलासहित 98 जना प्रहरी फन्दामा। र चितवनको रत्नगर 9 सिसहीमा सोनाका ग्रीन र सोनाका कालो अङ्गुरको परीक्षण सुरु। पालिकाको पैसामा भारतबाट 400 अङ्गुरका बिरुवा ल्याएर रेखदेख गरिँदै।
0: अवस्था खबर यति नै नमस्कार।

0: BFBS Gorkha Radio.
1: नमस्ते 89.5 मेगाहर्ज एफएममा ब्रुनाईका स्थानीय श्रोताले अहिले हामीलाई सुनिरहनु भएको छ भने विश्वभरि विविध माध्यमबाट बिएफपिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँहरू सबैलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा न्यानो स्वागत छ। आजको कार्यक्रम लिएर यो लाल शाही तपाईँको सेवामा हाजिर भइसकेको छ र ऊ तपाईँसँग ब्रुनाईको समय 10 बजेसम्म सँगै रहनेछ। यतिखेर ब्रुनाईमा बिहानको 7:30 गएको छ। मेरो देश मेरो नेपाल अमन प्रधानले गाउनु भएको गीतबाट कार्यक्रमको उठान हामीले गरिसकेका छौँ र अब आजको थट फर द डे यो प्रेरक भनाई जोर्ज बर्नार्ड शॉको हो। उहाँ भन्नुहुन्छ, प्रोग्रेस इज इम्पोसिबल विदाउट चेन्ज एन्ड दोज हु क्यानट चेन्ज द माइन्ड्स क्यानट चेन्ज एनिथिङ। परिवर्तन बिना प्रगति असम्भव छ र जसले आफ्नो सोच बदल्न सक्दैनन् उनीहरूले केही पनि बदल्न सक्दैनन्। सोच बदल्न सक्नुपर्छ, परिवर्तन आत्मसात गर्न सक्नुपर्छ। टुडे इन हिस्ट्री सन 1066 सालको कुरा हो, ब्याटल अफ हेस्टिङ्स। विलियम ड्युक अफ नोर्मन्डी एन्ड हिज नोर्मन आर्मी डिफिट द इङ्ग्लिस फोर्सेस अफ ह्यारोल्ड द सेकेन्ड हु इज किल्ड इन द ब्याटल। 1066 को यो ब्याटल अफ हेस्टिङ्सको कुरा छ। यहाँहरूले लाइफ इन युकेमा पक्कै पनि पढ्नुभएको होला। त्यति बेला नोर्मन्डीका राजा विलियमले आएर इङ्ल्यान्डका राजा ह्यारोल्ड द सेकेन्डलाई हराएका थिए सन 1066 सालमा। फेमस बर्थडे सन 1978 साल 14 अक्टोबरमा जन्मेका हुन् अशर, अमेरिकन सिङ्गर। उनको पक्का नाम त अलि लामो छ तर उनलाई सिम्पली अशर भनेर चिन्छौँ हामी। उनको जन्म टेक्सस राज्यको डालस सहरमा भएको थियो युएसएमा सन 1978 साल 14 अक्टोबरमा। अब हेल्थ टिप्स। न्युज ओभरडोज भन्ने सुन्नुभएको छ? बढी न्युज हेर्ने गर्नु पनि त्यति फाइदाजनक हुँदैन हो। हुन त हामीले विश्वभरि के भइराखेका छन्, घटनाहरू के कस्ता छन्, अनि त्यो एजुकेसनल पनि हुनसक्छ, एन्टरटेनिङ पनि हुनसक्छ र कोही बेला एकदम अपलिफ्टिङ खालको

सत्य कुरा अवॉइड न्यूज ओवरडोज न्यूजले तपाईँलाई तपाईँको मस्तिष्कमा नकारात्मक छाप नपारोस् हो तपाईँ एकदमै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहनु भएको छ भने झन् त्यो बेला बढी न्युज हेर्नाले त्यसले तपाईँको मेन्टल वेलबिइङमा नराम्रोसित असर पुर्याउन सक्छ त्यही भएर एकदमै विचार पुर्याउनु होला अब मौसम सेरिया ब्रुनाई झलमल्ल छ 27 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम र आज अधिकतम 31 डिग्री सेल्सियस पुग्ने अनुमान छ मौसमी अवस्था सामान्यतया सेरियामा सनी एन्ड अ जेन्टल ब्रिज भनिएको छ आज दिन घमाइलो रहनेछ यहाँ सेरियामा अब नेपाल काठमाडौँको तापक्रम अहिले 16 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 27 डिग्री सेल्सियस पुग्ने अनुमान छ मौसमी अवस्था काठमाडौँमा सनी एन्ड अ जेन्टल ब्रिज काठमाडौँ पनि आज घमाइलो रहनेछ अनि मन्द गतिमा हावा बहनेछ त्यहाँ अब लागौँ युकेतिर लन्डनको तापक्रम अहिले 13 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 19 डिग्री सेल्सियस पुग्ने अनुमान छ मौसमी अवस्था लन्डनमा सनी इन्टरभल्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ लन्डनमा घाम लाग्ने बदली हुने यो क्रम चलिरहनेछ दिनभरि जसो नै अनि मन्द गतिमा हावा बहनेछ सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो अब एउटा गीतबाट कार्यक्रमलाई म अघि बढाउँछु यो गीत उदय अनि मनिला सोताङको स्वरमा रहेको छ आधी रातमा इन्जोय

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

पहाड़ भो मलाई यो उमेर काट्न, बडो मार्मिक गीत मदन कृष्ण श्रेष्ठको स्वरमा हामीले भर्खर सुन्यौँ। बिएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो। ब्रुनाईको स्टुडियोबाट अहिले कार्यक्रम सञ्चालन भइरहेको छ भने हामीलाई विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ। यदि तपाईँ कार्यक्रममा जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा सुनाउन चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन नम्बर दुईवटा छन् स्टुडियोमा, 3224167 अनि 3220098। यी दुईमध्ये एकमा गर्न सक्नुहुन्छ र ब्रुनाई बाहिरबाट हो भने पहिला 00673 डायल गर्नुपर्ने हुन्छ। हाम्रो इमेल एड्रेस bfbsgorkha@bfbs.com र फेसबुक प्रयोगकर्ताले बिएफबिएस गोर्खा खोज्नुपर्ने हुन्छ। ब्रिटिस फोर्सेस ब्रुनाईमा हर्नबिल स्कुलका नानीहरूको दसैँ पिकनिक डे यो शुक्रबार 16 तारिक हुँदैछ, दिनको 12 बजेपछि हर्नबिल स्कुलमा। र यसका लागि नानीहरूले आफ्नो बस्ने ओछ्याउने सामग्रीहरू अनि खानेकुराहरू लिएर जान सक्छन् अनि फ्यामिलीको साथमा बसेर पिकनिक खान सक्छन्, रमाइलो गर्न सक्छन्। दसैँ पिकनिक डे हर्नबिल स्कुलको 16 अक्टोबरका दिन शुक्रबारको दिन हो, दिनको 12 बजे सुरु हुन्छ हर्नबिल स्कुलमा। त्यसै गरी सोही दिन 16 अक्टोबर शुक्रबारका दिन दिनको 3 बजे आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमको आयोजनामा मोमोङ कम्युनिटी सेन्टरमा रहेको प्याराडाइज चलचित्र घरमा चलचित्र प्रदर्शन हुने भएको छ र यसपल्ट देखाइने फिल्मको नाम हो मवाना। मवाना फिल्म देखाइने भएको छ र यो फ्री एन्ट्री हो। जाँदाखेरि तपाईँ आफ्नो स्न्याक्स, रिफ्रेसमेन्ट्स, जम्पर, ब्ल्याङ्केट आदि लिएर जान सक्नुहुन्छ किनभने प्याराडाइज चलचित्र घरमा निकै जाडो हुनसक्छ भित्र। र यो फिल्म मोयाना सुइटेबल फर अल एजेस भनेर भनिएको छ, तर 8 वर्षभन्दा मुनिका नानीहरूलाई एडल्टले लिएर जानुपर्ने हुन्छ, त्यत्तिकै पठाउन पाइँदैन।

Suntem în Etiopia, în limba cu visuas. British Forces Brunei ca bingo premier ca lagi. Yo ramro khabar cha audo shukrabar 16 tarikh yani ki parsi patio bar momong ma beluki 7 baje dekhi bingo and bubbles karyakram rakhiyeko cha ra $10 ma ek book bingo cards ani bubbles pani maner bhaniyeko cha bingo and bubbles shukrabar 16 tarikh beluki 7 baje patio bar momong ma. British Forces Brunei ma nani harka lagi Children's Library le 10 creative competition rakheko cha ra yesma bhag lina ko lagi 10 ko changa banaunu parne huncha nani harule ani euta greeting card 10 ko ani tespachi tesma special 10 message lekheko hunu parcha ra ekdamai creative khalko artwork decorate garnu parne huncha र ती सबै बनाइसकेपछि कार्ड अनि चंगा चिल्ड्रन्स लाइब्रेरीमा लगेर बुझाउनु पर्ने हुन्छ र यो बुझाउनु पर्ने अन्तिम मिति शुक्रबार 16 तारिक हो अनि 20 तारिकको दिन पक्का कम्पिटिसनको रिजल्ट्स हुनेछ अनाउन्स गरिनेछ र 5 टप 5 विनर्स ले एकदमै आकर्षक पुरस्कारहरू प्राप्त गर्नेछन् चिल्ड्रन्स लाइब्रेरीको 10 क्रिएटिभ कम्पिटिसनमा आफ्नो छोराछोरीलाई पक्कै पनि इन्करेज गर्नुहुनेछ भाग लिनको लागि ब्रिटिस फोर्सेस ब्रुनाईवासीले नवीन के भट्टराईको केही पुरानो गीत हो यो बदनाम भएछु अब हामी सुन्छौँ

0: SBS गोर्खा रेडियो
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

माया को संसार दिया गुरुङले गाउनु भएको गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो यतिखेर. अब भने कार्यक्रममा पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको. युएस डलर एकको खरिदर 152.16 रुपियाँ, बिक्री दर 152.76 रुपियाँ. युरो एकको खरिदर 170.13 रुपियाँ, बिक्री दर 170.80 रुपियाँ. पाउन्ड स्टर्लिङ एकको खरिदर 201.45 रुपियाँ, बिक्री दर 202.25 रुपियाँ. स्विस फ्रान्क एकको खरिदर 182.73 रुपियाँ, बिक्री दर 183.45 रुपियाँ. अस्ट्रेलियन डलर एकको खरिदर 106.10 रुपियाँ, बिक्री दर 106.52 रुपियाँ. कनेडियन डलर एकको खरिदर 106.72 रुपियाँ, बिक्री दर 107.14 रुपियाँ. सिङ्गापुर डलर एकको खरिदर 118.88 रुपियाँ, बिक्री दर 119.34 रुपियाँ. जापानिज येन 10 को खरिदर 9.63 रुपियाँ, बिक्री दर 9.66 रुपियाँ. चाइनिज युआन एकको खरिदर 22.73 रुपियाँ, बिक्री दर 22.82 रुपियाँ. साउदी अरेबियन रियाल एकको खरिदर 40.51 रुपियाँ, बिक्री दर 40.67 रुपियाँ. कटारी रियाल एकको खरिदर 41.74 रुपियाँ, बिक्री दर 41.91 रुपियाँ. थाई भाट एकको खरिदर 4.53 रुपियाँ, बिक्री दर 4.55 रुपियाँ. युएई डिरहाम एकको खरिदर 41.43 रुपियाँ, बिक्री दर 41.59 रुपियाँ. मलेसियन रिङ्गित एकको खरिदर 37.24 रुपियाँ, बिक्री दर 37.39 रुपियाँ. साउथ कोरियन वान 100 को खरिदर 11.36 रुपियाँ, बिक्री दर 11.41 रुपियाँ. स्विडिस क्रोनर एकको खरिदर 15.22 रुपियाँ, बिक्री दर 15.28 रुपियाँ. डाइनिस क्रोनर एकको खरिदर 22.76 रुपियाँ, बिक्री दर 22.85 रुपियाँ. हङकङ डलर एकको खरिदर 19.39 रुपियाँ, बिक्री दर 19.46 रुपियाँ. कुवेती डिनार एकको खरिदर 493.55 रुपियाँ, बिक्री दर 495.49 रुपियाँ. बारेन डिनार एकको खरिदर 402.81 रुपियाँ, बिक्री दर 404.39 रुपियाँ. र अन्तमा ओमानी रियाल एकको खरिदर 395.22 रुपियाँ, बिक्री दर 396.77 रुपियाँ. सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर. अब हामी गीत सुन्छौँ. भक्त ब्यान्डको गीत अब प्रस्तुत छ, कथा.

बतासले उडाइ लग्यो माया मेरो, दीपक लिम्बु र त्रिशाला गुरुङलाई सुन्दै हुनुहुन्थ्यो। हुन त यो रिमेड भर्जनको गीत हो र यसको ओरिजिनल सङ भने उदित नारायण झाले गाउनु भएको थियो र यो रिमेड भर्जन पनि उत्तिकै मिठो लाग्यो मलाई त। तपाईँ के भन्नुहुन्छ? हामी प्रभातकालीन आवाज कार्यक्रमको पहिलो घन्टाको अन्ततिर आइपुगेका छौँ र मैले कार्यक्रमको यो पहिलो घन्टालाई विश्राम दिनुपर्ने हुन्छ स्वप्निल शर्माको एउटा गीतबाट। भूल भन्ने गीत छ, इन्जोय गर्दै गर्नुहोला। यो गीतपछि 8 बजेको समाचार सुन्नुहुनेछ, ब्रुनाईको समय हो। त्यसपछि हामी कार्यक्रमको दोस्रो घन्टामा भेट्नेछौँ। स्वीकार्नुहोस् स्वप्निल शर्मालाई।

0: Pilai Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: पोखरामा दशैंमा च्याङ्ग्राको मासु उपभोक्ताको प्रमुख रोजाइ हुने गरेको छ। पशु चिकित्सकले लामो यात्रापछि आउने भेडा च्याङ्ग्राको स्वास्थ्य राम्रोसँग हेरेर खरिद गर्न सुझाव दिएका छन्। कृष्ण दवाडीको रिपोर्ट।
4: हिमाली क्षेत्रमा चिसो हावापानीमा हुर्किएका भेडा च्याङ्ग्राको बथान जब पोखराको सिम्पानी र याम्दीमा आइपुग्छन् अनि पोखरेलीको दशैं सुरु हुन्छ। च्याङ्ग्रा र दशैं पोखरेलीको पर्याय जस्तै बनेको छ। च्याङ्ग्रा सहर झरेसँगै दशैंको उमङ्ग यहाँ सुरु हुन्छ। उच्च हिमाली क्षेत्रको चरणमा हुर्किएका र जडीबुटी खाएका विश्वासले च्याङ्ग्राको मासुको माग यहाँ उच्च हुने गर्दछ। अन्य समयमा मासुका लागि खसी कुखुरामा भर पर्ने पोखरेली दशैंमा च्याङ्ग्राको मासु रोज्छ।
5: घाँसहरू खाएको च्याङ्ग्रा यसो स्वादिष्ट हुन्छ कि भन्ने हाम्रो नेपालीहरूको परिवेशमा बढी ढलिरहेको कारणले त्यसलाई छोडेर अहिले च्याङ्ग्राहरू खाएका छन्।
4: मुगुका व्यापारी नवराज देवकोटाले हुम्लाबाट 11 दिन लगाएर च्याङ्ग्रा पोखरा ल्याइपुर्याएको बताउनुभयो। उहाँका अनुसार केही स्थानमा पैदल हिँडाएर र केही ठाउँमा गाडीमा राखेर ल्याइएको बताउनुभयो। यस वर्ष अविरल वर्षा र पहिरोका कारण ढुवानीमा विगतका वर्षभन्दा बढी कठिनाई भोग्नु परेको उहाँले सुनाउनुभयो।
6: यो असोजको हामी कति 13 गते हिँडेर यता यहाँ आउँदाखेरि टाइम लाग्दा लाग्दा कति 8-10 दिन जति लाग्यो। कहिले हिँडेर कहिले गाडी चढेर गाह्रो त्यस्तै कोही मान्छेले केही भन्ने कोही अब कहिले पानीले सताउने कहिले बाढीले रोक्ने त्यस्तो भइरह्यो। त्यो मार्केट राम्रो थियो अहिलेको मार्केट लो छ हेर्नुहोस् त्यति भने जस्तो मार्केट छैन।
4: पोखरामा च्याङ्ग्रा आउन सुरु भएसँगै सरकारवाला निकायले अनुगमन सुरु गरेका छन्। भेटनेरी अस्पताल तथा पशु सेवा कार्य कास्कीका प्रमुख ग्रीष्म नेउपानेले चाडपर्वका बेला ठूलो संख्यामा पशु भित्रिने भएकाले स्वास्थ्य अवस्था रोगको जोखिम र बिक्री वितरणलाई ध्यानमा राखेर अनुगमन गर्ने गरिएको बताउनुभयो। उहाँले उपभोक्तालाई भेडा च्याङ्ग्रा खरिद गर्दा स्वास्थ्य अवस्थाको बारेमा ध्यान दिन विशेष आग्रह गर्नुभयो।
7: हाई अल्टिच्युड स्पेसिसहरूको मासुमा केही न केही विशेषताहरू हुनु स्वाभाविक हो किनकि अब यो यार्सा गुम्बा लगायतका जडीबुटी पाइने चरण क्षेत्रमा चरेर हुर्किएका पशुहरूको कुनै न कुनै मासुमा त्यस्तो गुणस्तरका हिसाबले यस्तो हुन्छ भनेर छुट्याउने विज्ञानले त्यस्तो छुट्याएको अवस्था त छैन। तैपनि हाम्रो चाहिँ एउटा पर्सिभ समुदायको एउटा पर्सिभ्ड मान्यता हो। अर्को चाहिँ पोखरा के हो भने पहिलेदेखि परम्परागत रूपमा पनि यो दसैँको बेलामा च्याङ्ग्राको जतिको बजार बस्छ पोखरामा त्यतिको बजार चाहिँ नेपालको अरू स्थानहरूमा देखिँदैन। सामान्यतया उसको श्वास प्रश्वासको गति नबढेको होस् त्यहाँ बथानमा बस्दाखेरि पनि चनाको होस् होइन अलिक चम्किला आँखा भएको होस् अलिक चिल्ला रौँ भएको होस् होइन त्यस्तो किसिमको चाहिँ छान्ने त्यसलाई चाहिँ हामी आम मान्छेले पनि स्वस्थ छ भनेर भन्न सकिन्छ त्यस्तो पशुहरूलाई।
3: दसैँलाई लक्षित गर्दै पोखरामा 14,800 भेडा च्याङ्ग्रा भित्रिएका छन्।
8: हिमाली जिल्ला मुस्ताङसहित दार्चुला, बझाङ, बाजुरा र डोल्पाबाट व्यापारीले बिक्रीका लागि भेडा च्याङ्ग्रा पोखरा ल्याएका हुन्। पोखरा महानगरपालिका 1 सिमपानी र पोखरा 25 हेमजामा भेडा च्याङ्ग्राको हाट बजार सञ्चालनमा ल्याइएको छ। पोखरा महानगरपालिका पशु सेवा शाखाका पशु चिकित्सक नवराज अधिकारीका अनुसार मुस्ताङबाट 9,000, दार्चुलाबाट 2,000, बझाङबाट 1,800 तथा बाजुरा र डोल्पाबाट 1,000 भेडा च्याङ्ग्रा पोखरा ल्याइसकिएको छ। अझै केही भेडा च्याङ्रा बाटोमै रहेकाले फुलपाती भन्दा 1-2 दिन अगाडिसम्म बजारमा आइपुग्ने उहाँले जानकारी दिनुभएको छ। गण्डकी प्रदेशका अन्य जिल्लाबाट समेत स्थानीय भेडा बिक्रीका लागि पोखरा ल्याउने गरिन्छ। यसैबीच पशु सेवा शाखा, भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्की र पशु क्वारेन्टिन कार्यालय पोखराको संयुक्त टोलीले भेडा च्याङ्ग्राको स्वास्थ्य अवस्था तथा बिक्री वितरणको अनुगमन सुरु गरेको छ। फुलपातीका दिनसम्म निरन्तर अनुगमन गरिने जनाइएको छ। पोखराको हाट बजारमा च्याङ्ग्रा प्रति केजी 1,250 रुपियाँसम्म र भेडा प्रति केजी 700 रुपियाँसम्म बिक्री भइरहेको महानगरपालिका को पशु सेवा शाखाले जनाएको छ।